0: सडक पिच गर्ने भन्दै सर्वसाधारणको नागरिकता र फोटो सङ्कलन 300 जनाको बैङ्क र ई सेवा खाता खोलेर 20 करोड भन्दा बढीको अवैध कारोबार नयाँ पत्रिका दैनिकको खबर हो यो। उदयपुरको बेलका नगरपालिकामा सडक पिच गर्ने भन्दै रापरपाका नेता प्रकाश पौडेल छेत्री र उनका छोरा रितेशले 500 भन्दा बढीको नागरिकताको प्रतिलिपि र फोटो सङ्कलन गरी बैङ्क र ई सेवा खाता खोलेर 20 करोड भन्दा बढीको अवैध कारोबार गरेको पाइएको छ। बेलका नगरपालिका वडा नम्बर 3, 4, 5 र 9 लगायतका क्षेत्रका सर्वसाधारणको नागरिकताको प्रतिलिपि र फोटो दुरुपयोग गर्ने पौडेलका बाबु छोरामाथि अनुसन्धान भइरहेको छ, सङ्कलन गरिएको देखिएको छ। उनीहरूले कसैलाई सडक पिच गर्ने ठेक्का ल्याइदिने, कसैलाई राप्रपाको सदस्यता नवीकरण गर्ने, कसैलाई जागिर लगाइदिने प्रलोभन देखाएर नागरिकता सङ्कलन गरेको खुलेको छ। यो नयाँ पत्रिका दैनिकको खबर हो। कार्यक्रम अखबारमा अब केही बेर विज्ञापन र सन्देश।
1: फोनमा कुरा गर्दा आवाज स्पष्ट नआएर दिक्क लाग्छ,
2: अब अनुभव गर्नुहोस् नेपाल टेलिकम 4G
1: भोल्टे भोइस ओभर LTE। अब तपाईँको हरेक कुराकानी अझ स्पष्ट, अझै जीवन्त।
2: HD भोइस क्वालिटीसँग कम ब्याकग्राउन्ड नोइज र अल्ट्रा क्लियर आवाज।
1: यस्तो अनुभव मानव तपाईँले कुरा गरिरहनु भएको व्यक्ति तपाईँको छेउमै हुनुहुन्छ।
2: र अझ रमाइलो कुरा,
1: फोनमा कुरा गर्दै गर्दा पनि चलाइरहनुहोस् 4G स्पिड इन्टरनेट।
2: Clear calls र fast internet एकै साथ।
1: सेवा सुचारू गर्न आफ्नो फोनमा *444 हाश डायल गर्नुहोस्। 4G बोल्टे
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब पत्र पत्रिकामा भएका अन्य बाँकी प्रसङ्गहरू र सुवाबाडी बिमा दाबी भुक्तानी सरलीकरण गर्ने कार्यविधि लागू, बिमा दाबी 21 अर्ब भुक्तानी 67 लाख, भोटेकोसी बाढीले भौतिक संरचना सवारी साधन र सम्पत्तिमा पुर्याएको क्षतिको वास्तविक आर्थिक आकार बिमा दावी मार्फत देखिन थालेको छ। गत भदौ 10 गते भोटेकोसीदेखि त्रिशुली र नारायणीसम्म आएको बाढीले बाढीको क्षति अब बिमा कम्पनीको वित्तीय दायित्वमा देखिन थालेको छ। बाढीबाट प्रभावित 2180 बिमितले करिब 21 अर्ब रुपियाँको क्षतिपूर्ति दावी गरेका छन्, जसमा ठूलो हिस्सा सम्पत्ति इन्जिनियरिङ तथा मोटर बिमाको छ। तर दावीको ठूलो आकारको तुलनामा हालसम्मको भुक्तानी 67,48,000 रुपियाँ मात्र रहेको छ। 20,98,87,00,000 रुपियाँको प्रारम्भिक दावीमध्ये सम्पत्ति बिमाले मात्रै 9,41,00,000 रुपियाँ भन्दा बढी हिस्सा ओगटेको छ। यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ। ₹56 अर्ब ऋण बोकेको निगमलाई 5 महिनाभित्र अर्को 10 अर्ब आवश्यक, कारोबार दैनिकको खबर हो यो। नेपालको राष्ट्रिय ध्वजाभाग विमान सेवा नेपाल वायु सेवा निगम एयरलाइन्स गम्भीर वित्तीय तथा प्राविधिक सङ्कटबाट गुज्रिरहेको छ। विमान खरिदका लागि लिएको दीर्घकालीन ऋणको दायित्व अहिले 56 अर्ब रुपियाँ पुगेको छ। आगामी 4-5 महिनाभित्र 2 वाइडबडी विमानको इन्जिन मर्मतको साइकल खर्चका लागि अर्को 10 अर्ब रुपियाँ आपत अल्पकालीन दायित्व थपिने भएको छ। वित्तीय अभाव झेलेको निगमलाई यो 10 अर्ब रुपियाँ कहाँबाट जुटाउने भन्ने ठूलो समस्या रहेको छ। निगमले वित्तीय सङ्कट समाधानका लागि सरकारसँग ऋण भन्दा फरक प्रकृतिको 5 अर्ब रुपियाँ बराबरको सेयर पुँजी इक्विटी माग गरेको छ। निगमका अनुसार विमानका इन्जिन 6,000 साइकल पुगेपछि अनिवार्य रूपमा ओभरअल र मर्मत गर्नुपर्ने हुन्छ। आगामी 4-5 महिनाभित्र 6,000 साइकल पुग्ने हुँदा 2 वटा इन्जिन मर्मतका लागि 8-10 अर्ब रुपियाँ लाग्ने अनुमान गरिएको छ। 56 अर्ब ऋण बोकेको निगमलाई 5 महिनाभित्र अर्को 10 अर्ब आवश्यक, कारोबार दैनिकको खबर हो यो। राजमार्ग मर्मतमा व्यवस्था जताततै खाल्डा खुल्टी परेर जीर्ण बनेको पूर्व पश्चिम महेन्द्र राजमार्ग मर्मतमा व्यवस्था गरिँदा यात्रुले शास्ति खेपिरहेका छन्। अति व्यस्त रहने पूर्व पश्चिम हाइवेका ठूला खाल्डा खुल्टी परेको हप्तौँ भइसक्दा पनि मर्मत गरिएको छैन। राजमार्गका खाल्डा खुल्टीका

कारण सवारी साधन थर्किएर ज्यान असाध्यै दुख्ने, दुर्घटना हुने र गाडी बिग्रने समस्या बढिरहेको छ। राजमार्ग मर्मतमा व्यवस्था गोरखापत्र दैनिकको भित्री पृष्ठमा खबर रहेको छ। त्यसै गरी डुबान प्रभावित बस्तीमा पानी घट्दै राजविराजको प्रसङ्ग रहेको छ। रेबिज विरुद्धको खोप अभाव भएको प्रसङ्ग रहेको छ। बर्दिवासमा रेबिज विरुद्धको खोपको चरम अभाव भएको विषयलाई यो समाचारमा उठान गरिएको छ। त्यसै गरी गोरखापत्र दैनिककै भित्री पृष्ठमा विपदका चार दिन 1200 व्यक्ति विस्थापित, सडक लगायत अन्य संरचनामा क्षति समाचार रहेको छ। गोरखापत्रमा यो समाचार लुम्बिनी प्रदेश अन्तर्गतका जिल्लाहरूको विषयलाई यो समाचारमा समावेश गरिएको छ। त्यसै गरी गोरखापत्र दैनिककै भित्री पृष्ठमा जापानिज इन्सेफ्लाइटिक्सको संक्रमण बढिरहेको प्रसङ्गलाई पनि उल्लेख गरिएको छ गोरखापत्रको भित्री पृष्ठमा। तेह्र वर्ष अघि असफल भएको ग्यास वर्गीकरण फेरि गर्ने तयारी, कान्तिपुर दैनिकको अर्थ पृष्ठमा यो खबर प्रकाशित छ। जब जब बजारमा ग्यासको अभाव हुन्छ तब तब घरायसी र व्यावसायिक ग्यासको रङ अनि तौल छुट्टा छुट्टै सञ्चालनमा ल्याउने चर्चा हुन्छ। पछिल्लो पटक भोटेकोसीको बाढीको प्रभावले राजधानीमा लामो समय ग्यासको अभाव भयो। उपभोक्ता घन्टौँ लाइनमा बस्नु पर्यो। व्यवसायीले ग्यास धेरै राखेको आलोचना पनि खेपे। पटक पटक दोहोरिरहने ग्यास आपूर्ति समस्याको दीर्घकालीन समस्या समाधान खोज्न भन्दै अहिले फेरि सरकारले घरायसी र व्यावसायिक प्रयोजनका लागि छुट्टा छुट्टै तौलका ग्यास प्रयोगमा ल्याउने तयारी थालेको छ। यसका लागि सरकारले समिति गठन गरेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव एवं प्रवक्ता जितेन्द्र बस्नेतको संयोजकत्वमा गठित समितिले घरायसी र व्यावसायिक प्रयोजनका लागि छुट्टा छुट्टै तौलका ग्यास प्रयोगमा ल्याउने बारे दिन थालेको हो। यो खबर आजको कान्तिपुर दैनिकको अर्थ पृष्ठमा रहेको छ। साथै यसै पृष्ठमा 15 अर्ब सहुलियत ऋणका लागि आइएमएफसँग आग्रह प्रसङ्ग पनि रहेको छ। त्यसै गरी प्रदेश पृष्ठमा थाइल्यान्डमा बाढीका कारण कम्तीमा 10 जनाको मृत्यु भएको प्रसङ्ग रहेको छ। त्यसै गरी राष्ट्रपतिलाई तानाशाह भनेको अभियोगमा टर्कीका कमेडियनलाई जेल सजाय भएको प्रसङ्ग पनि कान्तिपुर दैनिकमा प्रकाशित छ। पहिलो पटक अन्तरिक्ष यात्रामा जाने तयारीमा दुई पाकिस्तानीको प्रसङ्ग पनि आजको कान्तिपुर दैनिकमा प्रकाशित छ। त्यसै गरी एसियाडमा जापानले कमाउँछ कि घाटा बिहोर्छ, खेल समाचार रहेको छ आजको अन्नपूर्ण पोस्ट दैनिकमा। पत्र पत्रिकामा प्रकाशित यिनै प्रसङ्गहरूसँगै कार्यक्रम अखबारको समय सकिएको छ। प्रविधिमा साथ दिनुहुने राजु थापालाई धन्यवाद। यसपछि अन्तर्संवाद कार्यक्रम सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: नमस्कार, अन्तर सम्वादबाट सन्तोष रेग्मी। नेकपा एमालेमा केही समय त देखिएको विवाद तत्कालका लागि साम्य भएको देखिएको छ। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको वरिष्ठ नेतामा मनोनयन गरिएपछि पार्टीभित्र नयाँ शक्ति सन्तुलन र शक्ति सङ्घर्षको नयाँ अध्याय सुरु हुने अनुमान राजनीतिक विश्लेषकहरूले गरिरहेका छन्। यद्यपि तत्कालका लागि भने पार्टीभित्रको विवाद साम्य भएको देखिएको छ। आगामी दिन कस्तो हुन्छ भन्ने बारे अझै चुनौती नै रहेको एमालेका नेताहरूले बताएका छन्। त्यसबारे आजको अन्तरसंवादमा हामी केन्द्रित हुनेछौँ। एमालेका एकजना नेता राजेन्द्र प्रसाद गौतम कुराकानीमा हामीसँग प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ। गौतमज्यू,
1: हजुर हजुर,
0: स्वागत छ यहाँलाई।
1: धन्यवाद।
0: पार्टीभित्रको यहाँहरूको विवाद तत्कालका लागि थाती रहेको हो कि अब यो मिल्यो?
1: अब पार्टीभित्रको जुन खालको हाम्रो बहस थियो, खास गरिकन पार्टीको जेठ 4, 8, 9 र 10 गते बसेको केन्द्रीय सचिवालयको 8 पूर्ण बैठकले निर्वाचनको अकल्पनीय परिणामपछि जुन खालको उत्पन्न परिस्थिति हो त्यसको बारेमा यथार्थ त्यसको समीक्षा सहित पुनर्गठनको एउटा कार्यदल गठन गरेर हामीले जुन खालको बहस खुल्ला गरेका थियौँ त्यो बहसलाई प्रतिवेदन मार्फत केन्द्रीय कमिटीमा प्रस्तुत भएर केन्द्रीय कमिटीमा लामो वैचारिक बहस र छलफल पछि हामी एउटा व्यवस्थित निष्कर्षमा पुगेका छौँ र पार्टीलाई नयाँ ढङ्गले व्यवस्थापन गरेर अगाडि जाने जुन खालको सङ्कल्प हामीले राष्ट्रिय मुख्य कार्यभार र अब पार्टीले गर्नुपर्ने 15 कामहरूको साथ साथै एउटा महत्त्वपूर्ण सङ्कल्प पार्टीको पुनर्निर्माण र लोकतन्त्रको रक्षा राष्ट्रिय स्वाधीनताको नयाँ सङ्कल्प अगाडि सारेर पार्टीलाई वैचारिक र राजनीतिक ढङ्गले एकताबद्ध बनाउने गरी केन्द्रीय कमिटीले जो निष्कर्ष निकालेको छ हाललाई हाम्रो पार्टीभित्रको विवादहरू अहिले चाहिँ समाधान भएका छन्।
0: यो साम्य हो कि समाधान?
1: हाललाई समाधान, किनभने यो गतिशील वैचारिक पार्टीमा विषयहरू चाहिँ बहस हुने कुरालाई रोक्न सकिन्न, त्यसको एउटा निरन्तरता हुन्छ, तर हालको लागि यसले समाधान गरेका छ।
0: मूलत यो जुन विवाद भनौँ या यहाँको शब्दमा बहस भनौँ, त्यसको कारण चाहिँ नै नेतृत्व थियो या नीति या चाहिँ नै निर्वाचनको परिणाम?
1: अब पहिलो कुरा चाहिँ पार्टीले जुन खालको अकल्पनीय, तपाईँले मैले जुन शब्द प्रयोग गरेका छु,
0: हजुर हजुर,
1: अकल्पनीय जुन खालको हामीले पराजय भोग्नु पर्यो निर्वाचन मार्फत, र यो निर्वाचन मार्फत भएको जुन खालको अकल्पनीय पराजयपछि पार्टीभित्र स्वाभाविक हिसाबले त्यसको चाहिँ एउटा आन्तरिक बाह्य हिसाबले त्यसको बारेमा छलफल हुने नै भयो। त्यसले गर्दाखेरि जस्तो चाहिँ केवल निर्वाचनको एउटा परिणामले जुन खालको पार्टीव्यापी रूपमा अथवा हारले हामीलाई जुन खालको चोट पुर्यायो त्यसले सिट सङ्ख्यामा मात्रै होइन, चोट चाहिँ हाम्रा गाउँ गाउँमा कार्यकर्ताहरूको आँखामा पर्यो
0: हजुर,
1: र जनताको घरमा हाम्रो उपस्थितिबारे विभिन्न प्रश्नहरू उठे, युवाहरूले हामीलाई सुन्नु अघि नै किन छोडेर गए भन्ने खालको एउटा मनोविज्ञान भयो, हाम्रो इतिहास हाम्रो सङ्घर्ष हाम्रो योगदान छोपिँदाखेरि हामीमा जुन खालको राष्ट्रव्यापी रूपमा कार्यकर्तामा जुन खालको पीडा चाहिँ उत्पन्न भयो त्यसले निश्चय रूपमा चाहिँ अब यो निर्वाचन परिणामको जिम्मेवारीको विषयलाई लिएर त्यसको चाहिँ बाहिरभित्र विषयवस्तुहरू उठ्नु चाहिँ स्वाभाविक थियो र यसलाई हामीले स्वाभाविक ढङ्गले लियौँ। र कस्तो हुन्छ तपाईँको यो भन्दाखेरि पार्टीहरू निर्माण गर्ने कुरा कस्तो हुन्छ भने चाहिँ अब विजयको समयमा सङ्गठन बलियो देखिनु स्वाभाविक हुन्छ
0: हजुर,
1: तर हारको समयमा विभिन्न आरोपहरूको घेराबन्दी भएको समयमा कार्यकर्ताको मनोबल कमजोर भएको बेला अझै भनौँ न जनताको विश्वास डगमगाएको क्षणमा चाहिँ कुनै पनि पार्टीको वास्तविक चरित्र के हुन्छ भन्दाखेरि त्यो चाहिँ देखिन्छ। त्यसले हामीले अझ यसलाई चाहिँ राष्ट्रव्यापी बहसको विषय बनाएर निर्वाचन अकल्पनीय परिणामको चाहिँ त्यसको आधारहरू के हुन्, त्यसको तथ्यहरू के हुन् भनेर हामीले पार्टीव्यापी रूपमा चाहिँ छलफल गर्दाखेरि स्वाभाविक हिसाबले एउटा विषयलाई गम्भीर बनाएको हो भन्ने चाहिँ मलाई लाग्छ।
0: जसरी यहाँले अथवा यहाँका अरू नेताहरूले अकल्पनीय भन्दै आउनु भएको छ, समस्या चाहिँ त्यहीँनिर देखियो भनेर विश्लेषण गर्दा कस्तो होला? उदाहरणका लागि हामीले यदि हाम्रा आफ्नै चाहिँ निर्वाचनहरूको इतिहास हेर्ने हो भने जसको नीतिलाई जनताले मन पराएका छन् उसैलाई नेतृत्व दिएका छन्। 2015 सालमा काङ्ग्रेसलाई त्यसै गरी दिए, 48 यहाँहरूको संयुक्त जनआन्दोलनपछि काङ्ग्रेस र तत्कालीन वाम मोर्चा यहाँहरू एमालेलाई त्यसै गरी दिए, 51 काङ्ग्रेस विभाजन भएको थियो, एमाले एउटा त्योभन्दा बढी मत ल्यायो, 56 एमाले विभाजित भएको थियो, काङ्ग्रेसले ल्यायो, 64 चाहिँ माओवादीको सशस्त्र द्वन्द्वको रापताप थियो, समावेशी लगायतका मुद्दा उनीहरूले लिएर आएका थिए, उनीहरूले ल्याए, 74 यहाँहरूको राष्ट्रवादको मुद्दा थियो, यहाँहरूले लिनुभयो, 82 नयाँ शक्ति भनौँ राष्ट्रिय स्वतन्त्र पार्टीले चाहिँ जेएनजीको आवाजलाई चाहिँ सम्बोधन गर्ने प्रयास गर्यो, युवा मत र असन्तुष्टिलाई उसले एउटा खालको नेतृत्व प्रदान गर्यो, जनताले त्यसै गरी भोट दिए। अब यसमा चाहिँ एकदमै अकल्पनीय भन्नुपर्ने के छ त?
1: अब तपाईँले भनेको विश्लेषणको सार चाहिँ नेपालको हिस्ट्रीमा भएका तथ्यहरू जसले चाहिँ एउटा मोमेन्टम या गरेको छ, त्यो कालखण्डमा उसले नेतृत्व गरेको छ भन्ने हिसाबले गर्दाखेरि तपाईँले भनेको विश्लेषणमा केही सामिप्यता छन् र तथ्य पनि त्यही नै छ। तर कुरो के हो भन्दाखेरि हामीले यत्रो ठुलो लोकतान्त्रिक, यो त एमालेको मात्रै होइन नि, अरू लोकतान्त्रिक शक्तिहरू पनि आफ्नो नेतृत्व बदलेर जाँदा पनि परिणाम चाहिँ आफ्नो पक्षमा लिएर आउन सकेनन् भनेपछि
0: मुद्दा उनीहरूको थिएन नि त।
1: त्यस हिसाबले चाहिँ अब मुद्दा के हो, मुद्दाको बारेमा त अहिले धेरै छिनोफानो भइसकेका छ, किनकि नयाँ आएको सरकारले पनि 6 व्यतीत गरिसकेका छ, यसका विश्लेषण संश्लेषणहरू पनि बाहिर आइरहेछन्, कति काम गर्यो कति गरेन, जनतालाई के, जनताले के प्रतिफल पाए भन्ने विषयको त समीक्षा जरुरी आइ नै राखेका छन्। हामीले अहिले यसमा धेरै टिप्पणी गर्नु जरुरी छैन, त्यो एक वर्षपछि सबै छदाचुल्ल भइ नै हाल्छ। सवाल के छ भने हामीले चाहिँ
0: मैले मात्रै भन्न खोजेको के भने, यो जुन भारी यहाँहरूको नेतृत्वले या यहाँहरूले बोकिरहनु भएको छ नि कि परिणाम अकल्पनीय भयो, त्यसपछि त्यहाँ केही न केही भयो हामीलाई भनेर अलिक भारी गरुङ्गो भएका कारणले यो समस्या आएको हो कि भन्ने मात्रै मेरो यहाँसँग जिज्ञासा।
1: होइन, हामीले चाहिँ मैले अघि पनि भने नि,
0: हजुर,
1: हामीले वस्तुनिष्ठ समीक्षा गर्दाखेरि विचारधारात्मक क्षेत्रमा हाम्रा कुनै समस्या छन् कि, या सङ्गठनात्मक संरचनाको समस्या छन् कि, या नेतृत्वमा समस्या छन् कि, या हाम्रो कार्यशैलीमा समस्या छन् कि, कार्यपद्धतिमा समस्या छन् कि, हाम्रो राजनीतिक कार्यदिशामा समस्या छन् कि, यी सबै चिजलाई हामीले अत्यन्त मसिनो गरी, मलाई लाग्छ यसपटकको हाम्रो केन्द्रीय कमिटीको बैठकमा भएका बहस र छलफलहरू र आत्मसमीक्षा सहित प्रस्तुत भएको राजनीतिक प्रतिवेदनको जो महत्त्वपूर्ण अंशहरू छन् यसले निश्चित रूपमा चाहिँ हाम्रा कमजोरीहरू हामीले पहिल्याएर हामीले त्यसलाई समग्र समीक्षा गरेर आत्मसमीक्षा गरेर आगामी दिनमा यसबाट हामी कसरी अगाडि बढ्ने भन्ने चाहिँ हामीले अघि पनि तपाईँलाई बताइसके कि केन्द्रीय कमिटीका निर्णय र निष्कर्षको आधारमा हामीले एउटा निकै ठुलो सङ्कल्पका साथ हामी अगाडि आएछौँ। जस्तो मैले पार्टीको पुनर्निर्माणको विषय, लोकतन्त्रको रक्षाको विषय र राष्ट्रिय स्वाधीनताको विषय, यी तिनवटा विषयहरू चाहिँ सँगसँगै अगाडि लिएर जानुपर्ने सङ्कल्पका साथ हामी आएछौँ त्यो निष्कर्षबाट। त्यति मात्रै होइन, तपाईँले चाहिँ यो चाहिँ निष्कर्षका साथ अब हामी कसरी अगाडि बढ्ने त भन्दाखेरि, पार्टीले मूलत दुईटा महत्त्वपूर्ण या मुख्य कार्यभारहरू अगाडि सारेर, जस्तो चाहिँ उदाहरणको लागि संविधान र लोकतान्त्रिक प्रणालीको रक्षा चाहिँ हाम्रो अहिले आजको दिनमा पहिलो कार्यभार हुने भयो, यसभित्र खास गरिकन संसद भयो, न्यायपालिका भयो, संवैधानिक निकायहरू भए, प्रेस भयो, विद्यार्थी सङ्गठनहरू भए, ट्रेड युनियन भए, नागरिक स्वतन्त्रताको कुरा भयो, सङ्घीय संरचना यी सबै लोकतान्त्रिक अङ्गहरू हुन् र यिनीहरूको आजको राज्यले यिनीहरूमाथि राखेको दृष्टिकोण के हो र यिनको रक्षा किन गर्नु छ भन्ने विषयमा हामीले संविधान र लोकतान्त्रिक प्रणालीको रक्षा गर्ने चाहिँ आजको दिनमा हाम्रो पहिलो कार्यभार हो, हाम्रो कार्यभार छुटिया छौँ। त्यसरी नै सँगसँगै हामीले अर्को महत्त्वपूर्ण कार्यभार भनेर चाहिँ खास गरिकन स्थानीय तहको निर्वाचनको तयारी र विगत निर्वाचनका कमी कमजोरीहरूलाई समेत आत्मसात गरेर हामी आगामी निर्वाचनमा
0: जस्तो अब यसलाई गौतमज्यू जस्तो अब यो योगदान अनुरूपको मतदानको त अघि हामीले चर्चा गरिसक्यौँ, अब नतिजा परिणाम आउन सकेन, त्यसका कारणले नै आम तहबाट चाहिँ नयाँ नयाँ शक्तिहरूलाई प्रयोग गरिएको छ। अब 64 पनि यहाँहरू अब काङ्ग्रेस र एमाले नै तत्कालीन समयमा चाहिँ प्रमुख पुरानो शक्ति हुनुहुन्थ्यो, तर माओवादी आयो, अब अहिले माओवादी पुरानो भइसक्दा नयाँलाई चाहिँ आम मानिसहरूले मन पराएको देखियो। अब योगदान अनुरूपको मतदानमा परिणाम चाहिँ आइसकेका छैन, जस्तो आशामा सपनामा मानिसहरूले यसले गर्ला भनेर मतदान गरिरहेका छन्, त्यो हाम्रो नियति हो। अब जस ठ्याक्कै योगदान परिणाम आधारित योगदान बनाउनु पर्ने आवश्यकता छ, सबै राजनीतिक दलहरूको ध्यान त्यतातिर अब जानुपर्ने देखिन्छ। अब त्यसमा चाहिँ अब यहाँले अहिले भर्खरै भन्नुभयो कि यहाँहरूको केन्द्रीय समितिले हामीले गरेका कमी कमजोरी चाहिँ अब सच्याएर हामी अगाडि बढ्छौँ भन्दाखेरि चाहिँ के कमी कमजोरीहरू अब हामीले सच्याएर हामी कसरी अगाडि बढ्ने भन्ने पनि अलिकति रोडम्याप होला नि त।
1: होइन, किन नहुने, तपाईँले मैले भने त हाम्रो दुईटा मुख्य कार्यभार मैले यी देखाइरहँदाखेरि अब हामीले आत्मसमीक्षा गरेर निकालेका निष्कर्षको आधारमा हामी केमा केन्द्रित हुन्छौँ, हाम्रो तपाईँले भने जस्तो रोडम्याप के हो भन्दाखेरि हामीले खास गरिकन जनतालाई यी सबै वस्तुस्थितिको बोध गराउने कुरा रहेछ, यो सत्य बोध गराउने कुरा भन्छ कि यसलाई हामीले कसरी हाम्रो सत्य बोध कसरी गराउँ। जस्तो उदाहरणको लागि हामीले 15 मुख्य गरिकन 15 चाहिँ हामीले चाहिँ यो चाहिँ सत्य बोध गराउने कुराहरू हामीले गरेका छौँ। जस्तो उदाहरणको लागि यी अघि मैले उल्लेख गरेका सबै लोकतान्त्रिक शक्तिहरूको लोकतन्त्रका हरेक दिन नागरिकहरूले प्रश्न पाउने अधिकारको कुरा छ, हरेक दिन संसदले सरकारलाई जवाबदेही बनाउने अभ्यासको कुरा छ, हरेक दिन अदालतले नागरिकको अधिकार बचाउने जस्ता कुराहरू छन्। यस्ता धेरै विषयहरू हामीले जनतालाई सम्प्रेषण गर्न सकेनौँ कि भन्ने खालको कुरा पनि छ। त्यसै हुनाले हामीले यी कार्यभारहरू पुरा गर्नका लागि हाम्रो पार्टीले चाहिँ जनतासँग प्रत्यक्ष भाषण होइन, जनतासँग प्रत्यक्ष संवादको नीतिबाट हामी अगाडि जाने भन्ने चाहिँ हामीले एउटा नीति अगाडि सारेका छौँ। जस्तै उदाहरणको लागि तपाईँलाई भन्छु म, सत्यलाई जनतासँग पुर्याउने, किनभने सत्य भन्ने कुरा आफै घरमा हिँडेर त जाँदैन, त्यसैले भएका घटनाहरू, लोकतान्त्रिक प्रक्रियामा परेको चोट, चुनावी वातावरण, पार्टीमाथि लगाइएका आरोपहरू, हाम्रो आफ्नै कमजोरीहरूको स्वीकारयुक्ति र आगामी सुधारका सङ्कल्पहरूका विषयमा हामी जनतासँग प्रत्येक वार्डमा घर दैलो र खुल्ला छलफल गरेर जनतालाई सत्य बोध गराउने भन्ने चाहिँ एउटा हामीले गर्नुपर्ने काममा अरू गरेका छौँ। दोस्रो चाहिँ राष्ट्रिय समस्याहरू अहिले के हुन् र जनजीविकामा मूलत केन्द्रित गरेर हामी त अहिले प्रतिपक्षमा छौँ, प्रतिपक्षमा पनि तेस्रोमा छौँ, भनेपछि प्रतिपक्ष भने चाहिँ खालि संसदमा चाहिँ बहस गर्ने या विरोध गर्ने आफ्नो कुरा राख्ने भन्दा पनि जनताको असन्तोषलाई नीति प्रश्न सङ्घर्षमा बदल्ने कसरी भनेर हामी यसरी जाने भनेका छौँ। म एउटा चाहिँ तपाईँलाई राखिहालौँ, जस्तो अहिले चाहिँ के छ भने अहिले हामीलाई सबैभन्दा ठुलो परेको मार चाहिँ डिजिटलको व्यवस्थापन गर्न नसकेर हामीले डिजिटल पुनर्निर्माणको चाहिँ विषयलाई पनि गम्भीर चाहिँ के अरे विषय बनाएका छौँ, किनभने हामीमाथि त अनावश्यक चाहिँ आरोपै आरोपहरूको खात अगाडि सारिएको छ। त्यसैले हामीले यसलाई सत्य संवाद प्रतिवाद संयन्त्र बनाउने गरी प्रत्येक आरोपको तथ्यपत्र तयार गर्ने गरी कुन आरोपमा के तथ्य छ, कुन निर्णयले कहिले भयो, कुन निकाय हो, को जिम्मेवार छ, अदालतले के भन्यो, सरकारको आधिकारिक कागज के हो, यी सबै विषयहरूलाई हामी प्रश्न उत्तरमा स्थानीय भाषामा युवा प्रस्तुतकर्ताहरू मार्फत जनतामा जानेर यो डिजिटल पुनर्निर्माणको अभियान सञ्चालन गरेर जनतालाई सत्य बुझाउने काम गर्छौँ भनेर भनेका छौँ। त्यसको अतिरिक्त सङ्गठनलाई चाहिँ सङ्गठनहरू त बने, हाम्रा सङ्गठनहरू चाहिँ नतिजामूलक बनाउनु पर्यो भन्नेमा हाम्रो विशेष जोड छ। किन पार्टीको शक्ति चाहिँ सदस्य सङ्ख्यामा हुन्छ भन्ने हिसाबले हामी जसरी पनि सदस्यता बढाउने गयौँ, तर सदस्यहरू सक्रिय छन् कि छैनन्, जनतासँग जोडिएका छन् कि छैनन्, समस्या समाधान गर्न हो छन् कि छैनन्, प्रत्येक चाहिँ मातहत कमिटीहरूले मासिक कामको मापन गरेका छन् कि छैनन्, या हाम्रो चाहिँ खास गरिकन पार्टी कामको किसान मजदुर विद्यार्थी उद्यमी पेसागत समूहसँग हामीले कति अन्तर्क्रिया छलफल गरेका छौँ, युवा नेतृत्वको वास्तविकता के हो निर्माण, महिला नेतृत्व सामाजिक प्रतिनिधित्वको बारेमा हाम्रो सोचाइमा कुनै फेरबदल जरुरी छ कि, पार्टीभित्रको आन्तरिक एकता र खुल्ला संवादको सन्तुलन हामीले कसरी गर्ने हो, यावत विषयहरू मैले भने
0: यहाँले भनिरहेका विषयहरू यहाँहरूले तलसम्म लैजाने बेलामा छ, यहाँहरूको पार्टीको पंक्ति अब एक भएर अगाडि बढ्ने छ कि अथवा त्यो तलसम्मै यहाँहरूको विवाद किनभने पुगि नै सकेका छ होइन? अब
1: त्यो होइन, यस्तो हजुर, तपाईँले केन्द्रीय कमिटीले त यो विषय त हाललाई त समाधान गर्यो नि त,
0: हजुर हजुर,
1: तपाईँले समाधान गरौ, नेतृत्वको पुनर्व्यवस्थापन गरौ, तपाईँले देखिरहनु भएको छ हाम्रो सम्माननीय पूर्व राष्ट्रपतिजी अहिले पार्टीको चाहिँ वरिष्ठ नेताको रूपमा दोस्रो वरियता क्रममा आएर उहाँलाई चाहिँ जिम्मेवारी चाहिँ दिएको अवस्था छ। अहिलेको हाम्रो सम्मान्य पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग
0: प्रतिस्पर्धा फरक पार्छ,
1: होइन फरक पार्छ, तपाईँले विभाजित मनहरूलाई एक ठाउँमा जोड्छ, तपाईँले आफ्नो चाहिँ विषयवस्तुहरू सडकमा भन्ने मिडियामा भन्ने भन्दा पार्टी कमिटीमा त्यो विषयहरू आउँछन्
0: भनेको अब चाहिँ यहाँहरूको अन्तर्विरोध जसरी बाहिर देखिएको थियो त्यो कि अध्यक्ष कहाँ पुग्छ कि वरिष्ठ नेता विद्या भण्डारी कहाँ पुग्छ मिडियामा आउँदैन,
1: होइन अब मिडियामा आउँदैन, मिडियामा प्रतिबन्ध भन्ने त कुरा होइन, हाम्रो पार्टीको सिस्टम चाहिँ के हो भने विषयलाई यो चाहिँ केन्द्रीय कमिटीका निर्णय र निकालेका निष्कर्षहरूको आधारमा अब हामीले अर्को केन्द्रीय कमिटीको बैठक नभएसम्म अर्को फोरम ओपन नभएसम्म हामी यी निर्णयहरू बोकेर लिएर जान्छौँ, त्यसलाई कार्यान्वयन गर्छौँ, परिणाममा जोड दिन्छौँ, सङ्गठनलाई पुनर्निर्माण गर्छौँ, जनतासँग प्रत्यक्ष संवाद गर्छौँ, प्रक्रिया त यो हुन्छ नि त। त्यसो हुनाले हिजो जस्तो कमिटीमा नभएको एकछिनको लागि अध्यक्षको उम्मेदवार भएको व्यक्ति कमरेड ईश्वर पोखरेल अहिले चाहिँ स्थायी कमिटीको सदस्य हुनुभयो, पार्टीको चाहिँ पार्टीमा आएर क्रियाशील योगदान गर्छु भन्ने हाम्रो पूर्व उपाध्यक्ष सम्मान्य राष्ट्रपति पार्टीको वरिष्ठ नेता भएर आउनुभयो भन्दा त अब उहाँहरूले कुनै पनि अभिव्यक्तिहरू सडकमा बहस गर्नुपर्ने एमएडियामा बहस गर्नुपर्ने परिस्थिति त छैन नि त, अब उहाँहरू कमिटीभित्र
0: भनेको चाहिँ मैले अघि नै यहाँलाई सोधेको प्रश्नको जवाब यहाँले अहिले दिनुभयो, मूलत समस्या चाहिँ नेतृत्वमा थियो, नेतृत्व हस्तान्तरणको प्रक्रियामा थियो, यसपछिको नेता को हुने भन्ने विषयमा थियो, त्यो यहाँहरूले मिलाउनु भयो, अब
1: अहिले नै ठ्याक्कै यसपछिको नेता यो हुन्छ भन्ने हाम्रो अभ्यास परम्परा छैन,
0: हजुर,
1: तर नेतृत्वमा सम्भावना भएका सबै साथीहरू चाहिँ नेतृत्वको एउटा स्ट्रक्चरभित्र आइसक्नुभयो, एउटा चाहिँ फर्मेटभित्र उहाँहरू आउनुभयो, अब उहाँहरूले आफ्ना ओपिनियनहरू आफूलाई लागेका कुराहरू पार्टी निर्माणका उहाँहरूका चाहिँ सपनाहरू उहाँका योगदानहरू अब पार्टीको स्कुलिङभित्र नै के अरे जोडिए, पार्टीको नेतृत्वभित्र जोडिए, अब हामी बहस गर्ने छलफल गर्ने अन्तर्क्रिया गर्ने निष्कर्ष निकाल्ने संश्लेषण गर्ने विश्लेषण गर्ने एउटा फोरमभित्र त्यो समितियो, त्यसै हुनाले अब एमालेमा आशा के गर्न सकिन्छ तपाईँले भने जस्तो भन्दाखेरि पार्टी अब युनिफाइड फर्ममा चाहिँ अगाडि बढ्यो, अब यसले चाहिँ बहस हुनुपर्ने भए पनि आन्तरिक जीवनमै बहस हुन्छन्, छलफल हुने भए पनि आन्तरिक जीवनभित्रै छलफल हुन्छन्, र चाहिँ मान्छेले बाहिरबाट विभिन्न अनुमानहरू विभिन्न चाहिँ फोरकास्टिङहरू मिडियामा भइरहेछन्, अब ज जसलाई आधार बनाएर भइरहेछन् त्यो त एउटा समिति र कमिटीको एउटा प्लेटफर्मभित्र आयो भनेपछि अब बहसको मुख्य केन्द्र चाहिँ केन्द्रीय सचिवालय, बहसको मुख्य केन्द्र चाहिँ स्थायी कमिटी केन्द्रीय कमिटी नै हुने भयो नि त, बहस सडक र मिडियामा गरिरहनु परेन, सबैको चाहिँ राम्रो कुरा पार्टी राम्रो होस् भन्ने हो भने त त्यहीँभित्रबाट समाधान खोज्नु पर्यो भन्ने विषयमा केन्द्रीय कमिटीले सबैलाई समेट्यो र समेट्दै जान्छ।
0: हजुर, हामी अन्तरसंवादमा छौँ। खास गरी एमालेभित्र केही समय त देखिएको विवाद तत्कालका लागि साम्य भएको देखिएको छ। यो कस्तो खालको अवस्था हो र आगामी दिन एमालेको कस्तो रहन्छ भन्नेबारे कुराकानी गरिरहेका छौँ एमालेका एकजना नेता राजेन्द्र प्रसाद गौतम हामीसँग हुनुहुन्छ। भनेपछि गौतमजी, अब नेतृत्वका लागि भनौँ न, तत्काल नेतृत्व परिवर्तन नगरी एमाले अगाडि बढ्न सक्दैन, त्यसका लागि विशेष महाधिवेशन भए पनि गर्नु पर्यो भनेर जसरी आवाजहरू उठिरहेको थियो र मूलत नामै लिएर भन्नुपर्दा ईश्वर पोखरेल, शङ्कर पोखरेल, सुरेन्द्र पाण्डे, विष्णु पौडेल लगायतका नेताहरूले नै अब यो अहिलेको नेतृत्वलाई चाहिँ हामी स्वीकार गर्न सक्दैनौँ भन्ने जस्तो अवस्थामा पुगिसकेको बेला अब विद्या भण्डारीको आगमनपछि सबै परिस्थिति मिलेर गयो। अब अहिले तत्काललाई विशेष महाधिवेशन हुनु पनि परेन, तत्काल नेतृत्व परिवर्तन गर्नु पनि परेन, सबै कुरा मिलेर गयो। अब
1: अहिलेलाई नेतृत्व परिवर्तनको जो आकाङ्क्षा अभियान सञ्चालन गर्ने साथीभाइहरू हुन्थ्यो त्यो त च्याप्टर नै क्लोज भयो केन्द्रीय कमिटीको बैठकपछि।
0: ए हजुर,
1: यो च्याप्टर क्लोज हो। अब नेतृत्वको परिवर्तन या पुनर्गठन भन्ने हिसाबले भन्दा पनि अहिले पार्टी केन्द्रीय कमिटीले सर्वसम्मत ढङ्गले या साझा निष्कर्षको आधारमा हामीले जे निर्णय गर्यौँ, खास गरिकन दुईवटा राष्ट्रिय सङ्कल्पहरू, ती दुईवटा राष्ट्रिय सङ्कल्पहरूलाई पुरा गर्नुपर्ने, तत्काल पुरा गर्नुपर्ने 15 कामहरूको कार्यसूची बनाएर नै केन्द्रीय कमिटीमा हामीले व्यापक छलफल गर्यौँ र हामीले हिजोका दिनमा पार्टी सञ्चालन गर्दाखेरि भएका काहीँ नेतृत्वको हिसाबले भएका कुनै कमी कमजोरी या आत्मसमीक्षा गर्नुपर्ने कुराहरू पनि सबै अध्यक्षले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा आए। कार्यदलले उठाएका 46 हाम्रा छुट्टै मुद्दाहरू भनेका विषयहरू पनि त्यसलाई यिनै 10-15 मुद्दाहरूमा केन्द्रित गरेर ती मुद्दाहरूको सुनवाई पनि मुख्य मुद्दाहरूको सुनवाई पनि यहाँ भएको छ। समयक्रममा ती विषयहरू सम्बोधित हुँदै जानेछन्। त्यसो हुनाले अब एमालेभित्र समस्या छ, अब बहस गर्नुपर्छ भनेर हिँड्ने भन्दा पनि पार्टी केन्द्रीय कमिटीका बैठकका निर्णय र निष्कर्षहरूलाई एकताबद्ध भएर त्यसलाई कार्यान्वयन गर्ने दिशामा चाहिँ पार्टी अगाडि बढिसक्यो।
0: अब यो अवस्थामा तपाईँहरूको यो नेतृत्वको यहाँको भनाइअनुसार यदि यो विषय मिलेको हो भने अब यहाँहरूको चुनौती भनेको जुन यहाँहरूका कार्यकर्ता थिए अझै सङ्गठनमा एमाले व्यवस्थित सङ्गठनका हिसाबले एमाले राम्रो पार्टी, सबैभन्दा उत्कृष्ट पार्टी मानिन्थ्यो, यहाँका सङ्गठनका कार्यकर्ताहरू जनता भइदिए, अन्त भोट हालिदिए, अब ती जनतालाई कार्यकर्ता बनाउनु पर्यो अथवा चाहिँ एमालेमा भोट हाल्ने बनाउनु पर्यो, यहाँहरूको त्यो चुनौती अब कसरी पुरा हुन्छ?
1: त्यो मैले अघि तपाईँलाई विनम्रतापूर्वक भने कि हिजो हामी केन्द्रीय तहमा या प्रादेशिक लेभलमा हामी बहस गरिरहेछौँ भने अब केन्द्रीय कमिटीको निर्णय र निष्कर्षका आधारमा
0: यिनै सबै नेताहरू तल जान्छ,
1: हामी तल गएर व्यापक बहस गर्छौँ। हामीले केन्द्रीय सदस्यहरूलाई त पालिका केन्द्रित गरेर पठाइसकेका छौँ व्यापक बहस गरेर।
0: अब त्यो बहसले यहाँहरूको मन फर्किन्छ
1: होइन, फर्किँदैन, त्यो त अब हामी गएपछि थाहा हुन्छ नि त। हामीलाई विश्वास छ हामी फर्काउँछौँ, हाम्रा नीतिगत रूपमा हामीले त्रुटि गरेका छैनौँ, केही कार्यशैलीगत, केही व्यवहारिक, केही चाहिँ कार्यपद्धतिगत, केही व्यवहारिक चाहिँ के अरे भनौँ, हामीले काम सञ्चालन गर्दाखेरि भएका जनताले हामीमाथि उठाएका प्रश्नहरू होला नि, ती प्रश्नहरूको हामी समाधान गर्दै जान्छौँ, पार्टीलाई एकपछि अर्को स्थापित गर्दै जान्छौँ, नयाँ मान्छेमा जान्छौँ, पुराना साथीहरूसँग जान्छौँ, हामीले गरेका कमजोरीहरू चाहिँ हामी आत्मसात गर्छौँ, त्यस हिसाबले अगाडि जाँदा जनमत फर्काउने दिशामा हामी एकताबद्ध भएर जान्छौँ। त हाम्रो बाटो अब त्यही मात्रै हो,
0: अर्को बाटो यहाँहरूको खास गरी यहाँहरूको प्रतिस्पर्धी दल काङ्ग्रेसको चाहिँ सदस्यता चाहिँ काङ्ग्रेसकै लिने तर मत चाहिँ अर्कोलाई हालिदिने, मन चाहिँ काङ्ग्रेससँगै तर मत चाहिँ अर्कोलाई हालिदिने, त्यो त्यहाँ समस्या थियो। यहाँहरूका चाहिँ मन पनि मत पनि अब दुइटै चाहिँ अहिले खोसिएको अवस्था छ भनेर यहाँहरूकै नेताहरूले कतिपयले भन्नुहुन्छ,
1: त्यो होइन। हजुर, त्यो चाहिँ सत्य होइन। अहिले भयो के भने
0: तलको
1: मत चाहिँ अब पार्टी छोडिन्न तर यसपालि मत चाहिँ परिवर्तन गरिन्छ भन्ने खालका मुद्दाहरूले चाहिँ प्रशय पाए। त्यसमा अहिले उहाँहरू आफै मतदाताहरू आफै व्यापक बहस गरिरहनु भएको छ, हामीले गरेको काम ठिक थियो कि बेठिक थियो भन्ने कुरो आत्मसमीक्षा गरिरहेको परिस्थिति छ। अब पार्टीलाई गाउँ गाउँ जनजागरणको माध्यमबाट पार्टी पुनर्निर्माणको माध्यमबाट हामी गाउँ गाउँ गएर यी विषयमा छलफल गरेर हामीले त्यो जनमतलाई फर्काउने हाम्रो चाहिँ प्रयास चाहिँ प्रारम्भ भइसकेको छ।
0: यहाँको भनाइमा चाहिँ जसरी नेताले हामीले के कमी कमजोरी गऱ्यौँ र यत्रो भोट घट्यो भनेर आत्ममन्थन गरिरहेका बेला कार्यकर्ताहरूले पनि किन हामीले अरूलाई भोट हाल्यौँ भनेर आत्ममन्थन गरिरहेछन्,
1: त्यो प्रारम्भ भइसकेको छ। म अब जस्तो तपाईँले हामी गाउँ गाउँमा जाँदाखेरि उहाँहरूसँग अन्तर्क्रिया हुँदाखेरि यसपटक यो गरियो तर ठिक गरिएनछ भन्ने कुरा चाहिँ भइरहेछ। तपाईँले अब स्थानीय तहको निर्वाचन प्रदेशको निर्वाचनमा नै त्यसका प्रभावहरू भेटिहाल्नुहुन्छ।
0: यहाँको महत्त्वपूर्ण समय र कुराकानीका लागि धेरै धेरै धन्यवाद।
1: धेरै धेरै धन्यवाद।
0: उहाँ हुनुहुन्थ्यो एमाले नेता राजेन्द्र प्रसाद गौतम। एमालेमा केही समय यता देखिएको विवाद तत्कालका लागि साम्य भएको देखिएको छ। त्यसैबारे हामी अन्तर्सम्वादमा कुराकानी गर्दैथ्यौँ। प्राविधिक मित्र राजु थापालाई धन्यवाद। सन्तोष रेग्मी बिदा हुन्छु। नमस्कार।

0: सवारी क्षमता भन्दा बढी यात्रु नचढाउ र चढ्न नदेऊ, अन्यथा दुर्घटनाको जोखिम बढ्छ।
1: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
2: NBL सर्वसुलभ आवास कर्जा
3: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
3: विशेषताहरू: ₹3 करोडसम्मको कर्जा सुविधा,
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
3: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: उफ, कस्तो गर्मी! पहिले काठमाडौँमा यस्तो गर्मी कहाँ थियो र?
6: गर्मी मात्र होइन, अहिले त जलवायु परिवर्तनका कारण भारी वर्षा हुँदा बाढी र पहिरोको जोखिम पनि बढेको छ।
5: हिजो त बाढीले घर अगाडिको बाटो नै बन्द गरिदियो अनि टोल नै जलमग्न भयो।
7: तर समाधान पनि हामीसँगै छ है।
5: घर घरमा आकाशे पानी संकलन र भूमिगत पानी पुनर्भरण, सहरका सार्वजनिक क्षेत्रहरू, ताल तलैया र वन क्षेत्रको संरक्षणबाट बाढीको जोखिम कम गर्न सकिन्छ।
6: जलवायु परिवर्तनको जोखिम कम गर्न घर घरमा आकाशे पानी संकलन र भूमिगत पानी पुनर्भरण, सार्वजनिक खुला क्षेत्र, वन क्षेत्र, ताल तलैया र नदी संरक्षणको अभियानमा आजदेखि जुटौं।
7: काठमाडौँ उपत्यका विकास प्राधिकरणद्वारा जनहितमा जारी जलवायु अनुकूलन सन्देश।
8: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अहिले बिहानको 7 बज्ने लाग्यो। अब सुन्नुहोस् समाचार।

0: यो रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। संघीय निजामती विधेयक सहित तीनवटा विधेयक संसदमा पेश गर्न स्वीकृति दिने सरकारको निर्णय। असोज 8 गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी पहिरो लगायतका विपदका घटनामा हालसम्म 35 जनाको मृत्यु। यही असोज 16 गतेदेखि हुने भनिएको नेपाली कङ्ग्रेसको 15 महाधिवेशन असोज 18 गतेदेखि हुने र इरानी युद्ध छिट्टै अन्त्य हुने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दावी। होर्मुज जलमार्गमा तेल ढुवानी युद्ध अघिकै अवस्थामा फर्कँदै
1: फोनमा कुरा गर्दा आवाज स्पष्ट नआएर दिक्क लाग्छ।
2: अब अनुभव गर्नुहोस् नेपाल टेलिकम 4G भोल्टे।
1: भोल्टे भोइस ओभर LTE अब तपाईँको हरेक कुराकानी अझ स्पष्ट अझै जीवन्त।
2: SG भोइस क्वालिटीसँग कम ब्याकग्राउन्ड नोइज र अल्ट्रा क्लियर आवाज।
1: यस्तो अनुभव मानव तपाईँले कुरा गरिरहनु भएको व्यक्ति तपाईँको छेउमै हुनुहुन्छ।
2: र अझ रमाइलो कुरा,
1: फोनमा कुरा गर्दै गर्दा पनि चलाइरहनुहोस् 4G स्पिड इन्टरनेट,
2: क्लियर कल्स र फास्ट इन्टरनेट एकै साथ।
1: सेवा सुचारु गर्न आफ्नो फोनमा *444 हास डायल गर्नुहोस्। 4G बोल्दे
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: समाचार अब विस्तारमा। सरकारले संघीय निजामती सेवा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। मन्त्री परिषदको हिजो सिंहदरबारमा बसेको बैठकले निजामती सेवा सम्बन्धी विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय गरेको। बैठकपछि शिक्षा तथा खेलकुद मन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो। हिजोको मन्त्री परिषद बैठकले पशु वधशाला र मासु जाँच ऐन 2055 संशोधन गर्न बनेको विधेयक र अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन 2074 संशोधन गर्न बनेको विधेयक संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। यस्तै बैठकले स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट प्राप्त हुने $20.7 मिलियन बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि गरेको छ। बैठकले पूर्व पश्चिम राजमार्ग अन्तर्गतको कमला ढल्केश्वर बथलैया सडक खण्ड, गर्जन खोला साना जलविद्युत आयोजना, बलेफी खोला जलविद्युत आयोजना र सशस्त्र प्रहरी बल नेपाल कार्यालयलाई तालिम शिक्षालय गुल्महरू तथा सीमा सुरक्षा पोस्ट निर्माणका लागि राष्ट्रिय वन क्षेत्र उपयोग गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ। बैठकले सहसचिव आवास श्रेष्ठ कर्णलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा बढुवा गरी गण्डकी प्रदेशका मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयको प्रमुख सचिव पदमा पदस्थापन गर्ने तथा डाक्टर जगदीश्वर कर्मचारीलाई नेपाल इन्जिनियरिङ सेवातर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा बढुवा गरी ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयको सचिव पदमा पदस्थापन गर्ने निर्णय गरेको शिक्षा मन्त्री पोखरेलले जानकारी दिनुभयो। सरकारका प्रवक्ता मन्त्री पोखरेलले पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सरकारले पक्राउ गरेको नभई सुरक्षा थ्रेट बढेपछि रेस्क्यू गरी सुरक्षित स्थानमा लगेको पनि बताउनुभयो।
4: स्पष्ट नै भइ नै सकेको छ, उहाँलाई पक्राउ गरिएको पनि होइन, नियन्त्रणमा लिएको पनि होइन। यहाँहरूले देख्नु नै भएको छ, उहाँको आफ्नै परिवारबाट नै उहाँको लागि थप सुरक्षा माग गरेर निवेदन पनि प्रहरी कार्यालयमा पठाउनु पनि भएको छ। उहाँलाई फोनमा टेक्स्ट मार्फतै थ्रेट आइसकेपछि चाहिँ सुरक्षित स्थानमा लगिएको हो, त्यहाँबाट रेस्क्यु गरेर लगिएको हो, त्यहाँ नियन्त्रण गर्ने गिरफ्तारी गर्ने भनेको छैन।
0: मन्त्री पोखरेलले पूर्व प्रधान न्यायाधीश राणामाथि जेएनजी समूहबाट सुरक्षा थ्रेट आएको भनी विभिन्न सञ्चार माध्यममा आएका समाचारमा सत्यता नरहेको स्पष्ट पार्दै धम्की दिने समूहबारे प्रहरीले अनुसन्धान गरिरहेको बताउनुभयो। प्रतिनिधि सभाको हिजोको बैठकमा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ। बैठकमा प्रधानमन्त्री तथा रक्षा मन्त्री बालेन्द्र शाहका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले प्रस्तुत गर्नुभएको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव सभाको सर्वसम्मतिले स्वीकृत गरेको हो। बैठकमा विधेयकमाथि उठेका विषयमा जवाब दिँदै मन्त्री गौतमले सीमा तथा राष्ट्रिय सुरक्षा, परराष्ट्र नीतिका विषय, गुप्तचर अध्ययन, साइबर सुरक्षा लगायतका रणनीतिक विषयलाई प्राथमिकताका साथ अघि बढाउन विधेयक आवश्यक रहेको बताउनुभयो। मन्त्री गौतमले सामान्य उच्च शिक्षाका लागि स्थापना गर्न खोजिएको विश्वविद्यालय नभई राष्ट्रिय सुरक्षा, प्रतिरक्षा, रणनीतिक अध्ययन र सुरक्षा कूटनीतिक यसको मुख्य कार्यक्षेत्र रहेको पनि बताउनुभयो। विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसदहरूले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयले सुरक्षा निकायको प्रभावभन्दा प्राज्ञिक विशेष विशेषज्ञतालाई प्राथमिकता दिनुपर्ने, सिफारिस समितिमा विज्ञहरूको सहभागिता सुनिश्चित गर्नुपर्ने, साइबर सुरक्षा, सूचना प्रविधि र भू राजनीति जस्ता बदलिँदो सुरक्षा आयामलाई विश्वविद्यालयको पाठ्यक्रममा समेट्नुपर्ने सुझाव दिनुभयो। यस्तै प्रतिनिधि सभाको हिजोको बैठकमा रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ। बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले प्रस्तुत गर्नुभएको रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव सभाको सर्वसम्मतिले स्वीकृत गरेको हो। विधेयकमाथिको छलफलमा उठेका विषयमा जवाब दिँदै मन्त्री मेहताले स्वास्थ्य शिक्षा र स्वास्थ्य सेवामा प्रादेशिक सन्तुलन कायम गर्न तथा मधेस प्रदेशका नागरिकलाई आफ्नै प्रदेशमा गुणस्तरीय स्वास्थ्य शिक्षा र विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउन समेत यस प्रतिष्ठानको स्थापना आवश्यक रहेको बताउनुभयो। मन्त्री मेहताले सुरक्षित गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउन चिकित्सा शिक्षा क्षेत्रमा समावेशी पहुँचको विस्तार तथा हाल सञ्चालनमा रहेको स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी ऐनहरूमा एकरूपता कायम गर्न पनि यस विधेयकले महत्त्वपूर्ण आधार तयार गर्ने बताउनुभयो। विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसदहरूले रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयकले मधेस प्रदेशमा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच विस्तार गर्नुका साथै दक्ष स्वास्थ्य जनशक्ति उत्पादन र स्वास्थ्य शिक्षाको संस्थागत विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने बताउनुभयो। स्वास्थ्य क्षेत्रमा अनुसन्धान र नवप्रवर्धनलाई प्रोत्साहन गर्नुपर्ने बताउँदै विधेयकले मधेस प्रदेशका नागरिकलाई काठमाडौँ आउनु नपर्ने गरी आफ्नै प्रदेशमा विशेषज्ञ स्वास्थ्य सेवा र स्वास्थ्य अधिकार सुनिश्चित गर्ने सांसदहरूले बताउनुभयो। प्रतिनिधि सभाको हिजोको बैठकमा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले डिप्लोमा इन्जिनियरिङ परिषद विधेयक 2083 प्रस्तुत गर्नुभयो। बैठकमा शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति ओजस्वी शेरसनले राष्ट्रिय सभामा उत्पत्ति भएको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक सम्बन्धी समितिको प्रतिवेदन 2083 पेश गर्नुभयो। यसअघि बैठकको शून्य समयमा सांसदहरूले यही असोज 8 गतेदेखि 11 गतेसम्म परेको निरन्तरको वर्षाले पुर्याएको जनधनको क्षति, राहत तथा उद्धारको व्यवस्था, प्रभावितहरूको उचित व्यवस्थापन लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको थियो। सांसदहरूले वर्षाका कारण कालीगण्डकी नदीमा आएको बाढीले गण्डकी प्रदेशका सबै जिल्लाका नदी तटीय क्षेत्रमा रहेका बस्ती, सडक संरचना, पुलहरू लगायतमा ठूलो क्षति पुर्याएको भन्दै तत्काल मृतकका परिवारलाई राहतको व्यवस्था, बेपत्ताहरूको खोजी कार्य, विस्थापितहरूका लागि सुरक्षित स्थानमा उचित व्यवस्थापन गर्न माग गर्नुभयो। सांसदहरूले चाडपर्वका बेला बढ्ने बजार महँगी तथा कालोबजारी नियन्त्रण गर्नुपर्ने, चाडपर्वमा सडकमा मानिसको चाप थप बढ्ने भएकाले जीर्ण सडकहरूको मर्मत तथा स्तरोन्नति गर्नुपर्ने, विभिन्न स्थानमा क्षति पुगेका पुलहरूको निर्माण कार्य तत्काल अघि बढाउनु पर्ने लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो। प्रतिनिधि सभाको बैठक आज दिउँसो 1 बजे बस्नेछ। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले हिजो विदाई भेट गर्नुभएको छ। राष्ट्रपति कार्यालयमा भएको भेटमा नेपाल भारत बीचको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विविध विषयमा छलफल भएको थियो। हिजै उपराष्ट्रपति रामसाय प्रसाद यादवसँग पनि लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा भारतीय राजदूत श्रीवास्तवले शिष्टाचार विदाई भेट गर्नुभयो। त्यस्तै हिजै प्रधानमन्त्री बालेन्द्र शाहसँग पनि भारतीय राजदूत श्रीवास्तवले विदाई भेट गर्नुभयो। प्रधानमन्त्री शाहले नेपाल र भारत बीचको सम्बन्ध सधैँ सुमधुर र प्रगाढ रहँदै आएको बताउनुभयो। उहाँले हालै बाढी पहिरो तथा विपदको समयमा भारत सरकारले पुर्याएको सहयोगका लागि विशेष धन्यवाद समेत व्यक्त गर्नुभयो। नेपाली कङ्ग्रेसको 15 राष्ट्रिय महाधिवेशन यही असोज 18 गतेदेखि काठमाडौँमा हुने भएको छ। काङ्ग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले विज्ञप्ति जारी गरी देशका विभिन्न स्थानमा भारी वर्षाका कारण प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनमा ढिलाइ भएकाले निर्धारित समयभन्दा 2 दिन पर सारिएको जानकारी दिनुभयो। असोज 16 देखि 19 गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका परिमार्जन गरी निर्धारित समयभन्दा 2 दिनपछि सारिएको मुख्य सचिव दुलालले बताउनुभयो। काङ्ग्रेसको 15 महाधिवेशन उद्घाटन समारोह असोज 18 गते दिउँसो 2 बजे काठमाडौँको खुला मञ्चमा हुने काङ्ग्रेसले जनाएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब पार्टीभित्र अराजकता र अनुशासनहीनता नचल्ने बताउनु भएको छ। हालै सम्पन्न पार्टीको तेस्रो पूर्ण केन्द्रीय कमिटी बैठकका सन्देशबारे हिजो कोशी, मधेस, बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेशका पदाधिकारीलाई भर्चुअल रूपमा सम्बोधन गर्दै अध्यक्ष ओलीले अब पार्टीको नीति र अनुशासन विपरीत जाने र अराजकता फैलाउनेमाथि कडा कारवाही हुने बताउनुभयो। एमालेको केन्द्रीय कमिटीको तेस्रो बैठक यही असोज 5-8 गतेसम्म ललितपुरमा बसेको थियो। नेपाल कम्युनिस्ट पार्टी एमालेकी वरिष्ठ नेता विद्यादेवी भण्डारीले आगामी दिनमा पार्टीमा सक्रिय रहँदै जनताको सेवा र राष्ट्रिय हितका विषयमा काम गर्ने बताउनु भएको छ। हिजो आयोजित बधाई तथा सम्मान कार्यक्रममा उहाँले एमाले आफूलाई दिएको वरिष्ठ नेताको जिम्मेवारी स्वीकार गर्दै पार्टीलाई थप ऊर्जा दिने गरी काम गर्ने बताउनुभयो। एमाले यही असोज 8 गते भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी दिने निर्णय गरेको थियो भने उक्त निर्णय केन्द्रीय कमिटीले अनुमोदन गरेको थियो। अविरल वर्षाका कारण यही असोज 8 गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी पहिरो लगायत विपदका घटनामा हालसम्म 35 जनाको मृत्यु भएको छ। विपदबाट बागलुङमा 12, म्याग्दीमा 7 जना, पाल्पामा 5, मनाङमा 4, धनुषा, मकवानपुर, धादिङ, काभ्रे, रोल्पा, डोल्पा र रुकुम पश्चिममा 1-1 जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। विपदका घटनामा 15 जना घाइते भएका छन्। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले बाढी तथा पहिरोका कारण अवरुद्ध नेपाल टेलिकमको दूरसञ्चार सेवा शीघ्र पुनः सञ्चालनमा ल्याउन निर्देशन दिनुभएको छ। संचार मन्त्रालयका सचिव राजेन्द्र प्रसाद पौडेल, नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी अर्याल लगायतको नेपाल टेलिकमको उच्च व्यवस्थापनसँग हिजो मन्त्रालयमा भएको छलफलमा संचार मन्त्री तिमिल सिन्हाले बाढी तथा पहिरोबाट टेलिकमका टावर तथा साइटमा पुगेको क्षति, अवरुद्ध दूरसञ्चार सेवा, हालसम्मको पुनस्थापना प्रगति तथा बाँकी कामबारे विस्तृत जानकारी लिनुभएको हो। संचार मन्त्री तिमिल सिन्हाले प्रभावित क्षेत्रको भौगोलिक अवस्था, सडक तथा विद्युत संरचनामा भएको क्षति र उपकरण तथा प्राविधिक जनशक्ति परिचालनमा हालसम्म भए गरेका कामबारे समेत जानकारी लिनुभयो। छलफलमा नेपाल टेलिकमका प्रमुख सञ्चालन अधिकृत प्रेम प्रसाद सिलवालले अधिकांश प्रभावित टावरमा विद्युत आपूर्ति अवरुद्ध हुँदा टेलिफोन तथा इन्टरनेट सेवा प्रभावित भएको बताउनुभयो। बाढी पहिरोबाट प्रभावित म्याग्दीलाई विपद सङ्कटग्रस्त जिल्ला घोषणा गर्न सिफारिस गरिएको छ। जिल्ला विपद व्यवस्थापन समितिको हिजो बसेको बैठकले विपद सङ्कटग्रस्त जिल्ला घोषणा गर्न सिफारिस गर्ने निर्णय गरेको हो। विपद सङ्कटग्रस्त जिल्ला घोषणा गरी पुननिर्माण र पुनस्थापना कार्यलाई प्राथमिकता दिन गृह मन्त्रालयमा सिफारिस गरिएको प्रमुख जिल्ला अधिकारी गणेश गैरीले जानकारी दिनुभयो। असोज 8-11 गतेसम्मको निरन्तरको झरीपछिको बाढी र पहिरोले जिल्लामा ठूलो जनधनको क्षति पुगेको छ। म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजाला गाउँपालिका 7 लामा बगरमा हिजो पहिरो जाँदा 4 घर, 2 गोठ पुरिएका छन् भने 1 घाइते भएका छन्। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आफ्नो प्रदेशमा भोटेकोसी बाढी प्रभावित क्षेत्रको पुननिर्माणका लागि 6 प्रदेशसँग सहयोगको आह्वान गरेको बताउनु भएको छ। जिल्ला समन्वय समिति चितवनले हिजो आयोजना गरेको कार्यालय तथा स्थानीय तहहरूको समीक्षा बैठकलाई सम्बोधन गर्दै उहाँले बागमती प्रदेशमा अहिले महाविपत्ति आएको र पुननिर्माणका लागि सबै प्रदेशका मुख्यमन्त्रीहरूसँग सहयोगको अनुरोध गरिएको बताउनुभयो। भोटेकोसी बाढीबाट प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत वितरण र सडक सम्पर्क पुनस्थापनाको कामलाई प्रभावकारी बनाउन सम्बन्धित निकायबीच समन्वय बढाइएको छ। मनसुन प्रतिकारी कमान्ड पोस्टमा हिजो बसेको बैठकमा भोटेकोसी बाढी तथा यही असोज 8-11 गतेसम्म भएको अविरल वर्षाका कारण आएको बाढी पहिरो र डुबानबाट भएको क्षति, खोज तथा उद्धार, राहत व्यवस्थापन र अवरुद्ध सडक पुनस्थापनाका लागि भइरहेको प्रयासबारे छलफल भएको हो। बैठकमा प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउने, क्षतिको विवरण अध्यावधि गर्ने तथा सडक सम्पर्क पुनस्थापनाका लागि भइरहेका कामको समीक्षा गरिएको थियो। केन्द्रीय मनसुन प्रतिकारी कमान्ड पोस्टका संयोजक डाक्टर धर्मराज उप्रेती सहितको टोलीले रसुवा, नुवाकोट र धादिङका जिल्ला मनसुन प्रतिकारी कमान्ड पोस्टसँग समन्वय गर्ने निर्णय बैठकले गरेको छ। चाडपर्व नजिकैसँगै काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा सञ्चालनमा हुने रात्रिकालीन सार्वजनिक सवारी साधनमा दुई चालक अनिवार्य राख्ने नियमको कार्यान्वयनमा कडाई गर्ने भएको छ। यात्रुको सुरक्षा, सवारी दुर्घटना न्यूनीकरण तथा सुरक्षित यात्राको सुनिश्चितताका लागि दुई चालक राख्ने नियम कार्यान्वयन गराउन विशेष निगरानी बढाउने उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्लेले जानकारी दिनुभयो। लामो दूरीमा सञ्चालन हुने सार्वजनिक सवारी साधनमा दुई चालक भए नभएको विषयमा ट्राफिक प्रहरीले नियमित रूपमा जाँच गर्ने उहाँले जानकारी दिनुभयो। अविरल वर्षाका कारण बाढी पहिरोले चार दिनदेखि अवरुद्ध बनेको बीपी राजमार्ग हिजोदेखि एकतर्फी सञ्चालनमा आएको छ। बाढीले बगाएका स्थानमा अस्थायी डाइभर्सन निर्माण तथा विभिन्न खण्डका पहिरो पन्छायसँगै हिजोदेखि यातायात आवागमन गराइएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लमजुङको राईनाश नगरपालिकाका तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपाने, तत्कालीन प्रशासकीय अधिकृत रामचन्द्र अधिकारी सहित 10 जनाले आर्थिक हिनामिना गरेको भन्दै हिजो विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ। नगरपालिकामा आर्थिक वर्ष 2076-77 प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कार्यक्रम सञ्चालनका लागि प्राप्त 16,72,000 रुपियाँ हिनामिना गरेको आयोगले जनाएको छ। ऐतिहासिक तथा सांस्कृतिक पर्व इन्द्रजात्राको लिङ्गो हिजो बेलुका 9:25 साइतमा ढालिएको छ। भाद्र शुक्ल द्वादशीका दिन हनुमान ढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरी सुरु भएको इन्द्रजात्रा उपत्यकाको लामो जात्रा हो। हिजो राति इन्द्रध्वज पातन गरेसँगै 8 दिन लामो जात्रा समापन भएको गुठी संस्थानले जनाएको छ। यसअघि राष्ट्रपति रामचन्द्र पौडेल हनुमान ढोका दरबार क्षेत्र जानुभई श्री गणेश, श्री भैरव र श्री कुमारीबाट टीका एवं प्रसाद ग्रहण गर्नुभएको थियो। टीका प्रसाद ग्रहण गरेपछि राष्ट्राध्यक्षले कुमारीसँग खड्ग साट्ने परम्परा रहिआएको छ। हिजै दिउँसो महिलाले मात्र रथ तानी नानीचा यात्रा सम्पन्न गरिएको थियो। यो यात्रा इन्द्रजात्राको अन्तिम यात्रा हो। इन्द्रजात्राका अवसरमा यही असोज 10 गते माथिल्लो टोलमा श्री गणेश, श्री भैरव र श्री कुमारीको रथ यात्रा गरिएको थियो। इन्द्रजात्राको मुख्य दिन असोज 9 गते शुक्रबार तल्लो टोलमा श्री गणेश, श्री भैरव र श्री कुमारीको रथ यात्रा गरिएको थियो। जापानिज इन्सेफ्लाइटिस विरुद्धको खोप अभियान अन्तर्गत झापामा 2,70,246 जनालाई खोप लगाइएको छ। झापामा चालु आर्थिक वर्षमा 13 जनामा जापानिज इन्सेफ्लाइटिसको संक्रमण पुष्टि भइसकेको स्वास्थ्य कार्यालयका प्रमुख झापा स्वास्थ्य कार्यालयले जनाएको छ। तीमध्ये 7 जनाको मृत्यु भएको पनि कार्यालयले जानकारी दिएको छ। झापामा 5,70,000 खोप लगाउने लक्ष्य रहेकोमा हाल लक्ष्यको 54% खोप लगाइएको जनाइएको छ। यही असोज 8 गतेदेखि 11 गतेसम्म लगातार परेको वर्षासँगै कालीगण्डकी नदीमा आएको बाढीले स्याङ्जा, गुल्मी र पाल्पाका कालीगण्डकी तटीय क्षेत्रको जनजीवन प्रभावित बनाएको छ। बाढीले नदी किनारका बस्ती, धार्मिक तथा शैक्षिक संरचना र सडक तथा पुलमा ठूलो क्षति पुर्याएको छ। स्याङ्जाबाट संवाददाता क्रान्ति अर्यालको यो रिपोर्ट।
5: 4 दिनसम्म लगातार परेको वर्षापछि कालीगण्डकी नदीमा आएको भीषण बाढीले स्याङ्जा, गुल्मी र पाल्पाका कालीगण्डकी तटीय क्षेत्रको जनजीवन अस्तव्यस्त बनाएको छ। 3 जिल्लाको संगम स्थलका रूपमा रहेको स्याङ्जाको सेतीबेडीमा बाढीले ठूलो क्षति पुर्याएको छ। कालीगण्डकी नदीको बहाव बढेपछि बजार क्षेत्रका करिब 50 घर डुबानमा परेका छन्। प्रहरी चौकी, विद्यालय र औषधि पसल समेत बाढीको चपेटामा परेका छन्। लामो समयदेखि व्यापार व्यवसाय गर्दै आएका स्थानीय घर तथा पसलमा पानी पसेपछि सेतीबेडी बजारको अवस्था अहिले सुनसान र अस्तव्यस्त बनेको छ। स्थानीय जय वल्लभ नेउपाने:
6: 9 गते दिउँसा आगो बाढी घटिसकेका थियो, 10 गते बाढी चौकीबाट हल्ला भयो, हेर्दाखेरि त बाढी अकस्मात आयो, मान्छेमा क्षति भएन, भाग्न सफल भयो।
5: बाढीका कारण स्याङ्जा र गुल्मी जोड्ने झोलुङ्गे पुलमा क्षति पुगेको छ। यस्तै स्याङ्जाको कालीगण्डकी गाउँपालिका 7 मिर्मी र गुल्मीको कालीगण्डकी गाउँपालिका 1 हर्मीचौर जोड्ने पक्की पुल समेत नदीले बगाएको छ। पुल बगेसँगै 2 जिल्ला बीचको आवात जावत प्रभावित भएको छ। कालीगण्डकी नदीको बाढी सेतीबेडीमा मात्र सीमित रहेन, रामदी स्थित प्रहरी चौकी समेत डुबानमा परेको छ। रामदीको संस्कृत गुरुकुलम र उत्तर वाहिनी स्थित गुरुकुलमा समेत बाढीले क्षति पुर्याएपछि त्यहाँ अध्ययनरत विद्यार्थीलाई प्रशासनले सुरक्षित स्थानमा सारेको छ। स्थानीयका अनुसार यस पटकको कालीगण्डकीको बाढी 2018 साल पछिकै ठूलो हो। मौसम सम्बन्धी पूर्व सूचना र स्थानीय प्रशासनको आग्रहपछि धेरै परिवार समयमै सुरक्षित स्थानमा सरेका कारण ठूलो मानवीय क्षति हुनबाट जोगिएको स्थानीयको भनाइ छ। बाढीबाट विस्थापित स्थानीय अहिले विद्यालय लगायत सुरक्षित स्थानमा बसेका छन्। विभिन्न निकायबाट राहत सामग्री आउने क्रम शुरू भए पनि सड़कमा ठाउँ ठाउँमा पहिरो गएका कारण राहत सामग्री समयमै प्रभावित बस्तीसम्म पुर्याउन समस्या भएको प्रशासनले जनाएको छ। प्रमुख जिल्ला अधिकारी निराजन घिमिरे
7: समयमा नै मानवीय क्षति नै नदिनको लागि हामीले तयारी गरेका थियौँ। फायरलाई सुरुदेखि नै सुरक्षित ठाउँमा जानको लागि हामीले अनुरोध गरेको, स्थानीय तहसँग पनि हामी सम्पर्क समन्वय गरेका हुनाले यहाँ मानवीय क्षति हुन दिएका छैनौँ। हामीले क्षतिपीडी लगायतको यस्ता डुबान क्षेत्रहरूलाई दीर्घकालीन रूपमा समाधान गर्ने गरी विपद व्यवस्थापन समितिले आवश्यक निर्णयहरू गरि पनि सकेका छ। तत्काल हामीले उद्धार राहतका विषयहरूलाई पनि प्राथमिकता दिएका छौँ।
5: अब प्रभावित परिवारको सुरक्षित बसोबास र राहत व्यवस्थापन तर्फ तत्काल ध्यान दिनुपर्ने देखिएको छ। क्रान्ति अर्याल, रेडियो नेपाल, स्याङ्जा।
0: अब के अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध छिट्टै अन्त्य हुने बताउनु भएको छ। जारी युद्ध अन्त्य हुने दावी गरे पनि राष्ट्रपति ट्रम्पले युद्ध अन्त्य हुने आधार वा थप विवरण भने सार्वजनिक गर्नुभएको छैन। राष्ट्रपति ट्रम्पले इरानलाई परमाणु हतियार बनाउन नदिइने धारणा पनि दोहोऱ्याउनु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कप्स आईआरजीसीले आगामी मध्यावधि निर्वाचनलाई लक्षित गर्दै अमेरिकी मतदातालाई खुला पत्र जारी गरेको छ। पत्रमा ट्रम्प प्रशासन परिवर्तन गर्नुपर्ने आह्वान गरिएको छ। निरन्तर आक्रमण भइरहे पनि हर्मुज जलमार्ग हुँदै तेल ढुवानी युद्ध अघिको स्तरतर्फ बढ्न थालेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्। प्राप्त विवरणका अनुसार पछिल्लो एक सातामा औसत दैनिक 1,32,00,000 ब्यारेल तेल हर्मुज जलमार्ग हुँदै ढुवानी भएको छ। संयुक्त राष्ट्रसङ्घीय शरणार्थी सम्बन्धी निकाय UNHCRले पर्याप्त बजेट अभावका कारण विश्वभरका करिब 83,00,000 शरणार्थी तथा अन्य जबरजस्ती विस्थापित व्यक्ति अत्यावश्यक सहायता र संरक्षण सेवाबाट वञ्चित हुन सक्ने चेतावनी दिएको छ। UNHCRका अनुसार निरन्तर बढिरहेको आर्थिक संकटका कारण शरणार्थी, आन्तरिक रूपमा विस्थापित व्यक्ति र राज्यविहीन मानिसलाई उपलब्ध

0: रुपियाँ मात्र भुक्तानी पाएका छन्। बिमा लेखको प्रकार अनुसार रकमका आधारमा सबैभन्दा धेरै दावी सम्पत्ति बिमामा परेको छ। सम्पत्ति बिमा तर्फ 518 दावी मार्फत 9,41,58,00,000 रुपियाँ बराबरको क्षतिको माग दावी गरिएको छ। त्यसमा हालसम्म 38,14,000 रुपियाँ भुक्तानी भइसकेको प्राधिकरणले उल्लेख गरेको छ। इन्जिनियरिङ तथा ठेकेदार जोखिम बिमा तर्फ 165 दावीबाट 4,41,45,00,000 रुपियाँ बराबरको क्षति मूल्याङ्कन भएको छ। दावी संख्याका आधारमा भने मोटर बिमा सबैभन्दा अगाडि देखिएको छ। बाढीले सवारी साधन बगाएको र क्षति पुर्याएको भन्दै 1,066 मोटर बिमाको दावी परेको छ, जसको रकम 3,07,93,00,000 रुपियाँ बराबरको छ। मोटर बिमा तर्फ 24,10,000 रुपियाँ दावी भुक्तानी भइसकेको प्राधिकरणले उल्लेख गरेको छ। स्वास्थ्य बिमा तर्फ 28 दावीबाट 22,52,00,000 रुपियाँ बराबरको दावी परेको छ। विशेष आर्थिक क्षेत्रमा स्थापित भई मापदण्ड पूरा नगरेका उद्योगलाई कारवाही गरिने भएको छ। विशेष आर्थिक क्षेत्र प्राधिकरणले कार्यविधि अनुसार कुल उत्पादनको 70% निर्यात गर्न नसकेको पञ्चकन्या एसएस एक्सपोर्टलाई कारवाही गर्न लागेको जनाएको छ। विशेष आर्थिक क्षेत्र प्राधिकरणका निमित्त कार्यका निर्देशक डाक्टर दिवाकर लुइटेलले भैरवा विशेष आर्थिक क्षेत्रमा रहेको पञ्चकन्या एसएस एक्सपोर्टले शर्त अनुसारको उत्पादनलाई निर्यात गर्न नसकेपछि कारवाही गरिएको जानकारी दिनुभयो। प्राधिकरणले विशेष आर्थिक क्षेत्रमा रहेका उद्योगलाई कुल उत्पादनको 70% निर्यात गर्नुपर्ने व्यवस्था तोकेको छ। विशेष आर्थिक क्षेत्रमा आवश्यक पूर्वाधार निर्माणदेखि उद्यमीलाई कर्म सहुलियत उपलब्ध गराइएको छ। आन्तरिक राजस्व विभागले सुनचाँदीका गर गहना र वस्तुको बिक्रीमा लाग्ने सिप प्रवर्धन शुल्कको प्रशासनलाई सरल व्यवस्थित र प्रभावकारी बनाउन सिप प्रवर्धन शुल्क सम्बन्धी कार्यविधि 2083 जारी गरेको छ। आर्थिक ऐन 2083 दफा 14 नेपालमा उपभोक्तालाई सुन चाँदी तथा गर गहना र वस्तु बिक्री गर्दा बिक्री मूल्यमा सिप प्रवर्धन शुल्क लगाई असुल गर्नुपर्ने व्यवस्था गरिएको छ। सोही व्यवस्था अनुसार विभागले शुल्कको प्रशासन, असुली, दाखिला, कारोबारको लेखाङ्कन, विवरण पेश, परीक्षण तथा पुनरावेदन सम्बन्धी व्यवस्था समेटेर कार्यविधि जारी गरेको विभागका सूचना अधिकारी केशव रघुवंशीले जानकारी दिनुभयो।
1: भुवन आचार्य आर्थिक समाचारका साथमा अब खेल समाचार।
2: जापानमा जारी एसियाली खेलकुद अन्तर्गत नेपाली खेलाडी विजय बाजी र आशिष राणा मगर पुरुष कायक एकलको सेमिफाइनलमा प्रवेश गरेका छन्। मंगलबार यहागी गावा क्वेनिङ स्लम कोर्समा भएको हिट चरणको प्रतिस्पर्धामा विजय 202.06 समय सहित 15 र आशिष 211.86 समय सहित 16 स्थानमा रहे। शीर्ष 18 खेलाडी सेमिफाइनल पुग्ने नियम अनुसार दुवै सेमिफाइनलका लागि छानिएका हुन्। सेमिफाइनल चरणको प्रतिस्पर्धा बुधबार एगाहिगुआ क्वेनिङ स्लम कोर्समै हुनेछ। त्यस्तै नेपालको एथलेटिक यात्रा मुकेश बहादुर पालको व्यक्तिगत समय सुधार सँगै सकिएको छ। पुरुष 5,000 मिटरको फाइनलमा मुकेशले 14:03.61 समय निकाल्दै 9 स्थान हासिल गरे। 14:25.54 मुकेशको यसअघिको व्यक्तिगत उत्कृष्ट समय थियो, त्यसमा उनले उल्लेखनीय सुधार गरे। नोएगामा यसपालि एथलेटिक्समा 6 खेलाडीले प्रतिस्पर्धा गरेका थिए। खड्क बहादुर खड्काको म्याराथन, राजन रोकायाले 10,000 मिटर, मुकेशले 5,000 र 1,500 मिटर, सोमबहादुर कुमारले 800 मिटर, सन्तोषी श्रेष्ठले 5,000 र 10,000 मिटर तथा पूर्णलक्ष्मी नेपालीले 1,500 र 5,000 मिटरमा चुनौती प्रस्तुत गरेका थिए। सबै प्रतिस्पर्धामा नेपालको चुनौती दयनीय रह्यो। यसबीच सोमबहादुरले आइतबार 800 मिटरमा राष्ट्रिय कीर्तिमान सुधार गर्दै 1:48.95 समय निकालेका थिए। आफ्नो हिटमा 5 तथा समग्रमा 8 भएका उनी फाइनल पुग्न भने सकेका थिएनन्। श्रीलंका संघको क्वार्टर फाइनल खेल वर्षाका कारण रद्द भएपछि नेपाली क्रिकेट टोली 20 एसियाली खेलकुदबाट बाहिरिएको छ। नायोगा स्थित कोरोगी स्पोर्ट्स पार्कमा मंगलबार नेपाल र श्रीलंका बीचको क्वार्टर फाइनल खेल टस समेत नभई रद्द भएको हो। खेल हुन नसकेको अवस्थामा T20 वरियतामा माथि रहेको टोली सेमिफाइनल पुग्ने नियम अनुसार श्रीलंका अघि बढेको हो। T20 अन्तर्राष्ट्रिय वरियतामा श्रीलंका 9 तथा नेपाल 14 स्थानमा छ। नागोयामा शनिबारदेखि निरन्तर वर्षा भइरहेको छ। वर्षाकै कारण शनिबार नेपाल र जापान बीचको समूह चरणको खेल पनि प्रभावित भएको थियो।
1: अझै बम अब मौसम। आज देशभर आंशिक बदली हुनेछ। कोशी र बागमती प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानमा तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका 1-2 स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 29.6 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 18 डिग्री सेल्सियस। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28-30 डिग्री सेल्सियस सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:49 मा भयो भने सूर्यास्त भरे साँझ 5:56 मिनटमा हुनेछ।

कारणका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस्। सङ्घीय निजामती विधेयक सहित दुईवटा विधेयक संसदमा पेश गर्न स्वीकृति दिने सरकारको निर्णय। असोज 8 गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी पहिरो लगायतका विपदका घटनामा हालसम्म 35 जनाको मृत्यु। यही असोज 16 गतेदेखि हुने भनिएको नेपाली कंग्रेसको 15 महाधिवेशन असोज 18 गतेदेखि हुने र इरान युद्ध छिट्टै अन्त्य हुने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दावी। हुर्मुज जलमार्गमा तेल ढुवानी युद्ध अघिकै अवस्थामा फर्कँदै यसका साथै बिहान 7 बजेको समाचार यहीँ सकिन्छ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्कार।

0: नमस्कार, कानूनका कुरा रेडियो कार्यक्रममा यहाँलाई स्वागत छ। यो कार्यक्रम रेडियो नेपाल र नेपाल सरकार कानून न्याय तथा संसदीय मामिला मन्त्रालयको सहकार्यमा तयार पारिएको हो।
1: कार्यक्रम पाक्षिक रूपमा बुधबार बिहान 7 बजेको समाचारपछि प्रसारण हुन्छ।
0: आजको कार्यक्रममा हाम्रा साथी सन्तोष रेग्मीले कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव पाराश्वर ढुङ्गानासँग गर्नुभएको कुराकानी प्रस्तुत गर्छौ।
1: सचिवज्यू, स्वागत छ यहाँलाई।
2: धन्यवाद।
1: अब खास गरी अन्तर्राष्ट्रिय सम्बन्ध र सन्धि सम्झौताको व्यवस्थापनका सन्दर्भमा सरकारले कसरी काम गरिरहेको छ?
2: अहिले अब अन्तर्राष्ट्रिय सन्धि सम्झौता गर्ने विषय अथवा कूटनीतिक विषय यो परराष्ट्र मामिलाको विषय अब हाम्रो परराष्ट्र मन्त्रालयले सहजीकरण गरेर नेपाल सरकारले त्यो विषयहरू गरिरहेको अवस्था छ। र पछिल्लो समयमा नेपाल कूटनीतिक सम्बन्ध कायम भएका देशहरूमा 187 देशसँग कूटनीतिक सम्बन्ध कायम भएको अवस्था छ। अहिले त्योभन्दा बाहेक हामी अन्तर्राष्ट्रिय संस्थाहरूको सदस्य बन्ने क्रम पनि जारी छ, जसले गर्दा नेपाललाई केही फाइदा हुने, नेपालको हित हुने विषयहरू रहेका संस्थाहरूको हामी सदस्य बन्न गइरहेका छौँ। उदाहरणको रूपमा पछिल्लो दिनहरूमा हामी यो सामुद्रिक कानुन सम्बन्धी खुला समुद्रमा हुने क्रियाकलापहरूमा सहभागी हुने सम्बन्धमा एउटा बिबिएनजे भने सन्धि युएनले तयार पारेको छ, त्यसको हामी पक्ष बनेका छौँ। संसदबाट अस्ति भर्खरै अनुमोदन भएको छ। त्यसै गरी यो एसियाली राष्ट्रहरूको परिषद भन्ने एउटा संस्था स्थापना भएको छ, विधायिकी परिषद भन्ने, त्यो त्यसलाई जसलाई क्याली भन्छ अङ्ग्रेजीमा, काउन्सिल फर एसियन लेजिस्लेटिभ इन्स्टिट्युसन, त्यसको पनि हामी सदस्य बनेका छौँ। र हामीले प्रेजेन्टेसन त्यसरी अन्तर्राष्ट्रिय स्तरमा हाम्रो यहाँबाट प्रस्तुति गरौँ, नेपालको तर्फबाट प्रस्तुति गर्ने, त्यसपछि नेपाललाई चिनाउने काममा चाहिँ अगाडि बढिरहेको छ सरकार।
1: जस्तो अब खास गरी अन्तर्राष्ट्रिय सम्बन्धका लागि यसरी काम भइरहँदाखेरि विगतमा भएका सन्धि सम्झौताको व्यवस्थापनको विषय पनि चाहिँ उत्तिकै महत्त्वका रूपमा उठेको छ। वर्तमान सरकारले यो विषयलाई व्यवस्थित गर्ने भनेर कार्य प्रारम्भ गरिरहेको छ, पछिल्लो प्रगति के छ?
2: यो कस्तो भयो भने हाम्रो अभिलेख अलिकति कमजोरी रहेछ। 2030 सिंहदरबारमा आग लागि भयो, त्यहाँ केही अभिलेखहरू जलेको भन्ने सुनिन्छ। त्यस्तै गरी अन्यत्र पनि हाम्रो रहेका अभिलेखहरू धेरै अलिकति नोक्सानी भएको, अभिलेखबद्ध नगरिएको अवस्था रहेछ। र यो अन्तर्राष्ट्रिय सन्धि सम्झौताको अभिलेखको सन्दर्भमा पनि कानुन मन्त्रालयले सन्धिहरूको सिरिज पनि प्रकाशन गरिरहेको छ। तर कानुन मन्त्रालयलाई कस्तो गरेको छ भने पहिलेदेखि नै नेपाल सरकारको डिपोजिटरी भन्छ के, अभिलेख गर्ने मन्त्रालयको निकायको रूपमा राखिएको छ। त्यो अनुसार कानुन मन्त्रालयमा सबै डिपोजिट हुनुपर्ने हो, अभिलेख हुनुपर्ने हो। तर हाम्रो अलिकति अगाडिको प्र्याक्टिस के रहेछ भने यो कुनै सम्झि सम्झौताहरू पठाउने कानुन मन्त्रालयमा, कुनै नपठाउने। त्यो कानुनमा त बाध्यता छ त्यो पठाउन, तर त्यो कार्यान्वयन भएको रहेनछ। अनि अहिले भर्खरै हामीले अस्ति यो सार्वजनिक लेखा समिति, संसदको सार्वजनिक लेखा समितिमा पनि त्यो प्रश्न उठ्यो। त्यसपछि सार्वजनिक लेखा समितिले त्यो उसलाई सरकारलाई, सरकारका विभिन्न मन्त्रालयहरूलाई निर्देशन पनि दिएको छ। र हामीले पनि पत्राचार गरेका थियौँ, त्योभन्दा अगाडि नै हामीले पत्राचार गरेर पटक पटक तपाईँहरूले गरेका सन्धि सम्झौताहरू, एमओयु भन्छौँ हामी होइन, मेमोरेन्डम अफ अन्डरस्ट्यान्डिङ, ती लगायतका विषयहरू कानुन मन्त्रालयमा डिपोजिटरी गर्न अनिवार्य रूपले पठाउनुहोस्, त्यसपछि कानुन मन्त्रालयले अध्यावधि गरेर राख्छ, अनि यसको हाम्रो अभिलेखहरू व्यवस्थित हुन्छ भनेर हामीले त्योभन्दा अगाडि नै पत्राचार गरेका थियौँ। र लेखा समितिले गरिसकेपछि अहिले चाहिँ विभिन्न मन्त्रालयहरूबाट त्यस्ता खालका सन्धि सम्झौता अभिलेखको लागि कानुन मन्त्रालयमा आउने गरेको छ। र कानुन मन्त्रालयले व्यवस्थित ढङ्गले राख्ने गरेका छ। हामीले त्यो पानीबाट आगोबाट नजल्ने गरी एउटा सुरक्षित आर्काइभ बनाएर राखेका छौँ, अन्डरग्राउन्ड, कानुन मन्त्रालयको अन्डरग्राउन्डमा त्यो छ। र हामीसँग भएका अभिलेख जे जति छन् ती सुरक्षित छन्, नभएका अभिलेखहरू मात्रै हामी अब खोजिराखेका छौँ। जस्तो सुगौली सन्धि पनि अस्ति खोज्दाखेरि फेला परेन, कानुन मन्त्रालयमा त्यो पठाएको पनि देखिएन होइन। त्यसरी भइरहेका सन्धि सम्झौताहरू के अरे नेपाल सरकारले गरेका यसो अघि गरेका इतिहासमा गरेका सन्धि सम्झौताहरूलाई हामीले अभिलेखबद्ध गर्ने क्रममा कानुन मन्त्रालयले अहिले त्यसलाई चाहिँ एउटा सिस्टमेटिक वेबाट जाने भनेर हामीले अरू मन्त्रालयलाई पत्राचार पनि गरेका छौँ र हामी पनि त्यो अभिलेखलाई सुरक्षित गर्नको लागि हामीले व्यवस्था गरिरहेका छौँ।
1: जस्तो अभिलेखको अवस्था चाहिँ कस्तो छ, हामीले कति अभिलेखहरू त्यहाँ राखेका छौँ र अब अहिले भनौँ न अब सूचना प्रविधिको समयमा यसलाई सुरक्षित गर्ने अरू पनि माध्यमहरू विकास भइरहेका छन्, त्यतातिर सरकारले कसरी सोचिरहेको छ?
2: हाम्रो अभिलेखहरू मैले अघि भनिसकेँ, अन्डरग्राउन्डमा हामीले आर्काइभ गरेर सुरक्षित राखेका छौँ, तर त्यसलाई हामीले अब माइक्रो फिल्ममा संख्यात्मक डिजिटाइज गर्ने हिसाबले चाहिँ अहिले गरिएको छैन, तर त्यो पनि हाम्रो कानुन मन्त्रालयको सोच छ, छिटै नै त्यसलाई गर्ने भन्ने छ, डिजिटाइज पनि गरेर राख्छौँ र त्यसरी आर्काइभलाई त्यो अब कम्प्युटराइज डिजिटाइज गरेर सबै अभिलेखहरू त्यसरी राख्ने भन्ने छ र अब ऐन कानुनहरू जो हाम्रो नियम ऐन नियम कानुन हरू चाहिँ अभिलेख गर्नुपर्ने हुन्छ, ती अभिलेखहरू चाहिँ अब कहिले नजलाउने अभिलेखमा पर्छन्, त्यस्ता अभिलेखहरू पुरातत्व विभागको राष्ट्रिय अभिलेखालय छ नि त्यहाँ पनि सुरक्षित राख्न गरी पठाउनु पर्ने व्यवस्था छ, त्यहाँ पनि रहन्छ र हामीले अहिले अब यो सङ्घ प्रदेश र स्थानीय तहले बनाएका कानुनहरू पनि कानुन मन्त्रालयमै सबै कानुनहरू डिपोजिट हुने भए हुनाले तिनलाई पनि हामीले अलिकति व्यवस्थित तरिकाले राख्ने गरी गरिरहेका छौँ। अहिले यो प्रत्यायोजित विधायनहरू पनि कानुन मन्त्रालयमा दर्ता हुनुपर्छ, ती हामीले दर्ता गर्दाखेरि अहिले करिब 1,237 प्रत्यायोजित विधायनहरू अलि अगाडिको तथ्याङ्क हो, 2-4 दिन अगाडिको, अहिले त्यसमा बढेको हुनसक्छ, हामीले दर्ता गरेर अभिलेखबद्ध गरिरहेका छौँ।
1: हजुर, अब जस्तो यो कार्यक्रम जुन हामी पछिल्लो समयमा अगाडि बढाइरहेका छौँ अभिलेखको सन्दर्भ र अन्तर्राष्ट्रिय सम्बन्धको विकासको विषय, अन्तर्राष्ट्रिय सम्बन्धको विकासमा भएका पछिल्ला आयामहरू चाहिँ के हुन्? अब उदाहरणका लागि हामीले यो पारस्परिक कानुनी सहायतासँग सम्बन्धित सन्धिहरू पनि विभिन्न मुलुकहरूसँग गरिरहेका छौँ र अन्य कतिपय मुलुकहरूले पनि हामीसँग त्यो इच्छा व्यक्त गरिरहेका छन् र प्रस्तावहरू पनि आएका छन्। यसले पछिल्लो दिनमा अन्तर्राष्ट्रिय चाहिँ जगतमा हाम्रो भूमिकालाई कसरी बढाएको छ?
2: होइन, पछिल्लो समयमा हाम्रो भूमिका बढेकै छ। जस्तो उदाहरणको रूपमा मैले अघि भनिसकेँ, भर्खरै हामी यो कानुन निर्माणको सन्दर्भमा एसियाली राष्ट्रहरूको अनुभव आदान प्रदान गर्ने र कानुनलाई सरल बोधगम्य र सबैले बुझ्ने खालको कानुन बनाउने दिशामा एक राष्ट्रहरूका बिचको सहयोग आदान प्रदान गर्ने हिसाबले स्थापना भएको त्यो काउन्सिल फर एसियन लेजिस्लेटिभ इन्स्टिट्युसन भन्ने संस्थामा हामी अस्ति भर्खरै 2 हप्ता अगाडि कोरियामा हस्ताक्षर भएको थियो, त्यहाँ चाहिँ
1: संसदबाट हाम्रो
2: यसबाट चाहिँ अब यो एसियाली राष्ट्रहरूमा कानुनहरू निर्माण हुँदाखेरि असल अभ्यासहरूको आदान प्रदान हुन्छ र कानुनलाई कसरी सरल बनाउने भन्ने दिशामा अहिले गइरहेको छ संसार। त्यसैले नेपालका केही कानुनहरू अब परम्परागत हिसाबले हामी जटिल ढङ्गले लेख्छौँ, कानुनी भाषा जटिल हुन्छ, वकिलहरूले व्याख्या गर्नुपर्ने, अदालतमा व्याख्या गर्दा पनि थरी थरी हुने, यस्ता खालका विषयहरू छन्। त्यसलाई के रहेछ त एसियन राष्ट्रहरूको अन्य अभ्यासहरू के रहेछ, त्यो अभ्यासहरूको बारेमा आदान प्रदान गर्ने होइन अनुभव, र त्यसपछि अरू सरल कसरी बनाउने, कानुनलाई प्रभावकारी कसरी बनाउने भन्ने दिशामा हामीले काम गर्न सकिने देखिन्छ क्या। एउटा अनुभव आदान प्रदान कुरा हो, अर्को कूटनीतिक हिसाबले राष्ट्रहरूसँग सम्बन्ध बलियो हुने विषय पनि हो यो। त्यस्तै गरी अर्को त्यो मैले अघि भने बिबिएनजे भन्ने छ, यो सामुद्रिक कानुनको विषयमा अब तपाईँको खुला समुद्रमा जस्तो अब नेपाल त हामी भूपरिवेष्टित राष्ट्र हो, हाम्रो समुद्र छैन, तर नेपाल जस्ता देशहरूले खुला समुद्रमा पनि पहुँच पाइसकेपछि त्यहाँ खुला समुद्रमा हुने बेनिफिटहरू के त्यहाँको माछा मार्नेदेखि लिएर त्यहाँ तपाईँको वैज्ञानिक अनुसन्धान गर्ने अनि समुद्रको पिँधमा भएका वस्तुहरूको प्राप्त गर्ने, किनभने खुला समुद्र तपाईँको कस्तो भने सबैको सम्पत्ति हो क्या, नेपालको पनि हो खुला समुद्र, तर हाम्रो पहुँचमा मात्रै अरू देशहरू बिचमा छन्। हामी जस्ता भूपरिवेष्टित राष्ट्रहरूको लागि यो बिबिएनजे सन्धि चाहिँ एकदमै महत्त्वपूर्ण हुनेछ। यो अब अहिले यसको कोप भन्छ कन्फ्रेन्स अफ द पार्टी, त्यसमा पनि हामी पछि भाग लिन्छौँ होला। अहिले अब तयारी भइराखेको छ, पहिलो बैठक चाहिँ हुँदैछ पक्ष राष्ट्रहरूको होइन, त्यसमा पनि गर्दैछौँ। त्यस कारणले यसले दुईवटा पक्ष, एउटा कूटनीतिक सम्बन्ध पनि नेपालको प्रगाढ बनाउँछ अरू राष्ट्रहरूसँग, अर्को के हुन्छ भने एउटा क्षेत्रीय अन्तर्राष्ट्रिय फोरमहरूमा नेपालको प्रतिनिधित्व भएपछि नेपालको चाहिँ एउटा आफ्नो गौरव बढाउने कुरा पनि हुन्छ भने, अर्को बेनिफिट लिने ती देशहरूबाट, ती देशहरूको अनुभव हामीले लिन सक्ने, त्यसपछि आएर त्यस्ता फोरमहरूबाट हुने क्रियाकलापहरूबाट प्राप्त हुने लाभहरू बेनिफिटहरू हामीले लिन सक्ने गरी नेपालले चाहिँ अहिले पछिल्लो समयमा यसरी काम गरिरहेको अवस्था छ।
1: हजुर, अब पारस्परिक कानुनी सहायताको सन्दर्भमा भएका पछिल्ला विकासहरू,
2: पारस्परिक कानुनी सहायताको सन्दर्भमा त यो नेपालले धेरै वर्षदेखि प्रतीक्षा गरेको विषय थियो र गत वर्ष मात्रै हामीले भारतसँग पछिल्लो पारस्परिक कानुनी सहायता सन्धि गऱ्यौँ, जसलाई हामी एमएलए भन्छौँ छोटकरीमा। त्योभन्दा अगाडि 2019 चाहिँ चाइनासँग भएको थियो, तर त्यसको कार्यान्वयन पक्ष पुरा भइसकेका थिएन। अहिले हामीले एकैचोटि भारत र चाइनासँगको त्यो पारस्परिक कानुनी सहायता कार्यान्वयनमा गयो भनेर वैशाखमा हामीले जानकारी पठाइसकेका छौँ, संसदलाई यहाँ हाम्रो जानकारी पनि दिएका छौँ। त्यसपछि अब के भएको छ भने, अब यो सहज भएको छ क्या, पारस्परिक कानुनी सहायता आदान प्रदान गर्न धेरै कुराहरू सहज भएको छ, हुन त यसअघि पनि नभएको त्यो इन्डियासँग पारस्परिक कानुनी सहायताको विषयहरू अन्य कूटनीतिक माध्यमबाट हुने गरेको थियो। अब त सन्धि नै भइसकेपछि अब तपाईँको इन्डियामा भएका साथीहरूको बकपत्र गराउने, त्यहाँ भएको बैङ्कको पैसा रोक्का गर्ने, त्यहाँका प्रमाणहरू चाहिँ नेपालमा ल्याउने, अनि यी लगायतका विषयहरूमा अहिले सुरु भइसकेका छ, त्यो कार्यान्वयन पक्ष सुरु भइसकेका छ। इन्डियाबाट माग भएको छ, हामीले पनि माग गरेका छौँ। यो एकदमै यो कस्तो अलिकति यो भ्रम कस्तो परेछ भने, यो अलिकति मास मिडियामा आएर हो कि कसरी हो, यो गलत कुरा आएछ कि। जस्तो अब एमएलए ट्रिटी भनेको तपाईँको विशुद्ध दुई देशका बिचको कानुनी डकुमेन्टहरू आदान प्रदान गर्ने हो, यो सुपुर्दगी सन्धि होइन, अपराधीहरूको आदान प्रदान गर्ने सन्धि होइन, यो त खालि कानुनी डकुमेन्टहरूलाई प्रमाणीकरण गरेर एक देशले अर्को देशलाई दिने र त्यसको मान्यता दिने, अनि त्यसपछि कानुनी डकुमेन्टहरू आदान प्रदान गर्ने, सहयोग गर्ने, त्यस्तो खालको सन्धि हो, संसारभरि नै त्यस्तो हुन्छ। तर मैले यहाँ सामाजिक सञ्जालमा केही देखिरहेको थिएँ, कोही व्यक्तिहरूले यस्तो भ्रम फैलाइरहेछन् क्या, यो त कहाँ सपुर्दगी सन्धि हो, कहाँ के हो, अब नेपालमा यसो हुन्छ उसो हुन्छ। त्यही भएर म सबै व्यक्तित्वहरूलाई, सबै महानुभावहरूलाई, सबै आम नेपाली जनतालाई के भन्न चाहन्छु भने, यो विशुद्ध के भन्छ कानुनी सहायताको विषय मात्रै हो, सपुर्दगीको विषय होइन। सपुर्दगीको सन्धि छुट्टै हुन्छ, त्यो नेपालले सपुर्दगी गर्नु पऱ्यो भने छुट्टै हिसाबले गरिन्छ सपुर्दगीको। अहिलेसम्म हाम्रो सन्धि चाहिँ भएको छैन, ऐन चाहिँ आएको छ, तर यो पारस्परिक कानुनी सहायताको विषय भनेको खालि यो प्रमाणहरू, अदालती प्रमाणहरूदेखि लिएर अनुसन्धानका विषयका प्रमाणहरू कलेक्सन गर्ने मात्रै विषय, दुई देशका बिचको सहयोग आदान प्रदान गर्ने एउटा महत्त्वपूर्ण कडीको विषय हो। त्यस कारण सबै आम नेपाली सर्वसाधारणमा म के निवेदन गर्न चाहन्छु भने, यो विषयमा कोही पनि भ्रममा नपरौँ। हामीले नेपालले चाहिँ यो प्रमाणहरू अदालतको विषय, अनुसन्धानको विषयमा प्रमाणहरू कलेक्सन गर्ने, त्यो प्रमाणहरूको अथेन्टिक आधिकारिक अथेन्टिकेसन अथवा आधिकारिक बनाउने, त्यसलाई लगायतका विषय आदान प्रदान गर्ने विषयहरूमा मात्रै यो भइरहेको छ र अहिले पनि भइरहेको छ। त्यस कारण यस्ता सामाजिक सञ्जालमा आएका भ्रमपूर्ण विषयहरूमा कोही पनि भ्रममा नपर्न म अनुरोध गर्छु।
1: सजिव, जस्तो अब पछिल्लो दिनमा सरकारले विभिन्न देशहरूसँग कूटनीतिक सम्बन्ध पनि विकास गरिरहेको छ र अहिले संयुक्त राष्ट्र सङ्घको 81 महासभा जारी रहँदा त्यहाँ गएको नेपाली प्रतिनिधिमण्डलले 3 मुलुकसँग, ग्रेनाडा जो चाहिँ नि क्यारेबियन एउटा टापु राष्ट्र हो, त्यसपछि नामिबिया र सेनेगलसँग नेपालले यो कूटनीतिक सम्बन्ध स्थापना गर्यो। यो कूटनीतिक सम्बन्धको कानुनी आधार अथवा कानुनी वैधता कस्तो हुन्छ, यो कूटनीतिक सम्बन्ध भनेको कस्तो दस्तावेज हो?
2: यो दुई देश सार्वभौम देश हुन् भन्ने मान्यतामा आधारित हुन्छ, बराबर हैसियत हो भन्ने हुन्छ। जस्तो अमेरिकासँग हाम्रो कूटनीतिक सम्बन्ध स्थापन भयो भने त्यसमा के हुन्छ भने मान्यता अमेरिका र हाम्रो देश बराबर हो, चाहे त्यो भूगोलको हिसाबले, अर्थतन्त्रको हिसाबले कुनै देश ठुलो होस् कुनै देश सानो होस्, यो मान्यतालाई अन्तर्राष्ट्रिय कानुनले उनीहरू दुई देशका बिच भएका सन्धि सम्झौताहरू समान रूपले हुन्छन् र त्यसपछि आएर दुई देशले समान रूपले चाहिँ काम गर्छन् भन्ने मान्यतामा आधारित भएर गरिराखेका हुन्छ त्यो कूटनीतिक सम्बन्धहरू। र पछिल्ला दिनहरूमा पनि नेपालले यो खास गरी यो तिनवटा देशहरू तपाईँले अघि भन्नुभयो यो 187 सम्बन्ध चाहिँ नामिबियासँग भएको छ लास्ट होइन, त्यसपछि आएर 188 हाम्रो सेनेगल भइसक्यो होइन, 188 देशहरू पुगिसके र यसबाट भ्रातृत्वको सम्बन्ध विकास हुन्छ, विश्व बन्धुत्व भने जस्तो दुई देशका बिच एकदमै आपसी सम्बन्ध कूटनीतिक सम्बन्ध कायम हुन्छ। त्यसपछि आएर दुई देशका नागरिकहरूको तपाईँको सम्बन्ध स्थापित हुन्छ, यो अनि विश्वव्यापी सम्बन्ध प्रगाढ बनाउन यो कूटनीतिक सम्बन्धले काम गर्छ होइन, र एउटा देशहरूको हैसियत सार्वभौमिकता लगायतका कुरालाई यसले ख्याल गरेको हुन्छ। त्यो कूटनीतिक सम्बन्ध स्थापना हुँदै गयो भने पछि के हुन्छ भन्दा एक देशले अर्को देशमा राजदूतावास खोल्ने अथवा महावाणिज्य दूतावास अथवा अवैतनिक दूतावासहरू खोल्ने अथवा त्यहाँ नभए पनि नजिककोबाट हेर्ने गरी व्यवस्था गरेका हुन्छ। नेपालले यो सबै देशहरूसँग करिब अब यो 203-204 देशहरू छ संसारको, तर धेरै देशहरूसँग नेपालले कूटनीतिक सम्बन्ध कायम गर्दै गइरहेको छ। र अब यसमा अलिकति हाम्रो महत्त्वपूर्ण कुरा के छ भने पछिल्ला दिनहरूमा नेपालले कूटनीतिक सवालमा कूटनीतिक हिसाबमा चाहिँ कूटनीतिक सम्बन्ध कायम भएका देशहरू हुन्, चाहे पुरानै कूटनीतिक सम्बन्ध कायम भएका देशहरू हुन्, तिनीहरूको सम्बन्ध नेपालको राम्रो सुदृढ हुँदै गइरहेको अनुभूति भइरहेको छ।
1: यसको कानुनी सम्बन्ध चाहिँ के हुन्छ, के फरक पर्छ, जस्तो हामीले कूटनीतिक सम्बन्ध स्थापना गर्नु र नगर्नुको बिचमा राष्ट्रको सम्बन्ध भातृत्व यी यावत कुराहरू त छँदैछन्, ठ्याक्कै व्यवहारिक पक्षमा चाहिँ के कस्तो फरक पार्छ कानुनी सम्बन्ध?
2: कानुनी सम्बन्ध भनेको कस्तो भने अन्तर्राष्ट्रिय कानुनद्वारा गाइड हुन्छ, तर कूटनीतिक सम्बन्ध त दुई देशका बिचको कानुन, दुई देशका बिचको एउटा समझदारीमा भर पर्छ होइन। तर यो अन्तर्राष्ट्रिय कानुनद्वारा पनि गाइडेड हुने विषय भए हुनाले कूटनीतिक सम्बन्ध भयो भने त्यहाँ एमओयुहरू हुन्छ दुई देशका बिच, सन्धि सम्झौताहरू हुन्छ, बायोलेट्रल ट्रिटीहरू हुनसक्छ होइन, दुई देशका बिचको एक आपसमा सन्धिहरू हुनसक्छ, द्विपक्षीय एमओयु हुनसक्छ, त्यहीहरू भयो भने त्यसलाई चाहिँ के भने अन्तर्राष्ट्रिय कानुनको विषय पनि हुनसक्छ। त्यस कारणले यो कानुनी वैधताको बाटो पनि हुन्छ र ती दुई देशको कूटनीतिक सम्बन्धमा के हुन्छ भने एक देशले अर्को देशका नागरिकको सम्मान गर्ने र एक देशले अर्को देशको कानुनको सम्मान गर्ने लगायतका विषयहरू चाहिँ इन्टरनेसनल मोरल अब्लिगेसनमा पनि पर्छन् के, नैतिक दायित्वभित्र पनि पर्छ। त्यस कारणले कूटनीतिक सम्बन्ध कायम भएको देशसँग युद्ध अथवा त्यसको सम्बन्ध नराम्रो हुन लाग्यो भने त्यो कूटनीतिक सम्बन्धले त्यसलाई चाहिँ रोक्ने काम गर्छ, त्यसलाई एउटा ठिक सही मार्गमा डोर्याउने काम गर्छ।
1: हजुर सजिव, अब अन्तिम जिज्ञासा, जस्तो पछिल्लो समयमा अन्तर्राष्ट्रिय स्तरमा हेर्ने हो भने विश्व समुदायका कतिपय मुलुकहरूका बिचमा सन्धि सम्झौता कानुनको विषय पेचिलो बन्दै गएको छ, सन्धि सम्झौताको कार्यान्वयन कतिको बाध्यकारी हुन्छ, यसको कानुनी वैधता कस्तो हुन्छ अथवा यसको उपचार के हुन्छ?
2: सन्धि सम्झौता भनेको कानुन नै हो, तर अन्तर्राष्ट्रिय कानुनको विषय हो होइन, अन्तर्राष्ट्रिय कानुनको विषय हो, अन्तर्राष्ट्रिय कानुनको विषय चाहिँ सन्धि सम्झौतामै कार्यान्वयनको विषयहरू पनि उल्लेख भएको हुन्छ। जस्तो त्यो कुनै एउटा सन्धि बन्यो त्यो सन्धिमा कसरी कार्यान्वयन गर्ने, कुन देशले कसरी कार्यान्वयन गर्ने भन्ने खालको लेखेको हुन्छ। बहुराष्ट्रिय के भन्छ बहुपक्षीय सन्धिहरू अन्तर्राष्ट्रिय सन्धिहरूमा यस्ता मेकानिजम नै बनाइएको हुन्छ, ती मेकानिजमले काम गरिरहेका हुन्छन्। जस्तो उदाहरणको रूपमा हाम्रो मानव अधिकार सम्बन्धी विभिन्न सन्धिहरू छन्, ती सन्धिहरू अन्य पनि अन्तर्राष्ट्रिय क्षेत्रीय सन्धिहरू छन्, त्यसमा कार्यान्वयनको मेकानिजम संयन्त्रहरू बनाइएको हुन्छ, त्यही संयन्त्रले कार्यान्वयन गर्छ, त्यहाँ रिपोर्टहरू पेस गर्ने अनि त्यहाँ रिपोर्टिङ गर्ने बेला बेलामा र त्यसपछि सुझावहरू दिने, रिकमेन्डेसन गर्ने, तिमीहरूको यो भएन भन्ने लगायतका विषयहरू भनेर हुन्छ। तर द्विपक्षीय र केही क्षेत्रीय सन्धिहरू चाहिँ आपसी समझदारीबाट कार्यान्वयन हुन्छ, सम्झौताहरू पनि त्यही हिसाबले कार्यान्वयन हुन्छ। अब कार्यान्वयनको लागि सम्बन्धित देशले आफ्नो क्षमता बढाउने, त्यसपछि उसले मेकानिजम संयन्त्र कार्यान्वयनका संयन्त्रहरू बनाउने लगायतका कामहरू चाहिँ गरिरहेको हुन्छ होइन। हामीले पनि नेपालको सन्दर्भमा एमओयूहरू अब सन्धि अन्य सन्धिहरू कार्यान्वयनको विषयमा हामीले विभिन्न ऊ गरिरहेकै हुन्छौँ होइन, संयन्त्रहरू पनि बनाइरहेको हुन्छ र अन्तर्राष्ट्रिय फोरममा हामीले चाहिँ यो गरिरहेको पनि हुन्छौँ।
1: यहाँको महत्त्वपूर्ण समय र कुराकानीका लागि धेरै धेरै धन्यवाद।
2: हवस् धन्यवाद सबैलाई र यहाँहरूलाई पनि धेरै धन्यवाद।
0: वहाँ हुनुहुन्थ्यो कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव पारासुर ढुङ्गाना हाम्रा साथी सन्तोष रेग्मीसँग कुराकानी गर्नुहुँदै।
1: कार्यक्रम कानूनका कुरा आजलाई यति नै, हामी सबैलाई बिदा दिनुहोस्, नमस्कार।

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब सुनाउँदैछौँ कृष्ण मान र हिरादेवी राईको स्वर, भैरवनाथ रिमालको रचना र कृष्ण मानको सङ्गीतमा रहेको यो स्वदेश गान।

अब सुनाउँछौ ज्ञानु राणा, दिनेश सुब्बा र साथीहरूको सुर, राजेन्द्र थापाको रचना र सम्बोजित बास्कुटाको संगीतमा रहेको सुदेश खान। यो गीत पछाडि यहाँले केही बेर सूचना र सन्देश सुन्नुहुनेछ। त्यसपछि सुन्नुहुनेछ 8 बजे अङ्ग्रेजीमा समाचार। सुन्दै गर्नुहोला रेडियो नेपाल।

0: पैदल यात्रीले सदैव बाटो पार गर्दा जेब्रा क्रस, आकाशे पुल वा सुरक्षित स्थानबाट मात्रै बाटो पार गरौं।
1: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।

महिला सवालमा रेडियो नेपालको प्रस्तुति कार्यक्रम आजका नारी, समानता र सहअस्तित्वको लागि कार्यक्रम आजका नारी।

0: समतामूलक समाज निर्माणको लागि महिला पहिचान र योगदानमा समर्पित कार्यक्रम आजका नारी। रेडियो नेपालको केन्द्रीय प्रसारणबाट प्रस्तुत हुँदै आएको कार्यक्रम आजका नारी तपाईँहरूले एफएम 98.1 र 103 मेगा हर्च र इन्टरनेटमा www.radionepal.gov.np र रेडियो नेपालको मोबाइल एपबाट पनि सुन्न सक्नुहुन्छ। बुधबारको बिहानी फेरि पनि कार्यक्रम आजका नारीको अर्को एउटा श्रृङ्खला लिएर यहाँहरूमा आज उपस्थित भइसकेको छु। आउनुहोस् कार्यक्रममा स्वागत गर्छु प्राविधिक साथी मिनर्वा वज्राचार्यसँगै म चन्दा विष्ट। आज कार्यक्रम आजका नारी यहाँहरूमा आज राखिरहँदा फेरि पनि भन्न मन लागेको छ हाम्रा युवा छोरीहरूले देखेको सपना र उहाँहरूले कोर्नु भएको सफलताको बाटो र उहाँहरूको त्यो अनुभवलाई हामीले कार्यक्रममा जोडी पनि रहेको छौँ। अहिले एउटा आशा लाग्दो पक्ष भनेको युवा पुस्ताका छोरीहरूको हो र यही युवा पुस्ताका छोरीमध्ये आज हामी कुराकानी गर्न लागेका छौँ महिला स्वास्थ्य उद्यमीको रूपमा चिनिनु भएको 40 मुनिको 40 यो अनलाइन खबरले युवाहरूको सपना सङ्घर्ष सिर्जना सम्भावना यसलाई सँगाल्यो। त्यही सपना देख्ने साहस गर्ने र कठिनाइसँग जुझ्ने अप्ठ्यारोबाट माथि उठिरहेका युवा पुस्ता 40 मुनिका 40 मध्येकै एकमा यो वर्ष पर्नु भएको दिलिसा श्रेष्ठ आज हामीसँग हुनुहुन्छ। 25 वर्षको उमेरमा महिला उद्यमीको रूपमा स्थापित हुनु सानो कुरा होइन। नेपालमै पहिलो पटक पुनः प्रयोग गर्न मिल्ने महिनावारी प्रेन्टी ब्रान्ड छ फ्लोई, उहाँले स्थापित गर्नुभएको छ जुन नेपालकै पुनः प्रयोग गर्न मिल्ने महिनावारी यो पिरियड पेन्टी भनेर पनि चिनिँदै आएको छ। यसको सुरुवात कसरी भयो त आज हामी यही कुरा यहाँहरूमा राख्नेछौँ। हाम्रा युवा छोरीहरूले देखेको सपना र उहाँहरूको अनुभवलाई जोड्ने क्रममा आज कार्यक्रममा आजका नारीमा स्वागत गर्छु म दिलसाजी। यहाँलाई कार्यक्रममा स्वागत छ।
1: हजुर धन्यवाद तपाईँलाई पनि इन्भिटेसन गरिदिनु भयो।
0: यहाँसँग कुरा गर्दाखेरि सुरुवातमै भन्न मन लाग्यो यहाँको यो पुनः प्रयोग गर्न मिल्ने महिनावारी यो पेन्टी ब्रान्ड छ फ्लोई स्थापना गर्नुभयो होइन, त्यो पनि एउटा युवा अवस्थामा जन्मथलो धादिङ त्यसको डाँडा काँडा काली ओह्राले स्कुल पढ्दै गर्दाखेरि स्वास्थ्य उद्यमी बन्छु होला युवा अवस्थामा भन्ने कहिले सोच्नु भएको थियो?
1: त्यस्तो त सोच थिएन तर स्कुलदेखि नै केही गर्नुपर्छ। अब घरमा पनि आमाहरूको दुःख एभ्री टाइम डोमिनेट भएर बस्नु परेको अनि आमाहरूले गर्नुभएको दुःख हजुरआमाहरूले गर्नुभएको दुःख उहाँहरूको जीवन त घरमै बित्यो नि त अनि त्यसरी चाहिँ हुँदैन रहेछ है भन्ने। लक्कीली मैले स्कुल चाहिँ पढ्न पाएँ भनौँ न, अब धादिङ सदरमुकामबाट नजिकै भए पनि त्यस्तो डेभलप भइसकेको छैन आजको दिनमा पनि। गाउँहरूमा पुरानै सोच छ अनि पुरानै व्यवस्थाहरू छन् पुरानै समस्याहरू छन् अनि मेरो हजुरआमा अनि आमाहरूले मेरो समुदायको आन्टीहरूले अनि उहाँहरूको जीवन चाहिँ घरकै काममा बितिराख्दा चाहिँ म चाहिँ यसरी चाहिँ हुँदैन है भन्ने। अनि पढाइमा चाहिँ म ट्यालेन्ट चाहिँ होइन तर म मेहनत गर्न चाहिँ रुचाउँथेँ बच्चादेखि नै अनि केही गर्नुपर्छ भन्ने खालको त्यो जोस चाहिँ थियो भनौँ न। त्यो 5 क्लासदेखि नै एकदम एक्साइटेड के केही गर्नुपर्छ भन्ने, स्कुलमा पनि लिडरसिपहरूमा एकदम अगाडि जाने अनि त्यसपछि नराम्रो कुरालाई पनि घरमा अब ड्याडले केही कुरामा यस्तो हो भनेर भन्नुभयो भने त्यो नराम्रो छ भने चाहिँ होइन यस्तो हो नि भनेर अलिकति आवाज उठाउने निडर खालको त्यस्तो चाहिँ थिएँ। तर अब अहिले सोचेर हेर्दाखेरि त्यो दिनहरू कस्तो रमाइलो, त्यो दिनहरू आफ्नै पीडाहरू थियो तर पनि गोल्डेन मेमोरिज हो नि त त्यो त। अनि उद्यमी भनेकै थाहा थिएन नि, अन्टरप्रेनरसिप भनेकै थाहा थिएन,
0: केही गर्छु भन्ने सोच त्यो सोच नै त्यति बेला ठुलो कुरा हो नि।
1: त्यति बेला त्यो केही गर्नुपर्छ म चाहिँ यसरी चाहिँ हुँदैन आमाहरूको जीवन जस्तो घरमै चाहिँ हुँदैन है भन्ने खालको त्यो सोच आउनु नै त्यो सोचले नै आज यहाँ पुगेको हो जस्तो चाहिँ मलाई लाग्छ।
0: पक्कै पनि एउटा साँगुरो दायराबाट एउटा खुल्ला होइन अलि फराकिलो दायरा हाम्रा युवा छोरीहरूले रोजिरहनु भएको छ, चाहिरहनु पर्छ, हुन पनि पर्छ। हिजो हाम्रो आमाहरूले हजुरआमाहरूले त्यो दायरा त्यो स्वतन्त्रता पाउनु भएन तर पाएको जुन स्वतन्त्रता छ पाएको जुन शिक्षा छ
2: त्यसलाई भरपूर सदुपयोग गर्न जो अगाडि बढ्नुभएको छ नि उहाँहरू सफल हुँदै पनि जानुभएको छ। त्यसकै एक उदाहरणको रूपमा हामी दिलिसालाई नै लिन सक्छौँ होइन। दिलिसा उच्च शिक्षाको लागि धादिङबाट काठमाडौँ आउनुभयो।
1: हजुर, मैले एसएलसी चाहिँ धादिङबाट नै दिएको हो। त्यसपछि मैले प्लस टू गोल्डन गेटबाट सकाएँ अनि मैले मेरो ब्याचलर्स गेट कलेज अनि मास्टर्स चाहिँ अहिले मैले हेराल्डबाट सकाएँ। पढाइको लागि धादिङबाट काठमाडौँ आउनु नै ठुलो कुरा थियो क्या त्यति बेला, त्यही पनि छोरी मान्छे। नर्मल्ली मेरो अलमोस्ट साथीहरू त धादिङकै सरकारी विद्यालयहरूमा पढेको थियो होइन, तर म यहाँ बसेँ भने चाहिँ म चाहिँ अलि यहाँ पछि नै पढ्छु होला जस्तो फिल हुन्थ्यो क्या। अनि मैले चाहिँ घरमा पनि हुन्छ नि होइन म त पढ्छु भनेरै मलाई चाहिँ राम्रै कलेज पढ्नुपर्छ यो गर्नुपर्छ भन्ने खालको त्यो जोस थियो। अनि धादिङबाट काठमाडौँ आएर पढ्नु नै मेरो लागि एउटा लडाइँ जिते जस्तो थियो क्या। घरमा त्यसरी स्कलरसिप पाएर नै पढेको हो मैले प्लस टू पनि भनौँ न।
2: हजुर, घरको वातावरण चाहिँ कस्तो थियो?
1: घरमा चाहिँ मेरो आमा बुवा अनि मेरो दाई भाइ हुनुहुन्छ अनि म हो। म चाहिँ एक्लो छोरी अनि हम्बल फ्यामिली हो। हामी साधारण फ्यामिलीबाट नै म हुर्किएको हुँ। पढाइको लागि मलाई कहिले पनि घरबाट खर्च अनि रुपियाँहरू दिनु परेन। मैले स्कलरसिपमै पढेको हो 5 क्लासदेखि 12 मेरो लाइक स्कुलको लागि कुनै पनि खर्चहरू दिनु परेन घरबाट। मेरो आमा चाहिँ जहिले पनि तिमी केही गर्नुपर्छ, म त्यति बेला यङ नै भएको भएर बिहे गरिहाल्नु हुँदैन है बिहे गरिहाल्नु हुँदैन है भनेर जहिले पनि झकझकाइरहनुहुन्थ्यो। दुःख पाउँछ चाँडो बिहे गर्यो भने, पढ्नुपर्छ आफ्नो खुट्टामा उभिनुपर्छ भनिराख्नुहुन्थ्यो आमाले। छोरी भएकै नाताले आमासँग नै नजिक छु अनि हजुरआमासँग नजिक छु। उहाँहरू पनि त्यस्तो पढेको नहुनु भएको भएर पढाइको महत्त्व पनि त्यस्तो त थिएन, तर मलाई चाहिँ केही गर्नुपर्छ भन्ने खालको त्यो एउटा चाहिँ थियो। फ्यामिली हामी खेती किसानी नै गर्ने मान्छेहरू हो अनि मम्मीसँगै लसुनहरू रोप्न जान्थे अनि त्यसपछि पछि पछि लागेर क्या मम्मी घाँस काट्न जाँदा नि पछि पछि लागेर जानुपर्ने, घरमा मम्मी भएन भने मम्मी भनेर बोलाइहाल्नु पर्ने त्यस्तो खालको बच्चा हो म चाहिँ। इज्जतमा बस्ने, आफ्नो काम गर्ने अनि आफ्नो साधारण जीवन
2: त्यो नै सबैभन्दा ठुलो कुरा हो नि त होइन। हाम्रो छोरीहरूले जुन एउटा रमाएर खुसी भएर आफ्नो अनुभव व्यक्त गर्नुहुन्छ नि हामीलाई पनि खुसी लाग्छ। दिलिसा आज हाम्रो अगाडि हुनुहुन्छ रेडियो नेपालको स्टुडियोमा, उहाँको त्यो अनुहारमा एउटा चमक खुसी छ। आफ्नो पारिवारिक पृष्ठभूमि बताइराख्दाखेरि पनि त्यो खुसीको भाव झल्कियो होइन। आमाले छिटो बिहा गर्नुहुन्न, तिमीले केही गर्नुपर्छ भन्ने कुरा, आमाको कुरा कति ठुलो हुन्छ है दिलिसा। हजुर, आमा हजुरआमाले आफ्नो सपनाहरू, उहाँहरूको अपुरो अधुरो रह्यो, त्यो अपुरो अधुरो सपनाहरू छोरी नातिनी पुस्ताहरूले पुरा गरिदिएको हेर्न पनि चाहनुहुन्छ। धेरैले पुरा गर्ने बाटो कोरी पनि रहनु भएको छ। कतिपयले राष्ट्रियदेखि अन्तर्राष्ट्रिय स्तरसम्म आफ्नो पहिचान बनाउनु भएको छ। त्यो पहिचान बनाउँदा राष्ट्रको, आफ्नो समाजको, परिवारको पहिचान पनि जोडिन पुग्छ नि त होइन। जति बेला 40 मुनिका 40 यहाँ छनौटमा पर्नुभयो होइन, 100 पुस्ताहरूमा बाट छानिएर होइन, त्यति बेला कस्तो अनुभव भयो?
1: यो 40 मुनिको 40 पनि मैले एप्लिकेसन नै भरेको होइन, खासमा मेरो साथीले एप्लिकेसन भरिदिएको हो होइन। अनि म त्यति बेला अन्टरप्रिनरसिपकै यो प्रोग्राममा चाहिँ म इन्डियामा थिएँ, आइआइटी मद्रासमा थिएँ। अनि जब तपाईँ छनौटमा पढ्नुभयो भनेर आउँदा चाहिँ म्यासेज लाग्छ, वा म पढेँ जस्तो एकछिन त्यो हुन्छ नि। क्लासमै थिएँ म त्यति बेला अनि
2: स्वास्थ्य उद्योग
1: अनि क्लासमै थिएँ अनि वा म त यस्तो भएछु भनेर मैले मेरो बेस्ट फ्रेन्डहरूलाई, त्यहीँ मेरो क्लासमेटहरूलाई त भनौँ न रुममेटहरूलाई सेयर गरेँ अनि सबैजनाले अनि ग्रुपमा लेखेँ अनि सबैजनाले एभ्रीबडी लाइक कङ्ग्रेचुलेसन भनिरहेको थिएँ। अनि जब नेपाल फर्केर आएँ अनि अनलाइन खबरको टिमहरूले मेरो भिडियोहरू सुट गर्नुभयो, त्यतिखेर नि नर्मलै लागिरहेको थियो। अनि जब त्यो अनलाइन खबरको अवार्ड लिने दिनमा त्यो भित्र पसेँ नि, अनि त्यतिखेर चाहिँ के महसुस भयो भने साँच्चीकै लाइक मैले केही काम गरेको रहेछु समाजको लागि, मैले केही काम गरेको रहेछु किशोरीहरू

0: धेरै गर्न सक्थेँ भन्ने खालको त्यो जहिले पनि त्यस्तो भइरहेको थियो क्या मलाई. अनि जब राष्ट्रपतिज्यूहरू आउनुभयो अनि डिफ्रेन्ट सेक्टरबाट मान्छेहरू हुनुहुन्थ्यो अनि इन्भेस्टरहरू मार्केटमा भएको टिम लिडरहरू अनि त्यसपछि मन्त्रालयको मान्छेहरू शिक्षा मन्त्रीज्यू पनि हुनुहुन्थ्यो सबैजना हुनुहुन्थ्यो. अनि चाहिँ ओहो मैले चाहिँ के गरेको रहेछ है मेरो समाजको लागि अरू मेरो राष्ट्रको लागि अरू लाइक मेरो मैले किशोरीहरूको लागि चाहिँ अरू महिलाहरूको जीवनमा चाहिँ मैले साँच्चीकै केही चाहिँ अलिकति भए पनि हिस्सा राखेको रहेछु भन्ने त्यहाँनिर पुगेपछि चाहिँ इट्स अ प्राउड मोमेन्ट भनौँ न लाइक. तर त्यो कुराले
1: कामको मूल्याङ्कन हुनुपर्दो रहेछ. त्यो मूल्याङ्कन गर्ने जुन एउटा समूह छ टिम छ जहाँ जहाँ छ उहाँहरू धन्यवादको पात्र हुनुहुन्छ. र फेरि एकचोटि बधाई छ दिलीप सालाई ढिलै भए पनि. नेपालकै पहिलो पुनः प्रयोग गर्न मिल्ने महिनावारी पेन्टी ब्रान्ड फ्लोई जन्माउनु हुने स्थापना गर्नुहुने युवा पुस्ताको हाम्रो छोरी दिलिसा श्रेष्ठ जो स्वास्थ्य उद्यमीको रूपमा आफ्नो पहिचान बनाउनु भएको छ आज हामीसँग हुनुहुन्छ. आज फ्लोई प्रयोग गर्ने महिला हाम्रो दिदीबहिनी छोरीहरूको संख्या 50,000 हाराहारीमा पुगिसकेको छ र यसको प्रयोग 5,00,000 बढी डिस्पोजल सेनिटरी प्याड वातावरणमा थुप्रिनबाट जोगिएको छ भन्ने पनि आएको छ. र कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत दिलिसाले भर्खरै भन्नुभयो हालसम्म सामुदायिक विद्यालयका किशोरीहरूलाई 3,000 बढी महिनावारी पेन्टी निशुल्क रूपमा वितरण पनि गर्नुभएको छ. सामाजिक दायित्व पनि निर्वाह गर्दै हुनुहुन्छ होइन. छोटो समय कम उमेर होइन अनि यो सफलता अनि त्यो सफलताको पहिचान पनि छिटो छिटो केही कुरा भइरहेछ भन्ने जस्तो लाग्छ. तर कसैले सजिलो देखिरहेको यो कुरा सुरुवात साँच्चै नै कठिन थियो नि त होइन. सुरुवात गाह्रै हुन्छ तर धीरता हुनुपर्ने रहेछ होइन. धैर्य भयो आफ्नो काममा विश्वास भयो गर्नुपर्छ भन्ने भयो. तर यो फ्लोईसँग एउटा जोडिएको छ जुन पुनः प्रयोग गर्ने महिनावारी पेन्टीसँग यहाँको आफ्नै अनुभव पनि जोडिएको छ अप्ठ्यारो जोडिएको छ. यो अप्ठ्यारोबाट मुक्ति कसरी पाउने त यो त हरेक छोरीहरूले हरेक हाम्रा आमाहरूले हाम्रो दिदीबहिनीहरूले महिना महिनामा आफ्नो जिन्दगीको हरेक चक्रमा होइन कति समय यो भोग्नुपर्ने र कतिवटा प्याड प्रयोगमा ल्याउनुहुन्छ होला त्यो त्यो अवधिमा होइन. त्यसको हिसाब गर्ने हो भने हाम्रो आफ्नो अप्ठ्यारो हाम्रो आफ्नो सफलता यो आत्मविश्वाससँग पनि एकपट्टि जोडिएको छ. कुरा भन्दा सानो लाग्छ तर महिनावारी हाम्रो जीवनसँगै जोडिएको छ नि त होइन. महिनावारीले हामीलाई स्वस्थ पनि राख्दो रहेछ होइन. हामीलाई पावरफुल पनि बनाउन कतिवटा भूमिका चाहिँ हुने रहेछ. तर यसलाई स्वच्छ र मर्यादित बनाउनको लागि स्वस्थकर बनाउनको लागि एउटा पाटो चाहिँ छुटिरहेछ
0: हजुर. यसरी नै डिप अहिले जसरी हामीले बुझिन्छ अब यो काम गरेको त 7-8 भयो. काम गरेको म 17 काम गर्न थालेको म 25 भयो अहिले. अनि यो काम गर्दा चाहिँ कस्तो फिल भयो भन्दा पहिला मलाई प्रब्लम थियो. मलाई चाहिँ यो सेनिटरी प्याड अनि अब क्लथ प्याड मेन्स्ट्रुअल कप त मलाई एकदम डर लाग्छ युज गर्नलाई होइन. मैले युज पनि गरेको छैन अनि क्लथ प्याडमा चाहिँ के हाइजिन हो भन्ने कुरै थाहा छैन. अनि सेनिटरी प्याडमा चाहिँ कस्तो हो भने लाइक त्यसले चाहिँ मलाई ऱ्यासेस आउने इचिनेस हुने अनि त्यसपछि डिस्कम्फर्ट के जस्तै लिकेज हुने एन्ड अल भइरहेको थियो. अनि देन रिसर्च गर्दै गएँ अनि बाहिरतिर त यो त पहिलादेखि नै चलिरहेको रहेछ. देन नेपालको महिलाहरूले नेपालको समाजले पनि यो लेभलको इनोभेसन नेपालले पनि इट्स सेल्फ यो लेभलको इनोभेसन डिजर्भ गर्छ किन नगर्ने भनेर चाहिँ सुरु गरेको. जस्तै अब हामीले युज गर्ने प्याड सेनिटरी प्याड चाहिँ 500-800 इयर्स लाग्छ क्या ल्यान्डफिलमै हुन्छ भने
1: त्यो
0: प्लास्टिक 500-800 इयर्स भनेको त तपाईँको ग्रेन्ड ग्रेट ग्रान्ड फादर लाइक हुन्छ नि ग्रेट ग्रान्ड मदरले युज गर्नुभएको प्यारेन्ट्सहरूले युज गर्नुभएको प्याड पनि लाइक स्टिल त्यहीँ छ भनेपछि 100 लाग्ने रहेछ भनेपछि हामीले चाहिँ सानो एउटा सोल्युसन समाजलाई दिन खोजेको हो महिलाहरूलाई दिन खोजेको हो भनौँ न मार्केटमा.
1: हजुर हाम्रा कतिपय छोरीहरू हुनुहुन्छ होइन यो महिनावारीको समयमा जुन हुने अप्ठ्यारोपन हुन्छ होइन. कहीँ कतै देखिने हो कि कहीँ कतै अप्ठ्यारो हुने हो कि कहीँ कतै कपडामा दाग देखिन्छ कि होइन. अब त्यो कुराहरूले अप्ठ्यारोमा पारिरहेको हुन्छ होइन. त्यो भोग्नेलाई थाहा छ नि त.
0: हजुर,
1: हामी पनि त्यही भोग्दै आएको हो नि त.

0: कहीँ कतै यात्रा गर्नुपर्दा अथवा कहीँ कतै केही कार्यक्रमहरूमा भाग लिनुपर्दा अब पिरियडको यो महिनावारीको समय आउन लागेको छ भनेपछि त्यो एउटा डर होइन, त्यो लज्जा बोध, त्यो अप्ठ्यारो, त्यसबाट सामना कसरी गर्ने होला भन्दै हुर्केको हामी अहिले कतिपय हुर्किँदै हुनुहुन्छ र उहाँहरूको लागि एउटा समाधानको पाटो के छ त? महिनावारीसँग त धेरै कुराहरू जोडिएको छ होइन, हाम्रो धर्म संस्कृतिसँग जोडेर एउटा डरको पाटो पनि बनाइदिएको छ र महिनावारी भनेको सम्मानित हुनुपर्छ, मर्यादित हुनुपर्छ, स्वस्थ हुनुपर्छ भनेर अहिले एउटा अभियानै चलेको छ महिनावारीकै कारणले। कोही पनि हाम्रो आमा दिदीबहिनी छोरीहरूले आफ्नै घरमा अछुत जस्तो भएर बस्नु नपरोस्, आफ्नो घरको पानी खानलाई, आफ्नो घरको सामान चलाउनलाई अहिले पनि बन्देज नलागोस्, यो चाहिँ कानुनी हिसाबले पनि यो पनि दण्डनीय छ भन्ने कुराहरू आइसकेको अवस्थामा कतिपय घरमा महिनावारीको कुरा अहिले पनि एकदम डरको, लज्जाको होइन, अलि अपवित्रताको सङ्केतको रूपमा पनि लिइन्छ, यस्तो अनुभव गरेको छ नि, देखेको
1: गरेको छु मैले पर्सनली नै। मेरो हजुरआमाहरू अहिले पनि त्यही प्र्याक्टिस गर्नुहुन्छ। अब म यतिका वर्ष भइसक्यो काम गरेको, अब मैले बिस्तारै त्यो आजको भोलि हुँदैन, मैले त्यसलाई परिवर्तन गर्नुपर्छ, तर बिस्तारै कसरी परिवर्तन गर्ने बुझाएर लाइक यस्तो हो नि भनेर अहिले पनि छ हाम्रो दार्जिलिङमा, हाम्रो समाजमा हामी, अनि मैले पनि फिल गरेको छु कतिचोटि किचनमा नजाऊ, कतिचोटि म चिया ल्याएर राखिदिन्छु, त्यो ग्लास त्यहीँ राख, धोएर मात्र सुकाएर मात्र भित्र ल्याऊ, सुकाएर सुन पानी छर्केर भित्र लिएर आऊ, अनि म खाना त्यही लिएर आइदिन्छु, यता नआऊ, नछौ है नछौ अपवित्र हुन्छ, यस्तो खालको कुराहरू चाहिँ त्यो झन् त्यो हामी युवा अवस्थामा भर्खर छिर्न लागेको हुन्छौँ नि त त्यति बेला, अनि झन् त्यो गहिरो रूपमा पर्ने रहेछ क्या त्यति बेलाको कुराहरू चाहिँ।
0: म फरक हो कि होइन, मलाई किन फरक व्यवहार गरिँदैछ, साँच्चै केही हुन्छ कि, एउटा डर पनि त्यो सँगसँगै गयो। त्यसले हाम्रो छोरीहरूको कतिवटा कुराहरूमा अवरोध पनि बनाएको छ, कसरी त भनेर अहिले अध्ययनको एउटा पाटोले पनि प्रष्ट देखाएको छ। यसैले आज कार्यक्रमबाट हामी आजका नारी कार्यक्रम रेडियो नेपालबाट यहाँहरूमा सुनाइरहँदा युवा उद्यमी दिलिसा श्रेष्ठसँग यो कुराकानी गरिरहँदाखेरि हामी भन्न चाहन्छौँ, महिनावारी हुँदाको चार दिन अर्थात् पाँच दिन र अरू 25 दिन फरक हुनु भएन क्या, हाम्रो लागि बाधा पुग्नु भएन। आरामको कुरा हो भने आरामको कुरा छुट्टै छ, त्यो पनि कतिलाई आवश्यक हुन्छ, त्यो आवश्यकता अनुसार हुनुपर्छ, होइन भने त्यही कारणले महिनावारीकै कारणले गर्दा कहीँ कतै छेकबार, कहीँ कतै त्यो लज्जाबोध, कहीँ कतै डर, कहीँ कतै ती कुराहरू सबै हुनु हुँदैन भन्ने कुराहरू पनि आइरहेको छ। र त्यो सँगै महिनावारी भएको बेलामा महिनावारीकै कारणले गर्दा हाम्रो यात्रा कहीँ कतै नरोकियोस्, हाम्रो कुनै पनि कार्यक्रममा सहभागिता कहीँ कतै नरोकियोस्, त्यो अप्ठ्यारोपन एउटा प्याड हामीले कस्तो लगाइरहेछौँ, केबाट बनेको छ, कसरी प्रयोगमा ल्याइरहेछौँ र प्रयोगपछि हामीले त्यसको व्यवस्थापन कसरी गरिरहेछौँ, यो पनि महत्त्वपूर्ण पाटो हो। यही महत्त्वपूर्ण पाटोमा काम गरिरहनु भएको दिलिसा श्रेष्ठसँग आज हामी कुराकानी गरिरहेको छौँ, जो महिला स्वास्थ्य उद्यमीको रूपमा चिनिनुहुन्छ र उहाँले नेपालमै पहिलोपटक पुनः प्रयोग गर्न मिल्ने महिनावारी पेन्टी ब्रान्ड छ फ्लोई, फ्लो हुने भएको भएर फ्लोई बनाउनु भएको हो।
1: हजुर, यो विषयमा चाहिँ कस्तो छ भने 2017-18 रिसर्च गर्ने क्रममा चाहिँ नाम के राख्ने भनेर त्यस्तै कुराहरू भइरहेको थियो क्या, अनि हामीले ट्याग लाइनहरू बनाउँदै थियौँ ब्रान्ड यस्तो भनेर, अनि लेट इट फ्लो लाइक हुन्छ नि, सेनिटरी प्याड लगाउँदा चाहिँ तिमीले ला मेरो लिकेज हुन्छ कि भनेर डराउनु पर्छ, यो गर्नुपर्छ, अनि हाम्रो प्रडक्ट लगाएपछि चाहिँ लिकेज फ्री हो, लाइक लिक नै हुँदैन, अनि तपाईँले मजाले एक्सर्साइज गर्न सक्नुहुन्छ, तपाईँले मजाले योगा गर्न सक्नुहुन्छ, तपाईँले आफ्नो डेली लाइफमा एकदम मजाले तपाईँ ट्राभल गर्न सक्नुहुन्छ भन्ने त्यो फ्रिडम ल्याउन खोजेको हो हामीले चाहिँ यो जुन यो कम्पनी अरू इनिसिएटिभबाट भनौँ न, अनि त्यसबाट हुँदाहुँदै फ्लो फ्लो लाइक भने फ्लो भन्ने वर्ड चाहिँ हामीलाई थाहा थियो किनकि ब्लड फ्लो भइरहेको छ नि त हाम्रो, अनि कति फ्लो हुन्छ के हुन्छ डिफ्रेन्ट महिलाको डिफ्रेन्ट बडी अनुसार डिफ्रेन्ट हुन्छ, अनि त्यो कुराहरू गर्दै जाँदा चाहिँ त्यसरी चाहिँ फ्लोइरहेको साथीहरूसँग डिस्कस गर्दा गर्दै चाहिँ।
0: हजुर, फ्लोइको यात्रा कसरी अगाडि बढ्दैछ त?
1: अहिले चाहिँ राम्रो भइरहेछ, अब हामी अगाडि बढ्ने क्रममै छौँ, डिफ्रेन्ट प्रडक्टहरूमा काम गरि नै रहेको छौँ अनि हाम्रो टिमहरू पनि ग्रो हुनु भइरहेको छ, अब हामीले मार्केटमा अरू अरू अप्सनहरू पनि दिन खोजिरहेको छौँ, रिसर्चहरू भइरहेको छ, हामी चाहिँ हामीले हतार गरेर अगाडि बढिरहेका छैनौँ। मलाई चाहिँ काम गरेपछि पैसा आउँछ आफ्नो ठाउँमा छ अनि तर म चाहिँ त्यो पैसा भन्दा नि समाजमा जहिले पनि मेरो मिटिङहरूमा बस्दा, टिमसँग मिटिङमा बस्दा नि अब बिजनेस हो, सस्टेन हुनुपर्छ भन्ने एउटा छ, पार्टो छ, त्यो सँगसँगै इम्प्याक्ट चाहिँ हामीले जहिले पनि क्रिएट गर्नुपर्छ। हजुर, इम्प्याक्ट चाहिँ क्रिएट हुनुपर्छ है समाजमा हामीले काम गरिराख्दाखेरि भन्ने त्यो चाहिँ मेरो जहिले पनि कुरामा निस्किन्छ क्या।
0: कस्तो राम्रो, हजुर यो हुनु पनि पर्छ।
1: हजुर, अनि हामीले चाहिँ अब ट्राई गरिरहेका छौँ, हामी एकदम 100% भइसकेका छैनौँ, स्टिल हामी हुर्किँदैछौँ, कति कुरा हामी सिक्दैछौँ, हाम्रो टिम पनि यङ नै छ सबैजना, अनि हामी कति सेक्टरमा हामीले काम गर्नलाई पार्टनरसिपहरू गरिरहेका छौँ, स्कुलहरूको प्रोजेक्टमा अब जस्तै हामीले सिएसआर मार्फत नै हामीले हाम्रो उत्तरदायित्व मार्फत नै हामीले 3000 पिरियड अन्डरवेयरहरूलाई बच्चाहरूको लागि, स्कुलको किशोरीहरूको लागि, उनीहरूले स्कुल नछुटाओस्, उनीहरूको एटेन्डेन्स कम नहोस् भनेर नै हामीले डोनेट गरेको हौँ, हामी त्यो कुरामा अझै उ छौँ। अब जस्तै कति कुराहरूमा स्कुलहरूबाट रिच आउट गर्नुहुन्छ हामीलाई यति पिस दिनुहोस् न भनेर, अब हामी पनि सानो कम्पनी भएको भएर कतिपयलाई गाह्रो हुन्छ, तर हामीले चाहिँ त्यसलाई हेर्नुभन्दा पनि हाम्रो यो पनि एउटा उत्तरदायित्व हो, हाम्रो भिजनमा पर्छ भनेर चाहिँ हामी अगाडि बढिरहेको छौँ। भने
0: कामको सुरुवात गर्दा त्यसको अनुसन्धान गर्नु पर्यो होइन, त्यसको चुरोमा पुग्नु पर्यो नि त, अनि लक्ष्य पनि सँगै हुनु पर्यो, उद्देश्य पनि सँगसँगै हुन्छ होइन, अनि सुरुवात चाहिँ कसरी भएको थियो?
1: मलाई आफै नै प्रब्लम भएको भएर मैले रिसर्च गर्न थालेँ भनौँ न, अनि मलाई चाहिँ मेरो प्लस टू सकेपछि मैले बाहिर जान अप्लाई गरेको थिएँ अनि मेरो भिजा रिजेक्ट भयो, अनि त्यसपछि भिजा रिजेक्ट भएपछि त अब पढ्नु पनि पर्यो, आफ्नो जीवन पनि धान्नु पर्यो, अब घरमा त भएन अब माग्नलाई पैसा भन्ने खालको त्यो कुराहरू, अनि रिसर्च गर्दै गएँ, आफूलाई पनि समस्या भएको भएर, अनि पैसा कमाउने आफ्नो ठाउँमा छ तर एट द सेम टाइम मैले गरेको कामले चाहिँ समाज र देशलाई कसरी फरक पार्छ होला, अर लाइक मैले मानिसहरूको जीवनमा कसरी छुन सक्छु होला भन्ने कुरा चाहिँ मलाई जुनसुकै काम के मैले जस्तै फ्युचरमा अरू धेरै इनिसिएटिभहरू गरेँ भने पनि म चाहिँ त्यसरी सोध्छु के पहिला, अनि मलाई त्यो प्रब्लम भएको भएर देखि मैले रिसर्च गर्दै जाँदा चाहिँ यो प्रडक्ट चाहिँ बाहिरतिर अमेरिकामा अर लाइक युरोपमा अर लाइक अस्ट्रेलियामा एकदमै धेरै आइरहेको कुराहरू, अनि तर अब त्यहाँको त एकदम मार्केट हाई पनि छ, प्राइस पनि छ, अनि मैले चाहिँ देन फ्याब्रिकहरू मैले गार्मेन्टहरू पहिलादेखि नै चिनेको भएर अनि गार्मेन्टहरूसँग कोअर्डिनेट गर्दै आफूलाई फ्याब्रिक नाप्न पनि आउँदैन थियो, इन्च अनि त्यस्तो चाहिँ मिटर त्यस्तो केही पनि थाहा छैन, तर सबै कुराहरू सिकेर नै रिसर्च गरेर नै अनि त्यसपछि रिसर्च गर्दा गर्दै नै अनि त्यसपछि प्रडक्ट बनेको हो, फर्स्टमा नै खतरा प्रडक्ट बनेको होइन, 3-4 चोटि नै फेल भएको, अनि महिलाहरूलाई टेस्ट गर्यो अनि मान्छेहरूलाई सोध्यो भने नेपाल रेडी छैन यस्तो प्रडक्टको लागि, दिलिसा किन तिमी बाहिर नगएर कट्टु बेच्ने आइडिया बनाएर बसिरहेको, अमेरिका जाऊ, अस्ट्रेलिया जाऊ, लाइक युरोप जाऊ, सबजना बाहिर गइरहेछ, तिमीलाई चाहिँ के भएको भन्नुहुन्थ्यो क्या, नेपाल इज नट रेडी, नेपाल रेडी छैन यस्तो प्रडक्ट इनोभेसनको लागि, नेपालमा हुँदैन भन्नुहुन्थ्यो कतिजनाले, तर पनि जहिले पनि दुईवटा पार्टो हुन्छ, एउटा मान्छेहरूले नराम्रो भन्दै गर्दा त्यहाँनिर अर्को मान्छेहरू चाहिँ राम्रो भन्ने मान्छेहरू पनि हुन्छ, तर त्यो थोरै हुनसक्छ होइन, अनि मलाई चाहिँ त्यो थोरै मान्छेको नै मैले विश्वास गरेँ भनौँ न, अनि मलाई चाहिँ कतिजनाले चाहिँ दिलिसा ठिक छ ट्राई गर भन्नुहुन्थ्यो, अनि त्यो कुरालाई नै मैले आफ्नो मोटिभेसन लिएर चाहिँ मैले अगाडि बढेँ, अनि त्यसरी नै सुरु भएको हो, अनि फर्स्टमा नै प्रडक्ट बनेको होइन, 3-4 चोटि 5 चोटि ब्याक एन्ड फोर्थ लाइक मान्छेहरूलाई टेस्ट गर्दै त्यस्तो गर्दै गरेँ,
0: असफलताबाट नै यो सफलताको सुरुवात भएको रहेछ। कतिपय अवस्थामा भनिन्छ नि त अगाडि बढिरहँदाखेरि गल्तीहरू दोहोरिनु हुँदैन, गल्तीहरूलाई सच्याउने हो होइन, यो गल्ती नदोहोऱ्याई अप्ठ्यारोबाट उठ्दै त्यो गल्तीलाई सच्याउँदै अगाडि बढ्दै गरेको हाम्रा युवा पुस्ताहरूले अहिले आशालाग्दो काम देखाइराख्नु भएको छ, त्यो आशालाग्दो काम हेरिरहँदाखेरि पनि कस्तो गर्व कस्तो खुसीको महसुस हुन्छ नि, त्यो परिवारसँग मात्र जोडिएको हुँदैन कि, हाम्रो समाज देशसँग जोडिएको हुन्छ, कोही कसैको सफलता देख्दा खुसी लाग्छ नि त होइन।
1: मलाई पनि त्यही हो, लाइक मेरो आफ्नो यो अन्टरप्रेनरसिप जर्नीमा चाहिँ धेरै अप्स एन्ड डाउनहरू भयो, अनि अन्टरप्रेनरसिप जर्नी सेल्फै लोनली जर्नी हो। कतिजनाको बर्थडे मिस हुन्छ, कति फ्यामिली फङ्सनहरू मिस हुन्छ, अनि रात दिन नभनेकन काम गर्नुपर्छ, अनि हरेक कुराहरूमा एकदम गाह्रो हुन्छ, एकदमै लोनली जर्नी हो। विकेन्डमा पनि अब पार्टी गरेर हुन्छ, रमाइलो गरेर हुन्छ, तर मलाई त होइन स्यालेरी कसरी दिने होला, लाइक यो सामान कसरी पुऱ्याउने, यस्तो कम्प्लेन आयो ला अब कसरी इम्प्रुभ गर्ने भन्ने खालको हो। अनि धेरै गाह्रो छ नेपालमा त, मैले त्यतिखेर सुरु गर्दाखेर 17 रिसर्च गर्न थालेको हो, तर
0: हजुर
1: प्रडक्ट त मैले अलि पछि नै लन्च गरेँ गर्न त, तर त्यतिखेर लन्च गर्दा नि अहिले जस्तो अन्टरप्रेनरसिपलाई जसरी हेरिन्छ नि अहिले काठमाडौँमा अरू नेपालमा जसरी हेरिन्छ त्यति बेला त्यसरी हेरिँदैन थियो। महिला उद्यमी भनेको त परको कुरा थियो, झन् यो ट्याबुको रिलेटेड लाइक हुन्छ नि, किन यस्तो ओपनली कुरा गरिरहेको, पिरियडको बारेमा कुरा गर्दा नि कस्तो कुरा नगरे हुन्थ्यो जस्तो भन्ने टपिकमा नै हामीले काम गरिरहेको
0: थियो। के विषय धेरै छलफलमा नआउने
1: यो कुरामा चाहिँ, अनि त्यस्तो धेरै सपोर्ट कसैबाट पनि थिएन, तर मैले चाहिँ मेरो आफ्नो एक दुईजना साथीहरूले सपोर्ट गर्नुभयो, अनि मैले चाहिँ आफैलाई विश्वास गर्थेँ, म चाहिँ बिजनेसमा भएन भने पनि ल ठिक छ स्कुलको प्रोजेक्ट अनुसार भए पनि म यसलाई गरेरै देखाउँछु भन्ने खालको दौड धुप त्यो नहुने जेल के यो गर्दा हुन्छ कि त्यो गर्दा हुन्छ कि भन्ने खालको कुराहरू मैले कति धेरै ट्राई गरेँ। अनि हामी म पनि यङ छु स्टिल, तर यङ युवा पुस्ताहरूमा चाँडो सक्सेस हुनुपर्ने, चाँडो पैसा
0: कमाउनुपर्ने,
1: चाँडो गाडी चढ्नुपर्ने, चाँडो घर चाहिने, चाँडो विदेश गइहाल्नुपर्ने त्यो छ। मलाई पनि हुन्छ कहिलेकाहीँ ओहो यसले त यति धेरै कमाइसक्यो यस्तो भन्ने, तर म चाहिँ कसरी सोध्छु भने चाँडोको कुराहरू धेरै टाइम टिक्दैन जस्तो लाग्छ क्या मलाई चाहिँ। अनि आफूले मेहनत गर्दै गयो भने इट माइट टेक टाइम, तर अलिकति हुन्छ राम्रो हुन्छ जस्तो भन्ने कुरामा चाहिँ म विश्वास गर्छु। अनि त्यही नै हो, मैले फ्लो स्टार्ट गर्दा पनि मैले आफ्नो लगनशीलता मेहनत चाहिँ मैले कन्टिन्युसली गरिराखेँ भनौँ न, त्यो कुराले चाहिँ मलाई आजसम्म यहाँ पुऱ्यायो। अनि हामी अझै पनि सिक्दैछौँ, अझै पनि लर्न गर्दैछौँ, अझै पनि कति कुराहरू हाम्रो लागि नयाँ हुन्छ। यो झन् हेल्थको कुरामा त हामीलाई झन्
0: दिलिसाले भनिराख्दाखेरि फेरि यो कुरा दोहोऱ्याउन मन लाग्यो कि कामप्रतिको विश्वास, केही गर्नुपर्छ आफूप्रतिको विश्वास कति ठुलो कुरा छ होइन। आज हामी कुराकानी गरिरहेको छौँ नेपालमै पहिलोपटक पुनः प्रयोग गर्न मिल्ने महिनावारी पेन्टी ब्रान्ड फ्लोइ जुन स्थापना भयो, अहिले पेन्टी बनिरहेको छ, र त्यो पेन्टीले हाम्रो धेरै छोरीहरूको, हाम्रो आमा दिदीबहिनीहरूको महिनावारीको समयलाई धेरै सहज बनाइदिएको छ। महिनावारीको समयमा प्याडको कारणले गर्दाखेरि कुनै पनि प्रकारको अप्ठ्यारो नहोस् भन्नको लागि आरामदायक पनि सजिलो खालको पनि र अलि निर्धक्क पनि हुने खालको यो महिनावारी पेन्टीको एउटा ब्रान्ड छ फ्लोइ। यसकै संस्थापक दिलिसा श्रेष्ठसँग आज हामी कुराकानी गरिरहेको छौँ। अहिले पहिला परिवारले कस्तो साथ सहयोग गर्नुभएको थियो, उहाँहरूलाई विश्वास थियो कि छोरीले के गर्न लाए फेरि भन्ने, परिवारको
1: मेरो परिवारलाई त त्यस्तो परिवारको कुरा गर्दा चाहिँ परिवारलाई मैले के गरिरहेको छु नै थाहा थिएन भन्यो भने त किन गर्नु पर्यो। अब उहाँहरू पनि त्यस्तो व्यावसायिक फ्यामिलीबाट आएको होइन नि त, अनि त्यही भएर उहाँहरूले सोच्नु पनि नर्मल हो उहाँहरूको ठाउँमा, तर मैले चाहिँ उहाँहरूलाई कहिले पनि भनिनँ भनौँ न। अनि जब मैले अब डिफ्रेन्ट अवार्डहरू पाउँदै गएँ, अनि हाम्रो यो फ्लोइ चाहिँ युएनडिपीको टप 10 इनोभेसन आइडिया, लाइक 10 इनोभेटिभ आइडियालाई काठमाडौँ नगरपालिका काठमाडौँले चाहिँ हामी बनाउँछौँ हाम्रो काठमाडौँ भन्ने प्रोग्राम निकालेको थियो, अनि त्यसमा चाहिँ हामी सेलेक्ट भएर थोरै पैसा पनि पाएको थियौँ, अनि त्यसबाट सुरुवात गरेँ। अनि मैले डिफ्रेन्ट ठाउँमा धेरै ठाउँहरूमा गएर आफ्नो कामहरू सुनाएँ, अनि त्यसपछि अवार्डहरू जितेँ, अनि त्यो कुराले चाहिँ
0: पछि अनि बल्ल परिवार
1: हजुर उहाँहरूलाई त पहिला त थाहा थिएन के गरिरहेछ नि, पढिरहेछ मात्र थाहा थियो, अनि के गर्छ खालि ल्यापटपमा बस्छ ल्यापटप चलाउँछ भन्ने जस्तो कुरा गर्नुहुन्थ्यो। अनि त्यसपछि अब अहिले अवार्डहरू जितिसकेपछि अब मिडियाहरूमा आयो स्टोरीहरू, अनि यो गरिरहेको ए तिमीले यस्तो पो गरिरहेको रहेछौ हामीलाई त थाहै थिएन भन्नुभयो। ए अनि मलाई चाहिँ जहिले पनि अब आजकल गाउँमा पनि त युवाहरू छैनन् नि त, सबैजना विदेश छन्, मेरो साथीहरू कोही पनि छैन गाउँ जाँदाखेरि पनि, अनि कोही पनि हुँदैन गाउँ जाँदा नि। अनि त्यसपछि तिमी चाहिँ नेपालमा के गरेर बसिरहेछौ, पढाइ सक्यो होइन, अब कि त बिहा गर्नु पऱ्यो कि त बाहिर जानु पऱ्यो, अझै पनि त्यो क्वेसन हुन्छ क्या। अब दसैँमा रिलेटिभ्सहरू आउनुहुन्छ, यो गर्नुहुन्छ त्यो गर्नुहुन्छ, अनि के गरिरहेछौ बाहिर नजाने भएन है तिम्रो भनेर बिचरापन चाहिँ अझै पनि देखाउनुहुन्छ क्या, लाइक तिमीले के
0: गरिरहेछौरीले नै यसको सामना गरिरहनु प्रश्नको कुनै पनि हाम्रो किशोरी छोरीहरूको यो महिनावारीकै क्रममा हुने अप्ठ्यारोपनले पढाइमा उसको हरेक कुराहरूमा प्रगतिमा बाधा नआओस्।
1: किशोरीहरू स्कुल नजाने बित्तिकै पास हुने रेट पनि केटाहरूको मात्र बढी होला भनेपछि त महिलाहरूलाई त त्यही स्कुलदेखि नै पछाडि धकलिएको कुराहरू छ क्या,
0: कस्तो नजानिदो हिसाबले,
1: कस्तो नजानिदो हिसाबले अनि नपत्याउँदो तरिकाले क्या, मान्छेले त्यसरी सोचेकै हुँदैन। अब आज मेरो छोरी पिरियड भयो एक दिन स्कुल गएन भनेको हुन्छ, तर ऊ सँगसँगै 10 अर्को पिरियड भइरहेको हुन्छ नि त एक दिनमा होइन, भनेपछि त्यसरी नै होल स्कुलदेखि नै हामीलाई सानोदेखि नै पछाडि धकलिएको कुराहरू, अनि हामीले महिलाहरूलाई किशोरी नानीहरू सानो नानीहरूलाई चाहिँ एकदम फ्रिडम तरिकाले तिम्रो पिरियड छ भनेर तिमीलाई के भयो भनेर लजाउनु पर्दैन, हामीले प्रडक्ट मात्रै बेचिरहेको होइन, अवेरनेस पनि, बोल फ्रिडम तरिकाले आफ्नो पिरियडलाई पनि सेलिब्रेट गर, जस्तै हाम्रो पर्सनल हाइजिनको कुराहरू हामीले कसरी सफा गर्ने, कसरी लाइक हुन्छ नि तिमीले प्रयोग गरेको अन्डरवेयरहरू कति समयसम्म घाममा सुकाउनु पर्छ, ब्याक्टेरिया अनि मर्छ त्यस्तो कुराहरू, तिमीले हातहरू कसरी धुनुपर्छ, त्यो हामी सबै पर्सनल हाइजिनको कुरा,
0: चेतनाको कुरा, स्वास्थ्य चेतनाको कुरा पनि सँगसँगै लानु भइरहेछ। अहिले चाहिँ कतिजना यसमा आबद्ध हुनुहुन्छ, कतिजनालाई रोजगार दिइराख्नु भएको छ, अनि बजार व्यवस्थापन कसरी मिलाइरहनु भएको छ?
1: हाम्रो चाहिँ अहिले 10-15 छौँ हाम्रो टोटल टिममा चाहिँ। बजार व्यवस्थापनको कुरा गर्दा चाहिँ अब हामी सानो लगानीबाट सुरुवात गरेको भएर हाम्रो जहिले पनि आउट अफ स्टक भइरहेको छ सामान, कस्तो लक्कीली कुरा हो, लक्की हो त्यो, तर कस्टमर्सहरूले चाहिँ फेरि तपाईँहरूले ल्याउनु नै हुन्न भनेर यस्तो यस्तो भनिराख्नुहुन्छ, अनि त्यो फेरि अरू प्रडक्ट बनाए जस्तो इजी पनि छैन क्या, किनकि हेल्थ र हाइजिनको कुरामा भयो नि त, अनि त्यो भएर अलिकति टाइम लाग्छ
0: बनाउनलाई।
1: नेपालमा त हाम्रो अहिलेसम्म त्यस्तो एकदम हाई क्वालिटीको बनिसकेको छैन नि त, अनि त्यही भएर हामीले बाहिरबाट नै लिएर आउँछौँ, अनि बजार व्यवस्थापनको लागि चाहिँ हामीले फार्मेसीहरूमा पनि हामी अभाइलेबल छौँ भनौँ न, अनि दराजहरूमा, अनि हाम्रो आफ्नै स्टोरहरू पनि छ न्यु रोडमा।
0: मूल्य चाहिँ अलिकति बढी नै छ कि कस्तो के छ?
1: मूल्य चाहिँ अहिले हामीले 1000 रुपिसमा बेचिरहेको हो होलसेल रेट, तर अब रिटेल रेट चाहिँ अलिकति फरक छ। अब त्यसमा चाहिँ अब जस्तै कुनै पनि अर्गनाइज जेसनहरूले डोनेसनहरू दिने कुराहरूमा उहाँहरूलाई हाम्रो छुट्टै छ त्यो चाहिँ, अनि हाम्रो मार्केट रेट चाहिँ छुट्टै छ। तर कस्टको कुरा गर्दा पनि म एउटा कुरा सानो यहीँबाट सेयर गरिहाल्छु, किनकि हामीले 2 रियुजेबल गर्न मिल्छ नि त त्यो, अनि तपाईँले प्याडमा कम्पेयर गरेर हेर्ने अरू प्रडक्टमा कम्पेयर गरेर हेर्ने हो भने पनि यो लङ टर्मको लागि धेरै सस्तो कुरा हो, इट्स अ इन्भेस्टमेन्ट भन्छु म चाहिँ तपाईँको लागि, तपाईँको स्वास्थ्यको लागि इन्भेस्टमेन्ट हो भनेर भन्छु।
0: हजुर, स्वास्थ्यमा लगानी होइन,
1: हजुर स्वास्थ्यमा लगानी गर्नु पर्यो।
0: हजुर, तपाईँ जस्तै युवा पुस्ताहरू अहिले वैदेशिक भूमिमा आफ्नो उज्जवल भविष्य हेरिरहनु भएको छ, कामको हिसाबले, अध्ययनको हिसाबले, आवश्यकताले, बाध्यताले, सपनाले, रहरले, जे कारणले हुन्छ, गर्यो भने चाहिँ गर्नुपर्ने कुरा पनि धेरै रहेछन्, सम्भावनाहरू पनि धेरै रहेछन् नि त होइन। यहाँ एउटा उदाहरणको रूपमा हुनुहुन्छ भनेपछि आफू जस्तै युवा पुस्तालाई आज हाम्रो कार्यक्रम मार्फत के भन्नुहुन्छ छोरीहरूलाई, युवा पुस्ताका छोरीहरूलाई, साथीहरूलाई,
1: आमाहरूलाई पनि, लाइक मेरो एजको साथीहरूलाई पनि, मेरो बहिनीहरूलाई पनि, दाजुभाइलाई पनि, सबैजनालाई के भन्छु भने आफ्नो मेहनत गर्यो भने एक दिन चाहिँ हुन्छ, अलिकति टाइम लाग्छ होला तर हुन्छ, त्यसमा आत्तिनु भएन। अनि अर्को कुरा चाहिँ तपाईँहरू बाहिर हुनुहुन्छ, तपाईँहरूले गरिराख्नु भएको छ, अनि तपाईँहरूले यो रेडियो नेपालबाट यो हाम्रो कुराकानी सुनिराख्नु भएको छ भने पनि म तपाईँहरूलाई पनि के इन्करेज गर्न चाहन्छु भन्दा, तपाईँहरू काम गर्नुहोस्, ठिक छ, कमाउनुहोस्, काम गर्नुहोस्, रमाइलो गर्नुहोस्, तर आफ्नै देशमा फर्केर आएर त्यहाँबाट लिएर आएको एक्सपर्टिज चाहिँ नेपाललाई दिनुहोस्, नेपाल निड्स लाइक द मोर एक्सपर्टिजहरू चाहिरहेको छ नेपाललाई, अनि हामीले धेरै कुराहरू र छ यहाँ मार्केटहरू एकदमै धेरै र छ, त्यो मार्केटमा हामीले धेरै कुराहरू गर्न सक्छौँ, अनि बाहिरबाट आउने प्लान गर्दै हुनुहुन्छ भने आएर नेपालमा गर्नुहोस्। अनि छोरीहरूको लागि चाहिँ म के भन्छु भने तपाईँहरू बोल्न नडराउनुहोस्, आफ्नो कुराहरूलाई मजाले राख्न सिक्नुहोस्, त्यो कुराहरू कसरी राख्ने भन्ने कुराहरू, अनि आमाहरूलाई पनि छोरीहरूलाई अगाडि बढ्नलाई, आफूले दुःख पाउनु भयो होला तर छोरीहरूलाई अगाडि बढ्नलाई अझै प्रेरणा दिनुहोस्, घरमा वातावरणहरू बनाइदिनुहोस्। दाजुभाइहरूलाई चाहिँ के भन्छु भने पिरियडको बेला पनि ओपन भएर खुलेर कुरा गर्नुहोस् आफ्नो दिदीबहिनी, आफ्नो आमा, आफ्नो गर्लफ्रेन्ड, आफ्नो वाइफहरूलाई पनि, उसले मैले त भोगेको छैन तर भोग्नेलाई कस्तो होला भनेर उहाँहरूलाई खानेकुराहरूमा, उहाँलाई रेस्टको कुराहरूमा उहाँहरूलाई त्यो चाहिँ एउटा वातावरण बनाइदिनुहोस्। तपाईँले घरमै पनि वाइफको लागि पनि वातावरण बनाइदिनुहोस्, दिदीबहिनीको लागि पनि, ओहो उसलाई गाह्रो भएको छ आज ठिक छ उसले रेस्ट लिन्छ लाइक यसरी गर भनेर तपाईँहरूले पनि बुझ्नुहोस्, यो कुरा बुझ्नु आवश्यक छ भनेर भन्छ।
0: कतिले त बुझि पनि रहनु भएको छ, खुसी लाग्छ नि होइन, यो बुझाइले अर्को जिन्दगीलाई कति सहज बनाइदिन्छ। माया भनेको के हो त, माया भनेको त सम्मान हो नि त होइन, महिनावारी पनि सम्मानको विषय, महिनावारी मर्यादित विषय बन्नुपर्छ र यो हामी सक्छौँ पनि, र यसको लागि स्वास्थ्यको हिसाबले, सामाजिक हिसाबले, पारिवारिक हिसाबले, सबै हिसाबले चाहिँ हामीले जोडेर लानु पर्दो रहेछ। आज दिलिसालाई उद्यमीको रूपमा देखिरहँदा युवा अवस्थामा होइन, यो उद्यमशीलता अरूको लागि छँदैछ, आफ्नो लागि पनि कति महत्त्वपूर्ण छ होइन, हिंसारहित जीवनको लागि, स्वतन्त्र जीवनको लागि, आफ्नो इच्छा रहर पुरा गर्नको लागि, सबल र सक्षम बन्नको लागि पनि केही त गर्नुपर्ने रहेछ।
1: हजुर,
0: आर्थिक पाटोसँग कति कुरा जोडिएको हुन्छ, आर्थिक रूपमा सुसम्पन्न हुनको लागि उद्यमशीलतालाई अप्नाउन सकिन्छ र त्यो उद्यमशीलता गाह्रो छ, अप्ठ्यारो छ तर उठ्न सकिन्छ। यसैले पनि आज महिला स्वास्थ्य उद्यमीको रूपमा चिनिनु भएको दिलिसासँग यो कुराकानी हामीले गऱ्यौँ होइन दिलिसाजी, अबको योजना चाहिँ के छ?
1: अबको योजना चाहिँ हामीलाई त्यही महिला स्वास्थ्यको एउटा इको सिस्टम बनाउन हामी रेडी छौँ अनि हामी एक्साइटेड छौँ त्यो जर्नीको लागि, अनि हामी नेपालमै रहेर नेपाली महिलाहरूको लागि लाइक नेपाली किशोरीहरूको लागि, अनि हामीले समाजमा हाम्रो देशलाई कसरी हामीले आफ्नो साइडबाट दिन सक्छौँ भन्ने कुरामा हामी प्रयास गरिरहेका छौँ। अनि मलाई फ्लोईमा चाहिँ वुमेन हेल्थ इको सिस्टम, अब नेपालीमा भन्दा चाहिँ महिला स्वास्थ्य एउटा इको सिस्टम नै बनाउन मन छ, जहाँ चाहिँ महिलाहरूको लागि हरेक समस्याहरूको समाधान हो स्वास्थ्य सम्बन्धी भन्ने कुराहरू चाहिँ त्यो क्रिएट गर्न मन छ, अनि हामी त्यसमा नै लागिरहेका छौँ। अनि प्रडक्टहरू अरू ल्याउने कुराहरूमा, अरू डिफ्रेन्ट स्कुलहरूसँग हामीले समझदारीमा काम गर्ने कुराहरूमा, साझेदार भएर काम गर्ने कुराहरूमा पनि हामी लागि नै रहेको छौँ भनौँ न।
0: हजुर, यो यात्राले अझ सफलता हासिल गरोस् हाम्रो शुभकामना पनि छ। यहाँले भन्नुभयो नि उद्यमशीलतामा लाग्दा कति कुराहरू छुट्दो रहेछ, एक्लो यात्रा गर्नुपर्ने रहेछ होइन, के गर्ने, कसरी हुन्छ होइन, कसरी पुर्याउने, कहाँबाट गर्ने, समस्या आउँछ फेरि समाधान खोज्नु पर्यो, यसले गर्दा कहिलेकाहीँ पार्टीहरू छुट्न सक्छ, कहिलेकाहीँ रमाइलो कुराहरू छुट्न सक्छ, कहिलेकाहीँ यात्रा छुट्न सक्दो रहेछ। तर हामी कार्यक्षेत्रमा लाग्दाखेरि मनको खुसी चाहिँ छुट्दो रहेछ नि होइन?
1: हजुर, त्यो आफूले सोचेको काम गर्दा चाहिँ छुट्टै एउटा सेटिस्फ्याक्सन हुने रहेछ,
0: सन्तुष्टि हुने त
1: एकदमै सन्तुष्टि हुने रहेछ, लाइक मलाई गर्न मन लागेको कुरा गरेको हो नि त, अनि त्यो कुरा गर्दा चाहिँ मैले कसैको अन्डरमा काम गर्नु परेको छैन, अन्डरमा काम गर्नु बरु सजिलो हुन्छ होला, आफैले रिस्क उठाएर काम गरिरहेको त्यो आफ्नै पाटोहरू छ, तर पनि एउटा त्यो आत्म लाइक आत्मसन्तुष्टि भनौँ न त्यो कुराहरू,
0: आत्मसन्तुष्टि, त्यो खुसी चाहिँ कति कति बेला मिल्दो रहेछ, के कुराले खुसी चाहिँ सबभन्दा
1: खुसी चाहिँ के कुराले मिल्छ भन्दा, अब जस्तै हामीले बच्चाहरूको लागि नयाँ बक्सर स्टाइलमा लिएर आएको थियौँ, उनीहरू स्कुल जान्छ नि त अनि स्पोर्ट्स खेल्छ भनेर, तिन चार महिनादेखि चाहिँ त्यो प्रडक्ट चाहिँ एकदमै धेरै मम्मीहरूले लिगिदिइरहनु भएको छ क्या, अनि किन भन्दा मेरो छोरीको लागि भनेर, अनि त्यसपछि यो डिसेबल बच्चाहरू हुन्छ नि जुन डिफ्रेन्टली अपाङ्गता भएको बच्चाहरूलाई पनि, फरक क्षमता भएको बच्चाहरूले पनि पिरियड अन्डरवेयर बक्सर स्टाइलको चाहिँ एकदम इजी हुने अरे के सफा गर्नलाई, अनि मेरो छोरीलाई एकदम इजी भयो, मेरो छोरीले स्कुल जाँदाखेरि एकदमै सहज तरिकाले उसको उसलाई त पिरियड भएको जस्तै भएन भनेर फोन आउँछ क्या, हामीलाई फोन गरेर भन्नुहुन्छ, म्यासेज गरेर भन्नुहुन्छ, अनि त्यति बेला चाहिँ मलाई एकदम धेरै खुसी भन्दा पनि खुसी त आफ्नो ठाउँमा छ, तर म इमोसनल हुन्छु के बढी, अलिकति हुन्छ नि ओहो यस्तो पनि हुने रहेछ मैले गरेको कामबाट भनेर, अनि त्यति बेला चाहिँ मलाई एकदमै धेरै खुसी लाग्छ, हो उहाँहरूले पनि किन्नु भएको हो, हामीहरूले पनि बेचेको हो, तर त्यो व्यापारको पाटोहरू छुट्टै छ होला, तर पनि सँगसँगै पनि उहाँहरूले आफ्नो छोरीहरूमा भएको त्यो सरलता, उहाँहरूले त आफ्नो के पुरानो कपडा युज गरेर आउनुभयो, गाह्रो भयो यस्तो भयो, तर मैले भोगेको गाह्रो चाहिँ मेरो छोरीहरूलाई हुनु हुँदैन है भन्ने, हाम्रो आमाहरू पनि आजकल एकदम धेरै बाठो एकदम धेरै स्मार्ट हुनुहुन्छ नि त, अनि त्यो कुराहरूले उहाँहरूले फोन गरेर भन्नुहुन्छ, अनि डिफ्रेन्ट क्षमता भएको व्यक्तिहरूले युज गर्दाखेर, अपाङ्गता भएको महिलाहरूले अरू बच्चाहरूले युज गर्दा चाहिँ त्यो उहाँहरूलाई सजिलो बनाउन पाएँ मैले भनेर चाहिँ त्यो बेला चाहिँ एकदमै धेरै आत्मसन्तुष्टि मिल्छ, अनि खुसी एकदमै खुसी हुने मोमेन्ट चाहिँ त्यो बेला हो।
0: यो आत्मसन्तुष्टि यो खुसीलाई भौतिक सुख सुविधाले पुरा गर्नै सक्दैन, त्योभन्दा अझै माथि छ नि त होइन, यसैले हामी कर्ममा जुट्नु परेको छ, आफ्नो कर्मनिष्ठ भएर बाँच्नु परेको छ। उद्यमशीलता, यो उद्यमशीलताले जीवनको कुन कुन पाटोहरूलाई छुँदो रहेछ त, त्यो छुनुसँगै त्यो सफलतासँगै आत्मसन्तुष्टि, त्यो एउटा उचाइको आत्मसन्तुष्टि होइन दिलिसा, यो उचाइको आत्मसन्तुष्टि अझै यहाँलाई यो पुनः प्रयोग गर्ने महिनावारीको समयमा प्रयोगमा ल्याउने पेन्टी ब्रान्ड फ्लोई यसले चाहिँ सफलता हासिल गर्दै जाओस्, जुन यात्रा आरम्भ गर्नुभएको छ, जुन आर्ट यहाँले लिनुभएको छ, त्यो आर्ट अनुसारको त्यसलाई पूर्णता दिनको लागि जुन खोज बजार व्यवस्थापन र स्वास्थ्यको हिसाबले पनि खोजिरहनु भएको छ, समाजमा आफ्नो उत्तरदायित्व उद्यमीको हिसाबले निर्वाह पनि गर्दै जानुभएको छ, यो यात्रा अझै सफलताका घुम्तीहरू पार गर्दै गर्दै अगाडि बढिरहोस्। र आज जाँदा जाँदै हाम्रो आमा दिदी बहिनी छोरीहरूलाई के भन्नुहुन्छ?
1: आमा दिदी बहिनी छोरीलाई चाहिँ महिनावारीको बारेमा लाइक तपाईँहरूलाई केही पनि सुझाव लाइक हुन्छ नि, सुझावहरू हामीले गर्नुभएको कामहरू लाइक हाम्रो कामहरूको लागि सुझाव दिन सक्नुहुन्छ तपाईँहरूले हाम्रो फ्लोई डट एनपी भनेर इन्स्टाग्राम फेसबुक टिकटक हामी
0: flowy.np
1: हामी टिकटकहरूमा पनि छौँ, तपाईँहरू जोडिन सक्नुहुन्छ। अनि अरू कुरा चाहिँ महिनावारीलाई त्यस्तो अपवित्र कुराले नहेरौँ, त्यो भनेको एउटा हाम्रो आत्मसम्मानको कुरा हो, महिला हुनुको अनि गर्वको कुरा हो जस्तो लाग्छ। अनि घरमा आमाहरू हुनुहुन्छ, हजुरआमाहरूले सुन्दै हुनुहुन्छ भने कुरा गर्नुहोस् तपाईँको नातिनीहरूलाई, र यस्तो हो भनेर सिकाइदिनुहोस्। अनि त्यसपछि अब मेरो एजको यङ वुमेनहरूले सुनिराख्नु भएको छ भने चाहिँ हाम्रो प्रडक्ट एकचोटि ट्राई गर्नुहोस् पक्कै पनि, अनि सुझावहरू पनि दिन सक्नुहुन्छ। अनि शिक्षिकाहरूले सुनिराख्नु भएको छ भने चाहिँ स्कुलमा तपाईँहरूले प्याड सँगसँगै यस्तो प्रडक्ट पनि छ, हामी यो गरौँ यो इनिसिएटिभ लिगौँ भनेर जुन त्यो पोलिसी लेभलमा बस्नुहुने हुनेहरू, अनि त्यसपछि डिसिजन लिन सक्नेहरू, डिसिजन लिनेहरूलाई चाहिँ तपाईँहरूले आफ्नो सुझावहरू पनि दिन सक्नुहुन्छ। अनि हामी सबैजनाले महिनावारीलाई चाहिँ अपवित्र भनेर लुकाउनु पर्ने विषय भन्दा पनि हामी मजाले नै कुरा गर्न सक्छौँ यो विषयमा भन्ने कुराले चाहिँ सोच्नु होला भन्ने एउटा रिक्वेस्ट गर्छु सानो।
0: हजुर, आज समय दिएर हामी माझ उपस्थित भएर आफ्नो प्रडक्ट एउटा प्रेन्टी ब्रान्ड फ्लोई जुन महिलाको स्वास्थ्य र आत्मविश्वाससँग पनि जोडिएको छ, महिनावारीमा पुनः प्रयोग गर्न मिल्ने पेन्टीको उत्पादन गर्नुभएको छ, त्यो पनि युवा अवस्थामा, र त्यसले एउटा सन्तुष्टि पनि प्राप्त गरेको छ भन्नुभएको छ। यो अनुभव यो उपस्थितिको लागि रेडियो नेपाल परिवारको तर्फबाट दिलिसा यहाँलाई धेरै धेरै धन्यवाद।
1: थ्याङ्क यू सो मच।
0: कार्यक्रम आजका नारीमा आज हामीले एउटा यस्तो युवा छोरीको अनुभवलाई जोड्यौँ जसले पुनः प्रयोग गर्न मिल्ने, नेपालमै पहिलोपटक पुनः प्रयोग गर्न मिल्ने महिनावारी पेन्टी ब्रान्ड फ्लोईको स्थापना गर्नुभएको छ, उत्पादन गरिरहनु भएको छ, र यहीसँगै स्वरोजगारको एउटा आयाम पनि बनाउनु भएको छ भने महिला स्वास्थ्य र आत्मविश्वाससँग जोड्नु पनि भएको छ। महिनावारीको समयमा कोही पनि हाम्रा किशोरी छोरीहरूले आमा दिदीबहिनीहरूले असहजताको सामना गर्न नपरोस्, यसमा एउटा थप आयाम भित्र आउनु भएको छ। यसैले पनि आज हामीले महिला स्वास्थ्य उद्यमीको रूपमा आफ्नो पहिचान बनाउन सफल दिलिसा श्रेष्ठसँग भएको यो कुराकानी यहाँहरूमा सुनायौँ। हामी यस्तै सम्भावनाको खोजी गर्दै अगाडि बढिरहेका हाम्रा युवा पुस्ताका छोरीहरूको अनुभव यहाँहरूमा आज जोड्ने नै छौँ। र हाम्रो कार्यक्रम सुनिरहनु भएको छ भने सल्लाह सुझाव प्रतिक्रियाको लागि यहाँहरूले हाम्रो इमेल ठेगाना cb.rnprogram@gmail.com मार्फत हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। आजको लागि कार्यक्रम आजका नारीको आजको प्रस्तुतिबाट प्राविधिक साथी मिनरवा बज्राचार्यलाई धन्यवाद दिँदै म चन्दा विष्ट पनि बिदा माग्छु। नमस्कार।

0: सडकमा खटिएका ट्राफिक प्रहरीको निर्देशनको सदैव पालना गरौं।
1: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
2: एनबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
3: विशेषताहरू: रु 3 करोडसम्मको कर्जा सुविधा,
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
3: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

यो रेडियो नेपाल हो। अब बाबुराम तिमिल सिन्हाबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। संघीय निजामती विधेयक संसदमा पेश गर्न मन्त्री परिषदको स्वीकृति। नेपाली काङ्ग्रेसको 15 महाधिवेशनको मिति संशोधन र इरानसँगको युद्ध चाँडै अन्त्य हुने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइ। अब समाचार विस्तारमा। सरकारले संघीय निजामती सेवा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। मन्त्री परिषदको हिजो सिंहदरबारमा बसेको बैठकले निजामती सेवा सम्बन्धी विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय गरेको शिक्षा तथा खेलकुद मन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो। मन्त्री परिषद बैठकले पशु बसशाला र मासु जाँच ऐन 2055 संशोधन गर्न बनेको विधेयक र अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन 2074 संशोधन गर्न बनेको विधेयक संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिने निर्णय पनि गरेको छ। यस्तै बैठकले स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट प्राप्त हुने 20.7 अमेरिकी डलर मिलियन बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि गरेको छ। यसै गरी हिजोको मन्त्री परिषद बैठकले पूर्व पश्चिम राजमार्ग अन्तर्गतको कमला ढल्केवर पतलैया सडक खण्ड, गर्जन खोला साना जलविद्युत आयोजना, बलेफी खोला जलविद्युत आयोजना र सशस्त्र प्रहरी बल नेपालको कार्यालयलाई तालिम शिक्षालय गुल्महरू तथा सीमा सुरक्षा पोस्ट निर्माणका लागि वन क्षेत्र उपयोग गर्न स्वीकृति दिने निर्णय पनि गरेको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ। बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले प्रस्तुत गर्नुभएको रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव सभाको सर्वसम्मतिले स्वीकृत गरेको हो। बैठकमा विधेयकमाथिको छलफलमा उठेका विषयमा जवाफ दिँदै मन्त्री मेहताले स्वास्थ्य र शिक्षा सेवामा प्रादेशिक सन्तुलन कायम गर्न तथा मधेस प्रदेशका नागरिकलाई आफ्नै प्रदेशमा गुणस्तरीय स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा उपलब्ध गराउन समेत यस प्रतिष्ठानको स्थापना आवश्यक रहेको बताउनुभयो। यसै गरी प्रतिनिधि सभाको हिजोको बैठकमा केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले प्रस्तुत गर्नुभएको केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव सभाको बहुमतले स्वीकृत भएको हो। बैठकमा विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाब दिँदै कानून मन्त्री गौतमले सरकारले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश निष्क्रिय हुँदा अध्यादेशले चलाएका दफाहरू रिक्त हुने अवस्थामा पुगेकाले तिनलाई कानूनी रूपमा जगाउनका लागि विधेयक ल्याइएको बताउनुभयो। प्रतिनिधि सभाको हिजोको बैठकमा दुईवटा विधेयक प्रस्तुत भएका छन्। बैठकमा प्रधानमन्त्री तथा रक्षा मन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक 2083 प्रस्तुत गर्नुभयो। यस्तै पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले स्नातक इन्जिनियरिङ परिषद विधेयक 2083 प्रस्तुत गर्नुभयो। बैठकमा शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति ओजस्वी शेरचनले राष्ट्रिय सभामा उत्पत्ति भएको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक सम्बन्धी समितिको प्रतिवेदन 2083 पेश गर्नुभयो। यसअघि बैठकको शून्य समयमा सांसदहरूले असौज 8 गतेदेखि 11 गतेसम्म परेको निरन्तरको वर्षाले पुर्याएको जनधनको क्षति, राहत तथा उद्धारको व्यवस्था, प्रभावितहरूको उचित व्यवस्थापन लगायतका विषयमा सरकारको ध्यान आकर्षण गराउनुभयो। प्रतिनिधि सभाको हिजोको बैठकमा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव पनि सर्वसम्मतिले स्वीकृत भएको छ। बैठकमा प्रधानमन्त्री तथा
रक्षा मन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले प्रस्तुत गर्नुभएको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव सभाको सर्वसम्मतिले स्वीकृत गरेको हो। नेपाली काङ्ग्रेसले पार्टीको 15 महाधिवेशनका लागि नयाँ कार्यतालिका सार्वजनिक गरेको छ। भारी वर्षाका कारण केही निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन तथा महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया प्रभावित भएपछि हिजो महाधिवेशनका लागि नयाँ कार्यतालिका सार्वजनिक गरिएको नेपाली काङ्ग्रेसले जनाएको छ। केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले क्षेत्रीय अधिवेशन सम्पन्न गरी महाधिवेशन प्रतिनिधिको नामावली असोज 15 गतेसम्म केन्द्रमा पठाइसक्नुपर्ने बताउनुभयो। चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा सञ्चालन हुने रात्रिकालीन सार्वजनिक सवारी साधनमा दुई चालक अनिवार्य राख्ने नियमको कार्यान्वयनमा कडाई गर्ने भएको छ। यात्रुको सुरक्षा, सवारी दुर्घटना न्यूनीकरण तथा सुरक्षित यात्राको सुनिश्चितताका लागि दुई चालक राख्ने नियम कार्यान्वयन गराउन विशेष निगरानी बढाउने उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्लेले जानकारी दिनुभयो। लामो दूरीमा सञ्चालन हुने सार्वजनिक सवारी साधनमा दुई चालक भए नभएको विषयमा ट्राफिक प्रहरीले नियमित रूपमा जाँच गर्ने उहाँले जानकारी दिनुभयो। अविरल वर्षाका कारण असौज 8 गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी पहिरो लगायतका विपदका घटनामा हालसम्म 35 जनाको मृत्यु भएको छ। विपदबाट बागलुङमा 12, मेग्दीमा 7, पाल्पामा 5, मनाङमा 4, धनुषा, मकवानपुर, धादिङ, काभ्रे, रोल्पा, डोल्पा र रुकुम पश्चिममा 1-1 जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। 8 गतेदेखि 12 गतेसम्म परेको भारी वर्षाका कारण गएको पहिरोमा परि बागलुङको विभिन्न स्थानमा 12 जनाको मृत्यु भएको छ। पहिरोले घर पुरिदा ताराखोला गाउँपालिका 5 सिपका 55 वर्षीय दिलबहादुर पुन्द्र, उहाँकी सासु मेग्दी मालिका गाउँपालिका 2की 79 वर्षीय नरमाया रोकाएको मृत्यु भएको प्रहरीले जनाएको छ। पहिरोमा परि पुनकी श्रीमती, 2 छोरा र बुहारी सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक फणीन्द्र प्रसाईले जानकारी दिनुभयो। यसअघि शनिबार ताराखोलामा 1 पुरुषको मृत्यु भएको थियो। आइतबार बागलुङको तमान खोला गाउँपालिकामा 4 जनाको मृत्यु, 1 बेपत्ता र निसी खोला गाउँपालिकामा 5 जनाको मृत्यु भएको थियो। जापानिज इन्सेफलाइटिस जेई विरुद्धको खोप अभियान अन्तर्गत झापामा 270,246 जनालाई खोप दिएको छ। रेडियो नेपालबाट अहिले बिहान 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।

0: प्राप्त गरौ।
1: प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: अब बाँकी समाचार। ऐतिहासिक तथा सांस्कृतिक पर्व इन्द्रजात्राको लिङ्गो हिजो बेलुका 9:25 बजेको साइतमा ढालिएको छ। भाद्र शुक्ल द्वादशीका दिन हनुमान ढोका दरबार क्षेत्रमा इन्द्रजोत्थान गरी सुरु भएको इन्द्रजात्रा उपत्यकाको लामो जात्रा हो। हिजो राति इन्द्रजात्राको सम्पूर्ण कार्य समापन भएको हो। भोटेकोसी बाढीबाट प्रभावित क्षेत्रमा खोज उद्धार तथा राहत वितरण र सडक सम्पर्क पुनस्थापनाको कामलाई प्रभावकारी बनाउन सम्बन्धित निकायबीच समन्वय बढाइएको छ। मनसुन प्रतिकारे कमान्ड पोस्टमा हिजो बसेको बैठकमा भोटेकोसी बाढी तथा असौज 8-11 गतेसम्म भएको अविरल वर्षाका कारण आएको बाढी पहिरो र डुबानबाट भएको क्षति खोज तथा उद्धार राहत व्यवस्थापन र अवरुद्ध सडक पुनस्थापनाका लागि भइरहेका प्रयासबारे छलफल भएको हो। बाढी पहिरोबाट प्रभावित म्याग्दीलाई विपद संकटग्रस्त जिल्ला घोषणा गर्न सिफारिस गरिएको छ। जिल्ला विपद व्यवस्थापन समितिको हिजो बसेको बैठकले विपद संकटग्रस्त जिल्ला घोषणा गर्न सिफारिस गर्ने निर्णय गरेको हो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध छिट्टै अन्त्य हुने बताउनु भएको छ। जारी युद्ध अन्त्य हुने दावी गरे पनि राष्ट्रपति ट्रम्पले युद्ध अन्त्य हुने आधार वा थप विवरण भने सार्वजनिक गर्नुभएको छैन। राष्ट्रपति ट्रम्पले इरानलाई परमाणु हतियार बनाउन नदिने धारणा पनि दोहोऱ्याउनु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। अब मौसम सम्बन्धी जानकारी। आज देशभर आंशिक बादल लाग्नेछ। कोशी बागमती प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थान तथा गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका 1-2 स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 29.6 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 18 डिग्री सेल्सियस। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28-30 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। संघीय निजामती विधेयक संसदमा पेश गर्न मन्त्री परिषदको स्वीकृति। नेपाली काङ्ग्रेसको 15 महाधिवेशनको मिति संशोधन र इरानसँगको युद्ध चाँडै अन्त्य हुने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दावी। रेडियो नेपालबाट बिहान 9 बजेको समाचार सकियो। यसपछि नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
4: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

0: नमस्ते नेपाल,
1: नमस्ते नेपाल,
0: नमस्ते नेपाल। नमस्ते नेपाल हरेक बुधबार नेपाल भाषाको समाचार पछाडि सुन्नुहुनेछ कार्यक्रम नमस्ते नेपाल। नमस्ते नेपालमा आज सहकर्मी मनका कुँवर र म प्रस्तुता रमा ढुङ्गाना उपस्थित भइसकेका छौँ। यसै गरी प्रविधिमा हामीलाई सहयोग पुर्याइरहनु भएको

0: छ रमा कोइराला दिदी र हाम्रो सहकर्मी प्रमिला गजुरेलले। कार्यक्रम नमस्ते नेपालमा हामी समसामयिक विषयमा कुराकानी गर्ने गर्छौँ, होइन त मनुका? आज हामी के विषयमा कुराकानी गर्छौँ?
1: आज यो कार्यक्रमको लागि चाहिँ म पहिलोचोटि भएँ, त्यही भएर नमस्ते नेपाललाई यहाँहरूले जसरी चलाइरहनु भएको थियो आजको यो प्रयासमा मैले पनि त्यसरी नै यहाँसँगै अगाडि बढ्ने कोसिस गर्दैछु। आज अब घरबाट आउँदा यसो हेरेँ बाहिर मौसमको अवस्था हेर्ने भने घाम लागेको छ हिजोदेखि। अब हुन त असोज महिना लागिसक्यो, अब अलिअलि चिसो चाहिँ लागिरहेको छ, होइन? अलिअलि बिहान उठ्दाखेरि पनि अलिअलि चिसो छ पस्यो अब चाहिँ भन्ने भयो।
0: यो चिसोको के अरे अनुभव गर्दाखेरि चाहिँ दसैँ आए जस्तो अनुभव पनि छ नि।
1: अब त्यो मैले भन्नु खोजेको चाहिँ चिसो पनि आयो र घाम पनि लाग्यो। घाम पनि असोज महिना यो अलिअलि चर्केको जस्तो, अलि गर्मी पनि भयो जस्तो, चिसो पनि भयो जस्तो, यो मिक्स हुने। त्यही भएर प्रायः जसो असोज महिनाको मौसम चाहिँ घमाइलो मौसम भनेर भनिन्छ। अनि घमाइलो मौसम असोज महिना लागिसकेपछि फेरि ठुलो पर्वलाई स्वागत गर्ने महिना पनि, रमाइलो मौसम पनि हो। अब यसो भनिरहँदाखेरि मौसम त अहिले हेर्दाखेरि त अब खुल्यो, अब चाहिँ चाडपर्वको मौसम आयो है भनिरहँदा, हामीले अब विगतलाई हेर्ने हो भने, केही दिन अगाडिको घटनालाई हेर्ने हो भने त झन् मौसममा सुसूचित हुन नसकेर, अनि अर्को कुरा चाहिँ यो सचेत बनाउँदा बनाउँदाखेरि पनि जानकारी नपाएर, अनि त्यस्तै ठाउँहरूमा बसेका कारण जोखिमका कारण धेरैको मृत्यु पनि भएको छ, कति धेरै भौतिक पूर्वाधारहरूको पनि क्षति भएको छ। यहाँले कसरी हेरिरहनु भएको छ नि यो चाहिँ?
0: पक्कै पनि मनुका, हरेक वर्ष असोज महिनामा चाहिँ हामीले एकदमै नराम्रो मात्रै फेस गरेका छौँ। योभन्दा अगाडिको हरेक ठ्याक्कै दसैँमा पनि बाढी पहिरो थियो, दुई वर्ष अगाडि पोहोर पनि थियो, र यो पटक पनि अस्ति भर्खरै पनि रसुवा बाढीको हामीले उड्न नपाउँदै, के हामी फर्किन नपाउँदै, हाम्रो दैनिक जीवनमा फर्किन नपाउँदै फेरि पछिल्लो समय यो नारायणगढ मुगलिङ सडक खण्ड तुइन खोला नाम्ची पुल नजिकै चाहिँ ठुलो पहिरो खस्दा यातायात पूर्ण रूपमा चाहिँ ठप्प भएको थियो, होइन? जतिखेर विपद भन्ने कुरा बाजा बजाएर आउँदैन भन्थे, साँच्चै नै हो रहेछ क्या मनुका। कतिखेर कहाँ विपद आइपर्छ थाहै हुँदैन। एउटा हुन्छ नि, अब रसोमा पनि त घाम लागिरहेको थियो, सोचेको थियौँ त हामीले त्यत्रो ठुलो बाढी आउँछ, त्यत्रो छेद विच्छेद हुन्छ भन्ने त हामीले सोचेकै थिएनौँ नि त। त्यो भएको भएर हामीले जति पनि बेला सचेत चाहिँ रहनुपर्छ, घाम लागिरहेछ है अब बाढी आउँदैन होला भन्ने चाहिँ हामीले सोच्नु चाहिँ हुँदैन रहेछ, हामी अलर्ट चाहिँ बस्नुपर्छ। र त्यो सँगसँगै अब हामीले सामाजिक सञ्जालमा देख्न सक्छौँ कस्तो बाढी पहिरो आइरहेको हुन्छ, मान्छेलाई चाहिँ टिकटकमा फेसबुकमा भ्यू बढाउनको लागि, फलोवर्स बढाउनको लागि चाहिँ त्यो भिडियो बनाइरहेको हुन्छ क्या। अहिले हामीले भ्यू बढाउने होइन क्या, हामीले अहिले ज्यान जोगाउने हो, होइन? हामीले अहिले ज्यान जोगायो भने भिडियो बनाए त पछि जति पनि बनाउँदा भयो नि त। हामीले पहिला चाहिँ हामीले हाम्रो ज्यानलाई चाहिँ सुरक्षित बनाउनुपर्छ, तसर्थ हामीले चाहिँ बाढी पहिरो आइरहेको ठाउँमा चाहिँ त्यहाँ नजिक नजाने, आफू मात्रै होइन आफ्नो छरछिमेक आफ्नो परिवारलाई पनि सुरक्षित राख्ने, सुरक्षित ठाउँमा बस्ने र अरूलाई पनि हामीले चाहिँ यो सूचना दिने, त्यो चाहिँ गर्नुपर्छ। मनुकालाई के लाग्छ?
1: हजुर, अवश्य नै। यहाँ बागलुङमा बाढी हेर्नलाई गाडी रिजर्भ गरेर जानेहरू पनि देखिए, त्यो खबर पनि बाहिर आयो, र त्यो क्रममा माथि बाढी हेर्न जाने एकजनाको त भिरबाट खसेर मृत्यु पनि भयो। भनेको हामी विपदसँग पनि यो पौठेजोरी भन्छ नि होइन, गरिरहेका छौँ, त्यसो नगरौँ। विपदको सूचना, सही सूचना लिने र सही सूचना दिने हो, किनभने विपद भन्ने कुरा कसैले पनि चाहेको हुँदैन। विपदले अनेकौँ त्यस्ता दुःखहरू निम्त्याउँछन्, कतिको घर अहिले बगाएको छ, कतिको घर क्षति पुगेको छ, सामान कसरी निकाल्ने भन्ने अवस्थामा राज्यले सहयोग पनि गरिरहेको छ, अनि कतिलाई नचाहँदा नचाहँदै पनि आफूले अब अरूलाई बचाउँदाखेरि त्यस्तो अवस्थामा विपदमा पर्नु भएको छ, होइन? यस्ता विपदका घटनाहरू, अब यो प्राय जसो विपद भनेको बाजा बजाएर आउँदैन भने नि, साँच्ची नै हो, हामी सचेत रहने हो, फेरि सचेत भन्दैमा जति बेलै डराउने पनि होइन
0: होइन। हामीले दैनिक जीवनमा पनि फर्किनुपर्छ, आफ्नो दैनिक जीवनको कार्य के हो त, हामी के काम गर्छौँ त्यो काम पनि गर्नुपर्छ। टोटल्ली आफ्नो कामै छोडेर ला बाढी आउँछ भनेर डराएर बस्ने कुरा पनि हुँदैन, होइन? तर सचेत पनि चाहिँ हुनपर्छ।
1: हजुर हजुर, पक्कै पनि। अब चाहिँ हामीलाई पाठ के सिकाएको छ भने, हामीलाई थाहा भइसक्यो कि जलवायु परिवर्तनले कति कुरा, मौसमको फेरबदलका कुरा, जस्तो अहिले पनि हामी गर्मी महसुस गरिरहेका छौँ, कि वात्तै जाडो हुने कि धेरै नै गर्मी हुने भइरहेको छ, होइन? मौसमको फेरबदल भइरहँदाखेरि अब हामीले पनि ख्याल गर्नुपर्ने भयो कि मौसम यो प्रकृतिलाई कसरी साँच्चै प्राकृतिक बनाउने भनेर, होइन? हामीले बढी नै कृत्रिम बनाइरहेका छौँ, बढी एसी प्रयोग गर्ने होइन, त्यसले गर्दाखेरि अनेक ग्यास उत्पन्न हुने भयो, यो हरित गृह ग्यासका कुराहरू पनि आउँछन्। त्यही भएर हामीले प्रकृतिलाई चाहिँ बचाउनेतर्फ पनि हामीले ख्याल गर्नुपर्छ। जुन 5 हामीले वातावरण दिवस मनाउँछौँ, वृक्षारोपण गर्छौँ, तर साँच्चैकै वृक्षहरूको रोपण चाहिँ अब प्राय गरिरहनुपर्ने अवस्था पनि आएको छ होइन। धेरै बुढा रुखहरू अहिले हेर्ने हो भने काठमाडौँमा त बुढा रुखहरू नै देखिन्न, धेरै काटिसकेका छन्, चाहे सडक बनाउनको लागि होस् अथवा त्यसबाट चाहिँ जोखिम हुन्छ भनेर काटिएको पनि छ। धेरै यस्ता रुखहरू रोप्नुपर्ने आवश्यक छ जसले चाहिँ मान्छेलाई बाँच्नको लागि पनि सहज दिन्छ, सास फेर्नको लागि पनि सहज दिन्छ होइन। हामीले प्रकृति मैत्री व्यवहार गर्न चाहिँ आवश्यक छ र यो अहिलेको यो धेरै आइरहेका विपदहरूले हामीलाई के पाठ पनि पढाएको छ भने अब हामीले घर बनाउँदा होइन, हामीले यात्रा गर्दा, अब हामीले कृषिका कामहरू गर्दा, खोला किनाराको छेउमा हामीले घर बनाउँदाखेरि चाहिँ धेरै कुरा याद गर्नुपर्छ, मौसमलाई ख्याल गर्नुपर्छ, मौसमको सूचना सही सूचना लिनुपर्छ भन्ने चाहिँ सचेत पनि बनाएको छ
0: र सरकारले बनाएका जति पनि मापदण्ड छन् ती मापदण्ड चाहिँ हामीले अब पुरा गर्नुपर्छ है। हामीले चाहिँ जग्गा मिचेर खोला मिचेर चाहिँ अब हामीले घर बनाउनु हुँदैन, किनभने हामीलाई पाठ सिकाइसक्यो होइन, कति घरहरू बगाएर लिएर गइसकेको छ, हामीले सिक्नु नै पर्छ। हामी आज पर्दा अँ हुँदैन हुँदैन भन्छौँ, 2-4 हामी फेरि बिर्सिन्छौँ, हामी फेरि त्यही कुरा चाहिँ हामी रिपिट गर्छौँ, त्यही काम गरेर हुन्छ, हाम्रो बानी त्यस्तो छ। त्यो बानीले गर्दाखेरि चाहिँ हामीले धेरै नै के अरे अब हामीलाई धेरै क्षति पुर्याइरहेको छ। त्यो भएको भएर
1: अर्को पनि के भने अब यो राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण NDRRMAले यो 2 रिपोर्ट निकाल्दाखेरि 346 मृत्यु भएको छ विपदको घटनाले होइन। अब यो चाडपर्व भनिरहेछौँ हामीले, अब एकातिर शोक छ कि, वर्षा भन्ने कुरा देशभरि एकै पटक हुने पनि होइन, हरेक दिन सबै ठाउँमा पानी पर्ने पनि होइन, सही सूचना लिन आवश्यक छ। हामी पनि आग्रह गर्छौँ, अब अहिले पनि यहाँ देखिन्छ कि अब ए हिले दसैँ हुन्छ, अझै पानी पर्दैछ, अब यसरी कसैले भनेको आधारमा मात्रै लाग्नुभन्दा पनि जस्तो आधिकारिक निकायले अहिले सूचना जारी नै गरिरहेको हुन्छ, नेपाल बाढी सूचना भन्ने फेसबुक पेज छ, वेदर फोरकास्ट भन्ने फेसबुकमा पेज छ होइन, त्यहाँका सूचनाहरू हेरौँ, मौसम विद
0: आधिकारिक सूचना मात्रै हामीले प्रवाह गरौँ होइन, सोसियल मिडियामा हामीले हाल्दा पनि हामीले आधिकारिक सूचना मात्र राखौँ, गलत सूचना हालेर मान्छेलाई त्रसित भ्रामक सूचनाहरू चाहिँ नदिउँ, त्रसित नबनाऊ होइन भन्नु कहाँ। त्यो भयो भने के हुन्छ त भन्दा मान्छेलाई अब अहिलेदेखि नै ल हिले दसैँ हुन्छ भन्ने परिसक्यो होइन, अब त्यो के हो त, त्यो सही सूचना त हामीले दिनु पर्यो नि त। हामी आफू पनि अब सक्षम भइसक्यौँ होइन, हामी आफू पनि शिक्षित छौँ, हामी आफै गएर पनि हेर्न सक्छौँ क्या, कसैले भनेको सूचनाको पछाडि लाग्नुभन्दा हामी आफैले पनि त्यो सूचनालाई चाहिँ हेर्नुपर्छ।
1: एउटा 11:55 मौसमको लागि निशुल्क कल गर्ने नम्बर हो होइन, अब कतै यात्रा गर्नु पर्यो भने पनि म चाहिँ 11:55 कल गर्छु, त्यहाँ गरिसकेपछि तपाईँलाई मौसमको बारेमा थाहा पाउनु पर्यो भने पनि उहाँहरूले त्यो तपाईँ जाने ठाउँको मौसम कस्तो हुन्छ, म यहाँ यात्रा गर्दैछु भने यस्तो छ यस्तो छ, उहाँहरूले ढुक्क भएर जानु।
0: फेरि निशुल्क पनि हो होइन, निशुल्क हो, अब सबैलाई फेरि सोसियल मिडिया चलाउन आउँछ भन्ने पनि छैन नि त होइन। गाउँघरमा बस्नुहुने हाम्रो बुवा आमालाई नआउन सक्छ, तर टुकटुके मोबाइल त हुन्छ, उहाँहरूले यो नम्बरमा फोन गरेर थाहा पाउन सक्नुहुन्छ नि त होइन। अहिले राज्यले हामीलाई कति सुविधा दिएको छ क्या मनुका होइन, अब हामीले मोबाइलबाटै मौसमका कुराहरू थाहा पाउँछौँ होइन, अब हामीले केही कृषि गर्दैछौँ भने पनि त्यो मौसममा कतिको सदु हुन्छ त, उपयुक्त छ त, त्यो पनि हामीलाई थाहा हुन्छ होइन। यो अनुसार हामीले समय र प्रविधिको चाहिँ हामीले उपयोग गर्दै जानुपर्छ। र अब गीत पनि सुनौ होला मनुका होइन, हामी दुईजना मात्र कुराकानी गर्दा त सुन्नेलाई पनि कति बोल्दो रहेछन् भन्ने रमादीलाई गीत बजाउन एकदम रेडी हुनुहुन्छ दिदी पनि। अब हामी गीत राख्दैछौँ निशान भट्टराईको स्वर, दिलीप योञ्जन तामाङको सङ्गीत र मिलन मोक्तानको सङ्गीत र दिलीप योञ्जनको चाहिँ गीतकार हुनुहुन्छ उहाँ चाहिँ, उहाँको हामी गीत सुन्छौँ।

0: नमस्ते नेपाल,
1: नमस्ते नेपाल,
0: नमस्ते नेपाल। हजुर, नमस्ते नेपालमा हामीले योभन्दा अगाडि विपदका कुरा गर्यौँ, मौसमका कुरा गर्यौँ, बाढी पहिरोका कुरा गर्यौँ, होइन? अब हामी कुरा गर्छौँ भोलि के दिवस रे भन्नु?
1: भोलि राष्ट्रिय चलचित्र दिवस।
0: हजुर, हामी भोलि राष्ट्रिय चलचित्र दिवस मनाउँदैछौँ। चलचित्रको कुराकानी गर्दा नि मनुका, पहिलोपल्ट चलचित्र कुन हेरेको?
1: अब मैले पहिलो चलचित्र चाहिँ, मलाई चलचित्रको नाम याद थिएन, मैले गोपीकृष्णमा हेरेको, होइन, त्यति बेला गोपीकृष्णमा हेरेको, र मलाई राजेश हमाल त्यो गाडीको छतमाथि चाहिँ गएको याद भएको। पछि त्यो कुन मुभी रहेछ भन्दाखेरि अल्लारे भन्ने त्यति बेला हेरेको। अनि हामी त्यति बेला अब सानो त्यो बच्चा बेलामा, अनि सिटको पनि मतलब हुँदैन थियो, त्यो सिट त्यस्तो त्यति बेला सिटलाई ध्यान पनि दिँदैन थियो किनभने चलचित्रमा बढी केन्द्रित भइन्थ्यो, त्यहाँ माथि
0: राजेश
1: पहिलोचोटि। त्यसपछि पारिवारिक रूपमा गएको, होइन, अब अहिले अब हामी जाँदाखेरि कोसँग कुन चलचित्र हेर्न जाँदैछौँ भन्ने किसिमले जानुपर्ने अवस्था छ। तर त्यति बेला चलचित्र राजेश हमालको चलचित्र भनेपछि त्यसरी गएर चलचित्रको त्यति बेलाको अनुभव सुरु भएको। घरमा त्यति बेला आशिकी मुभी, होइन, हिन्दी चलचित्रको कुरा गर्दा आशिकी मुभीहरूको पोस्टर टाँसेको थियो त्यति बेला। अब हाम्रो जस्तो पहिलाको कुरा गर्दाखेरि चलचित्रसँग धेरै जोडिन्छ कि, चलचित्र राष्ट्रिय दिवस मनाउँदैछौँ, तर हाम्रो बाल्यकालसँग चलचित्रका धेरै कुरा जोडिन्छन्। कसरी भने नि, हाम्रो जस्तो सानोको कुरा गर्दाखेरि हाम्रो त्यति बेला अटोबुक लेख्ने चलन थियो, अनि पोस्ट कार्ड भनेर कलाकारहरू विशेष गरेर राजेश हमाल, करिश्मा, क्रिस्टी मैनाली, होइन, शिव श्रेष्ठ, भुवन केसी, जो नायक नायिकाहरूको चाहिँ टक्क फोटो भएको पोस्ट कार्ड
0: पछाडि, होइन, अनि दसैँको बेला दिने, होइन,
1: पोस्ट कार्ड दिने हो कि ग्रिटिङ कार्ड दिने, होइन, अनि अब त्यसपछि आफूलाई मन परेको कुन कार्ड दिने, कसलाई दिने, चलचित्र कस्तो, त्यो भनेको चलचित्र हेर्ने अनि चलचित्रको गुणस्तरलाई भन्दा पनि चलचित्रसँग जोडिएका कुराहरू चाहिँ आफ्नो साथीलाई बाँड्न हामी त्यति बेला एकदमै तत्पर हुन्थ्यौँ, होइन। अनि कहिले हेरेको त चलचित्र?
0: मैले पनि ठ्याक्कै मनुकाले जुन गोपीकृष्ण हल भन्यो, मैले नि गोपीकृष्ण हलमै हेरे हो मनुका, होइन। अनि मलाई फिल्मको नाम चाहिँ याद थिएन, मैले हरिवंश आचार्यको फिल्म हेरे हो सुरुमा, होइन, अनि हरिवंशको त्यो सायद त साह्रै नै बिग्रिस्ने बद्री होला, होइन, यस्तो कमेडी थियो। म पहिलोपल्ट चाहिँ म बुवासँग गएर हेरेको, होइन, मलाई चाहिँ हल कस्तो हुन्छ भन्ने नि थाहा थिएन, सानैमा हेरेको। अनि बुवासँग गएर हेरेँ, अनि ए हल भने त यस्तो हुँदो रहेछ, त्यो ठुलो पर्दा क्या, घरमा सानो 14 इन्चको ब्ल्याक एन्ड व्हाइट टिभी हेरेर मान्छेलाई अब फिल्ममा हल हुन्छ नि, हलमा गएर फिल्म हेर्दा के भयो होला त, मलाई त ओहो भने जस्तो भएको थियो सुरुमा चाहिँ। अनि पछि त्यो फिल्म हेरेर आए पछाडि त्यो क्लासमा जुन साथीहरूलाई हुन्छ नि, मैले यस्तो फिल्म हेरेँ, यो कथा, यो फिल्मको कथा यस्तो थियो भनेर सुनाउँदा, होइन, ओहो कस्तो छुट्टै रमाइलो हुने क्या, साथीहरू पनि एकदमै ध्यान दिएर सुन्ने। अनि त्यो सँगसँगै आफूलाई मनपर्ने कलाकारको चाहिँ पोस्ट कार्डमा दसैँको, अनि त्यसबाट तिहारको शुभकामना दिएर हामी पनि एकदम आदान प्रदान गर्थ्यौँ, होइन, ह्याप्पी दसैँ भनेर।
1: अब यो चलचित्रको कुरा गर्दाखेरि मैले गोपीकृष्ण हल भने, गोपीकृष्ण हल अहिले नभए पनि त्यसको छेउमा चाहिँ राष्ट्रिय चलचित्र विकास बोर्ड चलचित्र विकास बोर्ड छ। चलचित्र विकास बोर्डकै सिफारिसमा असोज 15 गते राष्ट्रिय चलचित्र दिवस मनाउने भनेर मन्त्री परिषदको निर्णय भएको। पहिला असोज 1 गतेको कुरा थियो, अनि अब यो चलचित्र भन्ने बित्तिकै अब प्राय जसो आयोगको तयारी गर्नेहरूलाई कण्ठ छ कि नेपालको पहिलो चलचित्र कुन हो, नेपालमै बनेको पहिलो चलचित्र कुन हो, रङ्गीन चलचित्र कुन हो। ल, मैले तपाईँलाई सोधेँ,
0: नेपालको पहिलो चलचित्र चाहिँ आमा हो, ब्ल्याक एन्ड व्हाइट हो, होइन, अनि रङ्गीन चलचित्र चाहिँ कुमारी हो, र हाम्रो पहिलो नायिका को हो त, थाहा छ मनुकालाई?
1: भुवन चन्द
0: होइन नि?
1: होइन को भन्नु?
0: चैत्य देवी।
1: यो पनि बुझ्न जरुरी छ,
0: हो नि, हो नि। हामी नेपाली चलचित्र हेर्दा, नेपाली चलचित्र मन पराइरहँदाखेरि पहिला र अहिलेकोमा धेरै डिफ्रेन्स छ नि मनुका। अब अहिले चलचित्र त अघि नै भनिसक्यो, कुन चलचित्र कसलाई लिएर जाने, होइन, फ्यामिलीसँगै जान मिल्छ कि मिल्दैन, साथीहरूसँग जाने हो कि कस्तो। पहिला चाहिँ फेरि चलचित्र विकास बोर्डले सेन्सर गरेर यो चलचित्र चाहिँ जाँदैन है भन्ने पनि थियो। अब अहिले चाहिँ उनीहरूले कुन ग्रुपको हो त क्याटेगोरी, होइन, अब जस्तै 18 इयर्स भन्दा माथिले मात्र हेर्न मिल्ने भनेर त्यो त्यसरी सेन्सर गरे हुन्छ। अनि अर्को चाहिँ पारिवारिक सबैले हेर्न मिल्ने भनेर गरे हुन्छ। पहिला चाहिँ के हुन्थ्यो भने यो चाहिँ हुँदैन, चलचित्र चाहिँ चल्न मिल्दैन यो चाहिँ भनेर ब्यान्ड नै गरिदिएको हुन्थ्यो क्या. अहिले चाहिँ त्यो प्रचलन छ. अनि त्यो सँगसँगै अब अहिले मनुकालाई लागेको चलचित्र क्षेत्रमा चाहिँ कस्तो कथावस्तु आइदियो हुन्थ्यो जस्तो लाग्छ मनुकालाई?
1: अब मैले हाम्रो अनुभवमा त्यति बेला जस्तो मैले अल्लारे चलचित्र देखेको मेरो अनुभवको कुरा गरेँ होइन. चलचित्रमा हामी त्यति बेला केमा रमाउँथ्यौँ भने हाम्रै परिवेशमा रमाउँथ्यौँ. गाउँका कुरा हुन्थे, गाउँले कुरा हुन्थे, अनि त्यति बेला त्यो विशेष गरेर हिंसाका कुराहरू पनि देखाइन्थे चलचित्रमा. महिला हिंसाका कुराहरू देखाइन्थे, त्यो हिंसालाई प्रतिकार कसरी गर्छिन् नायिकाले त्यो पनि देखाइन्थ्यो, अनि नायिकालाई नायकले बचाउन आएको कुरा पनि देखाउँथ्यो. त्यति बेला समाजका विकृतिहरू कुरीतिहरूलाई पनि चलचित्र मार्फत देखाएर अनि त्यसको अन्त्यमा चाहिँ जहिले पनि यस्तो हुनुहुँदैन भन्ने सन्देश
0: दिने
1: चलचित्रले दिने भनेकै गलत सन्देश नदिने हो, समाजको लागि सकारात्मक सन्देश दिने हो. किनभने चलचित्रको विषयवस्तुले कति प्रभाव पार्छ भन्ने कुरा त नेपाली चलचित्र पनि कतिवटा नेपाली चलचित्रले भोगिसक्यो. पछिल्लो कुरा गर्ने हो भने स्वस्तिमा खड्काकै चलचित्रको पनि कुरा आयो. वादी समुदायहरूले त्यसमा प्रश्न पनि उठाउन
0: लाली बजारको होइन हो त नि.
1: त्यो हिसाबले चलचित्रका कतिपय अब समाजलाई, समाजको प्रतिष्ठा अथवा सामाजिक रूपमा चाहिँ आचाउने, ठेस आउने, कुनै समुदायलाई गाली गर्ने, होच्याउने गर्नु पनि भएन. हामी जातीय रूपमा विविधता भएको देशमा छौँ. त्यो हिसाबले हेर्दाखेरि चाहिँ चलचित्रले सदैव मौलिक कथा बोक्न सकोस् भन्ने हो होइन. अब चाहिँ हरेक देशका चलचित्रले कथावस्तुलाई अरूको नक्कल गर्ने, अरूको देशको कथा प्रविधिगत रूपमा लिने भन्दा पनि मौलिक परिवेश, अहिले पछिल्लो हेर्ने चलचित्र पनि त्यस्तै छ नि,
0: मौलिक
1: ट्रेलर हेरेको छु कि तर ठ्याक्क देखाउन खोजिएको छ त्यो राम्रो जस्तो लाग्छ मलाई. भूगोल हाम्रो देखाउँदा राम्रो, अर्को मौलिक यो हाम्रो गाथाहरू देखाउँदा राम्रो होइन. पुर्खाका गाथाहरू देखाउँदा हाम्रो कति इतिहास, हामीले सुनाएका इतिहास मात्रैको कथा बनाइरहेका छौँ. कति कथा, लोक कथाहरू कति छन्, हाम्रो जातिगत रूपका भित्री कथाहरू कति छन् होइन.
0: त्यसै पनि मनका अब कुरा गर्न थाल्यो भने त यति धेरै कुरा छ होइन. हामीले चलचित्रका कुरा गऱ्यौँ, हामी कुमारी चलचित्रबाट गीत पनि सुनौँ न त होइन. हाम्रो पहिलो रङ्गीन चलचित्र कुमारी स्वर रहेको छ तारा थापा, रचना किरण खरेल र सङ्गीत शिवशङ्करको.

0: अहिले सुन्दै हुनुहुन्थ्यो तारादेवीको स्वरमा कुमारी चलचित्रबाट गीत। हामीले योभन्दा अगाडि बाढीको कुरा गऱ्यौँ, चलचित्रको कुराकानी गऱ्यौँ र अब हामी कुराकानी गर्छौँ भन्दा भन्दै मैले मनुकाको निधारमा पहिलो टिका देखिरहेको छु। मनुका के हो यो?
1: अहिले स्वर श्राद्ध लागिरहेको छ नि त, त्यही भएर स्वर श्राद्ध गरिसकेपछिको हो यो। यहाँको घरमा पनि त छ नि होइन?
0: छ पक्कै पनि। आज मेरो पनि एक साकी हो, भोलि छ मेरो पनि घरमा स्वर श्राद्ध।
1: र स्वर श्राद्धमा के गरिन्छ भन्नुहोस् न?
0: स्वर श्राद्ध चाहिँ यस्तो हो मनुका, दसैँ मनाउनुभन्दा अगाडि चाहिँ हामीले पितृलाई पनि खुसी बनाउनुपर्छ होइन, पितृलाई पनि चाहिँ खाना दिनुपर्छ। पितृ खुसी हुनुभयो भने हामीलाई आशीर्वाद दिनुहुन्छ भन्ने हाम्रो प्रचलन रहेको छ। त्यो अनुसार चाहिँ हामीले हाम्रो पितृहरूलाई सम्झेर स्वर श्राद्धमा चाहिँ अरूको तिथिमा चाहिँ जस्तै बुवाको तिथिमा हो भने बुवालाई मात्र दिन्थ्यौँ, आमालाई मात्र दिन्थ्यौँ र अरूलाई पनि सम्झिन्थ्यौँ मात्र होइन, पिण्ड छुट्टै दिँदैन थियो भने स्वर श्राद्धमा चाहिँ सोह्रवटा पिण्ड, त्यो सँगसँगै आफ्नो कतिवटा पितृ छन् त होइन, उहाँहरूलाई छुट्टा छुट्टी हामीले चाहिँ पिण्ड दान गर्छौँ। जस्तै कसैको घरमा 25 हुनसक्छ, कसैको 32, जस्तै हाम्रो चाहिँ 32 दिनुपर्छ भनेर मलाई चाहिँ मेरो हिजो भर्खर सासूआमाले भन्नुभएको थियो क्या होइन। त्यस्तो हुन्छ हाम्रो चाहिँ स्वर श्राद्धमा, 16 चाहिँ हामी स्वर श्राद्धमा चाहिँ एकदमै चोखो खाने, सकेसम्म हामी घर बाहिरको नखाने, लसुन प्याज नखाने होइन, मासुलाई त सम्झिँदै नसम्झिने त्यस्तो प्रचलन छ। सकेसम्म हामी चाहिँ घर बाहिरको नि खाँदैनौँ, घरभित्रकै खान्छौँ, एक चाक खाना खान्छौँ, एक चाक रोटी खान्छौँ, त्यसरी चोखो बसेर पितृलाई खुसी बनाएर अनि हामी चाहिँ दसैँलाई चाहिँ स्वागत गर्छौँ रे। यो चाहिँ हाम्रो एउटा प्रचलन छ, किनभने दसैँ पनि नजिकैदैछ, त्यो भएर हामीले सुरुमा चाहिँ पितृलाई खुसी बनाएको।
1: अब यसको राम्रो पक्ष हेर्ने हो भने चाहिँ जब स्वर श्राद्ध गर्छौँ, स्वर श्राद्ध गर्दाखेरि हामीले सम्झिन्छौँ होइन, चेलीबेटीलाई सम्झेको हुन्छ अथवा आफ्नो नजिकाहरूलाई त्यो प्रसादको लागि भनेर, यो हिसाबले हेर्दाखेरि चाहिँ सबैलाई एकै ठाउँमा ल्याउने यो पर्व पनि होइन।
0: भेटघाटको
1: सम्झना गर्दाखेरि पितृहरूप्रतिको योगदानको कुरा, चर्चाको कुरा, अनि यो पुस्तान्तरण, संस्कृति पुस्तान्तरण पनि हुने भयो यसको। राम्रो कुरा हेर्ने हो भने चाहिँ अनि खानामा पनि शुद्धता आउँदा शरीरलाई पनि 16 भए पनि शुद्ध राखिने भयो। कतिले अब 16 अन्तिम समयमा रहेछ भने अन्तिम 16 पनि बार्नुपर्ने अथवा बार्नुहुन्छ पनि होइन, त्यो भनेको आफूलाई शुद्ध बनाउने र शुद्ध बनाएरै यो स्वर श्राद्ध गर्ने हाम्रो।
0: अनि मनकालाई थाहा छ, स्वर श्राद्धमा चाहिँ एउटा के अरे ऊ पनि छ क्या, तोरीको साग छोरीको छोरो चाहिँ चाहिन्छ नै भन्ने एउटा भनाइ पनि छ होइन। स्वर श्राद्धमा चाहिँ तोरीको साग पकाउनै पर्ने अनि त्यस पछाडि छोरीको छोरा भयो भने एकदमै राम्रो उत्तम मानिन्छ भन्ने भनाइ पनि रहेको छ। अब कुराकानी त जति कुराकानी गरे नि लम्बिन्छ मनुका होइन। अब हामीले नमस्ते नेपालबाट बिदा माग्नुपर्ने बेला पनि भइसकेको छ, अर्को हप्ता फेरि हामी यस्तै नयाँ समसामयिक विषयवस्तु लिएर उपस्थित हुन्छौँ नै। र जाँदा जाँदै हामी गीत पनि छोड्छौँ, सरला गुरुङ र दीपक श्रेष्ठको स्वर, श्री पुरुष ढकालको रचना र दीप श्रेष्ठको सङ्गीतमा रहेको गीत दीप श्रेष्ठकै स्वर रहेको छ। यो गीत छोड्दा छोड्दै हामी नमस्ते नेपाल कार्यक्रमबाट म रमा ढुङ्गाना
1: अनि म मनुका कुमार
0: बिदा हुन्छौँ। नमस्ते नेपाल।

0: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल फेस्टिभ अफर सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्ष सम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने मात्र 4.90% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
1: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
2: घुम्ती तथा साँगुरो मोडमा विपरीत दिशाको सवारी नदेखिने हुँदा सवारीको गति कम गरी लेन अनुशासनको पूर्ण पालना गरौं
3: नेपाल सरकार पूर्वाधार विकास मन्त्रालय सडक विभाग

यो रेडियो नेपाल हो। अब बाबुराम तिमिल सिन्हाबाट समाचार सुन्नुहोस्। सरकारले संघीय निजामती सेवा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। मन्त्री परिषदको हिजो सिंहदरबारमा बसेको बैठकले निजामती सेवा सम्बन्धी विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय गरेको शिक्षा तथा खेलकुद मन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो। मन्त्री परिषद बैठकले पशु बसशाला र मासु जाँच ऐन 2055 संशोधन गर्न बनेको विधेयक र अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन 2074 संशोधन गर्न बनेको विधेयक संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिने निर्णय पनि गरेको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले प्रस्तुत गर्नुभएको केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव सभाको बहुमतले स्वीकृत भएको हो। त्यसै गरी प्रतिनिधि सभाको हिजोको बैठकमा रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ। बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले प्रस्तुत गर्नुभएको रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव सभाको सर्वसम्मतिले स्वीकृत भएको हो। त्यसै गरी प्रतिनिधि सभाको हिजोको बैठकमा दुईवटा विधेयक पनि प्रस्तुत भएका छन्। बैठकमा प्रधानमन्त्री तथा रक्षा मन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक 2083 प्रस्तुत गर्नुभयो। यस्तै पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले स्नातक इन्जिनियरिङ परिषद विधेयक 2083 प्रस्तुत गर्नुभयो। नेपाली काङ्ग्रेसले पार्टीको 15 महाधिवेशनका लागि नयाँ कार्यतालिका सार्वजनिक गरेको छ। भारी वर्षाका कारण केही निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन तथा महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया प्रभावित भएपछि हिजो महाधिवेशनका लागि नयाँ कार्यतालिका सार्वजनिक गरिएको सो पार्टीले जनाएको छ। केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले क्षेत्रीय अधिवेशन सम्पन्न गरी महाधिवेशन प्रतिनिधिको नामावली असोज 15 गतेसम्म केन्द्रमा पठाइसक्नुपर्ने बताउनुभयो। केन्द्रीय निर्वाचन समितिका अनुसार महाधिवेशन प्रतिनिधिको रजिस्ट्रेसन असोज 16 र 17 गते गरिनेछ। महाधिवेशनको उद्घाटन समारोह असोज 18 गते दिउँसो 2 बजे काठमाडौँको खुल्ला मञ्चमा हुने समितिले जनाएको छ। महाधिवेशनको बन्द सत्र तथा अन्य कार्यक्रम असोज 19 र 20 गते सञ्चालन हुनेछन्। यस्तै असोज 21 र 22 गते निर्वाचन कार्यक्रम सञ्चालन गरिने केन्द्रीय निर्वाचन समितिले जनाएको छ। चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा सञ्चालन हुने रात्रिकालीन सार्वजनिक सवारी साधनमा दुई चालक अनिवार्य राख्ने नियमको कार्यान्वयनमा कडाई गर्ने भएको छ। यात्रुको सुरक्षा, सवारी दुर्घटना न्यूनीकरण तथा सुरक्षित यात्राको सुनिश्चितताका लागि दुई चालक राख्ने नियम कार्यान्वयन गराउन विशेष निगरानी बढाउने उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्लेले जानकारी दिनुभयो। लामो दूरीमा सञ्चालन हुने सार्वजनिक सवारी साधनमा दुई चालक भए नभएको ट्राफिक प्रहरीले नियमित रूपमा जाँच गर्ने उहाँले जानकारी दिनुभयो। अविरल वर्षाका कारण असोज 8 गतेदेखि विभिन्न स्थानमा आएको बाढी पहिरो लगायतका विपदका घटनामा हालसम्म 35 मृत्यु भएको छ। जापानिज इन्सेफ्लाइटिस जे विरुद्धको खोप अभियान अन्तर्गत झापामा 270,246 खोप लगाइएको छ। रेडियो नेपालबाट अहिले बिहान 10 बजेको समाचार सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।

0: नेपाल टेलिकम को फाइबर इन्टरनेट नयाँ जडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध छिट्टै अन्त्य हुने बताउनु भएको छ। जारी युद्ध अन्त्य हुने दावी गरे पनि राष्ट्रपति ट्रम्पले युद्ध अन्त्य हुने आधार वा थप विवरण भने सार्वजनिक गर्नुभएको छैन। राष्ट्रपति ट्रम्पले इरानलाई परमाणु हतियार बनाउन नदिने धारणा पनि दोहोऱ्याउनु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। इरानको इस्लामिक गार्ड कर्स IRGC आगामी मध्यावधि निर्वाचनलाई लक्षित गर्दै अमेरिकी मतदातालाई खुल्ला पत्र जारी गरेको छ। पत्रमा ट्रम्प प्रशासन परिवर्तन गर्नुपर्ने आह्वान गरिएको छ। निरन्तर आक्रमण भइरहे पनि हर्मुज जलमार्ग हुँदै तेल ढुवानी युद्ध अघिको स्तरतर्फ बढ्न थालेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन्। प्राप्त विवरण अनुसार पछिल्लो एक सातामा औसत दैनिक 1,32,00,000 ब्यारेल तेल हर्मुज जलमार्ग मार्फत ढुवानी भइरहेको छ। रेडियो नेपालबाट बिहान 10 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 11 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

नमस्कार, कार्यक्रम लेखबेसीमा यहाँहरूलाई स्वागत छ। प्राविधिक मित्र मोहम्मद असलमका साथ म प्रस्तुता प्रमिला गजुरेलको तर्फबाट।

सदा चाहिँ बुधबारको यो समयमा म उपस्थित भइसकेकी छु। तपाईँ हामीलाई 42117 21 42117 36 कुराकानी गर्न सक्नुहुन्छ, मिठा मिठा भाका पनि सुनाउन सक्नुहुन्छ। यतिखेर मौसम सफा हुँदै गइरहेको छ र हाम्रा चाडबाडहरू पनि नजिकै आइरहेका छन्। कहिलेकाहीँ यस्तो लाग्छ, व्यक्तिलाई आफू मोटाएँ कि भन्ने महसुस हुँदो रहेछ। कहिलेकाहीँ कसैलाई आफ्नो तौल घटेको जस्तो पनि महसुस हुन्छ भने केही मान्छेहरू धेरै नै मोटाइयो, अब चाहिँ दुब्लाउनु पर्छ भनेर विभिन्न कसरतहरू गरिरहनु भएको छ। वर्तमान परिस्थितिमा शरीरको तौल सबैको चासोको विषय पनि हो। मानिसहरू आफ्नो शरीरको तौल नियन्त्रित राख्न र धेरै भएको तौल घटाउन विभिन्न उपाय अप्नाइरहेका हुन्छन्। अनि तौल घटेमा चाहिँ खुसी व्यक्त गर्छन्, तर के भने नि तौल घट्नु सधैँ खुसीको खबर चाहिँ हुँदैन है। खानपानमा सचेत भएर, व्यायाम गरेर वा शारीरिक सक्रियता बढाएर तौल घटेको छ भने त्यो चाहिँ स्वाभाविक हुनसक्छ। तर कुनै स्पष्ट कारण बिना तौल निरन्तर घटिरहेको छ भने त्यसलाई चाहिँ व्यवस्था गर्न उचित हुँदैन। 6 महिनाभित्र 3 किलोभन्दा बढी अनपेक्षित तौल घट्नुलाई सामान्य मान्न सकिन्न र कहिलेकाहीँ यसको पछाडि कुनै अन्तर्निहित रोग पनि हुनसक्छ। आदरणीय श्रोता, हाम्रा चाडबाड नजिकै छन्। यो समयमा हाम्रो खानपानमा विशेष ध्यान दिनुपर्ने हुन्छ। हुँदाहुँदै मैले तौलको विषयमा आज छोटो जानकारी दिन खोज्दैछु। अब तौल घट्नुका मा चाहिँ सबैको एउटै कारण नहुनसक्छ। कोही व्यक्तिको शरीरको तौल अनपेक्षित रूपमा घट्छ भने त्यसका विभिन्न कारण हुन सक्छन्। जस्तो कि तौल घट्नुलाई चाहिँ सामान्यतया शारीरिक स्वास्थ्य सम्बन्धी समस्या, मानसिक स्वास्थ्य सम्बन्धी समस्या, प्रणालीगत रोग, पाचन प्रणालीका रोग, हर्मोन सम्बन्धी समस्या र अन्य कारणका रूपमा बुझ्न सकिन्छ। तर कतिपय अवस्थामा भने स्पष्ट कारण नदेखिन पनि सक्छ र केही समयपछि तौल आफै स्थिर वा पुनः बढ्न सक्छ। तौल घट्नुमा चाहिँ सबैको एउटै कारण हुँदैन। मैले भनिहालेँ, तौल अनपेक्षित रूपमा कसैको घटिरहेको छ भने त्यो के हो? समस्या, स्वास्थ्य सम्बन्धी समस्या, मानसिक स्वास्थ्य सम्बन्धी समस्या, प्रणालीगत रोग, पाचन प्रणालीका रोग र हर्मोन सम्बन्धी समस्या पनि हुन सक्छन्। सामान्य शारीरिक अवस्था र जीवनशैली चाहिँ के हुन्छ भन्दा, गम्भीर रोग नभएका स्वस्थ व्यक्तिमा शारीरिक सक्रियता वा सामाजिक परिस्थितिमा आएको परिवर्तनसँग चाहिँ तौल घट्न सक्छ। डाइटिङ, व्यायाम, भोकै बस्नु वा पोषणयुक्त खाना कम खानु यसका साधारण कारण हुन्। वृद्ध व्यक्तिमा खानपानको शैली वयस्कको भन्दा चाहिँ फरक हुन सक्ने भएकाले यस्तो अवस्थामा खानपानको वास्तविक अवस्था बुझ्न महत्त्वपूर्ण हुन्छ। अब यसै विषयलाई अर्को छ, मानसिक स्वास्थ्यसँग सम्बन्धित कारण चाहिँ के हुन सक्ला भन्दा, यो चाहिँ कतिपय अवस्थामा व्यक्तिलाई मानसिक स्वास्थ्यका कारण पनि तौलमा थप घट हुनसक्छ र तौल घट्नुको कारण शरीरमै मात्र होइन, जस्तो एनोरेक्सिया नर्भोसा, बुलिमिया, भावनात्मक वा मानसिक अवस्थासँग सम्बन्धित समस्यामा पनि तौल घट्न सक्छ। डिप्रेसनले पनि खानामा रुचि घटाएर तौल कम गराउन सक्छ। मदिरा सम्बन्धी समस्यामा आत्महेरचाह र खानपान कमजोर हुँदा तौल घट्ने अवस्था देख्न सकिन्छ, देखिन सक्छ पनि। अर्को कारण रहेको छ, जस्तो कि संक्रमण र सुजन सम्बन्धी रोगहरूका कारणले पनि तौलमा तौल दिनानुदिन घट्दै गइरहेको हुनसक्छ। जस्तो कि क्षयरोग, यो चाहिँ यसले गर्दा क्रमशः तौल घट्दै जान्छ र बारम्बार हुने पिसाब वा छातीका संक्रमण तथा केही परजीवीको संक्रमण पनि, यी परजीवीहरूले गर्दा चाहिँ तौल घटाउने कारण पनि यी परजीवी हुनसक्छन् र यसलाई पनि विचार गर्नुपर्छ। जब शरीरमा केही संक्रमण भइसकेको छ
त्यसपछि चाहिँ व्यक्तिलाई हल्का ज्वरो आउँछ, राति पसिना आउँछ, जाडो लागेर काम्नु, लगातार खकारसहितको खोकी वा पिसाब गर्दा दुख्ने जस्ता लक्षणसँगै तौल घटेको छ भने यी सङ्केतहरू महत्त्वपूर्ण हुने गर्दछन्। श्रोता, दीर्घकालीन सुजनयुक्त रोगहरू जस्तै रुमेटोइड आर्थराइटिस र पोलिमाइल्जिया रिमाटिका पनि तौल घट्नेसँग सम्बन्धित हुन सक्छन्। उन्नत अवस्थाका केही गम्भीर रोगमा पनि तौल घट्नु देखिन सक्छ। पाचन प्रणालीका रोगहरूमा चाहिँ खाना निल्न गाह्रो हुनु अथवा पेटबाट खाना अगाडि सर्न अवरोध भएपछि तौल घट्दै जाने हुन्छ। पछिको खाना आन्द्राबाट शोषण गर्न गाह्रो हुनु जस्ता समस्याले पनि तौल चाहिँ घट्दै जान्छ। तपाईँ यति बेला रेडियो नेपाल सुन्दै हुनुहुन्छ र रेडियो नेपालको कार्यक्रम लेख विषयमा तौल सम्बन्धीका विषयलाई मैले जानकारी दिँदैछु र अर्को कारण हो हर्मोन सम्बन्धी समस्या, यसले पनि तौल घट्दै जाने हुनसक्छ। अब के गर्ने त भन्दाखेरि 6 महिनामा 3 किलोभन्दा बढी अनपेक्षित तौल घट्नु उल्लेखनीय हुनसक्छ। कारण नखोलिएमा के भएको हो भनेर हामी चाहिँ तुरुन्त अस्पताल जानुपर्छ। यति भन्दै अबका लागि भने गीत सुनाउँछौँ, त्यसपछि फेरि हामी जोडिने नै छौँ। फोन गर्न सक्नुहुन्छ 42117 र 42117। अब सुनौ यो साङ्गीतिक शैली मधु छेत्री र सुन्दर श्रेष्ठको स्वर।

0: मधु छेत्री र सुन्दर श्रेष्ठको स्वर सुनायौँ। हामी यति बेला कार्यक्रम लेखबेसीमा छौँ र कोही श्रोता हामीसँग जोडिसक्नु भएको छ, उहाँलाई कार्यक्रममा स्वागत गर्छु। हेलो, नमस्ते।
1: हजुर नमस्ते।
0: हजुर, कहाँबाट को बोल्नुभयो? बाँकेबाट इन्द्र बुढा थुकी। इन्द्र बुढा थुकी होइन? अनि के छ बाँकेतिरको हालखबर, मौसम कस्तो छ?
1: मौसम त अस्ति पुरा चाहिँ एकदमै दिन राति नै पानी परेको अवस्था थियो भने आज भोलि चाहिँ घाम लागिरहेछ, गर्मी बढ्दो अवस्थामा छ।
0: हजुर,
1: समग्रमा चाहिँ अब ठिकै छ भनौँ, अब बिस्तारै बिस्तारै ठिकै छ।
0: पेसाले के गर्नुहुन्छ इन्द्रजी तपाईँ?
1: पेसा त अब त्यस्तो केही छैन, घरमै खेती, यसो खेती किसान नै हो हामी।
0: हजुर, यो मौसमले तपाईँको खेतीबालीलाई चाहिँ केही असर पारेको छ कि छैन त?
1: आज भोलि त खासै असर पारेको छैन, अब धान पाक्ने बेला भएको भए अलि हुन्थ्यो, अब पाक्न त लागिरहेछ, कतै कतै त पाकेको नै होला।
0: अनि यो लगातारको वर्षाले धान झऱ्यो कि झरेन, धानलाई असर पारे कि पारेन?
1: खासै असर पारेको छैन, बिस्तारै अब कोही पाक्नै लागेकोलाई त कोही असर पारे पनि होला।
0: हजुर हजुर,
1: अब हाम्रो चाहिँ
0: फस्टाइ पूर्ण रूपमा फस्टाइ नसकेको हुनाले धान जोगियो तपाईँको चाहिँ होइन?
1: हजुर हजुर, त्यही भएको राम्रै भयो।
0: हजुर, कार्यक्रममा जोडिनु भयो, अब गीत त सुनाउनु पर्यो, भाका कुन भाका लिएर आउनु भएको छ सुनाउनुहोस् न।
1: म भाका चाहिँ सुनाउँछु, अब हजुरको चाहिँ यो कार्यक्रम जो प्रतिदिन चाहिँ हामीले सुन्दै गर्थ्यौँ नि, साँझ राति 10 बजीतिर आउने कार्यक्रम, त्यो चाहिँ एकदम राम्रो लाग्थ्यो कि मलाई होइन, एकदम हजुरको त्यो धुनै छ नि, धुन बज्दाखेरि त्यसमा पनि त्यो मुक्त गरु गजलहरू हजुरले पढ्नुहुन्छ नि, हो त्यो धुन बज्दाखेरि कस्तो होइन मन चाहिँ अर्कै कस्तो कस्तो हुने, एकदम साँझको टाइममा हजुरको त्यो शैली होइन धेरै राम्रो लाग्थ्यो क्या, त्यो भएर त्यो भन्ने मन लाग्थ्यो, ठ्याक्क यो कार्यक्रममा हजुर आउनुभयो भन्न पाइयो है।
0: अझै पनि सुन्दै हुनुहुन्छ होला नि, लाग्थ्यो त भन्न पाइएन, लाग्छ भन्नु पर्यो होइन?
1: सुन्छु हजुर
0: हजुर, ल ल हस् त, अब अहिले भाका सुनाउनुहोस् न त।
1: हजुर

0: हृदयमा इन्द्र कमलको फुल मघ मघ थाल्यो बासना, मघ मघ थाल्यो बासना। आजलाई चाहिँ यति नै गरौँ होला।
1: हजुर हजुर,
0: कार्यक्रम सुनेर बस्यो
1: हजुर। चटारुले हानौकी अङ्कुशले तादौकी, होइन त इन्द्रजी? फोन गर्नुभयो धेरै खुसी लाग्यो। फेरि पनि अर्को श्रोता हामीसँग जोडिसक्नु भएको छ, तपाईँलाई चाहिँ आजलाई बिदा गरेँ है त। हजुर हस् हस्
0: नमस्कार।
1: इन्द्र बुढाथोकीजी हुनुहुन्थ्यो बाँकेबाट। फेरि पनि अर्को श्रोता हामीसँग जोडिसक्नु भएको छ, को हुनुहुन्छ कहाँबाट स्वागत गर्छु। हेलो,
2: हेलो,
1: हजुर नमस्ते। हजुर हजुर, कहाँबाट हो? अलिकति बुझिरहेको छैन, कहाँबाट भन्नुभयो? धरानबाट भन्नुभयो, के हो नाम? रुस्ताङ। म त नामै पनि गलत भन्छु कि जस्तो छ, फोन अलिकति राम्रोसँग बुझि। हजुर अब भन्नुहोस् त, सुनिन्छ कि राम्रोसँग? धरानबाट श्रोता हुनुहुन्थ्यो, राम्रोसँग फोन बुझिएन र सम्पर्क विच्छेद भएको छ। फेरि पनि अर्को एकजना श्रोता हुनुहुन्छ, उहाँलाई स्वागत गर्छु। हेलो,
3: सेवारो। नमस्कार हजुर।
1: सेवारो, कहाँबाट बोल्दै हुनुहुन्छ?
3: सुमी लिम्बु, तेह्रथुमबाट।
1: सुमी लिम्बुजी, अनि सुमीजी के गर्दै हुनुहुन्थ्यो
3: अहिलेको समयमा? हजुरलाई सुन्दै फोन चाहिँ गर्दै बसिरहेको अवस्था।
1: मौसम एकदम खुलेको होला, चाडबाड नजिकै आएको जस्तो भएछ होला, होइन?
3: हजुर हजुर, पक्कै पनि।
1: अनि के भाका, कुन भाका लिएर आउनुभएको छ? हामी भाका नै सुन्छौँ है, धेरैभन्दा धेरै श्रोतालाई चाहिँ अवसर दिने भनेर।
3: हजुर हुन्छ,
1: त्यति धेरै लामो कुरा गर्दिनँ, भाका नै सुनाउनुहोस्।
3: दसैँ सम्बन्धी गीतै छ, म यो गीतलाई सुनाउने प्रयास गर्छु है त।
1: हस्,

भैयामा यसपालि नि यस्तै भयो निकार यो खाली बाटो हेरी नरोए हैयामा दसैँ तिहार मान्ने गरी आउँछु अर्को पाली।

कति मिठो गीत गाउनुभयो, आँखा नै रसाएर आयो सुमीजी। यो गीतको लागि तपाईँलाई धेरै धेरै धन्यवाद। अहिलेका लागि हामी छुट्टिन्छौँ है त। नमस्ते। सुमी लिम्बू हुनुहुन्थ्यो तेह्रथुमबाट, र दसैँ तिहार नजिकै गर्दा दसैँ तिहार सम्बन्धी भाका नै सुनाएर जानुभयो। अहिलेको मौसम पनि त्यस्तै छ, ठाउँ ठाउँमा बाटोहरू बिग्रिरहेका छन्। यो वर्ष घरमा जान नसके पनि अर्को वर्ष पक्कै जान सकिन्छ नै। कतिपय व्यक्तिहरू चाडबाडमा घर जान सकिन्न कि यो पाली भनेर पिरोलिरहनु भएको

0: हजुर
1: नजाऊ पर र तिम्रो मै छु मेरो पोको चार सिमसिमे पानीमा ज्यानले बेमान गर्छौ कि जिन्दा जानीमा आओ र तिम्रो मै छु मेरो पोको चार सिमसिमे पानीमा ज्यानले बेमान गर्छौ कि जिन्दगानीमा जनले भए मन गर्छौ कि जिन्दगानीमा हस् त म्याम
0: हजुर धन्यवाद मोरङबाट हुनुहुन्थ्यो शङ्कर ढकालजी र हामीलाई सिमसिमे पानीमा बोलको गीत सुनाएर गइसक्नु भएको छ फेरि पनि अर्को श्रोता हामीमा जोडिनु भएको छ हेलो नमस्ते
2: हेलो
0: हजुर कहाँबाट को बोल्नु भयो बुझिएन फेरि
2: भन्नुहोस् त बुझ्नु भएन तपाईँले
0: हजुर हजुर बुझिएन अड्की अड्की आइरहेछ तपाईँको आवाज
2: म धरानमा बोलिरहेको छु
0: रुस्ताङजी अघि अघि अघिकै श्रोता पर्नु भयो होइन हजुर हजुर फेरि पनि धरानबाटै कोसिस गर्दै हुनुहुन्थ्यो अघिकै श्रोता हुनुहुन्थ्यो नेटवर्क समस्याको कारण राम्रोसँग उहाँको आवाज बुझ्न सकिएन फेरि केही छैन अर्को पटक हामी जोडिने नै छौँ अब श्रोता अर्को एकजना आइसक्नु भएको छ उहाँलाई स्वागत गर्छु हेलो हेलो
3: हजुर नमस्ते नमस्कार
0: नमस्कार कहाँबाट को बोल्नुभयो
3: हजुर म अर्जुन थापा हो काठमाडौँबाट
0: अर्जुन जे के गर्नुहुन्छ
3: हजुर बसी बसै हो यतिखेरको समयमा हजुरको सुनेर बसिरहेको छु
0: अर्जुन जे ठ्याक्कै कुन ठाउँमा हुनुहुन्छ काठमाडौँको
3: हजुर अहिले कलङ्कीमा हो म
0: पेसाले के गर्नुहुन्छ त अर्जुन जे
3: हजुर पसल गर्छु पसल
0: पसलमा बस्यो रेडियो नेपाल सुन्यो बिहानदेखि बेलुकासम्म सुन्नुहुन्छ होला होइन कस्तो लाग्छ तपाईँलाई रेडियो नेपालका रेडियो नेपालमा बस्ने कार्यक्रमको सन्दर्भमा
3: हजुर एकदम रमाइलो राम्रो लाग्छ अब सन्देशमूलकहरू अब भनौँ पहिल्यैदेखि म सानैदेखि रेडियो नेपाल सुनेर अब रेडियो नेपालको फ्यान बनेर अहिलेसम्म अहिले 50-51 वर्षको हुन्जेलसम्म जे रेडियो नेपाललाई एकदम माया गरेर यतिखेरको समयसम्म आएर त्यो साथ दिइरहेको छु एकदम राम्रो लाग्छ रेडियो नेपाल अब सन्देशमूलक जानकारीमूलक एकदम रमाइलो घमाइलो नाटक साह्रो सबै गरेर एकदम रमाइलो लाग्छ है राम्रो लाग्छ रेडियो नेपाल त अब रेडियो नेपालै हो अब नेपालको भनौँ पहिलो मिडिया नै रेडियो नेपाल हो त्यस कारणले गर्दाखेरि राम्रो लाग्छ भन्नुपर्छ
0: हजुर अब रेडियो नेपालबाट बस्ने कार्यक्रममा चाहिँ के सुधार भए हुन्थ्यो जस्तो लाग्छ तपाईँ श्रोताको नजरबाट भन्दाखेरि
3: हजुर अब खासै त्यस्तो सुधार गर्नुपर्ने त केही छैन भए पनि अब त्यस्तो सुधार गर्नुपर्ने केही पनि छैन अब बिहान बिहान कार्यक्रमहरू कार्यक्रमहरू पहिल्यैदेखि नै अब त्यही आइरहेको छ त्यो पनि खुसी लाग्छ है अनि
0: हजुर
3: अब अहिले 10 बजेको कार्यक्रमहरू अब लोक लेखबेसीहरू आउँछ अब 12 बजेको कार्यक्रमहरू पनि जस अब कृषिमूलक कार्यक्रमहरू पनि आउँछ सन्देशमूलक एकदम राम्रो लाग्छ त्यस्तो ल यो गर्नु पऱ्यो है यसमा अलिक त्रुटि भयो भनेर भन्न सकिने अहिलेसम्म पोइन्ट भेटाएको छैन त्यस कारणले मलाई रेडियो नेपाल एकदम राम्रो लाग्छ
0: हजुर ल अब अर्जुनजी एउटा मिठो गीत सुनाउनुहोस् त्यसपछि हामी गीत सुनाउँछौँ तपाईँलाई अबका लागि तपाईँको पालो गीत सुनाउने
3: ए हाम्रो माया हुँदैछ गहिरो शङ्ख लाग्छ आउँछ कि रेल पहिरो हाम्रो माया हुँदैछ गहिरो शङ्ख लाग्छ आउँछ कि रेल पहिरो कति गहिरो पोखरा फेवा ताल ताल भन्दा नि गहिरो भो माया जल

0: हाम्रो तालबन्दा नि गैरव माया जाल। हजुर म्याम यति गरेँ है मैले।
1: हजुर धन्यवाद तपाईँलाई।
0: हजुर थ्याङ्क यू।
1: काठमाडौँबाट हुनुहुन्थ्यो अर्जुन थापा। आदरणीय श्रोता तपाईँ लेखबेसी कार्यक्रम सुन्दै हुनुहुन्छ। अबका लागि सुनाउँछौँ राम थापा र तारा थापाको सुर। सङ्कलन हो सुभाष चन्द्र ढुङ्गेलको।

0: राम थापा र तारा थापाको स्वर सुनाए सुभाष चन्द्र ढुङ्गेलको सङ्कलनमा। हामी यति बेला लेखबेसी कार्यक्रममा तपाईँहरूसँगै कुराकानी गर्दैछौँ, तपाईँहरूकै भाका पनि सुन्दैछौँ। फेरि पनि कोही श्रोता हामीसँग जोडिसक्नु भएको छ, उहाँलाई स्वागत गर्छु। हेलो,
1: नमस्ते। हजुर
0: हजुर नमस्ते, कहाँबाट को बोल्नुभयो?
1: काप्रीको रुसी गाउँपालिकाबाट जीवन सहयात्री।
0: जीवन के भन्नुभयो?
1: सहयात्री।
0: सहयात्री, अनि जीवनजी
1: हजुर,
0: यो सहयात्री चाहिँ कसरी राख्नु भयो नि?
1: यसको बाध्यता लामो छ है, तपाईँको टाइम पुग्दैन, सबै बताउनु थाल्यो नि।
0: ठिकै छ, छोटोमा भन्न मिल्छ भने छोटो भन्नु होला। कति 15 सेकेन्डमा भन्न सक्नुहुन्छ भने सहयात्री किन राख्नुभयो भन्नु भन्दा भयो नि त, श्रोताले सुनिरहनु भएको छ।
1: सहयात्री भन्नाले पहिला मैले यो गीतहरू यस्तो कविताहरूको यस्तो केही केही भनौँ न जोकहरू चुकिलाहरू यस्तोमा भाग लिन्थेँ होइन। अनि एउटा सङ्गीतकार अहिले उहाँ हुनुहुन्न होइन,
0: हजुर,
1: यो संसारबाट अस्ताइसक्नु भएको छ, यो उहाँले नै राखिदिनु भएको हो कि सहयात्री भनेर। जीवन चाहिँ मेरो नाम नै हो होइन, खास मेरो टाइटल भनेको सहयात्री चाहिँ उहाँले राखिदिनु भएको हो। उहाँको डेट भइसकेको छ होइन।
0: हजुर, मैले सहयात्री कसरी रह्यो भन्दाखेरि त तपाईँलाई जसले यो नाम दिनुभयो उहाँको सम्झना भयो, यो पनि राम्रै पछि भयो।
1: उहाँको लागि मैले यो उहाँको सम्झनाकै लागि भए पनि मैले हटाएको छैन क्या।
0: हजुर हजुर, यो राखिरहनु होला।
1: उहाँले बोलेर यो आजदेखि तिम्रो नाम यो भनेर नाम चाहिँ यही भइहाल्यो, तिम्रो टाइटल खरियो है बाबु भन्नुभएको थियो कि टाउकोमा हात राखेर।
0: हजुर,
1: पोखराको अमर सिंह माघीमा।
0: हजुर हजुर,
1: 2052 सालतिर होला सायद यो है।
0: हजुर,
1: त्यो बेलामा म नाटक सडक नाटकको लागि गएको थिएँ होइन।
0: हजुर,
1: यो सडक नाटकहरू यो यस्तो शान्तिनो केही केही कार्यक्रमहरू मैले गर्थेँ होइन स्कुल लेभलबाट, अनि त्यो बेलामा राखिदिनु भएको थियो। अहिले त्यो उहाँ हुनुहुन्न होइन।
0: हजुर जीवनजी, अब तपाईँको नामसँगै जुन टाइटल शीर्षक जोडिएको छ, तपाईँ साहित्य साधनामा पनि एक हिसाबले लागिरहनु भएको हो, सङ्गीत त्यसपछि आएर गीत सङ्गीतमा पनि पक्कै रुचि हुने रुचि राख्ने मान्छेभित्र पर्नुहुन्छ। अबका लागि हामीलाई कुन भाका सुनाउनुहुन्छ? भाकातिर जाउँ न।
1: धेरै गाउँदिन, बुद्धि कृष्ण लामिछाने सहरको सानो एक रुपियाँ गाइदिन्छु होइन।
0: हजुर हुन्छ,
1: अनलाइन पाल्न दिउँ होइन।
0: हजुर,
1: विशेष अघि धरानबाट फोन गर्नुभएको थियो हाम्रो रोशन प्रधान राई भनेर भन्नुभएको थियो, विष्णु पादुकाबाट दुईचोटि कन्ट्याक्ट गर्नुभयो, भएको फोन अड्केर बुझ्नु सकेन होइन।
0: हजुर हजुर,
1: त्यस्तै हो, सकिन्छ ट्राई गर्नुहोस् दाइ भन्छु, र सानो छोटो गाउँछु म।
0: हुन्छ हुन्छ।
1: आँसे काटिने खुर्केर आयो जीवन हुर्केर कसलाई देऊ यो जीवन, आँसे काटिने खुर्केर आयो जीवन हुर्केर कसलाई देऊ यो जीवन। हस्त, अर्को पटक फेरि ट्राई गर्नुहोला है त।
0: हस्
1: हस्, थ्याङ्क यू।
0: काभ्रेबाट हुनुहुन्थ्यो जीवन सहयात्रीजी। फेरि पनि अर्को श्रोता हामीसँग जोडिसक्नु भएको छ, उहाँलाई स्वागत गर्छु। हेलो।
2: हेलो दिदी, नमस्कार।
0: हजुर नमस्ते, कहाँबाट को बोल्नुभयो?
2: हजुर, म मोरङको हसन्द वार्ड नम्बर 5 कृष्ण पोखरेल बोल्दैछु दिदी।
0: कृष्णजी, अनि के गर्नुहुन्छ पेसाले?
2: पेसाले दिदी अब गाउँ घरमा बसिया छ, खेतीपातीमै लागिया छ हौ दिदी।
0: अब धान काट्ने बेला त अलि भएको छैन होला, के छ त्यतातिरको अवस्था?
2: भएको छैन, भएको छैन। अब धेरै अगाडि अगाडि रोप्ने चाहिँ अलिअलि पाके होइन, सुरु सुरुमा चाहिँ जस्तो अब यो गरेर चाँडै तोरी हान्ने चाहिँ मान्छेले अलिअलि निकाल्दैछन्, खासै रूपमा अरू चाहिँ निकालेको छैन यतापट्टि चाहिँ।
0: अनि अब के गर्नुहुन्छ पेसाले भन्दा? कृषि गर्छु भन्नुभयो है?
2: हजुर हजुर।
0: अब हामीलाई त भाका सुनाउनु पर्यो, कुन भाका लिएर आउनु भएको छ?
2: ए दिदी, एउटा लोकगीत, म पुरानो लोकगीत झलकमान दाईको लोकगीत गाउँछु है दिदी, एउटा पुरानो।
0: हुन्छ
2: हस्, अब म सुरु गरेँ है त।
0: हस्
2: तिम्रो नि माया लाग्दछ साईले सम्झ

तिमीले माया नगरे पनि गर्छु म दिन्दिन, आज र मैले भातै र खाएँ तिउन त गावाको, के माया गर्थ्यौ तिमीले सैली म जस्ता जावाको, के माया गर्थ्यौ तिमीले सैली म जस्ता जावाको, सेतो र चोली रातो र चोली कुन चोली सिएको, यो गीत मैले गाएको होइन सम्झाइदिएको, यो गीत मैले गाएको होइन सम्झाइदिएको, तिम्रो नै माया लाग्दछ सैली

0: किन धन्यवाद दिदी.
1: हजुर, तपाईँलाई पनि धेरै धेरै धन्यवाद. कार्यक्रम लेगबेसीलाई माया गरिरहनुहोस् भन्दै अनुरोध गर्दै आजको लागि छुट्टिन्छौँ है त. हजुर, कृष्ण पोखरेलजी हुनुहुन्थ्यो मोरङबाट, खुलेर मजाले गीत गाउनुभयो. फेरि पनि कोही श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गर्छु. नमस्ते.
2: हजुर नमस्कार.
1: कहाँबाट को बोल्नुभयो?
2: हजुर, म सुनसरी कोशी अञ्चलको सुनसरी जिल्ला इटरीबाट युवराज पोखरेल.
1: सुनसरीको पोखरेलै भन्नुभयो है?
2: हजुर, युवराज पोखरेल इटरीबाट.
1: अनि इटारीतिरको खबर के छ?
2: इटारीको खबर त हजुर अस्तिसम्म त शीतलले त्यो पानी परेर अहिले चाहिँ घाम लागेर अलि गर्मी पलाउँदैछ हजुर. भर्खर फेरि
1: गर्मी पनि पलाउँदैछ, चाडबाड पनि नजिकै छ, अनि त्यसपछि पारिजातका फुलहरू पनि बसाउँदै होला नि, के छ त्यतातिर फुलहरूको सुगन्ध कतिको आउन थालेछ?
2: हजुर हजुर, फुल फुल्दैछन्, अनि घर घरमा पितृहरूको आगमन हुँदैछ, अनि हजुर आउँदै गरेको दसैँ तथा छैटको हजुरहरूलाई शुभ तिहार छैटको हजुरहरू सम्पूर्णमा कोटी कोटी शुभकामना व्यक्त गरे हजुर.
1: हजुर, तपाईँलाई पनि शुभकामना व्यक्त गर्छौँ नै हामी. प्राविधिक मित्र मोहम्मद असलमजी पनि मुस्कराइरहनु भएको छ तपाईँले शुभकामना दिनुभएकोले. अबका लागि भने हामी भाका सुन्छौँ, भाका सुनाउनुहोस् न.
2: हजुर, अबको लागि म त पुरानो मान्छे म पुरानै एउटा गीत गाउँ भनेर हजुर.
1: पुरानै गीत गाउनु म जस्तो नयाँ पुस्तालाई पनि रमाइलो हुन्छ, भाका गुनगुनाउन सक्नुहुन्छ.
2: हजुर.

0: ना मातम रहने चुरा मातम रहने नरो नरो शायने मैं जाने बेले मान कहबरी आँचु किना पो पार थे मैं जाने बेले मान गाईले खाने हरियो घाँस पंछीलाई परल्छ किन पो आउँछ यो पापी जो भन् मनमा कै भरल्छ है है मनमा कै भरल्छ हजुर
1: कति मिठो भाका सुनाउनु भयो तपाईँलाई धेरै धेरै धन्यवाद फेरि अरू अरू अङ्कमा पनि हामी तपाईँका पुराना गीतहरू सुन्छौँ है तपाईँकै स्वरमा हजुर सुनसरीबाट युवराज पोखरेल हुनुहुन्छ हुनुहुन्थ्यो हामीसँग कुराकानी गर्नुभयो र पुरानो भाका पुरानो गीत सुनाउनु भयो फेरि पनि एकजना श्रोता हामीसँग कुराकानीका लागि आइसक्नु भएको छ उहाँलाई स्वागत गर्छु हेलो नमस्ते कहाँबाट को बोल्दै हुनुहुन्छ
2: हजुर नमस्ते
1: कहाँबाट को बोल्दै हुनुहुन्छ
2: त्योथान सर्गोदय नगरपालिका २ गैरीको जीवन साङ्गीत मगर भन्नुपर्छ है
1: जीवन के भन्नुभयो
2: जीवन साङ्गीतिक मगर
1: ओहो जीवन साङ्गीतिक मगर भन्नुभयो अनि के साङ्गीतिक क्षेत्रमा पनि आबद्ध हुनुहुन्छ कि मन परेर राख्नुभयो
2: हजुर मैले सानैदेखि मेलाबाट गोठालो जाँदा ऋतु बगेर जान्थेँ अहिले अहिलेसम्म ऋतु सुन्नु आएको छु त्यसैले मन पर्छ त्यसले साङ्गीतिक नाम राख्यो भन्नुभयो है
1: अनि अहिले चाहिँ के गर्दै हुनुहुन्छ प्युठानमा
2: अहिले चाहिँ घरै चाहिँ काम र त्यही भन्नुपर्छ हजुर हाम्रो कार्यक्रम सुन्दैछु भन्नुपर्छ
1: घाम राम्रैसँग लागेको होला त्यहाँ पनि होइन न गोठालोतिर हुनुहुन्छ कि भनेर के गर्दै हुनुहुन्छ भनेर सोधेँ तपाईँलाई
2: हजुर यति खाल त अब ठिकै थोकेको बारे त गाई बाख्रा फोकिन्छन् अहिले त घरमै छु भन्नुपर्छ
1: हँ ठिक छ खाना खाइहाल्नुभयो अनि कार्यक्रम लेग बेसीको लागि हतार हतार तयार भएर बस्नुभयो कि क्या हो कार्यक्रम सुन्न
2: हजुर
1: कार्यक्रम सुन्नलाई हतार हतार खाना खाएर बस्नुभयो कि क्या हो भनेको नि जीवनजी अब हामीलाई गीत सुनाउनु पर्छ तपाईँले कुन भाका लिएर आउनु भएको छ त सुनाउनुहोस्
2: म यो स्वरको बारीको सानो गीत सुनाउनु पर्छ
1: हजुर हजुर सुनाउनुहोस्
2: सरदारी कस्तो छ पूर्वतिर हेर्यो भने माधवपुरे देखिन्छ सरदारी कस्तो छ पश्चिमतिर हेर्यो भने सिस्ने हिमाल देखिन्छ सरदारी कस्तो छ मारी खोला बक्सल सरदारी कस्तो छ यो मारी खोला बक्सल सरदारी कस्तो छ उतातिर हेर्यो भने धौलागिरी देखिन्छ सरदारी कस्तो छ दक्षिणतिर हेर्यो भने डाङ्गो फाटा देखिन्छ सरदारी कस्तो छ एक्काइसै उचाइमा मन्दिर झल सरदारी कस्तो छ एक्काइसै उचाइमा मन्दिर झल
1: हजुर फोन गर्नुभयो तपाईँलाई धेरै धेरै धन्यवाद
2: हजुर नमस्ते हजुर नमस्ते
1: प्युठानबाट जीवन साङ्गीतिक मगर हुनुहुन्थ्यो स्वर्गदारीको विषयमा वर्णन गर्नुभएर हामीसँग छुट्टिनु भयो अब हामी तपाईँलाई लोकगीत सुनाउँछौँ पाण्डव सुनुवार र साथीहरूको स्वर सङ्कलन हो धनबहादुरको

0: लोकप्रिय लोकगीत सुनायौँ, नरौ मायालु बोलको गीत सुनायौँ। कार्यक्रम लेखबेसीमा हामी तपाईँसँग कुराकानी गर्दैछौँ, लोकभाका सुनाउँदैछौँ, तपाईँका स्वरमा पनि गीत सुन्दै र सुनाउँदैछौँ। यति बेला फेरि पनि कोही श्रोता हामीसँग आइसक्नु भएको छ कुराकानीका लागि, उहाँलाई स्वागत गर्छु। हेलो
1: हेलो,
0: हजुर नमस्ते, कहाँबाट को बोल्नुभयो? सुर्खेतबाट के भन्नुभयो? एकेन्द्रजी बोल्नुभयो, टेकेन्द्र होइन? हजुर, अनि के गर्नुहुन्छ टेकेन्द्रजी?
1: अहिले चाहिँ भन्नुपर्दा अब सामाजिक काम गर्ने, काम गर्ने काम गर्नुहुन्छ हजुर?
0: हजुर, सामाजिक काम भन्नाले कस्तो काम हो नि?
1: परियोजना चाहिँ काम चाहिँ गरिन्छ, सानो काम दिएको है?
0: हजुर हजुर,
1: काममा गर्छु हो, अनि कतै सामाजिक काम पनि गरिन्छ, त्यही हो। अरू काम चाहिँ के छैन, त्योतिर हाम्रो नेपालको खबर के छ तपाईँ पल?
0: रेडियो नेपालको खबर पनि एकदमै ठिकठाक छ, सबै राम्रै चलिरहेको छ हाम्रो, होइन? र कार्यक्रम सञ्चालक तथा प्राविधिक मित्रको पनि हालखबर ठिक छ भनेर इसारा गर्दै हुनुहुन्छ। बाहिर कार्यक्रम सञ्चालक विद्याजी आइपुग्नु भएको भएर मैले यो भनिहालेँ तपाईँलाई। आजको लागि के भाका लिएर आउनुभएको छ त?
1: मैले के गीत गुनगुनाउँछु भने,
0: हजुर,
1: तिमल राज क्षेत्रीले गाना गाएको छ, एकदम त्यही गीत बोलको गीत गाउँछु एकल गीत है त।
0: हजुर हस्।
1: ए लायो माया दुई दिनको हाँसो भो, दुई दिनको हाँसो भो,

0: बाटो जलाई राम राम छ भनिदिनु हे हजुर मरे खरानी दुई दिनको हाँसो भो अहिले मलाई चाहिँ हाँसो पासो भो हे हजुर एग्लो परानी बाचुन्जेलाई राम राम छ भनिदिनु हे हजुर मरे खरानी बाचुन्जेलाई राम राम छ भनिदिनु हे हजुर मरे खरानी एक्लै
1: हजुर एकै टेकेन्द्रजी तपाईँलाई धेरै धेरै धन्यवाद.
0: थ्याङ्क यू.
1: हजुर सुर्खेतबाट टेकेन्द्र ओर्जी हुनुहुन्थ्यो. बाहिर प्राविधिक मित्र मोहम्मद असलमले समयले नेटो काट्नै लागेको इसारा गर्नुभयो. आजका लागि हामी छुट्टिन्छौँ. यतिन्जेल फोन गर्नुहुने बाँकेबाट इन्द्र बुढाथोकी, सुमी लिम्बू हुनुहुन्थ्यो तेह्रथुमबाट, शङ्कर ढकाल हुनुहुन्थ्यो मोरङबाट, अर्जुन थापा हुनुहुन्थ्यो काठमाडौँबाट, काभ्रेबाट जीवन सहयात्री, सुर्खेतबाट टेकेन्द्र ओड, अनि मोरङबाट कृष्ण पोखरेल, सुनसरीबाट युवराज पोखरेल र प्युठानबाट जीवन साङ्गीतिक मगरसँग हामीले आज कुराकानी गर्न सक्यौँ. धेरै श्रोताले फोन गर्नुभयो होला. आजको लागि फोन लाग्न सकेन, केही छैन. अर्को हप्ता फेरि पनि हामी जोडिने नै छौँ, तपाईँका भाका सुन्ने नै छौँ. हामी पनि तपाईँलाई गीतहरू सुनाउने नै छौँ, लोकगीतहरू. आजको लागि भने अन्तिममा अर्जुन नेपाल र अनिरुद्र ओलीको स्वर छोड्छौँ. यसपछि केही सूचना र सन्देश सुन्नुहुनेछ भने ठिक 11 बजे बिहान समाचार सुन्न सक्नुहुनेछ. रेडियो नेपाल सुन्दै रहनुहोला.

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सात दो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बझाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: यो रेडियो नेपाल हो। अब बाबुराम तिमिल सिन्हाबाट समाचार सुन्नुहोस्। सरकारले संघीय निजामती सेवा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। मन्त्री परिषदको हिजो सिंहदरबारमा बसेको बैठकले निजामती सेवा सम्बन्धी विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय गरेको शिक्षा तथा खेलकुद मन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो। मन्त्री परिषद बैठकले पशु बसाला र मासु जाँच ऐन 2055 संशोधन गर्न बनेको विधेयक विधेयक र अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन 2074 संशोधन गर्न बनेको विधेयक संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ। बैठकमा प्रधानमन्त्री भालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले प्रस्तुत गर्नुभएको केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव सभाको बहुमतले स्वीकृत गरेको हो। प्रतिनिधि सभाको हिजोको बैठकमा रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ। बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले प्रस्तुत गर्नुभएको रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव सभाको सर्वसम्मतिले स्वीकृत गरेको हो। बैठकमा विधेयकमाथिको छलफलमा उठेका विषयमा जवाफ दिँदै मन्त्री मेहताले स्वास्थ्य शिक्षा सेवामा प्रादेशिक सन्तुलन कायम गर्न तथा मधेस प्रदेशका नागरिकलाई आफ्नै प्रदेशमा गुणस्तरीय स्वास्थ्य शिक्षा र विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउन समेत यस प्रतिष्ठानको स्थापना आवश्यक रहेको बताउनुभयो। प्रतिनिधि सभाको हिजोको बैठकमा दुईवटा विधेयक प्रस्तुत भएका छन्। बैठकमा प्रधानमन्त्री तथा रक्षा मन्त्री भालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक 2083 प्रस्तुत गर्नुभयो। यस्तै पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले स्नातक इन्जिनियरिङ परिषद विधेयक 2083 प्रस्तुत गर्नुभयो। बैठकमा शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति ओजस्वी शेरचनले राष्ट्रिय सभामा उत्पत्ति भएको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक सम्बन्धी समितिको प्रतिवेदन 2083 पेश गर्नुभयो। नेपाली काङ्ग्रेसको पार्टीको 15 महाधिवेशनका लागि तय भएको कार्यतालिका संशोधन भएको छ। भारी वर्षाका कारण केही निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन तथा महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया प्रभावित भएपछि हिजो महाधिवेशनका लागि नयाँ कार्यतालिका सार्वजनिक गरिएको नेपाली काङ्ग्रेसले जनाएको छ। केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले क्षेत्रीय अधिवेशन सम्पन्न गरी महाधिवेशन प्रतिनिधिको नामावली यही असोज 15 गते भोलि केन्द्रमा पठाइसक्नुपर्ने बताउनुभयो। केन्द्रीय निर्वाचन समितिका अनुसार महाधिवेशन प्रतिनिधिको रजिस्ट्रेसन असोज 16 र 17 गते गरिनेछ। महाधिवेशनको उद्घाटन समारोह असोज 18 गते दिउँसो 2 बजे काठमाडौँको खुल्ला मञ्चमा हुने समितिले जनाएको छ। महाधिवेशनको बन्द सत्र तथा अन्य कार्यक्रम 19 र 20 गते सञ्चालन हुनेछन्। यस्तै असोज 21 र 22 गते निर्वाचन कार्यक्रम सञ्चालन गरिने केन्द्रीय निर्वाचन समितिले जनाएको छ। चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा सञ्चालन हुने रात्रिकालीन सार्वजनिक सवारी साधनमा 2 चालक अनिवार्य राख्ने नियमको कार्यान्वयनमा कडाई गर्ने भएको छ। यात्रुको सुरक्षा, सवारी दुर्घटना न्यूनीकरण तथा सुरक्षित यात्राको सुनिश्चितताका लागि 2 चालक राख्ने नियम कार्यान्वयन गराउन विशेष गरी निगरानी बढाउने उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्लेले जानकारी दिनुभयो। अविरल वर्षाका कारण असोज 8 गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी पहिरो लगायतका विपदका घटनामा हालसम्म 35 जनाको मृत्यु भएको छ। जापानिज इन्सेफ्लाइटिस जेई विरुद्धको खोप अभियान अन्तर्गत झापामा 2,70,246 जनालाई खोप लगाइएको छ। भोटेकोसी बाढीबाट प्रभावित क्षेत्रमा खोज उद्धार राहत वितरण र सडक सम्पर्क पुनस्थापनाको कामलाई प्रभावकारी बनाउन सम्बन्धित निकायबीच समन्वय बढाइएको छ। बाढी पहिरो प्रभावित म्याग्दी जिल्लालाई विपद संकटग्रस्त जिल्ला घोषणा गर्न सिफारिस गरिएको छ। जिल्ला विपद व्यवस्थापन समितिको हिजो बसेको बैठकले विपद संकटग्रस्त जिल्ला घोषणा गर्न सिफारिस गर्ने निर्णय गरेको हो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध छिट्टै अन्त्य हुने बताउनु भएको छ। जारी युद्ध अन्त्य हुने दावी गरे पनि राष्ट्रपति ट्रम्पले अन्त्य हुने आधार वा थप विवरण भने सार्वजनिक गर्नु भएको छैन। राष्ट्रपति ट्रम्पले इरानलाई परमाणु हतियार बनाउन नदिने धारणा पनि दोहोऱ्याउनु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कप्स आईआरजीसीले आगामी मध्यावधि निर्वाचनलाई लक्षित गर्दै अमेरिकी मतदातालाई खुल्ला पत्र जारी गरेको छ। पत्रमा ट्रम्प प्रशासन परिवर्तन गर्नुपर्ने आह्वान गरिएको छ। निरन्तर आक्रमण भइरहे पनि यता हर्मुज जलमार्ग हुँदै तेल ढुवानी युद्ध अघिको स्तरतर्फ अघि बढ्न थालेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन्। प्राप्त विवरण अनुसार पछिल्लो एक सातामा औसत दैनिक 1,32,00,000 ब्यारेल तेल हर्मुज जलमार्ग हुँदै ढुवानी भइरहेको छ। रेडियो नेपालबाट बिहान 11 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 12 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
1: अहिले सुन्नुभयो बिहान 11 बजेको समाचार। दिउँसोको सेवामा हार्दिक स्वागत अनि नमस्कार छ। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट बोलिरहेका छौँ। प्रविधि संयोजनमा लक्ष्मण विष्ट, उद्घोषण तर्फ अर्जुन श्रेष्ठ, विमला राई अनि म विद्या चौधरी। अब यहाँहरूले सुन्नुहुनेछ दिउँसो 2:15 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

केही बेरमै यहाँहरूलाई सुनाउनेछौँ आधुनिक गीतहरू। मध्याह बाह्र बजे सुन्नुहुनेछ समाचार। समाचारपछि कार्यक्रम म्युजिक एन्ड क्विज सुन्नुहुनेछ। दिउँसो एक बजेको समय रहनेछ समाचारको। समाचारपछि हिजो बेलुकी प्रसारण भएको कृषि कार्यक्रमको पुनः प्रसारण सुन्नुहुनेछ। एक बिचमा प्रस्तुत गर्नेछौँ कार्यक्रम सङ्गीत साधना। दिउँसो दुई बजे सुन्नुहुनेछ अङ्ग्रेजीमा समाचार। 2:15 बजेपछि प्रदेश प्रसारण आरम्भ हुनेछ, जस अन्तर्गत रेडियो नेपालका सातवटी प्रादेशिक प्रसारण केन्द्रबाट 6 बजेसम्म छुट्टा छुट्टै प्रदेश प्रसारणका कार्यक्रम सुन्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, अपराह 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ।

हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब करिब 12 बजेसम्म यहाँहरूलाई विभिन्न कलाकारहरूको स्वरमा सजिएका आधुनिक गीतहरूबाट मनोरञ्जन गराउनेछौँ। यो पहिलो गीत राख्दैछौँ जुजुकाजी रञ्जितको स्वरमा रहेको छ भने सुनिल देउजाको रचना रहेको छ शिवशङ्करको सङ्गीतमा।

अहिले सुनायौँ सुनिल गेवालीको स्वरमा रहेको आधुनिक गीत। सुनिल थापाको रचना रहेको थियो सम्भजित बास्कोटाको सङ्गीतमा। अब अर्को गीत राख्दैछौँ कुबेर राईको स्वरमा रहेको छ भने चन्द्र सेवाको रचना रहेको छ मानसिंह थुलुङको सङ्गीतमा।

उदित नारायण झाको स्वरमा रहेको आधुनिक गीत नारायण कुमार आचार्यको रचना रहेको थियो, विजय सिंह मुनालको सङ्गीतमा। अब गीत अर्को गीत राख्दैछौँ, सीताराम ताजपुरियाको स्वरमा रहेको छ भने सचिन उपाध्यायको रचना रहेको छ, भोला जोशीको सङ्गीतमा।

0: झन्डु आयुर्वेद
1: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झन्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
0: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
1: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
0: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
1: झन्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01-4530-418।
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको

आईपीटीवी सेवा प्रदान करने डिश होम इंटरनेट नेपाल को एकमात्र नेक्स्ट जेनरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

अहिले सुनायौँ किरण प्रधानको स्वरमा रहेको सदाबहार आधुनिक गीत। अमृत श्रेष्ठको रचना रहेको थियो, दिव्य खालिङको सङ्गीतमा रहेको थियो भने फेरि अब अर्को गीत राख्दैछौँ। रविन शर्माको स्वरमा रहेको छ भने दिनेश अधिकारीको रचना रहेको छ, राम थापाको सङ्गीतमा।

अहिले सुनायौँ तारादेवीको स्वरमा रहेको सदाबहार आधुनिक गीत। किरण खरेलको रचना रहेको थियो तारादेवीको सङ्गीतमा। यो समय यहाँहरूलाई विभिन्न कलाकारहरूको स्वरमा सजेका आधुनिक गीतहरू सुनाएर मनोरञ्जन गराइरहेका छौँ। अब अर्को गीत राख्दैछौँ, अम्बर गुरुङको स्वरमा रहेको यो गीत राख्दैछौँ भने ईश्वर वल्लभको रचना रहेको छ अम्बर गुरुङको सङ्गीतमा।

अहिले सुनायौँ मीरा राणाको स्वरमा रहेको सदाबहार आधुनिक गीत सुभाष चन्द्र ढुङ्गेलको रचना रहेको थियो दीपक जङ्गमको सङ्गीतमा। अब अन्तिम गीत राख्दैछौँ यहाँहरू माझमा सुदेश शर्मा सङ्गीता शर्माको स्वरमा रहेको यो गीत राख्दैछौँ भने रत्न शमशेर थापाको रचना रहेको छ चन्द्रराज शर्माको सङ्गीतमा रहेको छ। यो गीतपछि केही सूचना र सन्देशहरू सुन्न सक्नुहुनेछ। मध्याह बाह्र बजे सुन्नुहुनेछ समाचार, समाचार पछि कार्यक्रम म्युजिक एन्ड क्विज सुन्नुहुनेछ। सुन्दै रहनुहोला रेडियो नेपाल

यो रेडियो नेपाल हो। अब बेन्जु सुवेदीबाट समाचार सुन्नुहोस्। परराष्ट्र मन्त्री शिशिर खनाल संयुक्त राष्ट्र संघको 81 महासभामा सहभागी भई स्वदेश फर्कनु भएको छ। संयुक्त राष्ट्र संघको महासभा एवं सो अवसरमा आयोजित विभिन्न उच्च स्तरीय कार्यक्रम र द्विपक्षीय बैठकहरूमा सहभागिता जनाई उहाँ आज बिहान स्वदेश फर्कनु भएको हो। उहाँ महासभा र सो अवसरमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुन यही असोज 4 गते संयुक्त राज्य अमेरिकाको न्युयोर्क प्रस्थान गर्नुभएको थियो। भ्रमणका क्रममा मन्त्री खनालले नेपालका तर्फबाट सगरमाथादेखि समुद्रसम्म जलवायु उत्थानशील भविष्यका लागि आवश्यक कार्यको आह्वान नामक जलवायु केन्द्रित उच्च स्तरीय विशेष कार्यक्रम आयोजना गर्नुका साथै द्विपक्षीय बैठकहरूमा सहभागिता र विभिन्न मुलुकका आफ्ना समकक्षीहरूसँग भेटवार्ता गरी आपसी हितका विविध विषयमा छलफल समेत गर्नुभएको थियो। सक्रिय सहभागिता, भेटवार्ता र छलफलले उहाँको भ्रमण अन्तर्राष्ट्रिय मञ्चमा मुलुकको छवि एवं प्रतिष्ठा अभिवृद्धि गर्न निकै फलदायी भएको बताइएको छ। एसियाली पूर्वाधार लगानी बैङ्कको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री डाक्टर सोडिम वाग्ले आज स्वदेश फर्किनु भएको छ। कतारको

0: सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
1: कोशी प्रदेशमा
0: भेडेटार धनकुटा
1: आइतबारे इलाम
0: पत्ताले डाँडा सोलुखुम्बु
1: र सिलौटी डाँडा पाँच थर
0: मधेस प्रदेशमा
1: जितपुर बारा
0: र गौरी डाँडा महोत्तरी
1: बागमती प्रदेशमा
0: खुमलटार ललितपुर
1: सिमभन्ज्याङ मकवानपुर
0: र चरीकोट दोलखा
1: गण्डकी प्रदेशमा
0: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व
1: दुर्लुङकोट पर्वत
0: पोखरा कास्की
1: जोमसोम मुस्ताङ
0: र बन्दीपुर तनहुँ
1: लुम्बिनी प्रदेशमा
0: सात दो बाटो रोल्पा
1: बगनास काली पाल्पा
0: रेसुङ्गा गुल्मी
1: अनि हेमन्तपुर र चौपट्टा दाङ
0: कर्णाली प्रदेशमा
1: सिमीकोट हुम्ला
0: खलङ्गा जुम्ला
1: मानमा कालीकोट
0: मुर्माटप मुगु
1: जुफाल डोल्पा
0: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
1: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत
0: सुदूरपश्चिम प्रदेशमा
1: बुढीतोला कैलाली
0: खोडपे बैतडी
1: छापरी दार्चुला
0: हेमन्तबाडा बजाङ
1: उडीतोला डोटी
0: र काला जाग्रा पोरखेगढी बाजुरा
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल नेपालको समावेशी आवाज।

नमस्कार, कार्यक्रम म्युजिक एन्ड क्विजको फर्काइमा रहनुभएका सम्पूर्ण रेडियो प्रेमी मित्रहरूमा हामी कार्यक्रम म्युजिक एन्ड क्विजको तर्फबाट यहाँ सबैमा हार्दिक स्वागत तथा न्यानो अभिवादन व्यक्त गर्दछौँ। प्राविधिक सहकर्मी लक्ष्मण विष्ट अनि विद्या र म रमेशको तर्फबाट हजुर प्रत्येक बुधबार सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट कार्यक्रम म्युजिक एन्ड क्विज आउने गर्छ र आज पनि कार्यक्रम म्युजिक एन्ड क्विज लिएर उपस्थित भइसकेका छौँ। हामीलाई हाम्रा एफएम ब्यान्डहरू 98.3 मेगाहर्जबाट पनि सुनिरहनु भएको छ। रेडियो नेपालका सातवटै प्रादेशिक प्रसारणका केन्द्रहरूबाट पनि एकैसाथ सुनिरहनु भएको छ। अनलाइन र फेसबुकका माध्यमबाट पनि हामीलाई प्रत्यक्ष सुनिरहनु भएको छ। कार्यक्रम म्युजिक एन्ड क्विजमा हामी एउटा सामान्य ज्ञान सम्बन्धी प्रश्न सोध्ने गर्छौँ भने अर्को हामी गीतको अंश बजाउँछौँ। तपाईँले गायक वा गायिकाको नाम भन्नुपर्ने हुन्छ। दुईवटैकै सही उत्तर मिलाउने मित्रलाई हामीसँग छवटा गीतहरू रहेका हुन्छन्। ती गीतहरूमध्ये एउटा गीत रोजाइमा राख्न दिन्छौँ र साथसाथै उहाँलाई आफ्नो सन्देश राख्ने समय पनि दिन्छौँ। आज कार्यक्रम म्युजिक एन्ड क्विजमा रहेका गीती झलकहरू यस प्रकार छन्।

हजुर, कार्यक्रम म्युजिक एन्ड क्विजमा रहेका गीति झलकहरू थिए रचना रिमालको स्वर, त्यसै गरी सेतन लामा र पूजा तामाङको स्वर, रामजी खान र टिका पुनको स्वर, विष्णु माझी र कृष्ण फरियारको स्वर, अर्को गीत रहेको थियो बुद्ध लामा र निता पुनको स्वर, त्यसै गरी प्रमोद खरेलको स्वर, छवटा गीतहरू रहेका छन्। यी गीतहरू रोजाइमा राख्न सक्नुहुन्छ। एउटा सामान्य ज्ञान सम्बन्धीको प्रश्नको सही उत्तर र अर्को हामी गीतको अंश सुनाउँछौँ तपाईँलाई, तपाईँले गायक वा गायिकाको नाम भन्नुपर्ने हुन्छ। कार्यक्रम म्युजिक एन्ड क्विजका लागि दुईवटा टेलिफोन लाइनहरू खुल्ला रहेका छन्, 0142117121 र 42117736। कार्यक्रम म्युजिक एन्ड क्विजको शुभारम्भ गर्दैछौँ खुसी थुलुङको स्वर कञ्चन थलङको रचना र सङ्गीतबाट।

0: हजुर, कार्यक्रम म्युजिक एन्ड क्विजको शुभारम्भ गऱ्यौँ खुसी थुलुङको सुर कञ्चन थलङको रचना र सङ्गीतबाट। हामी रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। हाम्रा एफएम ब्यान्डहरू 98.3 मेगाहर्जबाट पनि सुनिरहनु भएको छ र फेसबुक र अनलाइनका माध्यमबाट पनि हामीलाई प्रत्यक्ष सुनिरहनु भएको छ। हामी एउटा सामान्य ज्ञान सम्बन्धी प्रश्न सोध्ने गर्छौँ, अर्को हामी गीतको अंश सुनाउँछौँ। तपाईँले दुईवटैकै सही उत्तर दिएमा हामीसँग 6 गीतहरू रहेका हुन्छन् र ती गीतहरूमध्ये एउटा गीत रोजाइमा राख्न सक्नुहुन्छ। कुनै मित्र हाम्रो टेलिफोन सम्पर्कमा आउनुहुन्छ।
1: हेलो
2: हेलो, नमस्ते, राजु काभ्रा विराटनगरबाट।
1: राजुजी, के छ नि हालखबर?
2: खबर ठिक छ,
1: आरामै हुनुहुन्छ?
2: आरामै छ।
0: जी होस्, हेलो भन्ने बित्तिकै राजु काभ्रा विराटनगरबाट भनिहाल्नुहुन्छ है। अनि के छ विराटनगरतिर, घाम लागिरहेछ, कस्तो छ मौसम? घाम लागिरहेछ है। व्यापार कस्तो चलिरहेछ तपाईँको? चलिरहेछ अलिअलि। हुन्छ, अब प्रश्नतिर लागौँ।
1: प्रश्न यस प्रकार छ राजुजी, व्यासको जन्मभूमि भनेर कुन जिल्लालाई चिनिन्छ? बुझ्नुभयो प्रश्न?
0: ओहो, अप्सन नभनिकन तनहु भन्नुभयो, व्यासको जन्मभूमि भनेर चिनिने जिल्ला एकदमै सही उत्तर हो। अब गीत पनि उहाँका त हजारौँ गीतहरू छन्, चर्चित छन्, तपाईँले गीतको पनि मिलाउनुहुन्छ जस्तो लागिरहेछ।

0: बुझ्नु भयो कहिले तिम्रो
1: पछ्यौरी मालजी?
2: हजुर हजुर सुना त सुने मैले हजुर
0: मिलेन हुन्छ टेलिफोन गर्नुभयो त्यसका लागि धन्यवाद दिन्छौँ र छुट्टिन्छौँ। राजु काभ्रे आउनु भएको थियो हाम्रो टेलिफोन सम्पर्कमा विराटनगरबाट, उहाँले सामान्य ज्ञान सम्बन्धीको प्रश्नको सही उत्तर दिनुभएको थियो तर गीतको चाहिँ मिलाउन सक्नु भएन। फेरि कुनै मित्र हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ।
1: हेलो
3: हेलो नमस्ते
1: नमस्ते नमस्कार, कहाँदेखि को बोल्दै हुनुहुन्छ? इलामदेखि रुबिनाजी, के छ नि हालखबर? हाम्रो पनि एकदम ठिकठाक छ। रुबिनाजी, दसैँ नजिकिँदैछ, के छ माहौल उता?
3: धेरै
0: जसोको त्यस्तो हुन्छ है, कहिले काहीँ संयोग त्यस्तो पर्छ। रुबिनाजी जे होस् इलामको चिसो हावामा हुनुहुन्छ अहिले, त्यहाँको माहौल भनौँ न त्यहाँको वातावरण एकदमै सुन्दर पनि छ, एकदमै रमाइलो ठाउँ छ। आज अलि सन्चो नभएको क्या रुबिनाजीलाई, आवाज अलिक कम आइरहेछ, सानो आइरहेछ। फेरि सुत्नु होला नि कुरा गर्दा गर्दै।
1: रुबिनाजी ल अब प्रश्नतर्फ लागौँ है त। गौरी शङ्कर हिमाल कुन हिम श्रृङ्खलामा पर्दछ, बुझ्नुभयो प्रश्न? चारवटा अप्सन रहेका छन्। अप्सन एमा रहेको छ महालङ्गुर, अप्सन बीमा रहेको छ कञ्चनजङ्घा, अप्सन सीमा रहेको छ गणेश, अप्सन डीमा रहेको छ रोलबालिङ।
0: मिलेन हुन्छ टेलिफोन गर्नुभयो त्यसका लागि धन्यवाद दिन्छौँ र छुट्टिन्छौँ। रुबिना राई आउनु भएको थियो हाम्रो टेलिफोन सम्पर्कमा इलामबाट, राजु काभ्रे र रुबिनाजीसँग कुराकानी गऱ्यौँ। फेरि कुनै मित्र हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ।
1: हेलो
2: हेलो नमस्ते
1: नमस्ते नमस्कार, हामी वसुन्धारातिर पुग्यौँ क्या है?
2: वसुन्धारातिर होइन, धरानतिर चाहिँ पुग्यो।
1: ए धरानतिर, उहाँको र हजुरको आवाजमा कस्तो कन्फ्युज हुन्छु कि म।
2: सायद हुन सक्छ के।
1: रोशनजी के छ नि हालखबर? विष्णु पादुकाको
2: विष्णु पादुकातिरको आवाज हो। ल रमेश सर अनि हाम्रो विद्याजी हजुरहरू दुवैमा नमस्कार गरेर
0: हाम्रो तर्फबाट पनि रोशनजीसँग त हाम्रो भेट पनि भएको थियो है, सम्झना छ नि त्यो दिन?
2: एकदम सम्झिरहेको थियो, हेर्नु न हजुरहरू अब सँगै बसेर यसो गफगाफ गरेको जस्तै लाग्छ क्या हजुरहरूको आवाज सुन्छु कि रेडियोमा।
0: तपाईँको अनुहार ठ्याक्कै म सम्झिरहेको छु, तपाईँलाई भेटेर कुराकानी गरे जस्तै भइरहेछ कि मलाई नि रोशनजी।
2: अरूभन्दा पनि अब हजुरहरूले कार्यक्रमहरू अब होइन अब ल्याउनुहुन्छ, म कार्यक्रम सुन्छु अनि सँगै बसेर गफ गरेकै जस्तो लाग्छ कि हजुरहरूको आवाज सुन्दाखेरि।
1: रोशनजी
2: हजुर,
1: अरू आरामै हुनुहुन्छ?
2: अरू त सबै ठिकै छ।
1: आमालाई कस्तो छ?
2: आमा पनि एकदमै सन्चै हुनुहुन्छ है।
1: आमालाई पनि एकदमै नमस्कार भनिदिनु होला।
2: ल आमाले पनि सुनिरहनु भएको छ, ल हजुरहरू दुबईले एकदमै नमस्कार गरिरहनु भएको छ है
0: हाम्रो तर्फबाट पनि। हुन्छ अब प्रश्नतिर लागौँ।
1: प्रश्न यस प्रकार रहेको छ, गौरी शङ्कर हिमाल कुन हिम श्रृङ्खलामा पर्दछ? अघि रुबिनाजीले चाहिँ गौरी शङ्कर नै भन्नुभएको थियो होइन, चारवटा नै अप्सन बाँकी नै छन् हामीसँग होइन। महालङ्गुर हिम श्रृङ्खला छ अप्सन एमा, अप्सन बीमा छ कञ्चनजङ्घा हिम श्रृङ्खला, अप्सन सीमा छ गणेश हिम श्रृङ्खला, वा अप्सन डीमा रहेको छ रोलबालिङ हिम श्रृङ्खला। अप्सन फेरि भन्दिउँ,
0: महालङ्गुर कञ्चनजङ्घा गणेश वा रोलबालिङ हिम श्रृङ्खला।
2: कञ्चनजङ्घा भनेर भन्छु ल म।
0: मिलेन हुन्छ टेलिफोन गर्नुभयो त्यसका लागि धन्यवाद दिन्छ र छुट्टिन्छ। हाम्रो टेलिफोन सम्पर्कमा रोशन फुलाङ राई आउनु भएको थियो धरानबाट। फेरि कुनै मित्र हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ।
1: हेलो हेलो
4: हजुर नमस्ते नमस्कार, गुड आफ्टरनून।
1: नमस्ते नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ?
4: हजुर म दोलखाबाट संगीता लामा।
1: संगीताजी
4: हजुर
1: के छ नि हालखबर?
4: ठिकै छ।
1: के गर्दै हुनुहुन्छ अहिले?
4: यो बेला कार्यक्रम सुन्दै बसिरहेको छु।
1: अरू केही पनि गर्नुभएको छैन?
4: खासै केही पनि गरेको छैन दिदी हजुर.
1: मजाले बसेर सुन्दै हुनुहुन्छ? एक्लै हुनुहुन्छ कि अरू कोही साथीहरू पनि हुनुहुन्छ?
4: होइन, एक्लै नै छु.
1: एक्लै मजाले सुन्दै हुनुहुन्छ है?
0: दोलखा चरीकोटबाट कति टाढा हो सङ्गीता?
4: अलि माथि नै पर्छ दादा हाम्रो चाहिँ.
0: कुन ठाउँ?
4: सिंहटी.
0: सिंहटी,
4: हजुर दादा.
0: अनि के छ यतिखेर मौसम, कस्तो छ दोलखातिर? घाम लाग्न सुरु भयो कि के छ, बादल नै छ, कस्तो छ?
4: यो बेला चाहिँ घाम लागिरहेको छ, राम्रो अनि रमाइलो छ दादाजी.
0: हुन्छ, कुराकानी भयो सङ्गीताजी. अब प्रश्नतिर लागौँ, तिनवटा अप्सन बाँकी रहेका छन्.
1: प्रश्न यस प्रकार रहेको छ सङ्गीताजी, गौरी शङ्कर हिमाल कुन हिम श्रृङ्खलामा पर्दछ? बुझ्नुभयो प्रश्न?
4: हजुर, भन्नुहोस् न, सुनिरहेको छु.
1: अप्सन एमा रहेको छ महालङ्गुर हिम श्रृङ्खला, अप्सन सीमा रहेको छ गणेश हिम श्रृङ्खला, वा अप्सन डीमा रहेको छ रोलबालिङ हिम श्रृङ्खला.
0: तपाईँले अस्ति पनि सुन्नु भएको थियो जस्तो लाग्यो. यो क्वेसन चाहिँ रिपिट भएको थियो. हुन्छ, सही भन्नुभयो, रोलबालिङ पर्दछ गौरी शङ्कर हिमाल. अब गीत त कस्तो खाले गीतहरू सुन्नुहुन्छ तपाईँले?
4: मैले त अब सुना त सबै सुन्छु, अब धेरै पुरानो चाहिँ आउँदैन, नयाँ मात्रै आउँछ, थोरै मात्रै.
0: हो र, उहाँका नयाँ पनि गीतहरू छन्, चर्चित गायक हुन् उहाँ. म एउटा गीत सुनाउँछु है.
4: हुन्छ दादा, ट्राई गर्छु नि.

0: लवलीजी
1: हजुर हजुर
0: के छ नि खबर?
1: मेरो एकदम समग्रमा ठिकै छ. आज एकदम पानी परिरहेको छ. आज चाहिँ अब छुट्टी पनि थियो विशेष आज एक दिन, त्यही भएर अनि हजुरहरूको कार्यक्रम सुन्दै बसिरहेको छु यतिकै.
0: अनि मलेसियामा हुनुहुन्छ, आज बिदा पनि रहेको छ भन्नुभयो. अनि के गर्ने सोच बनाउनु भएको छ कि रुममै बस्ने?
1: हजुर हजुर रुममै छु. अहिले त 3 बज्न लाग्यो भन्नुपर्छ होइन, यहाँको त टाइम अनुसार.
2: अनि सबैजना आरामै हुनुहुन्छ ललीजी?
1: एकदम यहाँ जति पनि हुनुहुन्छ नेपाली नेपाली प्लस अब बर्मातिरको म्यानमार भेटनामतिरको सम्पूर्ण साथीहरू एकदम आराम कुशलै हुनुहुन्छ एकदम.
2: हुन्छ, छोटकरीमा घर देशबाट परदेश हुनुहुन्छ, घर परिवारलाई सम्झना राख्न सक्नुहुन्छ?
1: हुन्छ, मेरो विशेष गरी पुजने मम्मी पापामा सेवा ढोक, मेरो सिन्धुली फिकल एकमा हुनुहुन्छ, मलाई एकदम सेवा ढोक छ. म यहाँ आरामै रहेको जानकारी पनि गर्न चाहन्छु. मैले फोन गरिरहेको थिएँ, रिसिभ गर्नु भएन. उहाँहरूलाई एकदम धेरै मिस गर्न चाहन्छु. अनि प्यारी मुस्कान शेर्पालाई धेरै मिस गरिरहेको छु. प्लस हाम्रो रुबिना राई पनि हुनुहुन्छ, अनि हाम्रो गीता राई हुनुहुन्छ, थुप्रै साथीहरू हुन्छ धनकुटातिर, हर्पल रोशनी सानो सम्झना, थुप्रै साथीहरू हुन्छ. सम्पूर्णलाई एक मुस्कामा विशेष सम्झना चाहन्छु.
2: हुन्छ, अब प्रश्नतिर लागौँ.
0: लवलीजी, प्रश्न यस प्रकार रहेको छ, वर्षमा 2 छुट्टा छुट्टै बजेट पेश गर्ने राष्ट्र कुन हो? बुझ्नुभयो प्रश्न?
1: हजुर हजुर
0: बुझ्नुभयो है प्रश्न. 4 अप्सन रहेका छन्। अप्सन एमा रहेको छ चीन, अप्सन बीमा रहेको छ अमेरिका, अप्सन सीमा रहेको छ भारत, र अप्सन डीमा रहेको छ बेलायत.
1: म भारत भन्छु.
2: नजिकै भएर भन्नुभयो होला है?
1: होइन, थाहा थियो.
2: एकदमै सही उत्तर हो, सही उत्तर हो. र अब गीत सुनाउँछु है.
1: यो अहिलेको गीत होइन, यो चाहिँ उदित नारायण झाको, विशेष यो युगल जोडीहरू उदित नारायण झा, दिपा झा होइन उहाँहरूको
2: हो, रमण घिमिरेले लेख्नु भएको हो, आलोक श्रीको सङ्गीत हो यो गीतमा. दिपा झाको युगल स्वर रहेको छ. कुन गीत रोजाइमा राख्नुहुन्छ लवलीजी?
1: आज मलाई विष्णु माझीको बजाइदिनु है त, लोकडोरी गीताको.
2: हुन्छ, विष्णु माझी र बाबु कृष्ण परियारको स्वर रहेको छ, सम्झिन सक्नुहुन्छ थोरै छोटकरीमा?
1: हुन्छ, विशेष गरी तपाईँ अनि सिस्टरको लागि, अनि प्राविधिक मित्रको लागि, ज जसले तिमीलाई रेडियो नेपालबाट जस्तो कार्यक्रम म्युजिक सुनिबस्नु छ, म्युजिक कार्यक्रम सुनिबस्नु हुन्छ, सम्पूर्ण श्रोताहरूलाई, विशेष हाम्रो प्रवासीमा मलेसियातिर यो पेराकमा हुनुहुन्छ, यता पेनाङतिर हुन्छ हरिदुम्बा, प्लस हाम्रो साइप्रसतिर हुन्छ गङ्गा, प्लस जमला, एकदम धेरै मिस गर्न चाहन्छु. अनि हाम्रो दिल सानो याम्पू हुनुहुन्छ मोरङतिर, अनि थुप्रै साथीहरू हुनुहुन्छ, सम्पूर्ण एकमुष्टमा सम्पूर्ण साथीहरूलाई एकदम सम्झना छोडै. नमस्ते, बाई बाई
2: बाई बाई. हाम्रो टेलिफोन सम्पर्कमा लम्बी लवली किराँत राई हुनुहुन्थ्यो मलेसियाबाट. उहाँले सामान्य ज्ञानको पनि सही र गीतको पनि मिलाउनु भएको छ, रोजाइमा राख्नु भएको छ. विष्णु माझी र बाबुकृष्ण परियारको स्वर, रमेश बिजीको रचना हो, बाबुकृष्ण परियारको सङ्गीत हो. तपाईँ पनि सुन्दै गर्नुहोला रेडियो नेपाल.

0: हजुर, भर्खरै यहाँहरूको मनोरञ्जन गरायौँ विष्णु माझी र बाबु कृष्ण परियारको स्वर रमेश भिजीको रचना, बाबु कृष्ण परियारको सङ्गीतमा। हामी रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ र कार्यक्रम म्युजिक एन्ड क्विजमा छौँ। हामीलाई हाम्रा एफएम ब्यान्डहरू 98.3 MHz पनि सुनिरहनु भएको छ, अनलाइन र फेसबुकका माध्यमबाट पनि हामीलाई प्रत्यक्ष सुनिरहनु भएको छ। यतिखेर हाम्रो टेलिफोन सम्पर्कमा कुनै मित्र हुनुहुन्छ।
1: हेलो
2: हेलो हेलो, नमस्कार।
1: नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: म चाहिँ यहाँ लुबुबाट, ललितपुरबाट, सूर्य तामाङ।
1: सूर्यजी, के छ नि हालखबर?
2: ठिकै छ, अनि सर म्यामहरूको हालखबर के छ?
0: हामी एकदमै सन्चै छौँ, अस्ति पनि कुराकानी भएको थियो है।
2: हजुर हजुर सर,
0: नजिकै हुनुहुन्छ। लुबु भनेपछि त टाढा छैन धेरै।
2: हजुर हजुर,
0: यहाँबाट कति होला र, 12-13 किलोमिटर?
2: हजुर, लगभग त्यस्तै हुनसक्छ सर।
0: अनि के छ लुबुतिर, चिसो होला अहिले?
2: अहिले ठिकै छ सर, अब अलिकति त्यस्तो केही छैन। अहिले समग्रमा अलिकति गर्मी चाहिँ अलिक कम भएको छ, अलिक थोरै
1: बिस्तारै चिसो सुरु हुँदैछ है।
2: हजुर हजुर।
1: सूर्यजी, अब प्रश्नतर्फ लागौँ।
2: ए हुन्छ,
1: प्रश्न अहिलेसम्मको चाहिँ एकदमै सजिलो प्रश्न रहेको छ है त।
2: हजुर,
1: प्रश्न यस प्रकार रहेको छ, लोकताको जिल्ला भनेर कुन जिल्लालाई चिनिन्छ? बुझ्नुभयो?
2: लोकता
1: हजुर हजुर
2: हजुर।
1: चारवटा अप्सन रहेका छन् हामीसँग। अप्सन एमा रहेको छ पर्वत जिल्ला, अप्सन बीमा रहेको छ बागलुङ जिल्ला, अप्सन सीमा रहेको छ मुस्ताङ जिल्ला, र अप्सन डीमा रहेको छ म्याग्दी जिल्ला।
2: हजुर, म चाहिँ बागलुङ भन्न चाहन्छु।
0: एकदमै सही उत्तर हो, बागलुङ जिल्लामा पर्दछ लोकता, लोकताको जिल्ला भनेर बागलुङ चाहिँ चिनिन्छ। अब एउटा गीत सुनाउँछु, निकै चर्चित गीत हो, तपाईँले गायक वा गायिकाको नाम भन्नुपर्ने हुन्छ।
2: ए हुन्छ हुन्छ।

0: पुरानो हुँदैन माया.
1: हजुर हजुर सर,
0: साँच्चै हो पनि माया चाहिँ पुरानो कहिले पनि हुँदैन. यसमा युगल स्वर सञ्जीवनीको पनि छ, तपाईँले गायकको नाम भन्नुहोस्.
1: गायकको नाम चाहिँ कुमार सानु भन्न चाहन्छु सर.
0: एकदमै सही हो, कुमार सानुको स्वर. हुन्छ, अब हामीसँग पाँचवटा गीतहरू रहेका छन्, कुन गीत रोजाइमा राख्नुहुन्छ?
1: गीत चाहिँ मैले सुन्न पाएको
0: छैन सर, मैले म भन्छु ल. रचना रिमाल, अनि अर्को गीत चाहिँ चेतन लामा र पूजा तामाङको, अनि अर्को चाहिँ रामजी खान र टिका पुनको, अनि बुद्ध लामा र निता पुनको, अनि प्रमोद खरेलको.
1: हजुर, म चाहिँ प्रमोद खरेल भन्न चाहन्छु, प्रमोद खरेलको सुन्न चाहन्छु.
0: हुन्छ, सम्झिन सक्नुहुन्छ यो गीत कस कसलाई सुनाउनुहुन्छ, सम्झना राख्न सक्नुहुन्छ?
1: सर म्याम दुवैजनालाई, हजुर हजुरहरू दुवैजनालाई, अनि अरू चाहिँ अब त्यही सूर्य तामाङ भनेर चिन्नु हुने चिन्न नहुने सम्पूर्णको लागि, श्रोताहरू हुनुहुन्छ उहाँहरू सबैको लागि,
0: रेडियो सुनेर बस्नुभएका सम्पूर्णलाई. सूर्य तामाङ आउनु भएको थियो हाम्रो टेलिफोन सम्पर्कमा ललितपुर लुभुबाट. उहाँले सामान्य ज्ञान सम्बन्धीको प्रश्नको सही उत्तर र गीतको पनि मिलाउनु भएको छ, रोजाइमा राख्नु भएको छ. प्रमोद खरेलको स्वर सुरज थापाको रचना र सङ्गीत हो. तपाईँ भने सुन्दै गर्नुहोला रेडियो नेपाल.

0: हजुर, श्रीय तामाङजीको रोजाइमा भर्खरै सुनायौँ प्रमोद खरेलको स्वर सुरज थापाको रचना र सङ्गीत सुनाएर हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। हामीलाई रेडियो नेपालका सातवटै प्रादेशिक प्रसारणका केन्द्रहरूबाट पनि सुनिरहनु भएको छ। कार्यक्रम म्युजिक एन्ड क्विजमा छौँ। अझै सामान्य ज्ञान सम्बन्धी प्रश्नहरू रहेका छन् र गीतका अंशहरू पनि बाँकी छन्। यतिखेर कुनै मित्र हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ।
1: हेलो,
2: हजुर नमस्कार। गुटा प्रमुख सेवा दुवै गर्नुभयो।
1: नमस्कार हजुर,
2: म इलामको मान्छे
1: एसपिजी। के छ नि हालखबर?
2: एकदम ठिकठाक छ, आराम कुशल मङ्गल पनि छ। मौसमको बारेमा एकदम मन्दमन्द हामीलाई मौसम कस्तो छ?
0: यता नि अलिअलि धुम्म छ, बेला बेला घाम लागिरहेको छ, अलिअलि बादल छ। एसपिजी अलिअलि लामो समय पछि आउनुभयो।
2: हजुर
0: हजुर, के व्यस्त हुनुहुन्थ्यो? क्या
2: घर व्यस्त भन्नुपर्छ, घरैसी काममै, अनि फोन लाउनै गाह्रो।
0: आज पनि के छ, के काम गर्दै हुनुहुन्छ? घरतिर के लगाउँदै हुनुहुन्छ?
2: घरतिर खासै त्यस्तो कामहरू छ, हल्का फुल्का अब त्यो पत्तीहरू टिप्नेको हुँदैछ, त्यस्तै छ। केराउ मटरहरू
0: कति छ तपाईँले व्यावसायिक हिसाबले? चिया खेती छ कि घरकै लागि? ठिकै हुन्छ,
2: घरकै लागि। हजुर घरकै लागि अलिअलि,
0: नत्र केजीको हिसाबले चाहिँ टिप्ने चलन छ है त्यतातिर। एसपीजी हाम्रो टेलिफोन सम्पर्कमा एसपी राई हुनुहुन्थ्यो, सायद उहाँको टेलिफोन लाइन कटेको छ जस्तो लाग्यो।
1: फेरि पनि सम्पर्क गर्नु।
0: एसपीजी फेरि प्रयास गर्नु होला। यतिखेर हाम्रो टेलिफोन सम्पर्कमा कुनै मित्र हुनुहुन्छ, उहाँलाई स्वागत गरौँ।
1: हेलो
3: हेलो दर्शन, नमस्ते। पूर्वेली
0: पूर्वेली शुभ नाम।
3: हजुरले त चिन्नुहुन्छ होला रमेश सरले चाहिँ सायद।
0: अलिअलि कता कता फेरि आवाज अरूसँग पनि मिल्यो कि जस्तो लाग्छ कि
3: मिल्छ। कता अब यसो माथि माथि खेदाउँदै लाँदा अब होइन, मोरङ झापा इलाम उतै उता उता माथि माथि लाँदा चाहिँ
0: भोजपुरतिर सङ्खुवा सभातिर कतातिर
3: त्यतादेखि अलिक बिचमै पर्छ।
0: शुभ नाम।
3: म चाहिँ बिन्दास नयन राई हो। हजुर
0: बिन्दास नयन राई।
3: हजुर हजुर एकदम
0: बिन्दास हुनुहुन्छ।
3: आमा म त एकदम नि हजुरसँग नबोल्नु नपाउँदा चाहिँ साह्रै बिन्दास छु। र पनि जहिले पनि मेरो यो बुधबार चाहिँ कार्यक्रममा कल लाग्छ र कल नगर्नु भन्छ र साथीभाइले चाहिँ आग्रह गर्छ होइन, बुधबार र सोमबार त मेरो कलै नगर्नु भनेर चाहिँ मेरो त कसरी फोन जहिले पनि लागेको हुन्छ भनेर चाहिँ आग्रह गर्नुहुन्छ, तर एकैचोटि कल लाग्यो के भन्छ ट्राई गर्यो भने लागि नै हाल्छ।
1: अनि नयनजी
3: हजुर हजुर,
1: यति बेला ठ्याक्कै कहाँ हुनुहुन्छ?
3: यतिखेर हिजो म इलामतिर अफिसतिर थिएँ, आज म घरतिर हिजो आएको हो बेलुकातिर, अनि आज म पाँच थरतिर पो छु। हजुर
1: पाँच थरतिर पुग्नु भएको छ अहिले, भनेपछि हामीलाई पनि पाँच थर पुर्याउनु भयो।
3: पाँच थर त तपाईँ के भन्छ तपाईँको उता अब के भन्छ ठ्याक्क त्यो लोकेसन थाहा भएन, उता तपाईँको पश्चिम घर हो, अब हाम्रो यता पूर्व अलिक
1: हामी त अब यही स्टुडियोदेखि होइन धेरै जिल्ला पो घुमिसक्छौँ त।
3: खै तपाईँ चाहिँ घुम्नुहुन्न तर अरू अरू हाम्रो शिष्यहरू चाहिँ घुम्नुहुँदो रहेछ। अरू
1: नदेख्नु भएको मात्रै हो यहाँ
3: है त,
0: हामी बेला बेला गइरहन्छौँ बिन्दासै घुम्न।
1: अहिलेको समयमा म चाहिँ यस्तो नयनजी म चाहिँ बिचको जिल्लाहरू धेरै घुमिरहेको छु कि अहिले होइन, पश्चिमतिरै होइन, अनि त्यसपछिको भित्री मधेसका जिल्लाहरू धेरै घुमिरहेको छु, पूर्वतिर नआएको मात्रै हो। यता पश्चिमका सकियो भने यता पूर्वतिर बाँकी छ घुम्नलाई।
3: ठिक ठिक ठिक, हाम्रो देश रमेश सर चाहिँ आउनु भएको रहेछ, विद्या हाम्रो म्याडम चाहिँ खोइ यता पूर्वतिर किन रुचाउनै हुन्न कि मधेसतिर मात्रै रुचाउनु हुँदो रहेछ क्या।
0: बोलाएनन् भन्दैछन् मलाई, बिन्दासजीले बोलाएको भयो भने आउँछु भनेर भन्दैछन्।
3: तपाईँ पहिला फिरिङसम्म हाम्रो सदरमुकाम आउनु भएको रहेछ, त्यहाँदेखि राँकेदेखि मेरो घर अलिकति अगाडि मात्रै हो, त्यो सिलाउटीको जस्ट हाम्रो अन्ठानब्बेमा चाहिँ आज थोरै कति बाह्र त्यस्तै हो, अठारदेखि उता बस्नु छोड्यो, त्यहाँ सिलाउटीमा एकचोटि गएर बुझ्नु पर्यो के रहेछ हो, मेरो त्यहीँ पछाडि मात्रै हो क्या।
1: किन हो रमेश सर नगएको?
0: हुन्छ अब बिन्दासी फोन गर्नुभयो, कुराकानी भयो, खुसी
1: लाग्यो।
0: अब प्रश्नतिर लागौँ।
1: प्रश्न यस प्रकार रहेको छ नयनजी, बेलायतको औद्योगिक क्रान्ति कति समयसम्म चलेको थियो? बुझ्नुभयो,
0: बेलायतमा औद्योगिक क्रान्ति कति समयसम्म चलेको थियो प्रश्न?
1: चारवटा अप्सन रहेका छन्। अप्सन एमा रहेको छ 20 वर्ष, अप्सन बीमा रहेको छ 40 वर्ष, अप्सन सीमा रहेको छ 60 वर्ष, वा अप्सन डीमा रहेको छ 80 वर्ष।
3: यो सुनेकै कुरा हो, 20 एक नम्बरमा होइन,
0: 20, 40, 60 वा 80
3: भनेपछि यो ट्याक्रक्टी 80 चाहिँ हो।
0: ट्याक्रक्कै सही भन्नु,
3: म यो के भन्छ लोकसेवामा पनि यो जेस्ट होइन, मैले एकदम यस्तै आइरहेछ, अनि मैले पुरा के भन्छ अब अन्दाज नगरे पनि यो चाहिँ 80 नै जस्तो लागेछ, झट्र हानेकै थिएँ क्या।
1: मिल्यो है
0: गीतहरूको, बिन्दास पाराले कस्ता खाले गीतहरू सुन्नुहुन्छ?
3: मलाई चाहिँ जस आधुनिक अनि चलचित्र अनि भनौँ पूर्वेली हो, पूर्वेली पर्यो होइन,
0: पूर्वेली
3: अब के भन्छ अलिकति पूर्वेली गाना नै भनौँ आधुनिक चाहिँ मनपर्छ भन्नुपर्छ।
0: पूर्वेली गीतहरू पनि थुप्रै गाएका छन्, निकै चर्चित गायक हुन्। म एउटा गीत सुनाउँछु आधुनिक गीत नै।
3: हस् हुन्छ, थ्याङ्क सो मच।

0: तपाईँको मन चाहिँ रङ्गियो कि रङ्गिएन बिन्दास जी?
1: तर गाना पो सानो सुन्यो के गर्नु रमेश सर, के हो यो चाहिँ गाना हामी सुन्नु चाहिँ अलिक ठुलो सुनाउनु होस् के, त्यो सानो चाहिँ
0: एकदमै तपाईँको मोबाइलमा केही होला, एकचोटि एकचोटि फेरि प्रयास गर्नुहोस् है।

0: आवाज सुन्नुभयो?
1: एकदम सुन्यो, तर यो ठ्याक्कै भन्नुपर्दा चाहिँ यो निकै पहिला नै गाना चलेको हो।
0: तिम्रो मिठो मिठो कुरामा यो मन रङ्गिन खोज्दैछ, अब यो नभन्यो भने त बिन्दास बारेमा गाह्रै हुन्छ।
1: त्यस्तो त नभनिदिनु न, अब मान्दैस जस होइन, बिन्दास भए पनि अब यहाँ चाहिँ झटाएर हान्नु पर्यो एकचोटि होइन।
0: तपाईँले भन्नुभयो नि पूर्वेली भाका सुन्छु भनेर भनिसकेपछि आधुनिक सुन्छु बढी भन्नुभयो तपाईँले।
1: एकचोटि झटेर हान्दिउँ होइन, दीपक लिम्बूलाई चाहिँ हान्दिउँ न है।
0: हो र, अलिअलि आवाज चाहिँ मिल्ने हो, हुन्छ मिलेन। तपाईँले अवश्य सही सुनेपछि हो भनेर भन्नुहुन्छ है, कस्तो मिस्टेक गरेछ। हुन्छ, बिन्दास नयन राई आउनु भएको थियो हाम्रो टेलिफोन सम्पर्कमा पाँच थरबाट। अब समय पनि थोरै छ, एकजना मित्रसँग छोटो मिठो कुराकानी गर्नेछौँ।
2: हेलो, नमस्कार हजुर। हेलो हेलो
0: हजुर, नमस्कार। ओहो, कुनै मित्र हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ तर उहाँसँग कुराकानी हुन सकेन। आजलाई कार्यक्रमको निर्धारित समय पनि सकिने लागेको छ। अन्तमा हामी एउटा गीत राख्दैछौँ, तिन नम्बरको रामजी खान र टिकापुनको स्वर रहेको छ, एक नारायण भण्डारीको रचना र सङ्गीत हो। अब यही गीत यहाँका माझमा छोड्दै आजलाई कार्यक्रम म्युजिक एन्ड क्विजबाट प्राविधिक सहकर्मी लक्ष्मण विष्ट अनि म रमेश,
2: म विद्या
0: छुट्टिन्छौँ। एक बजे यहाँले सुन्नुहुनेछ समाचार, त्यो गीतको पनि हामी भन्छौँ राजेश पायल राई हो सही उत्तर। अब बिन्दासजीले थाहा पाउनु भयो होला यो भन्या भए हुन्थ्यो भनेर। अब एक बजेको समाचारपछि हिजो बेलुकी प्रसारण भएको कृषि कार्यक्रमको पुनः प्रसारण सुन्नुहुनेछ। एक बिचमा सङ्गीत साधना कार्यक्रम सुन्नुहुनेछ। रेडियो नेपाल सुन्दै गर्नुहोला। नमस्कार, नमस्कार।

0: निर्धारित गतिभित्रै सवारी चलाऊ, दुर्घटना हुनबाट बचौ र बचाऊ।
1: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
2: एनबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
3: विशेषताहरू: रु 3 करोडसम्मको कर्जा सुविधा,
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
3: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

यो रेडियो नेपाल हो। अब बेन्जु सुवेदीबाट समाचार सुन्नुहोस्। परराष्ट्र मन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको 81 महासभामा नेपालको सहभागिताले देशको हितका लागि महत्त्वपूर्ण उपलब्धि हासिल गरेको बताउनु भएको छ। महासभाको बैठकमा भाग लिई स्वदेश फर्कनुभएका परराष्ट्र मन्त्री खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्नुहुँदै नेपालको कूटनीतिक छविलाई उच्च बनाउन र विश्व समुदायको ध्यानाकर्षण गराउन अहोरात र खटिएको बताउनुभयो। उहाँले राष्ट्रसङ्घीय महासभाका क्रममा भएका विभिन्न बैठक, भेटघाट र छलफलमा नेपालका तर्फबाट प्रस्तुत सम्बोधन तथा भनाइप्रति विश्व समुदाय सकारात्मक रहेको उल्लेख गर्नुभयो। मन्त्री खनालले महासभामा सहभागी हुने क्रममा 33 बढी द्विपक्षीय भेटवार्ता भएको जानकारी दिनुहुँदै यसबाट नेपालको कूटनीतिक सम्बन्धलाई थप मजबुत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। आगामी दिनमा नेपालको कूटनीतिलाई थप सशक्त बनाई राष्ट्रहित प्रवर्धनमा ठोस योगदान पुर्याउन स्पष्ट आधारहरू तय भएको उहाँले बताउनुभयो। परराष्ट्र मन्त्री खनालले यसपटकको महासभामा नेपालको तर्फबाट जलवायु न्याय सहितका मुद्दाहरू विश्वसामु बलियोसँग उठाएको जानकारी दिनुभयो। एसियाली पूर्वाधार लगानी बैङ्कको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री डाक्टर सोडी मुवागले आज स्वदेश फर्कनु भएको छ। कतारको राजधानी दुआमा आयोजित बैठकमा भाग लिन अर्थमन्त्री डाक्टर वागले यही असोज 10 त्यसतर्फ जानुभएको थियो। नेपालको पूर्वाधार विकासका लागि बैङ्कको लगानी विस्तार, प्रविधि हस्तान्तरण तथा सदस्य राष्ट्रबीच थप सहकार्यको वातावरण सृजना गर्न दुहा बैठक फलदायी भएको उहाँको सचिवालयले जनाएको छ। रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीले विभिन्न जलविद्युत आयोजनामा क्षति पुग्दा 430 MW विद्युत राष्ट्रिय प्रसारण प्रणालीबाट बाहिर गएपछि सरकार वैकल्पिक व्यवस्थापनमा जुटेको छ। बाढीले त्रिशुली करिडोरबाट काठमाडौँको बालाजु र चपलीमा आउने विद्युत रोकिएपछि ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले वैकल्पिक व्यवस्थापनको गृह कार्य अगाडि बढाएको हो। भोटेकोसी बाढीले त्रिशुली करिडोरबाट आउने विद्युत अवरुद्ध भएपछि बालाजु र चपली प्रसारण लाइनमा चाप परेको छ। यसमा वैकल्पिक आपूर्ति प्रणाली विकास गर्न मन्त्रालयले गृह कार्य अगाडि बढाएको मन्त्रालयका प्रवक्ता मोहन कुमार साक्यले बताउनुभयो। उहाँका अनुसार नेपाल विद्युत प्राधिकरणले टास्क फोर्स बनाएरै काम गरिरहेको छ। बाढी पहिरोबाट प्रभावित म्याग्दीलाई विपद सङ्कटग्रस्त जिल्ला घोषणा गर्न सिफारिस गरिएको छ। जिल्ला विपद व्यवस्थापन समितिको मङ्गलबार बसेको बैठकले विपद सङ्कटग्रस्त जिल्ला घोषणा गर्न सिफारिस गर्ने निर्णय गरेको हो। विपद सङ्कटग्रस्त जिल्ला घोषणा गरेर पुननिर्माण र पुनस्थापना कार्यलाई प्राथमिकता दिन गृह मन्त्रालयमा सिफारिस गरिएको प्रमुख जिल्ला अधिकारी गणेश गैरीले जानकारी दिनुभयो। असोज 8-11 निरन्तरको वर्षा पछिको बाढी र पहिरोले जिल्लामा ठूलो जनधनको क्षति भएको छ। गुल्मीको रेसुङ्गा नगरपालिका 10 सडक भाँसिएपछि रेसुङ्गा विमानस्थल सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। सडक भाँसिँदा रेसुङ्गा विमानस्थलसँगै तम्घास, सिमीचौर, राङबास, खरज्याङ हुँदै रिडी जाने सडक समेत प्रभावित भएको छ। सिमीचौरमा करिब 80 पक्की सडक भाँसिएपछि उक्त सडक खण्डमा यातायात सञ्चालन हुन सकेको छैन। मोटरसाइकल समेत जोखिम मोलेर मुस्किलले आवत गरिरहेका छन्। पहिरोका कारण स्थानीय 2 घर समेत उच्च जोखिममा परेका छन्। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ दिउँसो 1 बजेको समाचार। अब केही बेर विज्ञापन।

0: प्राप्त गरौँ।
1: प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: विज्ञापनपछि अब बाँकी समाचार। चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा सञ्चालन हुने रात्रिकालीन सार्वजनिक सवारी साधनमा दुई चालक अनिवार्य राख्ने नियमको कार्यान्वयनमा कडाई गर्ने भएको छ। यात्रुको सुरक्षा, सवारी दुर्घटना न्यूनीकरण तथा सुरक्षित यात्राको सुनिश्चितताका लागि दुई चालक राख्ने नियम कार्यान्वयन गराउन विशेष निगरानी बढाउने उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्लेले जानकारी दिनुभयो। लामो दूरीमा सञ्चालन हुने सार्वजनिक सवारी साधनमा दुई चालक भए नभएको विषयमा ट्राफिक प्रहरीले नियमित रूपमा जाँच गर्ने उहाँले जानकारी दिनुभयो। नियम विपरीत एकजना मात्रै चालक राखेर सवारी सञ्चालन गरेको पाइएमा प्रचलित कानुन अनुसार कारवाही गरिने उहाँको भनाइ छ। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध छिट्टै अन्त्य हुने बताउनु भएको छ। जारी युद्ध अन्त्य हुने दावी गरे पनि राष्ट्रपति ट्रम्पले युद्ध अन्त्य हुने आधार वा थप विवरण भने सार्वजनिक गर्नुभएको छैन। राष्ट्रपति ट्रम्पले इरानलाई परमाणु हतियार बनाउन नदिइने धारणा पनि दोहोऱ्याउनु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कप्स आइआरजिसीले आगामी मध्यावधि निर्वाचनलाई लक्षित गर्दै अमेरिकी मतदातालाई खुला पत्र जारी गरेको छ। पत्रमा ट्रम्प प्रशासन परिवर्तन गर्नुपर्ने आह्वान गरिएको छ। निरन्तर आक्रमण भइरहे पनि हर्मुज जलमार्ग हुँदै तेल ढुवानी युद्ध अघिको स्तरतर्फ बढ्न थालेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन्। प्राप्त विवरण अनुसार पछिल्लो एक सातामा औसत दैनिक 1,32,00,000 ब्यारेल तेल हर्मुज जलमार्गबाट ढुवानी भएको छ। रेडियो नेपालबाट दिउँसो 1 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 2 बजे अङ्ग्रेजीमा र 3 बजे पुनः नेपालीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: कृषि वन तथा पर्यावरण मन्त्रालय कृषि संचार तथा मानव संसाधन विकास केन्द्रद्वारा उत्पादित कार्यक्रम
1: नवीन कृषि प्रविधि अनुसन्धानबाट प्रमाणित कृषिका नयाँ नयाँ प्रविधिहरूको सङ्गालो नवीन कृषि प्रविधि।
2: नमस्कार, कार्यक्रम नवीन कृषि प्रविधिको आजको श्रृङ्खलामा स्वागत छ। म समीक्षा बडाल
3: अनि म चित्रकला चौहान।
2: यस कार्यक्रममा हामी कृषि तथा पशुपन्छीको क्षेत्रमा प्रयोगमा आइरहेका र अनुसन्धानको क्रममा रहेका नवीन प्रविधिहरूबारे जानकारी प्रस्तुत गर्ने गर्दछौँ। आजको नवीन कृषि प्रविधि कार्यक्रममा हामी अलैची प्रशोधन गर्ने प्रविधि बारे जानकारी प्रस्तुत गर्दैछौँ। आउनुहोस् कार्यक्रम सुरु गरौँ। अलैँचीलाई खोल्सीको कालो सुन र मसलाको रानी भनेर चिनिने, साथै कृषकको मुहारमा खुसी ल्याउने मध्य पहाडी क्षेत्रको एक महत्वपूर्ण नगदे तथा मसला बाली हो। यस बालीको खेती केही भिरालो, सेपिलो तथा पानीको स्रोत राम्रो भएको समुद्र सतहबाट 600 देखि 2300 मिटरसम्मको उचाइमा गर्न सकिए तापनि 700 देखि 2100 मिटरसम्मको उचाइ खेती गर्न उपयुक्त मानिन्छ। अलैची बालीले गर्दा मध्य पहाडी भेगका कृषकहरूलाई आमदानीमा वृद्धि गरी बसाई सराई समेत रोकेको छ। अलैँचीको व्यवस्थित रूपमा बगान स्थापना गर्दा छहारी व्यवस्थापन, बिरुवाको रोपण तथा उचाइ अनुसार जातको बारेमा विशेष ध्यान पुर्याउन पर्दछ। एउटै उचाइ भए तापनि जमिनको हावापानी र माटोको अवस्था समेत फरक पर्ने भएको हुँदा हावापानी अनुसार व्यवस्थापन गर्नुपर्दछ। कमजोर बगान व्यवस्थापनका कारण र वातावरण परिवर्तनले हाल अलैँचीमा केही समस्याहरू जस्तै रोग किराको आक्रमण, अलैँचीको गानो जमिनको सतहबाट माथि उठ्ने आदि प्रमुख रूपमा रहेका छन्। त्यस्तै मलखादको प्रयोग नहुनु तथा न्यून प्रयोग, 15 देखि 20 वर्ष भन्दा बढी पुराना बगानबाट लगातार उत्पादन लिइरहने, उचाइ अनुसार जातको छनौट नगरी लगाउनु, आधुनिक प्रविधिहरू कृषकसम्म कम मात्रामा पुग्नु, सिँचाइको कमी पनि अलैँची उत्पादनमा देखिएका मुख्य समस्याहरू हुन्। अलैँची खेतीमा सिफारिस मात्रामा कम्पोस्ट मलखादको प्रयोग गरेर बगानको सरसफाइमा समयअनुसार ध्यान दिएर छहारीको वैज्ञानिक व्यवस्थापन तथा पुरानो बोटबाट बिरुवा नलगाई बिजु वा टिस्यु कल्चरबाट उत्पादित बिरुवा प्रयोग गरी उत्पादनमा वृद्धि गर्न सकिन्छ। अलैँचीको विभिन्न फाइदाहरू छन् र यसको फाइदाले गर्दा यसको खेती दिन प्रतिदिन विस्तार हुँदै गइरहेको छ। यसका फाइदाहरूमा यसको सुगन्धित बियाँबाट सिनोल नामक उडनशील सुगन्धित औषधीय र मसलाको गुणयुक्त तेल प्राप्त हुन्छ। यसको तेल मिठाई, केक, पेस्ट्री आदिमा सुगन्धित बनाउन प्रयोग गरिन्छ। त्यस्तै युरोपियन देशहरूमा उच्च कोटीको मदिरा तयार गर्न र कफी बनाउन पनि अलैँचीको प्रयोग हुने गरेको छ। अलैँचीको बिया पानसँग पान मसलाको रूपमा पनि खाइन्छ। आयुर्वेदिक र युनानी चिकित्सामा घाँटी दुखेको, फोक्सोमा अवरोध रहेको, आँखाको ढकनी सुन्निएको, पाचन प्रणालीमा गडबडी, फोक्सोको क्षयरोग आदिको उपचार गर्न अलैँचीको प्रयोग गरिन्छ। त्यस्तै अरब देशहरूमा बिरयानी बनाउन तथा युरोपियन देशहरूमा उच्च कोटीको आयुर्वेदिक औषधि बनाउन अलैँचीको प्रयोग गरिन्छ। अलैँचीको प्रयोग सौन्दर्य प्रसाधनहरू निर्माण गर्न, शरीरमा उष्णता थप्न र पाचन शक्ति एवं कलेजोको कार्यक्षमता बढाउन, सर्प र बिच्छीले टोकेमा विषनाशक औषधिको रूपमा अलैँचीको प्रयोग गरिन्छ। त्यसै गरी चिसो रुगाखोकी, बान्ता, फियो बढेको, थकाइ लागेको, लुतो हैजा वा अरू कारणले पेट दुखेको, टाउको दुखेको, मुख र मलद्वारको रोग सुजाक, अदाहा र नसा सम्बन्धी रोग, मूत्र रोग आदि रोगहरूको उपचार गर्न पनि अलैँचीको प्रयोग गरिन्छ। अन्य खेतीका लागि काम नलाग्ने जग्गामा पनि अलैँची खेती गर्न सकिन्छ। अलैँची खेतीले भूक्षय तथा पहिरो समेतलाई रोकथाम गर्न सघाउ पुर्याउँछ। यसको व्यावसायिक खेती र सही प्रशोधनले उच्च आमदानी पनि लिन सकिन्छ।
3: श्रोतावृन्द, अबको प्रस्तुतिमा हामी अलैँचीको प्रशोधन गर्ने विधिबारे चर्चा गर्न गइरहेका छौँ। अलैँचीको बोटबाट टिपेको ताजा अलैँचीको फलमा 80 देखि 85% चिस्यान रहेको हुन्छ। यसलाई सुकाएर पछिसम्म नबिग्रने बनाउने प्रक्रियालाई अलैँचीको प्रशोधन भनिन्छ। नेपालमा परापूर्व कालदेखि नै अलैँचीलाई स्थानीय विधिबाट सुकाएर बिक्री वितरण गर्ने गरेको पाइन्छ। सुकाएको अलैँचीलाई जुटको बोरामा राखेर थोक रूपमै बिक्री वितरण गर्दै आइरहेकोमा हाल यसमा केही मात्रामा सुधार गरिएको छ। अलैँचीको प्रयोग बिना प्रशोधन सुपारी जस्तै चपाएर वा पुलाउ बिरयानीमा मिसाएर गरिने भएकोले खासै अन्य प्रशोधित वस्तु बनाउने प्रचलन कम छ। हाल यसको दानालाई सिल्भर कोटेड गरी माउथ फ्रेसनरको रूपमा तथा पिदेर मसलाको रूपमा समेत बिक्री वितरण गरेको पाइन्छ। यसमा पाइने सुगन्धित अवयव सिनेवेलको तेल निकालेर यसको बिक्री वितरण गर्न सकिने भए तापनि नेपालमा यस प्रकारको उद्योगको विकास भएको पाइँदैन। अलैँचीको दानाभित्रको बिहा खोइरोबाट कालोमा परिणत भएपछि अलैँची टिप्न सकिन्छ। नपाक्दै टिपेको फलमा गेडा नरम सेतो खोइरो हुन्छ भने बढी पाकेको फल झर्ने सुकाउँदा फुट्ने हुन्छ। यसले अलैँचीको गुणस्तरमा कमी ल्याउँछ। त्यसैले अलैँची उचित समयमा टिप्नु पर्दछ। अलैँची टिपाएपछि थुङ्गा गुम्स्याउने फल छुट्याउने सुकाउने जस्ता क्रियाकलापहरू गर्नुपर्छ। अलैँचीको थुङ्गालाई काटेर घरमा भित्रै सकेपछि थुङ्गाहरूलाई 3-4 दिनसम्म गुम्स्याउनु पर्दछ। यसो गर्नाले थुङ्गाको टुप्पाहरूको फलहरू छिप्पिन पाउँछ, फल निकाल्न सजिलो हुन्छ। थुङ्गा गुम्स्याउने क्रममा कालो हुन लागेमा तुरन्त फिजाएर राख्नु पर्दछ। त्यसै गरी फल छुट्याउनको लागि टिपेर गुम्स्याएको थुङ्गाबाट 1-1 गरी फल निकाल्नु पर्दछ। फल निकालेपछि माटो वा अन्य वस्तु हटाउनु पर्छ र तुरन्त सुकाउने व्यवस्था गर्नुपर्छ, नत्र फल कुहिने सम्भावना हुन्छ। फल धोएर सुकाएमा सफा तथा परिष्कृत हुने गर्छ। त्यस पछाडि अलैँचीलाई सुकाउने गर्नुपर्छ। नेपालमा हालसम्म पनि धुवा लाग्ने भट्टीमा सुकाएको अलैँचीले मुख्य बजार लिएको छ। नेपालबाट 95% भन्दा बढी अलैँची भारत पाकिस्तान लगायतका मुलुकमा निकासी हुने गरेको छ। नेपाल विश्व व्यापार संगठनमा प्रवेश भइसकेको अवस्थामा निकासी गर्ने वस्तु स्वास्थ्यको लागि हानि नगर्ने हुनुपर्ने वा धुवा लागेको अलैँची स्वास्थ्यको लागि हानिकारक हुन सक्ने हुँदा धुवारहित भट्टीमा सुकाउनु पनि अनिवार्य हुन्छ। अलैँचीको थुङ्गाबाट भर्खर निकालेको फलमा 80-85% चिस्यान रहेको हुनाले यसलाई सुकाएर 10-12% कायम गर्नुपर्दछ। नेपालमा अलैँची टिपिसकेपछि विभिन्न किसिमका भट्टीहरूमा सुकाउने गरिन्छ। नेपालमा अलैँची खेतीको प्रारम्भदेखि नै अलैँची सुकाउने स्थानीय भट्टीको प्रयोग भइरहेको छ। कतिपय स्थानमा अलैँचीलाई घाम तथा भारमा पनि सुकाएको पाइन्छ। यसको सुधारको लागि विभिन्न प्रयासहरू भइरहेका पाइन्छन्। स्थानीय भट्टीमा क्रमशः अर्ध उन्नत भट्टी एवं धुवारहित 2 ड्रमवाला आधुनिक भट्टी, रकेट स्टोभ भट्टी र अहिले भारतको अरुणाचल प्रदेशमा धुवारहित दाउरा बाल्ने भट्टीको समेत प्रयोग भइरहेको पाइन्छ। नेपालको केही भूभागमा इलेक्ट्रिकल ड्रायर तथा सोलर ड्रायर समेत प्रयोग गरी सुरुवात गरिएको भए तापनि यसले व्यापकता पाउन सकेको छैन। बिजुलीको सङ्कट भोगिरहेको नेपालको लागि वर्तमान अवस्थामा इलेक्ट्रिक ड्रायर उपयोगी नहुन सक्छ। नेपालमा हाल प्रचलनमा रहेका निम्न भट्टीको बारेमा अब हामी चर्चा गर्न गइरहेका छौँ। नेपालमा प्रचलनमा रहेका स्थानीय भट्टी, 2 ड्रमवाला आधुनिक भट्टीको बारेमा अब हामी चर्चा गर्न गइरहेका छौँ। स्थानीय भट्टी अलैँची सुकाउन हालसम्म पनि व्यापक रूपमा चलन चल्तीमा आएको भट्टी हो। यसमा काँचो दाउराको सहायताले धुवाको मुस्लो निकाली त्यसैबाट अलैँची सुकाउने गरिन्छ। त्यसै गरी 2 ड्रमवाला आधुनिक भट्टीमा स्थानीय भट्टीमा केही सुधार गरी चिम्नी जडान गरेर धुवालाई बाहिर पठाउने गरी 2 ड्रमवाला आधुनिक भट्टी निर्माण गरिएको हुन्छ। अलैँची विकास केन्द्र फिक्कल इलामले यसको डिजाइन गरेर प्रचार प्रसारमा ल्याएको हो। यसमा अलैँचीको साथै चिया समेत सुकाउन प्रयोग गर्न सकिन्छ। यसमा 2 ड्रमलाई जोडेर बनाइने हुनाले यसलाई डबल ड्रम भट्टी पनि भनिन्छ। यो भट्टी मट्टीतेल, डिजेल या पेट्रोल ड्रमको बनाउन सकिन्छ। यसमा 2 ड्रमलाई जोडेर बनाइने हुनाले यसलाई डबल ड्रम भट्टी पनि भनिन्छ। यो भट्टी मट्टीतेल, डिजल या पेट्रोलका ड्रमहरूको प्रयोग गरेर बनाउन सकिन्छ। पहिलो ड्रममा आगो बालिन्छ भने दोस्रोमा चिम्नी जडान गरिन्छ र दुवै ड्रम टम्म मिल्ने गरी जडान गरेको हुन्छ। बाहिरी ड्रममा दाउरा बालिन्छ भने अर्को ड्रमले ताप दिने काम गर्दछ। पहिलो ड्रमको पिँद र दोस्रो ड्रमको मुखको भाग जोडेर यो भट्टीको निर्माण गरिएको हुन्छ। दुईवटा ड्रम जोड्ने क्रममा पहिलो ड्रमको पिँदको माथिको आधा भाग मात्र काटेर दुईवटा ड्रमको बीचमा अर्धचन्द्रकार खुल्ला भाग रहन्छ। यसलाई हिट चोकर भनिन्छ। आगोको प्रकृति टाढा भाग्ने हुनाले सबैतिर राखिएको अलैची समान रूपले सुकाउन आगोको रापलाई केही रोकी अगाडि तर्फको ड्रम माथि जान दिन यस्तो गरिएको हो। दोस्रो ड्रमको पछाडिबाट धुवा जानको लागि पाइप जडान गरी दुवै तर्फ मोडी गाह्रोको चारै तर्फ घुमाएर आकाश तर्फ मुख निकालिन्छ। कृषकहरूले बजारबाट दुई ड्रम सहितको चिम्नी खरिद गरी ल्याउनु पर्दछ। यसको साथै फलामे डन्डी, तार, जाली लगायतका स्थानीय स्तरमा नपाइने सामग्रीहरू समेत खरिद गर्नुपर्छ। भट्टी निर्माणको लागि आवश्यक पर्ने ढुङ्गा, माटो, काठ लगायतका निर्माण सामग्रीहरूको स्थानीय स्तरमा व्यवस्था गर्नुपर्दछ। अलैची सुकाउनको लागि सहज बनाउन भट्टी बनाउने स्थान अलैची बगान तथा घरको समेत नजिक पर्ने गरी बनाउनु पर्दछ। भट्टी निर्माणको लागि निर्माण स्थल सम्म बनाउनु पर्दछ। भट्टीको आगो बाल्ने मुख हावा आउने दिशातर्फ पर्ने गरी बनाउनु पर्छ, जसले गर्दा आगो फुक्न साथै धुवालाई चिम्नीबाट बाहिर निकाल्न सहज हुन्छ। साथै आगो उडाउने डर पनि हुँदैन। गाउँघरमा उपलब्ध सामान्य ढुङ्गा माटोको गाह्रो लगाउने मिस्त्रीले यसको निर्माण गर्न सक्दछन्। भट्टी बनाउने स्थल पारिलो तथा उष्ण पर्ने हुनुपर्छ। ओसिलो स्थानमा भट्टी बनाउँदा ड्रम तथा तार जालीमा खिया परि चाँडै बिग्रने डर हुन्छ।
2: त्यसै गरी अलैचीको भट्टी निर्माणको लागि भट्टीको गाह्रोको बाहिरी लम्बाइ 9 फिट 6 इन्च र चौडाई 9 फिट हुनु पर्दछ भने जगको गहिराई स्थान हेरी 2 फिटसम्म राख्न सकिन्छ। जगको मोटाई 2 फिटको राख्न उपयुक्त हुन्छ र जमिनको सतहदेखि 1 फिटको उचाइमा गाह्रो आइसकेपछि ड्रम राख्नु पर्दछ। ड्रमलाई खिया लाग्नबाट जोगाउन ड्रमको पिँदमा ढुङ्गा बिछ्याउनु पर्दछ र ड्रमको दुवै साइडको गाह्रोमा करिब 10 सेन्टिमिटर व्यास भएका 2 वटा प्वाल राखिन्छ। यसबाट भट्टीभित्र चिसो हावा जान्छ र जमिनको सतहबाट 3 फिट 8 इन्च गाह्रो पुगेपछि ड्रममा चिम्नी जोड्नु पर्दछ। चिम्नीलाई गाह्रोको चारैतिर घुमाई बाहिर आकाशतर्फ निकाल्नु पर्दछ। चिम्नीलाई गाह्रोमा अड्याउनको लागि गाह्रोमा छोटा छोटा फलामे डन्डी राख्नु पर्दछ र जमिनको सतहबाट 8 फिट 2 इन्च गाह्रोको उचाइ पुगेपछि अलैची सुकाउने जाली अड्याएर राख्नको लागि आवश्यक मात्रामा 20 mmको फलामे डन्डी र 20 देखि 20 सेन्टिमिटरको फरकमा वर्गाकार गरी राख्नको लागि सोही दूरी मिलाएर डन्डी चलायमान बनाउनको 25 mm गोलाइ भएको फलामे पाइप गाह्रोमा घुसाउने र त्यसमा डन्डी घुसार्नु पर्दछ। यसो गरेमा डन्डी फुकालेर पछि जाली निकाल्न, भट्टीको भित्र सफा गर्न साथै ड्रम फेर्न सजिलो हुन्छ। डन्डी राखेपछि प्रत्येक डन्डीको जोडाइमा तारले बाँध्ने र त्यसमाथि स्तरीय 6 mm पाल भएको स्टिलको जाली लगाई गाह्रोको चारैतर्फ जालीलाई घेर्ने गरी पुनः 6 देखि 8 इन्च गाह्रो लगाई भट्टी तयार गरिन्छ। भट्टी माथिको गाह्रोको चौडाई 30 सेन्टिमिटर मात्र लगाइन्छ र अलैची सुकाउने ठाउँ लम्बाइतर्फ 7 फिट 6 इन्च र चौडाइतर्फ 7 फिट राखिन्छ। यस प्रकारको भट्टीमा 400 किलोसम्म काँचो अलैची एकै पटकमा सुकाउन सकिन्छ। भट्टीलाई घाम पानीबाट जोगाउन यसमाथि 6 फिटको उचाइमा जस्ता पाताको छानो राख्नु पर्दछ। यसरी तयार गरिएको भट्टी सञ्चालनको लागि पहिलो ड्रममा आगो बालिन्छ। त्यसपछि यसबाट दोस्रो ड्रम हुँदै निस्कने धुवा ड्रममा जोडिएको चिम्नीको पाइप हुँदै बाहिर निस्किन्छ। यसबाट पनि ताप निस्किएर अलैची सुकाउन मद्दत गर्दछ। आगो बालिसकेपछि ड्रमको वरिपरि हावा तातिन्छ र अलैची सुकाउन राखिएको जालीमा तातो हावाले गर्दा अलैची सुक्दछ। भट्टी सञ्चालनको सुरुमा छिटो तताउनको लागि ड्रम सँगै राखिएको 2 वटा प्वाल बन्द गर्ने र केही समयपछि खुला राख्नु पर्दछ। कहिलेकाहीँ भट्टीको भित्रको तापक्रम बढी भएमा पनि यसलाई खुला गरी तापक्रम घटाउन सकिन्छ। सुधारिएको डबल ड्रम भट्टीमा पहिलो पटक अलैची प्रशोधन गर्दा भट्टी चिसो हुने भएकाले 22 घण्टा समय लाग्दछ भने दोस्रो पटकदेखि 18 घण्टा समय लाग्दछ। एक पटकमा करिब 350 माथिल्लो दाउरा लाग्दछ। आगो बालिसकेपछि भट्टीभित्रको तापक्रम पहिलो 1.5 घण्टासम्म 55 डिग्री सेन्टिग्रेड कायम राख्ने र त्यसपछि पहिलो 6 घण्टासम्म 45 डिग्री सेन्टिग्रेड कायम राख्ने र त्यसपछि अलैची नसुकेसम्म भट्टीभित्रको तापक्रम 40-45 डिग्री सेन्टिग्रेड कायम राख्नु पर्दछ। भट्टीमा अलैची सुकाउन राखेको पहिलो पटक 2 घण्टामा पल्टाउनु पर्दछ, त्यसपछि दोस्रो पल्टाई 1.5 घण्टामा र तेस्रो पटकदेखि अलैची नसुकुन्जेलसम्म 1-1 घण्टामा पल्टाइरहनु पर्दछ। यस प्रकारको भट्टीमा सुकाएको अलैँचीको मौलिक रङ तथा बासना कायम रहन्छ।
0: कृषि वन तथा पर्यावरण मन्त्रालयको सूचना। उपभोक्तालाई स्वस्थ मासु उपलब्ध गराउने उद्देश्यले नेपाल सरकारबाट 2083 मङ्सिर 1 गतेदेखि काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका सबै स्थानीय तहहरूमा 2083 माघ 1 गतेदेखि बाँकी सबै नगरपालिकाहरूमा र 2084 साउन 1 गतेदेखि देशभरि पशु वधशाला र मासु जाँच ऐन 2055 लागू हुने गरी राजपत्रमा सूचना प्रकाशन भएको हुँदा ऐन कार्यान्वयनमा मासु व्यवसायी लगायत सम्पूर्ण सरकारवालाहरूको सहयोगको लागि मन्त्रालय हार्दिक अनुरोध गर्दछ। मासु मात्र होइन, स्वस्थ मासु खोजौं। कृषि वन तथा पर्यावरण मन्त्रालय।
2: आजको कार्यक्रममा हामीले अलैची प्रशोधन गर्ने प्रविधि बारे जानकारी प्रस्तुत गर्यौं। आजको कार्यक्रम तपाईहरूलाई कस्तो लाग्यो? कार्यक्रम बारे थप सल्लाह एवं सुझाव भएमा तपाईँ हामीलाई हाम्रो टोल फ्री टेलिफोन नम्बर 1660-01-95-000 सम्पर्क गर्न सक्नुहुनेछ अथवा हाम्रो इमेल ठेगाना info@aitc.gov.np मा लेखी पठाउन सक्नुहुनेछ। आजलाई कार्यक्रम यति नै। अर्को साता पुनः भेट्ने बाचाका साथ म लगायत हाम्रो सम्पूर्ण टिमलाई बिदा दिनुहोस्। नमस्कार।

नमस्कार, संगीत साधना कार्यक्रममा यहाँहरूलाई हार्दिक स्वागत अभिवादन छ। प्रविधि संयोजनमा रहनुहुने रमा कोइरालासँगै दुर्गा अधिकारीको। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट हरेक हप्ता यसै समयमा प्रस्तुत हुँदै आइरहेको संगीत साधना कार्यक्रम यहाँहरूले मिडिमेपका विभिन्न फ्रिक्वेन्सीहरूसँगै एफएम 98.1 र 103 मेगाहर्जका साथै www.radionepal.gov.np अनि रेडियो नेपालको मोबाइल एपबाट पनि संसारभर हामीलाई सुन्न सक्नुहुनेछ। संगीत साधना कार्यक्रममा यहाँहरूले पुराना, कालजयी, सफल र चर्चित संगीतका साधकहरूका प्रेरक जीवन अनुभवसँगै उहाँहरूकै स्वर, संगीत अनि रचनामा रहेका गीत संगीतहरू सुन्दै आइरहनु भएको छ। आजको कार्यक्रममा भने हामी वरिष्ठ साहित्यकार एवं गीतकार उषा शेरचनलाई प्रस्तुत गर्नेछौँ।

उषा शेरचनको रचना, रत्नबहादुर खड्गीको संगीत अनि सुकमित गुरुङको स्वरमा रहेको मिठो गीत थियो यो। उषा शेरचन नेपाली साहित्य अनि गीत संगीतको दुनियाँमा आफ्नै पहिचान बनाउन सफल वरिष्ठ साहित्यकार एवं गीतकार। 2012 सालमा पोखरामा जन्मिनु भएकी उषा शेरचन सानैदेखि अध्ययनमा रुचि राख्नुहुन्थ्यो। त्यही अध्ययनको रुचिले नै उहाँलाई साहित्यतर्फ प्रेरित गर्यो। जीवन कविताबाट सुरु भएको उहाँको साहित्यिक यात्राले पछि गीतकारको पनि पहिचान बनायो। खुलेर जीवनका अनुभूति, समयका उतार चढाव अनि समाजका अनेक रङहरू लेख्न सिपालु गीतकार उषा शेरचनले साहित्यका थुप्रै पुस्तकहरू सँगसँगै गीतका अल्बमहरू पनि बजारमा प्रकाशित गरिसक्नु भएको छ। महिलाले घर धन्दामै निपुण हुनुपर्छ भन्ने थकाली समुदायमा जन्मनु हुर्कनु भयो।

0: यहाँलाई धेरै धेरै स्वागत छ रेडियो नेपालको यो स्टुडियोमा।
1: नमस्कार, रेडियो नेपाल सुनिरहनु भएका सम्पूर्ण श्रोता महानुभावहरूमा हार्दिक अभिवादन। थ्याङ्क यू सो मच, सम्झनु भयो।
0: आरामै हुनुहुन्छ?
1: सन्चै छु, बा मोटो छु त्यही हो। म त फेरि आइएम फ्याट सो वाट डेमा पर्छु। रामदेव बाबा पनि एक्चुली एक दिन मर्नुहुन्छ, म पनि एक दिन मर्छु, बस सिद्धियो मेरो फन्दा।
0: आफैमा एउटा वरिष्ठ साहित्यकार हुनुहुन्छ, गीतकार हुनुहुन्छ, होइन? अनि मैले सुने अनुसार बच्चैदेखि अध्ययनमा रुचि भएको व्यक्तित्व यहाँ, अहिले पनि कुनै आफ्ना बाहेक अरू कसैका पुस्तक पढिरहनु भएको छ?
1: पहिला चाहिँ कस्तो हुन्थ्यो भने, उमेर थियो, अवस्था थियो, त्यति बेला पोखरामा बिजुली बत्ती पनि थिएन। तपाईँले त अब सम्झना कल्पना नि गर्न सक्नुहुन्न, हाम्रो त या त पानस हुन्थ्यो है, पानस त हाम्रो लागि लग्जुरियस हुन्थ्यो, या त टुकी, तर हाम्रो घरमा त पानसै थियो प्रायः जसो। लालटेन भयो भने अझै बढी, मेन्टोल भन्ने हुन्छ त्यो भयो भने त लग्जुरियस, बिहा वर्तमानमा मात्रै गर्ने त्यस्तो चलन थियो। तर त्यति बेला चाहिँ किताबको भुक चाहिँ मलाई अति लाग्ने होइन, अनि किताबै नपाउने कि, फेरि एउटा मात्रै लाइब्रेरी थियो अङ्ग्रेजी त्यो किताबको, त्यो ब्रिटिस लाइब्रेरीले खोलेको, त्यसमा पुरुषहरू मात्रै जाने, महिलाहरू जाने नै थिएन। अब त्यो पनि हामी सानसानै थिएँ होइन, भर्खरै साझा प्रकाशनको त्यो सूचना केन्द्र पनि भर्खरै खुलेको थियो, अनि त्यस्तो एकदम किताबहरू पाउने थिएन। तर मलाई सौभाग्यवश मेरो टोलको इन्दिरा बाटाजु त्यो बेलामा, अहिले चाहिँ श्रेष्ठ, उसले त कहाँ कहाँबाट मलाई किताब ल्याएर दिन्थ्यो क्या होइन। अनि विन्ध्यवासिनी सिनेमा हलको पोखराको छोरी छ, जित बहादुर दुवा बुवाको छोरी शारदा, जेठी छोरी, मेरो क्लास फ्रेन्ड हो, उसले पनि मलाई कता कताबाट किताब दिन्थ्यो। अनि हिन्दी उपन्यासका किताबहरू चाहिँ सरिता शेरचन, अहिले चाहिँ गौचन हुनुहुन्छ, मेरो मित बुवाको छोरी पनि हो, अनि उहाँले दिन्थ्यो। त्यति बेला चाहिँ मैले रातभरिमा एउटा किताब सिद्धाइदिन्थेँ त्यो पानसको बत्तीमा, अनि त्यस्तो भोक हुँदा चाहिँ किताबै पाएन होइन। तर अहिले चाहिँ अब एउटा, म त 71 वर्ष भइसकेँ नि त होइन, अहिले चाहिँ आँखाले हार्ड पेपरहरू पढ्न थालेँ कि आँखाबाट अनवरत आँसु आउँछ, किन आउँछ थाहा छैन, रोक्नै सक्दैन, एउटा रुमालै राख्नुपर्छ। त्यो भएर अचेल चाहिँ मैले हार्ड पेपरको किताबहरू चाहिँ पढ्न छोडिदिएँ। तर डिजिटलहरूमा पढ्दा चाहिँ बरु त्यति साह्रो आँसु आउँदैन, हार्ड पेपरमा पढ्न साथ आँसु एकदमै आउँछ।
0: पढाइको लगाव अलिकति स्वास्थ्यकै कारणले पनि थोरै छुटेको छ अहिले।
1: अहिले चाहिँ पढेकै छैन भने पनि हुन्छ, तर मैले अब जस्तो पढेको छैन भनौँ भने फेरि सुनेको छु, किनभने अचेल त डिजिटलको जमानामा सुन्न पनि पाइन्छ होइन। तर म अप टु डेट चाहिँ छु फेरि सबैप्रति, र कविताहरू पढ्छु, निबन्धहरू पढ्छु, त्यसो त पढ्दै नपढ्ने पनि होइन, तर पढ्ने भनेर जुन खालको त्यो पहिलाको जस्तो अध्ययन छ त्यो चाहिँ छैन।
0: प्रविधिले पनि अलिकति सजिलो बनाइदियो,
1: हजुर।
0: तर अब लेखन यात्रा त कायमै छ, भर्खरै मात्रै पनि 2081 पनि यहाँको त्रासदीका हिमनदी भनेर मुक्तक संग्रह निक्लेको रहेछ, त्योभन्दा अलि अगाडि होला बेग्लै म,
1: तपाईँले आवरण मन पर्यो भन्नुभयो,
0: एकदमै राम्रो आवरण छ। हाम्रा श्रोतालाई यदि देखाउन मिल्ने भएको भए म यो अहिले खुला गरेर देखाउने थिएँ, एकदमै मिठो आवरण,
1: दुइटैको आवरण मेरो छोरीले बनाएको, मेरो छोरी कलाकार पनि हो, कविता पनि लेख्छ, असाध्यै राम्रो फोटोग्राफी छ, कलात्मकता ऊभित्र पनि छ, एकदम सृजनशीलता, यो दुइटै कवर मेरो छोरीको। जस्तो मैले चाहिँ अब यो बेग्लै म लेखेँ होइन, कथा सङ्ग्रह मेरो दोस्रो कथा हो, पहिलो चाहिँ तेस्रो रङ हो, त्यसपछि मैले अब कथा लेख्न चाहिँ बन्द गरिदिएँ होइन। अब मुक्तक लेख्न चाहिँ मेरो पहिलो चाहिँ अक्षरहरूका शिविरबाट हो, त्यसपछि यो त्रासदीका हिमनदी निस्केपछि अब मुक्तक लेख्ने बन्द गर्छु मैले। अहिले यति धेरै कन्टेन्ट पाएको बेला नि मैले एउटा पनि मुक्तक लेखिनँ, तर अहिले चाहिँ म फेरि मेरो कविता सङ्ग्रह, तेस्रो कविता सङ्ग्रहको तयारीमा छु। मेरो दोस्रो कविता सङ्ग्रह निस्केको 20 वर्ष भयो होइन, 20 वर्षपछि मैले तेस्रो कविताको सङ्कलन गर्दाखेरि चाहिँ 20 वर्षदेखि जम्मा भएको कविताहरू, त्यो खोज्दा खोज्दा खोज्दा खोज्दा मलाई समय पनि लाग्यो, अनि 20 वर्ष पहिला लेखेको कविता कसरी लेखेको, यो पनि लेखेको रहेछु, ए यस्तो पनि लेखेको रहेछु भन्ने फिल पनि भयो मलाई होइन। अब ठिकै छ, यो अहिलेसम्म त जति लेखे पनि द्याट्स फाइन, किनभने मैले प्रकाशनको तयारीमा छु, सायद मैले अब यो 83 चाहिँ होइन म कविता सङ्ग्रहको निकाल्छु, त्यस

0: पछि चाहिँ कविता लेख्न नि छोडिदिन्छु मैले, किनभने यस्तो लाग्छ कि मलाई हरेक कुराको एउटा समय हुन्छ क्या। त्यो समय आएपछि जस्तो हामीभन्दा राम्रो कविता लेख्ने भाइहरू छन्, बहिनीहरू छन् होइन, हामीभन्दा राम्रा कथाहरू लेख्ने छन्, हामी त्यही कन्टेन्ट दिइराख्नुपर्छ भन्ने आवश्यकता छैन भन्ने सोध्छु कि। त्यस कारण उहाँहरूलाई पनि स्पेस दिन चाहिँ हामी हट्नुपर्छ कि। जस्तो प्राकृतिक नियम पनि त हो नि होइन, एउटा सर्टेन उमेर पुगेपछि त मान्छे यो संसारबाटै जानुपर्छ। त्यस कारण त्यसको लागि म मेन्टली प्रिपेयर भएर बसिरहेको छु र यो कविता सङ्ग्रहको प्रकाशनपछि चाहिँ म कविता लेख्न नि छोडिदिन्छु। तर अहिलेसम्म चाहिँ आजसम्म 50 वर्ष भनौँ, झन्डै 50 वर्षदेखि अनवरत रूपमा आज पर्यन्त चाहिँ लेखिरहेको छु।
1: हजुर, लगभग 30 को दशकमा मलाई लाग्छ जिन्दगी शीर्षकको कविताबाट यहाँको लेखन यात्रा प्रारम्भ भयो पोखराबाट।
0: हजुर हजुर
1: होइन
0: हजुर हो,
1: त्यतिखेर सायद सरुभक्त श्रेष्ठ, विनोद गौचन उहाँहरूको सङ्गत अनि पोखराको हरा भरा प्रकृति
0: यस्तो हो। जस्तो म त एकदम संवेदनशील थिएँ होइन, त्योभन्दा पहिला यो किताबहरू पढ्ने चस्का पनि लागिसकेको थियो र मैले कविताहरू लेख्ने होइन, अब त्यति बेला यस्तो छ नि, अब महिला मैत्री समाज थिएन, आजभन्दा 7 दशक पहिला जानु पर्यो नि त मलाई बुझ्नलाई त होइन। त्यति बेला त भर्खर भर्खर बल्ल स्कुलमा दिदीहरू जाँदै गरेको थियो होइन, अब एसएलसी दिनेसँग त प्रायः जसो महिलाहरू सबै छोरी बेटीहरू त बिहा गरेर पठाइदिइसक्थ्यो, किनभने छोरी बेटीलाई जति छिटो बिहा गरेर पठायो आफूहरूलाई चाहिँ बोझबाट मुक्त हुने जस्तो सोच्ने समाज थियो नि त त्यति बेला। टपरी गाँस्ने, माला गाँस्ने, बत्ती काट्नेदेखि लिएर जस्तो महिलामा हुनुपर्ने गुणहरू हुन्छ नि, अब सेलरोटी बनाउनेदेखि लिएर 64 कला भन्छ नि, त्यो कला चाहिँ सबैमा चाहिँ हाम्रो मुहाहरूले फोकस गर्ने, हाम्रो छिमेकीहरू पनि अति क्रिएटिभ त्यस्तो कुराहरूमा बुन्ने सिउने, अब त्यो क्रोसेदेखि लिएर कुनै पनि बाँकी छैन होला है, टोलै भरेको मान्छेलाई बुनेर दिन्थेँ मैले होइन, मैले लगाउने स्वेटर, मैले लगाउने पन्चु, मेरो घरको बेड कभर, इच एन्ड एभ्रिथिङ आफैले बुन्थेँ, त्यस्तो थियो। त्यस्तोलाई चाहिँ मम्मीहरूले इन्करेज गर्ने, पढ्नलाई स्कुलै नगए पनि मतलब छैन, किन स्कुल नगएको नभन्ने कि उहाँहरूले, अझ सकेसम्म नगएर बसे हुन्थ्यो भन्ने खालको जमाना थियो होइन। त्यति बेलादेखि नै मैले कविताहरू, जस्तो हाम्रो त्यति बेला म त नेवार समुदायको बिच मा हाम्रो एउटै मात्रै थकाली समुदायको घर हो नि, उहाँहरूको गुफा राख्ने चलन हुन्छ, अनि त्यति बेला चाहिँ पुरुषहरू वर्जित हुन्छ, महिलाहरू मात्रै हुन्छ, त्यहाँ नाचगान सबै चल्छ क्या,
1: पोखराको
0: कुरा, त्यो नेवार समुदायको कुरा। अनि त्यति बेला चाहिँ गीतहरू अरूले गाउँदा मैले नमिलेको गीतहरू यस्तो यस्तो भनेर म आफैले एकदम त्यो बनाउँथेँ कि। त्यस कारण मेरोमा त अब जन्मजात गुण त छ, किनभने मेरो अबुवाहरू पनि त्यस्तै क्रिएटिभ भएको भएर, हजुर बुवा भीमबहादुर भट्ट छन्, मेरो बुवा छपटबहादुर भट्ट छन्, सबै क्रिएटिभ, मेरो मुवा पनि लोक कथा वाचनमा एकदम राम्रो भएको भएर मलाई चाहिँ त्यो चाहिँ जन्मजात गुण थियो। त्यसपछि कलेज भएपछि भेट भएको होइन, तर फेरि विनोद गौ चाहिँ मेरो सोल्टी पनि हो, पहिला पछि भान्जा हो, हाम्रो त सोल्टी साइनो चेन्ज हुन्छ, त्यो उहाँले चाहिँ मेरो कविता चाहिँ त्यो नोट कपीमा देखेर उहाँले सारेर के अरे गोर्खापत्रको शनिवासरी 25 स्थाङ्कमा त्यो जिन्दगी सारेर पठाइदिनु भएको रहेछ, मलाई थाहा पनि छैन, अनि प्रकाशित भएपछि थाहा भएको। त्यसपछि चाहिँ अनि बल्ल ए मैले कविता लेख्दो रहेछ भन्ने थाहा भएर उहाँ पृथ्वीनारायण क्याम्पसको माहौल पनि त्यस्तै भयो, सरुभक्त तीर्थ श्रेष्ठ प्रकट पगेनी शिव, अनि हाम्रो विजयबजीमा कलेजै नगए पनि उहाँको घरमा जान्थ्यौँ, विश्व साक्य दाईहरू, अब पोखराका भयभरका विक्रम दाईहरू, विक्रम दाईको गीतहरू त एकदम मिठो लाग्छ नि, आँखाको नि खुसी लाने होइन, विक्रम दाईहरू, अब त्यति नै बेला हो राइजिङ स्टारमा हाम्रो ऋतुहरूमा तिमी गाउने अरुण थापाहरू, उहाँको बुवा चाहिँ पोखराको नेपाल ब्याङ्कको हाकिम हुनुहुन्थ्यो, त्यही भएर उहाँहरूको परिवारै उहाँ हो, उहाँको स्टार्टिङ पनि त्यहीँबाट भएको अरुण भाइहरूको,
1: अरुण
0: थापाको। त्यस कारण त्यो खालको माहौल थियो हाम्रो पृथ्वीनारायण क्याम्पसमा, अनि हाम्रो त्यो ग्रुपै थियो पृथ्वीनारायण क्याम्पसको, सबै क्रिएटिभ फिल्डकाहरू थिए, हुन त धेरै विद्यार्थीहरू थिए तर जुन क्रिएटिभ सृजनात्मक सोच भएकाहरू चाहिँ एक ठाउँमा थियौँ होइन, सोच मिलेको, अनि त्यहाँ चाहिँ हामीले युवा नाटक परिवारको पनि गठन गरेको थियौँ, जसमा एउटा घरको कथा होइन, मूल आमा पात्र मेरै थियो, सबैभन्दा लामो डायलग थियो, त्यो होल नाटकको सबै पात्रको कण्ठ हुन्थ्यो मलाई है, अनि त्यति बेला चाहिँ मलाई लामो लामो कविता नि कण्ठ हुन्थ्यो, मैले कहिले पनि हेरेर वाचन गर्ने थिएन, त्यति बेला नहेरेर वाचन गरेर राम्रो हुन्छ भनेर थाहा भएर पनि होइन, हामीलाई त कसरी वाचन गर्नुपर्छ हामीले देखेर गरे पनि होइन, कुनै पनि कुरा त हामी आफैले आफैसँग सिकेर गरेको होइन, त्यसरी गर्थ्यो। अहिले भने चार लाइनको मुक्तक पनि याद हुँदैन, त्यो फरक छ। वाचन कलामा पनि पहिलाको जस्तो छैन, रास आएको छ, उमेरको सिँढी उक्लदै जाँदा यी कुराहरू पनि हुँदा रहेछन् भन्ने लाग्छ मलाई।
1: लेखनमा पनि पहिला जति कौतुहलता हुन्थ्यो त्यति अहिले अलिकति घट्दै,
0: त्यस्तो त होइन, त्योमा चाहिँ त फरक छैन। तर कहिलेकाहीँ चाहिँ भनिहालेँ नि, वर्षमा पनि लेखिन्न त्यस्तो त, अब त्यो फेरि म एकदमै धेरै लेख्नुपर्छ भन्ने खालको मान्छे पनि होइन, म थोरै लेख्छु, खासै त्यस्तो एकदम धेरै लेख्ने होइन, तर आँधी आओस् हुरी आओस् निरन्तरता भन्ने छ, मेरो बिहा भयो बच्चा भयो कुनै पनि कुराले मलाई छेकेन, किनभने त्यो मेरो प्यासन थियो कि, मेरो प्यासनको लागि त्यसको क्रेडिट म आफैलाई जान्छु, कसैलाई पनि जाँदैन फेरि होइन, आँधी आओस् हुरी आओस् त्यो मेरो प्यासनलाई चाहिँ मैले कहिले पनि गुम्साएर चाहिँ राखिनँ।
1: तर एउटा कुरा कस्तो भने, कस्तो लाग्यो भने मलाई, थकाली समुदाय भनेको विशेष गरी व्यापार व्यवसायमा संलग्न हुने समुदाय होइन, कमाइ राम्रो भयो भने सक्षम भइन्छ भन्ने खालको सोच, तर यहाँको अभिभावकहरूले चाहिँ त्यो पनि 2012 साल भदौ 6 गते यहाँको जन्म, त्यतिखेरको समयमा पनि छोरीलाई पनि स्कुल त पठाउनु भएछ नि, त्यो त ठुलो कुरा हो नि।
0: त्यही त, त्यो ठुलो कुरा, एसएलसी पास भएको त्यो काण्ड सुन्नुहोस् न, अझ मलाई चाहिँ अझ पहिला मैले मेरो मम्मी ड्याड सेन्ट मेरिज पढाइदियो भन्थेँ मैले, मेरो त्यही बच्चादेखि त्यस्तो खालको थिएँ म त, अनि त्यसपछि त्यो त पठाएर एसएलसी पढेपछि मेरो मुवासँग मेरो झगडा पऱ्यो भन्नाले, मुवाले के भन्छ भने, अब सबै साथीहरू पनि बिहा भइसक्यो है, तिमीहरू बिहा गरेर जाने, अब एसएलसी पढे छोरीहरूले भइहाल्यो त्यो भन्दा बढी किन पढ्नु पर्यो, म त मुवासँग रोएर झगडा गरेर म त काठमाडौँ गएर पढ्छु, म त पढ्छु कुनै पनि हाल्न पढ्छु, म बिहै गर्दैन, म मेरो मुवासँग झगडा गरेर रोएर कराएर म काठमाडौँ आरआरमा पढेको त्यो आइए चाहिँ। त्यति बेलाको मेरो साथी चाहिँ क्लास फ्रेन्ड चाहिँ नेपाल भाषाको प्रसिद्ध कवि हाम्रो प्रतिसरा सायमी हुनुहुन्थ्यो, तर उहाँले कविता लेख्छ भने थाहा छैन, तर सुलोचना मानन्दर पनि हुनुहुँदो रहेछ प्राज्ञ, उहाँ पनि कथा कविता र विशेष गरेर चाइनिज स्टाइलको छोटो कविता लेख्नुहुन्छ होइन, अनि त्यसपछि अष्टलक्षी साक्य पनि हुनुहुँदो रहेछ हाम्रो क्लास फ्रेन्ड, तर मलाई त्यति याद छैन उहाँ चाहिँ, त्यति बेला हाम्रो भुवनचन्द दिदीहरू वसुन्धराजीहरू चाहिँ हामीभन्दा सिनियरमा हुनुहुन्थ्यो, आरआरकै प्रडक्टहरू उहाँहरू पनि विद्यार्थीहरू हुनुहुन्थ्यो, त्यहाँ पनि क्रिएटिभ फिल त थियो, तर एक्सपोज गर्ने हामी साटासाट गरेर मैले पनि लेख्छु तिमीले पनि लेख्छु, न उनीहरूले लेख्छ भने मलाई थाहा थियो, न मैले लेख्छ भने उनीहरूलाई थाहा थियो, त्यो चाहिँ थिएन। तर त्यो चाहिँ बिए पढेपछि जब पृथ्वीनारायण क्याम्पसमा गयो, जब विनोदले मेरो नोट कपीमा सारेर दियो, त्यसपछि म एक्सपोज भएपछि अनि म फेरि यो लाइनतिर चाहिँ
1: हजुर फेरि आइए पढ्नलाई काठमाडौँ आउनुभयो, फेरि डिप्लोमा पढ्नलाई फेरि उतै फर्किनु भएछ पोखरा नै होइन, पृथ्वीनारायण क्याम्पसमै जानुभएछ, त्यसपछि बल्ल यहाँको प्रस्फुटन भएर आयो नि त साहित्यको पाटो चाहिँ होइन, जब डिप्लोमा पढ्दै हुनुहुन्थ्यो त्यो बेलामा औपचारिक रूपमा सार्वजनिक हुनुभयो। अब कवितामा त यसरी यहाँको लगाव अगाडि बढ्दै गयो, अब छापिएपछि झन् मन बढ्यो होला होइन, फेरि पछि गीतमा पनि यहाँ आउनुभयो, गीतमा पनि 5 संग्रह निकालिएका छन्, 5 अल्बमहरू पनि बजारमा छन् र ती मध्येका धेरै गीतहरू कालजयी पनि छन् होइन, गीतको फड्को चाहिँ कसरी
0: मार्नुभयो? मुक्तकमा त्यसपछि होइन, जस्तो टिकटमा मुक्तकको आयोजना गर्यो पोखरेली युवा सांस्कृतिक परिवारले होइन, त्यति बेला मुक्तक के हो पनि थाहा थिएन, अनि मैले मुक्तक लेख्न थालेँ होइन, एकचोटि वाचन गरेको कविता मुक्तक फेरि सुनाउनु मन नलाग्यो, त्यस्तो खालको बानी थियो कि मेरो पहिला, अनि त्यसपछि मुक्तक लेख्न थालेँ, अनि मुक्तकमा पनि सम्भवतः म नै मभन्दा पहिला फुटकट लेख्नेहरू थियो भने मलाई त्यति थाहा छैन, अब हाम्रो पोखरामा त हरिदेवी कोइराला भाउजूले लेख्नुहुन्थ्यो होइन, अब मलाई त्यति थाहा छैन, पछि उहाँ त लोक गायिका पनि बढी आकृष्ट हुनुभयो होइन, तर यतातिर चाहिँ जस्तो मन्जु काचुली दिदी मभन्दा सिनियर ठ्याक्क त्यहाँ हो र मेरो जेनेरेसनमा कसैले पनि मुक्तक लेख्छ जस्तो लाग्दैन थियो मलाई चाहिँ, अब त्यो त अनुसन्धानको विषय हो, हुन त मुक्तक सङ्ग्रह निकाल्ने पहिलो महिला स्रष्टा मुक्तकार म नै हुँ, त्यसपछि गीतमा पनि महिलाहरूले त्यति साह्रो हात हालेको हाल्ने थिएन मभन्दा पहिला. पछि चाँदनी शाह हुनुभयो होइन, त्यसपछि त्यो बेलामा उन्नति बोराहरू त धेरै पछि हो,
1: गायिका हुनुहुन्थ्यो तर लेखिका नै थिएन.
0: अनि यही रेडियो नेपालको हातामा म त्यो के भन्छ गीतको हाम्रो ईश्वर बल्लभ दाईको गीतहरू कलेक्ट गरिदिने भनेर म यहाँ हातामा आएको थिएँ होइन.
1: त्यतिखेर काठमाडौँमा
0: त्यो बिहा भइसकेपछि धेरै पछिको कुरा. अनि आउँदाखेरि बुलु मुकारुङ भाइलाई ठ्याक्क भेटेँ. त्यही दिन बुलु मुकारुङ भाइले पद्मावती दिदीको गीतमा म्युजिक गरेको गाएको मैले पद्मावती दिदीले गाएका उहाँको म्युजिक अनि त्यो सुनेको थिएँ. अनि भाइलाई ठ्याक्क भेटेँ कि यही हातामा रेडियोमा भन्दा दिदी तपाईँले त यस्तो राम्रो राम्रो मुक्तक लेख्नुहुन्छ, कविता लेख्नुहुन्छ, तपाईँले गीत पनि पक्कै लेख्नुहुन्छ होला. के अरे राष्ट्रिय गीत महोत्सव हुँदो रहेछ नि तपाईँहरूको वर्षमा एकचोटि, त्यसको लागि मलाई एउटा गीत लेखिदिनु राष्ट्रिय गीत यसपल्टकोमा त्यो ऊ गर्नु पर्यो. ए भाइ मैले त कहिल्यै गीत लेखेको छैन. ए तपाईँले लेख्नु सक्नुहुन्छ भने उहाँले त्यसो भनेपछि मैले अब त्यो दिमागमा त उहाँले बीजारोपण त गरिदिनु भयो नि त. अनि मैले पहिलो गीत लेखेँ, नेपाली तिम्रो छातीमा देश दुख्छ कि दुख्दैन, मुटुमा तिम्रो पुर्खाको रगत बग्छ कि बग्दैन, त्यस्ता यिनीहरू त्यो लेखेँ. मैले साँच्चैको गीत लेखेँ, दिएँ उहाँलाई है. दिएर उत्कृष्ट 10-6 नोट हुँदो रहेछ, त्योमा पनि परेछ. अब त्यो पनि थाहा छैन मलाई होइन, आफ्नो गीत भनेको त्यसै थाहा हुँदो रहेछ. मेरै मोटरमा जाँदै थिएँ ठ्याक्क बाई त्यो न्युरोर गेटमा पुग्नुभन्दा महाङकालभन्दा अगाडि त्यो वायु सेवा निगमको अफिसतिरको त्यो ठ्याक्क त्यो सहिद गेट कटेर आउँदै गर्दा पो मेरै गीत बजिरहेछ. अच्छा यो त मेरै गीत हो बजिरहेछ भनेर सोचेँ मैले. अनि पछि पो बुलु भाइको फोन आयो, दिदी दिदी तपाईँको उत्कृष्ट यस्तोसम्म पऱ्यो पहिलो गीत नै त्यो भयो त रेडियो नेपालमा के रेकर्डिङ गरिदिने प्रावधान पनि छ. ल यो दिन उषा किरण अधिकारीले गाउनुहुन्छ अनि सरला राई र पार्वती राई बहिनीहरू पनि उनले गाउनुहुन्छ. त्यो भयो तपाईँ रेकर्डिङमा आउनुहोस् भने. अनि मेरो पहिलो गीतको रेकर्डिङको सुरुवात त्यसरी भएको होइन.

0: यहाँको गीत बुलुमुकारुङले यहाँलाई झस्काउनु भएपछि यहाँले पहिलो गीत लेख्नुभयो होइन, त्यो पहिलो गीत यहाँको रेकर्ड भयो, त्यो रेकर्डिङको समयमा रेडियो नेपाल आउनुभयो,
1: मलाई बोलाउनु भएको थियो, यतै कता गर्नुभएको थियो बुलु भाइले, म आएँ।
0: त्यो गीत रेकर्ड भइरहँदाखेरि त्यतिखेर चाहिँ कस्तो अनुभव भयो, त्यतिखेरको त्यो समयभित्र छिरेर अनि यो रेडियो नेपालको स्टुडियो अनि त्यतिखेरको परिस्थिति अलिकति झल्को सम्झिनु न।
1: फेरि मेरो एउटा अचम्मको बानी छ, म त्यस्तो ओभर एक्साइटेड पनि हुने खालको नेचरको छैन क्या, भएन भनेर एकदम स्याड हुने नेचर पनि छैन। मैले कहिल्यै मञ्च मोह गरिनँ, मैले कहिल्यै पुरस्कार मान सम्मान पदवी कुनै कुराको नि ममा मोह छैन, होइन आसक्ति पनि छैन, कहिले कसैलाई एक शब्द पनि मैले आग्रह पनि गरेको छैन, कहिले गर्दिनँ, होइन भए पनि ओके नभए पनि ओके। अनि खुसी त लाग्यो तर त्यस्तो ओभर एक्साइटेड फिल त भएन, ए मेरो गीत पनि रेकर्ड हुने भयो भने, तर उहाँहरूले गाएको कस्तो मिठो चाहिँ सुन्नेको क्या है, त्यो चाहिँ अनुभूत भयो।
0: तर त्यो गीत त अहिलेसम्म पनि एकदमै बजिरहन्छ नि त, यतिखेर रेकर्ड भएको यो लगभग 30कै दशकको कुरा हो,
1: 30 दशककै कुरा हो,
0: 30कै दशकको कुरा हो, त्यतिखेरदेखिको अहिलेसम्म बजिरहनु भनेपछि त एउटा कालजयी समय पार गर्यो नि त।
1: हजुर हजुर,
0: होइन
1: त्यसपछि नरेन्द्र पसाई पनि एकदम राम्रो गीतकार अब्बल जीवनीकार हुनुहुन्छ, नईको उहाँहरूको त अब संस्थापकै भइहाल्यो इन्दिरा प्रसाई, अनि म दिलमा दिदीको एकदम धेरै फ्यान, फेरि म सबैभन्दा फ्यानै दिलमा दिदीको, त्यो विषालु रहेछ नि माया होइन, बिछोडको बेला उहाँको गीतहरू मलाई असाध्यै मनपर्ने। अनि त्यसपछि एक दिन दिदी आउनुभएको रहेछ शिखा उहाँको एल्बमको गीत गाउनको लागि दार्जिलिङबाट, अनि भाइले फोन गर्नुभयो, दिदी चाहिँ तपाईँलाई एकदम मनपर्ने गायिका हाम्रो घरमा आउनुभएको छ होइन, मोमो खाने प्रोग्राम पनि छ छतमा बसेर, तपाईँ आउनुहोस् न भने। अनि मैले दिलमा दिदी हो भनेर सोधेको कि एकैचोटि है, अनि त्यसपछि त्यहाँ गएको त, अनि गएको त दिदीहरू त्यहाँ बसिराख्नु भएको रहेछ, रत्नबाद दाईले पनि चिनाइदिनु भयो, त्यो के अरे नरेन्द्र भाइ त एकदम मुह फट्छ नि त, फेरि ढुक्क लाएर, ए उहाँले पनि गीत लेख्नुहुन्छ रेडियो नेपालमा, यसो यसो गीत भयो थियो दिदी, के अरे गीत लेख्नु दिनमा दिदीले गाइदिन्छ अरे, ल हेर त म त्यति बेला पनि राहत भएको कि है, कस्तो भाइ होला, दिदीले पनि सहजै मैले गरिहाल्छु नि, अनि उहाँले रत्नबाट दाई त सङ्गीत गर्नुहुन्छ दिदीले गाइदिनुहुन्छ भन्यो, भयो फसाद है। त्यसपछि चाहिँ मेरो दिमागमा अब गीत लेख्नु पर्यो भन्ने अर्को बीजारोपण भयो,
0: दिलमा दिदीले गाउनुभन्दा अगाडि पवित्र सुब्बाले दुईटा
1: गीत गाउनुभयो, माई एल्बममा छ उहाँको होइन। त्यसपछि अनि दिलमा दिदीलाई भेटेपछि दिलमा दिदीले सहजै कि बिचरा हुन्छ भन्नुभयो, अनि मैले सोचेँ ओहो महिला गीतकारहरू त हुनुहुन्न, चाँदनी शाह हुनुहुन्थ्यो, खासै त्यस्तो एकदमै त थिएन। त्यसपछि अनि मैले सोचेँ किन एउटा रेकर्ड कायम नगरौँ होइन, अब एकदम सिनियर त दिलमा दिदीदेखि लिएर अनि हरेक जेनेरेसनको गायिकाहरूलाई राखेर, सबैभन्दा कान्छो चाहिँ शर्मिला बर्देवा हुनुहुन्थ्यो, उहाँले भर्खर भर्खर एकदम राम्रो गीत गाएर चर्चित हुनुहुन्थ्यो तर सबैभन्दा कान्छो थियो जेनेरेसनमा, अनि सोचेर मैले अनि गीत लेख्न थालेँ होइन। गीत लेखेर खोलाको दुई किनार भयो तिम्रो र मेरो पिरती, कहिल्यै नमेटिने तृष्णा भयो तिम्रो र मेरो जिन्दगी भनेर, खासमा त्यो गीत चाहिँ सुनिता सुब्बालेको भागमा परेको थियो, सुनिता सुब्बाले गाउने भनेर, तर रत्नबहादुर दाईले किनभने ए दिलमा तिमीले यो गीत गाऊ कि तिमीलाई यो गीत सुहाउँछ, यो गीत कति सुपर हिट हुन्छ तिमीले कल्पनै गर्न सक्दैन भन्नुहुन्थ्यो
0: रत्नबहादुर दाईले,
1: अर्कै दाईले
0: त्यतिखेर खुब प्रचलित सङ्गीतकार हुन् त रत्नबहादुर,
1: उहाँले त्यसो भन्नुभयो है। त्यसपछि अनि मैले मीरा दिदीलाई नि भनेको थिएँ, मीरा राणा दिदीलाई, उहाँलाई चाहिँ भ्याउनु भएन है, दिलमा दिदी कुन्ती बहिनी त फेमस भइसक्नु भयो थियो, कुन्ती बहिनी लोचन भट्टराई पनि एकदम फेमस भयो होइन, अनि सुकमित अधिकारी पहिला गुरुङ होइन, अनि सुनिता सुब्बा, अनि त्यसपछि पवित्र विमला राई, अनि त्यसपछि सपनाश्री, सपनाश्रीले मेरो अर्को गीत पनि गाएको छ, असाध्यै मिठो गाएको छ, एकदम मिठो गाउनुभएको छ त्यो, अनि शर्मिला बर्देवा
0: अभिप्सा
1: एल्बमको, अनि त्यसपछि अनि दाईले पनि भन्नुभयो,
0: दाईले
1: के भन्नुभयो भने महिलाहरूको साँच्चै त्यस्तो निस्केको छैन, ठिकै छ त्यो आइडिया, तपाईँ गीत लेख्दै दिनु धेरै गर्नुहोस् म सङ्गीत भर्दै गर्छु, मैले उहाँले त सबै गायिकाहरूसँग चिनेको, उहाँले नै कोअर्डिनेट गरेको, उहाँले एकदमै फियर के त्यस्तो एकदमै चिट सिट कसैलाई नगर्ने खालको, उहाँले जति हो त्यो ठ्याक्क ठ्याक्क ठ्याक्क भनेर त्यस्तो खालको हुनुहुन्थ्यो दाईले, अनि त्यसरी रेकर्डिङ गरेर अनि पहिलो एल्बम अभिषा निकालेर अनि टेलिभिजनबाट लाइभ प्रसारण गरेको त्यसको इनाग्रेसन के अरे
0: लन्चिङ
1: लोकार्पण कसले गरेको भने अब नेपालको मूर्धन्य गायिका प्लस सङ्गीतकार कोइली देवी दिदी होइन, बानी र गिरी दिदी, अनि ईश्वर वल्लभ दाई, अब त्यस्तो मिठो है दुईवटा फुलो देउरालीमा है दाईको हो, अनि अर्को छ नि उहाँ भक्तराज दाईले गाउनुभएको के अरे हजार सपनाहरूको माया लागेर आउँछ उहाँ दाई होइन। अनि कृष्णहरि बरालले चाहिँ समीक्षा गर्नुभएको थियो अनि त्यसरी त्यहाँ नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण
0: भयो र यहाँको अभिप्सा एल्बमको विमोचन भयो होइन त, सबै माझ पुग्यो र त्यो एल्बम चाहिँ सबै नारी स्वरहरू रहेका छन् त्यो एल्बमभित्र, 10 गीतहरू छन् र ती भित्र नै दिलमाया खाती दिदीको गीत छ जुन चाहिँ
1: त्यो पनि
0: हिट बन्यो।
1: त्यो म्युजिक भिडियो पनि बनाएको, खासमा त मैले बनाएको त्यो म्युजिक भिडियो पनि र मेरो पहिलो म्युजिक भिडियो पनि त्यो नै हो। सबैसँग भेटेपछि अनि प्रत्यक्ष प्रसारण टेलिभिजनबाट गर्दा दिदीको चाहिँ म्युजिक भिडियो प्रसारण गरेको, अरूले सबले लाइभ गाउनुभएको नि त।

0: यतिका गीतहरू लेख्दै जानुभयो, लेख्ने क्रम यहाँको जारी थियो। उषा शेरचन झन् फुल्दो अवस्थामा हुनुहुन्थ्यो, खुल्दो अवस्थामा हुनुहुन्थ्यो त्यतिखेर, होइन? साहित्यका विविध पाटामा यहाँले कलम चलाउँदै गर्दा नि गीत लेख्दा अनि कविता मुक्तक लेख्दा कथा लेख्दा फरक चाहिँ के अनुभूति हुने रहेछ एउटा लेखिकालाई?
1: साहित्यका यी सबै विविध पाटाहरू हुन् जो सम्पूर्ण रूपमा आफै पूर्ण छन्, होइन? तर गीत भनेको चाहिँ हृदयको नजिक हुने के, सबैभन्दा मनको नजिक, एकदम कोमल के, अनि सम्प्रेषणीय। त्यस कारण गीत लेख्दाखेरि चाहिँ हाम्रो कवितामा हामीले जे पनि आफ्नो अभिव्यक्त गर्न सक्छौँ, तर गीतमा चाहिँ सकेसम्म कोमलता हृदयलाई छोड्ने के। जस्तो मैले गीत लेख्दा त्यो सुन्ने मान्छेलाई मेरो लागि लेखेको हो यो भन्ने फिलिङ होस्, होइन? अनि घाँस दाउरा गर्दा अथवा कुनै पनि काम गर्दा अथवा स्याड हुँदा अथवा खुसी हुँदा त्यो गीत बज्दाखेरि ए यो मेरै लागि लेखेको भन्ने अनुभूत गऱ्यो भने चाहिँ त्यो गीत चाहिँ एकदम सक्सेसफुल जस्तो लाग्छ मलाई चाहिँ,
0: जीवन कथा।
1: त्यस कारण त्यो त हृदय नजिक हुन्छ। हुन त सबै शाब्दिक कला हो, होइन? शाब्दिक कला त अवश्य हो। त्यसमध्ये पनि जस्तो मुक्तक चाहिँ एकदम चोटिलो हुन्छ के, तपाईँले सिधा तिर हाने जस्तो गरेर ड्याङ्ग त्यो धनुषमा त्यो तिर चढाए जस्तै राख्न सक्नुहुन्छ, होइन? कविता चाहिँ जङ्गली सुनाखरी फुलहरू, अब जस जे पनि अब पुरा बगैँचा भयो नि त, होइन? तर त्योमा चाहिँ सबैभन्दा कोमल चाहिँ गीत विधा हो। तर मैले गीत लेख्दा अचम्मसँग लेख्छु फेरि, त्यति बेला चाहिँ त मैले दबाबमा लेखेँ भनौँ न, अभिप्सा पनि दबाबमै हो, है?
0: एक्कासी बनेको योजना भनौँ न
1: दबाबमा हो।
0: हजुर हजुर,
1: त्यो सबै म आफै गीतकार भन्दा मलाई गीतकार परिस्थितिले बनाएको हो, होइन? त्यसपछि भने मलाई नाच्न गाउन कोही सँग यो संसारमा कसैले आउँदैन नि मलाई खोजे हुन्छ। तपाईँले गीत बिगार्नु भयो भने म भन्न सक्छु कि यो तालमा गाउनु भएन भनेर। नाच्ने मान्छेले नि ताल बिगार्ने तालमा नाच्न जानेन भन्न सक्छु, तर म न सुरमा गाउनु आउँछ न तालमा नाच्न आउँछ, म त्यस्तो खालको नमुना मान्छे। तर मलाई खुब गीत गुनगुनाउनु पर्ने के, असाध्य गीत चाहिँ सुन्नुपर्ने, बिनाका गीतमालादेखि लिएर मलाई त्यो रेडियो पनि मेरो अब अहिलेको मेरै हस्बेन्ड त मेरो सोल्टी हो नि त, उहाँले मलाई उपहार दिनुभएको थियो, होइन? त्यति बेलाको प्यानासोनिक त्यो रेडियो त हाम्रो लागि त हो अहिलेको लग्जुरियस ऊ जस्तो हुन्थ्यो नि त हाम्रो लागि, हाम्रो साथी भनेकै त्यही थियो, होइन? तर पछि चाहिँ कस्तो गीत गुनगुनाउने भने न कसैको गीत गुनगुनाउने, न मेरै लेखेको गीत गुनगुनाउने, नयाँ गीत गुनगुनाउने के। अचम्मसँग मैले गीत गुनगुनाइरहन्छु, नयाँ लेख्छु। अब अहिले त मोबाइल छ हात हातमा है, अनि कहिले त फेसबुकमा डाइरेक्ट मैले फेसबुक हेरिरहेको छ त्यहीँ टिपिदिन्छु, मैले त डाइरेक्ट टिपेर लेखिदिन्छु जे पनि जहाँ पनि सरेर
0: जुन बेला प्रस्फुटन भयो
1: कोरियाले, त्योमा चाहिँ गुनगुनाउनु पुग्छु मैले, गीत चाहिँ त्यसरी लेख्छु अचेल चाहिँ।
0: अनि यसरी लेख्दै गर्दा नि दिदी, जस्तो विषयले प्रधान त पाउँछ कि पाउँदैन? जस्तो यहाँका धेरै कथाहरूमा लेखहरूमा चाहिँ प्राय यहाँले खुलेर यौनको विषयलाई राख्नुभएको हुन्छ। जस्तो महिलाहरूमा यसरी विषय छुने महिला एकदमै महिला साहित्यकारहरू पाउन गाह्रो छ, होइन? पारिजात दिदीहरूले अलिकति उ गर्नुभयो,
1: प्रेमा शाह
0: हुनुहुन्थ्यो, प्रेमा शाह हुनुहुन्थ्यो, होइन?
1: सीता पाण्डे पनि थियो।
0: अनि पुरुषमा अब विश्वेश्वर प्रसाद कोइरालालाई अलिकति अग्रजमा मानिन्छ यो विषयहरूलाई यसरी खुलेर लेख्नेमा, होइन? महिलाहरूमा कम, त्यो पनि यहाँ त फेरि थकाली समुदायको चेली, होइन? त्यतिखेरको जमाना भनौँ न, 2012 सालमा जन्मेकी चेली, होइन?
1: देविका वन्दनाले पनि गीत लेख्न अति नै गर्नुहुन्छ क्या। अस्ति म अमेरिकामा थिएँ, म पूर्ण रूपमा हजुरमा आमाको भूमिकामा रमाइरहेको थिएँ, अमेरिकामा ठ्याक्क फोन गयो बहिनीको, है? दिदी हामी त यो स्वर शक्ति, हामी महिला उहाँहरू एकदमै नेपालका मूर्धन्य गायिकाहरू, जस्तो हाम्रो के अरे सङ्गीता प्रधान हुनुहुन्छ, कस्तो मिठो स्वर लाग्छ है देवीका वन्दना, कुन्ती बहिनी चाहिँ उहाँ चाहिँ सङ्गीता प्रधान, उहाँ चाहिँ अध्यक्ष हुनुहुन्छ, कुन्ती बहिनी चाहिँ के अरे सदस्य सचिव हुनुहुन्छ, होइन? अनि देवीका वन्दना, विमला राई, पवित्र सुब्बा, रमना ऊ के श्रेष्ठ, हाम्रो प्रतिमा राज भण्डारी, होइन, सङ्गीता साक्यहरू, अनि त्यो मन्जु थापा बहिनीहरू त्यहाँ थुप्रै हुनुहुन्छ, दिपा राई पनि हुनुहुन्छ है, उहाँहरूको समूहले एउटा सुर शक्ति भनेर महिलाको त्यो गायिकाहरूको समूहको एउटा संस्था खोल्न लाउनु भएको रहेछ। अनि उनीहरू सबैले सल्लाह गरेछ कि यसलाई उषा दिदीलाई नै यसको गीत लेखिदियो भन्नुपर्छ भनेर, होइन? त्यसपछि त फोन आयो, फोन आएर दिदी हाम्रो त यस्तो यस्तो छ, हजुरले हामीलाई एउटा गीत लेखिदिनु पऱ्यो भने, ए बहिनी म त अहिले अमेरिकामा छु, सकेसम्म स्किप गर्न खोजेर खोजेकै हो मैले, किनभने म हजुरआमाको भूमिकामा छु, मलाई लेख्ने कुनै पनि दिमागमा मैले सोचेकै छैन, होइन
0: मुड छैन,
1: मुड छैन, वातावरण पनि थिएन, दुइटै कुरा छैन भनेको होइन, हजुरले नि लेख्नुपर्छ, सबैले हजुरले नै, अनि ठ्याक्क नातिनी सुतेको बेलामा ठ्याक्क जीवनमा, अनि मैले सुर शक्ति भनेपछि नारी भयो अनि जननी भयो सबैजना, अनि त्यसपछि त्यो गीत लेखेँ के संसारलाई हराभरा पार्ने जननी हौ हामी, होइन अनि के माया र सद्भाव बाँड्ने के अरे त्यो गीत, त्यो त्यो एकदम फेमस भएको छ त्यो गीत, अहिले त्यो गीत लेखेँ मैले, अहिले आफ्नै गीत पनि याद हुँदैन, होइन संसारलाई हरिभरी, अस्ति म्युजिक भिडियो तयार गरेछ हाम्रो के अरे पवन कली फेम हुनुहुन्छ नि लुनिभा
0: तुलाधर,
1: तुलाधरले चाहिँ डाइरेक्सन गर्नुभएको छ, उहाँको हस्बेन्ड त एकदम राम्रो सिनेमाटोग्राफर हुनुहुन्छ नि, प्रमोद कार्की हुनुहुन्छ नि, उहाँले चाहिँ छायाङ्कन गर्नुभएको, अस्ति मात्रै उहाँ कस्तो राम्रो ठाउँ रहेछ त्यो पनि तारकेश्वरको त्यो माथिमा उसमा शहीद स्मृति पार्क रहेछ नि त
0: त्यहाँ,
1: संसारलाई हराभरा पार्ने के अरे जननी हौ हामी, त्यो 5 मिनटमा मेरो जिन्दगीमा सबभन्दा छोटो समयमा लेखेको गीत हो है, एउटा त्यो भयो, अनि धेरै पहिला सुभाष नेमाङ चाहिँ ऊ हुनुहुन्थ्यो के भन्छ के अरे सभाध्यक्ष
0: हुनुहुन्थ्यो,
1: सभामुख हुनुहुन्थ्यो पहिला, त्यो पनि दुई ढाई दशक भयो होला, अनि मेरो भाउजू त अधिकार कर्मी भयो नि त, यशोकान्ति भट्ट छन्, अनि कृष्ण गुरुङ लक्की शेर्पा बहिनीहरूले चाहिँ एउटा उहाँहरूले फोरम खोल्नुभएको थियो, आदिवासी महिला जनजातिको ऊ खोल्नुभएको थियो, अनि त्यसको लागि पनि त्यो टाइटल सङ चाहियो भनेर उहाँहरूले त के अरे राष्ट्रिय गीत जस्तै हिसाबले बजाउनुहुन्छ त्यो उहाँहरूको कार्यक्रममा चाहिँ त्यो, अनि उहाँहरूले पनि कर गर्नुभयो है, मलाई त्यस्तै आइपर्ने के, त्यो फेरि सोच्न त पऱ्यो है, सोचेर अनि त्यो गीत चाहिँ मैले अहिले सम्झिनँ के अरे एकदम, त्यो पनि हरेक इन्टरनेसनली सबैभन्दा धेरै बजेको गीतै त्यही हो, बुलु मुकारुङ भाइको सङ्गीत हो त्यो चाहिँ, जनजाति महिला 33 जना महिलाहरूले लाइभ गाएको प्रज्ञा प्रतिष्ठानमा लाइभ गाएको गीत हो त्यो, पनि एउटा रेकर्डै हो है, अनि के अरे खै त्यो गीतै सम्झिनँ मैले अहिले ठ्याक्कै, अनि त्यो गीत पनि त्यसरी लेखेको मेरो भाउजूहरूको आग्रहमा लेखेको, अनि उसको गीत पनि के भन्छ देविका वन्दना बहिनीको आग्रहमा लेखेको, अर्को गीत पवित्र बहिनीको आग्रहमा लेखेको, सबैभन्दा पहिलो त बुलु मुकारुङ भाइकै भयो, त्यसपछि बुलु मुकारुङ भाइले मेरो सिङ्गो एउटा राष्ट्रिय गीतको एल्बमको पुरै सिङ्गै एल्बम चाहिँ उहाँले नि सङ्गीत गर्नुभएको छ मेरो माटो गीत, मेरो गीतमा चाहिँ, अनि त्यसपछि असाध्यै मिठो गरेर गाउनुभएको छ रुबी जोशी दाईले, त्यो गीत कस्तो राम्रो छ, आफ्नो देशभन्दा माथि अरू कोही हुन्न, देशभक्तिभन्दा ठुलो के हुन्न भन्ने त्यो गीत छ, मैले त्यो गीतहरू पनि टिपेर त केही ल्याइनँ होइन, त्यो गीत दाईले मलाई यस्तो मन पराएर, दाईले मलाई कतिचोटि भेट्दा बहिनी मलाई त्यो गीत त अति मन परेको भन्नुहुन्थ्यो कि रुबी जोशी दाईले गाउनुभएको छ, त्यहाँ दिलमा दिदीले गाउनुभएको छ, ठुले राईले, त्यो एउटा कचम्मको ठुले राईले नि गाउनुभएको छ, एक दिन त बिहान उहाँ के अरे टुरीखेलमा उहाँहरूको बिहानको के कार्यक्रमहरू हुन्छ नि त होइन, त्यो त्यति बेला
0: ठुले राई त फेरि नेपाल प्रहरीको
1: त नि उहाँहरूको बिहानमा के एउटा हुन्छ नि के अरे बिटिङ रिट के भन्ने हुन्छ नि त उहाँहरूको कार्यक्रम, त्योमा त मेरै गीत मजाले त्यो ड्रममा उहाँहरूले बजाएको, मैले त्यो टुरीखेलबाट जाँदा आफ्नै गीत बजाएको चाहिँ त्यो सुन्दा चाहिँ रमाइलो चाहिँ लागेको थियो, त्यो गीत पनि रमाइलो छ, मैले अहिले सम्झिनँ होइन, ठुले राईले गाउनुभएको छ, राजेश पायल राईले गाउनुभएको छ, त्योमा दिलमा दिदी सरला ऊ सबैले गाउनुभएको छ त्योमा पनि,
0: देविका वन्दनाले त अगाडि पनि यहाँको गीत गाउनु भएको छ नि,
1: उहाँले सधैँ उसको उहाँको आफ्नै एल्बमको लागि त्यो पनि उसले रोमान्टिक गीत लेखिदिनु पर्यो, त्यो पनि उसैको आफ्नो

बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपद बारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।

0: डीटीएच सेवा डिस होम
1: डिस होम खुशीको कनेक्शन
2: झण्डु आयुर्वेद
3: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ
2: प्रेसर सुगर बाथ डिप्रेसन मोटोपन युरिक एसिड ग्यास्ट्रिक पायल्स दम अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ
3: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ
2: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ
3: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि फोन नम्बर 01-4530-418
4: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल
5: राष्ट्रिय रेडियो राष्ट्रको संचार

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट बोलिरहेका छौँ। अब आरम्भ हुन्छ प्रदेश प्रसारण, जस अन्तर्गत यहाँहरूले मिडियम वेभ 684, 792 र 1143 किलो हर्जका साथमा एफएम 98, 100 र 103 मेगा हर्जमा कोशी प्रादेशिक प्रसारण केन्द्र धनकुटा, रेडियो नेपाल कोशी प्रादेशिक प्रसारण अन्तर्गत तारणी प्रसाद कोइराला स्मृति सञ्चार ग्राम विराटनगर, मधेस प्रादेशिक प्रसारण केन्द्र बर्दिवास, बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँ, गण्डकी प्रादेशिक प्रसारण केन्द्र पोखरा, लुम्बिनी प्रादेशिक प्रसारण केन्द्र दाङ, कर्णाली प्रादेशिक प्रसारण केन्द्र सुर्खेत र सुदूरपश्चिम प्रादेशिक प्रसारण केन्द्र दिपायलबाट बेग्ला बेग्लै कार्यक्रम सुन्न सक्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, अपराह्न 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। साथै रेडियो नेपालका विभिन्न ठाउँमा रहेका रिले स्टेशनहरूबाट एफएम 98, 100 र 103 मेगा हर्जमा पनि हाम्रो प्रादेशिक प्रसारण सुन्नुहुनेछ। Yeah.

नमस्कार, हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणमा बोलिरहेका छौँ। आजको प्रसारणमा यहाँहरूलाई हार्दिक स्वागत गर्दछौँ। प्राविधिक मित्र हुनुहुन्छ पराग पोखरेल, उद्घोषणतर्फ अर्जुन श्रेष्ठ, विद्या चौधरी र म विमला राई। अब प्रस्तुत छ आज रेडियो नेपाल बागमती प्रादेशिक प्रसारणमा साँझ 6 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

केही क्षणमा यहाँहरूले सुन्नुहुनेछ स्वदेश गान। स्वदेश गान पछि समय सङ्गीत कार्यक्रम सुन्नुहुनेछ करिब 3 बजेसम्म। 3 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 3:15 दनुवार भाषामा समाचार प्रसारण हुनेछ। 3:25 राष्ट्रभाषाका गीतहरू सुन्न सक्नुहुनेछ। 4 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 4:05 शेर्पा भाषामा समाचार प्रसारण हुनेछ। 4:15 नेपाल भाषामा कार्यक्रम जीवन दबु सुन्नुहुनेछ। 5 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 5:05 तामाङ भाषामा समाचार प्रसारण हुनेछ। 5:15 बिबिसी नेपाली सेवाको लाइफ लाइन कार्यक्रम बिबिसी हातेमालो सुन्नुहुनेछ। 5:30 लोक दोहोरी गीतहरू सुन्न सक्नुहुनेछ। 5:45 उर्दू भाषामा समाचार प्रसारण हुनेछ। यसरी करिब 6 बजे आजको बागमती प्रादेशिक प्रसारण पूरा हुनेछ।

अब सुनु स्वदेश गान महेन्द्र तिमल सिन्हा र बसन्ती राईको स्वरमा, मोहन नेपालको रचना रहेको छ भने रामबहादुर जिम्बाको सङ्गीत। यो स्वदेश गानपछि यहाँहरूले समय सङ्गीत कार्यक्रम सुन्नुहुनेछ। सुन्दै गर्नुहोला रेडियो नेपाल।

अनि हार्दिक स्वागत गर्छु सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुनेर कार्यक्रम समय सङ्गीत कहिले आउँछ भन्दै पर्खेर बसिरहनुभएका तपाईँ सबै मित्रलाई म तपाईँकै मित्र अनिता आचार्य अनि प्रविधि संयोजनमा हुनुहुन्छ पराग पोखरेल। हजुर, कार्यक्रम समय सङ्गीत तपाईँमा आज आउने गर्छ प्रत्येक बुधबार दिउँसो 2:20 करिब 3 बजेसम्म। अनि मित्र, कार्यक्रम समय सङ्गीत एउटा मात्र यस्तो कार्यक्रम हो जसमा हामी प्रत्येक हप्ता भिन्दा भिन्दै विषयसँग सम्बन्धित रही तपाईँलाई बढीभन्दा बढी मिठा मिठा गीत सुनाई भरपूर मनोरञ्जन गराउने प्रयास गर्छौँ। त्यसै क्रममा आज हामी कुन विषयसँग सम्बन्धित रहेर गीतहरू सुनाउँछौँ त? हजुर, तपाईँ यो गीत सुनेर अनुमान गर्दै गर्नुहोला भन्दै कार्यक्रमको पहिलो कौशली स्वरूप सुनाउँदैछु तारा देवीको स्वरमा सजिएको यो गीत। गीत रचना श्याम प्रसाद उपाध्यायले गर्नुभएको हो भने सङ्गीत नातिकाजीको रहेको छ।

मित्र, जीवन मिलन र बिछोडको सम्मिश्रण हो। जीवनका अनेक मोडहरूमा कहिले मिलन हुन्छ त कहिले बिछोड हुन्छ। मिलन सुखद हुन्छ तर बिछोड दुखद हुन्छ। धेरै वर्षसम्म सँगै बसेका, सँगै हुर्केका, सँगै खाएका, सँगै खेलेका अनि सँगै पढेका एकअर्काबाट टाढिनु पर्दाको पीडा निकै कष्टप्रद हुने गर्छ भन्ने कुरा भन्नेलाई भन्दा भोग्नेलाई मात्रै थाहा हुन्छ, होइन? त्यो आफ्नो मनको नजिक बसेको मान्छे टाढिँदाखेरि टाढा हुँदाको मनोभावलाई प्रस्तुत गरिएका गीतहरू आजको प्रस्तुतिमा हामी पस्कने कोसिसमा छौँ। त आउनुहोस्, यही क्रममा हामी अब अर्को गीत सुनाउँछौँ। बच्चु कैलाशको स्वरमा सजिएको गीत रचना गायक स्वयंकै हो भने सङ्गीत पनि गायक स्वयंको नै रहेको छ।

मित्र, मान्छे बाध्यता अनि परिस्थितिको दास हो। मान्छेमा जति माया, जति प्रेम, जति सद्भाव भए पनि सधैँ नजिक हुँदैन मान्छे। कोही अध्ययनको सिलसिलामा त कोही रोजीरोटीको सिलसिलामा टाढी

ने गर्छन्। आफ्नो मनको नजिक बसेको मान्छे टाढिँदाखेरि पीडा कसलाई नहोला र होइन मित्र, जो मान्छे टाढिँदैछ सबैभन्दा पीडा उसलाई नै हुन्छ, किनकि ऊ सबैलाई छोडेर सबैसँग एक्लिएर टाढा जाँदैछ। अनि जसको साथ छोड्दैछ, जोबाट टाढा भएर बाँच्नु परेको छ, उसलाई पनि उत्तिकै पीडा हुन्छ। छोडेर जाने र जसको साथ छोड्दैछ टुट्दैछ, दुवैलाई उत्तिकै पीडा हुन्छ। आउनुहोस् अबको पालोमा लोचन भट्टराईको स्वरमा सजिएको यो गीत सुनाउँछौँ। गीत रचना भूपेन्द्र रायमाझीले गर्नुभएको हो भने सङ्गीत पनि भूपेन्द्र रायमाझीकै रहेको छ।

मित्र, आफ्नो मनको नजिक बसेको व्यक्ति जब टाढा हुन्छ तब उसँग बिताएका हर पल हर क्षण हाम्रो मानस पटलमा ताजा भएर घुमिरहन्छ। आफ्नो मान्छे आफूसँगै बसोस्, आफूबाट टाढा नगइदियोस् भन्ने चाहना त सबैको हुने गर्छ। तर के गर्ने मित्र, बाध्यता, परिस्थिति यावत कुराले मानिसलाई टाढा हुन बाध्य बनाउँछ। त आउनुहोस् अब पनि हामी अर्को गीत सुनाउँछौँ। अञ्जु पन्तको स्वरमा सजिएको गीत रचना प्रवेश हमाल रूपले गर्नुभएको हो भने सङ्गीत पनि प्रवेश हमाल रूपकै रहेको छ।

हजुर सुनिरहनु भएको छ सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल अनि रेडियो नेपालको तरङ्ग मार्फत यति बेला तरङ्गित भइरहेको छ कार्यक्रम समय सङ्गीत। हजुर कार्यक्रम समय सङ्गीत तपाईँमा आज आउने गर्छ प्रत्येक बुधबार दिउँसो 2:20 करिब 3 बजेसम्म। अनि मित्र कार्यक्रम समय सङ्गीत एउटा मात्र यस्तो कार्यक्रम हो जसमा हामी प्रत्येक हप्ता भिन्दा भिन्दै विषयसँग सम्बन्धित रही तपाईँलाई बढीभन्दा बढी मिठा मिठा गीत सुनाई भरपूर मनोरञ्जन गराउने प्रयास गर्छौँ। त यसै क्रममा आज हामी आफ्नो मनको नजिक बसेको मान्छे टाढिँदाखेरि टाढा हुँदाको मनोभावलाई प्रस्तुत गरिएका गीतहरू आजको प्रस्तुतिमा पस्किरहेका छौँ। त मित्र जीवन मिलन र बिछोडको सम्मिश्रण हो। जीवनका अनेक मोडहरूमा कहिले मिलन हुन्छ कहिले बिछोड हुन्छ। मिलन सुखद हुन्छ तर बिछोड भने दुःखद हुन्छ। धेरै वर्षसम्म सँगै बसेका सँगै हुर्केका सँगै खाएका सँगै खेलेका अनि सँगै पढेका एकअर्काबाट टाढिनु पर्दाको पीडा निकै कष्टप्रद हुन्छ भन्ने कुरा भन्नेलाई भन्दा भोग्नेलाई मात्रै थाहा हुन्छ होइन मित्र। त्यो आफ्नो मनको नजिक बसेको मान्छे टाढिँदाखेरि टाढा हुँदाको मनोभावलाई प्रस्तुत गरिएका गीतहरू आजको यो श्रृङ्खलामा हामी तपाईँहरूलाई सुनाइरहेका छौँ। यसै क्रममा हामी अर्को गीत सुनाउँछौँ प्रेम ध्वज प्रधान र आशा भोसलेको स्वरमा सजिएको। गीत रचना बलबहादुर विश्वकर्माले गर्नुभएको हो भने सङ्गीत रञ्जित गजमेरको रहेको छ।

हजुर, सङ्गाली राख मुठुमा। त मित्र, हामी पनि हामीलाई मुठुमा सङ्गालेर राख्नको लागि आग्रह गर्दै फेरि पनि कार्यक्रम समय सङ्गीतमा स्वागत गर्छौँ। त मित्र, जो मान्छे आफूसँगै छ अनि जुन कुरा हामीसँगै छ उसको महत्त्व हाम्रो जीवनमा कति छ भन्ने कुरा त्यो व्यक्ति साथ रहँदासम्म हामीले त्यति ख्यालै गरिरहेका हुँदैनौँ है। अनि जब त्यही साथ भएको व्यक्ति हामीबाट टाढा हुन्छ त्यसपछि मात्रै हामीलाई उसको महत्त्वको बारेमा ज्ञान हुन्छ, बल्ल थाहा हुन्छ है। यो मानवीय स्वभाव नै यस्तै छ। तर मित्र, हामीले चाहिँ अब अलिकति परिवर्तन हुनुपर्ने बेला भएको छ होइन, किनभने जुन कुरा हाम्रो साथमा हुन्छ नि त्यति बेलै उसको महत्त्व बुझ्न सकेको खण्डमा चाहिँ हामी एकदमै राम्रो हुन्छौँ जस्तो मलाई लाग्छ। किनभने जुन कुरा हामीसँगै हुन्छ त्यतिखेर चाहिँ हामीले उसको महत्त्व हाम्रो जीवनमा कति छ भन्ने कुरा बुझिरहेका हुँदैनौँ। अनि त्यही साथ रहेको व्यक्ति, त्यही साथ रहेको कुरा जब हामीबाट टाढा पुग्छ नि त्यसपछि मात्रै हामीलाई उसको भ्यालु हाम्रो जीवनमा कति धेरै रहेछ भन्ने कुरा थाहा हुन्छ। त्यो थाहा हुँदा चाहिँ पछि धेरै ढिलो भइसकेको हुन्छ अनि पश्चाताप गर्नुबाहेक हामीसँग केही विकल्प रहँदैन होइन। त्यसैले हामीसँग जे छ त्यसमा चाहिँ बेलैमा रमाउन सिकौँ, त्यसको महत्त्व बेलैमा बुझ्न सिकौँ, हामी यही आग्रह गर्छौँ कार्यक्रम समय सङ्गीत मार्फत। अनि यही आग्रहका साथमा अब पनि म अर्को गीत सुनाउँछु। विकास राणाको स्वरमा सजिएको गीत रचना बाबुराम दाहालले गर्नुभएको हो भने सङ्गीत आलोक श्रीको रहेको छ।

मित्र गीतमा भने चाहिँ तपाईँदेखि टाढा हामी पनि जान सक्दैनौँ, हामीबाट पनि टाढा नजानु होला, हामी यही आग्रह गर्छौँ है। अनि मित्र जीवनभरि सधैँ सबै सँगै हुँदैन, मानिसको जीवनमा विभिन्न घटनाक्रमहरू जोडिएर आउने गर्छन्। जीवन गुजार्ने क्रममा एउटै छानामुनि बस्ने, एउटै आँगनमा खेल्ने अनि एउटै थालमा खाने पनि टाढा भएर बाँच्नुपर्ने स्थिति सृजना हुन्छ होइन। अनि उसँग टाढिनु पर्दाको पिर लुकाई जे जस्तो भए पनि हाँस्नुपर्ने बाध्यता हामी सामु आइपर्ने गर्छ। त मित्र जीवन दुःख र सुखको सम्मिश्रण हो, जसरी प्रकृतिले दिन र रात छुटाएको छ त्यसै गरी सुख दुःख मिलन बिछोड जीवनको रीत नै हो। दुःख छ र त सुखको महत्त्व छ यति धेरै होइन, अनि बिछोड छ र त मिलनको महत्त्व छ नि होइन मित्र। मानिसलाई अनेक बाध्यता व्यवस्था आइपर्छ, जे जस्तो परे पनि धैर्य धारण गरी आफूलाई सम्हाली बाँच्नै पर्ने यो मानिसको जीवन अनमोल छ, महत्त्वपूर्ण छ, गतिशील छ अनि ओजपूर्ण छ। जीवन प्रकृतिको सुन्दर र अनुपम उपहार हो मित्र, जीवन ईश्वरीय देन हो। जे होस् यो जीवनलाई चाहिँ त्यसै खेर नफालौँ, एकदमै सदुपयोग गरौँ हामीले यो पाएको समयलाई भन्ने आग्रह गर्दै आजको लागि कार्यक्रम समय सङ्गीतबाट बिदा हुन चाहन्छु म। आज जो जो मित्रले हामीलाई कार्यक्रम सुनेर साथ दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। अनि तपाईँलाई केही प्रतिक्रिया दिन मन लागेको छ, केही कुरा लेख्न मन लागेको छ भने अवश्य पनि लेख्न सक्नुहुन्छ। त्यसको लागि इमेल आइडी fanbox2077@gmail.com तपाईँले निश्चिन्त भएर हामीलाई लेखेर पठाउन सक्नुहुन्छ भन्ने आग्रह गर्दै प्रविधि संयोजन गरिदिनु भएकोमा पराग पोखरेललाई धेरै धन्यवाद भन्छु म। अनि तपाईँको माझमा स्वरूप राज आचार्य र यमुना राईको स्वरमा सजिएको यो गीत सुनाउँदै बिदा हुन्छु। गीत रचना नेत्र भट्टराईले गर्नुभएको हो भने सङ्गीत मङ्गल लिम्बूको रहेको छ। अनि मित्र जाँदा जाँदै तपाईँलाई सम्झाउँछु, तपाईँले ठिक 3 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्न सक्नुहुन्छ, सुन्दै रहनुहोला सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल भन्दै कार्यक्रम समय सङ्गीतबाट म तपाईँकै साथी अनिता आचार्य बिदा भएँ। हौस् त नमस्कार।

0: निर्धारित गति भित्रै सवारी चलाऊ, दुर्घटना हुनबाट बचौ र बचाऊ।
1: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट, टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
3: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल फेस्टिभ अफर, सेवा शुल्क मात्र 0.5%, रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने मात्र 4.90%, सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

0: यो रेडियो नेपाल हो। अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। संयुक्त राष्ट्रसंघको 81 महासभामा नेपालको कूटनीतिक छविलाई उच्च बनाउन सफल भएको परराष्ट्र मन्त्री शिशिर खनालको भनाइ। जलवायु परिवर्तन सम्बन्धी सम्मेलनको 31 जलवायु न्यायका मुद्दा प्रभावकारी रूपमा उठाउनु पर्नेमा सांसदहरूको जोड। र इरान समर्थित हुथी विद्रोहीबाट साउदी अरबमाथि हुने आक्रमण रोक्न जुनसुकी माध्यम प्रयोग गर्ने पाकिस्तानको प्रतिबद्धता। समाचार अब विस्तारमा। परराष्ट्र मन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको 81 महासभामा नेपालको सहभागिताले देशको हितका लागि महत्वपूर्ण उपलब्धि हासिल गरेको बताउनु भएको छ। महासभाको बैठकमा भाग लिई स्वदेश फर्कनुभएका परराष्ट्र मन्त्री खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संचारकर्मीहरूसँग कुराकानी गर्नुहुँदै नेपालको कूटनीतिक छविलाई उच्च बनाउन र विश्व समुदायको ध्यानकर्षण गराउन अहोरात्र खटिएको बताउनुभयो। उहाँले राष्ट्रसंघीय महासभाको क्रममा भएका विभिन्न बैठक भेटघाट छलफलमा नेपालको तर्फबाट प्रस्तुत सम्बोधन तथा भनाइप्रति विश्व समुदाय सकारात्मक रहेको बताउनुभयो। मन्त्री खनालले महासभामा सहभागी हुने क्रममा 33 बढी द्विपक्षीय भेटवार्ता भएको जानकारी दिनुहुँदै यसबाट नेपालको कूटनीतिक सम्बन्धलाई थप मजबुत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। आगामी दिनमा नेपालको कूटनीतिलाई थप सशक्त बनाई राष्ट्रहित प्रवर्धनमा ठोस योगदान पुर्याउन स्पष्ट आधारहरू तयार भएको उहाँले बताउनुभयो। परराष्ट्र मन्त्री खनालले यसपटकको महासभामा नेपालको तर्फबाट जलवायु न्यायसहितका मुद्दाहरू विश्व सामु बलियोसँग उठाएको जानकारी दिनुभयो। एसियाली पूर्वाधार लगानी बैङ्कको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री डाक्टर सोडिम वाग्ले आज स्वदेश फर्कनु भएको छ। कतारको राजधानी दोहामा आयोजित बैठकमा भाग लिन अर्थमन्त्री डाक्टर वाग्ले यही असोज 10 त्यसतर्फ जानुभएको थियो। नेपालको पूर्वाधार विकासको लागि बैङ्कको लगानी विस्तार, प्रविधि हस्तान्तरण तथा सदस्य राष्ट्रबीच थप सहकार्यको वातावरण सृजना गर्न दोहा बैठक फलदायी भएको उहाँको सचिवालयले जनाएको छ। बैठकले अर्थमन्त्री एवं एआइआइबीको गभर्नर परिषदको गभर्नर डाक्टर सोडिम वाग्लेलाई सन् 2026 27 लागि उपसभापतिमा निर्वाचित गरेको छ। क्षेत्रीय सदस्य राष्ट्रमध्येबाट नेपाललाई उपसभापतिमा निर्वाचित गरिएको हो। सो अवसरमा आयोजित गभर्नर्स बिजनेस राउन्ड टेबल कार्यक्रममा अर्थमन्त्री डाक्टर वाग्लेले आवश्यक पुँजीको व्यवस्थासहित सडक, विद्युत, सञ्चार तथा सूचना प्रविधि लगायत उत्पादनको क्षेत्रमा लगानी वृद्धि गर्नुपर्ने बताउनुभयो। उहाँले नेपाल जस्तो मुलुकको आवश्यकतासँग मेलखाने गरी बैङ्कको लगानीलाई अधिकतम सहुलियतपूर्ण बनाउने, स्वदेशी तथा विदेशी निजी पुँजीलाई आकर्षित गर्ने र सम्बन्धित मुलुकको आवश्यकतालाई दृष्टिगत गरी उत्पादनमूलक लगानीमा जोड दिनुपर्ने धारणा व्यक्त गर्नुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले एआइआइबीका अध्यक्ष, बैङ्कका सदस्य राष्ट्र कतार, भारत, बङ्गलादेश, आर्मेनिया, जर्जियाका अर्थमन्त्रीसँग द्विपक्षीय हित, आर्थिक सहकार्य, लगानी विस्तार र नेपालले भोगेको प्राकृतिक विपत्तिपछिको पुननिर्माणको सहयोगबारे छलफल गर्नुभएको उहाँको सचिवालयले जनाएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले देशका विभिन्न स्थानमा बाढी र पहिरोको कारण पुगेको जनधनको क्षतिप्रति सरकारको ध्यानकर्षण गराउँदै तत्काल राहतको व्यवस्था गर्न माग गर्नुभएको छ। सांसदहरूले महाकाली नदीको दोधारा चाँदनी जोड्ने झोलुङ्गे पुल, कालीगण्डकी करिडोर अन्तर्गतका मुस्ताङ, म्याग्दी, बागलुङ, स्याङ्जा, पाल्पा लगायतका जिल्लामा मोटरेबल पुल तथा सडकमा क्षति पुगेको जानकारी गराउँदै प्रभावित क्षेत्रमा विद्युत सञ्चार र सडक सेवा सुचारू गराउन सरकारको ध्यानकर्षण गराउनुभयो। बैठकमा सांसदहरूले मनाङमा गएको हिम पहिरोमा परै हराइरहेकाहरूको खोजी गर्न, विदेशमा मृत्यु भएका नेपाली नागरिकको शव नेपाल ल्याउन सहजीकरण गर्न र बैङ्क खाता खोल्न नपाउँदा पोल्यान्डमा काम गर्ने नेपाली युवाहरूले भोगेका समस्या समाधानको पहल गर्न सरकारको ध्यानकर्षण गराउनुभयो। सांसदहरूले चितवनको भरतपुरमा मानव बस्तीमा पसेर गैंडाले एकजनालाई आक्रमण गरी घाइते बनाएको भन्दै मानव वन्यजन्तु द्वन्द व्यवस्थापन गर्न, चाडपर्वको बेला बढेको बजार महँगी तथा कालो बजार नियन्त्रण गर्न र चाडपर्वको बेला सडकमा यात्रुको चाप बढ्ने भएकाले सडक सुरक्षामा ध्यान दिन सरकारको ध्यानकर्षण गराउनुभयो। यसअघि बैठकको सुरुमा गत जेठ 17 गते प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिनुभएको सीमा सम्बन्धी अभिव्यक्ति सच्याउन माग गर्दै विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका थिए। राष्ट्रिय सभा अन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा सांसदहरूले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन COP31 हिम श्रृङ्खला संरक्षण र जलवायु न्यायका मुद्दा उठाउनु पर्नेमा जोड दिनुभएको छ। समितिको आज सिंहदरबारमा बसेको बैठकमा सांसदहरूले जलवायु परिवर्तनको कारण पग्लदै गरेका हिम श्रृङ्खला र बढ्दो हिमतालको जोखिम न्यूनीकरणको लागि अन्तर्राष्ट्रिय जलवायु वित्त सुनिश्चित गर्नुपर्ने बताउनुभयो। सांसदहरूले जलवायु परिवर्तन सम्बन्धी सम्मेलन COP31 नेपालको हिमाली एजेन्डा प्रभावकारी रूपमा उठाउने, जोखिमयुक्त हिमतालको निरीक्षण गर्ने तथा विपद पूर्व सूचना प्रणालीलाई सुदृढ बनाउनु पर्ने औल्याउनु भयो। बैठकमा ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका सहसचिव सुशील चन्द्र आचार्यले COP31 भोटेकोशी त्रिशुली क्षेत्रको पुननिर्माण तथा प्रभावित 13 जलविद्युत आयोजनाको लागि जलवायु लगानी र अनुकूलन वित्त सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो। कृषि वन तथा पर्यावरण मन्त्रालयका प्रवक्ता डाक्टर महेश्वर ढकालले हरित अर्थतन्त्र, विद्युतीयकरण, स्वच्छ ऊर्जा तथा उत्थानशील सहर र समुदाय विकाससँगै हिमाली मुद्दामा अन्तर्राष्ट्रिय सहकारी आवश्यक रहेको बताउनुभयो। सभामुख डोल प्रसाद अर्यालले आजको युगमा सिप कुनै अतिरिक्त योग्यता मात्र नभई समाज र राष्ट्रिय समृद्धिको मूल आधार भएको बताउनु भएको छ। सिपलाई बजारसँग, श्रमलाई अवसरसँग र जनशक्तिलाई उत्पादनसँग जोड्ने उद्देश्यको साथ नेपाल सरकार युवा श्रम तथा रोजगार मन्त्रालयले पूर्वको व्यवसाय केन्द्र सुनसरीको इटहरीमा आयोजना गरेको सिप तथा रोजगार मेला 2083 सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो। नेपाल धितुपत्र बोर्डका अध्यक्ष डाक्टर गोपाल प्रसाद भट्टले पुँजी बजारलाई व्यवस्थित र पारदर्शी बनाउने काम भइरहेको बताउनु भएको छ। प्रतिनिधि सभाको अर्थ समितिको आजको बैठकमा उहाँले यस्तो बताउनु भएको हो। धितुपत्र निष्कासन, सूचीकरण, बजार सञ्चालन तथा नियमन र लगानीकर्ताको हित संरक्षणका सम्बन्धमा सम्बन्ध निकाय र सङ्घ संस्थासँग निरन्तर छलफल भइरहेको उहाँले जानकारी दिनुभयो। अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यले अर्थ मन्त्रालयले पुँजी बजारलाई व्यवस्थित गराउनको लागि 21 बुँदे कार्ययोजना व्यवस्थित गर्नुपर्ने बताउनुभयो। सांसद परशुराम तामाङले सरकारले अर्थतन्त्रसँगै पुँजी बजारलाई पनि चलायमान गराउनुपर्ने बताउनुभयो। गत भदौ 10 गते आएको भोटेकोसी बाढीको कारण ठूलो क्षति बेहोरेको पर्यटन व्यवसायले असोज दोस्रो साताको अविरल वर्षाको कारण आएको बाढी तथा पहिरोको समेत सामना गर्नु पर्यो। देश विदेशबाट पर्यटक आउने मौसममा भएका यस्ता प्राकृतिक विपत्तिका घटनाका कारण पर्यटन क्षेत्रमा नकारात्मक प्रभाव परेको छ। सहकर्मी यशोदा अधिकारीको रिपोर्ट।
1: नेपालको हिमाली क्षेत्रमा रहेका पर्यटकीय स्थलहरूमा स्वदेशी तथा विदेशी पर्यटकहरूको घुइँचो लागिरहेका बेला 81 आएको भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। बाढीले रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लाका पर्यटकीय स्थलहरू ध्वस्त बनाएको छ भने कतिपय राजमार्ग, पुल तथा होटलहरूमा समेत असर पुर्याएको छ। रसुवाको बाढीमा कति पर्यटकहरू परे भन्ने एकिङ तथ्याङ्क आइसकेको छैन। नेपाल पर्यटन बोर्डका अनुसार अझै 859 जना पर्यटक बेपत्ता छन्। त्यसमध्ये 671 जना विदेशी र 188 जना नेपाली पर्यटक रहेका छन्। सरकारले बाढी प्रभावित क्षेत्रबाट 1182 जना पर्यटकको उद्धार गरेको थियो। बोर्डका अनुसार पर्यटन क्षेत्रमा 50 अर्ब भन्दा बढीको आर्थिक क्षति पुगेको प्रारम्भिक अनुमान छ। त्यस्तै नदी किनाराका 142 होटल तथा रिसोर्ट र 65 रेस्टुरेन्टहरूमा क्षति भएका छन्। बाढीले त्रिशुली नदीमा हुने जलयात्रा र ऱ्याफ्टिङमा पनि असर पारेको छ। त्यसै गरी लाङटाङ, गोसाईकुण्ड र गणेश हिमाल जाने पदमार्गमा पनि बाढीको असर छ। संसारभरिका हिन्दू धर्मावलम्बीहरू पुग्ने कैलाश मानसरोवर यात्राको मुख्य सीमानाका बन्द हुँदा त्यसतर्फ जाने पर्यटकहरू वैकल्पिक मार्गको खोजीमा छन्। असोज 8 गतेदेखिको वर्षाले मनाङ, मुस्ताङ, मुक्तिनाथ लगायतका क्षेत्रमा पहिरो जाँदा त्यस क्षेत्रको पर्यटन उद्योगमा पनि असर पुगेको छ। नेपाल भ्रमणका लागि बुकिङ गरेका पर्यटकहरूले भ्रमण स्थगित गर्न थालेपछि सरकारले रसुवा र नुवाकोट बाहेक नेपाल यात्राका लागि सुरक्षित छ भन्ने सन्देश दिने कोसिस गरेको छ। नेपाल पर्यटन बोर्डका निमित्त निर्देशक सुनिल शर्मा सही सूचना प्रवाह गर्न थालेपछि बिस्तारै पर्यटकहरू आउन सुरु भएको बताउनुहुन्छ।
2: मेजर हाइवे चलेकै छ, इन्टरनेसनल एयरपोर्ट, डोमेस्टिक एयरपोर्ट चलेकै छ। रसुवा र भोटेकोशीको एरिया चाहिँ प्रभावित भयो। यस बाहेक अन्य क्षेत्रहरूमा तपाईँ आरामसित यात्रा गर्न सक्नुहुन्छ भन्ने हामीले सही सूचना सम्प्रेषण गऱ्यौँ। बङ्गलादेशबाट चाहिँ क्यान्सलेसन छैन। श्रीलङ्कन एम्बेसीले पनि कर्पोरेट साइडको चाहिँ ठुल्ठुलो बिग टुर अपरेटर्सहरूलाई ल्याउनु भयो नेपालमा। अझै पनि ठुल्ठुलो ग्रुप्सहरू आउँदै हुनुहुन्छ र नेपालले निम्तो गर्छ तपाईँलाई हेसट्याग नेपाल कलिङ भनेर भनेको छ।
1: विनाशकारी बाढी पहिरो जस्ता प्राकृतिक विपद पछि नेपाल घुम्न आउने पर्यटकको संख्या घटेकाले होटल, रेस्टुरेन्ट, ट्रेकिङ एजेन्सी, गाइड र हस्तकला उद्योग पनि ठप्प जस्तै छन्। नेपालको इतिहासमै एउटै घटनामा सयौं विदेशी पर्यटक बेपत्ता भएकाले पनि झण्डै 80% भ्रमण बुकिङ रद्द भएको पर्यटन व्यवसायीहरू बताउँछन्। नेपाल पर्यटन व्यवसायीहरूको संस्था ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपालका अध्यक्ष सागर पाण्डे सरकारले तत्काल बाटो खोलिदिए अब विस्तारै पर्यटकहरू लैजान सकिने बताउनुहुन्छ। त्यसो त जलवायु परिवर्तनका कारण भनिएको यो बाढीको महाविपद पछिको अवस्थालाई सरकारले जलवायु सम्पदा तथा जलवायु असर अध्ययन अवलोकन स्थलका रूपमा पनि अघि बढाउने तयारी गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव एवं सूचना अधिकारी शोभा खर रेग्मी,
3: डिजास्टर पछि चाहिँ पर्यटन व्यवसायलाई उकास्न कस्तो खालका कार्यक्रमहरू ल्याउन सकिन्छ भनेर हामीले त्यस खाका पनि तयार गरिरहेका छौँ। यो इन्टरकनेक्टेड छ, यी सबै मन्त्रालयसँग हामीले नेपालको पर्यटन व्यवसायलाई रिभाइभ गर्नको लागि हामीले प्रयासहरू गरिरहेका।
1: भनिन्छ विनाशले विकासको मूल फुटाउँछ। पछिल्ला बाढी पहिरोका कारण थला परेको नेपालको पर्यटन क्षेत्रलाई पुरानै लयमा फर्काउन क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण, पर्यटकीय क्षेत्रको सुरक्षा र सही सूचना प्रवाह गर्न त अब ढिलो गर्नु हुँदैन। यशोदा अधिकारी, रेडियो नेपाल, काठमाडौँ।
0: रिपोर्ट पछि बाँकी समाचार। रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीले विभिन्न जलविद्युत आयोजनामा क्षति पुग्दा 430 मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीबाट बाहिर गएपछि सरकार वैकल्पिक व्यवस्थापनमा जुटेको छ। बाढीले त्रिशुली करिडोरबाट काठमाडौँको बालाजु र चपलीमा आउने विद्युत रोकेपछि ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले वैकल्पिक व्यवस्थापनको गृह कार्य अगाडि बढाएको हो। भोटेकोसी बाढीले त्रिशुली करिडोरबाट आउने विद्युत अवरुद्ध भएपछि बालाजु र चपली प्रसारण लाइनमा चाप परेको छ। गुल्मीको रेसुङ्गा नगरपालिका 10 सिमी चौरमा सडक भाँसिएपछि रेसुङ्गा विमानस्थल सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। सडक भाँसिँदा रेसुङ्गा विमानस्थलसँगै तमघास, सिमीचौर, राङबास, खरज्याङ हुँदै रेडी जाने सडक समेत प्रभावित भएको छ। चाडपर्व नजिकैसँगै काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा सञ्चालन हुने रात्रिकालीन सार्वजनिक सवारी साधनमा दुई चालक अनिवार्य राख्ने नियमको कार्यान्वयनमा कडाई गर्ने भएको छ। यात्रुको सुरक्षा, सवारी दुर्घटना न्यूनीकरण तथा सुरक्षित यात्राको सुनिश्चितताका लागि दुई चालक राख्ने नियम कार्यान्वयन गराउन विशेष निगरानी बढाउने उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्लेले जानकारी दिनुभयो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ दिउँसो 3 बजेको समाचार। अब केही बेर विज्ञापन।
4: फोनमा कुरा गर्दा आवाज स्पष्ट नआएर दिक्क लाग्छ।
5: अब अनुभव गर्नुहोस् नेपाल टेलिकम 4G भोल्टे।
4: भोल्टे भोइस ओभर LTE अब तपाईँको हरेक कुराकानी अझ स्पष्ट, अझै जीवन्त।
5: HD भोइस क्वालिटीसँग कम ब्याकग्राउन्ड नोइज र अल्ट्रा क्लियर आवाज।
4: यस्तो अनुभव मानव तपाईँले कुरा गरिरहनु भएको व्यक्ति तपाईँको छेउमै हुनुहुन्छ।
5: र अझ रमाइलो कुरा,
4: फोनमा कुरा गर्दै गर्दा पनि चलाइरहनुहोस् 4G स्पिड इन्टरनेट,
5: क्लियर कल्स र फास्ट इन्टरनेट एकै साथ।
4: सेवा सुचारू गर्न आफ्नो फोनमा #444 ह्यास डायल गर्नुहोस्। 4G बोल्टे
6: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: विज्ञापनपछि अन्तर्राष्ट्रिय समाचार। पाकिस्तानले इरान समर्थित हुथी विद्रोहीबाट साउदी अरबमाथि हुने आक्रमण रोक्न आवश्यक परे जुनसुकै उपलब्ध माध्यम प्रयोग गर्ने जनाएको छ। पाकिस्तानका रक्षा मन्त्री ख्वाजा मोहम्मद आसिफले रोममा पत्रकारहरूसँग कुरा गर्दै साउदी अरबको सुरक्षाको लागि पाकिस्तान आफ्नो सैन्य क्षमता प्रयोग गर्न तयार रहेको बताउनुभयो। उहाँले पाकिस्तानले यमनमा इरान समर्थित समूह विरूद्ध भइरहेको कुनै हवाई आक्रमणमा प्रत्यक्ष सहभागिता जनाएको हो वा होइन भन्ने स्पष्ट पार्नु भएको छैन, तर साउदी अरबको सुरक्षाको लागि आवश्यक सबै साधन उपलब्ध गराउने प्रतिबद्धता रहेको बताउनुभयो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध छिटै अन्त्य हुने बताउनु भएको छ। जारी युद्ध अन्त्य हुने दावी गरे पनि राष्ट्रपति ट्रम्पले युद्ध अन्त्य हुने आधार वा थप विवरण भने सार्वजनिक गर्नु भएको छैन। अब खेलकुद। जापानमा जारी विश्व एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत जुडो खेलमा नेपालका चारैजना खेलाडी पराजित भएका छन्। जापानको एची इन्टरनेसनल एरिनमा आज भएको खेलमा नेपालका चारैजना खेलाडी पराजित हुँदै पहिलो चरणबाटै बाहिरिएका हुन्। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार पुनः एकपटक। संयुक्त राष्ट्रसङ्घको 81औं महासभामा नेपालको कूटनीतिक छविलाई उच्च बनाउन सफल भएको परराष्ट्र मन्त्री शिशिर खनालको भनाई। जलवायु परिवर्तन सम्बन्धी सम्मेलनको 35मा जलवायु न्यायका मुद्दा प्रभावकारी रूपमा उठाउनु पर्नेमा सांसदहरूको जोड र इरान समर्थित हुथी विद्रोहीबाट साउदी अरबमाथि हुने आक्रमण रोक्न जुनसुकै माध्यम प्रयोग गर्ने पाकिस्तानको प्रतिबद्धता। रेडियो नेपालबाट सुन्दै हुनुहुन्थ्यो दिउँसो 3 बजेको समाचार। सकियो समाचारको अर्को बुलेटिन अपराह्न 4 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

ई रेडियो नेपाल हो। अब सरस्वती राई दनवारकबाट दनवारी भाषा समाचार सुन। प्रतिनिधि सभा आजको बैठकमा सांसद लखे देशक भिन्न भिन्न ठाउँमा बाढी तसु पैरा कारण पुग्ल जन धनक नाश पुग्लमा सरकार ध्यान तान्दी चाँड राहतक व्यवस्था गरेर माग गर्ल रहेछ। सांसद लखे महाकाली लरिक टोधारा चाँदनी जोरलाल झोलुङ्गे पुल काली गण्डकी करिडोर भित्र मुस्ताङ म्याग्दी बागलुङ स्याङ्जा पाल्पा सहितक जिल्लामा मोटरेबल पुल तसु बाटमा नाश पुग्ल जानकारी दिती प्रभावित ठाउँमा बत्ती संचार तसु बाटक सेवा चालालाई सरकारक ध्यान कारा दिल र छाट। यसनिके बैठकमा सांसद लखे मनाङमा जैल हिउँ पैरामा परेको हेरा लारा खोजी गरे, विदेशमा मरलार नेपाली लास नेपाल आनेलाई सजिलो व्यवस्था मिल्या, बैंक खाता खोलेने पाइते विदेशमा काम गर्लारे भोगै पर्ला समस्या समाधान गरे, चाडपर्व बेला बढ्ला महँगी तसु कार्दो बजारी रोके, चाडपर्व बेलामा नै बाटमा यात्रुक चाप बढ्ला रखेको बाट सुरक्षामा ध्यान दिलै सरकारक ध्यान तान दिल र छाट। यसै आगो बैठक सुरुमा जैल जेठ 17 गते प्रधानमन्त्री बालेन्द्र शाह संसदमा दिल सीमा बारे बोल्ल कुरो सचिवालय माग गर्दै प्रतिपक्षी दलक सांसद लगे उठेको विरोध जनालरला छ। सभामुख डोलप्रसाद अरियाले सिप आजको युगमा थप योग्यता मात्र नयाखिको समाज तसु राष्ट्रिय समृद्धि आधार अख्ल बाजिरहलक। आज इटहरीमा आयोजना गर्ल सिप तसु रोजगार मेला 2083 सम्बोधन गर्दै उही सिपलाई बजार श्रमलाई अवसर तसु जनशक्तिलाई फरालारकसँगै जोडे पर्लार बाज्ल हो। उही स्वदेशक जागिरक अवसर बढाएको भन्यालाई स्वदेशमै सिप अख्ल तसु नयाँ नयाँ निकालै पार्लार बान्या पार्लार बान्यालै तिनै तहक सरकार निजी ठाउँ तसु विकास साझेदारी माझ मिलेको काम गरेलै जैल धारणा धर्ल रहेस। परराष्ट्र मन्त्री शिशिर खनाले संयुक्त राष्ट्रसँग 81 महासभामा नेपालक सहभागितै देशक हितक लागि महत्त्वपूर्ण फल पाइल बाजिरहलक। महासभाको बैठकमा भाग लिएको स्वदेश फर्कल परराष्ट्र मन्त्री खनाले त्रिभुवन अन्तर्राष्ट्रिय एयरपोर्टमा सञ्चारकर्मीसँगै कुरोकानी गर्दै नेपालक कूटनीतिक छविलाई उपर लेग्यालाई तसु विश्व समुदायिक ध्यान तान्दैलाई दिनरात खट्ल बाँच्दी उही राष्ट्रसङ्घीय महासभामा अख्ल थरीथरी बैठक भेटघाट तसु छलफलमा नेपालकबाटै सम्बोधन अंशु भनाइमा विश्व समुदाय सोलारी रहल उल्लेख गरिरहलक। परराष्ट्र मन्त्री खनाले महासभामा सहभागी अखेको 33 भन्दा बढी 2 पक्ष सँगै भेटवार्ता गर्ल जानकारी दिँदै प्रधानमन्त्री बालेन्द्र शाह सम्बोधनमा हावापानी फेरन्जैलबाट नेपालले भोगिधरल असरबारे स्पष्ट धारणा धर्ल बाँच्दै महासभामा नेपालक सहभागिता फलदायी अख्ल दावी गर्ल रहेस। एसियाली पूर्वाधार लगानी बैंक एआइआइबीक वार्षिक बैठकमा भाग लिएको अर्थमन्त्री डाक्टर सोनिम वागले आज स्वदेश फर्किरहलक। कतारक दोहामा अख्ल बैठके डाक्टर वागलेलाई सन् 2026-27 लागि बैङ्कक उपसभापतिमा निर्वाचित गरिरहेलिक। बैठकमा उही नेपालमा बाट बत्ती सञ्चार तसु सूचना प्रविधि सहित पूर्वाधारमा लगानी बढ्या पर्ला धारणा धर्ल रहेस। नेपाल एआइआइबी उपसभापतिमा पहिलापल्ट निर्वाचित अघिको एनाबाटे पूर्वाधार विकासक लागि लगानी तसु मिलेको काम गरेले बढ्लार आशा गर्ल रहेछिक। नेपाल धितोपत्र बोर्डक अध्यक्ष डाक्टर गोपाल प्रसाद भट्टै पुँजी बजारलाई व्यवस्थित तसु स्पष्ट बनाएले नीतिगत तसु कानुनी सुधारक काम भइधरल बाजिरहलक। प्रतिनिधि सभाग अर्थ समितिक बैठकमा उही धितोपत्र निकालार सूचीकरण बजार चालालार नियमन तसु लगानी करलार घित जोगालार विषयमा सरकारवालाकसँगै लगातार छलफल भइधरल जानकारी दिल र छाट। अर्थ मन्त्रालयक सहसचिव महेश आचार्य पुँजी बजार सुधारक लागि 21 बुँदे कामक योजना आगु बढाल जनाल र छिक। बैठकमा सांसद तसु सरकारवालाई प्राथमिक सेयर निकालार कानुनी सुधार बजारक प्राविधिक समस्या तसु लगानी करलार हित जोगालार सहितक विषयमा सुधार गरे पर्ला सुझाव दिल र छात। राष्ट्रिय सभाभित्र विकास आर्थिक मामिला तसु सुशासन समितिक बैठकमा सांसद लखे संयुक्त राष्ट्रसङ्घीय हावापानी फेरन्जैलबारे सम्मेलन कोप 31 हिम श्रृङ्खला जोगालार तसु हावापानी न्यायिक मुद्दा उठ्या पर्लारमा जोड दिल र चाट। समितिक आज सिंहदरबारमा बस्ल बैठकमा सांसद लखे हावापानी फेरन्जैल कारण पग्लती गर्ल हिमाल तसु बढ्ते जैल हिउँताल खतरा घट्याले अन्तर्राष्ट्रिय हावापानी वित्त पक्का गरे पर्लार बाँच्दै भोटेकोसी त्रिशुली लहरी फेरि बानालार कामक लागि चाँडो पक्का गरे पर्लारमा पनि जोड दिल र छात।
कृषि वन तथा पर्यावरण मन्त्रालयबाटै प्रस्तावित राष्ट्रिय जलवायु नीति 2083 समय अनुसार समावेशी सहभागितामूलक अधिकारी मुखी बनालाई सरकारवाला विज्ञ सुझाव दिइरहेक नागरिक समाज तथा सरकारवाला भिन्न भिन्न संस्था प्रतिनिधि हावापानी फिरन्जेको प्रभावित समुदाय सहित सेब्बे सरकारवाला सही चैदो तसो अर्थपूर्ण रूपमा छलफल गरेको नीति बान्या प्रहारमा जोड दिल हो। गैर सरकारी संस्था महासंघ नेपाल, नेपाल एसडिजी फोरम, सामुदायिक वन उपभोक्ता महासंघ नेपाल तसो अक्सफामक संयुक्त आयोजनामा आज काठमाडौँमा आयोजना गर्ल कार्यक्रममा सहभागी विज्ञ लके हावापानी फिरन्जैलबाटे प्रभावित ठाउँ खतरामा रहल समुदायिक अर्थपूर्ण सहभागिता तसु अधिकार पक्का गरे पर्ला सुझाव दिल रछात। बानालार व्यवसायी टोक्ल समयमा काम पुरा नै गर्थे। काभ्रे पलाञ्चोक तसु सिन्धुपाल्चोक जोडलार चेहरेक सुनकोसी लहरीमा बन्तीकर्ल पक्की पुल छ वर्ष सोको अलपत्र अवस्थामा रचेक। काभ्रे पलाञ्चोक कोशी पूर्वक भुम्लु गाउँपालिका भिन्न भिन्न ओडा तसु बस्तीमा बाटक पहुँच पुरालार उद्देश्य 2077 भदौमा पुल बानालाई सडक विभाग तसु अमर कन्स्ट्रक्सनमा सम्झौता हखलरलिक। विक्रमसम्म 2080 जेठ 2 गतेसम्म पुल बानालार काम पुरा गरे पर्लारमा बानालार व्यवसायिक काममा आलटाल कर्ल कारण पुल बानालार काम अलपत्र अवस्थामा रहल हो। सल्यानक 10 पालिका मध्ये 7 पालिकामा किराकबाटे सर्ला रोग स्क्रब टाइफस फैलिरहेक। स्वास्थ्य सेवा कार्यालय अनुसार 2322 जना जाँच गर्दै 458 जनामा लाग्ल पुष्टि भइरहेक। रोग लाग्ल कारण दारमा गाउँपालिकामा मात्रै 8 जना ज्यान जैसिदारेलिक। लाग्ल मध्ये 360 जना महिला तसो 98 जना पुर्ख रहछत्। स्वास्थ्य सेवा कार्यालय प्रभावित ठाउँमा चार उद्धार काम कर्लार समूह खटाकु स्थानीय तहसँगै समन्वयमा रोकलार प्रयास आगु बढाल जनाल रछेक। रसुवाक भोटेकोसीमा आइल विनाशकारी बर्के बाढी पैरा कारण चिनक सँगै जोडनजैल रसुवा तातोपानी तसु कोरला नाका बन्द हक्ते नेपाल चीन वैदेशिक व्यापार प्रभावित भइरहेक। भोटेकोसी बाढी कर्ते रसुवा तसु तातोपानी नाका अंशु पाछलो बाढी पैरै कोरला नाका रोकन्जैनेसो चिनक बाटे आन्ला सामान तसु सयौं कन्टेनर सीमामै रोकन्जैरेलिक। व्यवसायी लखे नाका चाँडो खुल्याले सरकारसँगै अनुरोध गरिरहेला भने सरकारले पनि नाका फेरि खुल्याले तसु ना सख्ल पूर्वाधार बान्याले चिनिया पक्षसँगै समन्वय गरिधरल जनाल रछिक। एसनिके भोटेकोसी लरीमा आइल विनाशकारी बर्के बाढी पानी बत्ती आयोजनामा नाश पुराते 430 मेगावाट बत्ती राष्ट्रिय प्रसारण प्रणालीबाटे बाहिर लरछिक। बत्ती पाएले प्रभावित अग्निशो ऊर्जा मन्त्रालय तसु नेपाल विद्युत प्राधिकरणले वैकल्पिक व्यवस्थापन काम आगु बढाएर लिक। हिउँदमा बत्ती माग व्यवस्थापन गरेले काठमाडौँ उपत्यकामा थप भुइना पातार ग्रिड बनाला तसु वैकल्पिक पाइलार तयारी भइढल मन्त्रालय जनाल रछिक। एकरक लागि सडक विभाग तसु काठमाडौँ महानगरपालिकासँगै चैलार समन्वय तसु मिलेको काम गरेर आगु बढाल रछिक। गोर्खा जिल्ला लार्के पास पूरा रूपमा रोकन्जेरेलिक। जैल बिहिबारैसो शनिबारसम्म पर्ल हिउँ पानी कारण उत्तरी गोर्खा तसु मनाङक सिमानामा रहल उसेबाट बन्द अख्ल हो। लार्के पास बन्द अख्नेसो सामा गाउँ तसु सामदोमा दिनदिनै चलालार सामग्री सुरा लेगियाले प्रभावित अख्ल बास्ती अझै किछु दिन नै खुल्नेमा खाइलार कुरोक अभाव अखै पार्लार चिन्ता उचीको बासिन्दा लखक रछिक। यीबीच बाढी तसु पैरा कारण मनास्लु जैलार भिन्न भिन्न ठाउँमा सुरा बात रोकन्जेरेलिक। लार्के पास बन्द अख्ते पर्यटक होटल व्यवसायी गाइड तसु पोर्टर समेत प्रभावित भइरहेला भने स्थानीय लखे उसे बात खुल्याले उयो निकायकसँगै अनुरोध गर्दछ। आजलाई धनवारी भाषाक समाचार सिद्धिलिक हस्त शिवा ढोकरिनु।

हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अबको करिब चार बजेसम्म सुनाउँदैछौँ राष्ट्रभाषाका गीतहरू। सुनौँ यति बेला गुरुङ भाषामा बेलबहादुर गुरुङको स्वर तथा सङ्कलन रहेको छ यस गीतमा।

अहिले सुनायौं भोजपुरी भाषामा यो अर्को गीत अजय कुमार सिंहको स्वर तथा संकलनमा हामी रेडियो नेपालबाट बोलिरहेका छौं। यति बेला यहाँहरूले सुनिरहनु भएको छ विभिन्न भाषामा गीतहरू। अबको पालोमा सुनाउँदैछौं राजवंशी भाषामा हरिराज राजवंशीको स्वर तथा संकलन रहेको छ यस गीतमा।

राष्ट्रभाषाका गीतहरू सुनाउने क्रममा भर्खरै सुनायौं मगर भाषामा बलराम समालको सुर तथा संकलन रहेको थियो यस गीतमा। अब सुनाउँदैछौ थारू भाषामा बासु श्रेष्ठ र रिनु तामाङको सुर रहेको छ यस गीतमा। संकलन हो रामकुमार राजधानीको।

अहिले सुनायौं तामाङ भाषामा यो अर्को गीत रामलाल बमजनको स्वर तथा संकलन रहेको थियो। अब सुनाउँदैछौ धिमाल भाषामा कृष्ण धिमाल, प्रीति धिमाल र साथीहरूको स्वर रहेको छ यस गीतमा। संकलन हो नम्बरलाल धिमालको।

अहिलेलाई राष्ट्र भाषाका गीतहरू सुनाउने क्रमको अन्त्यमा सुनाउन लागिरहेका छौँ मैथिली भाषामा सूर्यनारायण सिंह दनवारको स्वर रहेको छ भने यस गीतमा सङ्कलन गायक स्वयंकै रहेको छ। यो गीतपछि यहाँहरूले केही सूचना र सन्देशहरू सुन्नुहुनेछ। सूचना र सन्देशहरूपछि ठिक 4 बजी केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। नेपाली भाषामा समाचार सुनिसकेपछि शेर्पा भाषामा समाचार प्रसारण हुनेछ। त्यसपछि यहाँहरूले नेपाल भाषामा कार्यक्रम जीवन दबु सुन्न सक्नुहुनेछ। सुन्दै गर्नुहोला रेडियो नेपाल।

0: सडकमा कालो पत्री भित्र गाडी पार्किङ नगरौं, यसले दुर्घटनाको जोखिम बढाउँछ।
1: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
2: एनबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
3: विशेषताहरू: ₹3 करोडसम्मको कर्जा सुविधा,
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
3: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

यो रेडियो नेपाल हो। अब कुशल अर्यालबाट समाचार सुन्नुहोस्। प्रधानमन्त्री बालेन्द्र शाहले सांसदहरूलाई आफ्नो विज्ञता अनुसार मुलुकको विकासमा योगदान दिन आग्रह गर्नुभएको छ। आज सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा सङ्घीय संसद प्रतिनिधि सभामा प्रतिनिधित्व गर्नुहुने प्राविधिक पृष्ठभूमिका सांसदहरूसँगको छलफलका क्रममा प्रधानमन्त्री शाहले उहाँहरूलाई राजनीतिक विषयभन्दा बढी दीर्घकालीन नीति र नयाँ विचारमा केन्द्रित हुन आग्रह गर्नुभयो। प्रधानमन्त्री शाहले सांसदहरूलाई पार्टी राजनीतिसँगै आफ्नो प्राविधिक दक्षता र व्यावसायिक पहिचानलाई पनि प्राथमिकतामा राख्न सुझाव दिनुभयो। निर्वाचन वा राजनीतिक गतिविधिका समयमा पार्टी राजनीतिमा सक्रिय हुनु स्वाभाविक भए पनि अन्य समयमा देश विकासका लागि प्राविधिक विषयमा केन्द्रित हुन आग्रह गर्नुभयो। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले भोटेको सिबाडीका कारण रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लामा दूरसञ्चार सेवाका संरचनामा करिब 8,85,00,000 रुपियाँ भन्दा बढीको क्षति भएको बताउनु भएको छ। प्रतिनिधि सभा बैठकको विभिन्न समयमा उठेका विषयमा जवाब दिँदै मन्त्री डाक्टर तिमिल सिन्हाले त्यस क्षेत्रका 120 साइटबाट सेवा सञ्चालन भएकोमा 3 पूर्ण रूपमा क्षति भएको र 83 आंशिक क्षति पुगेको जानकारी दिँदै आंशिक क्षति पुगेका साइटहरू सञ्चालनमा आइसकेको जानकारी दिनुभयो। त्यस्तै त्यस क्षेत्रमा रहेको 65.3 किलोमिटर फाइबर लाइन नेटवर्कमध्ये 37.9 किलोमिटरमा क्षति पुगेकोमा हालसम्म 27.4 किलोमिटर मर्मत सम्भार भई सञ्चालनमा आएको बताउनुभयो। यस्तै बाढीका कारण गण्डकी प्रदेशका विभिन्न जिल्लाहरूमा 291 साइटमा क्षति पुगेकोमा 246 साइटहरू सञ्चालनमा आइसकेको र बाँकी 45 साइटमा काम भइरहेको पनि मन्त्री डाक्टर तिमिर सिन्हाले जानकारी गराउनुभयो। मन्त्री डाक्टर तिमिर सिन्हाले पछिल्लो समय बढ्दै गएको सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रणका लागि सरकारका निकायहरूले सक्रियता बढाएको र आवश्यक कानुनी व्यवस्थाका लागि सरकारले आम सञ्चार विधेयक र प्रेस काउन्सिल विधेयक तर्जुमाको तयारी गरिरहेको जानकारी गराउनुभयो। राष्ट्रिय सभा अन्तर्गत विकास आर्थिक मामिला तथा सुशासन समितिले COP31 नेपालको हितका लागि सावधानीपूर्वक वार्ता गर्ने गरी तयारी थाल्न निर्देशन दिएको छ। समितिका सभापति कृष्ण प्रसाद पौडेलले जलवायु परिवर्तनबाट नेपाल जस्तो भौगोलिक बनोट भएको मुलुकमा परेको प्रभावलाई ध्यानमा राख्दै अन्तर्राष्ट्रिय मञ्चमा नेपालको हित सुनिश्चित हुने गरी सावधानीपूर्वक वार्ता गर्नुपर्ने बताउनुभयो। समितिले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन COP31 सम्बन्धमा आज आयोजना गरेको छलफलमा उहाँले जलवायु परिवर्तनका प्रभावलाई समितिले सुरुदेखि नै प्राथमिकतामा राखेर निरन्तर छलफल गर्दै आएको बताउनुभयो। एसियाली पूर्वाधार लगानी बैङ्कको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री डाक्टर सोडिम वागले आज स्वदेश फर्किनु भएको छ। कतारको राजधानी दोहामा आयोजित बैठकमा भाग लिन अर्थमन्त्री डाक्टर वागले यही असोज 10 त्यसतर्फ जानुभएको थियो। चाडपर्व नजिकैसँगै काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा सञ्चालन हुने रात्रिकालीन सार्वजनिक सवारी साधनमा 2 चालक अनिवार्य राख्ने नियमको कानुनमा कडाई गर्ने भएको छ। यात्राको सुरक्षा, सवारी दुर्घटना न्यूनीकरण तथा सुरक्षित यात्राको सुनिश्चितताका लागि 2 चालक राख्ने नियम कानुन गराउन विशेष निगरानी बढाउने उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्लेले जानकारी दिनुभयो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अपराह्न 4 बजेको समाचार। अब एकैछिन विज्ञापन।

0: नेपाल टेलिकम राष्ट्रको संचार
1: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय प्रसङ्ग. संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले आणविक हतियार मुक्त विश्वतर्फ नयाँ बाटो बनाउने प्रयास गर्न आह्वान गर्नुभएको छ. आणविक हतियार भण्डारण गरेका राष्ट्रहरूले आणविक हतियारको प्रयोग रोक्न वार्तामा फर्कनुपर्ने बताउँदै उहाँले अर्को आणविक हतियारको दौड रोक्नका लागि विश्वव्यापी रूपमा दशकौँ पुरानो प्रक्रियालाई कायम राख्नु आवश्यक रहेको उल्लेख गर्नुभयो. मृत्यु निम्त्याउने उपकरणले मानवताको भाग्य कहिले निर्माण नगर गर्ने बताउँदै उहाँले संसार यिनीहरूको निष्क्रियताको कुनै बहाना हुन नसक्ने बताउनुभयो. रेडियो नेपालबाट अपरान्ह 4 बजेको समाचार सकियो. समाचारको अर्को बुलेटिन साँझ 5 बजे सुन्न सक्नुहुनेछ. हवस् त, नमस्कार.

दि रेडियो नेपाली आङछिरिङ लामा शेर्पा ने शेरिके कि साङ्गुर सेनोनाङ प्रतिनिधि सभाकी आरिङ सक्दुला सोक्मितुई गेलखप कि दासा नाछोकला शतक ताङ टोकपी तेमा फोकु क्योन कि कोर्ला सुङला सुनाङिन क्योन फोकु सखुल्ला शर्क्यक राहत सुङ्क्योप ताङ याङलुङ टडिकी लाका कि गोला सुअजाक नाङ वाय सोक्मितुई महाकाली चाङबुकी दोदारा चाँदानी थितुप साम्बा ताङ काली गण्डकी करिडोरला ओतुप मुस्ताङ म्याग्दी बागलुङ स्याङजा ताङ पाल्पा जोङखी साम्बा तिव ताङ लाम्तियोङ मुजोने लोक ग्याङसिङ ताङ डिमडुल सेवा शर्क्यक जिन्क्योङ कि गोला सु नाङसुङ तुग्राङ क्यानेमा नाङला गलुप खाकी टकपाला सुर्ने तोरुप मिथ्यो सोलुप लाका हुर्था क्याने किगु छिग्याल्ला नासा गलुप मिथुई फुङबु यम्बुला खुर्नेङ्गुप लाका जोलमुजोगो ताङ पोल्यान्डला बैङ्क खाता बेतुप माङेसीमा यम्बी जन्दातिवाला चुङ्गुप कलेमेता जोगोला सुङला सु नाङसुङ तुराङ क्याने तन्दा तुसेन्तिय उङिन ओतुप कप्ला बजारला चालक तुई गोङ फरूप कालो बजारी फरूप ताङ तुसेन गेर पुतुई कप्ला लामसुङक्योप्ला खक्षण पोची गोला सुङला सु नाङ वाय दिसिनाङ गमाला विपक्षी सोखी सोक्मितुई सिलोन साहाकी जेठ लाकी गते चुपदिन छेर्मु यम्बु ताङ ग्याकर्की सन्सम कोर्ला टोसोकला जाकनाङ्गु सुङला टोसोकी रेकर्तेमा मेता जोगो सुअ जाक नाङ वाय राष्ट्रिय सभा नङ्गी यार्ग्या पल्जोर कोर तेजिन सुशासन छोक्पी छोक्दुला छोक्मितुई कोप 31 एमबी खाङरी सुङ्क्योप ताङ नाम गिरुवाकी कोरला फेन्सन पोक्याने जोगोला सुगेप नाङसुङ नाम गिरुवाकी जोसालेन्सी खाकी चोककु खाकी साङबुत्यो ककु ताङ खा सितु दोके कले फरिन गलु सुङिन खाकी चोतियो न्यामसिपकिगो रङजुङ कले कोरला लेन्त्यो गोमालाङ टरिकिगो तेजिन क्योन फोकु दासात्यो टरिकिगोला डोसुङ तेन्तेनकिगोला सुगेप नाङवाय तुग्राङ क्याने छोक्दुला सोक्मितुई ग्रीन इकोनोमी लोक सेङ्गे ताङ बायो ग्यास दिन्दुप लाकाला खक्षण पोची गोला सुगेप नाङ वाय सिलोन बालेन्द्र साहाकी सोक्मितिवाला दगदगपी योन्देन ताङ लोबजुङ नाङसिन ग्यालखप एर्ग्याकी तन्दोकला लाका कि गोला सु नाङ वाय आरिङ सिंह दरबारला सिलोन तेजिन लोनसोक ल्याखुङला सोक्मितिओ ताङ क्यान टोङ्गुकी रिम्बाला सिलोन साहाकी सोक्मितिवाला सप्सित ताङ डेलो दुप कोर्सिनाङ जुखथम्बी सिजु ताङ ग्यालखप एर्ग्याला खक्षण पोची गोला सु नाङसुङ सिलोन साहाकी ओदेमकी कपला सोखा ताङ डेलो दुप लाकाला डेलो जाक्सिनाङ याम्बा तुसोला ग्यालखप एर्ग्याकी लाकाला खक्षण पोची गोला सोक्मितिओला सु नाङ छोक्सो ढोल प्रसाद अर्यालकी तन्दी तुसोला योन्देन लोबजुङ ताङ न्याम्युङ त्यो सिसोक ताङ ग्यालखप यर्ग्याकी सी दुप्सुङ वाय एम्बी सुङ जन्दा श्रम तेजिन रोजगार लोनखाङकी इटहरीला कोडिक्याउ सिप तेजिन रोजगार मेला निटोङ गेचुग्या सुम्ला सुङलाप नाङिन छोक्सो अर्यालकी तुकै सुङलाप नाङ्गुइन एम्बी मिमाङ थोकी ग्याछा टुक्चु मित्यो लाका कि थोपु उमेर समूहला खेलुप नेताङलासङ एम्बी जन्दा त्यो छिग्याल्ला लाका कि तुप्ला डोगो नेताङ ओतुप्ला छोक्सो अर्यालकी सेमदुक्या नाङ वाय एसियाली पूर्वाधार डोसुङ बैङ्क किल्लोखोर सक्दुला सक्सुक नाङ्ने नोरलोनपो डाक्टर स्वर्णिम वाकले आरिङ रङ्युल लङफेम वाय कतारकी ग्याल्सा दोहाला सक्सुक नाङ्ने फेउ लोनपो वाकले कि एमबी पूर्वाधार यर्गेकी तन्दोकला बैङ्क कि डोसुङ ग्याछा जोप लक्सेतिय फारचुर्कितुप तेजिन छोक्मी ग्यालखप्तुई पर्ला माङसी डिल कितुपला खोरयुक जोपला दि छोक्दु फेन्छेन पोचुङ्गुप टुङ्गी खाङकी सेन वाय सक्दुला नोरलोनपो तेजिन एआइआइबी कि गभर्नर परिषद कि डाक्टर स्वर्णिम वाकलेला चिलो नितोङ निशु टुक ताङ निशु दिन कि तन्दोकला सक्सो सोनपाला निर्वाचित क्याउइन सक्दुला कोडी क्याउ गभर्नर्स बिजनेस राउन्ड टेबल ल्यारिमला नोरलोनपो डाक्टर वाकले कि गोसोई ट्याङ्गा टरी क्याने लाम लोक ग्याङसिङ तेजिन दलेन लक्ष्य कि सखुल्ला डोसुङ ग्याछा जोगो सुङसुङ ग्याङसिङ तेजिन दलेन लक्सेलोनपो डाक्टर विक्रम तिमिल सिन्हाकी बोटेकोसी शतकी जोसेलेन्सी रसुवा नुवाकोट ताङ दादिङ जोङखाकी टेलिकम सखुल्ला ट्याङ्गा करोड ग्या ताङ बुम गेचु ग्याङ्गा चोकी क्योन फोकु सुङसुङ प्रतिनिधि सभाकी छोक्दुला छोक्मितिउ ट्यु ट्युवाकी लेन ग्याक नाङिन लोनपो तिमिल सिन्हाकी ती सखुल्ला जिन्क्योङ क्यानो तुप सही झिक ताङ निसु साइट नाङला साइट सुम्ला बङ्गी क्योन फोकु ताङ साइट गेचु ग्या सुम्ला त्यसै क्योन फोकु सेन वाय तुग्राङ क्याने किलोमिटर सुम्चु स्वादिन 0.5 फाइबर नेटवर्कलाई क्योन फोकु नाङला किलोमिटर निसु दिन जोनसेन्दुप लोनपो तिमिल सिनाकी खेन्तोक नाङसुङ गण्डकी प्रदेशकी जोङखा नाछोकलाई क्योन फोकु सै निताङ गुप्चुगुवा चिक साइट नाङला सै निताङ सिप्चुसिया टुक जोनसेन्दुप सेनवाय तिरिम्बाला लोनपो तिमिल सिनाकी सामाजिक सञ्जाल तिव काङथेप थोकु लाका गेकुला सुङ्की लाका कि ओतुप ताङ खक्षणपो ओतुप थिम जोप्ला आम सञ्चार विधेयक ताङ प्रेस काउन्सिल विधेयक खुर्ने गुप्त कि ओतुप खेन्तोक नाङसुङ
Shigyal Lonpo Sisir Khanal ki Nyamdul Gyalkhap Sokbi Thengge Chugya Chikki Mahasabala Yembi Sokshu Gyalkhap ki Gyalyong Yerge Tang Kutnitik Tamzi ki Tondokla Penchin Pochungup Sungwae. Mahasabala Yembi Chokne Zalbayu Ne Tang Nam Giro Tema Yembula Poku Kyon Tezin Bote Kosiki Shotok Tang Yemba Gyalyong Tang Zambuling Khamchu Salu Kyane Jagu Khentok Nangsung. Siron Balendra Saha ki Mahasabala Nam Giro Tema Yembu Doke Kyon Poku Gyalkhap ki Kalela Khakshan Po Kyane Jag Nangup Sang Lonpo Khanal ki Khentok Nangsung. Siron Saha ki Mahasabala Jagu Sunglapla Yembu Tirang Minda Kyane Zambuling Siso ki Khakshan Po Siu Sungin Lonpo Khanal ki Jukthambala Sang Yembi Kutniti La Mang Rambu Zoyin Gyalkhap ki Yerge ki Tondokla Khakshan Po Siap Khentok Nangsung. Gyalsa Kathmandaula traffic team misiu gadi tongup mi sai tuktang sungchu soajila team tangwae upatyaka traffic korsungmak mi lyakungki sungshepa tezin SP Naresh Raj Suvedi ki shetup nangsin traffic team misiu gadi tongup mi tiola checking kitubrimala team tangup shienwae korsungmak mi ki changarek thune gadi tongup CCTV ne ngoshi peu traffic team misiu tang gadi team bu tongup tiola team tangup yin tukran kyane kangthe phon tongup len misiu tang gadi ki nya tang lyamu metup gadi कि ड्राइभर तिवला टिम तङुप सिएनवाए दिरिम्बाला ट्राफिक टिम स्याप्लाका गाडी तङुप मितुइतिरङ मेदा क्याने मितुइतिङ इन्दुप्तप कि तेरिला ट्राफिक टिम स्याप्ला कुर्सुङ बग्मेकी सुनाङवाए Chigella laka kitubla tongi sini tengala ukyonla yembi kursung makmi ki mira chikla zimwae. Zimbumi Lalitpur Mahalakshmi Twanker wada anga detup Nim Education Consultancy Private Limited ki zinkyokpa Rameshap Likhu Tamako Siyul sokpa wada angchik khangba indup loingi shutu ki Deep Bahadur Tamang indup shienwae. Zapan tongi sini mira changi lanye tenga karur chik tang boom chik lanye tone galup sini mitui gepu khamchuki shila khongla Kathmandu upateka aparat anus sandan lekung tekune laklen kyau kursung magmi ki zimbuin tanda nyamship ki dup tang tim tongupla khongla baidesik rozgar bibhag ta hasal tongup shenwae tukrang kyane chigella laka ki dupla tongi si tangala ukyon la kursung magmi ki mimira ngila zimwae zimbu mitwa Kathmandu mahanagar palika wada ang ishu tukla de dup lu shipchu shyang ki kharwa tamang tang Kathmandu Tarkeshwar Twanker de dup lu sungchu swachi ki hari timil sinai dup shenwae kharwa tamang ki japan tongi si mira chiki la ne tanga bum gulau tang isor ki Slovenia tang Maldives tongi si mira ngishunga ki la ne tanga bum gechu gyanga lau shenwae Kongtiola nyamship tang tim tongup tondokla tanda baidesik rozgar bibhag tahasal tongup shienwae. Galup Badawla ki gate chitamba sermu rasuwa ki bote kosi sangune wau shotokla shuone nasa galup tang kyon poku korsung makmi lechat patiwa tang khangbi mitiwala khakshan bosi yembi korsung makmi ki miksal rahat tizin kalenkari thakchot kyanwae dang deu yembi korsung makmi si juzwab sokbi thorim istar ki sokdula shotok tema kyon poku korsung makmi mira nishu ge ki pezatiwala masters level seki lobjung tanga mala kyane terup thakchot kyanwae dugran kyane shotok tema kyon poku korsung मकमी ल्याचत पातुई खांगबी मितिवाला मिजी क्योंगुला जोलमु जोपला जोंगदार बिन्ने लाका संग टडी कितु थाकचत क्यान वाय कले कि नेतांगला संग गेलखप तंग मिमंकी सुंक्योपला खक्षन बोसिने लाका कितु ल्याचत पातिओला सिकुरकी दि थाकचत क्याउ शेन वाय नेपाली काङ्ग्रेसकी थेङच्याङी ग्याल्योङ सोक्चेन त असोसलाकी गते च्याप्गेने जुन काठमाडौँलाई कितुप गनवाए दिसिनाङ गमाला काङ्ग्रेसकी असोसकी गते चुरुग्ने जुन गते चुर्गुसेक सोक्चेन कोडी कितुप लाकी थो खेपेल क्याउन् गेलखापकी दासना सोक्ला गेपु छरी जोसालेन्सी थेन्दुप कल्याकी जोसालेन्सी प्रदेश सभा तङ प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन कितुपला फिमु गलुप्तपकी ग्याल्योङ सोक्चेनकी तुसो तिङलापो काङ्ग्रेस केन्द्रीय ल्याखुङकी टुङिक्सो कृष्ण प्रसाद दुलालकी खेन्तोक नाङसुङ रसुवा जोंखी बोटे कोसी चाङबोला औषतोक तेमा छुलोक आयोजना नासोकला क्योन फोक्सीमा मेगावाट सही जिताङ सुमचुल्लोक ग्याल्योङ प्रसारण प्रणाली ताङ क्यान छेसीमा सुङ्की याम्बा थाप टरी किदुप लाका गोचुन वाए शोतोक तेमा क्योन फोङ ने त्रिशुली करिडोर तेमा काठमाडौँकी बालाजु ताङ चपलीला उङ्गुप लोक ताङ त्रिशुली करिडोर ने उङ्गुप लोकला क्योन फोक्सीमा लोक छुलोक तेजिन सिन्चाई लोनखाङकी याम्बा थाप स्वरूप लाका गोजु सेनवाए रेडियो नेपाल ने शेरी केला सांगिर डुसुङ थुचिछे।

0: हजुर निनामी बाजुमेज बिचिक निना सुनादिगु ख रेडियो नेपाल अले रेडियो नेपाल बुधबार पतिक झ्याका उयासनगु जीवन्तगु ज्याजुजना जी ज्याजु झ्याकामु पेस मर्जन उयासना अले थौ थन छु स्टुडियो स निम नेपाल भाषा अभियन्ता पि झ्यादिगु दु वेकपि ख छम सुकुन्दा साहित्य पला या नाय विद्रोही साइलाइन चोयादिम महाकाव्यकार प्रशान्त डङ्गोल अले नेवा विद्यार्थी युनियन या नाय हृदय मर्जन झायादिगु दु वेकपि त लस्कुस निया लस्कुस दु हजुर आ निरा भाजमेजपी वेकपि त लस्कुस यारङ्गा कठेकी वेकप निम नाय जुगु हुने जे चाहिँ वेकप मे मेगु विषयवस्तुले म चाहिँ तपाईँकै वेकपि लिसे नेपाल भाषा या विशेष निनको नियागु जे जिन दक्ले नापा त नेपाल भाषा अभियान या विशेष जी प्रशान्त डङ्गोलजु त जी निनी प्रशान्त डङ्गोलजु छु ध्यादी तो नेपाल भाषा अभियान चिक्पी निमेसा या त छिक्मु पुचन गुबे न्यासेन झ्याका दिगु ख
1: नेसाई लागिएको सुबै अथवा नेपाल भाषा अभियान चाहिँ खास होइन 2073 साल निस्यो पासा रिदिन मर्जन या जी किपुली चाहिँ भएको चाहिँ छेउ सुरुजु बढी ख अथवा अभियान छ झ्याका माला राईपट्टि विषयले चाहिँ छुट्या भाषा चाहिँ जस अथवा अबले चाहिँ नेपाल भाषा जग महु चाहिँ नेपाली जोङ्गु हलिमे चोङ्गु भाषा ए प्रति 15 दिन छौ भाषा हलिम चाहिँ तनाव हुन चोप्रे अवस्था जुया चुङ जुल चाहिँ नेवा टसेन थै छे नेवा भाषा खलापाला यो टोटा अब नेपाली इङ्ग्लिस अलि मेमी भाषा चाहिँ खलापाला योपट्टि जुन ट्रेन चले जुया छु न ठो ट्रेन एना चाहिँ नेवा भाषा न जसा तनाउनेको जुन अवस्था सृजना जुल अलि ठुकी नेवा भाषा चाहिँ तनाउने म के ठो भाषा तनाउने किलाई समग्र छिपट्टि संस्कृति पहिचान अलि डकुन तनाउने जुल अहिले ठैटर झिसँग संरक्षण प्रवर्धन यमा ढाका चाहिँ ठो पासा रिदिन मर्जन नापन चाहिँ झि बाल बाल खोजुयाउँछु नि उगा
0: हजुर
1: अहिले ठोए ठोए क्रममा चाहिँ आ रत्नराजी क्याम्पसै नापन नेपाल भाषा डुगु स्नातक तगिमे तर ठोए आ प्राविधिक कारण केना चाहिँ अन्य नेपाल भाषा फेज आउट झुलु जु बढ्न ख प्याउला अहिले आ ठो नेपाल भाषा जो जोगियाउ नेवा संस्कृति जोगियाउ प्रवर्धन याउ उकी लागि चाहिँ अब साइन्सिस माध्यम मजु अङ्कल ठो सब सक्सेस जुइमो हो अलि फेरि सक्सेस याद चाहिँ साइन्सिस माध्यमै मूल ढार ख मेन थ्या खाका चाहिँ जिमसँग निचोड पिकाए चाहिँ अहिले ठो नेपाल भाषा अभियान चाहिँ अब क्याम्पसमा सूर्यमा ठोराबाट चाहिँ रत्नराज्य क्याम्पसै ख ठोर यहीँपट्टि चाहिँ
0: हजुर
1: अलि वे जुले चाहिँ ठो नेपाल भाषा अभियान ठन रत्नराज्य क्याम्पसमा ठो पुनः सापनाबाट अभियान झ्याकियो ढाका चाहिँ पासा रिदिन मर्जन चाहिँ किपुले चुम्पे भएको चाहिँ छेउ चाहिँ सुरुजु
0: हजुर गतकी आ प्रशान्त जु धादी थिए रिदन मर्जन जु अथे ख छिउ छे पाहे थो नेपाल भाषा अभियान चाहिँ सिक्किमसे चाहिँ थो झ्याकादिको ख
2: सुरुला जी क्षम श्रमजीवी पत्रकार नाना चाहिँ सुनिङ छौ जग राष्ट्रिय दैनिक पत्रिका 2079 साले जब जीव पत्रिका छैन
0: अहिले
2: यहाँ यहाँ चाहिँ जित चाहिँ नि उच्च शिक्षा बिना जिउ मनुवा जीवन अपूर्ण जी अहिले महाभाषा बुढी जिउ अधिकार ख संविधान भ्याटो या त चाहिँ ऊ अधिकार झिसँग कहाँ माथ्यो जी जब वा चाहेका अहिले जित चाहिँ थ सिपेन अग्र तेस दसन चाहिँ ए छ भुनमार जुन थाल अहिले भुनाजु सुन ठाउँपट्टि जी मखन छ झिसँग चाहिँ व्यावहारिक रूपे छिपी हिलानमा मलाई ज्ञान क्या ज्ञान यता चाहिँ लागु यहाँ डर थियो वाचाका चाहिँ जीको आरआर क्याम्पसे यो कुसिन जी मना अनि क्याम्पसे नाप नेपाल भाषा दुःख मर्याउनु थियो नि अहिले न्यु आरआर चाहिँ झिएको अध्ययन यहाँ अहिले अनुसन्धान यहाँ छिटो नेपाल भाषा झि कवि गेस चित्रधर हृदयपट्टि वा अन छेउना यो सपुर्द सोया सोसँग सोसँग सोच झि त छु मसु जुलिया भाषा छिसँग चाहिँ नेपाल भाषा भुनिपट्टि म कि व्यवहार रूपे छि त चाहिँ सदियो निसे दमन जुया चौँटो वा चाहेका चाहिँ लिप चाहिँ आसन झि उच्च शिक्षा अध्ययन यहाँ मैले थियो जुन महसुस यहाँ महसुस यहाँ चाहिँ लिपा झि पासा इन्द्रमान अनौया चाहिँ नि मलाई सुरु चाहिँ पास इन्द्रमान हो जी इन्द्रमान भाइ त ठिका अहिले
0: इन्द्रमान
2: जी सङ्गीतकार
0: हजुर
2: अनौया छ म उयोको चाहिँ नि एकदमै सङ्गीत मकमान यहाँ चाहिँ नि पलाटिया दिमा इन्द्रमान भाइ त चाहिँ ग्वाका ग्वाका चाहिँ नि ऊ नजिक त ठिक ल अहिले अरू जु जु जु जु चाहिँ दक्षिणा चाहिँ भुनमा भुनमा यहाँ ढाल खेतल भुन भुनमा ख त भुना न तर मुनु चाहिँ झुई चाहिँ झिमटाएका तर छि त जुन सजिलो निसे जुया चाहिँ डमन या त चाहिँ झिसँग उयो त चाहिँ उकै विरुद्ध छिद्धनमा थियो उठिका पास प्रशान्त ढुङ्गोल नाप्लाउ जुल अहिले ऊ नाप्लाउ आएर चाहिँ झिमो बिरिया छिममा थियो जुन ठिका ठिकु चाहिँ पास तर्न ठिका अनौया चाहिँ जुन झिमसँग चाहिँ यो को झिमसँग सङ्घर्ष यहाँ मलाई सङ्घर्ष यहाँ यहाँ आठो नेपाल भाषा अभियानले चाहिँ दक्कुसिनो आपालाई दक्षिण आपाल सात सल्लाह सुझाव ठन्डाको थियो साना चाहिँ झिठो झिमी झिमो पासिङ मध्ये वर्षा डुङ्गोल अनुया चाहिँ रितेश मल्ल अनुया शिवराम मुनिकार लगायत राजेश श्रेष्ठ हान चाहिँ थो गोविन्द महर्जन अनुया चाहिँ नि महेश्वर श्रेष्ठ अनुया लगायत मिमी पिमी पासमी दक्षिण साठ याना मन विद्यार्थी दयाल अब जुलुनी मलाई अलिक ठिकै लागेन झिम्ट मल जल याना मलाई थो नेपाल भाषा अभियान साथ ब्याटिमी हनी बबी सकल गुर्जन बी मदन सेन सर हान चाहिँ छिटो सिमिलर मिस अनुया चाहिँ छिटो चन्द्रमान स्वर्ण ख मलाई छिटो चाहिँ जित लक्यौँ म अनुया नानी हेर मिस दक्षिण ग्वाल याना ठन्डाको थियौँ ख मलाई आठो पाँच मिनु साठ वर्ष चाहिँ नि जियाको चाँचेको छो याफु खायो मखा मलाई बिल्कुल पाँच मिनु साठ है ठन्डाको थियौँ ख
0: धाबले चाहिँ ठुके चाहिँ नेपाल भाषा अभियान ह्याकमा रहेका चाहिँ छिक्पिन्जिम मध्ये चाहिँ जब छिपी निम नाप्लाट छिक्पिन चाहिँ ध्यादिला नि वेन हय छिक्पिन्जिमेस के ठो चाहिँ नेपाल भाषा अभियान ह्याकिमा त्रिभुवन विश्वविद्यालय चाहिँ नेपाल भाषा या त चाहिँ हुँदा यामा नेपाल भाषा या त चाहिँ पाठ्य सपुरले चाहिँ बुङ्कीमा बिए एमएलए टक्क धक्का चाहिँ छिक्पिन्से चाहिँ थो नाप्ला ह्य छिक्पिन्जिमेस्यु वोजुङ्गो ख या त छमेस्युपट्टि अवधारणा चाहिँ छिक्पिन्जिमे ह्यनि झयादीको ख प्रशान्त जी छिन्ध्यादी
1: ठुके चाहिँ गर्दा छ जस अब जे चाहिँ नापटु नि नापट्ने चाहिँ जस साहित्यपट्टि इन्ट्रेस्ट जो जोलिङ अहिले जे चाहिँ अब साहित्य कृति आटक चाहिँ जस छवटा साहित्य कृति नै बिगाए अहिले रिदेन पासा नाप्लाउन छौ पत्रकार सम्मेलन जिपी नाप्लाउका
0: अहिले पहिले सालु ख
1: ठो नियरली 71 सालेका एकत्र साले चाहिँ चक्रमान डङ्गोल प्रतिष्ठाने जिपी नप्लाउ अहिले अन चाहिँ रिदेन नापो परिचय जुल
0: अहिले
1: रिदेन नापन जिपरी घनिष्ठता वे पत्रकार सम्मेलन ट्रेनिङ व जुन जिपी घनिष्ठता जुल अहिले जिन चाहिँ वे टाइममा चाहिँ थो बिद्रोही साइलो चाहिँ टाइपिङ गरेर चुने उगा
0: हजुर
1: अहिले जिन टाइपिङ बस्छ
0: अहिले
1: टाइपिङ गरेर जे टोखाना चाहिँ व किपुली भन्यो
0: हजुर
1: अहिले पासा चाहिँ अहिले थाइपरी मनै लुबरी ख ढाइमा चुनिएका अहिले उठै क्रममा चाहिँ अथवा नेपाल भाषित चाहिँ नेवाटो दमन लाजौँ ठुम्रो जाँदा गठा उगासी अपरि ठु ठ विषयले जिमी बार बार खल्यो जिउँ चुनिएका
0: अहिले
1: अहिले ठुए ठुए ख ख डाउने जुन अथवा नेपाल भाषा चाहिँ उठानी यो खर्च चाहिँ शैक्षिक क्षेत्र जुनमा रहेपट्टि जिमीपट्टि छौ निष्कर्ष चाहिँ अब जुना चाहिँ थो अभियान चाहिँ सुरु जुख
0: अभियान गुबी नासे सुरु जुख हृदय जो
2: ठो अभियान चाहिँ नि लगभग छौ दशक देखि होला 2000 ठो 73 साल अनि
0: हजुर 73 नासे छिक्पिन्जिममा नाप्ला दिला अहिले चाहिँ निमेसु न नुगस जोलाट अहिले चाहिँ अभियानको तथा ह्याकमा रहेका चाहिँ छिक्पिन्जिममा छम साहित्यकार छम पत्रकार योपट्टि चाहिँ ख ब्याउली चाहिँ 73 नाहे
2: हजुर
0: अझै छिक्पिन्जिम चाहिँ पलिस्ता हजुर दाइदिछ
2: उसले चाहिँ जी अनु क्याम्पस होइन भले अन नेपाल भाषा बन्दैले थियो किसिममा हुनुहुन्छ ल
0: क्याम्पस चाहिँ थियो
2: रत्न राज्य लक्ष्मी क्याम्पस जिउ सोच चाहिँ छुरा छ झिमुनु यहाँ जीवन दियो तस कहाँ चिया गयो मलाई चिसमा चाहिँ अवसानो बाल झ्याएनमा मलाई ऊ ज्या चाहिँ दसिनो कल्याण यो झ्यामा थियो ग्रीष्म चाहिँ एक जी बिचाएन पाटन क्याम्पस यहाँ छरा डुजलाई अन या चाहिँ पर्मकने क्याम्पस जी न्यानो कठालाई न्याङ्क थाहा थियो नेपाल भाषा दुर हो न्यान
0: अहिले
2: थगे डु ज्ञान थगे त्यहीँ हाल्नु मुज्यो छ्यारा छ थो संसारे छुन नित्यमको डक्कु चिज अनित्य ख मलाई छन् संसार टोटमा नि अहिले थके डु ज्ञान जस्तो इनमा थियो किस्म त्यस्तै ठिका अहिले अनि क्याम्पसे लुखा हुन् भले जित तस्क नुवा मसिन छु अनि क्याम्पसे चाहिँ नेपाल भाषा मरु मरु भले होइन झिम झिम झिम त छु है हान कसको जिउ हे छैन झिउ लाग्छ ढ्यामेज ग्यास ध्यान धाइ पासिन्छ ए मुखु अरू मुख झिउ अधिकार ख झिउ अधिकार लागि झिमो विद्यार्थी मन्ट ल्याए ला गुन झिस वन फैले खुन ख बारम्बार झिम दारनदार अनि क्याम्पसे वना डेलिगेसन वना मलाई आज वहाँ चाहिँ विद्यार्थी डुन ख दया जिम र अन बल्ल बल्ल विद्यार्थी मन चिस चेतना थना याना याना यान झिमो विद्यार्थी मन मा किसम चाहिँ झिस त्यो होना केन्द्रीय विभाग होना न्याङ्क थाहा उहाँ उहाँ चाहिँ आन्न लास्टे समय पासा मगाएर अहिले लास्टे चाहिँ झि राजेश श्रेष्ठ उहाँको पासा ग्वाल याना अहिले अहिले चिन्त पूर्ण झुल पूर्ण झुल याना झिम त डस्क मन एकदमै डोमिनेसन यो या त क्याम्पसमा जिमले बालको भन्न मह जिमी भुन्यु नि मलाई सर्थ्या मदन सेन सर्थ्या उना भन्नु अर्ना जानुहुन्छ ल ठुकै छ नि सर पिन्नु दस कहाँ दोहोऱ्याउँ योगदान
0: हजुर ध्याबे चाहिँ जस्तो कि रेदेन जो छिँ ध्याइदिला रत्न राज्य चाहिँ नेपाल भाषा बिएले बुन्यु ढेका चाहिँ छि झैदिल तर झिम विद्यार्थीमा धाउली चाहिँ अनि बुनमुख्न इले बुनमुख्न छि धैदिल तर जी थो निहस चाहिँ छि प्रशान्त जी त जी ते छि साहित्यकार न जो हुने रत्न राज्य क्याम्पसले नेपाल भाषा बिए तग्युमे बुङ्क्यु पनि ल त्रिभुवन विश्वविद्यालय पनि दरबन्दी दो अनि टिचर त ल दुवै दो त्यहाँ बेला छम्झकै विद्यार्थी जोसँग अन्चोपी शिक्षक शिक्षक पनि छैन बुङ्का दिमा ख नि छ्यादा छ वेकम छैन अन्त तलब पारिश्रमिक रूप होला कहाँ चुनादेखि त्यो झिमेमा ध्यामा पनि ठुला पनि छ अन्याय जो ख कि त्यो नेपाल भाषा बोनी पनि त छुध्या दिए
1: ठुलो ठुलो ठुलो विषय चाहिँ गर्के खरा छ चाहिँ नभए रत्न राज्य लक्ष्मी चाहिँ दरबन्दी दुख तर अन्त चाहिँ जस्तो विशेष कारण

0: अभियानै झ्याका डो नि वा पिन्ने चाहिँ थन नेपाल भाषा बोन्की चाहिँ ठठ सुविधा डु ढाका अब इम्टा भरिपट्टि स्कलरसिप बिहान जिल्ला अठियाना चाहिँ जिमी अभियान झ्याका एक वर्ष जिमी अन लगेज हुएका भरौँ नि चाहिँ एडमिसन खोलेछु चैत 14 गते बल्ल बल्ल अलि त दसजना खाले खाटाका
1: झिमाखाटा
0: अहिले जिम्टा चाहिँ झिमाख्या सर जिमी क्याम्पस प्रमुख हुन अहिले क्याम्पस प्रमुख अबले चाहिँ निर्भर कुमारी सुवालका अब प्रिन्सिपल वै गजु होला अहिले तर अब क्याम्पस क्याम्पस प्रशासन चाहिँ अहिले मेबी योगेज होला अहिले जिमीसँग क्याम्पस प्रमुखहरू चाहिँ कजिमी झिमटर जिम्ट अधिकारी रूपमा चाहिँ बोनिपट्टि बाटो डेकमा लगाए चाहिँ जिमसँग बिए गए वैका बिटा ज्ञापन पत्र नै बिए अहिले अब जसलाई जिमीसँग छौ डेलिगेसन रूपमा जुला अहिले वो जुसार कि वैका विषय जिम्ट नेपाल भाषा बोनिपट्टि औपचारिक रूपमा खापाच्याका बिलका अहिले खापाच्याका बिल तर जिम्ट नेपाल भाषा बोने चाहिँ डक्कु विषयले चाहिँ छुट्टै छुट्टै क्लास दु नेपाल भाषा बोल्ने चाहिँ छुट्टै क्लास मरेका जिपे चाहिँ जस्तो घुमन्टे क्लास आयो जिपी बोल्नुभएको गणन क्लास खालिजुलो अनाउनुहुने बोल्नुभएको अहिले कन्डिसन कस्तो बोल्दा रहेछ जिपे नेपाल भाषा बोना छुन् भोलि चाहिँ गर्न मेबी क्लासे चोपी अनुभव क्लासे जस्ता पा लाटके चाहिँ जिपी टराउनु भएको
1: बिचै
0: टराउनु भएको वो अवस्थान झुल अहिले वो जिमीपट्टि अभियान बिठोले याट चाहिँ अन यो को रणनीति जस्ता राजनीति कुटनीति यो को झुलका एक्लो वो अभियानपट्टि जिम्ट क्लास मोबीपट्टि झुल मेपट्टि उनी चाहिँ छुझुल लाग्छ अन भारी यो लाग्यो नि हो लाग्योपट्टि अन अब जस्ता अब
1: हजुर क्लास ज्याचले अरू उसलाई डिसिप्लिन मेन्टल सिक्किम त क्लास उपलब्ध यामा ख नि
0: वो क्लास यामा ख तर जिम्ट चाहिँ कछिमी जिम्ट उठो छोरा पर्मिसन बिउले थियो नि नेपाल भाषा बोल्ने पऱ्यो पर्मिसन बिउले चाहिँ गठाको बिउ रहेछ छिपी नेपाल भाषा बोलिरहेको मोबाइल झ्याएको ल छिपी झिपन डटा तर छिम्ट चाहिँ सेना मिम्बी चाहिँ जिमसँग व्यवसाय पनि व्यवस्था पनि एफआई छिम्स आफै व्यवस्था पनि एमआई राख वो सर्टन जिम्ट पहिला पर्मिसन चाहिँ आफ्नो बिउका
1: हजुर
0: अहिले वो जुई सर कि चाहिँ अहिले रिदेन पासा जिपिङ लगायत वो पासमी झिम बिडा टिपिङ जिम्स सल्लाहना चाहिँ अहिले मर्जेन्सी सर नप्लाए अनुमना श्रीमती सर श्रीमिला म्याम नप्लाए अहिले वैक नानी र म्याम वैका पिन्न चाहिँ जिमसँग गुहार मागि हानका
1: हजुर
0: अहिले वैका पिसन चाहिँ जिउ ढाका वैका पिङ चाहिँ जिम्ट ग्वाल याटा चाहिँ अहिले जिम्ट क्लास मन्ट तर विनम्रना छुचुल लाग्छ जिम्स सेनामिपी चाहिँ जिम्स माला आए सेनामिपी न तयार जुल तर सेनामिपी न चाहिँ अन क्याम्पसै हाजिर मयाएको छ अवस्था अर्थ जुलका सेनामिपी न हाजिर मयाएको ल सेनामिपी न जस्तो अब थैपरि परिश्रम अनुसार चाहिँ फल मरे सार कि बिना भरि चाहिँ खिन्न भाव अहिले मलाई अरे अरे जोसान जस वेकअपिसँग वा छौ सेसन एक वर्षपट्टि सेसन चाहिँ वेकअपिसँग बिना पारिश्रमिक जाएन बेलुका अब के चाहिँ जस्तो चैत महिना निसम असार महिना टक्क वेकअपिसँग चाहिँ जस्तो अब एक वर्षपट्टि कोर्स अर्गनाइज सिरेका दिल जिमसँग जाँच बिहा अहिले वा फर्स्ट सेसन कटे झुल्का अहिले अभियानैपट्टि चाहिँ ठो डोरान झुल अहिले ठरै जुया चाहिँ जिपिया सेकेन्ड इयर बोना फानु फसेर भ्याकुन्जेल नि
1: हजुर
0: फसेर ल्याइएन जिपिया अन्त ठरै घोटे जुइका पापर पेले यहाँ घोटे जुया आठो बिए फर्स्ट इयर पनि हुनुपट्टि भर्ना खोले जुबीले चाहिँ झिमो मरेको चाहिँ जुला चाहिँ छिमी पार्टी क्याम्पस भन्नु बुनमाली लगाए जिम्रो क्याम्पस प्रशासन जिम्रो थ्रेड बिलका जिपी चाहिँ आठो ठोलो झ्यारिया छ जोगेमा राख मुख लगे जे अबले चाहिँ जिपी जोडे जुई सार्किन ढाब जिमी पाल्यो दसजना जग्गा तर जिपी दसैजना जोडे जुबीले पच्चिसजना डबलका
1: सिक्किमी चाहिँ सेकेन्ड इयर डुब्ले
0: पच्चिसजना डरका अहिले अहिले वजी सार्के चाहिँ क्याम्पस प्रशासन भरि चाहिँ जिमी पर्यटक चाहिँ भरि चाहिँ लोयल चाहिँ थानसम्म टिचर टेमालाई सुट्यौ ढाका ढाल जुलेका खजुला
1: हजुर
0: अहिले जिम त जस्ता दुखिया पिएँ ठान मध्ये सोमोपट्टि जिम्स सोमो टेउ ढाका अठियाने हो तर क्याम्पस प्रशासन चाहिँ समझको टेउ ढाका अठियालका अहिले उखिए चाहिँ क्याम्पस प्रशासन मुख्य राजनीति होला विद्यार्थी लुवाकेपट्टि राजनीति होला क्याम्पस प्रशासन अहिले जस्ता ठुकी चाहिँ ठुकी सुप्रशय रहेछ नेपाल भाषाप्रति थन क्याम्पस चाहिँ एकदम वाचन सिड हो नि घटना लिगे फै ढाइपट्टि वो छौ चाहिँ क्याम्पसै के डेड हो अहिले उखी लागेन जस्तो ठन वो ठुमी ठुमी बिचै घटना राख्यो ढाइपट्टि छौ रणनीति नै डुगा उखीपट्टि उदाहरण यो कै डु थन अब ठुटे चिरिया यहाँ जिमसम्म ब्याचलर पुनस्थापना या आए अहिले जिपी सेकेन्ड इयरै थियौँ भने जिमीसँग अहिले नेपाल भाषा ब्याचलर स्नातक जग जुस चाहिँ ठो हानु फेज जुइरहेका नेपाल भाषा स्नातक उत्तर स्नातक उत्तर तगिमा जिमसँग मुभमेन्ट झ्याकेका अहिले ठो मुभमेन्ट नै झ्याका अहिले ठो
1: स्नातकोत्तर मुभमेन्ट चाहिँ गुब्ले
0: झ्याका 2076 साल जिपी ब्याचलर बोबो बोबो
1: हजुर
0: ब्याचलर बोबो बोबो ठो मुभमेन्ट झ्याका

0: हजुर
1: अहिले 2018 साल कार्तिक 26 गते ठ्याक्क सफल नै होइन किसिमसँग
0: हजुर
1: अहिले 2076 साल लेख होला सुकुन्डा सुकुन्डाई पनि अध्यक्ष जेटिएनआई बिल रिजन चाहिँ न्यु अभिराठी युनियन अध्यक्ष जु ल अहिले ठर्खेना चाहिँ ब्याचलर न कन्टिन्यू जिया जाउँ मास्टर्स न कन्टिन्यू जिया जाउँ
0: हजुर ध्यालु यसलाई आ गतिकी त्यो ब्याचलर पनि क्लास न सुर्जी रङ्ल गुली मुनु त दु जो नेपाल भाषा पनि पनि ब्याचलर स्नातक
1: आतकैपट्टि स्वेबले चाहिँ नियरली आ चारवटा इयर डु मलाई फर्स्ट इयर सेकेन्ड इयर फोर्टी इयर याना चारवटा डु उकी चाहिँ नर्मल्ली 63 त्यो ढुका
0: 63
1: हजुर
0: हजुर ध्यालुले चाहिँ रिदेन्जु सिक्किम चाहिँ नेपाल भाषा यो स्नातकोत्तर तक तक न सिक्किमसँग चाहिँ क्लास क्याक्यु कथा चाहिँ अभियान छौ कथा चाहिँ स्नातक स्नातकोत्तर तक सिक्किम चाहिँ थिङ्का दिल छु ध्यादि स्नातक चाहिँ रत्नराज्य क्याम्पसे गुली विद्यार्थी पुना चुङ्गु दु स्नातकलाई यो कोही दु 63 दु जोज ल प्यो तैमिले तक पनि स्नातकको तरे गुली तो
2: स्नातकको तर जु ब्याचेला मलाई त्यो प्रावधान गर्न झिमो माख झिमे डु निमेसिया चाहिँ नि जाँत बिपिसँग टोटल मलाई आयुपट्टि कन्डिसन चाहिँ नि मलाई बल्ल जिए जिए चाहिँ झिकिपिलीसम्म दाइसम्म भन्ने या क्या हामी पनि भन्ने या भएर ढाउडु मलाई याक न या भन्ने यामा उखन्डु अब छ्या आले फाइदा नि झिमो पालेर नभए ए नेपाल भाषा भुना छु फाइदा छुदै छुदै ज्यादै मलाई तर आयो पालेर जुहा उया जाउँ भाँला उया जाउँ मलाई जी थाके झिसम्म म मसँग सुना भने मलाई खालि ऊ जागिर जुगो नेउ लागि जुगो झुया जानु छु ऊ जागिर नल आल हाली तिनी नक्टिन जग्गा नजाए पनि झिठो यही महानगरपालिका चाहिँ नि झिठो सरकारी कर्मचारी सर चाहिँ नि ऊ सेवा सुविधा न ओपेको मलाई ऊ चिया चाहिँ नि झिसो ठो अभियान लगे ज्या मलाई व्यक्तिगत लाभ ल छु न यानु भन्ने मलाई तर यसमा चाहिँ झिमी निस्वार्थ रूपमा आन चाहिँ झिमी पलाटी आज नुन्डो मलाई झिमु चाहन झिमु आज धोयो नेपाल भाषा त आर क्याम्पस हेजेको म कि न्याङ्क थासे नभेठन दुध्या नेपाल भाषा त्यहीमा धोयो योजना ख अनु यहाँ चाहिँ छिसन मातृभाषा शिक्षा चाहिँ झिन्या ऊ टेकिँदा उच्च शिक्षाताको छिसो ऊ जुन राई मगर लिम्बू गुरुङ तामाङ भाषा नीति ऊ लागु यहाँमा धोयो किसिम झिसो यानु खु झिसो चाहिँ चिरौँ सो चाहिँ झिमी माना चाहिँ थो अभियान झ्याकु मुखो ऊ ज्या आ चाहिँ तन क्याम्पसे भर्न चलाउँ डु भर्न चाहिँ नि याक न हे या ना झिसो या झि ध्या छ्या रास झिसो चाहिँ नि जागिर निपट्टि लागिसकेको छ नेपाल भाषा जुन थो सेनामी त पलाट्या छौँ झिँ खान छु
0: हजुर आथोलिसले चाहिँ प्रशान्तजु आ रत्न राज्य आरआर क्याम्पस हेला स्नातक र स्नातकोत्तर र जुए जुल केन्द्रीय विभाग हेला दुवे जुल मेठा गनगन जुया चुङ दु या त या मनी ख या नाचुङ दु गनगन दु
1: अथ नेपाल भाषा अब क्याम्पस स्तरीय चाहिँ पनि आरआर जुए जुल अहिले पन्बर क्याम्पस नै जिमसँग जस आउनुभयो विद्यार्थीपट्टि भर्ना यज्ञपट्टि मुभमेन्ट यहाँ कान्छु जु उकि नाप नाप चाहिँ जस आठ रन्डराज क्याम्पसलाई एकदम बालकै ग्रो जुया चुन्टु क्या अथवा नेपाल भाषा अब ब्याचलर एन्ड बालकै ग्रो जुया चुन्टु अहिले उनीहरू चाहिँ मास्टर्स होइन बालकै जुया चुन्टु अहिले उयो ठो कन्डिसन चाहिँ अब पाटनै क्याम्पस चाहिँ ब्याचलर हो मास्टर्स अनुभरि चाहिँ म विद्यार्थी खण्डु जुली जिमसँग चाहिँ अब समग्र अथवा आइआइटी चाहिँ अथवा तिनवटा क्याम्पस
0: हजुर
1: जस्तो नेपाल भाषा नि रत्नराज्य क्याम्पस पन्बुक क्याम्पस अहिले अब पाटन क्याम्पस अहिले उनीहरू केन्द्रीय विभाग नि अनि केन्द्रीय विभागले एमफिल पिएचडी एकदम बङ्की अहिले मास अहिले वो जुली जिमसँग आइआइटी चाहिँ ठो चारवटा ढेमलका चारवटा उकि चाहिँ समेटेन जिमसँग मुभमेन्ट झ्याएको छु नि डु अहिले म्युपट्टि चाहिँ जस आठन जुन अब अब बङ्गा चुम्पट्टि पनि अब पब्लिक युथ क्याम्पस अहिले अस्कल अहिले ठन अब त्रिचन्द्र लगायत ठो क्याम्पस चाहिँ जस ठो मुभमेन्ट नि छिरियौली चाहिँ जिप्स आठो भटिज ठन माध्यम सुया चुने ढुका अनि पहिला छिपट्टि त्यो नेपाल भाषा बुङटेल भोलि भटिज पूर्वाधार तयारी
0: मलाई
1: अहिले वो तयारी आएन चाहिँ अस्तान जुल अहिले ठुकी नापन छौ चाहिँ छौ ग्रिन सिङ्गल छु जुल लाग्छ चाहिँ पब्लिक युथ क्याम्पस चाहिँ सजिया पालाएर भटि सङ्गठन चाहिँ बिस्तारो सक्रिय जुया चुन ढुका अहिले आटाको चाहिँ ठुल्जेकै जुया चुन ढुका
0: ढालुले चाहिँ सिक्किम चाहिँ गुल्न थो नेवा विद्यार्थी युनियन सिक्किम चाहिँ निसुना दिल उके यो मुमु आज छुचु पुना चाहिँ उदो
2: आतकला झिसन थो अभियान सुरु नि छैन नका बोले नि छैन आतकला डोकमा पुना छौ या खाना मलाई तै नि आज थियो तरौ खनमा मलाई आज झिसन चाहिँ निमा विश्वविद्यालयले मार खान झिसन नपान हे थो मुमेन्ट न नका
0: ताइल से छि लोनादी गुन ख चिन्ने न
2: झिसन थो लोनादी ख ठौ टका झिनाब जित चाहिँ मलाई छैन त नु न मसिने तर तस्क झिर म छु यहाँमा थियो अझ न जिजुङ भक्कै देख्न यहाँमा थियो भावना चाहिँ झिसमा चाहिँ पिनानमा थियो किसिममा चाहिँ झिसमा त्यो अभियान ह्याएको थियो छु म सानो द चाहिँ आठ चाहिँ झिर लस्ता वो तर लस्ता वो सानो गुम्ले गुम्ले झिर म दुःख नले झि नेवा थियो यो अवस्था खाना मलाई झि नेवा त गयो जुवाउँ थियो घा थन्चोबी झि धरती पुत्र र मलाई न्याथ्यान झि बिस्तापी जुवाउन चाहन्छु पासिक सवाल होइन झि खुल ल्याउँदो नापे थो झि थो रेडियो नेपाल जीवन डबो ज्याजो प्रतिबन्ध ल्यायो त पञ्चायतकाले मलाई आन चाहिँ नि थाल यो प्रतिबन्ध मोड थियो कहाँ
0: हजुर
2: प्रतिबन्ध मोड सान चाहिँ नि जित अभियान ठ्याक्ल या कस जट तस्क डोमिनेसन यही लुवा है जित डर गा ऊ अभि डोम मनु त तर एसान झि
0: या खस जुले लिप्ल प्रशान्त जो नाप्ल तार छि
1: हजुरले
0: चाहिँ टिपन जुल छिउ टिमेला झिमेसो नाला नाचाए छिका दिनलाई आलो छो टिमवर्क डुनी फुक्क पुचौ त दुन फुक्क जातीय नेवा दुन जातीय समुदायलाई सिक्मुले चाहिँ दुनी आलो यो पनि भेदभावले मुरुजिनी
2: आज झिम त यो या माछा मला लुवाए ऊ मुटिया लावे झिर डर या ऊ पनि त तर असान झि गोल्यान हरेस मन्य निराश मर्यो मलाई ठु अभियान यो जिमसँग क्रेडिट क्याउ लागि फाइदा क्याउ लागि याना सुन्नु भएको छु नेवा सुन्दैन गुब्ले ठिकै थियो गा बिरासी मुरु बिरात मनलाई बन्द जु मलाई जिम रोजी रोजी बन्द जु मख नि सेनामी त्यसमा ठिक माल थियो गा केन्द्रीय विभागको ठिक माल थियो गा गो आत्कै किताब मुरु होला या ब्ले फोटोकपी फोटोकपी फोटोकपी बनमा जिन्दगीभरि फोटोकपी क्या भुनि होला अझ स्थानीय तह नभर्छ गुवा ल्याए मलाई विद्यार्थी त छात्रवृत्ति व्यवस्था या मलाई बल्ल बल्ल धरा धरा किउ नगरपालिका छुठे मक्सा भरिभरि बिल मलाई दखु स्थानीय तह न ऊ यामा ऊ या खन मुरु मलाई आ ठल कि पार्टी कार्यकर्ता जिमा कि चाहिँ ठठ मुनु जिमा गुली चाहिँ जाय पिन्ट न टुटी साल्यो झ्याए अयो मुख थियो गा जिमसँग अयो फाइदा कै किसिम यानु मर्ने आ ठन रोजगारी दशा मलाई खाली ठठ मुनु त आसे पासे अयो पिन्ट तै आ ओरिए जुया विद्यार्थी कम ज्यादा खाना छ हो मुख नि कम्ती न वो अभियान सना जुपिन त भर्छ हौसल बिमा छुमुख साना स्थानीय दह न मलाई लजगायो होटा चुलागा बिमा जिमी धेउ जिमी पूर्ण बिमोको छु जिमी धेउला खाली छौ असिन्जेको ख मा पिन पिन्जेको ख मलाई ज्यादा चाहिँ थाल दसियान ए झिनै नाइ छु झिनै नाइ छु धाउ आ उही धासम्म हो मलाई आ जीवन आउने अवस्था होला मलाई जीवन दैमुख नि हामीले मलाई ए ज्या झिमसन
0: जिजो
2: मार्फत ढ्याकी
0: टोटाउने ढ्याल जुएमुख बरु पा चाहिँ मेम त फेका हुने तर संरक्षकको तला छिक्मी निमेसँग या नातिमा या त छिक्मी गोममा पुचतो तु पुलिस त यापी चाहिँ गुल्न दुजपी तु छिक्मीले संरक्षक जुलाउने छिम्सेनलाई संरक्षणलाई नाचुनेमा त नेत्र दोजकै हिकाउने गुजुई ऊ यो कोही भाँडा छिको चाहिँ मन यो खाँचाई दुखेङको छि चाहिँ कना जुल आ प्रशान्त जो आ छौ ध्यावे ख सिक्मु अभियानको कारण चाहिँ थो सिक्मु मेउ पनि राजनीति या त ढाकमा ढाका सिक्मु मेउ पनि हाम्रो राजनीति खला विद्यार्थी राजनीति हो लेख
1: ठुठुकी नि जस अब छौ चाहिँ जिमसँग विज्ञापन आधार चाहिँ नि जिमसँग विज्ञापन सोसियल मिडियामुख विज्ञापन नै यहाँ त आरआर क्याम्पस चाहिँ जसा नेपाल भाषा खोली जाँचौँ डु नेपाल भाषा बनकी चाहिँ ठोठो अवसर त डु अहिले ठुवा नेपाल भाषा बनकी ठोठो फाइदा त डु ढाका जिमसँग जसा व्यापक विज्ञापन यहाँ जसै ठुवा ठुलो चाहिँ नि जसा अब अन्धपर्दा बिउपट्टि सोसियल मिडिया आर्टिकल छुपट्टि उयो यहाँ जिमसँग व्यापक यहाँ अहिले उकी लिस्ट लिस्ट चाहिँ अहिले अब विज्ञापनै आधार चाहिँ आरआर क्याम्प चाहिँ मन्टु ओरे जुवे ख ठो सत्यता ठोन ख तर अहिले आरआर आरआरआई जग मखु ठो जिमिस जिमसँग ठो विज्ञापन यहाँ अलिपट्टि फाइदा चाहिँ पर्म केन्द्र क्याम्पस नै जुल आरआरआई र जुए जुल अनुमना केन्द्र विभाग नै जुल अहिले पाटन क्याम्पस नै जुलगा ठो जस्तो अब जिमसँग मुभमेन्ट झ्याका आरआरआई जग फाइदा जुम कि ठो पेठान फाइदा ज्याज हुन्छ सत्यता ठोए
0: खाले चाहिँ उपलब्धि खोलाले
1: हजुर
0: छुछु उपलब्धि जुल
1: ठुकी चाहिँ जस्तो अब ब्याचलरै चाहिँ इन्ट करार ढाका क्याटौ डु मलाई ब्याचलर चाहिँ पार्ट टाइम ढाका क्याटो पार्ट टाइम जुल अहिले मास्टर्स चाहिँ कोर्स गरा ढाका चाहिँ निम
0: कोर्स गरा
1: निम सिटी चाहिँ क्याटो डु
0: आरआर
1: आरआर मास्टर्स चाहिँ निम सिटी कोर्स गरा ढाका क्याटो डु अहिले ठो जुन ठुकी चाहिँ टु नि जिमसँग करार मखु कोर्स करार जग्न मखु पार्ट टाइम जग्न मखु जिमले चाहिँ स्थायी डर पनि मारेका चाहिँ जिमसँग नियरली 75 साल निसँग ठो मुभमेन्ट झ्याएका छन् योगा तर ठो मुभमेन्ट झ्याएका छन् भोलि चाहिँ ठुके भरि चाहिँ ढुर्चे चाहिँ भरि चाहिँ चलेखे क्याम्पस प्रशासन नै याउको खन्डुगा छारा छ जिमसँग क्याम्पस प्रशासन ढाइबले चाहिँ जिमसँग ठो स्थायी डर पनि मागेर नेपाल भाषैपट्टि स्थायी डर पनि मागेर डुढाका चाहिँ क्याम्पस प्रशासन ढाइबिल तर वो पत्र जिम्मेटो के ठान जिमसँग ठो ट्युले छोएपट्टि ठो स्थायी डर पनि मागेन ट्युले छोएपट्टि पत्र चाहिँ जिम्मेटो कपी के ढाका ढाइबले चाहिँ म हो ठान जिमसँग ठो अनलाइन छोयो हो अन क पट्यामु जस्तो सो अनु सो सो ढाका जिम्मेटो अनु छोला तर उन बोले चाहिँ अन मरु मरु जुन
0: हजुर
1: अनि क्याम्पस छ्या मोटाउ जुवा छैन नेपाल भाषा लागि चाहिँ स्टार्ट डाउन मागेन मागेन त मोरु जुवा छैन पर केन्द्रीय विभाग छम्सी लागि छ्याटाउ जुवा छैन
0: गुल साल यो खत
1: त 75 साल भरि
0: 75 साल
1: अरे जिमसे ठोठ जुवा छैन ढाका ढाइबले चाहिँ क्याम्पस प्रशासन छ्याटै दु छ्याटै दु ढाका चाहिँ जिम त डिटेलि मोके हुन्का अझ जिमसे दबा बिएउ छैन अहिले ठुकी चाहिँ त्यस आ जुन विद्यार्थी अप जुसिल दिएछ अनि पार्ट टाइम टिचर न माग बढे जुल आ ठुकी चाहिँ गर्छु लाछ अब पार्ट टाइम टिचर जुया झापी टिचर पिसन ठो विराट त्यो पियुपट्टि अभियान गुली सही ख गुली गलत ख इमिपट्टि योगदान गुली ख ढाका चाहिँ भरि मूल्याङ्कन नियमावपट्टि ठो मैपट्टि खण्डुगा ठो अवस्था चाहिँ विकअप चाहिँ जसा छौ सेनामी पियुपट्टि हैसियत चाहिँ जिपीले जसा अभियन्टर हामीले भरि जुनियर खण्ड त तर जिम्मीपट्टि भूमिका नै भरि मूल्याङ्कन नियमै रहेपट्टि जिम्मी मागका जिमी चाहिँ उठे उठेन चाहिँ मुद्दा छुछु गलत छुछु सही गलत खस चाहिँ ठोठो गलत जुलाका पोइन्ट ओडिया माला सही खस इमिस साठ सहयोग बिमा ला साठ सहयोग न मबिगु गलत जुलाका न मर्याउगु अहिले जेएफले छौनी डोनी डोङपट्टि चाहिँ एकदम अब खैरो खने जिया नि प्यानल डेगा लगे जिया चाहिँ अब जेएफिन्टै एकदम हटोर्सा यो ठो अभियानै बिठोले यो ऊ हिसाबमा चाहिँ लगे जुपिन खण्डरका जसा ठन 73 साल निसा आ ठो 83 साल रहेको थियो अबले आ जेएफले छौनी डोनी जिमसे जाने जाने डोङ डोङ म हो तर जिमसँग 73 साल ऊ नेपाल भाषा पुनस्थापनी लागि मुभमेन्ट झ्याका जुन आठौँ 2083 साल तक थिएन जी नजर हेर्नु कि जस्तो ब्याचलरै छम मरु उठाए चाहिँ जिमसँग 25 तक ब्याचलरै बोङ्गियोपट्टि छिमाटा ढेका अहिले जिमी ब्याचलर पास जुल अझ न जिमसँग ऊ ब्याचलरै पनि मुभमेन्ट झ्याकेपट्टि मोटवटा अहिले मास्टर्स मुभमेन्ट झ्याका ब्याचलर जिमी ब्याचलर बाउ मास्टर मुभमेन्ट झ्याका मास्टर्स न पुनस्थापना याएन पुनस्थापना भयो मास्टरले अन्त ऐतिहासिक रूपमा जिमसँग हुनुपट्टि नेपाल भाषा मास्टर्स बोङ्गियोपट्टि अनि हुनुपट्टि ब्रान्चका आरआरए हामीले पार्टनर केन्द्रीय विभागीय जग्गा
0: हजुर
1: अहिले उनमा ऐतिहासिक ज्याएन अहिले उल्जगमा हो सुकुन्डा साहित्यपाल पुनस्थापना यहाँ सुकुन्डा साहित्यपालपट्टि 7 अङ्क हाम्रो दिना छैटौँ अङ्क प्रकाशन ज्याछौँ पुनस्थापना सुकुन्डा साहित्यपाल पुनस्थापना यहाँ अनि उनीहरू सुकुन्डा साहित्यपाल 7 अङ्क प्रकाशन यहाँ अहिले उना चाहिँ जसा जिमसँग सुकुन्डा साहित्यपाल अन्तर्गत नेपाल नेवा विद्यार्थी युनियन अन्तर्गत विभिन्न जसा रचनात्मक कार्यक्रम यहाँ नहुन्छ अहिले उ यहाँ वेबले चाहिँ छौँ ज्याएले डोनी जसो चाहेन ढोनी म चाहेन ढोनी तर आफ्नो जानी जानी चाहिँ सुनानु ढोङ्गी म खि अहिले उनीहरूले चाहिँ ढोन ढाका चाहिँ थन थन नेपाल भाषा बोन वपी बोन टु वपिसन भरि चाहिँ मे मेउ के किसिम राजनीति यही गु अहिले जुन जिम्मे सेनामी ढाका वपिसन ए छिमसन ठो ठोया मज्यु ए ठो ठो ठो ठरिया मज्यु छिमसा ठोयापट्टि गलत जुल ठो ठोया छ्या मजिने हो ढाका चाहिँ जसा उनीहरूपट्टि दुने जिमसँग न्यु सानो ऊ फुल्ली डिटेल जिमी सेना मोबीको मार्ग निर्देश सेना मोबीको लपु म किने अहिले जुन अब ज्या ढुन ढाका चाहिँ अहिले जसा अब एकदम खैरो खनिया दुने ताकि जिमी अब अगाडि बढेपछि ढाका चाहिँ टुटसालीपट्टि ज्या नाचा रिटर्न पासा ढाइदिएर उनीहरूपट्टि ज्या चाहिँ मुखे झुला छ अब ठुकीपट्टि ज्वलन्त उदाहरण छौ छुटेर छ सुकुन्डा साहित्यपाल जिमीसँग 7 अङ्क प्रकाशन याए 8 अङ्क तयार जुल ढाका जिमी व्यापक मिटिङ न चोना मिटिङ सुकुन्डाईपट्टि मिटिङ ढाका जिमसँग सामाजिक सञ्जालले नै टाइपिए अहिले जस जिमी मेसेन्जर ग्रुप मेसेन्जर ग्रुपै नै टाइपिए मिटिङ ढाका हामीले चाहिँ छम्म वैमुख हो तर जुन अब सुकुन्डाईबाट तयारी तयारी जुवा थियौँ फाइनल फाइनल जुङ्ला तर अब जिमसँग सुकुन्डा प्रकाशन यही ढाका चाहिँ इभन जिमी जिम सेनामी पिएँ अगेस्ट लगे जुवा चाहिँ क्याम्पस क्याम्पस ठो सुकुन्डा रोकिया ढाका चाहिँ जसा अब डेलिगेसन हुने पिएँ सेनामी पनि डु जुवा जनका सुकुन्डा राउलो छौ अनैपट्टि आरआर क्याम्पसैपट्टि ल पहिलो जसा विद्यार्थी पिउपट्टि सङ्गठन जुल साहित्यिक पत्रिका पिकाईपट्टि अग्रणीय सङ्गठन जुल आरआर क्याम्पसैपट्टि अहिले ठो सुकुन्डा रोकियो ढाका चाहिँ अहिले लगे जिपी झै सेनामी पिँ
0: त्यहाँले चाहिँ नर्थ सिक्किम चाहिँ गुल्न आज सिक्किमी चाहिँ नेपाल भाषा अभियान त कथौँ आज सिक्किमी छायती रिङ्गा सुकुन्दा साहित्य पाला यता नुदा छिना दिल वेकअप त दुर्ठ्याकेमा आउट हुपट्टि वेकअपको मन खकी चुख हरिदिन्छु।
2: आ अर्का ठो सुगुन्डरीहरूले मुखमा चाहिँ विद्यार्थी हक हिट्यो अधिकार यो सभाले ठो पलिस्ता जु जुल्ने मलाई वेकअप मिन्स जान झिम्द सल्लाह सुझाव यो यामा ख बिमा ख आठ डक्कु जु न काठमाडौँ महानगरपालिका छिटो सम्झौता जु कठ जु ख उकी मध्ये चाहिँ छिटो एक वर्ष चाहिँ छ म मास्टर छे मलाई छ म छिटो एसिस्टेन्स हेल्पर कठ चाहिँ वर्षपट्टि क नियुक्ति अयो न मलाई नेपाल भाषा जुन जु नि छिटो एमए फर्स्ट तगिमे भनाछौँ छ म विद्यार्थी ऊ ज्याएस पना बिउँदो छु आऊ या थाहा छ तिमी गयो तिमी बदमास त गयो चलाखन छिनेमा त थाहा ऊ झिका नै झिका मलाई जुन झिसँग चाहिँ नेपाल भाषा अभियान ल्याएको झोले चाहिँ छौ कता मलाई झ्यामर पिन्द ए बाबा प्रशान्त ज्यादो प्रशान्त मन या झिमे जागिर तोरिया झिमसँग मन हान्छु आज झि झिठो नुपी मलाई नुपिन्द न झिसँग मुभीलाई झिया मैले गर्नु अब छौ कता ढु या त है आ पना टल छु हिमसँग आ उन्तिन्द झि मिस पिन्द तल रे मभ्यो अयो या मुजु थियो अयो भुटमासी या मुजु थियो ए महानगरपालिका झि अभियान तिमी पासमी डोक मलाई ठुके चाहिँ झि मनिष कुमार श्रेष्ठ न झि पासा मनिष मानव जुल सिजन वान श्रेष्ठ दाई जुल अनवया सुनिल पासा सुनिल महर्जन अनवया झे सुमित रञ्जित डोक्कु पासमी जान झिसँग थो यानु खाने मलाई जुन थो एसिस्टेन्ट हेल्पर थियो नियुक्ति अब आटो उखुन भन्दैन आटोको चाहिँ गाउँ मभ्यो अरे या मुजु थियो झि चाहिँ दठी लुना झि दठी छप मजुल्याला आ ऊ अधिकार न को पालाबी हान मेउ बसे झिसँग हान नेपाल भाषा जिमिला जेब जिउ चाहिँ पाँचौँ ब्याज ल मलाई थो करार जो आधार चिनेमा विद्यार्थी अभियान ढ्याका चाहिँ सफल जुरियो चाहिँ मध्ये चाहिँ सुकुन्द जुन ढ्याबले सुकुन्द गठन या मान गर्दै छ विद्यार्थी मरेको घेना सुकुन्द गठन या सुकुन्द अहिले सोन या फै साइड कार्यक्रम या फै मुगुर या जीव ठिका दस्तो न गुवा गुवा गुवा या
0: ज्याले जुया छौँ गुदुने सिक्मु कुतल बालकै कुतल जुया छौँ गथे कि बुनामिपी यो बडे जुरिङा सेनामिपी न वे कथा नाच चिन्ताहेत ल स्थायी कथा हे तेमारका यो त्रिभुवन विश्वविद्यालय छु यो पनि प्रावधान टाउकदु
1: जिप्सा चाहिँ जसा स्पेसली ठो आरआर क्याम्पसै लागि नि
0: हजुर
1: अठो जन अब त पार्ट टाइम अहिले अब कोर्स करार जग जु जुलिन्छ चाहिँ जिप्सा चाहिँ ठाइ यसै डर पनि मागिया रहेका चाहिँ बार बार जिप्सा वा ठो जसा वै
0: हजुर त्यहाँले अब गुल्ना स्थायी नियुक्ति जुया चाहिदी नु थो चाहिँ थो आर्थिक दहले ठो चाहिँ जु जिन जुन अनुसार मङ्सिर पुसे चाहिँ थो रिजल्ट वै पेम न्यामे छु नेपाल भाषा लगादियो कोहीपट्टि चाहिँ उसले चाहिँ गथेकि सिक्ने ध्या चुनादीको पनि इनाप या त सिक्किम चाहिँ फनादीको पट्टि स्थायी दरबन्दीकोपट्टि आरआर त नछम पदुकन्त्या नछम अहिले केन्द्रीय विभाग न छम अहिले धैपन पेम न्यामेस्यो दरबन्दी सक्छ न हिकाले सिक्किम चाहिँ थो इनादीको पट्टि झिडो योपट्टि थो अभियान सुथा लाओगो सिक्किम त्याका दि मदी या त उसान नु कथ नु धा या मनि ध्या सिक्किम त लगे जुई म चाहिँ छु ध्या दिए हृदिन्छु
2: छिर्न थन यहाँमा हुन्छ यो कुनि मलाई आठो भाषा नीति न कार्य नै मोजाउने निधो नि हो जे त्यो जे निर्णय गर्न चाहिँ निधो नि हो झिमा आठको कार्य मोजाउने मलाई छिर्न यो एकै यहाँ आउँदैन आ ऊ भाषा नीतिले घुम्ले वाचा के हो
0: मलाई अन बागमती प्रदेशमा
2: ताम तामसालिङ भ्याले ऊ अनिवार्य झुआ ल्याएला थन ज्या फालाफाल दिया नेवा त थियो चाहिँ गर्जु खण्ड त्यहाँ लाग्छ सँग चाहिँ यहाँ ममरु मलाई खालि जस काबिजको खाना छु
0: हजुरजु हामीले चाहिँ सिक्मु अभियान गुल्तको सुथानलाई त चाहिँ सिक्मु अभियान नेपाल भाषा बोपी स्नातक यापी स्नाकोत्तर यापी ल अन्य जागिर जार जुवा थाइ जुइ रङ लान जिन्जेना त्यहाँ यो क्रेडिट चाहिँ सिक्किम चाहिँ क्याफया चङ्गु दु मोरो चुध्यादी
1: ठुकी चाहिँ जसा जिम एक हिसाबमा ठुकी जिम्मेपट्टि सफलता थाहा
0: मलाई
1: चार हाँसा जिम्सा जसा त्रिवटा साल ह्याकेपट्टि नेपाल भाषा मुभमेन्ट 2083 सालको ठेउले चाहिँ जिम्मेपट्टि ठो मुभमेन्टलाई साठ बिटेट हुने महानगर चाहिँ पहिलोचोटि कक्षा एक अनिसा आठ कक्षा तक नेपाल भाषा बुङ्केपट्टि याला अहिले वो मुभमेन्ट वो मुभमेन्ट न जिम्मे नेपाल भाषा मुभमेन्टपट्टि साठ बेलुका चार हाँसा जसा 172 शिक्षक काठमाडौँ महानगरपालिका मागिया सर कि अन्त उकी जस्तो अब बोनिपिन आर क्याम्पसन झाला केन्द्र विभाग नै झाला पाटन क्याम्पसन झाला नेपाल भाषा बोल्नको लागि ऊ कि अलिक प्लस छुचुल रहेछ नेपाल भाषा नेपाल नेवाटो जगम हो गैर नेवाटो नै नेपाल भाषा बोल्नेपट्टि प्रक्रिया सुरु झुला छ आज जस्तै आएन रत्नाजी क्याम्पस है निम गैर नेवाटो नेपाल भाषा बोमा छु बिन्दुका अहिले उही बिन चाहिँ ऊ निम गैर नेवाटो थाना महानगर डुने चाहिँ स्कुल नेपाल भाषा बोकी टिचर बिहा झाउ डुका अलि उल्जगी म के जस आठन महानगर सूर्यालय स्कुल स्तरे विद्यालय स्तरे अलि उकि नाप्ना चाहिँ जस टोखा टोखा नगरपालिका न वडा नम्बर दुई तिन चाहिँ नेपाल भाषा भुङ्गीपट्टि मुभमेन्ट जे टोखाइ झु नाट जे जे प्रत्यक्ष संलग्न जुवा अन जस नेपाल भाषा भुङ्गीपट्टि पाठ्यक्रम डिक्यौले सक्रिय रूपमा छन् अन जस आ कक्षा एक अनिस नर्सरी निस आ पाँचै टक चाहिँ अब पाठ्यक्रम तिनै टक भङ्गा चुहे ढु अब चारो पाँचैपट्टि पाठ्यक्रम आएर तयार जुवा चुन्थ्यो लगभग लगभग फाइनल फाइनल स्टेजहरू अहिले ठुकी नाप्टा छुन छुन जुल लाग्छ टोखा न नेपाल भाषा बोनिपिङ छात्रवृत्ति बिउपट्टि र व प्रक्रिया नै जुवा चुन्ढुका
0: अहिले
1: उल्जग महो जस महानगर जोल टोखा जोल अहिले किपुर किपुर नगरपालिका नै थो नेपाल भाषा बोङ्गीपट्टि सुर जोल
0: अहिले
1: ललितपुर महानगर जोल ठरे अब ठिठी नगरपालिका नेपाल भाषा बोङ्गीपट्टि
0: चाहिँ अभियान या त लिस्ट लिस्ट आएको छ कि यी न भोजुङले
2: भाषा थियो स्ना सेकल मलाई गुगु जाति सही ऊ न्यौनलाई मलाई तामाङ देख्छ न भुना चौधु नेवा भए तर नेवा देख्छ नेवा भए खालै मुखो अन स्थानीय तहले न हरेक किपुर नगरपालिका हकेन प्राइभेट न त्यही मौको ऊ मया नि मलाई जिमी बारम्बार वना हने बाउमा छि दिपक नेवा बस्ती नेवा स्कुल अभियान दिपक गाइने बडो बडो वना लाफै आजको छि र अधिकार सुना बिउ खायो म उकै लागि चाहिँ छि आफै झि थ स्वयमे जागरुक जिमा खालि तलब जागिर लागि जग्गा सङ्कुचित स्रोतमा चाहिँ जी स्वयले म्या मुजु हुने जगा
0: अमर जुई रङ्ग अथे छिकिपे रेड नेपाले नचाइदिउँ अमरे अमर जुवा प्रशान्त जो आछि
1: छु डो बिरोध जुल लागेको चाहिँ टुटिया सालियोपट्टि ऊ उनीपट्टि जसा झ्याजो चाहिँ यहाँ मध्ये चाहिँ इना बिहान छ न जसा ठो अहिले यदि ठो नेवा भाषा नेवा संस्कृति सम्वर्धन प्रवर्धन नियो खस चाहिँ शैक्षिक माध्यमै ख ठेट ठुकीपट्टि ढिसिला ऊ माध्यम यदि ठो शैक्षिक माध्यम झिसँग टोटा झि नेवा नेवा नेवा जग ढाया जात्रा पर्व जग माना चुने खस ठो छनु अवश्य नै तनाउने भाषा नै तनाउने नेवा संस्कृति तनाउने नेवाट नै तनाउने फेजुले चाहिँ नेपाल भाषा नेवा संस्कृति डकुमा काटेर भिङ्गा टेट प्रवरण नियाट चाहिँ शैक्षिक क्षेत्र शिक्षा अधिनियना चाहिँ झि न्यायमा ढाइपट्टि मु आज ठुले ढाएका सुभा
0: हजुर यो कुरोको सुभादो प्रशान्त डङ्गलजु अहिले रिदेन मर्जनजु सिक्मु मुवङ्गु यी चाहिँ रेडियो नेपाल त ब्यादिल यो सुभा दिशा झिजिनामी भाजमेजमे मेगु वाले हाक्न मेफिए व्यक्तित्व जोना वेगो पचाउँ विषय ज्याजु झ्याकामी उपेश मर्जन ब्या सुभा
1: सुबह
2: सुबह

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।
2: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल फेस्टिभ अफर, सेवा शुल्क मात्र 0.5%, रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने मात्र 4.90%, सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: सडकमा खटिएका ट्राफिक प्रहरीको निर्देशनको सदैव पालना गरौं।
5: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
6: नमस्कार, हार्दिक स्वागत गर्दछौँ। तपाईँ सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुनिरहनु भएको छ। प्रविधि संयोजनका साथी पुष्परत्न बज्राचार्य अनि हामी विष्णुदेवी पौडेल र बलराम कोइराला उपस्थित भएका छौँ। यस बेला साँझको 5 बज्न लागेको छ। अब सुन्नुहुनेछ समाचार।

यो रेडियो नेपाल हो, अब कुशल अर्यालबाट समाचार सुन्नुहोस्। प्रधानमन्त्री बालेन्द्र शाहले सांसदहरूलाई आफ्नो विज्ञता अनुसार मुलुकको विकासमा योगदान दिन आग्रह गर्नुभएको छ। आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा सङ्घीय संसद प्रतिनिधि सभामा प्रतिनिधित्व गर्नुहुने प्राविधिक पृष्ठभूमिका सांसदहरूसँगको छलफलका क्रममा प्रधानमन्त्री शाहले उहाँहरूलाई राजनीतिक विषयभन्दा बढी दीर्घकालीन नीति र नयाँ विचारमा केन्द्रित हुन आग्रह गर्नुभयो। प्रधानमन्त्री शाहले सांसदहरूलाई पार्टी राजनीतिसँगै आफ्नो प्राविधिक दक्षता र व्यावसायिक पहिचानलाई बढी प्राथमिकतामा राख्न सुझाव दिनुभयो। निर्वाचन वा राजनीतिक गतिविधिका समयमा पार्टी राजनीतिमा सक्रिय हुनु स्वाभाविक भए पनि अन्य समयमा देश विकासका लागि प्राविधिक विषयमा केन्द्रित हुन आग्रह गर्नुभयो। प्रतिनिधि सभाबाट चारवटा विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने विधेयक सर्वसहमतिले स्वीकृत भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले मेलमिलाप सम्बन्धी दोस्रो संशोधन विधेयक 2083 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभयो। यसै गरी मन्त्री गौतमले नै नेपाल कानुन आयोगको पहिलो संशोधन विधेयक 2083 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभयो। यसै गरी उहाँले निशुल्क कानुनी सहायता सम्बन्धी विधेयक 2083 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले राष्ट्रिय सभामा उत्पत्ति भएको संक्रामक पशु रोग नियन्त्रण विधेयक 2083 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। दफावार छलफलका लागि समितिमा पठाइयोस् भन्ने चारवटै प्रस्ताव प्रतिनिधि सभाको आजको बैठकले सर्वसहमतिले स्वीकृत गरेको छ। प्रतिनिधि सभामा सांसदहरूले जलवायु न्यायदेखि चाडपर्वका मुखमा खाद्य वस्तुको सहज आपूर्तिका लागि बजार नियमनसम्मका माग गर्नुभएको छ। प्रतिनिधि सभाको आजको बैठकको शून्य समयमा उहाँहरूले किसान र मजदुरका समस्या समाधानदेखि वर्षाले क्षति भएका सडक मर्मत गरी नियमित आवत जावतको व्यवस्था गर्न समेत माग गर्नुभयो। बैठकमा सांसद बलावती शर्माले बागलुङमा बाढीबाट भएको जनधनको क्षति र आवत जावतमा भएको अवरोध बारेमा जानकारी गराउँदै सङ्कटग्रस्त जिल्ला घोषणा गरेर आवश्यक राहतको काम गर्न आग्रह गर्नुभयो। सांसद बिना गुरुङले संयुक्त राष्ट्रसङ्घको 81 महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले राख्नुभएको विषय प्रशंसनीय भएको उल्लेख गर्दै अब नेपालले जलवायु न्यायका लागि दया होइन न्याय चाहिएको विषय उठाउन आवश्यक रहेको उल्लेख गर्नुभयो। सांसद भरत गिरीले यात्राका क्रममा प्रमुख राजमार्गमा सवारी चालकले मनपरी होटलमा रोक्ने गरेको उल्लेख गर्दै होटलको खाना र मूल्यमा प्रभावकारी अनुगमन गर्न माग गर्नुभयो। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले भोटेकोशी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लामा दूरसञ्चार सेवाका संरचनामा करिब 8,85,00,000 रुपियाँ भन्दा बढीको क्षति भएको बताउनु भएको छ। प्रतिनिधि सभाको बैठकको विभिन्न समयमा उठेका विषयमा जवाब दिँदै मन्त्री डाक्टर तिमिल सिन्हाले त्यस क्षेत्रका 120 साइटबाट सेवा सञ्चालन भएकोमा 3 पूर्ण रूपमा क्षति भएको र 83 आंशिक क्षति पुगेको जानकारी दिँदै आंशिक क्षति पुगेका साइटहरू सञ्चालनमा आइसकेको जानकारी दिनुभयो। यस्तै त्यस क्षेत्रमा रहेको 65.3 किलोमिटर फाइबर लाइन नेटवर्क मध्ये 37.9 किलोमिटरमा क्षति पुगेकोमा हालसम्म 27.4 किलोमिटर मर्मत सम्भार भई सञ्चालनमा आएको बताउनुभयो। यस्तै बाढीका कारण गण्डकी प्रदेशका विभिन्न जिल्लाहरूका 291 साइटमा क्षति पुगेकोमा 246 साइटहरू सञ्चालनमा आइसकेको र बाँकी 45 साइटमा काम भइरहेको पनि मन्त्री डाक्टर तिमिल सिन्हाले जानकारी गराउनुभयो। मन्त्री डाक्टर तिमिल सिन्हाले पछिल्लो समय बढ्दै गएको सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रणका लागि सरकारका निकायहरूले सक्रियता बढाएको र आवश्यक कानुनी व्यवस्थाका लागि सरकारले आम सञ्चार विधेयक र प्रेस काउन्सिल विधेयक तर्जुमाको तयारी गरिरहेको जानकारी गराउनुभयो। राष्ट्रिय सभा अन्तर्गत सिप विकास, आर्थिक मामिला तथा सुशासन समितिले COP31 नेपालको हितका लागि सावधानीपूर्वक वार्ता गर्ने गरी तयारी थाल्न निर्देशन दिएको छ। समितिका सभापति कृष्णप्रसाद पौडेलले जलवायु परिवर्तनबाट नेपाल जस्तो भौगोलिक बनोट भएको मुलुकमा परेको प्रभावलाई ध्यानमा राख्दै अन्तर्राष्ट्रिय मञ्चमा नेपालको हित सुनिश्चित हुने गरी सावधानीपूर्वक वार्ता गर्नुपर्ने बताउनुभयो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ साँझ 5 बजेको समाचार। अब एकैछिन विज्ञापन।

0: सजिलो अनलिमिटेड रु 699 देखि रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *1415*2# डायल गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
2: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय प्रसङ्ग। मध्यपूर्व शान्ति प्रक्रियाका लागि संयुक्त राष्ट्रसङ्घका कार्यवाहक विशेष संयोजक डाक्टर रमिज अलक बरोबले गाजापट्टीमा खाद्यान्न आपूर्तिको प्रवेशमा केही प्रगति भए पनि त्यहाँका बासिन्दाले जटिल मानवीय सङ्कटको सामना गरिरहेको बताउनु भएको छ। पानी, सरसफाई, आश्रय स्थल र फोहोर व्यवस्थापन सम्बन्धी निरन्तरताका लागि सवाललाई औल्याउँदै श्रम बजारमा सुधारको अभावका कारण सहायता र नगद स्थानान्तरणमा उच्च निर्भरता रहेको बताउनु भएको छ। युएन न्युजसँगको अन्तर्वार्तामा अलक बरोबले संयुक्त राष्ट्रसङ्घले गाजामा पानी, सरसफाई, स्वास्थ्य, भग्नावशेष हटाउने, शिक्षा र किसानको समर्थनका क्षेत्रमा आफ्नो काम जारी राखेको उल्लेख गर्नुभयो। रेडियो नेपालबाट साँझ 5 बजेको समाचार सकियो। हवस् त, नमस्कार।
3: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। यो बागमती प्रादेशिक प्रसारण हो। अब सुन्नुहुनेछ तामाङ भाषामा समाचार।

0: लसो फ्याफुल्ला तिनी मन्जुश्री सम्म 1862 तालु मेडिङ लाला छेपाची सेकु विक्रमसम्म 2083 साल असोज लाला छेपाची सेब्ली नाबेङ्ग्रे बुधबार छु रेडियो नेपाल हिन्न तामाङ साङ्गुरी राङ्द डेन्बुला ना सूर्य मोक्तान काइब्लुन बालेन्द्र साहसे सांसद गदिता राङ्ला विज्ञता अनुसार हिल्ला विकास लाभा गेरी योगदान पिनमारी मोइजेन लासु बम्बला तिनी सिंह दरबारी मोबा काइब्लुन थेन ब्लोन सिङजाङला गेदिम्री सङ्घीय संसद प्रतिनिधि सभारी गोबाङ लाभा प्राविधिक पृष्ठभूमिला सांसद गदिथेन काठु लासिमन काइबन साहसे सांसद गदेदा ग्लेटिमला ताम बिमाइनुन लामाजार रेङ्बा दुई दोना हिल्दा विकास लबारी खाम्बा ठिम सोबारी थिएन छार विचार केन्द्रित तबरी बैजन लासु बहिन्न काइबन साहसे सांसद गदेदा पार्टीला ग्लेटिमला च्याम्रे रङला प्राविधिक दक्षता थिएन व्यावसायिक ताम दानुन प्राथमिक तपिनमारी बैजन लासु बम्बला निर्वाचन अथवा ग्लेटिम गेखोरला दुईरी पार्टीला ग्लेटिम्री सक्रिय तब विवाह स्वाभाविक ताम हिंसाइनुन स्यान दुईरी हिल्ला विकास लबारी प्राविधिक ताम्री केन्द्रित तबारी काइबन साहसे बैजन सूचना थिएन संसार ब्रोन डाक्टर विक्रम तिमल सेनासे भोटेको से रेखा फाल्से रसुवा नुवाकोट धादिङ राङमा झुङ्गदेरी दूरसञ्चार सेवाला संरचना अलि करोड ब्रे लाख ब्रेचुसे गाबीमा लामाला क्षति तापमला विशेष संक्षेपमला प्रतिनिधि सभाला चिसाङ्री लोलोलोल दुई रिङ प्रश्न र जवाब दोन सिवान ब्रोन डाक्टर तिमल सेनासे थेथुम ग्याम्से गार्जगिक्से गोर निचुई साइड ग्याम पिनपान खापा सेवा गदेरी गोरसोम क्षति तापा थिएन गोर ब्रेचुसे सोमरी तिलै क्षति तापमला विशेष संक्षेपान तिलै क्षति तापा साइड गदे दान्दे सेङ सिजिन बमला विशेष संक्षेप चुराङनुलासी ब्लोन डाक्टर तिमल सिन्हासे लिचाला दुईरी लेबन खाबा सामाजिक सञ्जाल र दुरुपयोग द काभरी सरकार र निकाय गदे सक्रिय ताबन खाबाला छ्याम्री तोबा ठिम सोबारी सरकार से आम संसार विधेयक थिएन प्रेस काउन्सिल विधेयक बाबारी तयारी लाबन मला विषय संक्षेप मला चोपी बेङ्गा छ प्रतिनिधि सभालाई थिने टिपची साङ्री सांसद गदे से युल्ला लामन गारी भाल्थेन दुई से तना लाबा क्षेत्र ताम्रे सरकारलाई ध्यान छेङ्न लाबन योनबेमा योन राहत बोला सिपिनमारी माग्ला बमला सांसद गदे से महाकाली गन्दिला दोधारा चाँदनी थुइबा झोलुङ्गे चाम कालीगण्डकी करिडोरलाई मुस्ताङ म्याग्दी बागलुङ स्याङ्जा पाल्पाराङमा जोङ्गदेरी मोटर भ्रबारी खाम्बा चाम थिएन सडकरी क्षति तानाला बसे थेथुम्रे बिजुली सञ्चार थिएन सडक सेवा योनबेमा योना सङ्क्षेपिनमारी सरकारलाई ध्यान छेङ्नला बम्बला चुनाउलाई चाहिँ सांसद गदेसे मनाङ जोङ्गरी खाबा ग्लिङ डुइरी परतसे माबा गदेता माइबारी फिर्क्याप हुल्डी शिव नेपालीला लुई लुइरोदा नेपाली सजिलोसेन बाबारी खाम्बा सोबारी थिएन बैङ्खाता ठङमारी आम्याङमा पोल्यान्डी केलाबा नेपाली भ्युन गदेसे नाबा समस्या छाङ्नलाबारी बाङ्ला सिपिनमारी नन् सरकारलाई ध्यान छेङ्नला बोला रोङसाब्लुन शिशिर खनालसे संयुक्त राष्ट्रसङ्घ भेचुसे गिक्सा ग्रेनवाल्डे बुकिनमा लिएछ नेपाल दा ज्याबतबारी खाम्बा लामन महत्त्वपूर्ण उपलब्धिका देखिनबारी खाम्सेला तापमला विशेष संक्षेप मला राष्ट्रसङ्घलाई ग्रेनवाल्डे बुकिन्छ तिनी एकाबा लिछ रोङसाब्लुन खनालसे त्रिभुवन मोकिल विमानस्थलले साङ्गिर बोन गर्दै थिएन लिम्बुला सुबान नेपाललाई कुटनैतिक तान्दा ज्यानलासी थिबारी थिएन मोकिउललाई ध्यान छेङ्नलाबारी खाम्बा गे लापमला विशेष संक्षेप हिन्न ब्लोन खनालसे राष्ट्रसङ्घीय ग्रेनवाल्डे बुकिनमा ताङ्री लामन चिसाङ राप्रुप थिएन काठुरी नेपाल से थिए ताम थिएन लाभा ताम दा मोक्युल से ज्यानला सिक्किममा मला विशेष संक्षेप मला ब्लोन खनाल से ग्रेनवाल्डी बकिनमा ताङ्रे गोरसोम्ची से सोमबिमा लामा युल्थेन गोर्ङी युल्पक्षीय काठुरी लाभाला छ्याम्रे चुपाल से ग्रेनवाल्डी नेपाल से जलवायु न्यायला ताम कादिदा मोक्युल छेन थेबलासी थिए मला विशेषन संक्षेप मला एसियाली पूर्वाधार लगानी बैङ्कला दिन्छन् गेखोरी बोकिन्छ डोर्बन डाक्टर स्वर्णिम वागले तिनी नेपाली ए खासी उपमला कतारला ग्याल्छ दोहारी सङ्घमा गेखोरी बोकिनमारी नोर्बन डाक्टर वागले चुनन असोजलालाई चुइकुनु थेरी दोबमा नेपाललाई पूर्वाधार विकास दा बैङ्कला लगानी लिन लबा प्रविधि हस्तान्तरण लबा थिएन मुल्मी युल्कादेला गुङ्री स्यान गेलाबारी खाम्बा वातावरण सोबारी दोहा चिसाङ लामन ज्यापता बम्बला विषय नोर्बन खाङला लोन खाङसे पाङ बम्बला चिसाङसे नोर्बन डाक्टर नोर्ब्लोन थिएन एआइआइबीला गभर्नर सिङजाङला गभर्नर डाक्टर स्वर्णिम वागले दा सन् 2026-27 दा रोचोहोरी दाम बमला क्षेत्रीय बुल्मी हुल्कादे ग्याम नेपाल दा नेपालला रोचोहो डाक्टर वागले दा रोचोहोरी दाम बहिन्न गभर्नर्स बिजनेस राउन्ड टेबल गेखोरी नोर्ब्लोन डाक्टर वागले चाहिँ नेपाल दा तोबा टाङ्गाला छाम्री सडक बिजुली सञ्चार थिएन सूचना प्रविधि राङ्बा उत्पादन लथुम्री लगानी लिन लबारी खाम्दोला विषय संक्षेप बमला सुङ्गुन ढोलप्रसाद अरियाल चाहिँ दानेला दुईरी सिप स्यानखाजी बेन योग्यता चाहिँ के नातना समाज थिएन राष्ट्रिय समृद्धिलाई ग्रेन आधार हिन्न विषय सुङ्सिप बोला सिप त बजार थिएन गेदा अवसर थिएन थिएन युलबाङदा उत्पादन थुइबा उद्देश्यलाई झ्याम्रे नेपाल सरकार ब्योन गे थिएन रोजगार ब्रोनखाङ चाहिँ स्यारला व्यावसायिक केन्द्र इटहरिरी सेङमा सिप थिएन रोजगार मेला 2083 राङला लिङ्गो थान्सिबान सिप खाजी बनन योग्यता चेकिन आइन विषय सुङ्सिप हिन्न नेपाल जनसङ्ख्यालाई डुची प्रतिशत बिमा लामा बो गेलाबारी खाम्बा उमेर समूहलाई हिल्बा मुला विषय सुङ्सिपान सुङमन अरियाल चाहिँ चुदे लामन मी गेलाबारी खाम्बा मुबा हिल्बाङ बिबा चु हिल्बाङ से हिल्दा ज्याब सुबारी खाम्बा ज्याब अवसर हिँड्न विषय नन् सुङ्सिप मुला प्रतिनिधि सभालाई नोर समिति चाहिँ नेपाल पुँजी बजारदा आधुनिक प्रविधि मैत्री व्यवस्थित पारदर्शी विश्वास लबारी खाममा थिएन लगानी लबारी खाममा सोसे धितोपत्र त्यहीबा सूचीकरण बजार सिंहमा नियमन लबा थिएन लगानी लबा मिदा ज्याबा तबारी खाममा गेला सिपिनबारी सर्वकार थाममा निकायका दिँदा निर्देशन पिनमा मला समितिलाई तिनी सिंहदरबार टिपा चिसाङ चाहिँ नेपाल धितोपत्र बोर्ड नेपाल स्टक एक्सचेन्ज लिमिटेड थिएन सिडिएस एन्ड क्लियरिङ लिमिटेड लानुन भूमिका जिम्मेवारी थिएन जवाबदेहीता स्पष्टतावालासी धितोपत्र सम्बन्धी चार विधेयकवासी सङ्घीय संसद र युनबेमा युना बोरबारी नेपाल सरकार नोरब्लोन खाङ थिएन नेपाल धितोपत्र बोर्दा निर्देशन पिनमा निर्णय लाभ हिन्न चुनावलासी राष्ट्रिय सभालाई विकास नोर्मामिला थिएन सुशासन समिति चाहिँ कोप 31 रे नेपाल दा ज्याबा हिल सुबारी खाम्बा ताम थान्मा खाम्बा तयारी लाबारी निर्देशन पिनमा मुला समितिलाई चोहो कृष्णप्रसाद पौड्याल छ जलवायु पोग्याम नेपाली ताना लाबारी खाम्बा प्रभाव दा ध्यान पिन्छ मोक्युल र डाजाङरी नेपाल दा ज्याबा सुबारी खाम्बा ताम्री काठुई लाबारी खाम्दोल विषय सुङ्सिप मुला रसुवा जुङ्ला भोटेकोसी गान्धीरी खाबा ग्रेन भालसे लोलो लोलो जलविद्युत आयोजना रि क्षति तानालामा ग्यार्ज ब्रिस ए सोम्ची मेगावट बिजुली राष्ट्रिय प्रसारण थिम याम्से फेक्याम निबली छ सरकार से वैकल्पिक व्यवस्थापन नबरी वाङ बमला भालसे त्रिशुली करिडोर ग्याम याम्बुला बालजु थिएन चपली रि खातोबा बिजुली खाबारी खाबली छ ऊर्जा क्विनोर थिएन सिन्चाई ब्लोनखाङसे वैकल्पिक व्यवस्थापन नबरी माइपहिन्न भोटेकोसी खाबा भालसे त्रिशुली करिडोर ग्याम खाबा बिजुली खाबारी खाबली छ बालजु थिएन चपली रि प्रसारण लाइन रि लामन भार तबरी वाङ बमला सनम रिथेन पर्यावरण ब्रनखाङसे प्रस्ताव लबा राष्ट्रिय जलविद्युत थिम 2083 दा दुई अनुसारलाई समावेशी सुबारी बेनान्सेन बोकिनमारी खाम्बा थिएन याङताम याङबारी खाम्बा सुबारी खेनपोका देशे सुझाव दोन्छु बमला ओसेम निर्माण छङ्केनका देशे तोकलाबा दुरी गेलाबारी आखाममा काभ्रे पलाञ्चोक थिएन सिन्धुपाल्चोक थुइबा चेहेरेला सुनकोसी गान्धेरी सोमन मुबा पक्की चाम ढुदिङ एन्से सुबारी आखाममा अलपत्रता बम्बला काभ्रे पलाञ्चोक जोङ भुम्लो गाउँपालिकालतीलाई वडा थिएन नामसरी सडक ग्याम दोनलाबा उद्देश्य से 2070 साललाई भदौरी चाम सुबारी सम्झौतालाई बम्बुबा चुनन साङ्गुर गदेला छ्याम्री तिनी त तामाङ साङ्गुर जिन्जी रेडियो नेपाल ज्ञान बन लसुगु लसो फ्याफुल्ला
1: के तपाईँ खोला नदीनाला छेउछाउमा बसोबास गर्नुहुन्छ होसियार बरसातको समयमा खोला नदीमा पानीको सतह बढेमा तुरुन्तै अग्लो र सुरक्षित स्थानमा जानुहोस्
2: विपद बाजा बजाएर आउँदैन त्यसैले बाढी पहिरोको जोखिम हुने ठाउँमा हुनुहुन्छ भने महत्त्वपूर्ण कागजात र आपतकालीन सामग्री तयारी अवस्थामा राख्नुहोस्
1: हल्लाको पछि नलागी आधिकारिक सूचना र मौसम सम्बन्धी जानकारी लिनुहोस्
2: रेडियो नेपालद्वारा जनहितका लागि
3: अहिले तपाईँ सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुनिरहनु भएको छ हामी बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ अबको प्रस्तुतिमा बिबिसी नेपाली सेवाको लाइफलाइन कार्यक्रम बिबिसी हातेमालो
4: नमस्कार म सञ्जय ढकाल
5: र म प्रतीक्षा खनालको
4: बिबिसी नेपालीबाट उत्पादित लाइफलाइन कार्यक्रम बिबिसी हातेमालोमा आज हामी ठुलो सङ्कट पश्चात पर्ने मानसिक प्रभाव र त्योसँग जुझ्ने तरिका बारे कुरा गर्छौँ
6: न्युजहरू आइरहन्छ नि त बारम्बार धेरै नहेर्ने अथवा फेसबुकहरूमा पनि त्यो न्युजहरू धेरै आयो त्यसमा चाहिँ रेस्ट्रिक्सन गर्न सक्नुहुन्छ आफूले
5: सङ्कटले टुटाएको सडक सम्पर्क फेरि जोड्ने प्रयास कहाँ पुग्यो
7: दशैं अगाडिसम्म रसवाडी टच गर्ने मेन हाइवेको सिङ्गल ट्र्याक खोलेर भए पनि भनेर हामी त्यसमा लागिरहेका छौँ
4: र विपदमा परेकाहरूका निम्ति अन्य जीवनोपयोगी सामग्री कुनै पनि ठुलो विपद पश्चात त्यसबाट प्रत्यक्ष वा अप्रत्यक्ष प्रभावितहरूमा मानसिक प्रभाव पर्ने गर्छ। त्यस्ता प्रभावित व्यक्तिहरूमा डर, तनाव, निद्राको समस्या, आत्तिने र निराशा छाउने जस्ता मानसिक प्रभाव देखिन सक्छन्। यस्तो अवस्थामा उनीहरूको मानसिक स्वास्थ्यको अवस्था कसरी पहिचान गर्ने, तत्काल कस्तो सहयोग प्रदान गर्ने अनि परिवार तथा समुदायले कसरी साथ दिने भन्ने विषयमा हामीले मनोचिकित्सक सहप्राध्यापक डाक्टर निना राईसँग कुराकानी गरेका छौँ। सबभन्दा पहिले विपदपछि कस्ता मानसिक प्रभाव पर्छन् भनेर हामीले सोधेका छौँ।
6: इमिडिएट इफेक्ट र लङ टर्म इफेक्ट हुन्छ होइन। सो इमिडिएट इफेक्ट भनेको तत्कालीन देखिने भनेको चाहिँ लक्षणहरू हुन्छन्, जस्तै यसमा चाहिँ निन्द्रा नलाग्ने, बारम्बार त्यो घटनाको कुराहरू याद आइरहने होइन, त्यसपछि मन आत्तिने, डर लाग्ने, एक्लोपना महसुस भएको कुराहरू आउने चाहिँ हुन्छ। तर लङ टर्ममा यो कुराहरू चाहिँ इमिडिएटली रिलिफ भएन भने लङ टर्ममा गएर चाहिँ फेरि यसले गर्दा डिप्रेसन, एन्जाइटी अनि अर्को भनेको चाहिँ महत्त्वपूर्ण कुरा भने पिटिएसडी हुने चाहिँ चान्सेस चाहिँ एकदमै हाई हुन्छ। यसलाई चाहिँ हामी पोस्ट ट्रामेटिक स्ट्रेस डिसअर्डर भन्छौँ। यसमा चाहिँ घटना भइसकेको 6 महिना कटिसकेपछि पनि त्यही कुराहरू चाहिँ सम्झिरहने, बारम्बार फ्ल्यासब्याक भइरहने, छस आउने।
5: हजुर, यो तत्काल अवस्थामा निन्द्रा नलाग्ने, डराउने वा नराम्रो सपना आउने समस्या भयो भने अहिले तत्कालीन उपायहरू के कस्तो अपनाउन सकिन्छ?
6: विपदपछि यस्तो कुराहरू हुनु भनेको चाहिँ नर्मल रियाक्सनहरू हो र यो कति लामो रहन्छ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ र के कारणले आइरहेछ भन्ने कुरा हो। र यसमा चाहिँ फर्स्टमा गर्ने भनेको चाहिँ साइकोलोजिकल फर्स्ट एड भन्ने हुन्छ। यसमा चाहिँ साइकोलोजिकल फर्स्ट एडमा चाहिँ कसैले पनि गर्न सक्नुहुन्छ, डक्टरै हुनुपर्छ अथवा हेल्थ केयर प्रोफेसनलै हुनुपर्छ भन्ने छैन, परिवारकै मान्छेले पनि दिनु सक्नुहुन्छ, कसैले पनि दिनुहुन्छ होइन। तिनवटा कुरामा चाहिँ लुक, लिसन एन्ड लिङ्क भन्छौँ होइन। लुक भन्दाखेरि पहिला चाहिँ परिस्थिति कस्तो छ त्यहाँनिरको होइन, उहाँलाई के कुराले गाह्रो गरिरहेछ त, उहाँलाई चाहिँ जस्तै शारीरिक कुराको समस्या भइरहेको छ कि अरू खाले आधारभूत आवश्यकताको कारणले के भइरहेछ त्यो कुरा हेर्नु पर्यो। र सेकेन्डमा हामीले चाहिँ लिसन, उहाँहरूको कुरालाई ध्यानपूर्ण सुनिदिनु पर्यो होइन, त्यो सुनिदिएर सकिसकेपछि अर्को थर्ड भनेको चाहिँ कनेक्ट गरिदिने, लिङ्क गराइदिने र त्यसमा उहाँको आवश्यकता के छ त्यो कुरा हेरेर आवश्यकतासँग लिङ्क गराइदिने होइन। त्यो कुराहरू गर्दाखेरि पनि अघि भनेको मैले सिम्टमहरू चाहिँ जानु चाहिँ सक्छ, तर यदि यो जाँदै गएन भने चाहिँ यस्तोमा चाहिँ प्रोफेसनल हेल्प चाहिन्छ। त्यसमा चाहिँ अब काउन्सिलिङ पनि चाहिनु सक्छ अथवा मेडिकेसन्सहरू पनि।
5: मनोपरामर्शदाता अथवा मनोचिकित्सकको सहज पहुँच तत्कालै पाउन नसकिएको अवस्थामा चाहिँ केही घरेलु उपायहरू पनि छन्?
6: हजुर, यसमा चाहिँ घर परिवारले दिने भनेको त्यो अघि साइकोलोजिकल फर्स्ट एड भनिहाले, त्यो सँगसँगै उहाँले के गर्न सक्नुहुन्छ भने घर परिवार अथवा उहाँले त्यो कुनै एकदमै डिस्टर्बिङ न्युजहरू आइरह हुन्छ नि त बारम्बार, त्यो इमेजहरू पनि चाहिँ धेरै नहेर्ने अथवा फेसबुकहरूमा पनि त्यो न्युजहरू धेरै आयो, त्यसमा चाहिँ रेस्ट्रिक्सन गर्न सक्नुहुन्छ आफूले पनि अथवा परिवारले पनि रोक्न गर्न सक्छन्। अर्को भनेको चाहिँ आफूलाई यस्तो बेलामा चाहिँ अरू कुराहरूमा इन्गेज हुने, जस्तै सानोतिनो घरको कामहरूमा पनि आफूलाई इन्गेज गर्नु, त्यसले गर्दा पनि डिस्ट्र्याक्सन हुनसक्छ। र अर्को भनेको चाहिँ उहाँले आफै पनि त्यो रेगुलर एक्सर्साइजेसहरू गर्न सक्नुहुन्छ, रेगुलर एक्सर्साइज भने वाक पनि हुनसक्छ अथवा उहाँले मेडिटेसन्सहरू गर्न सक्नुहुन्छ। अर्को भनेको डिप ब्रिदिङ एक्सर्साइजहरू गर्दा पनि त्यसले धेरै नै हेल्प गर्छ।
5: कुनै पनि व्यक्तिलाई मानसिक समस्या भएको छ कि छैन भनेर कसरी थाहा पाउने त?
6: यस्तोमा आफूले आफूले भन्दा पनि परिवारको मान्छेले याद गरिरह हुन्छ, परिवारको मान्छेले पहिलाभन्दा अलिकति बढी आत्तिन्छ, हडबड आउँछ, डर आउँछ, पहिलाभन्दा अलिकति एक्लै एक्लै बस्छ, पहिलाभन्दा पनि अलिकति छुट्टै किसिमको भएछ, सुत्दैन टाइममा होइन, सुत्दैन, खानपिनमा आफ्नो कामहरू पहिला जस्तो दिनचर्यामा फर्किया छैन, काम गर्दैन भने यो विभिन्न किसिमको व्यवहारिक समस्याहरू देख्यो भने पनि हामीले कतै न कतै मानसिक समस्या त उत्पन्न भइरहेको छैन भन्ने कुरा चाहिँ एउटा सङ्केत चाहिँ पाउन सक्नुहुन्छ।
5: मानसिक स्वास्थ्य प्रभावितमै पनि फरक फरक किसिमले असर गरिरहेको हुन्छ हाम्रो मानसिक स्वास्थ्यमा, महिलालाई, बालबालिकालाई, अपाङ्गता भएकालाई। अलिकति यो समूह अथवा वर्ग विभाजन गरेर भन्नुपर्दाखेरि बालबालिकाले के गर्ने अनि ज्येष्ठ नागरिकले के गर्ने, अलिकति अपाङ्गता भएकाले के गर्ने?
6: यो ग्रुप भनेको जहिले भनरेबल ग्रुपमै पर्नुहुन्छ, सो उहाँहरूमा समस्या भइसकेपछि त्यसलाई निक्लिने लक्षणहरू पनि फरक हुन्छ। जस्तै बच्चाहरूमा प्रायः जसो एक्सप्रेस गर्नुहुन्न होइन, बच्चाहरूमा एक्सप्रेस नगर्दाखेरि उनीहरूमा चाहिँ अलिकति निन्द्रामा गडबडी, त्यस्तै गरेर क्राङ्की, रिसाउने अथवा झर्किने त्यस्तो हुन्छ होइन। त्यस्तै गरेर ओल्ड एजमा आफ्नो कुराहरू धेरै एक्सप्रेस नगरेर उहाँको अर्कै किसिमले प्रस्तुत हुन्छ, जस्तै जिउ दुखे जस्तो, टाउको दुखे जस्तो भए सोमाटिक सिम्टम्समा प्रेजेन्टेसनहरू भइरहेको हुन्छ यो दुइटा ग्रुपमा। यो लक्षणहरू चाहिँ फरक किसिमको हुन्छ होइन।
4: उनी थिइन् मनोचिकित्सक डाक्टर निना राई, साथी प्रतीक्षा खनालसँग कुरा गर्दै।
5: भदौको बाढीले रसुवा, नुवाकोट र धादिङका मुख्य राजमार्ग क्षतविच्छेद भए भने पुलहरू धेरै बगायो। सडक विभागका अनुसार गल्छी, रसुवागढी राजमार्ग र पृथ्वी राजमार्गमा धेरै क्षति पुग्नुका साथै गाडी आवाजावत गर्ने 42 वटा पुल बगेका छन्। बाढी प्रभावितहरूका निम्ति तिनको पुननिर्माण उनीहरूको दैनिक जनजीविकासँग जोडिएको महत्वपूर्ण विषय हो। नदी वारपार गर्न तथा कतिपय ठाउँसम्म आउजाउ गर्न पनि तिनको अभावमा कठिनाई भइरहेको छ। यसबारे हामीले विभागका उपमहानिर्देशक तथा प्रवक्ता शुभराज न्यौपानेलाई सोधेका छौँ।
8: कनेक्टिभिटीको लागि हामी काम गरिरहेका छौँ। गल्छी र सडकी सडकको कुरा गर्ने हो भने गल्छीदेखि बिदुरसम्म जुन 26 किलोमिटर छ त्यसको चाहिँ ठुलो खोलामा त्यस पछाडि तादी खोला रातमाटे एरियामा जुन ड्यामेज भएको थियो त्यसलाई चाहिँ हामीले बेलेबेली राखेर अल्टरनेटिभ क्रसिङहरू राखेर अथवा चाहिँ भित्रबाट नयाँ ट्र्याक खोलेर सञ्चालनमा ल्याएका छौँ। कोल्पु खोलामा पुल जुन अलिकति बिग्रिएको थियो त्यसलाई चाहिँ हामीले टेम्पररी रिइन्स्टल गरेर चलाइसकेका छौँ। गर्दाखेरि अहिले हाम्रो हिजोदेखि बेत्रावती सेक्सनको कुरा गर्दाखेरि बेत्रावतीमा बेल ब्रिजको लागि हामीले फाउन्डेसनको काम सुरु गरिसकेका छौँ। हाम्रो नेपाली सेनासँग रहेको 12 जिल्ला अवस्थित एक्रो ब्रिज जुन 76 मिटर लम्बाइको छ त्यसलाई ट्रान्सपोर्टेसन काम सुरु गरिसकेका छौँ। र यो गेरको टायरमा चाहिँ 1.5 किलोमिटर बाटो बनाएको ठाउँमा हामी अल्टरनेटिभ कोरिडोर बनाएर अल्टरनेटिभ कोरिडोरबाट चाहिँ हामी तिरतिरेभिर हुँदै भैँसी हुँदै बेत्रावतीसम्म चाहिँ रोड कनेक्टिभिटीमा पुगिसकेका छौँ। बेत्रावती एरियामा 200 मिटर सडक जोडिसकेपछि र बेत्रावती फलाकु खोलामाथि पुल बनिसकेपछि हाम्रो धुन्चेसम्मको हुन्छ अनि धुन्चेदेखि स्याप्रेपेसी तल पनि हामीले बेलिब्रिजको डिजाइन तयार गरिसकेका छौँ र त्यहाँ पनि हामीले मेसिन मोबिलाइज गरिसकेका छौँ। स्याप्रेपेसीमा बेलिब्रिज राख्ने बित्तिकै त्यहाँबाट हाम्रो नेक्स्ट टार्गेट चाहिँ रसुवागढीसम्मको चाहिँ बाटो खोल्नेमा हुन्छ।
9: अहिले यो बाढीले सडक सञ्जाल सबै टुटाएको अवस्थामा रसुवामा चाहिँ अलिकति खाद्यान्नको अभाव अनि विभिन्न राहत पुर्याउने पनि समस्या छ भनिएको सुनिन्छ। त्यहाँ मानिसहरू चाहिँ उद्धार तथा राहतको लागि चाहिँ कसरी पुगिरहेका छन् विशेष गरी रसुवामा?
8: खाद्यान्नको अभाव भन्ने चाहिँ होइन, किनभने अहिले समस्या चाहिँ के छ भन्दाखेरि त्यहाँ चाहिँ एकदम मान्छेहरूको भिड बढी छ, जो पनि अब सामान्य एउटा रात बाँध्न जाने भन्ने अनि गाडी के अरे बुक गरेर जाने अनि गाडीको संख्या धेर भएर त्यो समस्या भयो। पहिला जस्तो तल हाइवे क्लियर छैन, हाइवे क्लियर हुँदाखेरि चाहिँ हाइवेबाट जान सक्ने अवस्था हुन्थ्यो, अहिले चाहिँ हाम्रो वैकल्पिक बाटो प्रयोग गरेर जानु परेको छ। त्यसको लागि मेनली चाहिँ हाम्रो एउटा सडक भनेको ढिकुरे फेरी बेसी चोक हिरामुनिटार चोगत्ते बोरे भन्ज्याङ सानो खोला रसुवा धनसुवारा भोरले जिरजिरे बोबरडिटार हुँदै चाहिँ रसुवा जाने एउटा हाम्रो बाटो सञ्चालनमा छ।
9: सडक तथा पक्की पुलहरू कतिपय चाहिँ भत्किएको अवस्थामा यी बेली ब्रिजले चाहिँ यो यातायातको चाप धान्ला कि नधान्ला यो कतिको दियो होला त?
8: होइन, अहिले हामीले युज गरेको एक्रो ब्रिज भन्ने हो, यो अमेरिकन कम्पनीले बनाएको, यो चाहिँ एकदम इमर्जेन्सी रूपमा इन्स्टल गर्नलाई चाहिँ सिलको मेम्बरहरू हुन्छन्। यसले चाहिँ यसको एउटा सडन लोडिङ क्यापासिटी हुन्छ, त्यो लोडिङ क्यापासिटीमा चाहिँ हाम्रो जसरी जुन ट्राफिक छ हाम्रो अहिले रसुवा जाने नुवाकोट जाने त्यसको लागि चाहिँ हामीसँग भएको यो एक्रो ब्रिजहरूले चाहिँ मजाले लङ टर्मै यसले सर्भिस दिन सक्छ।
9: विशेष गरी भनौँ न सडक तथा पुलहरू चाहिँ अलिकति दिगो रूपमा कहिलेसम्म बनिसक्ला? अब मुख्य बाटोहरू चाहिँ बाटो र पुलहरू चाहिँ कहिलेसम्म बनिसक्ला?
8: अहिलेको हाम्रो टार्गेट भनेको दसैँ अगाडिसम्म रसुवा अगाडि टच गर्ने मेन हाइवेको सिङ्गल ट्र्याक खोलेर भए पनि भनेर हामी त्यसमा लागिरहेका छौँ। त्यस बाहेक हाम्रो जुन बेत्रावतीदेखि मैलुङ हुँदै स्याप्रेपेसी जोड्ने जुन त्रिशुली कोरिडोरकै अर्को बाटो छ जहाँ हाइड्रो पावरहरू पनि छन् त्यसको लागि चाहिँ सेकेन्ड फेजमा दसैँ पछाडि चाहिँ त्यताको काम सुरु गर्छौँ।
5: उनी थिए सडक विभागका उपमहानिर्देशक तथा प्रवक्ता शुभराज न्यौपाने, साथी सागर बुढाथोकीसँग कुरा गर्दै।
4: तपाईँ बीबीसी नेपालीद्वारा उत्पादित लाइफलाइन कार्यक्रम बीबीसी हातेमालो सुनिरहनु भएको छ।
5: अब पहिरोबाट जोगिने बारे एउटा जानकारी।
10: बर्खामा घर वरपरको पर्खाल ढलानहरू तथा भुइँमा चिरा पर्ने, रुखहरू ढल्न थाल्ने वा भूमिबाट असामान्य आवाज आउने सङ्केतहरूलाई गम्भीरतापूर्वक लिनुपर्छ। समुदाय स्तरमा समन्वय, पूर्व सूचना प्रणाली र नियमित पूर्व अभ्यासहरूले आपतकालीन अवस्थामा सुरक्षा सुनिश्चित गर्छ।
5: पूर्व तयारी जरुरी छ। पहाडी वा हिमाली क्षेत्रमा बसोबास गर्ने मानिसहरूले मौसम सम्बन्धी आधिकारिक सूचनामा ध्यान पुर्याइरहनुपर्छ।
10: आफ्नो घर, कार्यालय वा विद्यालय नजिक पहिरो आउन सक्ने स्थानहरूको पहिचान गर्नु आवश्यक छ। कुनै ठाउँ जाँदा सुरक्षित हुन्छ भनेर पहिले नै तय गरियो भने आपत परिहालेको खण्डमा अलमल हुँदैन।
5: झट्ट जानुपर्दाका लागि आपतकालीन झोला तयारी गर्नुपर्छ, जसमा खाद्यान्न, पिउने पानी, प्राथमिक उपचार सामग्री, कपडा, टर्च, ब्याट्री, महत्त्वपूर्ण कागजातहरू र सञ्चार उपकरणहरू समावेश हुनुपर्छ।
10: पहिरो आउन लागेको वा आइरहेको छ भने तत्काल र शान्तिपूर्ण तरिकाले कार्य गर्नु आवश्यक हुन्छ।
5: जीवनलाई सम्पत्तिभन्दा पहिलो प्राथमिकता दिनुहोस् र सम्झनुहोस् कि एक पहिरोपछि अर्को पहिरो पनि हुन सक्छ।
10: अधिकारीहरूले सुरक्षित भनेपछि मात्र आफ्नो घर फर्किनुपर्छ।
5: घर फर्किँदा घरको संरचना राम्ररी जाँच गर्नुपर्छ। समुदाय स्तरमा क्षतिको यथोचित मूल्याङ्कन गर्नुपर्छ। सुरक्षित स्थानमा पुननिर्माण गर्नुपर्छ र भविष्यमा अझ राम्रो तयारीका लागि जनचेतना अभिवृद्धि गर्नुपर्छ।
4: अब प्रस्तुत छ मानसिक स्वास्थ्यसँग सम्बन्धित विविध विषयमा बीबीसीको ग्लोबल जर्नलिज्मले तयार पारेको एक सामग्री। आज हामी गहिरो आघात पश्चात मनभित्र उब्जने भावना कसरी बुझ्ने भन्ने विषयबारे विजय गजमेरबाट सुनौँ।
11: एकछिन रोकिनुहोस्, वरपर हेर्नुहोस्, लामो सास फेर्नुहोस्, आफैलाई सोध्नुहोस्, आज म कस्तो महसुस गरिरहेको छु। कुनै दिन हामी शान्त, सकारात्मक र आशावादी महसुस गर्न सक्छौँ। आफ्ना प्रियजनहरूसँग बिताएका दिन हामीलाई आकाश उज्यालो भए जस्तो लाग्छ। हामी त्यस्तै दिनका लागि बाँच्छौँ, तर केही दिन त्यति उज्यालो हुँदैनन्। हामीले आफ्ना वरिपरि आकाश खसे जस्तो लाग्ने दिन पनि महसुस गरेका छौँ। डर, रिस, असहायपन, दुःख, पीडा, यस्ता भावनाले हाम्रो शरीर र मस्तिष्क दुखाउन सक्छन्, पेट दुख्न सक्छ, थकान, अनिद्रा र हामीलाई दुःख लाग्न सक्छ, अनि कहिलेकाहीँ केही महसुस गर्दैनौँ, पुरै भाव शून्य। डरले भरिएको संसारमा युवा हुनु सजिलो छैन। त्यहाँ हामीले देख्ने, सुन्ने र महसुस गर्ने कुराहरू स्वीकार गर्न गाह्रो हुन्छ। तपाईँलाई आफू अरू मानिसका लागि बलियो वा साहसी बन्नुपर्छ जस्तो लाग्न सक्छ। आफूलाई किन यस्तो महसुस भइरहेछ वा अरूभन्दा फरक प्रतिक्रिया दिइरहनु भएको छ भनेर बुझ्न गाह्रो हुन सक्छ। त्यस्ता कठिन समयमा सहयोग गर्न र आफूलाई कसरी राम्रो महसुस गर्ने भन्ने बताउन हामी यहाँ छौँ। पहिलो, सम्झनुहोस् कि यी सबै भावना सामान्य हुन्। यस्तो महसुस गर्नेमा तपाईँ एक्लो हुनुहुन्न र तपाईँ सधैँ यस्तो महसुस गरिरहनुहुने छैन। मद्दत हुन्छ भने आफूलाई कस्तो महसुस भइरहेको छ भनेर बुझ्न केही समय निकाल्नुहोस्। भावनालाई दबाएर व्यवस्था गर्नु सजिलो लाग्न सक्छ, तर तिनीहरूको सामना गर्नु र आफूलाई महसुस भएको कुरा अरूसँग भन्नु उपयुक्त हुन्छ। कसैसँग कुरा गर्नुहोस्, साथी, अभिभावक, विश्वासिलो वयस्क, शिक्षक वा समुदायको अगुवा।

0: शान्ति खोज्नु असम्भव जस्तो लाग्न सक्छ, तर पाउनुहुनेछ। सधैँ सूर्य फेरि उदाउनेछ।
1: आजको लागि बिबिसी हातेमालो कार्यक्रम यति नै। यसमा प्रस्तुत विविध जीवनोपयोगी सामग्री बिबिसी नेपालीको वेबसाइट तथा सामाजिक सञ्जालमा पनि उपलब्ध छन्। हाम्रा कार्यक्रमबारे हामीलाई हाम्रो इमेल ठेगाना nepali.letters@bbc.co.uk वा facebook.com/bbcnewsnepalima सल्लाह सुझाव दिन सक्नुहुन्छ। हामी फेरि भोलि उपस्थित हुनेछौँ। नमस्कार।

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब हामी केही समय यहाँहरूलाई सुनाउँदैछौँ विभिन्न लोक तथा दोहोरी गीतहरू। पहिलो लोक दोहोरी गीतमा रामजी खाँड र टिकापुनको स्वर, रोशन सिंहको सङ्कलन, सुदीप र सागरको लय सङ्कलन।

अहिले सुन्दै हुनुहुन्थ्यो लोकदोहोरो गीत समीक्षा अधिकारी र नरेश खातीको स्वरमा, लय सङ्कलन नरेश खातीको। हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। साँझको 5:45 बज्न लागेको छ। अब सुन्नुहुनेछ उर्दू भाषामा समाचार।

हस् त यसका साथै आजलाई रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट प्रसारित सम्पूर्ण कार्यक्रमहरू यहीँ सकिन्छ। अब यसपछि रेडियो नेपाल केन्द्रीय प्रसारणका कार्यक्रमहरू सुन्न सक्नुहुनेछ। बागमती प्रादेशिक प्रसारणबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। आदरणीय श्रोता, अहिले 6:10 पछि यहाँहरूले सुन्न सक्नुहुनेछ प्रदेश समाचार। यस बेला साँझको 6 बज्न लागेको छ, अब सुन्नुहुनेछ मैथिली भाषामा समाचार।

नमस्कार, यो रेडियो नेपाल हो। प्रदेश समाचारमा स्वागत छ, म विजय यादव। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले कञ्चनपुरको दोधरा चाँदनी झोलुङ्गे पुल सुदूरपश्चिम प्रदेशको ऐतिहासिक धरोहर भएको बताउनु भएको छ। महाकाली नदीमा रहेका दोधरा चाँदनी झोलुङ्गे पुलको पिलर भत्किनुको साथै अन्य संरचनामा क्षति पुगेर आवागमन रोकिएपछि आज दिउँसो स्थलगत अनुगमनका क्रममा त्यहाँ पुग्नुभएका मुख्यमन्त्री भट्टले सिङ्गो प्रदेशको पर्यटकीय मेरुदण्डका रूपमा रहेको पुललाई अल्पत्र पर्न नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले बाढी पहिरोबाट प्रभावित मनाङमा तत्काल गर्नुपर्ने अत्यावश्यक कामलाई प्राथमिकताका साथ अघि बढाइने बताउनु भएको छ। आज मनाङको स्थलगत निरीक्षण गर्दै उहाँले प्रभावित नागरिकको अवस्था, क्षति र तत्काल गर्नुपर्ने कामबारे जानकारी लिनुभएको हो। चामे पुग्नुभएका मुख्यमन्त्री पाण्डेले बाढी पहिरोका कारण अवरुद्ध सडक, पुल, खानेपानी लगायत पूर्वाधार शीघ्र सञ्चालनमा ल्याउने र प्रभावित नागरिकको जनजीवन सामान्य बनाउन आवश्यक काम तत्काल अघि बढाइने बताउनुभयो। बाँकेको राप्ती नदीमा गरिएको पक्की तटबन्धले तटीय क्षेत्रको बस्ती सुरक्षित हुँदै गएको छ। सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाले नदी नियन्त्रणका लागि थालेको पक्की तटबन्ध निर्माणसँगै वर्षौँदेखि तटीय बस्तीमा छाएको डुबान र कटानको त्रास बिस्तारै आशा र भरोसामा परिणत हुन थालेको छ। राप्ती नदीको तीव्र कटान र डुबानको प्रत्यक्ष जोखिममा रहेका राप्ती, सोनारी, नरेनापुर र डडुवा गाउँपालिकाका क्षेत्रमा 3 किलोमिटरभन्दा बढी पक्की तटबन्ध निर्माण सम्पन्न भएसँगै 100 बिघा खेतीयोगी जमिन जोगिनुको साथै हजारे स्थानीयको बसोबास सुरक्षित बनेको सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय लम्ही दाङका आयोजना प्रमुख निश्चल छतकुलीले बताउनुभयो। बेनी बाबियाचौर सडक खण्ड सञ्चालनमा आएको छ। पछिल्लो झरीका कारण प्रभावित बनेको उक्त सडक 4 दिनपछि सञ्चालनमा आएको हो। म्याग्दीको पश्चिमी क्षेत्रका 3 वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने उक्त सडक सञ्चालन भएपछि स्थानीयको जनजीवन सहज भएको छ। नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गतको आयुर्वेद शिक्षण अस्पतालको ओपिडी सेवा पुनः सञ्चालनमा आएको छ। कोरोना महामारीका बेला उक्त विभाग बन्द भएको थियो। ओपिडी बन्द हुँदा केन्द्रीय आयुर्वेद विद्यापीठमा आयुर्वेदमा स्नातक बिएएमएस अध्ययनरत विद्यार्थी प्रयोगात्मक अभ्यासको लागि अन्य अस्पतालमा जानुपर्ने बाध्यता थियो। अब त्यो अवस्थाको अन्त्य भएको विद्यापीठका प्राचार्य मङ्गलाकान्त झाले बताउनुभयो। बागलुङमा यही असोज 9 गतेदेखि 11 गतेसम्म आएको अविरल वर्षाका कारण निसी खोला र तमान खोला बढी प्रभावित भएको छ। जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क अनुसार बाढी पहिराले जिल्लामा 61 घर गोठ बगाएको छ भने 51 घरमा आंशिक क्षति भएको छ। बागलुङका 51 घर र 10 गोठ बाढीले बगाएको छ। बाढीको कारण 12 जनाको मृत्यु भएको छ भने 1 जना अझै बेपत्ता छन्। दरम खोलाको कटानले गलकोट नगरपालिका 9 को वडा कार्यालय बगाएको छ। 3 वटा झोलुङ्गे पुल बगाएको र 2 वटा प्रहरी कार्यालयमा आंशिक क्षति भएको छ। प्रमुख जिल्लाधिकारी कृष्ण प्रसाद आचार्यका अनुसार बाढी पहिरोबाट 2 वटा जलविद्युतमा आंशिक क्षति, 1 विद्यालय, 1 रिसोर्ट र 1 कृषि फार्ममा क्षति पुगेको छ भने 256 वटा पशु चौपायाको क्षति भएको छ। बाढी तथा पहिरोबाट प्रभावित बाजुराको 158 परिवारलाई राहत सामग्री वितरण गरिएको छ। अविरल वर्षाका कारण घर, खेतबारी र दैनिक जनजीवन प्रभावित बनेका परिवारलाई खाद्यान्न, गैरखाद्य तथा सरसफाई सामग्री उपलब्ध गराइएको हो। पश्चिम नेपालमा बाढी तथा पहिरो आपतकालीन प्रतिकार्य परियोजना 2026 अन्तर्गत बढीमालिका फाउन्डेसन नेपालको समन्वयमा राहत वितरण गरिएको हो। राहत सामग्रीमा चामल, दाल, नुन, खाने तेल, म्याट्रेस, ब्ल्याङ्केट, सोलार बत्ती, न्यानो कपडा तथा साबुन, बाल्टिन लगायतका सरसफाई सामग्री समावेश गरिएको थियो। विशेष गरी वर्षायामपछि विस्थापित तथा घरमा क्षति पुगेका परिवारलाई प्राथमिकताका आधारमा सामग्री वितरण गरिएको कारितासले जनाएको छ। बढीमालिका नगरपालिकाका नगर प्रमुख अमर बहादुर खड्काले यस वर्षको वर्षायाममा जिल्लामा मानवीय क्षति न्यून रहे पनि सडक, खानेपानी, सिँचाइ, घर तथा सार्वजनिक संरचनामा ठूलो भौतिक क्षति पुगेको
बताउनुभयो। यसै साथ प्रदेश समाचार सक्यो। सुन्दै रहनुहोला रेडियो नेपाल। हस्त नमस्कार।

0: अहिले हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। आदरणीय श्रोता, अब हामी जानकारी गराउँदैछौँ आज राति 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे यहाँहरूलाई। अहिले केही छिनपछि नै यहाँहरूले सुन्न सक्नुहुनेछ कार्यक्रम बालबाटिका। 6:40 प्रस्तुतिमा कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कृषि कार्यक्रम प्रसारण हुनेछ। 7:00 समाचार सुन्नुहुनेछ। 7:00 समाचारपछि समसामयिक विषयमा तयार पारिएको कार्यक्रम घटना र विचार प्रस्तुत गर्नेछौँ। 8:00 अङ्ग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। अङ्ग्रेजीमा समाचार सुनिसकेपछि 8:10 स्वरोजगार कार्यक्रम प्रस्तुत हुनेछ। त्यसपछिको बाँकी समयमा विभिन्न लोकगीतहरूबाट मनोरञ्जन गराउनेछौँ। अनि राति 9:00 समाचार सुन्नुहुनेछ। 9:00 समाचारपछि 9:15 यहाँहरूले सुन्न सक्नुहुनेछ अमर गीतमाला कार्यक्रम। राति 10:00 हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। हिन्दीमा समाचार सुनिसकेपछि राति 10:10 प्रस्तुतिमा सङ्गीत साधना कार्यक्रमको पुनः प्रसारण हुनेछ। त्यसपछिको बाँकी समयमा पुराना आधुनिक गीत सङ्गीतबाट मनोरञ्जन गराउनेछौँ। राति 11:00 समाचार सुन्नुहुनेछ। राति 11:00 समाचार सँगसँगै आजका हाम्रा प्रस्तुतिहरू पुरा हुनेछन्। त्यसपछि पनि रेडियो नेपालको प्रसारण भने निरन्तर सुन्नुहुनेछ। रात्रिकालीन प्रसारणमा सुमधुर गीत सङ्गीतबाट मनोरञ्जन गराइरहनेछौँ। रेडियो नेपाल सुन्दै रहनुहोला।
1: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
2: खस्यो पहिरो जङ्गलै ओइरो बर्खाको भेलमा नदी छ गहिरो नपसौँ फुत्त बगाउला सुत्त काठदाउरा सँगै हुत्त हुत्त थाहा हुन्न है बर्खाको पानी जोखिममा मोल्ने नराम्रो बानी नपस्नु नदी जानी जानी सब थोक पाइन्छ तर पाइँदैन जिन्दगानी।
3: होसियार, बाढीले बगाएर ल्याएको काठदाउरा बटुल्न जाँदा धेरैको ज्यान जाने गरेको छ। काठदाउराको लोभमा अमूल्य ज्यान जोखिममा नपारौँ।
4: जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।

विभिन्न सूचना व्यावसायिक विज्ञापनसँगै अब हामी कार्यक्रमहरू प्रसारण गर्दैछौँ। पहिले सुन्नुहुनेछ कार्यक्रम बालबाटिका, त्यसपछि 6:40 कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कृषि कार्यक्रम सुन्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: नमस्कार नमस्कार भाइ बहिनीहरू, आज पनि हामी कार्यक्रम बाल बाटिकाको साथमा विद्या चौधरी। आज भाइ बहिनीहरू बाल बाटिका कार्यक्रममा तपाईँ जस्तै एकजना साथीसँग भलाकुसारी गर्नेछौँ। उहाँ के गर्नुहुन्छ, स्कुलमा कसरी पढ्नुहुन्छ, अनि घरमा चाहिँ आफ्नो प्यारेन्ट्सहरूसँग कसरी बस्नुहुन्छ, कतिको आफ्नो प्यारेन्ट्सको कुराहरू सुन्नुहुन्छ, अनि पढाइ बाहेक उहाँ चाहिँ के एक्स्ट्रा कामहरू गर्नुहुन्छ जो उहाँको दैनिकी लाइफमा युजफुल छ, उहाँको अनुभव अनि उहाँको कुराकानी सुनेर पक्कै पनि भाइ बहिनीहरूले धेरैभन्दा धेरै कुरा सिक्नु पनि हुनेछ अनि बुझ्नु पनि हुनेछ, अनि तपाईँ जस्तै साथीले भनेको कुरा आफ्नो जीवनमा पनि लागू गर्नुहुनेछ भन्ने आशा र विश्वासको साथमा आज पनि हामी यो बुधबारको बसाइमा उपस्थित भइसकेका छौँ। कार्यक्रम अवधिभर एकदमै ध्यान दिएर सुन्न पनि अनुरोध गर्दछौँ। र सँगसँगै यहाँहरू स्कुलमा कतिजना साथीहरू हुनुहुन्छ होला भने, कतिजना बाटोमा हुनुहुन्छ, कतिजना घर पनि पुगिसक्नु भएको छ होला, जहाँ हुनुहुन्छ जस्तो सुकै अवस्थामा हुनुहुन्छ एकदमै सकारात्मक सोचको साथमा अगाडि बढ्नुहोला र धेरैभन्दा धेरै पढ्नुहोला, किनकि यो उमेर भनेको पढ्ने खेल्ने अनि साथीहरूसँग रमाइला रमाइला कुराकानी पनि सेयर गर्ने उमेर हो, होइन त भाइ बहिनीहरू? अनि यहाँहरू यो कार्यक्रम कहाँबाट सुन्दैछु भन्ने खुल्दुली पनि लागिसकेको छ होला। भाइ बहिनीहरू, यो कार्यक्रम सदा झैँ हरेक हप्ताको बुधबार सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट प्रसारण हुने गरेको छ। अनि तपाईँको साथीले सुरुमै भनिसक्नु भएको छ, आज मेरो थोरै आवाज बसेको छ भन्नुभएको छ, तर एकदमै मिठो आवाज है, म उहाँसँग तपाईँ थोरै कुराकानी गरिसकेको छु। प्यारेन्ट्सहरूले भनेको कुरा ध्यान दिएर ज्ञानी भएर सुन्नुहोला, मोबाइल फोनको प्रयोग कमभन्दा कम प्रयोग गर्नुहोला, र प्रयोग गर्दै हुनुहुन्छ भने के कुरा आफ्नो जीवनमा धेरैभन्दा धेरै युज गर्न सकिन्छ त्यो कुरा चाहिँ मजाले हेर्दा सुन्दा सिक्दा चाहिँ रमाइलो हुन्छ। भाइ बहिनीहरू, अब भने हामी ढिला नगरिकन तपाईँकै आफ्नै साथी आज चाहिँ रेडियो नेपालको स्टुडियोसम्म आउनु भएको छ आफ्नो अनुभवहरू सुनाउनको लागि, अब ढिला नगरिकन उहाँकै परिचयबाट उहाँकै आवाजबाट हामी कार्यक्रमको सुरुवात गर्छौँ है त।
1: नमस्कार, म सुवर्ण भुषाल, म मध्यवानेश्वर भीमसेन गोलामा बस्छु, म भ्याली भ्यू स्कुलमा पढ्छु, म 9 कक्षामा पढ्छु, म 14 वर्षको भए। मलाई किताबहरू पढ्न मनपर्छ, मलाई गीतहरू पनि लेख्न मनपर्छ, मलाई क्रिकेट फुटबल बास्केटबल जस्ता खेलहरू खेल्न मनपर्छ।
0: क्रिकेट फुटबल अनि बास्केटबल जस्तो खेलहरू खेल्न मनपर्छ भन्नुभयो, कतिको खेल्नु भएको छ नि?
1: मैले क्रिकेट चाहिँ 2 वर्षसम्म ट्रेनिङ नै लिएँ, फुटबल चाहिँ स्याटरडे साथीहरूसँग फुटसल खेल्न जान्छु, अनि बास्केटबल चाहिँ स्कुलमै खेल्छु।
0: क्रिकेट किन मन परेको होला?
1: खासमा चाहिँ लकडाउनको बेला फ्री टाइम थियो, त्यति बेला मेरो दादा इन्डियाबाट आउनु भएको थियो, अनि उहाँले हामीलाई आइपिएल हेर्नुपर्छ, मजा आउँछ, क्रिकेट हो, त्यहीँबाट मलाई रुचि बढेको क्रिकेट।
0: नेपालको पनि थुप्रै चलेका खेलाडीहरू हुनुहुन्छ, फेभरेट पनि हुनुहुन्छ होला?
1: हुनुहुन्छ, दिपेन्द्र सिंह ऐरी।
0: किन मन परेको नि?
1: उहाँको फिल्डिङ बलिङ र ब्याटिङ तिनटै राम्रो छ, फिल्डिङ पनि रन आउट राम्ररी गर्नुहुन्छ, त्यही भएर।
0: ला, मलाई त क्रिकेटको बारेमा त्यस्तो खासै जानकारी छैन, तर एकदमै मनपर्छ के, अनि म जस्तो त तपाईँको साथीहरू पनि हुनुहुन्छ होला क्रिकेट मन पराउने, तर क्रिकेटको त्यो नियमहरू नबुझेको, थोरै भनिदिनुहोस् न।
1: अब क्रिकेटमा बलले ब्याटलाई नछोइकन स्टम्प्सको बेल झऱ्यो भने त्यो विकेट हुन्छ, ब्याट्सम्यानले बल हान्दाखेरि कुनै पनि फिल्डरले क्याच गर्यो भने त्यो पनि विकेट हुन्छ, बलरले धर्का भन्दा बाहिर खुट्टा टेकेर हान्यो भने नो बल हुन्छ, अनि ब्याट्सम्यानको वरपर रहेको धर्का भन्दा बाहिर हान्यो भने वाइड हुन्छ।
0: कतिजना हुनुपर्छ नि टिममा?
1: 11 जना।
0: भाइ बहिनीहरू, तपाईँको साथी सुवर्ण भुषालले चाहिँ धेरै कुरा भनिसक्नु भयो, जतिजना क्रिकेट प्रेमी हुनुहुन्छ होइन, क्रिकेटको रुल्सहरू बुझ्नु भएको छैन, उहाँले मत बुझाइदिइसक्नु भयो, कतिले बुझ्नुभयो, अर्को कार्यक्रममा चाहिँ मजाले सेयर गर्नु होला है त यो कुरा। सुवर्ण किताब पनि बोकेर आउनु भएको, कपी पनि देखिरहेको छु।
1: मैले कविता लिएर आएको छु।
0: आफैले लेखेको कि?
1: आफैले लेखेको।
0: आफैले लेख्नु भएको?
1: आफैले लेखेको।
0: ल सुनाइदिइहाल्नुहोस्
1: साथीहरू, म आज आफैले लेखेको कविता हजुरहरू माझ भर्न गइरहेको छु। मेरो कविताको शीर्षक छ म र मेरो जन्मभूमि चितवन। सुरु गरे। चुरेको काखमा सानो मेरो गाउँ भुसाल थर मेरो सुवर्ण हो नाउ, महाभारत र चुरेको फेदीमा पर्छ चितवन, सौरा राप्ती र नारायणीको किनारमा रम्छ मेरो मन, बाघ भालु हात्ती गैंडा जंगली जनावर हेर्न घुम्न आउँछन् यहाँ पर्यटक र यायावर। चितवन राष्ट्रिय निकुञ्ज नेपालको गौरव, चराहरूको चिरबिर संगीत र फूलहरूको सौरभ, पश्चिम दिशा मेघौली र दक्षिणमा माडी, अन्नको भण्डार चितवन, मध्य भागमा टाँडी, सिराइचुली र उपरदानगढी चितवनको सिर, चितवन घुम्न आउनु भाग्छन् सबै पिर, साइकल तोरी एकसिङे गैडा चितवनको मान, विविधता छ यहाँ, गुरुङ मगर बाहुन छेत्री चेपाङ थारू संस्कृति हाम्रो पहिचान, चुरेको काखमा सानो मेरो गाउँ भुसाल थर मेरो सुवर्ण हो नाउ, सुवर्ण हो नाउ। धन्यवाद।
0: आहा, ल ताली बजाउँ है भाइ बहिनीहरू। तपाईँहरू जतिजना सुन्दै हुनुहुन्छ, अभिभावकहरू सुन्दै हुनुहुन्छ, कस्तो मजाले आफैले सिर्जना गर्नुभएको कविता सुनाउनु भयो एकदम मिठो आवाजमा। मलाई त कस्तो खुसी लाग्यो कि यसरी भाइ बहिनीहरूले मजाले आफैले सिर्जना गरेका मुक्तक कविता चुटकिलाहरू सुनाउँदा चाहिँ मनै आनन्द हुन्छ। सुवर्ण कविता पनि लेख्नु हुँदो रहेछ, खेलहरू पनि मजाले खेल्नु हुँदो रहेछ, त्यसको अलावा के गर्नुहुन्छ नि?
1: त्यसको अलावा म किताबहरू पढ्छु, थोरै थोरै मैले किताबहरू पढेँ।
0: कस्तो खालको किताबहरू पढ्न रुचाउनुहुन्छ स्कुल बाहेकका?
1: स्कुल बाहेकका फन्नी अनि हरर।
0: हरर चाहिँ किन नि?
1: हरर मुभीहरू धेरै हेरेको छु, त्यही भएर मनपर्छ। हरर स्टोरीहरू सुन्न पनि अनि लेख्न पनि मनपर्छ।
0: लेख्न पनि हुन्छ?
1: हरर स्टोरी लेखेको छु दुई तिनवटा।
0: नेक्स्ट टाइम त्यो स्टोरी पनि सुनाउनु होला है त, कुनै दिन समय मिलेछ भने। घरमा को को हुनुहुन्छ नि सुवर्णको?
1: मेरो बाबा, मम्मी, दिदी, म, हजुरआमा अहिले चितवनमा बस्नुहुन्छ ठुलबाबा ठुलमामीसँग। म जन्मेको चितवनमै हो, त्यति बेला हजुरआमासँग 10 वर्ष बसे, त्यसपछि म काठमाडौँ आएको हो। त्यति बेला अब हजुरआमासँग बस्दा, हजुरबासँग बस्दा, म बिहान चाँडै उठेर हजुरआमाको काखमा गएर सुत्न पाए जस्तो फिल हुन्थ्यो। म जहिले हजुरआमाको काखमा गएर सुत्थेँ, अब हजुरआमाहरूसँग खेल्थे, आमालाई हँसाउँथे, डराउँथे। त्यो बच्चामा त त्यो प्लास्टिकको सर्प पाइन्थ्यो नि मेलाहरूमा, आमालाई त्यस्तो बाटोमा हालिदिन्थे, आमा तर्सिनुहुन्थ्यो, मजा आउँथ्यो।
0: मलाई नि त्यो प्लास्टिकको सर्पको चाहिँ एकदमै डर लाग्छ। सुवर्णलाई हजुरआमाको सबैभन्दा हजुरआमासँग चाहिँ बसेको एकदमै जहिले सुकै याद आउने टाइम चाहिँ कुन छ?
1: त्यही आमासँग बिहान चाँडै उठेर सुत्न गएको,
0: त्यो कुरा एकदमै याद।
1: आमाले काखमा हाल्नु भएको, आमाले बिस्कुट खाऊ भनेर 10 रुपियाँ दिनुभएको, आमाको खुट्टामा अलिक प्रब्लम छ त्यही भएर आमाले मलाई समातेर भरिङ चढ्नु भएको, तल झर्नु भएको, घुमाउन लानु भएको, त्यो पलहरू मलाई सधैँ याद हुनेछ।
0: भाइ बहिनीहरू, सुवर्ण चाहिँ आफ्नो हजुरआमालाई कति धेरै माया गर्नु हुँदो रहेछ है, अनि हजुरआमासँग बसेको कति धेरै कुरा सुनाउनु भयो कि। मलाई त मेरै हजुरआमाको पनि धेरै कुरा याद आयो। भाइ बहिनीहरूलाई पनि आफ्नो हजुरबुवा हजुरआमासँग घुमेको, खाएको, सुतेको कुरा धेरै याद आयो होला है। सुवर्ण जस्तै प्यारेन्ट्सले गाली पनि गर्नुहुन्छ होला, पढेन

0: चाहिँ कस्तो राम्रो कुरा सुनाउनु भयो, सेयर गर्नुभयो। यो कुरा तपाईँहरू पनि आफ्नो जीवनमा लागु गर्नुहोला है। त स्कुलमा फेभरेट टिचर पनि हुनुहुन्छ होला?
1: हुनुहुन्छ, मेरो सामाजिक गुरु शिवराज बिनाडी।
0: किन मनपर्छ?
1: गुरुले किताबको मात्रै पढाउनु हुँदैन, हँसाउनुहुन्छ, बुझाउनुहुन्छ, आफ्नो लाइफको कुराहरू भन्नुहुन्छ। अब कुनै पनि पाठ पढाइरहनु भएको छ भने उहाँकै लाइफमा भएको एक्जाम्पल सहित भनेर हामीलाई बुझाउनुहुन्छ।
0: त्यही भएर मनपर्छ,
1: राम्ररी पढाउनुहुन्छ।
0: सुवर्णको बेस्ट फ्रेन्ड पनि हुनुहुन्छ होला?
1: हुनुहुन्छ, मेरो बेस्ट फ्रेन्डको नाम प्रयास भारती हो। उसले धेरै मोबाइल चलाउँछ, पढाइमा ऊ ठिकै छ तर थोरै कमजोरै छ। उसलाई अझै पढ्न भन्छु, ऊ मसँगै बस्छ। सरले पनि सुवर्णसँग बस्छ, तिम्रो पढाइ राम्रो हुन्छ भन्नुहुन्छ। जति बेला नि मलाई म्यासेज गरिरहन्छ, म म्यासेज नगर, म पढ्दैछु भन्छु। कहिलेकाहीँ मैले पनि म्यासेज गर्छु, अघि त त्यस्तो भन्दै थिइस् त अहिले त आफैले म्यासेज गरिस् भन्छ मलाई। हामी दुईजना साथी मिलेरै बस्छौँ।
0: झगडा पनि हुन्छ होला
1: कहिलेकाहीँ? झगडा हुन्छ, मेरो चाहिँ भएको छैन साथीहरूसँग, त्यस्तो झगडा भएको छैन, भएको छैन। अरूको हुँदाखेरि म चाहिँ मिलाइदिन्छु,
0: मिलाउने काम पनि गरिन्छ,
1: गर्छु।
0: भाइ बहिनीहरू तपाईँहरू सुन्दै हुनुहुन्छ कार्यक्रम बाल बाटिका। सुवर्णले चाहिँ कस्तो मजाले अहिलेसम्म साथीहरूसँग झगडा भएको छैन। कुनै साथीहरू स्कुलमा या बाहिरको साथीहरू चाहिँ झगडा गर्नुभयो भने म चाहिँ मिलाउने काम गर्छु भन्नुभयो, कस्तो खुसी लाग्यो कि। अनि कसरी मिलाउन सक्नुहुन्छ साथीहरूको झगडा?
1: मिलाउन सक्छु, कसैले गल्ती गरेको छ भने सुरुमा झगडा हुनुभन्दा एउटाले गल्ती गर्छ, अर्कोले नि अब उसलाई नराम्रो शब्द बोल्यो भने किन बोलिस् तैँले, बोल्नु हुँदैन, सरी भन्न लगाउँछु। जसले गल्ती गरेको छ उसलाई सरी भन्न लगाउँछु, हात मिलाउन लगाउँछु, त्यसरी झगडा सल्भ गर्छु।
0: सुवर्ण चाहिँ धेरै घुम्नुहुन्छ क्या?
1: घुम्छु,
0: घुम्न रुचाउनुहुन्छ होइन?
1: साथीहरू, म एक महिना अगाडि पोखरा घुम्न गएको थिएँ। पोखरा एकदम सुन्दर ठाउँ रहेछ। पोखरा नेपालको पर्यटकीय राजधानी भनेर पनि चिनिन्छ। पोखरा सात तालको सहर भनेर पनि चिनिन्छ। म पोखरामा फेवा ताल घुम्न गएको थिएँ। त्यति बेला हामीलाई फेवा तालमा दिउँसो 2-3 बजेपछि हावा चल्छ भन्ने कुरा थाहा थिएन, त्यही भएर हामीले डुङ्गा चलाएर तालको किनारसम्म पुग्यौँ। त्यहाँ हामीले खाजा खायौँ, रमाइलो गऱ्यौँ, नाच्यौँ। त्यसपछि हामीले फर्किने बेला एकदम हावा चल्न थाल्यो। लाइफ ज्याकेट त थियो तर लाइफ ज्याकेटले मात्रै त्यत्रो गहिरो तालमा सहयोग त गर्दैन। त्यही पनि हाम्रो डुङ्गा चालक एससी पास गर्नुभयो, 16 वर्षको मात्रै हुनुहुन्थ्यो, उहाँलाई एक्सपिरियन्स पनि थिएन त्यो हावा चल्दा के गर्ने भनेर। बिचतिर आइपुग्यौँ तालको, त्यसपछि तालको किनारबाट हामीलाई एउटा बोल्न नसक्ने मानिसले हामीलाई डाइरेक्ट देखाइदिनु भयो, यताबाट आउनुहोस्, यसरी जान्छौँ भनेर। त्यसपछि हामी बल्ल त्यहाँबाट निस्क्यौँ। उहाँ अङ्कललाई, जसले हामीलाई भनिदिनु भएको थियो, उहाँ अङ्कललाई धेरै खोजेँ तर भेटिनु भएन। उहाँ चाहिँ भगवानै आएर बचाउनु भएको जस्तो फिल भयो। धन्यवाद दिनको लागि खोजेका थियौँ तर भेटिनु भएन। अब चाहिँ साथीहरू हजुरहरू पनि फेवाताल घुम्न जाँदा सतर्कता अप्नाएर जानुहोला। लाइफ ज्याकेट, आफूलाई शरीरमा फिट हुने लाइफ ज्याकेट लाएर जानुहोला। 2 बजेपछि हावा चल्छ, त्यहाँको हावाको गति, पानीको गहिराई हेरेर मात्र जानुहोला। जहाँ जाँदा पनि उचाइमा जाँदाखेरि उचाइको हाइट थाहा पाएर, त्यहाँ अक्सिजन लेभल थाहा पाएर मात्रै सतर्कताहरू अप्नाएर घुम्न जानु होला। ककनी स्काउट क्याम्पमा गएको
0: थिएँ
1: 2 वर्ष अगाडि, म कालिन्चोक गएको थिएँ, कुरी बजार।
0: स्काउट क्याम्पमा जानुभयो, स्काउट क्याम्पमा र अरूसँग घुम्न जाँदाको फरक के पाउनुभयो?
1: फ्यामिलीसँग जाँदा फोटो खिचिन्छ, टिकटक बनाइन्छ, रमाइला कुरा गरिन्छ, मिठो मिठो खाना खाइन्छ। अब स्काउट क्याम्पमा त हामीले त्यही धुवाई बनाउने खाना हामीले लान पाइएन, तर साथीहरूसँग चाहिँ फ्यामिलीभन्दा बढी मजा आउने। जिप लाइन, कमान्डो ब्रिज, टायर वाल, टायर जम्प, रक क्लाइम्बिङ, सन ब्लाइन्डनेस जस्ता क्रियाकलापहरू गरे।
0: सुवर्णले जङ्क फुड कतिको रुचाउनुहुन्छ?
1: जङ्क फुड खाँदै खाँदिन।
0: कस्तो राम्रो!
1: सानोमा मैले जङ्क फुड थोरै खान्थेँ, त्यसपछि मलाई अलिक प्रब्लम भयो। त्यसपछि डक्टरले पनि मैदा नखाऊ भन्नुभयो। त्यसपछि मैले 2 महिनाको 1 जसरी मैदा कन्ज्युम गर्छु। आजकलका बाबा मम्मीले पनि बालबालिकाहरूलाई काममा जाँदाखेरि बिजी हुँदा जङ्क फुडै ल्याएर खुवाउनुहुन्छ, त्यसो गरेको एकदम नराम्रो हो। जङ्क फुड एकदम हानिकारक हुन्छ। जङ्क फुडमा जस्तै MSG, त्यो अजिनोमोटो, मैदा, त्यो विभिन्न फुड कलरहरूले गर्दा हाम्रो स्वास्थ्यले धेरै नै हार्म गर्छ। त्यही भएर मेरो साथीहरूलाई चाहिँ म जङ्क फुड नखाएकै राम्रो हुन्छ, प्रकृतिले जे दिन्छ त्यही खाएको राम्रो हुन्छ भन्छु।
0: भाइ बहिनीहरू, सुवर्णले जङ्क फुडको बारेमा कति धेरै कुरा बुझ्नु भएको रहेछ, त्यो कुरा यहाँहरूलाई पनि भनिसक्नु भएको छ होला। अब यहाँहरूले चाहिँ कतिको आफ्नो जीवनमा लागू गर्नुहुन्छ यहाँहरूकै हातमा छ। म पनि यही यहाँहरूलाई सल्लाह दिन चाहन्छु, सकभर सकेसम्म आफ्नो घरमा जे पाकेको छ जे छ त्यही खानेकुरा खाने गर्नुहोला।

0: यही आग्रह गर्न चाहन्छु। सुवर्णको एकदम मिठो आवाज छ, गीत पनि गाउनुहुन्छ। अब हामी छोटो मिठो गीत पनि सुनौ है त।
1: साथीहरू, म पूर्ण बहादुरको सारङ्गी फिल्मको एउटा गीत गाउन चाहन्छु। इष्ट कोट आफ्नै काटी छोरालाई भोटो, गरिबैको घरमा जन्म लिनु कर्मै खोटो, पढाइ लेखाइ ठुलो मान्छे बनाउने रहर, गाउँमै बित्यो आफ्नो जीवन छोरो पुगो सहर।
0: यो गीत कसले गाएको होला थाहा छ यहाँलाई?
1: मलाई गाएको नाम थाहा भयो।
0: भाइ बहिनीहरू, हामी कार्यक्रम बालबाटिकामा छौँ। तपाईँकै आफ्नै साथी सुवर्णसँग धेरै कुराकानी गर्न मन थियो, तर समयले आजलाई यति नै भनिसकेको छ। कार्यक्रम बालबाटिकाको समय सकिसकेको छ। सुवर्ण भुषालको कुरा सुनेर चाहिँ एकदमै धेरैभन्दा धेरै कुरा सुन्नुभयो, बुझ्नुभयो, सिक्नुभयो होला है। यहाँहरूले पनि सुवर्ण जस्तै ज्ञानी बन्नु छ भने सुवर्णले कसरी आफ्नो दैनिकी जीवन चलाइरहनु भएको छ त्यो कुरा चाहिँ सुवर्णकै आवाजबाट सुनिसक्नुभयो। यहाँहरू पनि एकदमै ज्ञानी भएर बस्नु होला, धेरैभन्दा धेरै पढ्नु होला भन्दै अर्को साता फेरि पनि यही समय यही स्टेसनमा नयाँ सिप सिर्जना र तपाईँहरूकै आफ्नै साथीहरूको मिठो मिठो आवाजमा उहाँहरूकै अनुभवको साथमा उपस्थित हुने नै छौँ। तबसम्मका लागि तपाईँहरूको आफ्नै दिदी म विद्या चौधरी पनि बिदा हुन्छु। हवस् त, नमस्कार, शुभ सन्ध्या।

0: कृषि वन तथा पर्यावरण मन्त्रालय कृषि संचार तथा मानव संसाधन विकास केन्द्रद्वारा उत्पादित कार्यक्रम कृषि संवाद। कृषिका समसामयिक मुद्दाहरूमा सम्बन्धित विज्ञ एवं कृषक र कृषि उद्यमीहरूसँग गरिने विशेष कुराकानी कृषि संवाद।
1: नमस्कार, कृषि संवादमा स्वागत गर्दछु, म नरेश नेउपाने। आजको कृषि संवादमा हामी नेपालमा वातावरणीय अध्ययनको विद्यमान अवस्था कस्तो छ, नेपाल जस्तो देशमा वातावरणीय अध्ययनको आवश्यकता के छ, विपद व्यवस्थापन न्यूनीकरणका उपायहरू के छन्, वनको व्यावसायिक उपयोग कसरी गर्न सकिन्छ र वनसँग जोडिएका केही नीतिगत जटिलताहरू र ती जटिलता समाधानका उपायहरूमा केन्द्रित रहेर कुराकानी गर्दैछौँ। कुराकानीका लागि हामीसँग हुनुहुन्छ कृषि वन तथा पर्यावरण मन्त्रालयका सहसचिव एवं वातावरण तथा जैविक विविधता महाशाखा प्रमुख दीपक ग्यावाली। यहाँलाई कृषि संवादमा स्वागत छ।
2: हस्, यहाँहरू सबैलाई नमस्कार।
1: संवादको प्रारम्भ चाहिँ नेपाल जस्तो एउटा पर्वतीय मुलुकमा, भूपरिवेष्टित मुलुकमा वातावरणीय अध्ययनको आवश्यकता के छ, यसको विद्यमान अवस्था के छ, यहीबाट सुरुवात गरौँ।
2: हजुर, नेपाल हाम्रो मुलुक करिब 17% मात्रै तरको तराईको समतल भएको र बाँकी भूभाग हिमाल र मध्य पहाड भएको ठाउँ हो। यति सानो भूगोलभित्र पनि अनगिन्ती पर्यावरणीय आयामहरू छन्, विभिन्न खालका इकोसिस्टमहरू छन्। हाम्रो पर्वतीय श्रृङ्खला, पछिल्लो पहाड चुरे लगायत माथिल्लो कमसल खालको भू बनोट छ। त्यसकारण यहाँ भने जस्तै कुनै पनि आयोजना, योजना वा प्रस्ताव कार्यान्वयन गर्नु पूर्व त्यो प्रस्ताव कार्यान्वयन गर्दा त्यसले सामाजिक रूपमा, वातावरण रूपमा कस्तो असर पार्छ भन्ने कुरालाई चाहिँ अध्ययन गर्नु नै वातावरण अध्ययन हो। वातावरणीय अध्ययनले त्यस्तो प्रस्तावहरू कार्यान्वयन गर्दा वातावरण र सामाजिक क्षेत्रमा कम क्षति हुने गरी अथवा त्यसले पार्ने प्रभावलाई न्यूनीकरण गर्ने उपाय समेत समेटिएको एउटा अध्ययन रिपोर्ट हो, ताकि हामीले आयोजना कार्यान्वयन गर्ने बेलामा त्यहाँ ती सबै पक्षहरूलाई हेरेर त्यसको दिगो विकासको कन्सेप्टमा नै दिगो हुने गरी गरिने अध्ययनको एउटा डकुमेन्ट वातावरणीय अध्ययन हो। यसको अर्थ के हो भने हामी दिगो विकासको कुरा गर्दाखेरि हामीले जे जति प्राकृतिक स्रोत साधन सम्पदाहरू आज हामीले प्रयोग गर्न पाएका छौँ, ती स्रोत साधन माथि हाम्रा आउने पिँढीको पनि त्यत्तिकै अधिकार छ। तिनले समेत ती स्रोत साधनहरू युज गर्न पाउनुपर्छ, सुरक्षित राख्नुपर्छ भन्ने अवधारणामै मौजुदा स्रोत साधनको दिगो उपयोग गर्दै आउने पिँढीको स्रोतमाथिको अधिकारलाई पनि सुरक्षित राख्ने गरी गरिने विकास दिगो विकास हो भने, दिगो विकासको लक्ष्यमा चाहिँ वातावरणमा क्षति कम हुने गरी निर्णयका उपायहरू अवलम्बन गरेर गरिने अध्ययन चाहिँ वातावरणीय अध्ययन हो। नेपालको कुरा गर्दाखेरि अहिले हामी तीन खालको वातावरणीय अध्ययनको कुरा गर्छौँ। एउटा हामीले संक्षिप्त वातावरणीय अध्ययन हुन्छ इम्फ्यारको लेभल अनुसार, जुन सानो स्तरका आयोजनाहरूको हकमा, अनि प्रारम्भिक वातावरणीय अध्ययन हुन्छ त्यो मध्यम खालको पनि, ठुल्ठुला आयोजनाको हकमा हामी इआई भन्ने हुन्छ, जसलाई हामी सजिलै बुझ्न सक्छौँ वातावरण अध्ययन मूल्याङ्कन प्रतिवेदन तयार हुने गर्छ।
1: नेपाल जस्तो देशमा यो वातावरण अध्ययनको झन आवश्यकता छ, टटकारो आवश्यकता छ।
2: एक्ज्याक्टली, अब मैले यहाँ कुरा राखिसके, वातावरण अध्ययन विकासको बाधक नभएर वातावरण अध्ययन विकासको एउटा साधक हो, सहयोगी हो। वातावरण अध्ययन नगरिकन हामी के हुन्छ त्यसले, त्यो काम गर्दाखेरि त्यसले कस्तो किसिमको क्षति गर्न सक्छ वातावरण अथवा सामाजिक क्षेत्रमा भन्ने कुराको ज्ञान नभइकन कुनै पनि प्रस्ताव हामीले कार्यान्वयन गर्यो भने त्यसले दुर्घटना ल्याउन सक्छ अहिलेको लागि र भविष्यको लागि। त्यसकारण ती चिजहरूको राम्रोसँग नापजाँच गरेर, त्यसको प्रक्षेपण गरेर, त्यसले यो काम गर्दा यसले वातावरणमा हानि पुर्याउँदैन, सामाजिक क्षेत्रमा क्षति पुग्दैन, र पुगेको चिजमा पनि त्यसको कम्प्रोमाइज, त्यसको मिटिगेसन, त्यसको न्यूनीकरण यसरी गरिन्छ भन्ने चिज हुने हुनाले यो विकासको साधक हो।
1: जस्तो यहाँले अघि भन्नुभयो कि प्राकृतिक हिसाबले नेपाल एउटा बहुआयामिक देश हो,
2: हजुर,
1: प्रकृतिका यहाँ धेरै आयामहरू छन् भन्नुभयो। जसरी प्राकृतिक हिसाबले नेपाल एउटा बहुआयामिक देश हो, त्यसै गरी यो वातावरणीय हिसाबले, यो विपद जोखिमको हिसाबले, कहिले बाढी, कहिले पहिरो, कहिले भुइँचालो, होइन, भर्खरै हामीले भोटेको सि बाढी बेहोर्नु परेको छ, होइन, कयौँ चाहिँ धनमाल नष्ट भएको छ, यसको न्यूनीकरण कसरी गर्ने होला नेपालमा चाहिँ, यसका उपायहरू के हुन्?
2: अब यो प्राकृतिक विपदको विषयमा विषयमा अब ठ्याक्कै यसको सल्युसन यसरी भन्ने भन्दा पनि यो एउटा बहुआयामिक तरिकाले यसलाई हामीले समयमै सजग हुने विषय यसमा पर्छ। कुनै पनि विपद अथवा घटना घट्नु भनेको त्यो साह्रै असह्य विषय हो, त्यसकारण यस्ता खालका घटना हुन नदिन पूर्व सावधानी अपनाउनु पर्ने कुरा नै बढी बुद्धिमत्ता हुन्छ र हामीले त्यो नै गर्ने हाम्रो गुणमा। जस्तो अहिलेको कुरालाई यहाँले जोड्नुभयो, अहिलेको विषय पनि अब कतिपय विषयहरू हाम्रो विकास निर्माणका कामहरूमा पनि ढङ्ग पुगेन कि भन्ने विषय एउटा विषय हो भने त्योभन्दा ठुलो विषय भनेको प्राकृतिक विपदको विषय हो।
1: वातावरणीय अध्ययन यहाँले अघि भनेको जस्तो राम्रोसँग वातावरणीय अध्ययन नगरिकन गरेको विकासले पनि निम्त्याउने हो कि यस्ता विपदहरू?
2: केही विषयहरू यहाँले भने जस्ता कुरा हामीले त्यो अक्कल पुर्याए कि पुर्याएन, ती निर्माण गर्ने बेलामा सबै ठाउँमा त्यो खालको अध्ययन भएर विकास निर्माण भए भएनन् भन्ने विषय चाहिँ अध्ययनको विषय हो र त्यो भइरहे पनि राखेको छ। तर यसले सिकाएको विषय के हो भने हामीले कुनै पनि विकास निर्माण गर्दाखेरि त्यसको लामो समयसम्म पनि त्यसले पार्न सक्ने नकारात्मक असर हुन सक्ने भविष्यको घटनाको विषयमा अलि विस्तृत रूपमा नै त्यहाँको भूगोल, माटोको संरचना लगायत अरू वातावरणीय आयाम, पानीको स्रोत, त्यसपछि त्यो विकासले गरिने एक्टिभिटीहरू, यी सबैको विषयमा अलि विस्तृत रूपमा नै हामीले अध्ययन गरेर मात्रै हामीले निर्माण गर्नुपर्ने हो कि भन्ने विषय छ। जस्तो तपाईँले कुरा गर्दाखेरि हामीले जति हाइड्रो पावरहरू कनेक्टिक रूपमा त्यो क्षेत्रमा हामीले निर्माण गर्यौँ, म्याक्सिमम चाहिँ टनेल सिस्टमको हाइड्रो पावरको विषयका कुरा गर्दाखेरि त्यो हामीले सबै ठाउँमा यो खालको घटना हुन्छ भन्ने गरी सावधानीका उपायहरू हामीले योजनामा राख्न सकेनौँ कि अध्ययनमा राख्न सकेनौँ कि भन्ने चाहिँ देखाउँछ। टनेलको कुरा गर्दाखेरि हामीले यदि भइहाल्यो, घटना भयो भने निकास कसरी हुने, त्यहाँभित्रको सुरक्षा कसरी गर्ने भन्ने खालका विषयहरू पनि अबको अध्ययनमा त्यस्ता विषयहरू पनि समेट्नु पर्ने हुन्छ। अब विकासकै कुरा यहाँले गर्दाखेरि हामीले जति पनि पहाडी क्षेत्रमा सडक निर्माणहरू गरिरहेका छौँ, ती सडकहरू हाम्रो चाहिँ गाउँ बस्तीलाई केन्द्र जोडेर बनाएका छौँ। हामीले डिटेल रूपमा त्यो ठाउँको भूगोल, त्यहाँको भौगोलिक संरचनाले त्यो सडक धान्ने चिजको हो वा होइन भन्ने विषयको अलि गहिराईको अध्ययन नपुगेको हो कि भन्ने पनि देखिन्छ। सबै पहाडलाई चिरेर सबै गाउँमा बाटै पुर्याउने हो कि होइन, त्यो लेभलको फ्रेगमेन्टेसन हो कि होइन भनेर हामीले विकासको मोडललाई पनि सोध्नुपर्ने छ भने हामीले त्यति चौडा बाटो चाहिँ हरेक ठाउँमा त्यो पहाडमा जसरी तराईमा हामीले कल्पना गरेका छौँ त्यो लेभलको संरचना बनाउने विषय पनि अबको यो घटनाले चाहिँ सोच्न बाध्य बनाएको छ कि हामीले सुरक्षित विकास कसरी गर्न सक्छौँ भन्ने कुरा चाहिँ लाई विकासको मोडल निर्धारण गर्नुपर्छ भने त्यो किसिमको एक्टिभिटी त्यहाँ गर्न उपयुक्त हो होइन भन्ने कुरा चाहिँ वातावरणीय अध्ययनले चाहिँ केही समेट्नु पर्ने हुन्छ। मैले छोटो बनाएँ मेरो कुरा गर्दाखेरि, अब हामीले वातावरणीय अध्ययन गर्दाखेरि जलवायुजन्य घटनाको कारणले पार्न सक्ने असर भनेको त्यसले इन्भाइरोमेन्टमा सामाजिक क्षेत्रमा पार्ने प्रभाव मात्रै नभएर स्वयं आयोजनाकै पनि दिगो हुन्छ कि हुन्न भन्ने हिसाबले आयोजनालाई पनि यसले के पार्न सक्छ भन्ने समेतको कुराहरू अबको अध्ययनमा अलि गहिराई रूपमा हेर्नुपर्छ।
1: अब यस्तो परिस्थितिमा हामीले जुन यो विपद व्यवस्थापन र वातावरणीय अध्ययनको कुरा गरिरहेछौँ, यो परिस्थितिमा ठ्याक्कै वातावरण संरक्षण ऐन संशोधन हुने सङ्घारमा छ, यसको यो संशोधनले पुर्याउने सहयोग के हुन्छ?
2: यसमा मैले भनिसके कि केही आयामहरू अब वातावरणीय अध्ययन गर्दाखेरि केही आयामहरू हामीले थप्नु पर्ने कुराहरू चाहिँ अहिलेको अहिले चाहिँ समेट्नु पर्ने हुन्छ। जलवायु परिवर्तनको कारणले आयोजना र स्वयं वातावरणमा पार्ने असरको विषयमा हामीले चाहिँ हेर्नुपर्ने विषय हो भने अर्को कुरा अलिकता विकास आयोजनाहरूमा ढिलाइ भएको, वातावरणीय अध्ययन प्रक्रिया स्वीकृतिमा ढिलाइ भएको भन्ने जस्ता गुनासा पनि आएको सन्दर्भमा यसलाई सजिलो यानि कि कुनै पनि अध्ययनको क्वालिटीलाई कम्प्रोमाइज नगरिकन यसको गुणस्तरलाई अझै राम्रो बनाउने हिसाबले समयलाई पनि कसरी म्यानेज गर्न सकिन्छ, चाँडै गर्न सकिन्छ भन्ने विषय पनि ऐन संशोधनमा परेको विषय हो भने प्रतिवेदन बनाउने परामर्शदाता अथवा प्रस्तावकको विज्ञ टोलीलाई गुणस्तरीय प्रतिवेदन बनाउनलाई चाहिँ थप जिम्मेवार बनाउने कुरा पनि यो ऐनले समेट्ने कुरा हो। भनेपछि समयको कुरालाई कुरा गर्यौँ र अनि त्यसपछि गएर प्रतिवेदन बनाउने प्रस्तावक विज्ञहरूलाई कृषकलाई पनि थप जिम्मेवार बनाएर गुणस्तरीय खालको प्रतिवेदन बनाउनलाई चाहिँ ऐनले चाहिँ ती विषयहरू समेट्ने प्रयास गरेको छ। अब संशोधन हुने ऐनमा भने कसैले गुणस्तरहीन प्रतिवेदन बनाउने अथवा वातावरण अध्ययन नगरिकन विकास निर्माणका कामहरू प्रस्तावहरू कार्यान्वयन गर्नेको हकमा चाहिँ त्यसलाई चाहिँ कारवाहीको दायरामा ल्याउने वातावरण प्रतिवेदन अस्वीकृत गर्ने जस्ता विषयहरू पनि ऐनले त्यसलाई प्राथमिकता दिएको छ। अर्को कुरा वातावरणको कुरा गर्दाखेरि हामी कहाँ चाहिँ फोहोर मैलाको समस्या, जलवायु प्रदूषण, जल प्रदूषण, प्लास्टिक जन्ने फोहोरदेखि हामी यी सबै कुराको हरेक सहरको कुरा गर्यौँ भने त्यसलाई व्यवस्थित बनाउन सकेका छैनौँ। सरकारहरूले विशेष गरी स्थानीय तहहरूले यसमा धेरै लगानी गरिराख्नु भएको, यसमा जोडबल गरिराख्नु भएको भए तापनि यो त्यति अझै पनि प्रभावकारी बनाउन नसकेको सन्दर्भमा यस्तो कार्यको लागि प्रशोधन गर्ने खालको त्यसलाई रिसाइकलको कुराहरू गर्ने लेभलको कुरा पनि ऐनले समेटेको छ भने यस्तोमा निजी सरकारी साझेदारीमा यो फोहोर व्यवस्थापनका विकल्पहरूको विषयमा पनि ऐनले अब समेटेको विषयहरू हो।
1: वनलाई चाहिँ व्यावसायिक हिसाबले कसरी उपयोग गर्ने होला, अलिकति तरिकाहरू बताइदिनुहोस् न।
2: हजुर, अब जसरी हामी कृषि बालीको कुरा गर्छौँ, कृषि धान बालीको कुरा गरौँ, मकै बारीको कुरा गरौँ अथवा अरू कुनै तरकारीको कुरा गरौँ, त्यसै गरी यो संरक्षित क्षेत्र बाहेक निकुञ्ज जहाँ वन्यजन्तु र हामीले इकोसिस्टम संरक्षणको हिसाबले छुट्याएको क्षेत्र बाहेकको अन्य वन क्षेत्रहरू छ जसलाई हामीले राष्ट्रिय वन भन्छौँ, राष्ट्रिय वनलाई कृषि बाली सरहने वन पनि एउटा बाली हो। बाली लगाउने हो, लगाएपछि त्यो बाली हुर्किन्छ, हुर्केर बाली पाकेपछि बाली भित्राउने नै हो, बाली काट्ने हो। त्यो मोडलमा हामीले वन पनि एउटा बाली हो भन्ने कन्सेप्टमा चाहिँ बुझ्यौँ भने वनलाई चाहिँ वन बाली पाकेपछि काट्नुपर्छ, त्यसरी हामीले सदुपयोग गर्ने चाहिँ मोडलमा जानु पर्ने हुन्छ। तराईको कुरा गर्दा तराईमा लामो समयदेखि फेरि पुराना बुढा रुखहरू सालको वनमा हेऱ्यो भने धन्नै कुहिसकेको हामीले अहिले काट्दाखेरि साल लगायत अरू प्रजाति पनि अवस्थामा पुगिसकेका छन् भने त्यस्ता बिग्रिसकेका अझै पनि राखिराख्यो भने थप बिग्रने खालका चिजहरूलाई निकालेर त्यस्तो ठाउँमा प्राकृतिक रूपमै सालका बिरुवा जे जस्तो प्रजातिका बिरुवाहरू अहिले छन् ती बिरुवाहरू आफै हुर्किन्छन्, त्यसलाई काम पायो भने उसो हुर्किन्छन्, त्यसको स्याहार सुमार गरेर बाली भित्राउने, फेरि बाली हुर्किन्छ, त्यो बाली ठुलो भएपछि फेरि काट्ने, यो मोडलमा दिगो तरिकाले वनको व्यवस्थापन गर्न सकिन्छ। केही प्रदेशहरूमा यसरी हुर्किसकेको बालीहरूलाई काट्ने जसलाई हामीले दिगो वन सम्वर्धन प्रणालीमा आधारित दिगो वन व्यवस्थापन भन्छौँ, त्यो पद्धति लागू भइरहेको छ। सामुदायिक वनहरूमा, साझेदारी वनहरूमा यस्तो काम भइरहेको छ। विशेष गरी लुम्बिनी प्रदेशमा अलि धेरै यो काम अहिले भइरहेको छ भने अरू प्रदेशमा पनि केही सुरुवात भइरहेको छ। यो मोडलमा हामीले काठ दाउरा जुन वनसँग अथवा उत्पादन क्षमता छ, मलिलो माटो छ, त्यसले उब्जाउ गर्न सक्छ, त्यसरी उर्वरा भूमिबाट हामीले उब्जिएको बालीलाई चाहिँ भित्राएर, तर ख्याल गर्ने कुरा के हो भने बाली काटेपछि अर्को बाली लगाउन सक्यौँ सकेनौँ अथवा अर्को बाली हुर्किन सके सकेन भन्ने कुरामा सजगता साथ हामीले योजना बनाएर काम गर्यौँ भने वनबाट ठुलो आमदानी लिन सकिन्छ, कारदाउरा प्रशस्तै उत्पादन गर्न सकिन्छ। हामीले पहाडको कुरा गर्दाखेरि पहाडमा जति बेला नाङ्गा डाँडाहरू थिए जहाँ केही पनि हुँदैन थिए त्यस्तो ठाउँमा सल्ला लगायत प्रजातिहरू लगाएर पनि वन हरियो बनाऊ, त्यति बेला हामीले गरेको वृक्षारोपण असाध्यै ठुलो भइसक्यो, बुढो भइसक्यो, कतिपय ढली पनि राखेको छ, त्यस्ता ती उमेर पुगेर फर्दर अब थप वृद्धि हुन नसकेका रुखहरूलाई निकालेर पहाडमा पनि हामीले पहाडको भूगोल अप्ठ्यारो छ, पहाडमा माटो बग्ने सम्भावना हुन्छ, त्यस्ता सावधानीहरू अप्नाएर हामीले चाहिँ त्यो चिजहरू हामीले निकाल्न सक्यौँ भने त्यहाँबाट पनि हामीले ठुलो आमदानी लिन सक्छ। अहिले तराई क्षेत्रमा ताल वनहरूमा केही यस्ता व्यवस्थापनका कामको सुरुवात भए तापनि पहाडमा थुप्रो वनहरूमा चाहिँ यस्ता काठ दाउरा निकाल्ने, अन्य चिजहरू निकाल्ने सम्भावना छ, त्यसलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न नसकेको अवस्था हो।
1: हामी संवादको अन्ततिर छौँ।
2: हजुर,
1: अन्तमा चाहिँ यो वनसँग जोडिएका जति पनि व्यवसायीहरू, कृषकहरू, उद्यमीहरू हुनुहुन्छ,
2: हजुर,
1: उहाँहरूको एउटा गुनासो के छ भने वन ऐन र नियमावलीका कतिपय प्रावधानहरू अव्यवहारिक भएको र यसले वनको दिगो उपयोगमा भन्दा पनि त्यो लक एन्ड की अर्थात् त्यो अर्थुनेर राख्ने नीतिलाई प्रश्रय दिएको भन्ने उहाँहरूको आरोप छ। यसलाई सरलीकृत गर्न चाहिने सरकारले के गरिराखेको छ?
2: हजुर, वातावरण ऐनमा हामीले वातावरणीय अध्ययन आफैमा महत्वपूर्ण विषय हो, एकदम समय तोकेर गर्ने विषय पनि होइन, यो गहिराईमा पसेर यसले पार्ने वातावरणको असरको विषयमा सबै कुरा बुझेर मात्रै गर्ने हुनाले वातावरण ऐनलाई छिटो सरितो गर्ने गरी डिजिटल प्रणालीको विकास पनि हामी गर्दैछौँ। त्यसरी त्यताबाट सरलीकरण गर्ने प्रयास भइरहेको छ भने वन ऐन र नियमलाई आम उपभोक्ताहरूको सहजीकरणको लागि स्थानीय डिभिजन वन कार्यालयहरूले नै स्वीकृत कार्यना बमोजिम समूहलाई सहज गर्न सक्ने विषयलाई चाहिँ अझै हामी उद्योगसँग कसरी जोड्न सकिन्छ भन्ने गरी त्यतापट्टि पनि हामीले ऐन नियमहरूमा त्यो विषयलाई पनि सम्बोधन गर्ने प्रयास गरेका छौँ। तर पनि उद्योगको विषय वन ऐनसँग मात्रै नजोडिने र अन्य ऐनसँग पनि जोडिने हुनाले त्यसमा चाहिँ कार्यान्वयन गर्ने कुरामा चाहिँ अन्य निकायसँगको समन्वय र अन्य ऐनहरू पनि परिमार्जन कसरी गर्न सकिन्छ भन्ने कुरामा पनि कुरा भइरहेको विषय हो। अर्को विषय पहाडका बस्तीहरू पनि पातलिँदै जाँदा बारीमै भएको खरमारीमै भएको वन पैदावारहरू पनि उपभोग गर्न छाडिसकेको उपभोग कम भइरहेको अवस्थामा पहाडको जङ्गललाई उपयोगी बनाउन सकिन्छ र स्थानीय समुदायको आम्दानी कसरी बढाउन सकिन्छ बनाउन कसरी सकिन्छ भन्ने विषयमा बिस्तारै हामीले निजी क्षेत्रसँग हामीले वनमा गएर भोलेन्टियर काम गर्नुपर्छ भन्ने कन्सेप्ट बिस्तारै चेन्ज गरेर निजी क्षेत्रसँगको सहकार्यमा कसरी वनको व्यवस्थापन गर्न सकिन्छ भन्ने कुरालाई चाहिँ एउटा कुरा जोड्न खोजिराखेका छौँ।
1: हस्, यहाँले यो वनसँग जोडिएका यसको वातावरणीय कुराहरू, यसको व्यावसायिक कुराहरू र योसँग जोडिएका केही जोखिम न्यूनीकरणका कुराहरू राखिदिनु भयो। आफ्नो महत्त्वपूर्ण समय यो कृषि संवादलाई उपलब्ध गराइदिनु भयो। यहाँलाई धेरै धेरै धन्यवाद।
2: सबैलाई नमस्कार।
1: आजको कृषि संवादमा हामीसँग हुनुहुन्थ्यो कृषि वन तथा पर्यावरण मन्त्रालयका सहसचिव एवं वातावरण तथा जैविक विविधता महाशाखा प्रमुख दीपक गेवाली। कृषि संवादबाट म नरेश न्यौपानी आज्ञा चाहन्छु।

0: लागू औषधको उत्पादन, सञ्चय, ओसार पसार, बिक्री, वितरण तथा सेवन कानुनत दण्डनीय अपराध हुन्। यस्ता गतिविधिमा आफू पनि नलागौं र अरूलाई पनि लाग्न नदिऊ।
1: जनहितका लागि रेडियो नेपाल।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल अनलाइन .com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहुँ,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसिकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: वर्षायाममा बाढी पहिरोको जोखिम बढी हुने हुँदा सुरक्षित यात्राको लागि सडकको अवस्था बुझेर मात्र यात्रा तय गरौँ।
1: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
2: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अहिले 7:25 यहाँहरूले सुन्न सक्नुहुनेछ समसामयिक विषयमा तयार पारिएको कार्यक्रम घटना र विचार। यस बेला साँझको 7 बज्न लागेको छ। अब सुन्नुहुनेछ समाचार।

यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। सुरुमा प्रमुख समाचार। राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक प्रतिनिधि सभाबाट पारित, आवश्यकता अनुसार प्रदेशमा प्रयोगशाला सञ्चालन गर्न सकिने। विज्ञता अनुसार मुलुकको विकासमा योगदान दिन सांसदहरूलाई प्रधानमन्त्री बालेन्द्र शाहको आग्रह। जलवायु परिवर्तन सम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन COP 31 जलवायु न्यायका मुद्दा उठाउनु पर्नेमा संसदीय समितिमा सांसदहरूको जोड। र आणविक निशस्त्रीकरणको प्रयासका लागि राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको आह्वान।

0: always fly.
1: Nepal Telecom, राष्ट्रको संचार.
2: अब समाचार विस्तारमा. प्रधानमन्त्री बालेन्द्र शाहले सांसदहरूलाई आफ्नो विज्ञता अनुसार मुलुकको विकासमा योगदान दिन आग्रह गर्नुभएको छ. प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज संघीय संसद प्रतिनिधि सभामा प्रतिनिधित्व गर्नुहुने इन्जिनियर पृष्ठभूमिका सांसदहरूसँगको छलफलका क्रममा प्रधानमन्त्री शाहले राजनीतिक विषयभन्दा बढी दीर्घकालीन नीति र नयाँ विचारमा केन्द्रित हुन आग्रह गर्नुभयो. प्रधानमन्त्री शाहले सांसदहरूलाई पार्टी राजनीतिसँगै आफ्नो प्राविधिक दक्षता र व्यावसायिक पहिचानलाई पनि प्राथमिकतामा राख्न सुझाव दिनुभयो. प्रधानमन्त्री शाहले निर्वाचन वा राजनीतिक गतिविधिका समयमा पार्टी राजनीतिमा सक्रिय हुन स्वाभाविक भए पनि अन्य समयमा देश विकासका लागि प्राविधिक विषयमा केन्द्रित हुन आग्रह गर्नुभयो. छलफलमा पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, राजनीतिक सल्लाहकार असीम शाह, सांसदहरू तपेश्वर यादव, जगदीश खरेल दोलखा, आशिष गजुरेल, उज्जवल कुमार झा, अरविन्द शाह, धर्मराज केसी, श्रीराम नेउपाने, सागर ढकाल, सुशील खड्का र डाक्टर राम लामाको उपस्थिति रहेको थियो. प्रतिनिधि सभाको आजको बैठकले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक 2083 पारित गरेको छ. राष्ट्रिय सभामा उत्पत्ति भएको विधि विज्ञान प्रयोगशाला सम्बन्धी विधेयक आज प्रतिनिधि सभामा छलफलपछि सर्वसम्मतिले पारित भएको हो. छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिनुहुँदै विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले अनुसन्धानलाई छिटो छरितो र विश्वसनीय बनाउन विधि विज्ञान प्रयोगशालाको क्षमता विस्तार गर्न आवश्यक भएकाले विधेयक ल्याइएको बताउनुभयो. मन्त्री पुनले विधि विज्ञान प्रयोगशालालाई स्वायत्त संस्थाका रूपमा सञ्चालन गर्ने र आवश्यकता अनुसार विभिन्न प्रदेशमा प्रयोगशाला सञ्चालन गर्न सक्ने व्यवस्था विधेयकमा गरिएको बताउनुभयो. छलफलमा सांसदहरूले विधि विज्ञान प्रयोगशालालाई राजनीतिक हस्तक्षेपबाट मुक्त राख्नुपर्ने, डीएनए परीक्षण लगायत प्रयोगशालाले दिने सेवा सरल र छिटो छरितो हुने गरी क्षमता विस्तार गर्नुपर्ने, प्रयोगशालाबाट हुन सक्ने व्यक्तिगत सूचना चुहावट रोक्न भरपर्दो कानुनी व्यवस्था गर्नुपर्ने लगायतका सवाल उठाउनु भएको थियो. यसै गरी बैठकले मेलमिलाप सम्बन्धी दोस्रो संशोधन विधेयक 2083, नेपाल कानुन आयोग पहिलो संशोधन विधेयक 2083, निशुल्क कानुनी सहायता सम्बन्धी विधेयक 2083 तथा संक्रामक पशु रोग नियन्त्रण विधेयक 2083 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पनि स्वीकृत गरेको छ. यसअघि आजको बैठकमा सांसदहरूले देशका विभिन्न स्थानमा बाढी र पहिरोका कारण पुगेको जनधनको क्षतिप्रति सरकारको ध्यान आकर्षण गराउँदै तत्काल राहतको व्यवस्था गर्न माग गर्नुभयो. सांसदहरूले महाकाली नदीको दोधारा चाँदनी जोड्ने झोलुङ्गे पुल, कालीगण्डकी करिडोर अन्तर्गतका मुस्ताङ, म्याग्दी, बागलुङ, स्याङ्जा, पाल्पा लगायतका जिल्लामा मोटरेबल पुल तथा सडकमा क्षति पुगेको जानकारी गराउँदै प्रभावित क्षेत्रमा विद्युत सञ्चार र सडक सेवा सुचारू गराउन सरकारको ध्यान आकर्षण गराउनुभयो. यस्तै बैठकमा सांसदहरूले मनाङमा हिउँ पहिरोमा परि हराइरहेकाहरूको खोजी गर्न, विदेशमा मृत्यु भएका नेपाली नागरिकको शव नेपाल ल्याउन सहजीकरण गर्न र बैंक खाता खोल्न नपाउँदा पोल्यान्डमा काम गर्ने नेपाली युवाहरूले भोग्नु परेको समस्या समाधानको पहल गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो. सांसदहरूले चितवनको भरतपुरमा मानव बस्तीमा पसेर गैंडाले एकजनालाई आक्रमण गरी घाइते बनाएको भन्दै मानव वन्य जन्तु द्वन्द व्यवस्थापन गर्न, चाडपर्वका बेला बढेको बजार महँगी तथा कालो बजारी नियन्त्रण गर्न, चाडपर्वका बेला सडकमा यात्रुको चाप बढ्ने भएकाले सडक सुरक्षामा ध्यान दिन सरकारको ध्यान आकर्षण गराउनुभयो. यस्तै आजको बैठकको सुरुमा गत जेठ 17 गते प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिनुभएको सीमा सम्बन्धी अभिव्यक्ति सच्याउन माग गर्दै विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाउनु भएको थियो. सभामुख डोलप्रसाद अर्यालले समय दिएपछि श्रम संस्कृति पार्टीका सांसद अम्बिका देवी संग्रौलाले प्रधानमन्त्री शाहले संसदमा नेपालले पनि भारतको सीमा मिचेको भनेर दिनुभएको अभिव्यक्ति सच्याउन र संसदको रेकर्डबाट हटाउन माग गर्नुभयो. प्रतिनिधि सभाको अर्को बैठक भोलि असोज 15 गते बिहिबार बिहान 11 बजे बस्नेछ. राष्ट्रिय सभा अन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा सांसदहरूले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन COP 31 हिम श्रृङ्खला संरक्षण र जलवायु न्यायका मुद्दा उठाउनु पर्नेमा जोड दिनुभएको छ. समितिको आज बसेको बैठकमा सांसदहरूले जलवायु परिवर्तनका कारण पग्लिँदै गरेका हिम श्रृङ्खला र बढ्दो हिमतालको जोखिम न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय जलवायु वित्त सुनिश्चित गर्नुपर्ने बताउनुभयो. सांसदहरूले जलवायु परिवर्तन सम्बन्धी सम्मेलन COP 31 नेपालको हिमाली एजेन्डा प्रभावकारी रूपमा उठाउने, जोखिमयुक्त हिमतालको निरीक्षण गर्ने तथा विपद पूर्व सूचना प्रणालीलाई सुदृढ बनाउनु पर्ने औल्याउनु भयो। बैठकमा समिति सभापति कृष्ण प्रसाद पौडेलले जलवायु परिवर्तनबाट नेपाल जस्तो भौगोलिक बनोट भएको मुलुकमा परेको प्रभावलाई ध्यानमा राख्दै अन्तर्राष्ट्रिय मञ्चमा नेपालको हित सुनिश्चित हुने गरी सावधानीपूर्वक वार्ता गर्नुपर्ने बताउनु भयो। यस्तै बैठकमा ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका सहसचिव सुशील चन्द्र अर्यालले कोप 31 भोटेकोशी त्रिशुली क्षेत्रको पुननिर्माण तथा प्रभावित 13 जलविद्युत आयोजनाका लागि जलवायु लगानी र अनुकूलन वित्त सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो। कृषि वन तथा पर्यावरण मन्त्रालयका प्रवक्ता डाक्टर महेश्वर ढकालले हरित अर्थतन्त्र, विद्युतीकरण, स्वच्छ ऊर्जा तथा उत्थानशील सहर र समुदाय विकाससँगै हिमाली मुद्दामा अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताउनुभयो। बैठकमा वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रका नायब कार्यकारी निर्देशक डाक्टर नारायण प्रसाद अधिकारीले वातावरण संरक्षणका लागि स्वच्छ चुलो प्रवर्धन, उद्योगमा खनिज इन्धनको प्रयोग घटाउँदै विद्युतीय तथा जैविक ऊर्जातर्फ रूपान्तरण र फोहोरबाट बायोग्यास उत्पादनका कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिनुभयो। सभामुख डोलप्रसाद अर्यालले सिपलाई रोजगारीमा बदल्न ढिलाइ गर्न नहुने बताउनु भएको छ। आज इटहरीमा सिप तथा रोजगार मेलाको उद्घाटन गर्दै उहाँले युवालाई रोजगारी खोज्ने जनशक्तिका रूपमा मात्र नभई सिपयुक्त उत्पादनशील र रोजगारी सिर्जना गर्न सक्ने जनशक्तिका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो। समारोहमा युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले आन्तरिक रोजगारी सिर्जना सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभयो। उहाँले मेलाको मुख्य उद्देश्य युवाको सिप पहिचान गरी रोजगारदाता तथा तालिम प्रदायक संस्थासँग प्रत्यक्ष सम्पर्क स्थापित गराउनु रहेको बताउनुभयो। असोज 15-19 गतेसम्म 10 विभिन्न सहयोगत क्षेत्रमा 5 व्यावहारिक तालिम सञ्चालन हुने आयोजकले जनाएको छ। परराष्ट्र मन्त्री शिशिर खनालले संयुक्त राष्ट्र संघको 81 महासभामा नेपालको सहभागिताले देशको हितका लागि महत्वपूर्ण उपलब्धि हासिल गरेको बताउनु भएको छ। महासभाको बैठकमा भाग लिई स्वदेश फर्कनुभएका परराष्ट्र मन्त्री खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपालको कूटनीतिक छविलाई उच्च बनाउन र विश्व समुदायको ध्यान आकर्षण गराउन अहोरात्र खटिएको बताउनुभयो। उहाँले राष्ट्रसङ्घीय महासभाका क्रममा भएका विभिन्न बैठक, भेटघाट र छलफलमा नेपालका तर्फबाट प्रस्तुत सम्बोधन तथा भनाइप्रति विश्व समुदाय सकारात्मक रहेको उल्लेख गर्नुभयो। मन्त्री खनालले महासभामा सहभागी हुने क्रममा 33 द्विपक्षीय भेटवार्ता भएको जानकारी दिँदै यसबाट नेपालको कूटनीतिक सम्बन्धलाई थप मजबुत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले भोटेकोशी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लामा दूरसञ्चार सेवाका संरचनामा करिब 8,85,00,000 रुपियाँभन्दा बढीको क्षति भएको बताउनु भएको छ। प्रतिनिधि सभा बैठकको विभिन्न समयमा उठेका विषयमा जवाब दिँदै मन्त्री डाक्टर तिमल सिन्हाले त्यस क्षेत्रका 120 साइटबाट सेवा सञ्चालन भएकामा 3 पूर्ण रूपमा क्षति भएको र 83 आंशिक क्षति पुगेको जानकारी दिँदै आंशिक क्षति पुगेका साइटहरू चालनमा आइसकेको जानकारी दिनुभयो। यस्तै बैठकमा मन्त्री डाक्टर तिमल सिन्हाले त्यस क्षेत्रमा रहेको 65.3 फाइबर लाइन नेटवर्क मध्ये 37.9 क्षति पुगेकोमा हालसम्म 27.4 मर्मत सम्भार भई सञ्चालनमा आएको बताउनुभयो।
0: भोटेकोशी बाढीले भएको क्षतिमा मोबाइलको बिटिएस, वायरलाइन, एफटिटिएस तथा ब्याकबोन ट्रान्समिसनमा आर्थिक रूपमा करिब 8,85,12,685 रुपियाँ बराबरको क्षति हुन गएको थियो। रसुवा, नुवाकोट र धादिङ जिल्लाका 120 साइट मार्फत सेवा सञ्चालित भएको मध्ये नेपाल टेलिकमको 83 साइटका सेवाहरू अवरुद्ध भएका थिए भने 3 साइटहरू त्रिशुली 3B, चिलिमे खोला र टिमु पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए। हाल सो बाढीका कारण अवरुद्ध भएका पूर्ण रूपमा क्षतिग्रस्त 3 साइट बाहेक अरू सबै सञ्चालनमा आइसकेका छन्। ती साइटहरू तत्काल स्थापना गर्न नसकिए पनि आवश्यक अन्य स्थानमा वैकल्पिक टावरहरू स्थापना गरेर मोबाइल नेटवर्कको कभरेज प्रदान गरिसकिएको छ।
2: मन्त्री डाक्टर तिमल सिन्हाले बाढीका कारण गण्डकी प्रदेशका विभिन्न जिल्लाहरूका 291 साइटमा क्षति पुगेकोमा 246 साइटहरू सञ्चालनमा आइसकेको र बाँकी 45 साइटमा काम भइरहेको पनि जानकारी दिनुभयो। मन्त्री डाक्टर तिमल सिन्हाले चालु आर्थिक वर्षमा देशभर 200 नयाँ मोबाइल टावर निर्माण गर्नुका साथै 1597 स्थानमा 4G सेवा विस्तार गरिने बताउनुभयो। उहाँले दूरसञ्चार सेवालाई गुणस्तरीय, भरपर्दो र पहुँच योग्य बनाउन सेवा विस्तार तथा पूर्वाधार सुधारलाई प्राथमिकता दिइएको भन्दै चालु आर्थिक वर्षलाई मोबाइल सेवा विस्तार, सेवा सुधार र सेवालाई थप भरपर्दो बनाउने रूपान्तरण वर्षका रूपमा अघि बढाइने बताउनुभयो। मन्त्री डाक्टर तिमल सिन्हाले पछिल्लो समय बढ्दै गएको सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रणका लागि सरकारका निकायहरूले सक्रियता बढाएको र आवश्यक कानुनी व्यवस्थाका लागि सरकारले आम सञ्चार विधेयक र प्रेस काउन्सिल विधेयक तर्जुमाको तयारी गरिरहेको जानकारी गराउनुभयो। महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले भोटेकोसी बाढी प्रभावित बालबालिकाको दीर्घकालीन स्याहार योजना सञ्चालनमा ल्याइएको बताउनु भएको छ। आज काठमाडौँमा आयोजित कार्यक्रममा मन्त्री बादीले भोटेकोसी बाढीमा परि आमा बाबु आफन्त गुमाएका, घाइते र अपाङ्ग भएका विशेष अवस्थाका बालबालिकालाई आवश्यक संरक्षण, स्याहार, उपचार, शिक्षा र सामाजिक सुरक्षाको व्यवस्था मन्त्रालयले राष्ट्रिय बाल अधिकार परिषद मार्फत गरिरहेको बताउनुभयो। मन्त्री बादीले बालबालिकामाथि हुने मानसिक शारीरिक श्रम शोषणदेखि डिजिटल हिंसा विरुद्ध राज्यले आवश्यक ऐन र नीति कार्यान्वयनमा ल्याएको जानकारी दिँदै संघ प्रदेश र स्थानीय तह, विकास साझेदार, नागरिक समाज, निजी क्षेत्र, परिवार र समुदायबीच प्रभावकारी सहकार्य तथा बालबालिकाको सहभागिता आवश्यक भएको बताउनुभयो। गत भदौ 10 गते आएको भोटेकोसी बाढीका कारण ठूलो क्षति बेहोरेको पर्यटन व्यवसायले असोज दोस्रो साताको अविरल वर्षाका कारण आएको बाढी तथा पहिरोको समेत सामना गर्नु पर्यो। देश विदेशबाट पर्यटक आउने मौसममा भएका यस्ता प्राकृतिक विपदका घटनाका कारण पर्यटन क्षेत्रमा नकारात्मक प्रभाव परेको छ। सहकर्मी यशोदा अधिकारीको रिपोर्ट।
3: नेपालको हिमाली क्षेत्रमा रहेका पर्यटकीय स्थलहरूमा स्वदेशी तथा विदेशी पर्यटकहरूको घुइँचो लागिरहेका बेला 81 आएको भोटेकोसी बाढीले पर्यटन क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। बाढीले रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लाका पर्यटकीय स्थलहरू ध्वस्त बनाएको छ भने कतिपय राजमार्ग, पुल तथा होटलहरूमा समेत असर पुर्याएको छ। रसुवाको बाढीमा कति पर्यटकहरू परे भन्ने एकिङ तथ्याङ्क आइसकेको छैन। नेपाल पर्यटन बोर्डका अनुसार अझै 859 जना पर्यटक बेपत्ता छन्। त्यसमध्ये 671 जना विदेशी र 188 जना नेपाली पर्यटक रहेका छन्। सरकारले बाढी प्रभावित क्षेत्रबाट 1182 जना पर्यटकको उद्धार गरेको थियो। बोर्डका अनुसार पर्यटन क्षेत्रमा 50 अर्ब भन्दा बढीको आर्थिक क्षति पुगेको प्रारम्भिक अनुमान छ। त्यस्तै नदी किनाराका 142 होटल तथा रिसोर्ट र 65 रेस्टुरेन्टहरूमा क्षति भएका छन्। बाढीले त्रिशुली नदीमा हुने जलयात्रा र राफ्टिङमा पनि असर पारेको छ। त्यसै गरी लाङटाङ, गोसाईकुण्ड र गणेश हिमाल जाने पदमार्गमा पनि बाढीको असर छ। संसारभरिका हिन्दू धर्मावलम्बीहरू पुग्ने कैलाश मानसरोवर यात्राको मुख्य सीमानाका बन्द हुँदा त्यसतर्फ जाने पर्यटकहरू वैकल्पिक मार्गको खोजीमा छन्। असोज 8 गतेदेखिको वर्षाले मनाङ, मुस्ताङ, मुक्तिनाथ लगायतका क्षेत्रमा पहिरो जाँदा त्यस क्षेत्रको पर्यटन उद्योगमा पनि असर पुगेको छ। नेपाल भ्रमणका लागि बुकिङ गरेका पर्यटकहरूले भ्रमण स्थगित गर्न थालेपछि सरकारले रसुवा र नुवाकोट बाहेक नेपाल यात्राका लागि सुरक्षित छ भन्ने सन्देश दिने कोसिस गरेको छ। नेपाल पर्यटन बोर्डका निमित्त निर्देशक सुनिल शर्मा सही सूचना प्रवाह गर्न थालेपछि बिस्तारै पर्यटकहरू आउन सुरु भएको बताउनुहुन्छ।
4: मेजर हाइवे चलेकै छ, इन्टरनेसनल एयरपोर्ट, डोमेस्टिक एयरपोर्ट चलेकै छ। रसुवा र भोटेकोसीको एरिया चाहिँ प्रभावित भयो। यस बाहेक अन्य क्षेत्रहरूमा तपाईँ आरामसित यात्रा गर्न सक्नुहुन्छ भने हामीले सही सूचना सम्प्रेषण गर्यौँ। बङ्गलादेशबाट चाहिँ क्यान्सलेसन छैन। श्रीलङ्कन एम्बेसीले पनि कर्पोरेट साइडको चाहिँ ठुल्ठुलो बिग टुर अपरेटर्सहरूलाई ल्याउनु भयो नेपालमा। अझै पनि ठुल्ठुलो ग्रुप्सहरू आउँदै हुनुहुन्छ र नेपालले निम्तो गर्छ तपाईँलाई हेसट्याग नेपाल कलिङ भनेर भनेको छ।
3: विनाशकारी बाढी पहिरो जस्ता प्राकृतिक विपद पछि नेपाल घुम्न आउने पर्यटकको संख्या घटेकाले होटल, रेस्टुरेन्ट, ट्रेकिङ एजेन्सी, गाइड र हस्तकला उद्योग पनि ठप्प जस्तै छन्। नेपालको इतिहासमै एउटै घटनामा 100 विदेशी पर्यटक बेपत्ता भएकाले पनि झन्डै 80% भ्रमण बुकिङ रद्द भएको पर्यटन व्यवसायीहरू बताउँछन्। नेपाल पर्यटन व्यवसायीहरूको संस्था ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपालका अध्यक्ष सागर पाण्डे सरकारले तत्काल बाटो खोलिदिए, अब बिस्तारै पर्यटकहरू लैजान सकिने बताउनुहुन्छ।
5: मनसुन रोकिएको हुनाले अब चाहिँ बाटोहरू, टेम्पररी पुलहरू बन्यो भने पर्यटक पठाउनलाई चाहिँ आपत्ति हुँदैन।
3: त्यसो त जलवायु परिवर्तनका कारण दौरान भनिएको यो बाढीको महाविपत पछिको अवस्थालाई सरकारले जलवायु सम्पदा तथा जलवायु असर अध्ययन अवलोकन स्थलका रूपमा पनि अघि बढाउने तयारी गरेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव एवं सूचना अधिकारी शोभा खर रेग्मी,
6: डिजास्टर पछि चाहिँ पर्यटन व्यवसायलाई उकास्न कस्तो खालका कार्यक्रमहरू ल्याउन सकिन्छ भनेर हामीले त्यस खाका पनि तयार गरिरहेका छौँ। यो इन्टर कनेक्टेड छ, यी सबै मन्त्रालयसँग हामीले नेपालको पर्यटन व्यवसायलाई रिभाइभ गर्नको लागि हामीले प्रयासहरू गरिरहेका।
3: भनिन्छ विनाशले विकासको मूल फुटाउँछ। पछिल्ला बाढी पहिरोका कारण थला परेको नेपालको पर्यटन क्षेत्रलाई पुरानै लयमा फर्काउन क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण, पर्यटकीय क्षेत्रको सुरक्षा र सही सूचना प्रवाह गर्न त अब ढिलो गर्नु हुँदैन। यसोदा अधिकारी, रेडियो नेपाल, काठमाडौँ।
2: नेपालका लागि नवनियुक्त पाँच देशका आवासीय राजदूतले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष ओहदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ। राष्ट्रपति कार्यालयमा आज आयोजित छुट्टा छुट्टै विशेष समारोहमा थाइल्याण्डका राजदूत डोनाबिट पुल्सावोत, संघीय गणतन्त्र ब्राजिलका राजदूत क्लाउडियो राजा गाबालिया लेन्स, इस्लामिक गणतन्त्र पाकिस्तानका राजदूत मोहम्मद आमिर खान, फ्रान्सका राजदूत फ्रान्सवाज फुइग इन्जा र गणतन्त्र कोरियाका राजदूत पार्क जे क्युङले ओहदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको हो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र एक अर्काका सामान्य असहमति र आलोचनालाई सहज रूपमा लिनुपर्ने बताउनु भएको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रदेश तथा जिल्ला कमिटिका सचिवालय सदस्यसँग आज भएको भर्चुअल सम्बोधनमा उहाँले एमालेभित्र कुनै समस्या नरहेको दावी गर्नुभन्दा संगठनलाई थप व्यवस्थित र सक्रिय बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिनुभयो। अध्यक्ष ओलीले पार्टीभित्रका सानातिना मतभेदलाई व्यवस्थापन गर्दै आगामी स्थानीय तहको निर्वाचनको तयारीमा जुट्न निर्देशन समेत दिनुभयो। भर्चुअल बैठकमा महासचिव शंकर पोखरेलले तेस्रो केन्द्रीय कमिटी बैठकका निर्णयहरू तल्लो तहसम्म पठाइने, पार्टी सदस्यता नवीकरणको काम हाललाई रोकिएको र प्राप्त विवरणको अभिलेखीकरण असोज मसान्तसम्म पूरा गर्नुपर्ने बताउनुभयो। नेपाली कम्युनिस्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले संविधानको रक्षाको निम्ति परिवर्तनकारी शक्तिहरूबीच एकताको आवश्यकता रहेको बताउनु भएको छ। नेकपा पर्सा जिल्लाले आज आयोजना गरेको पार्टी एकता समायोजन शपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रममा उहाँले संघीय लोकतान्त्रिक गणतन्त्र, सार्वभौम सत्ता, संघीय शासन व्यवस्था, धर्मनिरपेक्षता, समावेशी र समानुपातिक प्रणाली लगायत प्राप्त संवैधानिक अधिकारको रक्षा गर्नुपर्नेमा जोड दिनुभयो। पार्टीका सहसंयोजक माधव कुमार नेपालले सामाजिक न्याय र समानतामा आधारित समाजवादको निम्ति कम्युनिस्ट बीचको एकताको आवश्यकतामा जोड दिनुभयो। जिल्ला भूमि समस्या समाधान समिति झापाले बुद्ध शान्ति गाउँपालिका चारका 26 अव्यवस्थित परिवारलाई जग्गा धनी पूर्जा वितरण गरेको छ। लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले पूर्जा पाएसँगै कानुनी रूपमा जग्गा धनी बन्ने अवसर प्राप्त गरेका छन्। समितिका अनुसार पूर्जा प्राप्त गर्ने परिवारहरू 2047 सालदेखि सो क्षेत्रमा बसोबास गर्दै आएका थिए। रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीले विभिन्न जलविद्युत आयोजनामा क्षति पुग्दा 430 मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीबाट बाहिर गएपछि सरकार वैकल्पिक व्यवस्थापनमा जुटेको छ। बाढीले त्रिशुली करिडोरबाट काठमाडौँको बालाजु र चप्पलीमा आउने विद्युत रोकिएपछि ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले वैकल्पिक व्यवस्थाको गृह कार्य अगाडि बढाएको छ। भोटेकोसी बाढीले त्रिशुली करिडोरबाट आउने विद्युत अवरुद्ध भएपछि बालाजु र चप्पली प्रसारण लाइनमा चाप परेको छ। यसमा वैकल्पिक आपूर्ति प्रणाली विकास गर्न मन्त्रालयले गृह कार्य अगाडि बढाएको मन्त्रालयका प्रवक्ता मोहन कुमार साक्यले बताउनुभयो। उहाँका अनुसार नेपाल विद्युत प्राधिकरणले टास्क फोर्स बनाएरै काम गरिरहेको छ। कञ्चनपुरको महाकाली नदीमा अव्यवस्थित दोधारा, यसलाई फेरि सुन्नुहोला, कञ्चनपुरको महाकाली नदीमा रहेको दोधारा चाँदनी झोलुङ्गे पुलको पिल्लर भत्किएपछि प्राविधिक टोलीले स्थलगत अध्ययन सुरु गरेको छ। सुदूरपश्चिम प्रदेशको यातायात पूर्वाधार निर्देशनालयका निर्देशक जगत प्रसाद जोशीले झोलुङ्गे पुलको विज्ञका रूपमा परिचित इन्जिनियर प्रकाश बमसहितको प्राविधिक टोली दोधारा चाँदनी पुगेर पुलको स्थलगत अनुगमन र निरीक्षणमा जुटिसकेको जानकारी दिनुभयो। यसैबीच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले कञ्चनपुरको दोधारा चाँदनी झोलुङ्गे पुल सुदूरपश्चिम प्रदेशको ऐतिहासिक धरोहर भएको बताउनुभयो। आज दिउँसो स्थलगत अनुगमनका क्रममा त्यहाँ पुग्नुभएका मुख्यमन्त्री भट्टले सिङ्गो प्रदेशको पर्यटकीय दण्डका रूपमा रहेको पुललाई अलपत्र पर्न नदिने प्रतिबद्धता जनाउनुभयो। गएको आइतबार मनाङको हिमलुङ हिम पहिरोमा हराइरहेका मध्ये आज तीनजनाको शव फेला परेको छ। आज गोर्खाको धार्चे गाउँपालिका वडा नम्बर दुईका 58 वर्षीय आश गुरुङ, खोटाङको ऐसेलुखर्क गाउँपालिका वडा नम्बर तीनका 21 वर्षीय सूरज राई र रुकुमको साबिक हुकाम गाविस वडा नम्बर 7का 57 वर्षीय कमल बुढाको शव भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो। हिम पहिरोमा अझै 9 जना हराइरहेका उहाँले जानकारी दिनुभयो। गुल्मीको रेसुङ्गा नगरपालिका 10 सिमी चौरमा सडक भाँसिएपछि रेसुङ्गा विमानस्थल सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। सडक भाँसिँदा रेसुङ्गा विमानस्थलसँगै तमघास, सिमी चौर, राङबास, खरज्याङ हुँदै रिडी जाने सडक समेत प्रभावित भएको छ। अब अन्तर्राष्ट्रिय समाचार। संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले आणविक हतियार मुक्त विश्वतर्फ नयाँ बाटो बनाउने प्रयास गर्न आह्वान गर्नुभएको छ। आणविक हतियार भण्डारण गरेका राष्ट्रहरूले आणविक हतियारको प्रयोग रोक्न वार्तामा फर्किनुपर्ने बताउँदै उहाँले अर्को आणविक हतियारको दौड रोक्नका लागि विश्वव्यापी रूपमा दशकौं पुरानो प्रक्रियालाई कायम राख्नु आवश्यक रहेको बताउनुभयो। मानव जाति 8 दशक भन्दा बढी समयदेखि आणविक छायामा बाँचिरहेको दावी गर्दै उहाँले भावी पुस्ताले त्यसो नगर्ने कुरा सुनिश्चित गर्नका लागि परमाणु हतियार मुक्त भविष्य रोज्नुपर्ने बताउनुभयो। अब आर्थिक समाचार।
7: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
8: अर्थमन्त्री डाक्टर सोडिम वागले एसियाली पूर्वाधार लगानी बैंक एआइआइबीको उपाध्यक्षमा निर्वाचित हुनुभएको छ। कतारको राजधानी दोहामा आयोजित एआइआइबीको बैठकले अर्थमन्त्री डाक्टर वागलेलाई सन् 2026-27 लागि क्षेत्रीय सदस्य राष्ट्रहरू मध्येबाट उपाध्यक्षमा निर्वाचित गरेको अर्थमन्त्रीको सचिवालयले जनाएको छ। दोहामा रहँदा अर्थमन्त्री डाक्टर वागलेले एआइआइबीका अध्यक्ष, बैंकका सदस्य राष्ट्र कतार, भारत, बङ्गलादेश, आर्मेनिया, जर्जियाका अर्थमन्त्रीसँग द्विपक्षीय हित, आर्थिक सहकार्य, लगानी विस्तार र नेपालले भोगेको प्राकृतिक विपत्ति पछिको पुनर्निर्माणमा सहयोगबारे छलफल गर्नुभयो। नेपालको पूर्वाधार विकासका लागि बैंकको लगानी विस्तार, प्रविधि हस्तान्तरण तथा सदस्य राष्ट्रबीच थप सहकार्यको वातावरण सिर्जना गर्न दोहा बैठक फलदायी भएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ। अर्थमन्त्री डाक्टर वागले बैठकमा भाग लिन यही असोज 10 गते दोहा जानुभएको थियो भने बुधबार स्वदेश फर्कनुभयो। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले भोटेकोशी बाढीबाट क्षति भएका जलविद्युत आयोजनाको पुनर्निर्माणमा करिब 3.90 खर्ब रुपियाँ खर्च लाग्ने प्रारम्भिक अनुमान गरेको छ। बाढीबाट प्रभावित ऊर्जा संरचनाको लगानी मूल्य करिब 1.24 खर्ब रुपियाँ रहेको भए पनि पुनर्निर्माणका क्रममा संरचनागत परिवर्तन, मूल्य वृद्धि तथा नदीको सतह बढेकाले करिब 3.90 खर्ब रुपियाँसम्म खर्च हुने अनुमान गरिएको मन्त्रालयका सचिव सुशील चन्द्र आचार्यले बताउनुभयो। बाढीका कारण करिब 430 मेगावाट विद्युत उत्पादन क्षमताका विभिन्न आयोजना राष्ट्रिय प्रसारण प्रणालीबाट बाहिरिएका छन्। यो नेपालको कुल जडित क्षमताको करिब 10% हो। नेपालमा हाल जडित विद्युत क्षमता करिब 3,300 मेगावाट रहेको छ।
2: वहाँ हुनुहुन्थ्यो केशव ढुङ्गाना। अब खेल समाचार अजय बमबाट।
9: नेपालका विजय माझी 20 औं एसियाली खेलकुदको कोने स्लाम अन्तर्गत पुरुष कायक एकलको फाइनल चरणमा प्रवेश गरेका छन्। यागयाग क्विन स्लाम कोर्समा बुधबार भएको सेमी फाइनल चरणको खेलमा 275.73 स्कोरका साथ 16 स्थानमा रहेर विजय फाइनल चरण प्रवेश गरेका हुन्। सेमी फाइनलमा सहभागिता जनाएका अर्का खेलाडी आशिष राणा मगर भने फाइनल प्रवेशमा सफल भएनन्। अघिल्लो दिन मङ्गलबार विजय र आशिष दुवैले पहिलो चरणमा सफलता हासिल गर्दै सेमी फाइनलमा स्थान बनाएका थिए। एसियाली खेलकुद अन्तर्गत जुडोमा नेपालका 4 खेलाडी आफ्नो खेलमा पराजित भएका छन्। महिला 48 केजी तौल समूहको राउन्ड अफ 16 नेपालकी निशा श्रेष्ठ हङकङकी काली वङसँग 2:32 इम्प्लुएनबाट पराजित भइन्। महिला 52 केजी तौल समूहको राउन्ड अफ 16 नेपालकी तिबिकी माया श्रेष्ठ भियतनामकी थी नगाक हा लामसँग पराजित भइन्। पुरुष 66 केजी तौल समूहको राउन्ड अफ 32 नेपालका विशाल विक हङकङका काकी ओङसँग पराजित भए। त्यस्तै पुरुष 60 केजी तौल समूहको राउन्ड अफ 16 नेपालका विकास विक उज्बेकिस्तानका समर ऋषित कुचुङसँग 3:12 इम्पोङबाट पराजित भए। नेपाली गल्फर सुभाष तामाङले एसियाली खेलकुद अन्तर्गत पुरुष गल्फको पहिलो चरणमा इभन पार 70 गर्दै संयुक्त 18 स्थानमा रहेका छन्। महिलातर्फ नेपालकी तारा कार्की चित्रकार 21 ओभर 91 सहित संयुक्त 43 स्थानमा छन्। नेपालका अर्का खेलाडी सद्भाव आचार्यले भने प्रतियोगिताबाट नाम फिर्ता लिएका छन्।
2: अब मौसम आज राति कोशी र बागमती प्रदेशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने तथा गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नुका साथै तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। यस्तै कोशी र बागमती प्रदेशको हिमाली तथा पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका पाँच प्रमुख सहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 30.7, न्यूनतम 19 डिग्री सेल्सियस, काठमाडौँको अधिकतम 29.3, न्यूनतम 18.4, पोखराको अधिकतम 30.6, न्यूनतम 20.6, वीरेन्द्रनगरको अधिकतम 32.4, न्यूनतम 20.5 र दिपायलको अधिकतम 33.6, न्यूनतम 21.5 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक प्रतिनिधि सभाबाट पारित। आवश्यकता अनुसार प्रदेशमा प्रयोगशाला सञ्चालन गर्न सकिने। विज्ञता अनुसार मुलुकको विकासमा योगदान दिन सांसदहरूलाई प्रधानमन्त्री बालेन्द्र शाहको आग्रह। जलवायु परिवर्तन सम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन COP31 जलवायु न्यायका मुद्दा उठाउनु पर्नेमा संसदीय समितिमा सांसदहरूको जोड र आणविक निशस्त्रीकरणको प्रयासका लागि राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसको आह्वान। रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।
10: के तपाईँ खोला नदीनाला छेउछाउमा बसोबास गर्नुहुन्छ? होसियार, बर्सातको समयमा खोला नदीमा पानीको सतह बढेमा तुरुन्तै अग्लो र सुरक्षित स्थानमा जानुहोस्।
11: विपद बाजा बजाएर आउँदैन, त्यसैले बाढी पहिरोको जोखिम हुने ठाउँमा हुनुहुन्छ भने महत्त्वपूर्ण कागजात र आपतकालीन सामग्री तयारी अवस्थामा राख्नुहोस्।
10: हल्लाको पछिन लागि आधिकारिक सूचना र मौसम सम्बन्धी जानकारी लिनुहोस्।
11: रेडियो नेपालद्वारा जनहितका लागि।
12: धार्मिक, जातीय, क्षेत्रीय तथा वर्गीय हिसाबले कोही कसैलाई पनि भेदभाव नगरौं।
13: परस्पर सामाजिक एकतामा रहौं र बसौं। यसले हाम्रो सामाजिक मर्यादा जोगाउँछ अनि अग्रणी विकासमा साथ सहयोग बढाउनेछ।
12: जनहितका लागि रेडियो नेपाल।
14: त्यसलाई त म कहाँ छाड्छु र, मैले जानेछ, भेटौ न पो।
15: ओहो दिदी, नमस्ते है, नमस्ते।
14: नमस्ते। ओहो, वकिल बाबु पो आउनु भएछ।
15: अनि यति धेरै रिस चाहिँ कोसँग हो?
14: कोसँग हुनु नि, त्यही पल्लो घर कि बोक्सीसँग नि। त्यसैले त मेरो छोरालाई बिरामी बनाए कि।
15: लौ हेर, बोल्नै नहुने कुरा पो बोल्नु भयो त। बोक्सीको आरोप लगाएर महिला विरुद्ध गरिने क्रूर, अमानवीय र अपमानजनक व्यवहार गर्नेलाई दण्डित गर्न बोक्सीको आरोप सम्बन्धी कसुर र सजाय ऐन 2072 निर्माण भई कार्यान्वयन समेत भइसकेका छ।
14: झन्डै मबाट ठुलो गल्ती भएको
16: जानिराखौँ। कोही कसैलाई अन्धविश्वास र शङ्काको भरमा बोक्सी भनेमा वा आरोप लगाएमा मात्र पनि कानुनले दण्डित गर्छ। कोही बोक्सी हुँदैनन्, सबैलाई मानवताको व्यवहार गरौँ, कानुनको पालना गरौँ।
17: जनचेतनाका लागि रेडियो नेपाल।

0: नमस्कार, कार्यक्रम घटना र विचारमा स्वागत छ। म उत्तम भट्टराई। राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमको प्रस्तुति विश्लेषण सहितको कार्यक्रम घटना र विचार तपाईँले साँझ 7 बजेको समाचारपछि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामी विविध विषयका साथ उपस्थित भइसकेका छौँ। सबैभन्दा पहिले आजका मुख्य मुख्य विषयहरू।
1: विकास निर्माणका उल्झन फुकाउन कानून संशोधनको तयारी। 24 घण्टा काम र लागत घटाउने रणनीतिमा सरकार। मुलुक निर्माणमा विज्ञता प्रयोग गर्न सांसदहरूलाई प्रधानमन्त्री पालेन्द्र शाहको आग्रह।
2: राष्ट्रसङ्घ महासभाबाट फर्किनुभएका परराष्ट्र मन्त्री शिशिर खनालको 25 साइडलाइन वार्ता र सघन उपस्थिति कति फलदायी।
1: लोक कल्याणकारी विज्ञापनको दर निर्धारण वैज्ञानिक र विधि सम्मत रहेको सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल्सिन्हाको भनाई।
2: सिप र बजार बीच तालमेल नहुँदा युवा विदेशिन बाध्य भएको सभामुख डोल प्रसाद अर्यालको भनाई।
1: राष्ट्रपाको नयाँ रणनीति। चुनाव सरकारका काम र नेतृत्व छनौटको एजेन्डा बोकेर असोज 20 देखि पालिका अभियान।
2: काङ्ग्रेस महाधिवेशनमा देउवालाई सहभागी गराउने प्रयास निरन्तर। अदालतको फैसला अघि एकता असम्भव रहेको देउवा पक्षको दावी। कर्मचारी संयन्त्रमा व्यापक फेरबदल ल्याउने निजामती विधेयक संसद जाँदै। 30-55 को प्रावधानले उच्च तहका कर्मचारी प्रभावित हुने।
1: पाइलटको आन्तरिक विवादले फ्लाइ दुबईको विमान साउदी अरबमा आपतकालीन अवतरण। अपहरणको आशंका निराधार।
2: र विश्व एसियाली खेलकुदमा हारेर होइन नखेली बाहिरिएका एसोसिएट राष्ट्र र नियमको मार सम्बन्धी विशेष सामग्री।
0: कार्यक्रम सुरु गरौँ। मुलुक निर्माणमा विज्ञता प्रयोग गर्न सांसदहरूलाई प्रधानमन्त्री बालेन्द्र शाहको आग्रह सम्बन्धी प्रसङ्गबाट। प्रधानमन्त्री बालेन्द्र शाहले सङ्घीय संसदका प्राविधिक पृष्ठभूमिका सांसदहरूलाई दलीय राजनीतिभन्दा माथि उठेर आफ्नो विज्ञता ज्ञान र सिप मुलुकको दीर्घकालीन विकासमा लगाउन आह्वान गर्नुभएको छ।

0: त नेपालीहरूसित संस्कृत त भइहाल्छ नि. जब मेलवा आमा उहाँ हुनुहुन्थ्यो त नेपालीहरू यहाँबाट जान्थेन,
1: प्रशस्त हुन्थ्यो,
0: त्यो भेटघाट हुन्थ्यो, अनि आफ्नो भाइ बहिनीहरूको माया पनि आमालाई लागिरहन्थ्यो. त सबसे सबैभन्दा पहिले उहाँले यही गीत गाउनुभयो, सवारी मेरो रेलीमा.
1: त्यो त हामीले धेरै सुनेका छौँ,
0: धुम मचायो. अनि
1: त्यहाँ पहिलो गीत थियो,
0: पहिलो गीत
1: त्यो सवारी मेरो रेलीमा.
0: सवारी मेरो रेलीमा हाम्रो मेलो आमाको नाम भन्नै पर्दैन, सवारी मेरो रेलीमा कसले गाएको थियो अब बुझेँ बुझेँ, चिने चिने, म उहाँकी छोरी हुँ भन्यो भने पुग्यो.
1: अनि उहाँले नेपाली गीत कति जति रेकर्ड गर्नुभयो होला?
0: उहाँले कमसे कम त 7-8 गाउनुभयो के अरे, मलाई यस्तो लाग्छ. किनकि त्यो गुजेश्वरी कम्पनी ले 4-5 त गवाएको थियो मलाई याद छ जहाँ तक. त अहिले त हाम्रो सङ्घमा त्यति रेकर्ड छैन.
1: छैन, 7-8 मात्रै छन्
0: अहिले, एक दुईवटा मात्रै होला.
1: अनि उहाँले त्यो कलकत्तामा पनि विशेष सङ्गीत सम्बन्धी अध्ययन गर्नुभएको थियो कि उहाँ गएपछि?
0: उहाँले नै, उहाँले गर्नु भएन, किनकि सङ्गत थियो जरुर.
1: हजुर,
0: कन्फरेन्समा यताउति गाउँदाखेरिमा सङ्गत त रह्यो उहाँको, कि यहाँबाट पूर्ण शिक्षा हासिल गरेर जानुभएको थियो. जहाँ जहाँ गाउनुभयो उहाँलाई ठुम्री रानी अनि केही न केही उहाँलाई पद पाउनुभयो. उहाँले
1: नेपाली भाषा बाहेक अरू कुन कुन भाषामा गीत गाउनु भएको
0: थियो? उहाँले अरू कोही भाषामा गाउनु भएन, खालि
1: हिन्दी.
0: हजुर, हिन्दी अनि नेपाली.
1: हिन्दीमा पनि विभिन्न प्रकारका गीतहरू हुन्छन्, कस्तो प्रकारको गीत उहाँले बढी गाउनुभयो?
0: उहाँले हिन्दीमा एउटा भन्नु पर्यो एउटा लाइट सङ,
1: हजुर,
0: जसलाई भन्छ, अनि लाइट सङ अनि एउटा कम्युनिटी सङ भजन, त्यो उहाँले गाउनु
1: हिन्दीमा गाउनु
0: हिन्दीमा गाउनुहुन्थ्यो.
1: अनि ठुमरीहरू शास्त्रीय गीत पनि उहाँले गाउनुभएको,
0: त्यो त कन्फरेन्समा गाउनुहुन्थ्यो,
1: गाउनुहुन्थ्यो
0: हमेसा. उहाँ जानुहुन्थ्यो अनि कन्फरेन्समा जानुहुन्थ्यो, फेरि हामीलाई, हामी त बच्चाहरू खेलिरहेका हुन्थ्यो तर कानमा पढिरहन्थ्यो.
1: अनि अब यहाँ त उहाँको छोरी नै हुनुहुन्छ, उहाँको घरभित्र कस्तो प्रकारले रियाज गर्नुहुन्थ्यो, सङ्गीतमा कसरी तल्लीन हुनुहुन्थ्यो, त्यसबारे पनि केही आफूलाई थाहा भएको कुरा बताइदिनुहोस् न.
0: उहाँले त बिहान 4-5 उठेर उहाँ रियाज गर्नुहुन्थ्यो.
1: दिनमा कति घन्टा जति गर्नुहुन्थ्यो?
0: दिनमा त यस्तै 2
1: बिहान.
0: फेरि सिकाउँदा शागिर्दहरूलाई, फेरि
1: अरू सिकाउने
0: घरमा पनि आउने बाहिर पनि जाने, त दिनभरि त गायन चलिरहन्थ्यो. त उहाँ यति तल्लीन हुनुहुन्थ्यो कि उहाँलाई कोही खतरा, कोही यस्तो मौका पनि आयो भने पनि उहाँले माने म्युजिकको साथ छोड्नुहुन्थेन. त्यसको एउटा म तपाईँलाई प्रसङ्ग,
1: रमाइलो घटना उहाँको जीवनको,
0: कि त्यो टाइम यो 1942 कुरा हो,
1: 42
0: जब जापानले कलकत्तामा बम्बार्डमेन्ट गरेको थियो, सुरु थालेको थियो. त्यो टाइममा हाम्रो आमाले कन्फरेन्सको टिकट लिनुभयो.
1: हजुर,
0: उहाँले गाउनुहुन्थेन तर उहाँको यति सङ्गीत प्रेमी दिल, कि हामी दुईजना छोरीलाई सङ्घमा लिएर, यति सानो छोरीलाई लिएर पनि कन्फरेन्समा सुन्न जानुभयो. त्यो टाइममा रोशन आरा गाइरहेको थिए.
1: हजुर,
0: रोशन आराले आफ्नो ठुम्री सुनाइरहेकी थिए. त्यही टाइममा साइरिन बज्यो. बज्दाखेरिमा त धमाधम त्यो द्वारपालहरूले, गेट किपरहरूले ढोका खोलेर, अब तिमी भाग, जहाँ तिमीलाई भाग्ने छ भाग
1: भाग
0: भन्दाखेरिमा हाम्रो आमा चाहिँ उठ्नु मन गर्नु भएन, मान्छेहरू
1: भाग्नु भएन,
0: आधा उठेन, हलका आधा मान्छेहरू
1: उठेर गइसके,
0: उठेन भाग्न लागे. यतिमा रोशन आराले उठ्नुभयो. रोशन आरा
1: गीत गाउँदै हुनुहुन्थ्यो,
0: उनले उहाँले ड्रप गरेर भने कि मेरो भाइ हो बहिनी, मैं आपसे इतनी प्रार्थना करती हूँ कि आप जरा 10 के लिए रुक जाइए और मेरा गाना सुनिए. मैं ऐसा एक प्रभाव आपके ऊपर छा दूंगी कि आप एक जरा भी नहीं डरेंगे. अनि त्यसको बिन्ती सुनेर आधी जनता बसेन वापस,
1: फेरि बस,
0: अनि ढोका चाहिँ बन्द गराइदिनु भयो उहाँले, रोशन आराले. हामी त हाम्रो आमा त बसेकै थिएन, भनेपछि हामी जान्न. फेरि रोशन आराले यस्तो मधुर गीत गाएर, त्यो मुरली वाले श्याम म अहिलेसम्म बिर्सन सक्दिनँ, त्यो गाउनुभयो. अनि यस्तो एउटा रस छायो त्यो हलमा,

0: कि 4 बजे लो, 2 बजे सुरु भएको थियो, 4-5 बज्यो, लेकिन हामीहरू कोही पनि उठेको थिएन त्यहाँ त्यहाँबाट।
1: अनि त्यसमा तपाईँको आमाले पनि गाउनु भएको थियो?
0: हाम्रो आमाले त्यो टाइममा, हाम्रो आमा गाउनुहुन्थेन,
1: मतलब सङ्गीतमा उहाँ
0: त्यतिको डुब्नु भएको कि उहाँले आफ्नो ज्यानको खतरा, यस्तो सानो सानो छोरी होल नाइट आउट, जब कोही छैन घरमा, माने यस्तो गरेर लोग्ने मान्छे पनि कोही छैन, यसै 2 छोरी लिएर सुन्नु एउटा त्यत्रो खतराको टाइममा।
1: कति वर्षको उमेरसम्म उहाँले गीत गाउनु भयो नि?
0: उहाँले गीत गाउनुभयो 1935 मलाई यस्तो लाग्छ अहिले म।
1: अनि कति वर्षमा उहाँको स्वर्गीय भएको थियो त? कति वर्षको उमेरमा?
0: अलि छिटै हुनुभयो, 48।
1: ए, चाँडै नै जानुभएको रहेछ,
0: भेरी अर्ली।
1: अनि यतिका केटाकेटी भइकन पनि उहाँले त्यो सङ्गीतमा त्यति समय लागिराख्नुभयो, त्यसमा सहयोग गर्ने अरू के थिए त, को को थिए भनौँ उहाँको सङ्गीतमा लागिरहनको लागि प्रेरणा दिने?
0: प्रेरणा त अब यस्तो भयो कि ठुलो सहरमा उहाँले स्कुलमा शिक्षिकाको एउटा पद,
1: शिक्षिका हुनुहुन्थ्यो
0: म्युजिकको,
1: म्युजिकको कहानी
0: यो मारवाडी बालिका विद्यालय बाँसतल्ला कलकत्ता,
1: अनि उहाँ सङ्गीत सिकाउनुहुन्थ्यो त्यहाँ
0: सङ्गीत। अनि त्यसको अलावा आर्य समाज एउटा भवनमा गएर भजन गाउनुहुन्थ्यो, हर सन्डेमा गएर त्यहाँ भजन गाउनुहुन्थ्यो, सन्डे सन्डे मर्निङमा गएर।
1: हजुर, यस्तै आमाका छोराछोरी तपाईँहरू हुनुहुन्छ, उहाँको प्रभाव त अवश्य तपाईँहरूमा परेको।
0: हाम्रो सारै फ्यामिलीमा
1: सबै तपाईँहरूको दाजुभाइ दिदीबहिनीहरू,
0: सबै हाम्रो अहिलेको हाम्रो बहिनी, कान्छी बहिनी भन्नु पऱ्यो, सितार बजाउनुहुन्छ। अनि हाम्रो आमा, अर्को आमा हुनुहुन्छ नि जेठी आमा, उहाँ पनि खुब सङ्गीतज्ञ, म्युजिकमा एकदम पारङ्गत हुनुहुन्छ।
1: हजुर,
0: फेरि म पनि अलिकति भन्नु पऱ्यो, अलिअलि सानो गीत गाइदिन्छु।
1: तपाईँले कतिवटा गीत गाउनु भयो नि?
0: मैले त 2 गीत रेकर्ड गरेँ जब म सानो थिएँ, 7 वर्षको थिएँ।
1: अब यो तपाईँले जुन साथमा ल्याउनु भएको छ त्यो गीत, 2 गीत जुन रेकर्डमा छ, त्यो गीत तपाईँले 7 वर्षको उमेरमा गाउनु भएको?
0: बच्चै थिएँ।
1: हजुर, अनि बाहेक
0: रेकर्डिङ गर्दा गर्दा सुति जान्थे थिएँ, फेरि आमाले उठाउनुहुन्थ्यो,
1: हजुर,
0: प्र्याक्टिस गरेर नि फेरि आमाले उठाउनुहुन्थ्यो, फेरि अलग गा भनेर।
2: नेपाली सङ्गीत जगतकी प्रथम गायिका श्रद्धेय मेलोवा देवी गुरुङकी सुपुत्री कलाकार शान्ति देवीसँग हाम्रा अग्रज सहकर्मी सूर्यकुमारी पन्तले 2040 सालतिर रेडियो नेपालको स्टुडियोमा महिला कार्यक्रमको लागि रेकर्ड गराउनु भएको यो अन्तर्वार्ता आजको विशेष सामग्रीको रूपमा मैले अमर गीतमाला कार्यक्रमभित्र सुनाएँ। अब यसपछि यो अन्तर्वार्ता, त्यो बेलाको रेडियो प्रसारणको अनुभव अनुभूतिका लागि मैले टेलिफोन सम्पर्क मार्फत अग्रज प्रसारक आदरणीय दिदी सूर्यकुमारी पन्तलाई सम्पर्क गरेको छु, उहाँसँग यो अन्तर्वार्ता र त्यस ताकाको रेडियो प्रसारणको अलिकति सम्झना समेत समावेश गरेर मैले कुराकानी गरेको छु। सुनौ आदरणीय सूर्यकुमारी पन्तसँग गरिएको यो अन्तर्वार्ता। दिदी नमस्कार।
3: नमस्कार भाइ,
2: सन्चै हुनुहुन्छ? हजुर, कति वर्ष भयो हजुरले अवकाशको जीवन सुरु गर्नुभएको?
3: म त 62 सालबाट, भनेपछि अहिले त 21 वर्ष पुगेर 22 वर्षै।
2: 62 सालमा रिटायर हुनुभयो। त्यस अगाडि रेडियो नेपालमा प्रवेश चाहिँ यहाँको कति सालमा भएको थियो?
3: 2034 सालमा।
2: 34 सालदेखि 62 साल
3: पछाडि तिहार अगाडिको समय थियो।
2: हजुर,
3: त्यो बेलामा हो मैले त्यहाँ।
2: कसरी आउनु भएको थियो त्यो बेलामा? त अब प्रसारणमा रेडियो नेपाल मात्रै एउटा संस्था थियो, देशकै एकमात्र प्रसारण संस्था थियो। तपाईँको रुचिले अथवा त्यो जागिरको संयोगले रेडियोमा आउनुको चाहिँ त्यो वातावरण कसरी बनाएको थियो दिदी?
3: होइन, मैले त यो रेडियोमा यसरी प्रसारणमा आउँछु भनेर म कहिले जिन्दगीमा मैले सोचेको पनि थिएन। अब मेरो त बुवा अब पुरा जिन्दगीभर 4 दशकभन्दा बढी शिक्षक भएर, दरबार स्कुलको हेडमास्टर भएर, मन्त्रालयमा चाहिने उपसचिव भएर नै रिटायर हुनुभएको, 4 दशक बढी शिक्षा क्षेत्रमै लागेर बिताउनु भएको, म पनि शिक्षक नै थिएँ। नेपाल आदर्श माध्यमिक विद्यालय गढवालमा म त्यहाँ पढाउँथेँ।
2: हजुर,
3: र त्यहाँ एकजना हाम्रो अहिले त बितिसक्नु भयो गौरी नेवा भन्ने चाहिँ नि गीतकार हुनुहुन्थ्यो।
2: हजुर हो, पुरानो गीतकार। हजुर
3: हजुर हजुर। अनि उहाँको चाहिँ नि अब यो द्वारिका लाल भैरवलाल जोशी एकदम अभिन्न मित्र, उहाँहरूसँग भेटघाट गर्न आफ्नो गीत पनि लिएर त्यहाँ बराबर रेडियोमा आउनुहुन्थ्यो। म त कहिले रेडियोमा आएको पनि थिइनँ। एकपल्ट मैले विद्यार्थीहरूलाई लिएर बाल कार्यक्रममा हाजिरी जवाफ प्रतियोगितामा ल्याएको सम्झना छ मलाई। त्योभन्दा पछि म कहिले रेडियोमा टेकेको पनि थिइनँ। अनि गौरी नेवाजीले नै मलाई चाहिँ नि त्यहाँ मागिरहेको छ, एउटा पद मागिरहेको छ, तपाईँ जानुहोस् जानुहोस् भनेर उहाँले मलाई धेरैपल्ट आग्रह गर्नुभयो। अनि मैले त अब यो मेरो इन्ट्रेस्टको विषय पनि होइन, मेरो फिल्ड पनि होइन, म कहाँ मलाई त्यहाँ जान्छ र त्यस्तै रेडियोमा जाहिर कहाँ पाउँछु र भन्दाखेर उहाँले होइन होइन, अन्तिम दिन त्यो निवेदन दिने अन्तिम दिन थियो, उहाँले चाहिँ नि तपाईँले मैले धेरैपल्ट अनुरोध गरेँ तपाईँ एउटा दुई लाइन निवेदन लेख्नुहोस्, सर्टिफिकेट सर्टिफिकेट भोलि गर्नुहोस्, आज अन्तिम दिन छ, म जाँदैछु, म त्यहाँ दर्ता गराएर आउँछु भन्नुभयो। अनि मैले उहाँको अनुरोध तान्न नसकेर मैले त्यत्तिकै त्यो सानो निवेदन लेखेर उहाँको हातमा दिएँ। अनि उहाँ रेडियोमा आएर मेरो निवेदन त्यहाँ दर्तामा दिनुभएछ र उहाँले के भन्नुभयो, अनि आएर ल तपाईँ दुई तिन दिनमा तपाईँको सर्टिफिकेटको अब नकलहरू सबै लिएर जानुहोस् भन्नुभयो। अनि मैले त्यो दिएँ। त्यसपछि त त्यो वखतमा त लिखित जाँच पनि हुने, अनि भोइस टेस्ट पनि हुने थियो। अनि भोइस टेस्ट लिनुभयो राममाया विजयानन्द हुनुहुन्थ्यो हाम्रो प्रभातको बुवा, उहाँ नै हर्ताकर्ता हुन्थ्यो, उहाँलाई सबभन्दा पहिले चिनेको रेडियोमा मैले त्यही रामभाइ विजयानन्द, अनि उहाँले नै मेरो भोइस टेस्ट लिनुभयो। अनि त्यसपछि अनि जाँच लिखित जाँच पनि भयो, अनि त्यसमा नाम निक्लेपछि अनि म गएको हुँ।
2: हजुर, त्यो बेलामा त रेडियो नेपालको महत्त्व असाध्यै थियो, एकमात्र प्रसारण संस्था, यहाँको चाहिँ साङ्गीतिक माहौल, सबै खालका राष्ट्रिय कलाकारहरूको जमघट हुने स्थान पनि थियो, त्यो साङ्गीतिक माहौल साहित्यिक माहौल हुने यहाँको त्यो परिवेशभित्र आफूलाई त्यो घुलनशील गर्न कस्तो लाग्यो? सुरुवातका दिनहरू जागिरी जीवनका अलिकति सम्झाउनुहोस् न।
3: अब त्यस्तो बेलामा के थियो भने अब म मेरो स्कुल चाहिँ बिहान थियो, माध्यमिक विद्यालय बिहान, अनि अरू सानो सानो क्लासहरू प्राथमिक निम्न माध्यमिक चाहिँ दिउँसो चल्थ्यो, त्यसरी म दिउँसो खाली नै थिएँ। अनि मैले त अब त्यो पारिश्रमिकमा त्यहाँ नियुक्ति पाएपछि अब मेरो मुख्य जिम्मेवारी भनेको महिला कार्यक्रममा सहयोग गर्ने थियो। तर रेडियो नेपालमा मैले प्रवेश गरेकै दिनदेखि एउटा मैले राम्रो एउटा के पाएँ भने माहौल, त्यो दिनमा नै मैले तिन चारवटा कार्यक्रममा सहभागी हुने, जुन दिनमा म हाजिर गर्न गएँ त्यो दिनमा नै प्रश्न उत्तर कार्यक्रम पाण्डव सुनुवार मैले सबभन्दा पहिलो त अब शान्ता श्रेष्ठ नै भयो, महिला कार्यक्रममा जुन दिनमा म हाजिरी भएँ मङ्गलबारको दिन परेको थियो, त्यही दिनमा नै लाइभै रहेछ त्यो महिला कार्यक्रम सञ्चालन गर्ने, त्यो दिनमा रेकर्ड गरिएको रहेनछ मलाई लगेर। हाम्रो अम्बिका देवकोटाको छोरी हुनुहुन्थ्यो नि अम्बिका रिमाल, उहाँ पनि हुनुहुन्थ्यो, उहाँ शान्ता दिदी म स्टुडियोभित्र गयौँ, तिन नम्बर स्टुडियोभित्र उहाँले परिचय गराउनु भयो। अब मैले त कहिले पनि त्यो फेस गरेको पनि छैन, के गर्ने पर्ने, मैले त त्यो रेकर्ड भइरहेछ त्यही दिनको कार्यक्रम भन्ने पनि मलाई थाहा थिएन। उहाँले चाहिँ नि त्यो दिनमा पाक शिक्षाको टाइम रहेछ फेरि, अनि उहाँले मलाई सबभन्दा पहिले नि के भन्नुभयो त्यो परिचय गराउनु भयो हाम्रो मेरो, अनि त्यसपछि उहाँले के सोध्नु भने आज हाम्रो पाक शिक्षाको पालि छ, तपाईँले केही नयाँ परिकार जान्नु भएको छ भनेर भन्नुभयो। अब मलाई त त्यो रेकर्ड भइरहेको छ त्यो दिनमा भन्ने भने मलाई के पनि हुनै थिएन। अब मैले भर्खर प्रवेश गरेको दिन थियो, मैले अब निट हिट गरेर सोध्ने पनि कुरा भएन। अनि मैले एउटा सुदूरपश्चिमको एउटा दाल बनाउने तरिका, त्यहाँको एउटा विशेष दाल हुन्छ डुक्का भन्ने, है गहतानी टुक्का, अनि त्यो तरिका मैले बताइदिएँ। अनि त्यही नै हो मेरो सबभन्दा पहिलो, अनि त्यहाँ महिला कार्यक्रम सकिएपछि त्यही दिनमा बजेको रहेछ मलाई त थाहा छैन, मैले त आफूले सुने पनि होइन, तर अब सुन्नेहरू अब त्यो बेलामा त रेडियोको एकदमै क्रेजै थियो नि, दिनभरि खुलै हुन्थ्यो, मानिसहरूले अब त्यहाँ सुदूरपश्चिमका यता आफन्तहरूले पनि धेरैले सुनेछन्, साथीभाइहरूले पनि सुनेछन्, सबले सुने, मैले त सुनेको थिइनँ। अनि बेलुका पाण्डव सुनवारजीले त्यही दिनमा प्रश्न उत्तर पनि रहेछ, त्यो बखतमा दुई दिन प्रश्न उत्तरको कार्यक्रम, एउटा त शनिबार अनि एउटा मङ्गलबार, मङ्गलबार चाहिँ बेलुका 20 मिनट चल्ने रहेछ 8 बजेको समाचार पछाडि, त्यो पनि रेकर्ड भयो। अनि अर्को के कार्यक्रममा पनि म सहभागी भएँ, पहिलो दिनमा नै मैले त्यसरी तिनवटा कार्यक्रममा सहभागी भएँ, तर मैले आफ्नो आवाज सुनेको थिइनँ। अनि राति चाहिँ नि पाण्डवजीले भन्नुभयो ल राति सुन्नुहोस् है भनेर, अनि मैले घरमा आएर राति चाहिँ आफ्नो प्रश्न उत्तर कार्यक्रम सुनेको पहिलो दिनको
2: हजुर अत्यन्त पहिलो दिनमै तपाईँको एक खालको प्रतिभा यसरी अहिले यो उमेरमा पनि सरर बोल्नुहुन्छ अब आफैमा एउटा शिक्षकको छोरी पुत्री भएको कारणले गर्दाखेरि पनि शैक्षिक घरको वातावरणले पनि तपाईँलाई त्यो खालको भाषाप्रति अथवा बोल्ने कलाप्रतिको एउटा प्रतिभा नै भएर
3: भनौँ अहिले 80 वर्ष नागिसकेँ म
2: हजुर
3: अहिले पनि म बिएपिएसमा संलग्न छु हप्ताको एउटा कार्यक्रम त्यहाँबाट पनि जान्छ
2: यो अत्यन्त उदाहरणीय एउटा सन्देश पनि जान्छ बाहिर उमेरले मान्छे बुढो हुँदैन त्यो आफ्नो ऊर्जा मनलाई चाहिँ सक्रिय बनाउन सक्ने हो भने हामी गर्न सक्छौँ भन्ने उदाहरण हो दिदीसँग मैले आज यो भेटको संयोगमा टेलिफोन संवादको संयोगमा एउटा पुरानो सन्दर्भ पनि उठाउन चाहेको हुँ मूलत अब दिदीले नेपालको प्रथम गायिका मेलोबा देवी गुरुङ जसले नेपाली सङ्गीतमा एउटा इतिहास रेकर्ड गराउनु भएको छ महिला गायिका पहिलो महिला गायिकाको रूपमा रहनुभएकी मेलोबा देवीकी माइली छोरी शान्ता देवीसँग त्यही ताक 2040-41 साल ताक दिदीले लिनुभएको अन्तर्वार्ता मैले दिदीसँगको कुराकानीभन्दा अगाडि श्रोताहरूलाई सुनाइसकेको छु अन्तर्वार्ता सुनिसकेपछि त्यो अन्तर्वार्ताको अलिकति सम्झना गरौँ न शान्ति देवी काठमाडौँ बम्बईबाट काठमाडौँ आउनु भएको अवस्था रहेछ त्यो बेलामा त्यो अन्तर्वार्ताको संयोग कसरी जुरियो दिदीले अन्तर्वार्ता लिँदाखेरिको दिनहरू अलिकति सम्झाउनु
3: अब यो के थियो भने महिला कार्यक्रममा पछि त म एक्लै नै सञ्चालक भएँ 3 वर्ष पछाडि हाम्रो शान्ता दिदी अरू अरू विज्ञापन शाखातिर यताउति जानुभयो अनि महिला कार्यक्रम सञ्चालन गर्ने मेरै जिम्मामा आयो अनि मैले चाहिँ नि अब त्यस बेलामा त धेरै कलाकारहरू सबै अब रेडियो एउटा मात्रै थियो धेरैजना आउँथ्यो त्यहाँ अन्तर्वार्ताको लागि लिइदिनु पऱ्यो भनेर अनि हामी पनि आफ्नो कार्यक्रमको लागि अब त्यो वखतमा हामी त बाहिर जाने भनेपछि एकदमै दुर्लभ थियो ठुल्ठुलो टेप रेकर्डर बोकेर जानुपर्थ्यो धेरै नै हैरानी हुन्थ्यो अब रेडियोमा आएका त्यस्ता विशिष्ट व्यक्तिहरूसँग हामी खोजी खोजी अन्तर्वार्ता लिन्थ्यौँ अब त्यस बेलामा कलाकारहरूको पनि धेरै नै लियौँ अब महिला कार्यक्रमको लागि पनि अनि पछि त यो झरना र झन्कारको लागि पनि मैले धेरै अन्तर्वार्ताहरू लिएँ जनार्दनसम्मलाई म बिर्सनै सक्दिनँ पुरानो स्टुडियो जुन हाम्रो पहिलो स्टुडियो थियो त्यहाँ बसेर उहाँसँग झन्डै 1 घन्टाको अन्तर्वार्ता लिएको पनि मलाई सम्झना छ त्यो धेरैपल्ट पुरा पनि बजेन त्यो बज्नु त बजे थियो धेरै लामो थियो अनि शान्ता देवी पनि यस्तै घुम्दै आउनुभएको थियो रेडियो हेर्नको लागि अनि त्यो वखतमा पूर्ण प्रकाश नेपाल यात्री धेरै दुर्लभ व्यक्तिहरू त्यो वखतमा तारानाथ शर्मा हाम्रो आफ्नै गुरु उहाँहरू यस्ता यस्ता साहित्यकारहरू सङ्गीतकारहरू आउनुहुन्थ्यो र शान्ति ठटाले आउनुभयो उहाँसँगको अन्तर्वार्ता पनि मैले लिएको थिएँ धेरैजनाको लिन पाइयो त्यो वखतमा धेरै विशिष्ट व्यक्तिहरूसँग भयो अनि उहाँसँग त अब त्यत्तिकै घुम्न आउनुभएको थियो र उहाँले आफ्नो साथमा रेकर्डहरू पनि ल्याउनुभएको थियो सिडीहरू सानो सानो जुन रेडियोमा छँदा पनि थिएन र शान्ता देवी आफैले पनि गीत गाउनुभएको रहेछ सानो 8 वर्षको उमेरमा नै मैले गाएको भनेर भने मलाई सम्झना छ अलिअलि त्यो वखतमा बम्बई नगई छोड्दिन के बुबा तिम्रो साथमा के यस्तै
2: हो त्यही बोलमा हो मैले सुने पनि रेडियो नेपालको हाम्रो लाइब्रेरीभित्र शान्ता देवीको नाममा 2 वटा चाहिँ गीत रेकर्ड रहेछ अनि उहाँको आमाको नाममा 7 वटा गीत मेलोबा देवीका 7 वटा गीत हिजो मात्रै मैले हाम्रो दर्तामा गएर लाइब्रेरीमा केलाउँदाखेरि गीतहरू खोज्दाखेरि आमाको चाहिँ मेलोबा देवीको 7 वटा शान्ता देवीको 2 वटा गीत दिदीले भन्नुभएको बम्बई नगई छोड्दिन भन्ने बोलको गीत मैले दिदीसँगको कुराकानीको अन्त्यमा त्यो गीत बजाउँछु पनि अरू थप कुराहरू उहाँले धेरै कुराहरू धेरै सन्तान रहेछन् रुम्जाटारमा जन्मेकी मेलोबा देवी तत्कालीन दरबारमा महाराज चन्द्र शमशेरले प्रतिभाशाली बाल कलाकारहरू भेला गरेर एक खालको मनोरञ्जनको माध्यम बनाउने प्रतिभाहरूलाई दरबारमा राख्ने पाल्ने र उनीहरूबाट विविध खालका
3: हजुर आफ्नो आमाको यस्तै कथा अलिअलि बताउनु भयो मलाई अब त्यति धेरै सम्झना छैन अनि उहाँले त्यो गीत छोड्नु भएको थियो त्यहाँ त्यो सारेर त्यहाँ राख्नु भनेर मैले त्यहाँ दिएको पनि थिएँ अब के छ कतिवटा छ अब त्यो अहिले त मलाई त्यति खास छैन तर उहाँको यो दुःखद अन्त्य चाहिने भएको घटना त्यही अब त्यो कलकत्तामा उहाँको निधन भएको भन्ने मैले सुने त्यस वक्तमा
2: जम्मा 48 वर्षको उमेरमा निधन भएको रहेछ मेलोबा देवीको
3: त्यो होला मैले सबै कुरा त
2: उहाँले तपाईँसँगको कुराकानीमा भन्नुभए अनुसार धेरै दिदीबहिनी दुईजना दाजुभाइ 21 वर्षको उमेरसम्म दरबारमा बसेर 5 वर्षको उमेरमा दरबारमा लगिएको रहेछ मेलोबा देवीलाई 21 वर्ष भए पछाडि बाहिर निस्केर क्षेत्रपाटीमा उहाँहरू बस्ने गर्नुहुने रहेछ त्यसपछि त्यो गीत गाउने हुटहुटुले नै बम्बई पुगेर गीत रेकर्ड गराउनु भएको रहेछ सवारी मेरो रेलैमा भन्ने त्यो त्यो पहिलो गीत गाइसकेपछि नै उहाँले चाहिँ धेरै ख्याति प्राप्त गरेको कुरा शान्ता देवी उहाँकी सुपुत्रीले भन्नुभएको छ त हजुरसँगको कुराकानीको क्रममा त्यो त्यो बेलाका ती खालका पुराना अन्तर्वार्ताहरू दिदीले धेरै समझीसँग गर्नुभएको कुरा पनि गर्नुभयो हामी कर्मशः तिनलाई बजाउनेछौँ रेडियोसँगका अरू अनुभूतिहरूको बारेमा पनि हामी दिदीसँग विस्तृतमा कुरा गर्छौँ आउँदा श्रृङ्खलाहरू मार्फत आजको लागि अब अरू केही सम्झना छन्
3: अरू अब खास त त्यही हो नि अब त्यो वक्तमा त धेरै व्यक्तिहरूसँगको सम्बन्ध भयो धेरैसँग परिचय भयो साँच्चै भनौँ भनेदेखि अब त्यो बेलामा त त्यसमा त्यसरी काम पाउनु धेरैले सुन्नु भनेको नि हाम्रो लागि धेरै नै उयो भएछ होला त्यो वक्त कतिपय श्रोताहरू अहिलेसम्म पनि हाम्रा सम्पर्कमा छन् के उनीहरूका चिठी आउने हप्तौँमा खोल्नै नभ्याउने गरेर सयौँ सयौँ चिठीहरू आउने अनि एक्लैले खोल्न पनि भ्याउँदैन थियो यति रमाइलो पनि थियो धेरै दुःख भए तापनि निकै रमाइलो के तर अहिलेको त अहिले सुनसान त्यो बेलामा त रेडियोमा त एकदम मेला जस्तै हुन्थ्यो नि बाहिरबाट दर्शकहरू यति आउँथे अनि त्यस वक्तमा हाम्रा सामग्री भनेको नि सबभन्दा त्यसैबाट नै जुड्थ्यो अनि लेख रचनाहरू साहित्यकारहरूसँग अनुरोध गरेर आफूलाई आफ्नो स्तम्भ अनुसारका लेख रचनाहरू के चाहिन्छ त्यो सबै हामी मगाउँथ्यौँ
2: यी सबै कुराहरू नि धेरै रमाइलो थियो नि हजुर अब यहीँनिर दिदी एउटा अर्को सन्दर्भ पनि जस्तो तपाईँहरू प्रसारकहरू अत्यन्त लोकप्रिय हुनुहुन्थ्यो श्रोताहरूको औधि माया तपाईँहरूलाई चिठी मार्फत प्राप्त
3: हुन्थ्यो फेरि त्यो बेला त महिलाहरू पनि एकदमै कम थियो कि
2: हजुर
3: अहिले त धेरै नै छ त्यो एउटा खुसीको कुरा
2: तपाईँका समकालीन सञ्चालकहरूमा जस्तो निरोधराज पाण्डे लगायतका धेरै प्रसारकहरूको आज पनि सम्झना गर्ने गरिन्छ आजको पुस्ताले त बिर्सिसक्यो हिजो
3: अझ मनपर्नेमा त भैरवलाल जोशी पनि उहाँको आवाज पनि मलाई एकदमै मनपर्ने भइहाल्यो त्यो वखतमा नि
2: हजुर
3: निकै उहाँलाई मनपर्ने निरोधराज पाण्डे त भइहाल्यो अनि त्यो बेलामा तालिमहरू पनि त्यत्तिकै हुन्थ्यो रेडियोसँग सम्बन्धित हामी त अब रेडियोको र पनि नसुनेको मान्छेहरू त्यहाँ नयाँ पहिलोपल्ट गएको थियौँ त्यस बेलामा त अब हाम्रो के अरे नाटक निर्देशक हुनुहुन्थ्यो नि
2: हरिप्रसाद
3: रिमाल सबभन्दा पहिले मलाई साँच्चै भनौँ नि रेडियोमा प्रवेश गरेपछि मलाई पहिलो गुरु म उनलाई मान्छु हुन त उहाँसँग मैले नाटकमा यताउति काम त गरिनँ तिहार अगाडि थियो कार्तिक 22 गतेको रानी युगराजाको जन्मोत्सव हुनेखेर जीवनी पढ्ने समय थियो त्यो वखतमा र उहाँले सबभन्दा पहिलोपल्ट उहाँ त बिहान आउने म त दिउँसो आउँथे उहाँ नाटक बिहान सबै रेकर्ड गर्ने उहाँको 6 नम्बर स्टुडियो अनि उहाँसँग बरोबर मलाई भेट हुने के र उहाँले मलाई पहिलोपल्ट नै त्यो ठ्याक्कै म रेडियोमा गएकै केही 2-4 दिन पछिकै कुरा हो उहाँले बोलाएर अब त्यो वखतमा दरबारबाट आएको त्यत्रो स्क्रिप्ट त्यो शब्द एउटा एउटा एकदम कन्सियस भएर पढ्नुपर्ने उहाँले मलाई त्यो जीवनी पढ्न लाउनु भएको मलाई सबभन्दा गाह्रो लागेको र मैले धेरै कुराहरू धेरै शब्दहरू उहाँले मलाई यसरी उच्चारण गर्नुपर्छ भनेर मलाई सिकाउनु भएको म कहिले पनि जिन्दगीमा बिर्सन्न
2: भाषिक हिसाबले पनि रेडियो नेपालमा अब गीत रेकर्ड गर्नको लागि तपाईँको गीतको सम्म एउटा श्रवण समितिले गीत पास गरिसकेपछि लामो समय वेट गरेर अथवा कुरेर गाउने कलाकारहरूले गायकहरूले पनि धेरै रियाज गरेर लाइभ रेकर्ड गर्ने परम्परा थियो हिजोको जुन खालको भाषाप्रतिको रेडियो नेपालको योगदान अथवा त्यो युगमा भाषाप्रतिको हाम्रो गम्भीरता आज हेर्दाखेरि कस्तो लाग्छ
3: जुनसुकै प्रसारणमा सुन्नु त्यो भाषा सुन्दाखेरि नै वाक्क लाग्छ धेरै शब्दहरू यस्ता छन् कि जुन कि अहिले त सुन्नै मन लाग्दैन अब त्यो एउटा मात्रै कुरा होइन हरेक प्रसारणमा चाहिँ यस्तो त्रुटिहरू त धेरै छ अब त्यो त कुरा गर्नु साध्य छैन
2: विकृतिलाई चाहिँ तपाईँको चाहिँ अलिकति तपाईँहरू जस्तो अग्रजहरूले यो होइन है भन्ने हिसाबले सन्देश दिनको लागि पनि बेला बेलामा हामी
3: भन्न नसक्ने प्रसारण भन्न नसक्ने यस्ता यस्ता कमजोरी त अब धेरै भइहाल्छ त्यो अब अहिलेको शिक्षा पनि त्यस्तै छ अब नेपाली भाषाप्रति मान्छेहरूको त्यति मोह नै छैन अब अङ्ग्रेजी भनेपछि अब सबै स्कुलहरूमा सबै ठाउँमा यस्तो भएकोले पनि हुनसक्छ अब
2: सुधारको गुन्जाइस कहीँ देखिँदैन दिदी
3: हजुर
2: सुधारको
3: देखिन्छ अब
2: त्यसको लागि अब अलिकति धेरै पक्ष चाहिँ गम्भीर बनेर सुधारका अभियानमा लाग्नुपर्छ भन्ने सन्दर्भ हो। आजको लागि मैले दिदीसँग यति नै गर्छु। मैले त्यो शान्ति देवी र हजुरको बिचको कुराकानीको कारणले गर्दाखेरि धेरै लामो कुराकानी गरिनँ। यहाँले नै गर्नुभएको त्यो अन्तर्वार्तामा शान्ति देवीले गाउनुभएको गीत पनि छोडेर आजको लागि तपाईँसँग कुराकानी यतिमै टुङ्ग्याउँछु। यहाँलाई धेरै धेरै धन्यवाद।
3: ल, मलाई अवसर दिएकोमा अब विमल भाइलाई पनि धेरै धेरै धन्यवाद।
2: हस् दिदी, नमस्कार।
3: नमस्कार।
2: वरिष्ठ रेडियो कर्मी सूर्यकुमारी पन्त, जो 2034 सालदेखि 2062 सालसम्म रेडियो नेपालमा रहेर रेडियो प्रसारणमा एउटा विशिष्ट प्रकारको योगदान दिनुभयो, उहाँको आज उमेर 80 भएको छ। यद्यपि स्वरमा त्यो स्फूर्ति उस्तै छ। उहाँहरूले विगतमा धेरै मेहनत गरेर रेडियो प्रसारणमा योगदान पुर्याउनु भयो अथवा त्यसमा सहभागिता जनाउनु भयो। विगतको एउटा स्वर्णिम युग थियो। भाषा, साहित्य, सङ्गीत सिर्जनाको सन्दर्भसँग जोडेर हेर्ने हो भने त्यो युग नेपाली सङ्गीतको लागि मात्रै नभएर समग्र साहित्यिक सिर्जनाहरूको सन्दर्भसँग पनि एउटा स्वर्णिम युगको रूपमा चित्रित हुने गर्दछ। त्यो युगमा रेडियो नेपालमा रहेर काम गर्दै गर्दाखेरि उहाँले नै एकजना कालजयी स्रष्टा, जो नेपाली सङ्गीतको प्रथम गायिका हुनुहुन्छ, मेलोवा देवी गुरुङ, उहाँकी सुपुत्री शान्ति देवीसँग गर्नुभएको अन्तर्वार्ताको सन्दर्भसँग जोडेर मैले अग्रज प्रसारक आदरणीय सूर्यकुमारी पन्तसँग कुराकानी गरेँ। उहाँले नै कुराकानीको क्रममा उल्लेख गर्नुभएअनुसार 8 सालको मात्रै उमेरमा शान्ति देवीले गाउनुभएको यो गीत यहाँहरूलाई छोड्छु र आजको लागि अमर गीतमालाको यो श्रृङ्खलाबाट आउँदो सातासम्मको लागि म प्रस्तुता विमल गेवाली बिदा हुन्छु। नमस्कार, शुभरात्री।
4: ट्राफिक लाइटको सदैव पालना गरौँ, यसले तपाईँलाई चोकमा हुन सक्ने दुर्घटनाबाट प्रत्येक पल्ट सुरक्षा गर्दछ।
5: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
6: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। समाचारपछि सुन्न सक्नुहुनेछ सङ्गीत साधना कार्यक्रमको पुनः प्रसारण। यति बेला पनि रातिको 10 बज्न लाग्यो। अब सुन्नुहुनेछ हिन्दी भाषामा समाचार। ये रेडियो नेपाल है। अब रमिता यादव से सुनिए हिंदी में समाचार। आरंभ में मुख्य समाचार। राष्ट्रीय विधि विज्ञान प्रयोगशाला विधेयक प्रतिनिधि सभा से पारित। आवश्यकता के अनुसार प्रदेशों में की जा सकेगी प्रयोगशाला संचालित। प्रधानमंत्री बालेंद्र शाह का सांसदों से अपनी विशेषज्ञता के अनुसार देश के विकास में योगदान देने का आग्रह है। जलवायु परिवर्तन संबंधी संयुक्त राष्ट्र सम्मेलन COP31 में जलवायु न्याय के मुद्दे उठाने की बात पर संसदीय समिति ने सांसदों को दिया जोर। और परमाणु निरस्त्रीकरण के प्रयास के लिए संयुक्त राष्ट्र महासचिव एंटोनियो गुटेरेस का आह्वान। अब समाचार विस्तार से। प्रधानमंत्री बालेंद्र शाह ने सांसदों से अपनी विशेषज्ञता के अनुसार देश के विकास में योगदान देने का आग्रह किया है। प्रधानमंत्री तथा मंत्रिपरिषद कार्यालय में आज संघीय संसद की प्रतिनिधि सभा में प्रतिनिधित्व करने वाले इंजीनियर पृष्ठभूमि के सांसदों के साथ हुई चर्चा में प्रधानमंत्री शाह ने राजनीतिक विषयों की बजाय दीर्घकालीन नीतियों और नए विचारों पर अधिक ध्यान केंद्रित करने का आग्रह किया। प्रधानमंत्री शाह ने सांसदों को पार्टी राजनीति के साथ साथ अपनी तकनीकी दक्षता और पेशेवर पहचान को भी प्राथमिकता देने का सुझाव दिया। उन्होंने कहा कि चुनाव या राजनीतिक गतिविधियों के दौरान पार्टी राजनीति में सक्रिय रहना स्वाभाविक है, लेकिन अन्य समय में देश के विकास के लिए तकनीकी विषय पर ध्यान केंद्रित करना चाहिए। प्रतिनिधि सभा की आज की बैठक ने राष्ट्रीय विधि विज्ञान प्रयोगशाला स्थापना तथा संचालन विधेयक 2083 सर्वसम्मति से पारित कर दिया। विधेयक पर उठे सवालों का जवाब देते हुए विज्ञान प्रविधि तथा नव प्रवर्तन मंत्री महावीर पून ने कहा कि अनुसंधान को तेज, सरल और विश्वसनीय बनाने के लिए विधि विज्ञान प्रयोगशाला की क्षमता बढ़ाना आवश्यक है। उन्होंने बताया कि प्रयोगशाला को स्वायत्त संस्था के रूप में संचालित करने तथा आवश्यकता के अनुसार विभिन्न प्रदेशों में प्रयोगशाला खोलने की व्यवस्था विधेयक में की गई है। बैठक ने मेल मिलाप नेपाल कानून कानून आयोग निशुल्क कानूनी सहायता तथा संक्रामक पशु रोग नियंत्रण संबंधी चार विधेयकों को दफावार छलफल के लिए संबंधित समितियों में भेजने का प्रस्ताव भी स्वीकृत किया। बैठक में सांसदों ने बाढ़ और भूस्खलन से हुए नुकसान पर सरकार का ध्यानाकर्षण कराते हुए प्रभावित क्षेत्रों में तत्काल राहत तथा विद्युत संचार और सड़क सेवाएं सुचारू करने की मांग की। विपक्षी सांसदों ने प्रधानमंत्री बालेंद्र शाह के सीमा संबंधी बयान को संसद के रिकॉर्ड से हटाने की भी मांग की। प्रतिनिधि सभा की अगली बैठक कल आश्विन 15 गते सुबह 11 बजे के लिए बुलाई गई है। सूचना तथा संचार मंत्री डॉ. विक्रम तिमल सिन्हा ने कहा है कि भोटेकोशी बाढ़ से रसुआ नुआकोट और धादिंग समेत के जिलों में दूर संचार संरचनाओं को करीब 8,85,00,000 रुपए से अधिक का नुकसान हुआ है। प्रतिनिधि सभा की बैठक में जानकारी देते हुए उन्होंने बताया कि प्रभावित क्षेत्र के 120 साइटों में से 3 पूरी तरह क्षतिग्रस्त हुए हैं जबकि 83 साइटों को आंशिक नुकसान पहुंचा है। आंशिक रूप से क्षतिग्रस्त सभी साइटों को फिर से संचालित कर दिया गया है। उन्होंने बताया कि 65.3 किलोमीटर फाइबर लाइन नेटवर्क में से 37.9 किलोमीटर क्षतिग्रस्त हुआ था जिसमें से 27.4 किलोमीटर की मरम्मत पूरी हो चुकी है। मंत्री तिमल सिन्हा ने कहा कि चालू आर्थिक वर्ष में देश भर में 200 नए मोबाइल टावर बनाए जाएंगे और 1,597 स्थानों पर 4G सेवा का विस्तार किया जाएगा। दूरसंचार सेवा को गुणवत्तापूर्ण और विश्वसनीय बनाने के लिए सेवा विस्तार तथा बुनियादी ढांचे के सुधार को प्राथमिकता दी गई है। राष्ट्रीय सभा की विकास आर्थिक मामला तथा सुशासन समिति की आज सिंह दरबार में हुई बैठक में सांसदों ने संयुक्त राष्ट्र जलवायु परिवर्तन सम्मेलन कोप 31 में हिमालय संरक्षण और जलवायु न्याय के मुद्दे उठाने पर जोर दिया। सांसदों ने जलवायु परिवर्तन से पिघलते हिमनदियों और बढ़ते हिमतालों के जोखिम को कम करने के लिए अंतर्राष्ट्रीय जलवायु वित्त सुनिश्चित करने तथा पूर्व सूचना प्रणाली को मजबूत बनाने की आवश्यकता बताई। समिति के सभापति कृष्ण प्रसाद पौडेल ने कहा कि अंतर्राष्ट्रीय मंच पर नेपाल के हितों को सुनिश्चित करने के लिए सावधानी पूर्वक वार्ता की जानी चाहिए। बैठक में अधिकारियों ने भोटेकोशी त्रिशूली क्षेत्र के पुनर्निर्माण तथा प्रभावित 13 जलविद्युत परियोजनाओं के लिए जलवायु निवेश और अनुकूल वित्त सुनिश्चित करने पर भी जोर दिया। सभामुख डोल प्रसाद अर्याल ने कहा है कि युवाओं के कौशल और रोजगार में बदलाव लाने की जरूरत है। इटहरी में आज कौशल तथा रोजगार मेला का उद्घाटन करते हुए उन्होंने कहा कि युवाओं को केवल रोजगार खोजने वाले नहीं बल्कि कुशल उत्पादक और रोजगार पैदा करने में सक्षम जनशक्ति के रूप में विकसित किया जाना चाहिए। युवा श्रम तथा रोजगार मंत्री रामजी यादव ने कहा कि घरेलू रोजगार सृजन सरकार की उच्च प्राथमिकता है। उन्होंने बताया कि मेले का उद्देश्य युवाओं के कौशल की पहचान कर उन्हें रोजगारदाताओं और प्रशिक्षण संस्थाओं से सीधे जोड़ना है। आयोजकों के अनुसार आश्विन 15 से 19 गते तक विभिन्न 10 क्षेत्रों में 5 दिवसीय व्यावहारिक प्रशिक्षण दिया जाएगा। आप रेडियो नेपाल से हिंदी समाचार सुन रहे हैं। बस थोड़ी देर विज्ञापन।

0: प्याक खरिद गर्न *14*15 *2# डायल गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: झण्डु आयुर्वेद,
3: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक, पुतली सडक, काठमाडौँ।
2: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
3: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
2: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
3: झण्डु नेपाल प्राली, पुतली सडक, काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01-4530-418।

नमस्कार, संगीत साधना कार्यक्रममा यहाँहरूलाई हार्दिक स्वागत अभिवादन छ। प्रविधि संयोजनमा रहनुहुने रमा कोइरालासँगै दुर्गा अधिकारीको सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट हरेक हप्ता यसै समयमा प्रस्तुत हुँदै आइरहेको संगीत साधना कार्यक्रम यहाँहरूले मिडिमेपका विभिन्न फ्रिक्वेन्सीहरूसँगै एफएम 98.1 र 103 मेगाहर्जका साथै www.radionepal.gov.np अनि रेडियो नेपालको मोबाइल एपबाट पनि संसारभर हामीलाई सुन्न सक्नुहुनेछ। संगीत साधना कार्यक्रममा यहाँहरूले पुराना कालजयी सफल र चर्चित संगीतका साधकहरूका प्रेरक जीवन अनुभवसँगै उहाँहरूकै स्वर संगीत अनि रचनामा रहेका गीत संगीतहरू सुन्दै आइरहनु भएको छ। आजको कार्यक्रममा भने हामी वरिष्ठ साहित्यकार एवं गीतकार उषा शेरचनलाई प्रस्तुत गर्नेछौँ।

उषा शेरचनको रचना, रत्नबहादुर खड्गीको सङ्गीत अनि सुकमित गुरुङको स्वरमा रहेको मिठो गीत थियो यो। उषा शेरचन नेपाली साहित्य अनि गीत सङ्गीतको दुनियाँमा आफ्नै पहिचान बनाउन सफल वरिष्ठ साहित्यकार एवं गीतकार। 2012 सालमा पोखरामा जन्मिनु भएकी उषा शेरचन सानैदेखि अध्ययनमा रुचि राख्नुहुन्थ्यो। त्यही अध्ययनको रुचिले नै उहाँलाई साहित्यतर्फ प्रेरित गर्यो। जीवन कविताबाट सुरु भएको उहाँको साहित्यिक यात्राले पछि गीतकारको पनि पहिचान बनायो। खुलेर जीवनका अनुभूति, समयका उतार चढाव अनि समाजका अनेक रङहरू लेख्न सिपालु गीतकार उषा शेरचनले साहित्यका थुप्रै पुस्तकहरू सँगसँगै गीतका अल्बमहरू पनि बजारमा प्रकाशित गरिसक्नु भएको छ। महिलाले घर धन्दामै निपुण हुनुपर्छ भन्ने थकाली समुदायमा जन्मनु हुर्कनु भएकी उषा शेरचनले कसरी आफूलाई शिक्षासँगै साहित्य र सङ्गीतमा समाहित गर्नुभयो त? जीवनका 7 दशक पार गरिरहँदा उहाँका जीवन अनुभवहरू के कस्ता रहेका छन् त? आजको सङ्गीत साधनामा यिनै सन्दर्भमा गरिएको कुराकानी अनि उहाँले लेख्नुभएका गीत सङ्गीतहरू विभिन्न कलाकारका स्वरहरूमा प्रस्तुत गर्नेछौँ। आउनुहोस् अब एकैछिन उषा शेरचनले नै लेख्नुभएको यो गीतको बाँकी अंश सुनौ, त्यसपछि हामी उहाँसँग भएको कुराकानी प्रस्तुत गर्नेछौँ।

0: यहाँलाई धेरै धेरै स्वागत छ रेडियो नेपालको यो स्टुडियोमा।
1: नमस्कार, रेडियो नेपाल सुनिरहनु भएका सम्पूर्ण श्रोता महानुभावहरूमा हार्दिक अभिवादन। थ्याङ्क यू सो मच, सम्झनु भयो।
0: आरामै हुनुहुन्छ?
1: सन्चै छु, बा मोटो छु त्यही हो। म त फेरि आइएम फ्याट सो वाट डेमा पर्छु। रामदेव बाबा पनि एक्चुली एक दिन मर्नुहुन्छ, म पनि एक दिन मर्छु, बस सिद्धियो मेरो फन्दा।
0: आफैमा एउटा वरिष्ठ साहित्यकार हुनुहुन्छ, गीतकार हुनुहुन्छ, होइन? अनि मैले सुने अनुसार बच्चैदेखि अध्ययनमा रुचि भएको व्यक्तित्व यहाँ, अहिले पनि कुनै आफ्ना बाहेक अरू कसैका पुस्तक पढिरहनु भएको छ?
1: पहिला चाहिँ कस्तो हुन्थ्यो भने, उमेर थियो, अवस्था थियो, त्यति बेला पोखरामा बिजुली बत्ती पनि थिएन। तपाईँले त अब सम्झना कल्पना नि गर्न सक्नुहुन्न, हाम्रो त या त पानस हुन्थ्यो है, पानस त हाम्रो लागि लग्जुरियस हुन्थ्यो, या त टुकी, तर हाम्रो घरमा त पानसै थियो प्रायः जसो। लालटिन भयो भने अझै बढी, मेन्टोल भन्ने हुन्छ त्यो भयो भने त लग्जुरियस, बिहा वर्तमान मात्रै गर्ने त्यस्तो चलन थियो। तर त्यति बेला चाहिँ किताबको भुक चाहिँ मलाई अति लाग्ने होइन, अनि किताबै नपाउने कि, फेरि एउटा मात्रै लाइब्रेरी थियो अङ्ग्रेजी त्यो किताबको, त्यो ब्रिटिस लाइब्रेरीले खोलेको, त्यसमा पुरुषहरू मात्रै जाने, महिलाहरू जाने नै थिएन। अब त्यो पनि हामी सानसानै थिएँ होइन, भर्खरै साझा प्रकाशनको त्यो सूचना केन्द्र पनि भर्खरै खुलेको थियो, अनि त्यस्तो एकदम किताबहरू पाउने थिएन। तर मलाई सौभाग्यवश मेरो टोलको इन्दिरा बाटा जो त्यो बेलामा अहिले चाहिँ श्रेष्ठ, उसले त कहाँ कहाँबाट मलाई किताब ल्याएर दिन्थ्यो क्या होइन। अनि विन्ध्यवासिनी सिनेमा हलको पोखराको छोरी छ, जित बहादुर दुवा बुवाको छोरी शारदा, जेठी छोरी, मेरो क्लासफ्रेन्ड हो, उसले पनि मलाई कता कताबाट किताब दिन्थ्यो। अनि हिन्दी उपन्यासका किताबहरू चाहिँ सरिता शेरचन, अहिले चाहिँ गौचन हुनुहुन्छ, मेरो मित बुवाको छोरी पनि हो, अनि उहाँले दिन्थ्यो। त्यति बेला चाहिँ मैले रातभरिमा एउटा किताब सिद्धाइदिन्थेँ त्यो पानसको बत्तीमा, अनि त्यस्तो भोक हुँदा चाहिँ किताबै पाएन होइन। तर अहिले चाहिँ अब एउटा, म त 71 वर्ष भइसकेँ नि त होइन, अहिले चाहिँ आँखाले हार्ड पेपरहरू पढ्न थालेँ कि आँखाबाट अनवरत आँसु आउँछ, किन आउँछ थाहा छैन, रोक्नै सक्दैन, एउटा रुमालै राख्नुपर्छ। त्यो भएर अचेल चाहिँ मैले हार्ड पेपरको किताबहरू चाहिँ पढ्न छोडिदिएँ। तर डिजिटलहरूमा पढ्दा चाहिँ बरु त्यति साह्रो आँसु आउँदैन, हार्ड पेपरमा पढ्न साथ आँसु एकदमै आउँछ।
0: पढाइको लगाव अलिकति स्वास्थ्यकै कारणले पनि थोरै छुटेको छ अहिले।
1: अहिले चाहिँ पढेकै छैन भने पनि हुन्छ, तर मैले अब जस्तो पढेको छैन भनौँ भने फेरि सुनेको छु, किनभने अचेल त डिजिटलको जमानामा सुन्न पनि पाइन्छ होइन। तर म अप टु डेट चाहिँ छु फेरि सबैप्रति, र कविताहरू पढ्छु, निबन्धहरू पढ्छु, त्यसो त पढ्दै नपढ्ने पनि होइन, तर पढ्ने भनेर जुन खालको त्यो पहिलाको जस्तो अध्ययन छ त्यो चाहिँ छैन।
0: प्रविधिले पनि अलिकति सजिलो बनाइदियो
1: हजुर।
0: तर अब लेखन यात्रा त कायमै छ, भर्खरै मात्रै पनि 2081 पनि यहाँको त्रासदीका हिम नदी भनेर मुक्तक संग्रह निक्लेको रहेछ, त्योभन्दा अलि अगाडि होला बेग्लै म।
1: तपाईँले आवरण मन पर्यो भन्नुभयो नि,
0: एकदमै राम्रो आवरण छ। हाम्रा श्रोतालाई यदि देखाउन मिल्ने भएको भए म यो अहिले खुला गरेर देखाउने थिएँ, एकदमै मिठो आवरण।
1: दुईटैको आवरण मेरो छोरीले बनाएको, मेरो छोरी कलाकार पनि हो, कविता पनि लेख्छ, असाध्यै राम्रो फोटोग्राफी छ, कलात्मकता ऊभित्र पनि छ, एकदम सृजनशीलता। यो दुइटै कवर मेरो छोरीको, जस्तो मैले चाहिँ अब यो बेग्लै म लेखेँ होइन कथा सङ्ग्रह, मेरो दोस्रो कथा हो, पहिलो चाहिँ तेस्रो रङ हो, त्यसपछि मैले अब कथा लेख्न चाहिँ बन्द गरिदिएँ होइन। अब मुक्तक लेख्न चाहिँ मेरो पहिलो चाहिँ अक्षरहरूका शिविरबाट हो, त्यसपछि यो त्रासदीका हिमनदी निस्केपछि अब मुक्तक लेख्ने बन्द गर्छु मैले। अहिले यति धेरै कन्टेन्ट पाएको बेला नि मैले एउटा पनि मुक्तक लेखिनँ, तर अहिले चाहिँ म फेरि मेरो कविता सङ्ग्रह, तेस्रो कविता सङ्ग्रहको तयारीमा छु। मेरो दोस्रो कविता सङ्ग्रह निस्केको 20 वर्ष भयो होइन, 20 वर्षपछि मैले तेस्रो कविताको सङ्कलन गर्दाखेरि चाहिँ 20 वर्षदेखि जम्मा भएको कविताहरू, त्यो खोज्दा खोज्दा खोज्दा खोज्दा मलाई समय पनि लाग्यो, अनि 20 वर्ष पहिला लेखेको कविता कसरी लेखेको, यो पनि लेखेको रहेछु, ए यस्तो पनि लेखेको रहेछु भन्ने फिल पनि भयो मलाई होइन। अब ठिकै छ, यो अहिलेसम्म त जति लेखे पनि द्याट्स फाइन, किनभने मैले प्रकाशनको तयारीमा छु, सायद मैले अब यो 83 चाहिँ होइन म कविता सङ्ग्रहको निकाल्छु, त्यसपछि चाहिँ कविता लेख्न पनि छोडिदिन्छु मैले। किनभने यस्तो लाग्छ कि मलाई हरेक कुराको एउटा समय हुन्छ क्या. त्यो समय आएपछि जस्तो हामीभन्दा राम्रो कविता लेख्ने भाइहरू छन्, बहिनीहरू छन् होइन, हामीभन्दा राम्रा कथाहरू लेख्ने छन्, हामी त्यही कन्टेन्ट दिइराख्नुपर्छ भन्ने आवश्यकता छैन भन्ने सोध्छु कि. त्यस कारण उहाँहरूलाई पनि स्पेस दिन चाहिँ हामी हट्नुपर्छ कि. जस्तो प्राकृतिक नियम पनि त हो नि होइन, एउटा सर्टेन उमेर पुगेपछि त मान्छे यो संसारबाटै जानुपर्छ. त्यस कारण त्यसको लागि म मेन्टली प्रिपेयर भएर बसिरहेको छु र यो कविता सङ्ग्रहको प्रकाशनपछि चाहिँ म कविता लेख्नु नि छोडिदिन्छु. तर अहिलेसम्म चाहिँ आजसम्म 50 वर्ष भनौँ, झन्डै 50 वर्षदेखि अनवरत रूपमा आज पर्यन्त चाहिँ लेखिरहेको छु.
0: हजुर, लगभग 30 दशकमा मलाई लाग्छ जिन्दगी शीर्षकको कविताबाट यहाँको लेखन यात्रा प्रारम्भ भयो पोखराबाट.
1: हजुर हजुर
0: होइन
1: हजुर हो.
0: त्यतिखेर सायद सरुभक्त श्रेष्ठ, विनोद गौचन, उहाँहरूको सङ्गत अनि पोखराको हरा भरा प्रकृति
1: यस्तो हो. जस्तो म त एकदम संवेदनशील थिएँ होइन, त्योभन्दा पहिला यो किताबहरू पढ्ने चस्का पनि लागिसकेको थियो र मैले कविताहरू लेख्ने होइन. अब त्यति बेला यस्तो छ नि, अब महिला मैत्री समाज थिएन, आजभन्दा 7 दशक पहिला जानु पर्यो नि त मलाई बुझ्नलाई त होइन. त्यति बेला त भर्खर भर्खर बल्ल स्कुलमा दिदीहरू जाँदै गरेको थियो होइन. अब एसएलसी दिनेसम्म त प्रायः जसो महिलाहरू सबै छोरी बेटीहरू त बिहा गरेर पठाइदिइसक्थ्यो, किनभने छोरी बेटीलाई जति छिटो बिहा गरेर पठायो आफूहरूलाई चाहिँ बोझबाट मुक्त हुने जस्तो सोच्ने समाज थियो नि त त्यति बेला. टपरी गाँस्ने, माला गाँस्ने, बत्ती काट्नेदेखि लिएर जस्तो महिलामा हुनुपर्ने गुणहरू हुन्छ नि, अब सेलरोटी बनाउनेदेखि लिएर 64 कला भन्छ नि, त्यो कला चाहिँ सबैमा चाहिँ हाम्रो मुहाहरूले फोकस गर्ने, हाम्रो छिमेकीहरू पनि अति क्रिएटिभ त्यस्तो कुराहरूमा बुन्ने सिउने, अब त्यो क्रोसेदेखि लिएर कुनै पनि बाँकी छैन होला है. टोलै भरेको मान्छेलाई बुनेर दिन्थेँ मैले होइन, मैले लगाउने स्वेटर, मैले लगाउने पन्चु, मेरो घरको बेड कभर, इच एन्ड एभ्रिथिङ आफैले बुन्थेँ. त्यस्तो थियो, त्यस्तोलाई चाहिँ मम्मीहरूले इन्करेज गर्ने, पढ्नलाई स्कुलै नगए पनि मतलब छैन, किन स्कुल नगएको नभन्ने कि उहाँहरूले, अझ सकेसम्म नगएर बसे हुन्थ्यो भन्ने खालको जमाना थियो होइन. त्यति बेलादेखि नै मैले कविताहरू जस्तो हाम्रो त्यति बेला म त नेवार समुदायको बिच मा हाम्रो एउटै मात्रै थकाली समुदायको घर हो अनि उहाँहरूको गुफा राख्ने चलन हुन्छ. अनि त्यति बेला चाहिँ पुरुषहरू वर्जित हुन्छ, महिलाहरू मात्रै हुन्छ, अनि त्यहाँ नाचगान सबै चल्छ क्या,
0: पोखराको
1: कुरा, त्यो नेवार समुदायको कुरा. अनि त्यति बेला चाहिँ गीतहरू अरूले गाउँदा मैले नमिलेको गीतहरू यस्तो यस्तो भनेर म आफैले एकदम त्यो बनाउँथेँ कि. त्यस कारण मेरोमा त अब जन्मजात गुण त छ, किनभने मेरो अबुवाहरू पनि त्यस्तै क्रिएटिभ भएको भएर, हजुर बुवा भीमबहादुर भट्ट छन्, मेरो बुवा छपटबहादुर भट्ट छन्, सबै क्रिएटिभ, मेरो मुवा पनि लोक कथा वाचनमा एकदम राम्रो भएको भएर मलाई चाहिँ त्यो चाहिँ जन्मजात गुण थियो. त्यसपछि कलेज भएपछि भेट भएको होइन, तर फेरि विनोद गौचन मेरो सोल्टी पनि हो, पहिला पछि भान्जा हो, हाम्रो त सोल्टी साइनो चेन्ज हुन्छ. त्यो उहाँले चाहिँ मेरो कविता चाहिँ त्यो नोट कपीमा देखेर उहाँले सारेर के अरे गोर्खापत्रको शनिवासरी प्रतिष्ठानकोमा त्यो जिन्दगी सारेर पठाइदिनु भएको रहेछ, मलाई थाहा पनि छैन, अनि प्रकाशित भएपछि थाहा भएको. त्यसपछि चाहिँ अनि बल्ल ए मैले कविता लेख्दो रहेछ भन्ने थाहा भएर उहाँ पृथ्वीनारायण क्याम्पसको माहौल पनि त्यस्तै भयो. सरुभक्त, तीर्थ श्रेष्ठ, प्रकट पगेनी शिव, अनि हाम्रो विजय बजीमा कलेजै नगए पनि उहाँको घरमा जान्थ्यौँ, विश्व साक्य दाईहरू, अब पोखराका भयभरका विक्रम दाईहरू. विक्रम दाईको गीतहरू त एकदम मिठो लाग्छ नि, आँखाको नि खुसी लाने होइन. विक्रम दाईहरू अब त्यति नै बेला हो राइजिङ स्टारमा हाम्रो ऋतुहरूमा तिमी गाउने अरुण थापाहरू, उहाँको बुवा चाहिँ पोखराको नेपाल ब्याङ्कको हाकिम हुनुहुन्थ्यो, त्यही भएर उहाँहरूको परिवारै उहाँ हो. उहाँको स्टार्टिङ पनि त्यहीँबाट भएको अरुण भाइहरूको,
0: अरुण थापाको
1: त्यस कारण त्यो खालको माहौल थियो हाम्रो पृथ्वीनारायण क्याम्पसमा. अनि हाम्रो त्यो ग्रुपै थियो पृथ्वीनारायण क्याम्पसको, सबै क्रिएटिभ फिल्डकाहरू थिए, हुन त धेरै विद्यार्थीहरू थिए, तर जुन क्रिएटिभ सृजनात्मक सोच भएकाहरू चाहिँ एक ठाउँमा थियौँ होइन, सोच मिलेको. अनि त्यहाँ चाहिँ हामीले युवा नाटक परिवारको पनि गठन गरेको थियौँ, जसमा एउटा घरको कथा होइन, मूल आमा पात्र मेरै थियो, सबैभन्दा लामो डायलग थियो त्यो होल नाटकको, सबै पात्रको कण्ठ हुन्थ्यो मलाई है. अनि त्यति बेला चाहिँ मलाई लामो लामो कविता नि कण्ठ हुन्थ्यो, मैले कहिले पनि हेरेर वाचन गर्ने थिएन, त्यति बेला नहेरेर वाचन गरेर राम्रो हुन्छ भनेर थाहा भएर पनि होइन, हामीलाई त कसरी वाचन गर्नुपर्छ हामीले देखेर गरे पनि होइन, कुनै पनि कुरा त हामी आफैले आफैसँग सिकेर गरेको होइन. त्यसरी गर्थ्यो, अहिले भने चार लाइनको मुक्तक पनि याद हुँदैन, त्यो फरक छ। वाचन कलामा पनि पहिलाको जस्तो छैन, ह्रास आएको छ, उमेरको सिँढी उक्लदै जाँदा यी कुराहरू पनि हुँदा रहेछन् भन्ने लाग्छ मलाई।
0: लेखनमा पनि पहिला जति कौतुहलता हुन्थ्यो त्यति अहिले अलिकति घट्दै,
1: त्यस्तो त होइन, त्योमा चाहिँ त फरक छैन। तर कहिलेकाहीँ चाहिँ भनिहाले नि वर्षमा पनि लेखिन्न, त्यसो त अब त्यो फेरि म एकदमै धेरै लेख्नुपर्छ भन्ने खालको मान्छे पनि होइन, म थोरै लेख्छु, खासै त्यस्तो एकदम धेरै लेख्ने होइन, तर आँधी आओस् हुरी आओस् निरन्तरता भन्ने छ। मेरो बिहा भयो, बच्चा भयो, कुनै पनि कुराले मलाई छेकेन, किनभने त्यो मेरो प्यासन थियो कि, मेरो प्यासनको लागि त्यसको क्रेडिट म आफैलाई जान्छु, कसैलाई पनि जाँदैन फेरि होइन। आँधी आओस् हुरी आओस् त्यो मेरो प्यासनलाई चाहिँ मैले कहिले पनि गुम्साएर चाहिँ राखिनँ।
0: तर एउटा कुरा कस्तो भने, कस्तो लाग्यो भने मलाई, थकाली समुदाय भनेको विशेष गरी व्यापार व्यवसायमा संलग्न हुने समुदाय होइन, कमाई राम्रो भयो भने सक्षम भइन्छ भन्ने खालको सोच, तर यहाँको अभिभावकहरूले चाहिँ त्यो पनि 2012 साल भदौ 6 गते यहाँको जन्म, त्यतिखेरको समयमा पनि छोरीलाई पनि स्कुल त पठाउनु भएछ नि, त्यो त ठुलो कुरा हो नि।
1: त्यही त, त्यो ठुलो कुरा, एसएलसी पास भएको त्यो काण्ड सुन्नुहोस् न। अझ मलाई चाहिँ अझ पहिला मैले मेरो मम्मी ड्याडा सेन्ट मेरिज पढाइदियो भन्थेँ मैले, मेरो त्यही बच्चादेखि त्यस्तो खालको थिएँ म त।
0: हजुर।
1: अनि त्यसपछि त्यो त पठाएर एसएलसी पढेपछि मेरो मुवासँग मेरो झगडा पऱ्यो भन्नाले, मुवाले के भन्छ भने अब सबै साथीहरू पनि बिहा भइसक्यो है, तिमीहरू बिहा गरेर जाने, अब एसएलसी पढे छोरीहरूले भइहाल्यो, त्योभन्दा बढी किन पढ्नु पर्यो, म त मुवासँग रोएर झगडा गरेर म त काठमाडौँ गएर पढ्छु, म त पढ्छु कुनै पनि हाल्न पढ्छु, म बिहै गर्दैन, म मेरो मुवासँग झगडा गरेर रोएर कराएर म काठमाडौँ आरआरमा पढेको हो त्यो आइए चाहिँ। त्यति बेलाको मेरो साथी चाहिँ क्लास फ्रेन्ड चाहिँ नेपाल भाषाको प्रसिद्ध कवि हाम्रो प्रतिसरा सायमी हुनुहुन्थ्यो, तर उहाँले कविता लेख्छ भने थाहा छैन, तर सुलोचना मानन्दर पनि हुनुहुँदो रहेछ प्राज्ञ, उहाँ पनि कथा कविता र विशेष गरेर चाइनिज स्टाइलको छोटो कविता लेख्नुहुन्छ होइन। अनि त्यसपछि अष्टलक्ष्मी साख्य पनि हुनुहुँदो रहेछ हाम्रो क्लास फ्रेन्ड, तर मलाई त्यति याद छैन उहाँ चाहिँ। त्यति बेला हाम्रो भुवनचन्द दिदीहरू वसुन्धराजीहरू चाहिँ हामीभन्दा सिनियरमा हुनुहुन्थ्यो, आरआरकै प्रडक्टहरू उहाँहरू पनि विद्यार्थीहरू हुनुहुन्थ्यो, त्यहाँ पनि क्रिएटिभ फिल त थियो, तर एक्सपोज गर्ने हामी साटासाट गरेर, मैले पनि लेख्छु तिमीले पनि लेख्छु, न उनीहरूले लेख्छ भने मलाई थाहा थियो, न मैले लेख्छ भने उनीहरूलाई थाहा थियो, त्यो चाहिँ थिएन। तर त्यो चाहिँ बिए पढेपछि जब पृथ्वीनारायण क्याम्पसमा गयो, जब विनोदले मेरो नोट कपीमा सारेर दियो, त्यसपछि म एक्सपोज भएपछि म फेरि यो लाइनतिर चाहिँ
0: हजुर फेरि आइए पढ्नलाई काठमाडौँ आउनुभयो, फेरि डिप्लोमा पढ्नलाई फेरि उतै फर्किनु भएछ पोखरा नै होइन, पृथ्वीनारायण क्याम्पसमै जानुभएछ, त्यसपछि बल्ल यहाँको प्रस्फुटन भएर आयो नि त साहित्यको पाटो चाहिँ होइन, जब डिप्लोमा पढ्दै हुनुहुन्थ्यो त्यो बेलामा औपचारिक रूपमा सार्वजनिक हुनुभयो। अब कवितामा त यसरी यहाँको लगाव अगाडि बढ्दै गयो, अब छापिएपछि झन् मन बढ्यो होला होइन, फेरि पछि गीतमा पनि यहाँ आउनुभयो, गीतमा पनि 5 वटा संग्रह निकालिएका छन्, 5 वटा अल्बमहरू पनि बजारमा छन् र ती मध्येका धेरै गीतहरू कालजयी पनि छन् होइन, गीतको फड्को चाहिँ कसरी मार्नु
1: भयो? त्यसपछि होइन जस्तो टिकटमा मुक्तकको आयोजना गरेँ पोखरेली युवा सांस्कृतिक परिवारले होइन, त्यति बेला मुक्तक के हो पनि थाहा थिएन, अनि मैले मुक्तक लेख्न थालेँ होइन, र एकचोटि वाचन गरेको कविता मुक्तक फेरि सुनाउन मन नलाग्ने त्यस्तो खालको बानी थियो कि मेरो पहिला, अनि त्यसपछि मुक्तक लेख्न थालेँ, अनि मुक्तकमा पनि सम्भवतः म नै मभन्दा पहिला फुटकट लेख्नेहरू थियो भने मलाई त्यति थाहा छैन, हाम्रो पोखरामा त हरिदेवी कोइराला भाउजूले लेख्नुहुन्थ्यो होइन, अब मलाई त्यति थाहा छैन, पछि उहाँ त लोकगायिका पनि बढी आकृष्ट हुनुभयो होइन, तर यतातिर चाहिँ जस्तो मन्जु काचुली दिदी मभन्दा सिनियर ठ्याक्क त्यहाँ हो र मेरो जेनेरेसनमा कसैले पनि मुक्तक लेख्छ जस्तो लाग्दैन थियो मलाई चाहिँ, अब त्यो त अनुसन्धानको विषय हो, हुन त मुक्तक सङ्ग्रह निकाल्ने पहिलो महिला स्रष्टा मुक्तकार म नै हुँ, त्यसपछि गीतमा पनि महिलाहरूले त्यति साह्रो हात हालेको हाल्ने थिएन मभन्दा पहिला, पछि चाँदनी साहब हुनुभयो होइन, त्यसपछि त्यो बेलामा उन्नति बोराहरू त धेरै पछि हो,
0: गायिका हुनुहुन्थ्यो तर गायिका त गीतकारै थिएन,
1: अनि यही रेडियो नेपालको हातामा म त्यो के भन्छ गीतको हाम्रो ईश्वर वल्लभ दाईको गीतहरू कलेक्ट गरिदिने भनेर म यहाँ हातामा आएको थिएँ होइन,
0: त्यतिखेर
1: काठमाडौँमै त्यो बिहा भइसकेपछि धेरै पछिको कुरा, अनि आउँदाखेरि बुलुमुकारुङ भाइलाई ठ्याक्क भेटेँ, त्यही दिन बुलुमुकान भाइले पद्मावती दिदीको गीतमा म्युजिक गरेको गाएको मैले पद्मावती दिदीले गाएका उहाँको म्युजिक अनि त्यो सुनेको थिएँ अनि भाइलाई ठ्याक्क भेटेँ कि यहीँ हातामा
0: हातामा
1: रेडियोमा भन्दा दिदी तपाईँले त यस्तो राम्रो राम्रो मुक्तक लेख्नुहुन्छ कविता लेख्नुहुन्छ तपाईँले गीत पनि पक्कै लेख्नुहुन्छ होला के अरे राष्ट्रिय गीत महोत्सव हुँदो रहेछ नि तपाईँहरूको वर्षमा एकचोटि त्यसको लागि मलाई एउटा गीत लेखिदिनु राष्ट्रिय गीत यसपल्टकोमा त्यो ऊ गर्नु पऱ्यो ए भाइ मैले त कहिले गीत लेखेको छैन ए तपाईँले लेख्न सक्नुहुन्छ भने उहाँले त्यसो भनेपछि मैले अब त्यो दिमागमा त उहाँले बीजारोपण त गरिदिनु भयो नि त अनि मैले पहिलो गीत लेखेँ नेपाली तिम्रो छातीमा देश दुख्छ कि दुख्दैन मुटुमा तिम्रो पुर्खाको रगत बग्छ कि बग्दैन त्यस्ता यिनीहरूले लेखेँ मैले साँच्चैको गीत लेखेँ दिएँ उहाँलाई है दिएर उत्कृष्ट 10-6 नोट हुँदो रहेछ त्योमा पनि परेछ अब त्यो पनि थाहा छैन मलाई होइन आफ्नो गीत भनेको त्यसै थाहा हुँदो रहेछ मेरै मोटरमा जाँदै थिएँ ठ्याक्क बाइ त्यो न्युरोक गेटमा पुग्नुभन्दा महाङकालभन्दा अगाडि त्यो वायु सेवा निगमको अफिसतिरको त्यो ठ्याक्क त्यो सहिद गेट कटेर आउँदै गर्दा पो मेरै गीत बजिरहेछ आच्छा यो त मेरै गीत हो बजिरहेछ भनेर सोचेँ मैले अनि पछि पो बुलु भाइको फोन आयो दिदी तपाईँको उत्कृष्ट यस्तोसम्म पऱ्यो पहिलो गीत नै त्यो भयो त रेडियो नेपालमा के रेकर्डिङ गरिदिने प्रावधान पनि छ ल यो दिन उषा किरण अधिकारीले गाउनुहुन्छ अनि सरला राई र पार्वती राई बहिनीहरू पनि उनले गाउनुहुन्छ त्यो भयो तपाईँ रेकर्डिङमा आउनुहोस् भने अनि मेरो पहिलो गीतको रेकर्डिङको सुरुवात त्यसरी भएको होइन

गजल गंगा। जीवनभर झमेला नभइदिए हुन्थ्यो, जीवनभर झमेला नभइदिए हुन्थ्यो, सधैँ भिज्नी परेला नभइदिए हुन्थ्यो, जीवनभर झमेला नभइदिए हुन्थ्यो, सधैँ भिज्नी परेला नभइदिए हुन्थ्यो, हरदम प्रयास गरिराखेँ जिन्दगी सुधार्नलाई, हरदम प्रयास गरिराखेँ जिन्दगी सुधार्नलाई, दिन ढल्की अबेला नभइदिए हुन्थ्यो, सधैँ भिज्नी परेला नभइदिए हुन्थ्यो, दुई छाक खाई अलिकति बचाउँ भन्ने आशा, दुई छाक खाई अलिकति बचाउँ भन्ने आशा, खानै नपुग्ने श्रमको ज्याला नभइदिए हुन्थ्यो, सधैँ भिज्ने परेला नभइदिए हुन्थ्यो, बरु ढुङ्गा गिट्टी फोरुँ बेल्चै किन नचलाउँ, बरु ढुङ्गा गिट्टी फोरुँ बेल्चै किन नचलाउँ, विश्राम खोज्ने हत्केला नभइदिए हुन्थ्यो, सधैँ भिज्ने परेला नभइदिए हुन्थ्यो, कसै गरी म दुःखमा परे भने आफन्तले बल्ल खाइस भन्न भेला नभइदिए हुन्थ्यो, सधैँ भिज्ने परेला नभइदिए हुन्थ्यो, यति गर्दा गर्दै जिन्दगी ढल्की जाला, यति गर्दा गर्दै जिन्दगी ढल्की जाला, तर बुढेसकालमा हेला नभइदिए हुन्थ्यो, सधैँ भिज्ने परेला नभइदिए हुन्थ्यो, जीवनभर झमेला नभइदिए हुन्थ्यो। गजलकार सन्तोष श्रेष्ठले पाल्पा रामपुराट रानीवासबाट मेल गर्नुभएको सन्तोष श्रेष्ठको यही गजल वाचनसँगै आजको गजल गङ्गालाई हामीले आरम्भ गरेका छौँ। आजको गजल गङ्गाको अर्को नयाँ श्रृङ्खलाबाट पनि तपाईँ सबै सबैलाई हार्दिक हार्दिक स्वागत गर्छौँ। प्रविधि संयोजनतर्फ मिनर्वा वज्राचार्य अनि राम अविरल। दिनभरिको काम धन्दा सकेर आराम गर्ने यो समयमा आज फेरि गजल गङ्गा आरम्भ भएको छ। अबको करिब 45-50 मिनट तपाईँले हामीलाई साथ दिनुहुनेछ, हामी तपाईँलाई साथ दिनेछौँ। आरम्भमा नै आग्रह गर्न चाहन्छौँ, आफ्नो ख्याल गर्नुहोला, आफन्तको ख्याल गर्नुहोला। आजको श्रृङ्खलामा हामी gazalganga@gmail.com यसमा प्राप्त भएका तपाईँका गजलहरू तपाईँकै लागि सुनाउनेछौँ। अनि नारायण समीप, जसको घर अछाम हो, अहिले काठमाडौँमै बसेर कर्म गरिराख्नु भएको छ, रेडियो नेपालको स्टुडियोसम्म आफूले लेख्नुभएका केही गजलहरू लिएर आउनु भएको थियो। नारायण समीपले वाचन गर्नुभएका केही गजलहरू सुनाउनेछौँ। साथमा रहनेछन् मन सुने गजल सङ्गीतहरू। गजल सङ्गीतहरू सुनिरहँदा पक्कै पनि तपाईँले आफ्नोपनको महसुस गर्नुहुनेछ। हामी आशा र विश्वासको बलियो गाँठो यही नै मान्न चाहन्छौँ। अनि कार्यक्रम आरम्भ गर्छौँ राज सिकदेलको स्वरमा रहेको सुमधुर गजल सङ्गीतसँगै, जसमा रामकुमार आचार्यको गजल रचना रहेको छ। बिबी अनुरागीको सङ्गीत हो, भिन्न भिन्न भोगाईको रचना हो गीत मेरो, गला गला गम्किएको गहना हो गीत मेरो। सुमधुर गजल सङ्गीत आजको गजल गङ्गाको आरम्भमा हामी सुनाउँछौँ।

हजुर, भिन्न भिन्न भोगाईको रचना हो गीत मेरो, गला गला गम्किएको गहना हो गीत मेरो। राज सुखदेलको स्वर, रामकुमार आचार्यको गजल रचना, बेबी अनुरागीको सङ्गीत, गजल गङ्गाको आरम्भमा प्रस्तुत गरिसकेका छौँ। पक्कै पनि तपाईँले आफ्नोपनको महसुस गर्नुभयो होला। जब तपाईँले गजलका प्रत्येक शेरहरूमा आफ्नोपनको महसुस गर्नुहुन्छ, तब मात्रै कलाकारहरू आफू सफल भएको सम्झन्छन्। राज सुखदेलको स्वर, रामकुमार आचार्यको गजल रचना, बेबी अनुरागीको सङ्गीत यहाँनिर प्रस्तुत गरिसकेका छौँ। अब गजल गङ्गा @gmail.com यसमा प्राप्त भएका तपाईँका केही गजलहरू उठाउनतर्फ लाग्छु म। अर्जुन देउबा उदासीले सिलगढी डोटीबाट मेल गर्नु भएको छ, म उठाउँछु अर्जुन देउबा उदासीको यो गजल। साँझ पख आकाशमा उदाउने इन्दु तिमी, साँझ पख आकाशमा उदाउने इन्दु तिमी, सधैँ मलाई आफ्नै पछि कुदाउने इन्दु तिमी, साँझ पख आकाशमा उदाउने इन्दु तिमी, सधैँ मलाई आफ्नै पछि कुदाउने इन्दु तिमी, देवी देउता साक्षी राखी मलाई कसम खुवाएर, देवी देउता साक्षी राखी मलाई कसम खुवाएर, आफ्नो जीवन अरूलाई नै लुटाउने इन्दु तिमी, सधैँ मलाई आफ्नै पछि कुदाउने इन्दु तिमी, तिमी मसी मथे कलम लेख्नु थियो कथा, तिमी मसी मथे कलम लेख्नु थियो कथा, कलम कथा अधुरोमै टुटाउने इन्दु तिमी, सधैँ मलाई आफ्नै पछि कुदाउने इन्दु तिमी, मेरो भन्नु तिम्रो थियो तिम्रो भन्नु मेरो, मेरो भन्नु तिम्रो थियो तिम्रो भन्नु मेरो, एक ढिक्का भएको मनलाई फुटाउने इन्दु तिमी, सधैँ मलाई आफ्नै पछि कुदाउने इन्दु तिमी, कोल्टे फेर्दै छटपटाउँदै अबेरसम्म जागै हुँदा, कोल्टे फेर्दै छटपटाउँदै अबेरसम्म जागै हुँदा, लोरी सुनाई उदासीलाई सुताउने इन्दु तिमी, साँझ पख आकाशमा उदाउने इन्दु तिमी, सधैँ मलाई आफ्नै पछि कुदाउने इन्दु तिमी। अर्जुन देउबा उदासीले सिलगढी डोटीबाट मेल गर्नुभएको गजल थियो यो। गजलका लागि अर्जुन देउबा उदासीप्रति हार्दिक आभार व्यक्त गर्छौँ। गजल गङ्गाका लागि अर्को गजल प्राप्त भएको छ छत्रकमल पाठकको। सिलगढी डोटीबाट नै उहाँले यो गजल मेल गर्नुभएको हो। आदर्श गाउँपालिका 3 अहिली डोटी उहाँको ठेगाना। म उठाउँछु छत्रकमल पाठकको यो गजल। म तिम्रो हितैसी थिएँ कुनै बखतमा, म तिम्रो हितैसी थिएँ कुनै बखतमा, हरायो मेरो आत्मीय कुनै बखतमा, म तिम्रो हितैसी थिएँ कुनै बखतमा, अब मेरो आफ्नो भन्नु केही पनि छैन, अब मेरो आफ्नो भन्नु केही पनि छैन, सर्वस्व उसैलाई दिएँ कुनै बखतमा, हरायो मेरो आत्मीय कुनै बखतमा, लौरो समान भएको छु म उनको सम्झनामा, लौरो समान भएको छु म उनको सम्झनामा, गहका आँसु रित्ति कुनै बखतमा, हरायो मेरो आत्मीय कुनै बखतमा, चर्केको छ मनको घर चर्केको छ छाती, चर्केको छ मनको घर चर्केको छ छाती, सपना सारा भत्किए कुनै बखतमा, म तिम्रो हितैसी थिएँ कुनै बखतमा, कतिखेर जल्यो होला यो मन थाहा छैन, कतिखेर जल्यो होला यो मन थाहा छैन, आगोका टुक्रा भरिए कुनै बखतमा, हरायो मेरो आत्मीय कुनै बखतमा, म तिम्रो हितैसी थिएँ कुनै बखतमा। छत्रकमल पाठकले आदर्श गाउँपालिका 3 अहिली डोटीबाट मेल गर्नुभएको गजल थियो यो। गजलका लागि छत्रकमल पाठकप्रति पनि हार्दिक आभार व्यक्त गर्छौँ। यति बेला तपाईँ गजल गङ्गा सुन्दै हुनुहुन्छ। रात बिस्तारै बिस्तारै सुनसान हुँदैछ, एकान्त हुँदैछ, एक्लोपनको महसुस पटक्कै गर्न पाउनुहुन्न, किनकि गजल गङ्गा तपाईँको साथमा छ। गजल गङ्गामा अर्को सुमधुर गजल सङ्गीत सुनाउँछौँ। सन्तोष रुसालको सुर हो यो। तीर्थमान अथाह सागरको गजल रचना अनि सन्तोष रुसालकै सङ्गीत। तिम्रो त्यो मायाले तानेर आएँ, तिमी आफ्नै हौ भन्ने ठानेर आएँ। यो गजल सङ्गीत सुनाउँछौँ कार्यक्रम गजल गङ्गाको दोस्रो साङ्गीतिक लहरमा तपाईँका लागि।

0: हजुर, तिम्रो त्यो मायाले तानेर आई, तिमी आफ्नै हो भन्ने ठानेर आई। सन्तोष रुसालको स्वर पृथ्वीमान अथवा सागरको गजल रचना सन्तोष रुसालकै सङ्गीत हामीले यहाँनिर प्रस्तुत गरिसकेका छौँ। गजल गङ्गा रेडियो नेपालको राष्ट्रिय प्रसारणबाट सुन्दै हुनुहुन्छ। रेडियो नेपालको स्टुडियोसम्म गजलकार नारायण समीप आउनुभयो। अछाम उहाँको स्थायी घर काठमाडौँमा बसेर कर्म गरिराख्नु भएको छ। आफूले लेख्नुभएका केही गजलहरू गजल गङ्गाका लागि वाचन गर्नुभएको छ। अब हामी यहाँनिर जोड्न चाहन्छौँ नारायण समीपले वाचन गर्नुभएका केही गजलहरूलाई। अगाडिको आवाज नारायण समीप।
1: सबका आफ्नै दुःख अनि वेदना हुन्छन्, सबका आफ्नै दुःख अनि वेदना हुन्छन्, सँगै अँगालो बेरिदा पनि फरक सपना हुन्छन्, सँगै अँगालो बेरिदा पनि फरक सपना हुन्छन्, सबका आफ्नै दुःख अनि वेदना हुन्छन्, आफू जस्तो म आफू हुनै सक्दैन अरू के भनौँ, आफू जस्तो म आफू हुनै सक्दैन अरू के भनौँ, विचित्र रहेछ मनुष्य विचित्रित भावना हुन्छन्, विचित्र रहेछ मनुष्य विचित्रित भावना हुन्छन्, सबका आफ्नै दुःख अनि वेदना हुन्छन्, रातलाई दिन भनी मन बुझाउँदैछु हरेक पल, रातलाई दिन भनी मन बुझाउँदैछु हरेक पल, घरि हँसाउने घरि रुवाउने थरी जमाना हुन्छन्, घरि हँसाउने घरि रुवाउने थरी जमाना हुन्छन्, सँगै अँगालो बेरिदा पनि फरक सपना हुन्छन्, सुखै छैन राष्ट्रका खम्बा देशभक्त सिपाहीलाई, सुखै छैन राष्ट्रका खम्बा देशभक्त सिपाहीलाई, जोगाउनै गाह्रो जागिरका भयानक रमना हुन्छन्, जोगाउनै गाह्रो जागिरका भयानक रमना हुन्छन्, सबका आफ्नै दुःख अनि वेदना हुन्छन्, सँगै अँगालो बेरिदा पनि फरक सपना हुन्छन्। कति अधुरा भए कति अपुरा भए, कति अधुरा भए कति अपुरा भए, आज आएर आफ्नै पनि छुरा भए, आज आएर आफ्नै पनि छुरा भए, कति अधुरा भए कति अपुरा भए, अब कसको विश्वास गरौ तिमी भन, अब कसको विश्वास गरौ तिमी भन, तिम्रो त विश्वासै छैन मात्र कुरा भए, तिम्रो त विश्वासै छैन मात्र कुरा भए, कति अधुरा भए कति अपुरा भए, यो जिन्दगी कसरी बित्ला चिन्ता छ, यो जिन्दगी कसरी बित्ला चिन्ता छ, सन्तानको हाल के होला टुहुरा भए, सन्तानको हाल के होला टुहुरा भए, आज आएर आफ्नै पनि छुरा भए, उता छोरो मदिरामा मस्त हिँड्छ, उता छोरो मदिरामा मस्त हिँड्छ, घरका बाहामा छोराकै सहारा भए, घरका बाहामा छोराकै सहारा भए, कति अधुरा भए कति अपुरा भए, आज आएर आफ्नै पनि छुरा भए। प्रेम प्रेमीको साँची फुल कदापि हुँदैन, प्रेम प्रेमीको साँची फुल कदापि हुँदैन, नसम्झाउ त्यो कुरा भुल कदापि हुँदैन, नसम्झाउ त्यो कुरा भुल कदापि हुँदैन, प्रेम प्रेमीको साँची फुल कदापि हुँदैन, टपक्कै सारे झैँ गर्छौ त धड्कन मेरोमा, टपक्कै सारे झैँ गर्छौ त धड्कन मेरोमा, प्यासी मनको चिसो मूल कदापि हुँदैन, प्यासी मनको चिसो मूल कदापि हुँदैन, प्रेम प्रेमीको साँची फुल कदापि हुँदैन, भुइँलाई जस्तै आकाशको भुइँसुने रहर, भुइँलाई जस्तै आकाशको भुइँसुने रहर, रहरै रहर बिचको फुल कदापि हुँदैन, रहरै रहर बिचको फुल कदापि हुँदैन, प्रेम प्रेमीको साँची फुल कदापि हुँदैन, दुई मन जोड्ने आत्माको विश्वासै नभए, दुई मन जोड्ने आत्माको विश्वासै नभए, नजर ताकेर के गर्छौ बुल कदापि हुँदैन, नजर ताकेर के गर्छौ बुल कदापि हुँदैन, प्रेम प्रेमीको साँची फुल कदापि हुँदैन, नसम्झाउ त्यो कुरा भुल कदापि हुँदैन, कहाँ ताकेको थिए निशान कता निशानी भइदियो, कहाँ ताकेको थिए निशान कता निशानी भइदियो, जल्यो घर भयो वनवास जिन्दगी हैरानी भइदियो, जल्यो घर भयो वनवास जिन्दगी हैरानी भइदियो, कहाँ ताकेको थिए निशान कता निशानी भइदियो, ठुलै हाकिम भएर हैकम चलाउने सोचमा थिएँ, ठुलै हाकिम भएर हैकम चलाउने सोचमा थिएँ, रात दिन गर्दथे दुःख बेकामको लगानी भइदियो, रात दिन गर्दथे दुःख बेकामको लगानी भइदियो, कहाँ ताकेको थिए निशान कता निशानी भइदियो, दुःख गर्नेले बाँचुन्जेल दुःखै मात्र गरिरहन्छ, दुःख गर्नेले बाँचुन्जेल दुःखै मात्र गरिरहन्छ, सिरमै दाम्लो काँधमै काम्लो मेरो कहानी भइदियो, शिरमै दाम्लो काँधमै कान्लो मेरो कहानी भइदियो, जल्यो घर भयो वनवास जिन्दगी हैरानी भइदियो, जिन्दगीले पनि हतपत परार त्याग गर्दैन कि क्या, जिन्दगीले पनि हतपत परार त्याग गर्दैन कि क्या, धड्क्यो मुटु जल्यो आत्मा जलेर खरानी भइदियो, धड्क्यो मुटु जल्यो आत्मा जलेर खरानी भइदियो, कहाँ ताकेको थिएँ निशान कता निशानी भइदियो, जल्यो घर भयो वनवास जिन्दगी हैरानी भइदियो।
0: नारायण समीप आफ्ना गजलहरू वाचन गर्दै हुनुहुन्थ्यो, धेरै धेरै धन्यवाद दिन्छु नारायण समीपलाई। फेरि फेरि पनि समय मिलाएर रेडियो नेपालको स्टुडियोमा आउनुहोला गजलको डायरी बोकेर। यहीँनिर आग्रह गर्न चाहन्छौँ, तपाईँ पनि गजलको सेरोफेरोमा हुन्छ, केही गजलहरू लेख्नु भएको छ भने पठाउन सक्नुहुनेछ gazalganga@gmail.com, अनि रेडियो नेपालसम्म आउन पनि सक्नुहुनेछ गजलको डायरी बोकेर, आफैले वाचन गर्नुहोला। तपाईँका गजलहरू तपाईँकै आवाजमा हामीले रेकर्ड गर्नेछौँ अनि गजल गङ्गामा यसरी नै प्रस्तुत गर्नेछौँ। यो हाम्रो पक्का पक्की बाचा हो। अब लाग्छौँ अर्को गजलतर्फ, शिव परियारको स्वर सुनाउँछौँ। माधव ढकालको गजल रचना हो अनि गैरे सुरेशको सङ्गीत। छटपट्टिमा कोल्टी फेर्दा फेर्दै गयो रात, ली तिम्रे तस्विर हेर्दा हेर्दै गयो रात। शिव परियारको सुर, माधव ढकालको गजल रचना, गैरे सुरेशको सङ्गीत सुनाउँछौँ तपाईँको लागि।

हजुर, सटपट्टिमा क्वालिटी फेर्दा फेर्दै गयो रात, ली तिम्रै तस्विर हेर्दा हेर्दै गयो रात। शिव परियारको स्वर माधव ढकालको रचना, गैरे सुरेशको सङ्गीत यहाँ प्रस्तुत गरिसकेका छौँ। पक्कै पनि तपाईँले मनोरञ्जन प्राप्त गर्नुभयो होला, आनन्द महसुस गर्नुभयो होला। अब हामी अन्तिम अन्तिममा छौँ, केही गजलहरू अझै बाँकी छन् हामीसँग। रतन पृष्ठले आलिताल गाउँपालिका छात्र डडेलधुराबाट आफ्नो गजल मेल गर्नुभएको छ, म रतन पृष्ठको गजल उठाउँछु यति बेला। अङ्गालोमा आऊ बसी मारौँ केही बात, अङ्गालोमा आऊ बसी मारौँ केही बात, माया प्रीति लाऊ बसी मारौँ केही बात, अङ्गालोमा आऊ बसी मारौँ केही बात, माया प्रीति लाऊ बसी मारौँ केही बात, फुलेको फुलसरी भरिलो जवानीमा, फुलेको फुलसरी भरिलो जवानीमा, लौ मग मगाउ बसी मारौँ केही बात, माया प्रति लाउँ बसी मारौँ केही बात, जति हेरे पनि अघाउँदैनन् यी आँखा, जति हेरे पनि अघाउँदैनन् यी आँखा, परेलीमै छाउँ बसी मारौँ केही बात, माया प्रति लाउँ बसी मारौँ केही बात, यी खोला यी झरना झैँ सुसेली अनौठो, यी खोला यी झरना झैँ सुसेली अनौठो, लौ गुनगुनाऊ बसी मारौँ केही बात, आऊ प्रीति लाऊ बसी मारौँ केही बात, नमानी केही डर लौ गाँस माया प्रति, मुटुमै सजाऊ बसी मारौँ केही बात, माया प्रति लाऊ बसी मारौँ केही बात, हिँड्नु पर्ने साथै हेर जिन्दगी छ पुरै, हिँड्नु पर्ने साथै हेर जिन्दगी छ पुरै, हात यो समाऊ बसी मारौँ केही बात, माया प्रति लाउ बसी मारौ केही बात, अङ्गालोमा आऊ बसी मारौ केही बात। रतन बिष्टले आलिताल गाउँपालिका साथ डडेलधुराबाट मेल गर्नुभएको गजल थियो। यो गजलका लागि रतन बिष्टप्रति पनि आभार व्यक्त गर्छौँ। अर्को गजल छ महेन्द्र बहादुर बिष्टको अछाम, हाल काठमाडौँ भनेर लेख्नु भएको छ। म सुरु गर्छु महेन्द्र बहादुर बिष्टको यो गजल। ऐनामा यो चेहरा मलिन देख्छु, ऐनामा यो चेहरा मलिन देख्छु, तिम्रो यादमै नयन रङ्गीन देख्छु, ऐनामा यो चेहरा मलिन देख्छु, तिम्रो यादमै नयन रङ्गीन देख्छु, प्रिया तिम्रो गुलाबी ओठ अनि सुन्दर मुस्कान, प्रिया तिम्रो गुलाबी ओठ अनि सुन्दर मुस्कान, खै किन हो फिक्का देख्छु रङ्गहीन देख्छु, तिम्रो यादमै नयन रङ्गीन देख्छु, टालेका फाटा लगाउने मेरा बालाई, टालेका फाटा लगाउने मेरा बालाई, यी सहरिया सुट कोटे भन्दा शालीन देख्छु, तिम्रो यादमा यी नयन रङ्गीन देख्छु, दिनभरि खाडीमा पिल्सिए पनि, दिनभरि खाडीमा पिल्सिए पनि, सपनीमा देश बामा र साहुको ऋण देख्छु, तिम्रो यादमा यी नयन रङ्गीन देख्छु, देख्नु त धेरै छ यो धरतीमा पनि, देख्नु त धेरै छ यो धरतीमा पनि, तर आफ्नै मृत्युको दृश्य कुन दिन देख्छु, तिम्रो यादमै नयन रङ्गीन देख्छु, ऐना ऐनामै चेहरा मलिन देख्छु। महेन्द्र बहादुर बिष्टले असामबाट पठाउनु भएको गजल थियो। यो गजलका लागि महेन्द्र बहादुर बिष्टप्रति पनि आभार व्यक्त गर्छौँ। अब अन्तिममा हामीसँग दीपक आचार्य झलनको गजल छ, बर्दिया मात्र लेख्नु भएको छ। दीपक आचार्य झलनको गजल उठाउँछु यति बेला। आजको अन्तिम गजल,

अचेल आत्मनिर्भरको खुब प्रसार हेरिन्छ, अचेल आत्मनिर्भरको खुब प्रसार हेरिन्छ, अर्काको काँधमाथि चढेर यो संसार हेरिन्छ। अचेल आत्मनिर्भरको खुब प्रसार हेरिन्छ, अर्काको काँधमाथि चढेर यो संसार हेरिन्छ। यहाँ अवसरको विज्ञापन देखावटी मात्र हो, यहाँ अवसरको विज्ञापन देखावटी मात्र हो, कि आफ्नो मान्छे हेरिन्छ कि अनुहार हेरिन्छ, अर्काको काँधमाथि चढेर यो संसार हेरिन्छ। यो समय पैसाको हो किन बुझ्दैनौ यार तिमी, यो समय पैसाको हो किन बुझ्दैनौ यार तिमी, न तिम्रो सत्यता हेरिन्छ न चोखो प्यार हेरिन्छ, अर्काको काँधमाथि चढेर संसार हेरिन्छ। हल्ला गर्दै मिठो तवरले यो सरकार बनेको छ, हल्ला गर्दै मिठ तवरले यो सरकार बनेको छ, अब जोड तोडले के कति हुन्छ सुधार हेरिन्छ, अर्काको काँध माथि चढेर यो संसार हेरिन्छ, अचेल आत्मनिर्भरको खुब प्रचार हेरिन्छ। दीपक आचार्य जलनको गजल थियो यो। गजलका लागि दीपक आचार्य जलन प्रति पनि हार्दिक आभार व्यक्त गर्छौँ। गजल गङ्गाबाट अब हामी छुट्नुपर्छ, बाँकी रहेको समयका लागि अर्को सुमधुर गजल सङ्गीत सुनाउनेछौँ। छुट्ने लाग्दा पुरानै कुराहरू सुनसान हुँदैछ, रात एकान्त हुँदैछ, आफ्नो ख्याल गर्नुहोला, आफन्तको ख्याल गर्नुहोला, औषधि खानुपर्ने छ भने खाएर सुत्नुहोला, खुवाउनु पर्ने छ भने खुवाएर सुत्नुहोला, भोलि बिहानै उठेर कर्ममा जानु छँदैछ। बाँकी रहेको समयका लागि रूप कुमार राईको स्वर, डाक्टर कृष्ण हरिबरालको रचना अनि शान्तिराम राईको सङ्गीत तपाईँका लागि सुन्न चाहन्छौँ। अनि आजको गजल गङ्गाबाट प्रविधि संयोजनतर्फ मिनर्वा वज्राचार्य अनि राम अविरल बिदा हुन्छौँ। सुन्दर सपनाको कामनासहित शुभ

रेडियो नेपाल, नयाँ नेपालको समावेशी आवाज, राष्ट्रिय रेडियो, राष्ट्रको सञ्चार।

महिला सवालमा रेडियो नेपालको प्रस्तुति कार्यक्रम आजका नारी समानता र सहअस्तित्वको लागि कार्यक्रम आजका नारी

0: समतामूलक समाज निर्माणको लागि महिला पहिचान र योगदानमा समर्पित कार्यक्रम आजका नारी। रेडियो नेपालको केन्द्रीय प्रसारणबाट प्रस्तुत हुँदै आएको कार्यक्रम आजका नारी तपाईहरूले एफएम 98.1 र 103 मेगा हर्च र इन्टरनेटमा www.radionepal.gov.np www.onlineradionepal.gov.np र रेडियो नेपालको मोबाइल एपबाट पनि सुन्न सक्नुहुन्छ। बुधबारको बिहानी कार्यक्रम आजका नारीको अर्को एउटा श्रृङ्खला लिएर हामी उपस्थित भइसकेका छौँ। आउनुहोस्, आज पनि स्वागत गर्छु म चन्दा विष्ट। यहाँलाई सम्झना छ भने विविध विधा र क्षेत्रमा अग्रसर सफल सङ्घर्षरत महिला व्यक्तित्वको जीवन अनुभव अनुभूतिसँगै महिला सवालका विविध विषयलाई हामीले कार्यक्रम आजका नारीको श्रृङ्खलामा उठान गर्दै आएका छौँ। यसै क्रममा आजको यो प्रस्तुति, यो भेटवार्ता विशेष पनि रहनेछ भन्ने लागेको छ। आजको यो भेटवार्तामा सँगै रहनुहोला, यो आत्मीय आग्रह पनि गर्छु। कार्यक्रम आजका नारीको आजको यो श्रृङ्खलामा रजनोवृद्धि र यही कारणले महिलाको शरीर र मनको स्वास्थ्यमा पार्ने प्रभाव र रजनोवृद्धिको समयमा परिवारबाटै हिंसामा पर्नु परेको पीडाका विषयलाई समेटेका छौँ। केही व्यक्तित्वसँग कुराकानी पनि गरेका छौँ। रजनोवृद्धि, मेनोपज वा महिनावारी सुक्ने बेला भएको भनेर एउटै अवस्थालाई बुझ्न सक्छौँ। रजनोवृद्धि महिलाको जीवनको एउटा चरण हो जुन नियमित भइरहेको महिनावारी सधैँको लागि बन्द हुन्छ। एउटा निश्चित उमेरमा प्रजनन शक्तिको अन्त्य हुने सामान्य प्रक्रिया हो। खास गरी रजनोवृद्धि 45 वर्षबाट सुरु भएर 55 वर्षमा अन्त्य हुने पाइएको छ। तर कहिलेकाहीँ कुनै कुनै महिलामा यो 40 वर्षमा सुरु भएको पनि पाउन सकिन्छ। जब महिला रजनोवृत्तिको चरणमा हुन्छन्, महिनावारीमा अनियमितता सुरु हुन्छ। यसको मतलब कसैलाई महिनावारी छिटो हुन्छ, कसैलाई ढिलो हुन्छ, कसैलाई रक्तस्राव लामो समयमा हुन्छ भने कसैलाई छोटो समयमा मात्र हुन सक्छ। यसरी हेर्दा हर्मोनहरूको परिवर्तनले गर्दा सही किसिमको समस्या पत्ता लागिन, पारिवारिक रूपमा राम्रो वातावरण भएन र राम्रो साथी संगत भएन भने उदासीनता, एन्जाइटी र उच्च तहको तनाव पनि हुन सक्छ। जसरी पहिलो महिनावारीलाई सन्तान उत्पादन गर्ने सुखद पक्ष मानिन्छ र महिलाको निम्ति आमा बन्न लायक अवस्था भनेर चिनिन्छ, त्यसै गरी रजनोवृत्तिको अवस्था पनि सबैको लागि नहुन सक्ला, तर धेरैको लागि रजनोवृत्तिको अवस्था निकै सकसपूर्ण हुन्छ। यो अवस्थामा महिलाहरूमा हर्मोनमा परिवर्तन आउने गर्छ। सबैका लागि नभए पनि धेरैका लागि यो समय निकै कठिनाईको अवस्था हो र यही रजनोवृत्तिको समयमा अर्थात् मेनोपजको समयमा परिवारबाटै महिलाहरू नजानिदो हिसाबले हिंसामा परिरहेको पनि अवस्था छ। यो रजनोवृत्ति बहसको रूपमा, चर्चा परिचर्चाको रूपमा अझै आउन नसकेको र यसमा खुलेर कुराकानी पनि नभएको अवस्था छ। गुपचुप रूपमा धेरै हाम्रा आमा दिदी बहिनीहरूले यसलाई सहेर बसेको अवस्था छ भने यही सहेर बस्दा उहाँहरूमा शारीरिक र मानसिक रूपमा उहाँहरूको स्वास्थ्यमा पनि नकारात्मक प्रभाव परिरहेको देखिन्छ। हरेक महिलाको जीवनमा महिनावारी सुक्दै गर्दा रजनोवृत्ति प्रवेश गर्छ र यो अवस्था कति समय रहन्छ र कति गाह्रो बनाउँछ त्यो व्यक्ति अनुसार फरक हुन्छ। सबैलाई नहोला तर धेरैलाई गाह्रो बनाउने रजनोवृत्तिको अवस्थालाई कसरी बुझिनु पर्छ र बुझिरहेका छौँ त, यो जिज्ञासा हामीले धनकुटामा रहेर मानव अधिकार सँगै सामाजिक काम कार्यमा सक्रिय सामाजिक अभियन्ता गीता अधिकारीसँग राखेका छौँ। उहाँ भन्नुहुन्छ,
1: सबै राम्रो विषय उठान गर्नुभएको छ। यो वास्तवमा महिलाहरूको प्रजनन स्वास्थ्यमा पनि असाध्यै गौण अवस्थामा रहेको तर जटिल यस्तो समस्याहरू चाहिँ सुसुप्त रहेको विषय उठान गर्नुभएको छ। वास्तवमा यो चाहिँ दुई तरिकाले हाम्रो समुदायमा बुझ्ने एउटा मानसिकता देखिएको छ। महिनावारी सुक्ने बेलामा यस्तै हो सामान्य धारणा बनाउने एउटा परिपाटी पनि लिइँदो रहेछ। अर्को फेरि जनमानसमा कस्तो रहेछ भने महिनावारी भनेको सुक्ने बेलामा समस्या हुन्छ है भनेर जटिल सम्झिने दुवै मनोविज्ञानसँग जोडिएको विषयले चाहिँ यो महिलाहरूको स्वास्थ्यमा चाहिँ संक्रमणकालीन अवस्था चाहिँ हो कि भन्ने मलाई लाग्छ मेरो अनुभवमा। मलाई पनि एउटा नजिक मेरो आमा 50-52 वर्षको हुनुहुँदा उहाँले भोग्नु भएको अति रक्तस्राव पछिको उहाँको चाहिँ पछि यो पाठीघरको नै समस्या सिर्जना भइसके पछाडि पाठीघर फाल्नु परेको अवस्था पनि आयो। तर उहाँलाई पहिलो अवस्थामा नै उहाँलाई चाहिँ मनोपोषको विषय हो यो यसलाई यसरी सावधानी अप्नाउनु पर्छ भन्ने थाहा पाएको भए त्यति जटिल अवस्थामा पुग्नु पर्दैन थियो कि भन्ने खालको अहिले म आफूलाई पनि यसरी बुझ्ने गरिराखेको छु। यसमा के रहेछ भने महिलाहरूको प्रजन स्वास्थ्यमा मैले देखिराखेको भोगिरहेको समस्या हो, तर यसलाई लाजको विषय लज्जाको विषय बनाएर परिवारका सदस्यसँग असाध्यै नजिक हुने सदस्यसँग पनि सेयरिङ नगर्ने खालको अवस्थामा रहेको समस्याको रूपमा एकदमै भित्र सुसुप्त रहेको देखिन्छ। यो अधिकांश महिलालाई नै हुँदो रहेछ। यसमा पनि फेरि के हुँदो रहेछ भने कसैलाई सहज हुने कसैलाई असाध्यै जटिल भएर जाने पनि परिस्थिति देखिएको छ। यस्तो बेलामा परिवारसँगको सम्बन्धको विषय उहाँलाई शारीरिक रूपमा के समस्या भइरहेको छ भनेर बुझ्न नसकेको परिवारको दोष होइन, उसको विषयको ज्ञान नभएर पनि परिवारले यो अवस्था भोगिरहेको छ। अर्को भनेको मलाई के भइरहेको छ भनेर महिलाले आफ्नो अभिव्यक्ति समस्याको बारेमा त्यो परिवारलाई उजागर गर्न नसकेको विषयले पनि कहिलेकाहीँ यो अवस्थामा आइसके पछाडि परिवारभित्र अन्तर्द्वन्द विवाद एकदमै जटिल समस्याको सिर्जना पनि गरेको रहेछ।
0: हजुर, यसमा पनि अब हाम्रो समुदाय स्तरमा भनौँ न होइन ग्रामीण क्षेत्रमा झन् कति यो पीडा लुकाएर हाम्रा आमाहरू बस्नु भएको होला, दिदी बहिनीहरूले कति समस्या भोग्नु भएको होला हामीले सहजै अनुमान लगाउन सक्छौँ नि त होइन। यो रजन वृद्धिको समयमा परिवारले कुरा नबुझ्ने, जसलाई समस्या परेको छ उहाँले खुलेर अब त्यसलाई बुझाउन नसक्नु होइन, यसले गर्दाखेरि परिवारबाटै हिंसामा परिरहेको एउटा अवस्था पनि आइरहेको छ नि। या त धनकुटामा बसेर सामाजिक काम कार्य गर्दाखेरिको यसको अनुभव छुट्टै होला नि त होइन।
1: कस्तो छ भने समुदायमा खुल्ला रूपमा अभिव्यक्ति नहुने, बहस नहुने, चर्चा परिचर्चा नहुने, स्थानीय तहले पनि यसलाई चाहिँ आफ्नो प्राथमिकतामा यो विषयको बहस बनाउने, सचेतना नगराउने परिपाटी भएको हुँदा त्यति खुल्ला रूपमा त आउने गरेको छैन। तर महिलाहरूको घरेलु हिंसाका विषयसँग एकदम भित्री रूपबाट खोतल्दै जाँदाखेरि अन्तिम अवस्थामा आउने भनेको कुटपिट किन हुन्छ भन्दाखेरि त्यसको कमजोर भनेको चाहिँ शारीरिक रूपमा उहाँलाई आउने सङ्कट र उहाँको प्रतिक्रियाबाट चाहिँ परिवारमा चाहिँ घरेलु हिंसा भइरहेको अवस्थाहरू आउँछन्। अन्तत कस्तो हुँदो रहेछ भने देख्दा चाहिँ समुदायमा कस्तो देखिँदो रहेछ भने घरेलु हिंसा भएको छ, उहाँलाई उत्पीडन छ, समस्या छ भनेर आउँछ। तर त्यसलाई खुल्दै खुल्दै खुल्दै जाँदाखेरि त्यसको कारण भनेको चाहिँ श्रीमान र श्रीमती बीचको शारीरिक सम्बन्धका विषयमा आउने असमझदारीका विषयहरूबाट यो विषय उठान भएको हुँदो रहेछ। त्यसो हुँदाखेरि यो विषय आउँछन् तर यसलाई गोप्य रूपमा राख्नुपर्ने, बहसको विषय नबनाइकन राख्नुपर्ने भन्ने विषयले पनि यसलाई हामीले पनि उजागर गर्न नसकेको अवस्था छ। समुदायमा त झन् यो विषय बहसको विषय नभएको, यसलाई उजागर गरेर ल्याउने अवस्था नभएको देखिँदो रहेछ। यो देखिँदो रहेछ परिवारभित्र चाहिँ पहिले जस्तै काम गरिरहने महिलाले काम गर्न गल्न थाल्यो, थकाइ लाग्न थाल्यो, ऊ चाहिँ चिचिराहट हुन थाल्यो। के भयो त यसलाई भन्दाखेरि कुप्रतिको चाहिँ शारीरिक रूपमा के भइरहेको छ भनेर अन्तर्क्रियाबाट उनलाई मनमा बुझ्ने हिसाबले परिवारले नसोचिदिने तर यसलाई चाहिँ अर्को विषयतिर मोड दिँदाखेरि महिलाहरूमा घरेलु हिंसाका कुराहरू हुँदो रहेछ।
0: यो कुरालाई असाध्यै आत्मसात गरेर अब यो रजन वृद्धिको यो समस्या
1: देखिँदो रहेछ भने मसँग एउटा दिदी आउनु भएको थियो।
0: हजुर,
1: उहाँको त्यस्तै 50-52 वर्षको मान्छे हुनुहुन्थ्यो। उहाँले चाहिँ घरमा मलाई हेला हलो होसो गर्नुहुन्छ भनेर आउनुभयो। के भयो त भन्दै भन्दै जाँदाखेरि यो मलाई भन्न नि अप्ठ्यारो लाग्छ भन्दै अन्तिममा आएर उहाँको चाहिँ श्रीमानसँगको सम्बन्धले, सासु ससुरासँगको अनि घर परिवारसँगको चाहिँ बेमेलको अवस्था आयो। तर उहाँलाई वास्तवमा बुझ्दाखेरि चाहिँ उहाँको यो जुन 40-45 वर्षमा महिनावारी सुक्ने अवस्थामा आउने समस्या, जुन शारीरिक रूपमा मनोवैज्ञानिक रूपमा आउने समस्याबाट चाहिँ ग्रसित उहाँ हुनुहुन्थ्यो। तर उहाँको शारीरिक सङ्कट पनि परिवारले बुझेन र मनोवैज्ञानिक समस्या पनि नबुझेको कारणले 52-55 वर्षको दिदी हुनुहुन्थ्यो, उहाँ चाहिँ छोरा छोरी छोडेर माइती जानुभएको अवस्था देखियो। पछि उहाँको श्रीमानसँग सोध्दै गर्दाखेरि खुलेर कुराकानी गर्दा गर्दाखेरि चाहिँ उहाँले के भन्नुहुन्थ्यो भने घरमा बोल्दा पनि बोल्दिनँ, झर्किन्थे, यता भयो दुःख भन्छ, उता दुःख भन्छ, जहिले दुखिरह्यो भन्छ। यो हिसाबले चाहिँ महिलाहरूलाई के भयो त भनेर माया गर्ने वातावरण भन्दा नि उसलाई चाहिँ उपेक्षा गर्ने हिसाबले हेरेको समस्या देखिएको छ। अनि अर्को भनेको चाहिँ यो पाठेघर तल खस्ने समस्या पनि हुँदो रहेछ, जसको चाहिँ उपचार पनि तत्काल हुन नसक्ने र पहुँच पनि हुन सक्दैन रहेछ, होइन? त्यो पनि यसको कारण हुन सक्दो रहेछ। अनि दोस्रो भनेको चाहिँ सरसफाई छैन भनेर उत्पीडन गर्ने, त्यो चाहिँ के हुन त पाठेघरको तल झर्ने अनि पिसाब चुहिरहने समस्या पनि यो अवस्थामा देखिँदो रहेछ। त्यसो हुँदाखेरि सरसफाई छैन भनेर उसलाई चाहिँ घृणाको विषय बनाएर महिलाहरूलाई चाहिँ घरमा उत्पीडन गर्ने, समस्या सिर्जना गर्ने भन्ने खालका कुराहरू देखिन्छन्। यो नदेखिएका कुरा होइनन्, खुल्ला रूपमा यही विषय हो भनेर चाहिँ आउँदैन रहेछन्। तर महिलाहरूमा हुने हिंसा, महिलाहरूमा हुने उत्पीडनको जडको रूपमा चाहिँ यो शारीरिक अवस्थाको कारणले पनि सिर्जित थुप्रै समस्याहरू देखिन्छन्।
0: समस्या समस्याको बिचमा महिनावारीका आफ्नै जटिलता, आफ्नै समस्याहरूसँग जुझ्दै एउटा आमा बन्नुको महसुस गरिरहेको त्यही आमाले महिनावारी सुक्दै जाँदाखेरि आफ्नो मनको, आफ्नो शरीरको कुरा आफैले नबुझ्दा, बुझाउन नसक्दा, होइन, आएको समस्याहरूलाई परिवारले नबुझिदिँदा कति धेरै समस्या को चुपचाप, होइन, त्यो सहेर बस्नुपर्ने र चुपचाप त सहनु त छँदैछ, तर अब यसमा पनि फेरि हिंसा हुन थाल्यो भने त्यो कति पीडाजनक हुन्छ। यसैले यो गुपचुप रहेको रजनुवृद्धि, यो यो बेलामा आउने जुन महिलामा आउने, हाम्रा आमाहरूमा आउने जुन कठिनाइ छ, यो कठिनाइका बारेमा स्वयं महिलाहरू, आमाहरू जो रजनुवृद्धिको क्रममा हुनुहुन्छ, हाम्रा दिदीबहिनीहरू र घर परिवारले यो समयमा के बुझिदिनु पर्छ जस्तो लाग्छ?
1: वास्तवमा यो विषय भनेको स्वयं महिला आफूमा नै आउने यो शारीरिक सम्वेगहरूको जानकारी आफूमै नहुँदा पनि डरको विषय, त्रासको विषय बनिरहेको छ, होइन?
0: हजुर।
1: अनि दोस्रो भनेको हामी विवाह गरेर अर्काको घरमा सधैँ पाप हुँदैछ भने हामी अर्काकै घरमा छौँ भन्ने मनोविज्ञानबाट हामीले अर्काले के भन्छ, परिवारका मान्छेले के भन्छन् भन्ने विषय त्रासको विषय बनाएर शारीरिक समस्याहरू चाहिँ गुपचुप राखेका कारणले पनि महिलाहरूमा उत्पीडन छ। अब यसमा चाहिँ वास्तवमा अहिले अब रेडियो नेपालबाट पनि यस्ता विषय उजागर गर्नुभएको छ। म त भन्छु स्थानीय सरकारहरू अहिले आफ्नै अधिकार क्षेत्रमा चाहिँ छन्, स्थानीय सरकारहरूले यस्ता विषयमा छलफल गराउनु पर्ने, अन्तर्क्रिया गराउनु पर्ने र यो विषय खुल्ला रूपमा राख्नुपर्छ है भनेर बहसको विषय बनाउनु पर्छ भन्ने मलाई लाग्छ। दोस्रो भनेको चाहिँ नेपाल सरकारले चाहिँ यो निशुल्क हेल्पलाइन सेवा पनि सञ्चालन गरेका छ, गाह्रो यो
0: 1145 राष्ट्रिय महिला आयोगको। हजुर
1: हजुर। त्यसबाट पनि वास्तवमा त्यस्ता खालका निशुल्क सेवाहरूलाई चाहिँ महिलाहरूका यस्ता गुप्त समस्याहरूलाई चाहिँ समाधान गर्ने साथीको रूपमा चाहिँ यस्ता हेल्पलाइनहरू भइदिए भनेदेखि यस्ता कुरालाई महिलाहरूमाथि हुने मनोवैज्ञानिक रूपमा चाहिँ आउने समस्याहरू समाधान गर्न सकिन्छ होला, जसले परिवारलाई पनि सचेत गराउँछ भन्ने मलाई लाग्छ। यस्ता विषयमा महिला स्वयंसेविकाहरू आफै पनि कति सचेत छन्, कति जानकार छन्, कति दक्षता हासिल गरेका छन्, यदि उहाँहरू मार्फत चाहिँ उहाँहरूलाई ट्रेनिङ दिने, उनीहरूलाई दक्ष बनाएर चाहिँ महिलाहरूका चाहिँ समस्या सुनिदिने महिला स्वयंसेविका र परामर्श, उचित परामर्श दिने महिला स्वयंसेविकाहरूको व्यवस्थापन गर्यो भनेदेखि यस्ता समस्याबाट महिलाहरू चाहिँ मनोवैज्ञानिक र शारीरिक रूपमा पनि माथि उठ्न सक्छन् भन्ने मलाई लाग्छ। र त्यो महिलाको मात्रै समस्या होइन, परिवारका हरेक सदस्यहरूको समस्या हो र यसका समाधान गर्नको लागि पनि महिला स्वयं र परिवारका सबै सदस्यहरू चाहिँ उत्ति नै दायित्व लिएका छन् भन्ने मलाई लाग्छ। यसरी पनि यसको समस्या समाधान गर्न सकिन्छ भन्ने मलाई लाग्छ। अर्को भनेको विद्यालयमा रजनुवृत्तिको विषयमा बालबालिकाहरूलाई कक्षा 8-10 बालबालिकाहरूलाई यदि यसको विषय उठान गरिदिने हो भने छोराछोरीले घरमा आउने रजनवृत्तिको कारणले बा आमामा आउने बेमेलका कुरा, परिवारमा आउने समस्याका रूपमा चाहिँ समाधान गर्नको लागि उनीहरूले नै काउन्सिलिङ गर्न सक्छन् होला भन्ने मलाई लाग्छ। यसरी गरियो भनेदेखि यो महिलाहरूको शारीरिक रूपमा आउने विशेष अवस्थालाई व्यवस्थापन गर्न सकिन्छ होला भन्ने जस्तो मलाई लाग्छ। अहिले समुदाय स्तरमा बाल मैत्री स्थानीय शासन लागू गर्ने भनेर स्थानीय सरकारहरू लागिरहेको हुँदा त्यहाँ बाल क्लबहरू छन्, बाल क्लबहरूमा चाहिँ महिलाका विषय, आमाका बारेमा बालबालिकाले बोल्नु पर्यो, बहस गर्नु पर्यो, उनीहरूले पाएको शिक्षा चाहिँ समुदायका आमाहरूलाई उनीहरू मार्फत पनि यदि लैजान सक्ने खालको वातावरण बनाउने हो भने सानो विषय हेर्नु न, अलिकति छलफल गरेर पुर्याऊ है भन्ने हो भने घाँस काट्दा पनि दाउरा काट्दा पनि भात पकाउँदा पनि जतिखेर पनि यो विषय तालिम गरेर पुरा ठुल्ठुलो ठाउँमा गर्नु पर्दैन, यो अनौपचारिक रूपमा दिने शिक्षाबाट पनि जानकारी पुर्याउने विषय हो नि त।
0: मेनोपज अर्थात् रजनुवृत्तिको विषयमा रहेर आज हामीले मानव अधिकारसँगै सामाजिक काम कार्यमा सक्रिय धनकुटाको सामाजिक अभियन्ता गीता अधिकारीको विचारलाई यहाँहरू माझ राख्यौं। मानव शरीर विज्ञानमा शरीरका हरेक अङ्गहरूको सम्पूर्ण खोज र अध्ययन सकेपछि लामो समयपछि अन्तमा अध्ययन भएको मानव अङ्ग पाठेघर हो र यी पाठेघर र हर्मोनको अन्तर सम्बन्ध रहेको महिनावारी चक्रमा आउने रजनुवृत्तिले महिलाको जीवनमा सबैभन्दा बढी प्रभाव पार्ने गर्छ। तर यो विषयमा कुरा बुझ्न बुझाउन अझै हामी पछि परिरहेको अवस्था छ। रजनुवृत्तिको समयमा महिलामाथि हुने हिंसाको कुरा त अझ कति बाहिरै आएको छैन। जति बेला महिलाको रजनुवृत्तिको समय हुन्छ यो समयमा शारीरिक र मानसिक हिंसा अत्याधिक हुने पाइएको छ। लाज गाल र डरले कति हिंसा महिला स्वयंले लुकाएका छन्। घरमा युवा उमेरका छोराछोरी भइसकेको समय उनीहरूको भविष्यका कारण हिंसाको घटना लुकाउनु महिलाको बाध्यता पनि बनेको छ। घरको कुरा आफ्नै सम्बन्धको कुरा लाजको विषय मानिँदै आएको रजनुवृत्तिको कुरा कसलाई सुनाउने, किन सुनाउने अनि कसले सुनिदिने, सुनाए पनि उनीहरूको न्याय के हो, कसरी सहजता पाउँछन् उनीहरू। पहिला चुपचाप सहेर बस्ने गरेकोमा भर्खरै मात्र यस्ता हिंसाका घटना बाहिर आउन थालेका छन् भन्नुहुन्छ सामाजिक अभियन्ता महेश्वरी विष्ट। महिला विकास महाशाखा प्रमुख र महिला विकास अधिकृतको रूपमा विभिन्न जिल्लामा काम गर्दा धेरै महिलाहरूले रजनुवृत्तिको समयमा आफ्नै श्रीमान र घर परिवारबाट हिंसामा परेको पीड़ा र गुनासोको सम्बन्धमा सामाजिक अभियन्ता महेश्वरी विष्ट भन्नुहुन्छ।
2: हामी जतिको मान्छेले त केही न केही म्यानेज गर्छौँ, भन्छौँ पनि, बोल्छौँ पनि, म्यानेज गर्न नसक्ने, एक्सप्रेसै गर्न नसक्ने सब प्राय घरमा हुनुहुन्छ क्या, जो डिपेन्डेन्ट हुनुहुन्छ, सुन्दैन कसैले,
0: कसैले भन्न सक्नुहुन्न, कसैले भन्न चाहेर ठाउँ पाउनुहुन्न, कसैले सुनिदिनु,
2: सुन्दै सुन्दैन क्या प्राय।
0: अनि यो हिंसा पनि बढी भइरहेको छ भन्दा कस्तो कस्तो खालको,
2: मैले लैङ्गिक हिंसाको थुप्रै केसहरू हेर्दाखेरि
0: हजुर
2: त्यो उमेरमा 60 वर्षको महिलाले के अरे मकवानपुरमा अब श्रीमानले चाहिँ नि सेक्स खोज्नुहुन्छ,
0: शारीरिक सम्बन्ध राख्न
2: खोज्नुहुन्छ, तर मेरो अवस्था यस्तो छ, म चाहिँ नि मेन्सुरेसन मेरो बन्द भयो, मलाई गाह्रो भइरहेछ, कुरो बुझ्नुहुन्न, अनि झगडा पर्छ, अनि कुटाकुट हुन्छ। हेर्नुहोस् है, त्यस्तो त मैले धेरैबाट सुनेको छु। अर्को कुरा चाहिँ नि श्रीमानहरू चाहिँ त्यति बेला अब चाहिँ यो मेन्सुरेसन स्टप हुँदैछ, अब यो काम त लाग्ने भयो, त्यस भएर मैले सन्तुष्टि खोज्न बाहिर जानुपर्छ। आफूलाई त गाह्रो भएको छ, त्यो गाह्रो गुरु पचाउनु उहाँहरू तयार हुनुहुन्छ, तर म 3 दिन बाहिर गएर बस्छु, बोल्ने होइन नि भन्ने, अनि बोल्यो भने कुट्ने गाउँ पुरा निल गामले बोकेर आउनुभएको थियो ललितपुर महानगरपालिकामा, है छोराछोरी बोकेर, त्यो पनि छोराछोरीको अगाडि यो एक्सप्रेस गर्नुभएको होला, कस्तो होला त। 3 दिन भयो श्रीमान आउनु

0: भनेको सवालमा स्वास्थ्यमा सबै विषयमा यो रजनोवृत्तिको विषय पनि आउनुपर्ने
1: एकदमै आउनुपर्छ। किनभने जति उमेर हुँदै गयो अनि महिला होस् कि पुरुष होस् उसले आफूलाई के थाहन्छ त भन्दा पहिलाको भन्दा शक्ति कम छ मेरो भन्ने बुझ्छ। कतिपय त आमदानी पनि बन्द हुन थालेको हुन्छ, गरिरहेको आमदानी पनि बन्द भइरहेको हुन्छ। महिलाको त प्राय आमदानी कमैको हुन्छ भनौँ न त्यो एजको मान्छेहरूको अहिलेसम्मको चाहिँ। अनि जसले गर्दाखेरि मान्छेले आफूलाई त्यसै पनि शक्तिहीन थान्दै गएको हुन्छ कि। अनि यही बेलामा कुरा बुझ्ने कि फ्यामिलीले, अनि सपोर्ट चाहिने, अनि केही फेज पार गरेपछि त जति मैले 2-3 वर्ष अगाडिसम्म चाहिँ मलाई मेनोपोजको समस्या थियो, अहिले घटेको छ नि त, घट्दै पनि त जाँदो रहेछ नि त नि होइन। भनेपछि घट्दै गइसकेपछि फेरि उसमा हामीले ढाडस दिने हो भने त हामीले कसरी आफ्नोलाई बनाइराख्न कोसिस गरिरहेछौँ, अनि न भइरहेछ त, त्यस्तै त हो नि आखिरमा होइन। त्यो दियो भने बुढेसकालमा बुढौलीपन चाहिँ दुःखदायी हुँदैन थियो होला, जसले गर्दाखेरि चाहिँ राम्रो जीवन भोलि त्यो बुढौलीपनले गाह्रो हुनु भनेको त्यही परिवारलाई पर्ने हो कि, त्यसको फेरि अप्ठ्यारो होइन। त्यसले गर्दा उसलाई बेलैमा साथ दियो भने त ऊ एक्टिभ भइरहन्छ नि त, महिला पनि त्यो घरको आमा त एक्टिभ भइरहन्छ नि, बरु उसले कन्ट्रिब्युटै गर्ला घरमा, उसलाई त हेर्न पर्दैन नि त नि। त्यस्तो बनाइराख्दा फाइदा कसलाई त, परिवार जम्मैलाई फाइदा हो नि त, त्यो श्रीमानलाई फाइदा हो, त्यो छोराछोरीलाई फाइदा हो होइन, त्यो आफन्तलाई फाइदा हो, भनेपछि त्यो किन नगर्ने, त्यो गर्नुपर्छ भन्ने लाग्छ कि। यो एकदमै ल्याउनु पर्ने इस्यु हो होइन, सबैले झेल्ने इस्यु हो। त्यसले गर्दाखेरि चाहिँ यो इस्युलाई अलिकति बढावा दिएर, किनभने शक्ति नभएको बेलामा जुन किसिमको थप हिंसा हुन्छ, गाह्रो हुन्छ, हामी सबै मिलेर काम गरौँ होइन। मलाई पनि लाग्छ मैले यो क्षेत्रमा जहाँ जहिले जहिले मिल्छ त्यो बेलामा मैले गरेको कुरा हो, जसले गर्दाखेरि महिलाहरूले ओहो हाम्रो मनको कुरा, हाम्रो दुःखको कुरा कहाँबाट बुझ्नुभयो भन्नुहुन्थ्यो कि पहिले त्यो मेनो होइन। भनेपछि हामी सबैले गर्न जरुरी छ, गऱ्यौँ भन्दै चेन्ज पनि आउँछ कि। थाहा दियो भने पुरुषको सहयोग हुन्छ, बुझाउन सक्छ।
0: सबैभन्दा ठुलो कुरा थाहा पाउनु पर्यो,
1: उहाँहरूलाई नै थाहा छैन भन्छ,
0: बुझ्नु पर्यो, बुझाउनु।
1: उहाँहरूलाई लुकाएको कारणले गर्दा पनि हामीले बढी दुःख पाओ भन्छु कि म त,
0: हजुर
1: होइन, केटा मान्छेलाई लुकाएको कारणले गर्दा पनि दुःख बढी पाओ पनि सक्छु, थाहा पनि छ भनेर म सहयोग गर्छु, सहयोग लिनुहुन्छ। भनेपछि अझै पनि काम गर्न जरुरी छ, घर हिंसा मुक्त हुन जरुरी छ, त्यो कसका लागि भन्दा आफ्नै सन्तति राम्रो बनाउनुको निम्ति पनि हो, आफ्नै निम्ति पनि हो। किनभने हिंसा गर्ने मान्छे पहिला आफूभित्रबाट नेगेटिभ नभइकन, उसलाई गाह्रो नभइकन, गाह्रो भने मतलब उसलाई भित्रबाट रिस नआइसँग, पहिला आफूलाई ह्याम्पर गरेपछि मात्र उसले अर्कालाई उठा गर्छ कि। एउटा शान्त खुसी मान्छेले अर्कालाई हिंसा गर्दैन नि, भित्रबाट ऊ आन्दोलित हुनु पर्यो कि पहिला, उसलाई कति गाह्रो नराम्रो भयो,
0: मनमा हार्दिकता भएको मान्छेले
1: होइन, त्यसले गर्दा उसलाई पहिल्यै उसलाई नै सिधाइसकेको हुन्छ कि भित्र हिंसा गर्ने मान्छेलाई। भनेपछि ऊ आफू पहिला सिद्धिएको हुन्छ, त्यसपछि उसले सम्बन्धलाई सिद्धाउँछ, अनि उसको सन्ततिलाई सिद्धाउँछ होइन। त नभएको राम्रो नि, बच्चाले खुलेर बात नपाओस् भन्छु कि म त घरमा, आमा बाउको राम्रो सम्बन्ध देखेर हुर्केको बच्चा र आमा बाउको नराम्रो सम्बन्ध देखेर हुर्केको बच्चा कति डिफ्रेन्स हुन्छ, हुन्छ उसले समाजमा गर्ने व्यवहार, अरूलाई गर्ने व्यवहार सबै फरक पर्छ कि। अनि भोलि गएर उसले अफिसमा जा कामै गर्यो भने पनि उसले आफ्नो कलिगलाई गर्ने व्यवहार, आफ्नो सिनियरलाई बे गर्ने व्यवहार, अनि उसले चाहिँ आफ्नो वरिपरिको मान्छेलाई गर्ने व्यवहार सबै फरक पर्छ। राम्रो सन्तान बनाउनु छ भने घर हिंसा मुक्त हुनु पर्यो।
0: अहिले हामीले यहाँहरूमा रजनुवृत्तिको विषयमा सामाजिक अभियन्ता महेश्वरी विष्टको विचारलाई यहाँहरूमा राख्यौं। सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुनिरहनु भएको छ भने हामी सुनाइरहेका छौँ कार्यक्रम आजका नारी, र कार्यक्रम आजका नारीमा आजको हाम्रो विषयवस्तु रहेको छ रजनुवृत्ति, र रजनुवृत्तिको समयमा परिवारबाटै महिलाहरू हिंसामा पर्दै आएको घटना र महिलाको शारीरिक र मानसिक स्वास्थ्यसँग अन्तर सम्बन्धित यो विषयका सम्बन्धमा रहेर विभिन्न व्यक्तित्वहरूले व्यक्त गर्नुभएको विचार आज हामीले कार्यक्रम आजका नारीको यो श्रृङ्खलामा सुनाइरहेका छौँ। यसभन्दा अगाडि हामीले मानव अधिकारसँगै सामाजिक काम कार्यमा सक्रिय धनकुटाको सामाजिक अभियन्ता गीता अधिकारी र सामाजिक अभियन्ता महेश्वरी विष्टको विचार र अनुभवलाई यहाँहरूमाझ राख्यौं भने अबको पालोमा मनोविमर्शकर्ता साथै समाजशास्त्री निर्जला भट्टराईले व्यक्त गर्नुभएको अनुभव र विचार यहाँहरूमाझ राख्न लागेका छौं। महिनावारीको विषयमा नै त्यति नबोलिएको, त्यति चर्चा परिचर्चा नभएको अवस्थाबाट फुर्किएका नेपाली समाजका महिलाले रजनुवृत्तिको विषयमा भर्खरै सुन्दै र बुझ्दै आएका छन् भन्नुहुन्छ मनोविमर्शकर्ता साथै समाजशास्त्री निर्जला भट्टराई।
2: यो रजनुवृत्तिमा चाहिँ अब मेरो उमेरको हिसाबले पनि म पनि त्यही अवस्थाबाट गुज्री गर्छु।

0: लगभग गुज्रिसकेको अवस्था होइन, त्यति बेला साह्रै नै गाह्रो हुँदो रहेछ। र म एउटा मनसँग काम गर्ने व्यक्ति भएर पनि उनीहरूले मलाई चाहिँ होइन मेरो मनमा के हुँदैछ, मेरो शरीरमा के हुँदैछ, एटलिस्ट मैले त मनिटर गरिराख्ने अभ्यास त मेरो लामो समयदेखि छ नि त होइन। मलाई आज मेरो मनमा किन यसो भइरहेको छ, अथवा आज मात्र भइरहेको छ कि मलाई धेरै समयदेखि भइरहेको छ कि, मलाई यसले गर्दाखेरि मेरो सम्बन्धहरू कस्ता भइरहेका छैन, मेरो मनमा उब्जेका कुराहरूले गर्दा मेरो व्यवहार कस्तो भइरहेको छ भनेर मैले आफूले केलाउन सक्ने हैसियतको मानिस भएर पनि मलाई त्यति गाह्रो भयो भनेपछि सायद त्यसरी केलाउने त्यसरी चेत नभएको महिलाहरूलाई झन् कति गाह्रो हुन्छ होला जस्तो लाग्यो कि मलाई चाहिँ होइन। त्यस गर्दाखेरि मैले चाहिँ के गरेको थिएँ भन्दा म मेरो आफ्नो मैले र छोराछोरीलाई मलाई के भनिरहेको थिएँ भने मलाई यति बेला गाह्रो भएको छ है है, म यति बेला म बिसरी बिसाउन सक्छु, म यति बेला तिमीहरूले भनेको कुरालाई म फरक तरिकाले लिन सक्छु होइन, त्यस कारण तिमीले मलाई केही समयलाई सही दिनुपर्छ किनभने मलाई गाह्रो भइरहेको छ होइन, जुन चाहिँ मैले म्यानेजै गर्न सकिरहेको छैन भनेपछि सहनु बाहेक अरू कुनै उपाय नै छैन भनेर मैले त्यति भनिसकेपछि मलाई मेरो श्रीमान र छोराछोरीहरूको निकै नै साथ चाहिँ पाएको थिएँ मैले है। त्यसले गर्दाखेरि कहिलेकाहीँ म धेरै नै रिसाइदियो भने मैले मेनोपोजले गर्नु पऱ्यो भने जस्तो चाहिँ कहिलेकाहीँ भनिदिनुहुन्थ्यो, तर एटलिस्ट उहाँले बुझ्नु चाहिँ भयो। भन्नुको मतलब के भन्दा हामी महिलाहरू नै पहिला चाहिँ आफ्नो चेतनाको अवस्थामा चाहिँ आउनुपर्ने रहेछ, मलाई मेनोपोज हुँदाखेरि चाहिँ मलाई यस्तो यस्तो हुन सक्छ त्यस कारण म यसको बारेमा कुरा गर्नु जरुरी हुन्छ कि किन भइरहेको छ भन्ने थाहा नपाएर हामी झर्किने रिसाउने भाँडा बजाउने दुनियाँ गरिरहेका हुन्छौँ नि त होइन।
1: यहाँले भन्नुभयो नि असाध्यै अप्ठ्यारो होइन, असाध्यै गाह्रो भएको थियो, असाध्यै अप्ठ्यारो असाध्यै गाह्रो के होला भन्ने कतिलाई लाग्न सक्छ होइन, साँच्चै अप्ठ्यारो र गाह्रो चाहिँ के हुने रहेछ।
0: रिस धेरै एकदम मेरो हकमा सबैलाई हुन्छ भन्ने पनि छैन र सबैलाई एकै प्रकारको हुन्छ भन्ने पनि छैन, कसैलाई एकदमै दुःखी होला मन, कसैको एकदम रिस धेरै होला, कसैलाई झन्न झन्न हुने होला, कसैलाई बोल्दिनँ म भन्ने होला, विभिन्न खालको सिम्टमहरू आउन सक्छ। मेरो हकमा चाहिँ हुन चाहिँ समय पनि त्यस्तै नै थियो, कोभिडको पिरियड थियो, तनावपूर्ण अवस्था थियो, त्यसमा मेनोपोज सुरु भएको अवस्था थियो होइन। कोभिड र मेनोपोज दुइटै मिसिँदाखेरि पनि आफूले सोचेको जस्तो कामहरू भइरहेको थिएन, बाहिर निस्किनु थिएन, किनभने बाहिर निस्केर काम गर्ने बाढी लागिसकेको म अनि त्यसपछि कोभिडले गर्दा घरभित्र बस्नु परेको त्यति बेला मेनोपोजको अवस्था अनि एकदमै धेरै रिस आयो मलाई होइन, एकदमै धेरै म छिनछिनमै जन्म जन्म रिसिक्ने होइन, म अलिकति कडा अलि स्वभावको त हो तर पनि तर त्यो लेभलको रिस चाहिँ मेरो थिएन जुन लेभलको मलाई त्यति बेला भएको थियो है। त्यसले गर्दाखेरि एकदमै रिसहरू मलाई धेरै आउँदा मैले श्रीमानलाई मैले बुझिहालेँ कि यो मलाई मेनोपोज अब सुरु भयो र श्रीमानलाई भने मलाई सही दिनु है, त्यति बेला मलाई रिस धेरै आइरहेको छ सही दिनु है भनेर उहाँ अलिक सहनशील नै मान्थे हो अलिपछि पनि, तर त्यति भनिसकेपछि उहाँलाई पनि कहिलेकाहीँ केही जवाब दिन मन लाग्यो भने पनि यसले भनिसकेकी छ है मलाई भन्ने हिसाबले उहाँहरूले पनि सहनलाई चाहिँ बाटो सजिलो भयो मेरो लागि होइन। त्यस कारण मलाई अलिकति रिस धेरै
1: आफूले बुझ्नु पर्यो अनि बुझाउनु पनि सक्नु पर्यो यो अवस्थामा
0: सक्नु पर्यो कुरा गर्नु पर्यो अब कुरा गरौँ भने मैले यस्तो भइरहेको छ भने मलाई यति बेला गाह्रो भएको छ र आवश्यक पर्छ भने डक्टर कहाँ पनि जानु पर्यो र म त्यसपछि गाइनोकोलोजिस्ट कहाँ पनि गएँ, हर्मोनल लेभल एकदमै तल पुगेको थियो र केही औषधिहरू हर्मोनहरू दिनुभयो, त्यसपछि चाहिँ मलाई धेरै नै सजिलो भएर आयो होइन। त्यसले गर्दाखेरि मलाई के भइरहेको छ, हामीले आफैले आफूलाई माया गरेनौँ, हामी महिलाहरूको सबभन्दा ठुलो समस्या हो, किनकि फेरि पनि त्यही संरचनाको कुरा हुन्छ, हामीले जहिले पनि अरूलाई सेवा गर अरूलाई खुसी बनाऊ भनेर हुर्काइएको छ नि त हामीलाई, अनि आफूलाई सुख भन्ने कुरा मी टाइम निकाल मेरो लागि बाँच मेरो लागि खुसी हो भन्ने कुरा त हामीले सिकाएकै छैन नि त। त्यसले गर्दाखेरि मलाई के भइरहेको छ भने मलाई रिस उठ्छ, मलाई भन्यो तर किन रिस उठ्छ, मलाई के भइरहेछ, म यसको लागि उपचारमा पो जानुपर्छ कि भन्ने कुराहरू चाहिँ हामीले त्यो हाम्रो प्रायोरिटीमा पर्दैन कि होइन पर्दैन। मलाई कस्तो रिस उठ्छ, मलाई यिनीहरूले बुझ्नु बुझ्दा रिस उठ्छ, चित्त दुख्छ, बोल्नु मन लाग्दैन, यस्तो चाहिँ भने तापनि तर किन हो अब यसपछि स्टेप के हो भनेर चाहिँ त्यता चाहिँ हामी जाँदैनौँ, तर सबभन्दा पहिला आफैले आफैलाई माया गर्नु पर्यो, मलाई के भइरहेछ, मेरो शरीरमा के भइरहेछ, मेरो मनमा के भइरहेछ, मेरो सम्बन्धहरू कसरी गइरहेका छन् होइन, र मेरो व्यवहारहरू कस्तो भइरहेको छ, यो चारवटा कुरामा चाहिँ हामी लगातार आफूलाई चाहिँ मनिटर गर्ने बानी गर्यो र के कुराले चाहिँ मलाई त्यस्तो भइरहेको छ भन्ने हिसाब गरेर त मेरो लागि मैले केही न केही म आफै नै कदम चाहिँ चाल्नुपर्छ, मेरो लागि छुट्टै समय लिने हो कि मिटाइ कामबाट ब्रेक लिने हो कि छोराछोरीलाई अब तिमीहरू गर योभन्दा म गर्न सक्दिनँ है भनेर छोराछोरीलाई जिम्मेवारी लिने, छोरीले सकेको छैन मेरो छोरा त भात पकाएर नै खान जान्दैन भनेर हामी लागिरहेका हुन्छौँ कि होइन, किनभने मेरो बस्नु अवस्थामा आउँछ त छोराछोरी त आफ्नो लागि आफै गर्न सक्ने उमेर त भयो नि त अब है, तर तर छोड्दैनौँ कि छोड्दैनौँ गर्न सक्दैनौँ भनेर, त्यस कारण हामीले त्यसरी समय चाहिँ ब्रेक उस्तै पऱ्यो भने घर परिवार छोडेर एक महिना कतै गएर पनि बस्नु पनि सक्नुपर्ने पनि हामीले आँट चाहिँ गर्नुपर्छ होला जस्तो लाग्छ कि त्यो ब्रेक एक महिना पन्ध्र दिन त पाँच दिन, तर त्यो माहौलबाट निस्किनु मैले चाहिँ आफूलाई त्यो माहौलबाट त्यसरी चाहिँ निकालेको।
1: हजुर हामीले यहाँको कुरा त सुन्यौँ होइन, एउटा मनोविमर्शकर्ता र समाजशास्त्रीको कुरा गर्दाखेरि पनि आफ्नो अनुभवसँगै धेरैको अनुभवलाई हामीले विश्लेषण पनि गरिरहेको हुन्छ नि होइन, कसैलाई रुन मात्र मन लाग्ने, कसैलाई बोल्नै मन नलाग्ने, कसैलाई असाध्यै थकान महसुस हुने, केही गर्नै नसक्ने होइन, कोही चाहिँ एकदमै आफ्नो आत्मबल नै होइन आफ्नो साहसै नभएको जस्तो त्यो, अनि कतिजना त बिरामी हुने, कसैलाई खुट्टाहरूमा नै हात खुट्टाहरूमा नै धेरै समस्या, स्वास्थ्यमा पनि यही बेलामा विभिन्न अब यो सुगर प्रेसर यिनीहरू रोगहरूले पनि यो अनि यो थाइरोइड होइन यिनीहरूले पनि अलिकति गाँज्ने गरेको पनि देखियो, एकैचोटि यति धेरै समस्या आउँदो रहेछ, तर त्यही समस्यासँग जुधिरहेको आफ्नो आमा होइन श्रीमती हाम्रो घर परिवारका जुन महिलाहरूले जुन एउटा भोगिरहेको छन् जीवनमा कतिवटा कठिनाई त पार गर्दै गर्दै आउँदा फेरि अर्को एउटा हामीले धेरै कुरा त गऱ्यौँ तर रजन वृद्धि यो मेनोपोजको बेलामा आउने जुन समस्या छ त्यो समस्यासँग आफै अनभिज्ञ महिलाहरू त्यसमाथि आफ्ना छोराछोरी एउटा यो युवा समूह अनभिज्ञ अर्को जीवनसाथी होइन घर परिवारका सदस्य अनभिज्ञ यो हुँदाखेरि त यो विषयलाई कसरी अब लिएर आउनु पर्छ होला,
0: यसमा चाहिँ हामीले निकै नै बहस चाहिँ चलाउनु पर्छ होला जस्तो लाग्छ भन्दैन मलाई, किन भन्दाखेरि रोगन व्यक्तिको जुन कुरा छ यो महिनावारीसँग जोडिएर आयो होइन, हामी जति हुर्क्यौँ नि त्यति बेला त्यो हुर्किएको समयको अवस्थाको मानिस हामी हामीलाई स्वास्थ्य शिक्षामा पढाउँदाखेरि पनि केटाहरूलाई छुट्टै राखेर र केटीहरूलाई छुट्टै राखेर पढाएको अवस्थाका मानिसहरू हो नि त हामीहरू भनेको त होइन, भनेको महिनावारीको बारेमा कुरा गर्नु हुँदैन भन्ने समयको मानिसहरू हो हामीहरू हो, त्यसले गर्दाखेरि अब महिनावारी भइरहेको त कुरा गर्नु हुँदैन भनेपछि त्यो महिनावारी रोकिसकेको अथवा रोकिन लाएको बेहोलाको कुरा किन गर्ने भन्ने अवस्थाको यो भनेको त एक त महिलालाई नै महत्त्व नदिइरहेको अवस्था छ, त्यसमा महिलाको पनि स्वास्थ्यमा पनि महिलाको महिनावारीसँग जोडिएका कुरा भनेको त त्यो त एकदमै कम प्राथमिकता परेको कुरा हो नि त यो स्वास्थ्यमा पनि होइन, त्यसले गर्दाखेरि यसको बारेमा बहस भएको छैन, बहस भएको छैन भनेपछि चेतनाको अवस्था पनि एकदमै न्यून छ सबैजनालाई, जलाइ भइरहेको छ उसलाई पनि र ऊसँग सँगै बस्ने घर परिवार समाज सबैलाई होइन, अनि त्यसले गर्दाखेरि अब छोराछोरीहरूले पनि आमा भएपछि यति त गर्नु पर्थ्यो श्रीमानले त बुझेनन्, हामीभन्दा अगाडिको जेनेरेसनले त त्यो लेभलसम्म बुझ्नु भएन भने छोराछोरीले पनि आमा भएपछि यति गरिदिनु पर्थ्यो, ए मम्मी के हो तपाईँ यति पनि नगरिदिने, मम्मी खालि रिसाउनुहुन्छ त्यति भनेको भनेर कस्तो अप्ठ्यारो समय आउँदो रहेछ भने चन्दाजी एउटा आमा रजन वृत्तितिर गइरहेको, अर्कोतिर छोराछोरी जवानीतिर चढिरहेको है त्यो घर परिवारको डाइनामिक हेर्दाखेरि पनि कि होइन, त्यसले गर्दाखेरि आमालाई आफ्ने रजन वृत्तिमा त्यो हर्मोनको उथल पुथलले गर्दा गाह्रो भइरहेछ, छोराछोरीमा पनि यो समय भनेको हामीलाई कसैले पनि बुझेनन् भनेको समय हो नि त छोराछोरीको पनि, अब छोराछोरी त पुरा गम्भीरले गल्तीमा भन्ने हो किनभने उनीहरूलाई पनि आफ्नो तरिकाले आफ्नो यो संसारलाई एक्सप्लोर गर्ने समय हो कि छोराछोरीले, भनेपछि हामी आफ्नो कन्ट्रोलमा पनि राख्न सक्ने, आफूलाई आफ्नै अवस्था कन्ट्रोलमा छैन हाम्रो म्यानेज गर्न सकिरहेको छैन, अब छोराछोरीलाई फेरि हामी कन्ट्रोलमा पनि राख्न सक्दैछ होइन, अनि त्यसले त्यो कुराले गर्दाखेरि छोराछोरी र आमाहरूको बिचको पनि सम्बन्धहरूमा एकदमै तिक्तता आउने चाहिँ रहेछ यति बेला आउनु धेरै जसोको देख्दाखेरि र काउन्सिलिङमा हामीसँग आएको अरू केसेसहरूलाई पनि विश्लेषण गर्दाखेरि आफ्नै रजनवृत्तिको कारण अनि उता छोराछोरीले फेरि आफ्नो नयाँ संसार खोज्नको लागि उठाएका कदमहरूमा हामी आफैले गर्दाखेरिको जुन रोकटोकहरू छ त्यसले गर्दाखेरि द्वन्द्वहरू चाहिँ सिर्जना हुने चाहिँ रहेछ होइन, अब यसलाई चाहिँ पहिलो कुरा कसरी गर्न सकिन्छ भन्दाखेरि यसमा एकदमै व्यापक बहस चलाउनु पर्यो पहिलो कुरा, दोस्रो कुरा त्यो बहस चलाएपछि महिला अथवा परिवारको पनि के हुने भयो चेतनाको अवस्था वृद्धि हुने भयो र महिलाले आफूलाई माया गर्न सक्नु पर्यो, माया गरिसकेपछि म माया गर्छु भने मेरो हरेक अवस्थालाई म माया गर्छु र मलाई र मेरो हरेक अवस्थालाई म जोगाउँछु भनेर एउटा महिलाले सोच्यो भने अनि उसले बाटोहरू खोज्न लाग्छन् कि मलाई कसरी सजिलो हुन्छ, म यो परिवारबाट केही समयलाई ब्रेक लिने हो कि. हामीलाई डर के लाग्छ भन्दाखेरि, म चाहिँ नराम्रो महिला बन्छु कि, म चाहिँ कमसल आमा बन्छु कि.
1: हामी जाति हुनु परेको छ धेरै नै, होइन त्यो जाति देखाउन बन्नको लागि कति दुःख पाइराखेको छ भन्ने थाहा नै पत्तै नै नहुँदै समय गुज्रिसक्छ. हजुर,
0: एउटा आदर्श महिला बन्न कोसिस गर्दैछौँ क्या हामीले, जुन चाहिँ होला कुनै समयमा कुनै उसमा यो रोल यही खालको नै ठिक पनि थियो होला, मलाई थाहा छैन है. होला खेतीपातीको समयमा सबै परिवार एउटै भित्रमा बसिन्थ्यो होला, त्यहाँनिर त्यो तरिकाले चल्थ्यो होला. अब कस्तो छ भने, हामीलाई चाहिएको छ परिवर्तन, अगाडि बढेको खालको चाहिएको छ होइन. यो जुन पुँजीपाततिर लागिरहेको अवस्थाको परिवर्तनहरू हामीले खोजिरहेका छौँ. हाम्रो घरभित्रको अभ्यास चाहिँ हामीले के खोजिरहेको, बाहिरको अभ्यास भनेको चाहिँ एकदम उच्चतम पुँजीवादमा हुने जस्तो अभ्यास खोजिरहेका छौँ. घरभित्रको कुरा गर्छौँ भने फेरि हामीलाई खेती योग्य खेती युगमा जुन्छौँ नि हामी, खेतीपाती युग, खेतीपाती युगमा एकदम एकअर्कालाई एकदमै बन्डिङ, एकदम कचिलो बन्डिङ, एकदम महिलाले एकअर्कालाई गर्ने स्याहार सुसार वाला चाहिँ त्यो हामीले खोजिरहेका छौँ कि त्यो कुरा मिलेको छैन. त्यो नमिल्दाखेरि चोटकलाई खोजिरहेको छ भन्दाखेरि महिलालाई, महिलालाई पर्नु भनेको, अब महिलालाई पर्ने बित्तिकै महिला एउटा मानसिक तनावमा, महिला एउटा चिन्तामा, दुश्चिन्तामा, डिप्रेसनमा हुन्छ भने त्यसको असर पुरै परिवारलाई असर पर्छ होइन, त्यो महिलालाई मात्र होइन. त्यो कुरा चाहिँ परिवारले बुझिरहेको छैन कि महिलाको स्वास्थ्य महिलाको मात्र स्वास्थ्य भनेको छ, महिलाको स्वास्थ्य भनेको पुरा परिवारको स्वास्थ्य हो भन्ने कुरा चाहिँ उसले बुझेको छैन है. त्यसले गर्दाखेरि पहिला चेतना, त्यसपछि महिला आफू एकदमै आफै जागरुक हुनु पर्यो, म मेरो स्वास्थ्यको लागि म कुरा गर्छु भन्ने खालको कुराहरू आउनु पर्यो. र घर परिवार श्रीमान छोराछोरी उहाँहरूले के हो यति बेला चाहिँ मेरो श्रीमतीलाई अवस्था गाह्रो छ, मेरो आमालाई गाह्रो छ, मेरो होइन बहिनीलाई गाह्रो छ, मेरो बुहारीलाई गाह्रो छ, यति बेला म चाहिँ उसलाई अलिकति बढी ब्रेक पो दिने हो कि, तिमी घुम्न जाऊ भन्ने हो कि, यो छैन कि महँगो नै घुमाइ घुमाउनु पर्छ भन्ने होइन. जब आज छुट्टी छ तिमी चौपाटातिर यतिकै घुमेर वाक गएर आऊ, हामी खाना बनाइदिन्छौँ होइन. घुम्ने भन्दैमा हामीले पनि सोध्छौँ एकदम महँगो महँगो घुमायो होला, पैसा भएको पो घुम्छन्, नघुम्ने कहाँबाट घुम्छन् होइन. काममा हामीले कसरी उहाँ हामीले उनीले गरिरहेको काम हामी अरूले परिवारले कसरी गर्न सक्छौँ, ताकि उसलाई अलिकति भए पनि फुर्सद दिएर रेस्ट गर्ने हो कि, घुम्ने हो कि, साथीभाइ भेट्ने हो कि, के गर्ने हो, त्यो चाहिँ परिवारले चाहिँ अलिकति चाहिँ अलिक बढी चाहिँ परिवारले काम गर्नुपर्छ होला जस्तो चाहिँ लाग्छ. र परिवार एउटा हेल्दी एउटा स्वस्थ परिवार चाहन्छ भने महिलाको स्वास्थ्यमा चाहिँ सबै मिलेर चाहिँ काम चाहिँ गर्नुपर्छ.
1: अहिले हामीले मनोविमर्शकर्ता साथै समाजशास्त्री निर्जला भट्टराईको अनुभव र विचारलाई यहाँहरू माझ राख्यौं. रजनोवृत्तिको समयमा धेरै महिलाले आफ्नो दैनिकीलाई खलबलाउने मानसिक र शारीरिक समस्याको सामना वर्षौंदेखि गर्दै आएका छन्. रजनोवृत्तिका तीन चरणहरू शुरूआतको समय, बीचको समय र सकिने लाग्दाका लक्षणहरू हुन्छ, जसको अवस्थालाई परिवारका सदस्यले कसरी बुझ्ने, कस्तो साथ र सहयोग दिने, कस्तो आवश्यकता पर्छ भन्ने विषयको बारेमा जानकारीको कमी पनि रहेको छ. त्यसैले अबका दिनमा महिलाको मानसिक र शारीरिक अर्थात् शरीर र मनसँग जोडिएको विषय रजनोवृत्तिको समयमा हुने समस्याका सम्बन्धमा विभिन्न सचेतनाका कार्यक्रमहरू सञ्चालनमा हुनुपर्ने र यो विषयलाई परिवारका सदस्यले, विशेष त जीवनसाथीले, परिवारका सदस्यले बुझ्नुपर्ने हुन्छ. मेनोपज रजनोवृत्तिका विषयमा खुलेर चर्चा परिचर्चा हुनु जति आवश्यक छ, त्यति नै यो विषयका सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्नु पनि आवश्यक छ. यही कुरालाई आत्मसात गर्दै आज कार्यक्रम आजका नारीको आजको विषय हामीले रजनोवृत्ति अर्थात् मेनोपजको विषयलाई बनायौं र यही विषयमा रहेर विभिन्न व्यक्तित्वले व्यक्त गर्नुभएको विचार र अनुभव यहाँहरूमा सुनायौं. अर्को साता फेरि हामी महिला सवालका विविध विषय उठान गर्ने क्रममै यहाँहरूमा उपस्थित हुने नै छौ. हाम्रो कार्यक्रम सुनिरहनु भएको छ भने कार्यक्रम प्रतिको सल्लाह सुझाव प्रतिक्रियाको लागि हामीलाई मेल मार्फत सम्पर्क राख्नु सक्नुहुन्छ. यसको लागि हाम्रो इमेल ठेगाना रहेको छ cb.rnprogram@gmail.com. यो जानकारीसँगै आजको लागि कार्यक्रम आजका नारीको आजको यो श्रृङ्खलाबाट प्राविधिक साथी देवकी भण्डारीसँगै म चन्दा विष्ट पनि विदा माग्छु। सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुनिरहनु होला यही आत्मीय आग्रह गर्दै आजको लागि विदा माग्छु। नमस्कार।

जय नेपाल, यो रेडियो नेपाल हो। हाम्रो प्रसारण मिडियम वेब 684 किलोहर्जमा पोखरा, 792 किलोहर्जमा काठमाडौँ र 1143 किलोहर्जमा बर्दिवासबाट सुन्दै हुनुहुन्छ। यसका साथै एफएम 98.1 र 103 मेगाहर्ज तथा www.radionepal.gov.np www.radionepalonline.com र रेडियो नेपाल मोबाइल एपमा हाम्रो प्रसारण सुन्न सक्नुहुन्छ। आज मिति 2083 साल असोज महिनाको 15 गते बिहिबार, आश्विन कृष्ण पक्ष पञ्चमी तिथि, तदनुसार अक्टोबर 1 तारिक सन् 2026, नेपाल सम्बत 1146, यालागा पञ्चमी। यस बेला बिहानको 5 बजिसकेको छ। बिहानीको प्रसारणमा हार्दिक स्वागत तथा अभिवादन। प्राविधिक साथी शंकर भण्डारी, राजु थापा अनि म नरहरि नेउपाने। सदाझैं आजको प्रसारण आरम्भ हुन्छ आराध्य देव श्री पशुपतिनाथको आरती गायनबाट।

अहिले सुन्दै हुनुहुन्थ्यो आराध्य देव श्री पशुपतिनाथको आरती गायन। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब प्रस्तुत गर्दैछौँ आज बिहान 11 बजेसम्म प्रसारण गरिने कार्यक्रमहरूबारे जानकारी।

0: केही छिनमा प्रसारण गर्नेछौ कार्यक्रम जीवन विज्ञान। 5:25 बजे अध्यात्म सन्देश कार्यक्रम सुन्न सक्नुहुनेछ। त्यसपछि संस्कृतमा र 6 बजे नेपालीमा समाचार। 6:05 विभिन्न पत्र पत्रिकाको सङ्गालो कार्यक्रम अखबार प्रसारण गर्नेछौ। 6:30 समय हो अन्तर सम्वाद कार्यक्रमको। 7 बजे समाचार, 7:25 रोजगारी र अवसर कार्यक्रम प्रसारण गर्नेछौ। त्यसपछि केही स्वदेश गानहरू सुन्न सक्नुहुनेछ। 8 बजे अङ्ग्रेजीमा समाचार, 8:15 सुशासन र समृद्धि कार्यक्रम सुन्न सक्नुहुनेछ। 8:45 जागरण गीतहरू प्रसारण गर्नेछौँ। 9 बजे नेपालीमा, त्यसपछि नेपाल भाषामा समाचार। 9:20 नागरिक शिक्षा कार्यक्रम प्रसारण गर्नेछौँ। 10 बजे समाचार। 10 बजेको समाचारपछि कार्यक्रम लोकलहरी सुनाएर यहाँहरूलाई मनोरञ्जन गराउनेछौँ र 11 बजेको समाचारपछि पनि हाम्रो प्रसारण निरन्तर सुन्न सक्नुहुनेछ। अहिले सुन्दै हुनुहुन्थ्यो आज बिहान 11 बजेसम्म प्रसारण गरिने कार्यक्रमहरूबारे जानकारी। 5:25 बजे यहाँहरूले सुन्न सक्नुहुनेछ अध्यात्म सन्देश कार्यक्रम। अब प्रस्तुत गर्दैछौँ कार्यक्रम जीवन विज्ञान।
1: हरिओम, जीवन विज्ञानको प्रस्तुति कार्यक्रम जीवन विज्ञान सुनिरहनु भएका सबै श्रोताहरूमा शुभ प्रभात। आज हामी प्रस्तुत गर्दैछौ जीवन विज्ञानका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री एलपी भानु शर्मा ज्यूले जीवन विज्ञान केन्द्रमा श्रीमद् भगवत गीतामाथि दिनुभएको प्रवचन।
2: श्रीमद् भगवद् गीता अध्याय 18 मोक्ष सन्यास योग श्लोक 26 भगवान श्री कृष्ण भन्नुहुन्छ, मुक्त संगु नहम्बादी धृतोत्साह समन्विता सिद्ध्य सिद्ध्यो निर्विकार कर्ता सात्विक उच्यते। जुन कर्ता संग रहित अहंकार युक्त वचन नबोल्ने धैर्यले उत्साहले युक्त तथा कार्यको सिद्ध हुनु वा असिद्ध हुनुमा हर्ष शोकादि विकारहरूले रहित छ त्यस्तो कर्तालाई सात्विक कर्ता भनिन्छ। ज्ञानको चर्चा आयो, कर्मको चर्चा आयो, अब कर्ताको चर्चा गर्नु। तिमी कस्तो व्यक्ति छौ त, अब तिमी कस्तो प्रकारको कर्ता हो यसलाई हेर। अर्जुन भगवान कृष्ण भन्नुहुन्छ, मुक्त सङ्गो अनहम्वादी धृति उत्साह समन्विता। कर्ता चाहिँ जो सङ्गरहित, सङ्गरहित भनेको के हो, राग र द्वेषको कारणले गरेको कर्म होइन, कुनै बदलाको भावले गरिएको होइन, केही पाउनलाई गरिएको होइन, त्यसरी कर्म गर्दैन। बस जीवन छ त कर्म छ भन्ने बुझेर स्वाभाविक रूपमा कर्म गरिरहन्छ, त्यस्तो प्रकारको कर्ता। र अनहम्वादी भनेको जो अहम्वादी छैन, अहम भनेको म अलग छु, मैले मेरो लागि केही गर्नुपर्छ, मैले मेरो लागि केही जम्मा गर्नुपर्छ भन्ने जब सोच हुन्छ नि, त्यो सोचमा सात्विकता आउँदैन। त्यस्तो सोच भएको कर्ता सात्विक कर्ता होइन। सात्विक कर्ता चाहिँ अनहम्वादी, म छैन भन्ने भावका साथ यो विराट एउटा कर्मको श्रृङ्खला चलिरहेको छ, सारा प्रकृतिले कर्म गराइरहेको छ, म कर्म गरिरहेको छु, बस हरेक कर्मले यो व्यक्तिलाई मुक्त गर्दै गर्दै गर्दै जान्छ। जब पनि मैले कर्मको निजी लक्ष्य भने नि, म त्यो कर्मको फलबाट म खुसी हुन सक्छु, मैले केही गरेको थिएँ त्यो सफल भयो, मलाई लाभ भयो, थुप्रो कुरा जीवनमा आयो, म खुसी भएँ, तर त्यो कर्मले मलाई बाँध्यो, अब त्यस्तै लाभ नभइकन म जीवनमा दुखी हुन थाल्छु। सामान्य सफलता आध्यात्मिक रूपमा असफलता पनि हुनसक्छ, आत्यन्तिक रूपमा असफलता पनि हुनसक्छ। त्यही भएर अनहम्वादी कर्ता बस विराट एउटा जालो छ कर्मको, प्रकृतिको जालो छ, यसै अन्तर्गत म कर्म गरिरहन्छु, कर्म मबाट भइरहन्छ नि, यो कर्मको कर्ता म होइन भन्ने जसले बुद्ध छ सम्पूर्ण कर्महरूका, त्यस्तो कर्ता चाहिँ सात्विक कर्ता हो। धृति भनेको बडो धैर्यवान छ, धैर्यवान को हुन्छ, जसलाई आफूमाथि भरोसा छ। आत्मविश्वास र धैर्य एउटै गुणका दुईटा नाम हुन्, जसमा धृति छ र धैर्य कसको जीवनमा आउँछ, जसलाई थाहा छ कि मैले जे गरिरहेको छु त्यो सही छ, कर्मले आफ्नो परिणाम ल्याइहाल्छ भने जसलाई थाहा छ, जसलाई कुनै प्रकारको हतार छैन, मनमा विचलन छैन, त्यो व्यक्तिको जीवनमा धृति हुन्छ। त्यो कर्ताको जीवनमा बडो धृतिले भरिएको र उत्साहित छ। किन उत्साह बनियो कि धृति त छ, धैर्य त छ, तर धैर्य भएर फेरि उपरखुट्टी लगाएर बसिरहेको छैन यो कर्ता। निरन्तर उत्साहका साथ कर्म गरिरहेको, उसको उत्साहमा रति पनि कम छैन, लेस मात्र पनि उत्साहमा कम छैन। त्यस्तो धृति र उत्साहले भरिएको व्यक्ति तपाईँ हुनुहुन्छ भने तपाईँ चाहिँ सात्विक कर्ता हो। तपाईँ बिस्तारै जीवनका सबै दुःखबाट मुक्त हुने बाटोमा हुनुहुन्छ। तपाईँलाई बाँध्दैन नि कर्महरूले, बहुत स्वतन्त्रतापूर्वक कर्म गर्नुहुनेछ। र अगाडि के भन्नुहुन्छ, सिद्ध्य सिद्धो निर्विकार, सिद्धि र असिद्धिमा विकार जो गर्दैन, उसलाई कर्म गर्नमा जसलाई बढी रुचि छ त्यो व्यक्तिले मेरो कर्म सिद्ध भयो कि भएन, मैले यसको फल प्राप्त गरेँ कि गरिनँ भन्ने लेखाजोखा त गर्छ, लेखाजोखा गर्छ, पृष्ठ पोषण लिन्छ, जहाँ जहाँ गल्ती छन् ती गल्तीहरूलाई सुधार्छ, अर्को पटक अझ राम्रो सक गर्छु भन्छ, तर त्यसको विकार आउन दिँदैन भित्र। राम्रो भए पनि ऊ भित्र हो मैले यति धेरै गरेँ भनेर अभिमानले फुल्दैन, नराम्रो भयो भने पनि ऊ हो म त बर्बादै भएछु भन् ठान्दैन। यस्तो कर्ताले म भित्र बसेको छु सबै देख्दछु भन्ने बुझ्छ, म त साक्षी मात्र हुँ भन्ने बुझ्छ, म यो गर्ने होइन, यो परिणाम भोग्नेवाला म होइन, म त साक्षी हुँ। बस कर्मको एउटा स्वाभाविक वृत्ति अनुसार कर्म भइरहन्छन्। म यी सबै कुरा थाहा पाइरहेको छु जसले भन्छ, जसको भाव यस्तो प्रकारको छ, त्यो व्यक्ति न हर्ष गर्छ न शोक गर्छ। भने जस्तो भयो, अनुकूल भयो भने हर्ष हुन्छ, प्रतिकूल भयो भने शोक हुन्छ, तर हर्ष र शोक दुवैले बाँच्छन्। हर्षले के हुन्छ कि अर्को पटक पनि काम गर्दा म यति नै हर्षित हुन सकौँ भन्ने नयाँ प्रकारको अपेक्षा जन्माउँछ। शोकले के गर्छ, त्यो पटक्कै त्यहाँ चित्त बुझाउँदै बुझाउँदैन, शोकको कुरा मलाई कहाँ मनपर्छ र, त्यो दुवै अवस्थामा म वर्तमान क्षणमा फर्किन सक्दिनँ, म मेरो ध्यानमा मेरो आत्मामा फर्किनै सक्दिनँ। सात्विक कर्ताले के गर्छ, सिद्धि होस् कि असिद्धि होस्, गरेको काम सफल होस् कि असफल, निरन्तर अगाडि बढ्छ। कति मित्रहरू भन्नुहुन्छ कि गुरु मैले केही काम गर्न थालेँ, कुनै व्यवसाय सुरु गरेँ भने दुई महिना तिन महिना बडो जोसका साथ गर्छु, बडो धृति हुन्छ, बडो उत्साह हुन्छ, त्यसपछि पुरै हराएर जान्छ, के गर। मेरो उहाँहरूलाई एउटै सल्लाह हुन्छ, तपाईँ ध्यान गर्नुहोस् र आफ्नो सात्विकतालाई जगाउनुहोस्। तपाईँभित्र सात्विकता जागेन भने तपाईँमा धृति, तपाईँमा धैर्य नै हुँदैन, तपाईँमा उत्साह नै हुँदैन। श्रीमद् भगवद् गीता अध्याय 18 मोक्ष सन्यास योग श्लोक 27 भगवान श्री कृष्ण भन्नुहुन्छ, रागी कर्म फल प्रेप्सुर लुब्धो हिंसात्मको सुचिहि हर्ष शोकान्विता कर्ता राजस परिकीर्तिता। जुन कर्ता आसक्तिले युक्त कर्म फल चाहने र लोभी छ तथा अरूलाई कष्ट दिने स्वभाववाला छ, हिंसात्मक स्वभाववाला छ, अशुद्धाचारी छ, असुचि र हर्ष शोकले लिप्त छ, त्यस्तो कर्तालाई राजस कर्ता भनेर भनिन्छ। राजसी व्यक्ति जीवनमा भयानक दुःख पाउँछ, सफल त हुन्छ तामसी व्यक्तिको तुलनामा, तर दुःख चाहिँ अत्यधिक पाउँछ। हामीले आज पृथ्वीमा हेर्ने हो भने मुस्किलले 1% सात्विक कर्ता होलान्, करिब करिब 20% राजसी कर्ता होलान्, बाँकी रहेका 81% तामसी कर्ता छन्। त राजसी कर्ताले पनि दुःख पाउँछ, तर जीवनमा केही प्रगति हुन्छ, यो जीवनमा केही सिकेर जान्छ, उसको ऊर्जालाई कहीँ माथि लैजान्छ, उसको चेतनाको कहीँ विकास हुन्छ, बाहिर मात्रै विकसित हुँदैन, ऊभित्र पनि आफू विकास हुन्छ, तर दुःख चाहिँ भयानक पाउँछ। यी 20% व्यक्तिहरू जो महाकर्ममा लिन्छन्, यस्ता व्यक्तिहरूको कथा छ यो 27 श्लोकमा के भन्छ हेरौँ। जुन कर्ता रागी छ, रागले भरिएको यानि आसक्तिले भरिएको छ, नभई हुँदैन, यो नभई हुँदैन, ऊ नभई हुँदैन भनेको छ, भौतिक सामग्रीहरू जम्मा गर्न लागेको छ, धन सम्पत्ति जम्मा गर्न मरि लागेको छ। कुनै धन सम्पत्ति जम्मा भएर जम्मा हुँदैन, कहीँ देख्नु भएको छ? घर बनाउनु भयो तपाईँले, ढुङ्गा माटो काठ इत्यादि खनिज पदार्थहरू सब त्यही माटोकै जम्मै कुराहरू ल्याएर जम्मा गर्छौँ। काठ के हो? त्यही माटो त हो नि। फलाम के हो? त्यही माटो। सिमेन्ट के हो? त्यही माटो। घरमा प्रयोग गर्ने टाइलहरू मार्बलहरू के हुन्? त्यही माटो। रङ के हो? त्यही माटो हो त्यो रङ पनि। त्यो झ्यालडोकाहरू के हुन्? त्यही फलाम त हो नि, त्यही माटो त हो। त्यो सिसा के हो? त्यही माटो। यसरी जम्मा पार्यो, त्यसपछि फेरि चकनाचुर भएर माटोमै फर्किन्छ। बाहिरको कर्म महत्त्वपूर्ण छैन, भित्र कर्म गर्दाखेरि म पनि विकसित हुन्छु, यो महत्त्वपूर्ण छ। बिना कर्म व्यक्ति विकसित हुँदैन, तर कर्म गर्दाखेरि व्यक्तिले एउटा कुरा एकदमै बिगार्छ, सबैभन्दा ठुलो बिगार कहाँ गर्छ यो व्यक्ति चाहिँ? त्यो कर्मप्रति लिप्त भएर मात्रै गर्छ। ओहो, त्यसले फल ल्याउँछ ल्याउँदैन, मरि गर्छ, मरिहत्ते गर्छ। यो मरिहत्ते हुनुमा सारा जीवनको दुःख लुकेको छ। त रागी अगाडि के भन्छ श्लोक? कर्म फल प्रेप्सु। कर्म फल प्रति अत्यन्तै जो आसक्तिले भरिएको छ, उसले गरे अनुसारकै फल आउनुपर्छ, तलमाथि आएर हुँदै हुँदैन। अब यो व्यक्ति कुनै पनि हालतमा म खुसी हुन्न भनेको, किनभने गरे अनुसारको फल कहिले पनि आउँदैन। फल त जस्तो आउनुपर्ने त्यस्तै आउँछ। फलको आफ्नो विधि विधान छ, फलको आफ्नो नियम छ, फलको आफ्नो प्रणाली छ, फलको आफ्नो अध्यात्म छ। यदि कर्म फलप्रति मेरो आसक्ति छ भने म जीवनभर दुःख पाइरहन्छु, म कहिले पनि सन्तुष्ट हुन्न, खुसी हुन्न। र अगाडि के भन्छ? लोभी छ। लोभी भनेको के हो? जे छ त्यसले पुगेन भन्ने भाव। लुब्ध, लुब्ध भनेको लोभी। एउटा अर्को लोभ छ, भित्रको ध्यानले पुगेन भन्ने भाव छ। मैले जति प्रेम गरेँ यो प्रेमले पुगेन भन्ने भाव छ, मेरो करुणाले पुगेन भन्ने भाव छ, मेरो साधना पुगेन भन्ने भाव छ भने यो लोभ तपाईँलाई काम लाग्छ। तर बाहिरका भौतिक पदार्थहरू पुगेन भन्ने छ भने त्यसले तपाईँलाई सडाउँछ, सड्नुहुन्छ तपाईँ त्यसबाट। यो राजसकर्ताको स्वभाव बडो लोभी हुन्छ र हिंसात्मक हुन्छ राजसकर्ता, किनभने उसलाई जसरी पनि आफ्नो दुनो सोझ्याउनु छ। आफ्नो दुनो सोझ्याउने क्रममा उसले कतिका दुना बिगार्छ वा भाँच्छ वा जलाइदिन्छ उसलाई थाहै हुँदैन, उसबाट निरन्तर हिंसा भइरहन्छ। तामसी र राजसी कर्ताबाट हिंसा भएको भइ गर्छ, हिंसाबाट बच्नै सक्दैन नि व्यक्तिहरू। र अशुचि भनेको अशुद्ध हुन्छ। अशुद्ध भनेको के हो? बाहिर उसले चाहिँ अखाद्य पदार्थहरू खान्छ अथवा स्नान इत्यादि गर्दैन, शरीरलाई सफा राख्दैन, त्यो भने हो। त्यस्ता कुराहरूसँग भगवान कृष्णको कुनै पनि प्रेम नै छैन। अशुचि भनेको उसको मन कहिले पनि पवित्र हुँदैन। जसले मलाई जे छ त्यसले पुगेन भन्ने सोच्छ, जसको मनभित्र हिंसाको भाव छ, जो कर्म फलप्रति लिप्त छ, जो कर्मप्रति रागले भरिएको छ, त्यस्तो व्यक्ति अशुद्धाचारी हुन्छ, त्यो व्यक्तिको भित्र अशुचि हुन्छ। र हर्ष शोकले जो भरिएको छ, हर्ष शोकान्वित, किनभने यो व्यक्ति अलिकति पायो भने भयानक हर्षित हुन्छ, भोज भतेर गर्छ, मदिरालय इत्यादि खुलाउँछ, तर आफूले सोचे अनुसार भएन भने फेरि महाशोकमा पनि जान्छ। यो व्यक्तिले जीवनलाई बुझेन। यो व्यक्ति राजसी व्यक्ति हो र यो व्यक्तिको पतन हुनेछ। पतन स्वाभाविक हो, कर्मको नियम आफैले पतन गर्नेछ। तपाईँले उसलाई केही गर्नै पर्दैन। जो व्यक्ति लोभी छ उसलाई लगेर अरू कुनै जेलमा हालिराख्नु पर्दैन। तपाईँको जेलले केही पनि सुधार्दैन, आजसम्म कसैले सुधारेको छैन, न प्रहरीले, न अड्डाले, न अदालतले। त्यही लोभले नै उसलाई यति महादुःखमा लैजान्छ कि व्यक्ति सयौँ पटक लोभ गरेपछि कुनै दिन जाग्छ कि ओहो, लोभको प्रतिफल यति नराम्रो। त्यो जाग्नको लागि पनि व्यक्तिभित्रबाट त्यो सात्विकता उठेको हुनुपर्छ। राजसीकर्ताले त्यो देख्दैन। त्यो कस्तो प्यारो व्याख्या छ, हेर्नुहोस् त। यस्तो यो राजसी व्यक्ति भयानक सफल भएको देखिन्छ, ए भयानक लोभ गरेर कर्म गर्छ, न उसले परिवारको लागि समय भन्छ, न साथीभाइको लागि समय छ, न समाजको लागि समय छ, न कसैसँग प्रेम छ, न कसैसँग करुणा छ, न कसैको निस्वार्थ सेवा छ, बस दौडेको छ, कर्म गरेको छ, तर भित्रभित्रै पाकेको छ यो व्यक्ति।
1: उहाँ हुनुहुन्थ्यो जीवन विज्ञानका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री एलपी भानु शर्मा ज्यू। हौस् त भोलिको शुभ बिहानीमा यही फ्रिक्वेन्सी मार्फत जीवन विज्ञानको अर्को प्रस्तुति लिएर हामी आउनेछौँ। यहाँहरूको आनन्दित जीवनको कामना गर्दै म अस्मिता नेपाल बिदा हुन्छु। हरियो।
3: झण्डु आयुर्वेद,
0: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
3: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पाइल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
0: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
3: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
0: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि, फोन नम्बर 01-4530-4418।

व्रत भगवत विमुख जीवात्माहरूलाई हरि सन्मुख गराउने सरल एवं सर्वसाध्य उपाय केवल भगवन नाम संकीर्तन नै हो र यो नै सर्वश्रेष्ठ साधन पनि। जगद्गुरु श्री कृपालुजी महाराज आफ्ना अनुगत साधकहरूलाई सदैव यसैका लागि नै साधना गराउनुहुन्छ। राधा गोविन्द गीतमा भनिएको छ, पाप के नाश हेतु गोविन्द राधे, हरि नाम गुण लीला कीर्तन करा दे। पापी कोटि पाप करे गोविन्द राधे, हरि नाम सुमिरन निष्पाप बना दे। अर्थात भगवान नाममा जीवात्माको अनन्तानन्त जन्मका पाप नाश गर्न सक्ने अथाह शक्ति हुन्छ। विगतमा यसै साधनद्वारा नै महापापी पनि पुण्यात्मा बनेर कहलिए। आउनुहोस् श्रद्धायुक्त भई श्रवण गरौँ यो सुमधुर पद गायन।

0: ब्रजभाषामा रचित यो सुमधुर पद श्रवणपछि आउनुहोस् कार्यक्रमको दोस्रो चरणमा अब श्रवण गरौँ स्वामी श्री हरिदासजीले दिनुभएको प्रवचन श्रृङ्खला। प्रस्तुत प्रवचन हिजो प्रसारित प्रवचनको बाँकी भाग हो।
1: यस प्रवचन श्रृङ्खलामा अहिलेसम्म मैले तपाईँहरूलाई सम्झाए मानव देहको महत्त्व। हेर्नुहोस्, एकपटक महात्मा बुद्ध कहीँ जाँदै थिए त बाटोमा व्यक्तिहरू झगडा गर्दै थिए, झुन्ड झुन्ड कुटा मार, एक आपसमा मार्न मर्न तयार। त महात्मा बुद्धले जिज्ञासा राखे कि तिमीहरूको के को झगडा हो, त व्यक्तिहरूले बताए कि पानीको निमित्त, एक पानीको मुहान रहेछ र दुई गाउँका व्यक्ति झगडा गर्दै थिए। उनीहरू भन्दै थिए यो पानी हामीलाई चाहिन्छ, अर्को भन्दै थियो हामीलाई चाहिन्छ। यो विषयमा मार्न मर्न तयार थिए। त महात्मा बुद्धले दुवै पार्टीलाई राखे र एक प्रश्न गरे कि यो बताओ, जुन पानीको निमित्त तिमीहरू मार्न मर्न तयार छौ, यो शरीर पनि त्याग्न तयार छौ, कि त्यो पानी यो जीवनभन्दा महत्त्वपूर्ण छ? किनकि यहाँको पानी प्राप्त नभए अन्तबाट ल्याउनु पर्ला, नभए गाउँै छोड्नु पर्ला, अन्त जानु पर्ला। पानी त पाइन्छ, तर यो मानव देह खत्तम भयो भने फेरि पाइन्छ? सब चुप। त महात्मा बुद्धले बताए, हेर, यो देह महत्त्वपूर्ण छ, त्यसैले सानो तिनो कुरामा यसलाई नष्ट गर्नु हुँदैन। यो उपदेश दिए महात्मा बुद्धले। र यही कुरा मैले वेदद्वारा तपाईँहरूलाई यहाँ सम्झाइरहेको छु विगत चार दिनदेखि। केन उपनिषद्को व्याख्या गर्दै, कठोपनिषद्को व्याख्या गर्दै कि मानव देह महत्त्वपूर्ण छ, यसको महत्त्व जान बुझ र यसको लक्ष्य के हो त्यो प्राप्तिमा लाग। वेदले बतायो, हतार गर, तुरन्त गर, उत्तिष्ठत, जाग्रत, प्राप्य वरान् निबोधत। कठोपनिषद 1:2:14, उठ जाग। यो संसारको विषय वासनामा लिप्त नरहू, लक्ष्य के हो त्यो पत्ता लगाऊ। वेदले त यो वेद हामीलाई आज्ञा दिने को हो? न आमापट्टिको नाता, न मामापट्टिको नाता, किन मान्ने वेदले भनेको? यो प्रश्न त मैले जवाब दिए कि वेद के हो? भागवतले बतायो, वेदो नारायण साक्षात, वेद स्वयं भगवान हो। त भगवानले भने त मान्न पर्यो। किन मान्ने भगवानले भनेको? अरे, भगवानले भनेको नमाने त तिमी एक मिनट पनि जिउँदो रहन सक्दैन। के च्यालेन्ज गर्छौ तिमी? अरे, तिमी जुन जीवित रहनलाई श्वास प्रश्वास क्रिया गर्छौ, यो वायु यदि भगवानले बन्द गरिदिउन् त तिमी एक मिनट पनि बाँच्दैनौ। र यो श्वास लिए बापत तिमीले कुनै मूल्य दिया पनि छैनौ। सर्वशक्तिमान छ भगवान। त त्यही हो वेद। मैले बताए र यी जति पनि गीता, भागवत, रामायण आदि छन्, यी सबको मूल वेद हो। यो पनि मैले यहाँ सिद्ध गरे। एवं संसारमा चलेका जति पनि धर्म छन्, क्रिश्चियन धर्म, बौद्ध धर्म, पारसी धर्म, सिन्तो धर्म, सिख धर्म, जैन धर्म, सिन्तो, ताओ, कन्फ्युसियस, यी सब एक दिन प्रारम्भ भए, एक दिन। तर यो वेदद्वारा निरूपित सनातन धर्म अर्थात वेद कहिले प्रारम्भ भएन। यो नित्य छ, सनातन छ, अनादि छ र सबको मूल वेद हो। हर धर्म एक दिन प्रारम्भ भयो, ध्यान दिनुहोस्, तर वेद कहिले प्रारम्भ भएन। अनादि निदना वेदः, अनादिमा नै कहिले जसको प्रारम्भ भएन। त्यो वेद हर प्रकारले सम्झाए मैले, निःश्वसितमस्य वेदाः, भगवानको श्वासबाट प्रकटित ज्ञान हो वेद। प्रलय काले सूक्ष्म रूपेण परमात्मनि वेद राशि स्थितः, अर्थात प्रलयमा सब ध्वस्त हुन्छन्, यहाँ सम्मन कि ब्रह्मा विष्णु रुद्रश्च सर्वावा भूत जातयः। महोपनिषद चौथो अध्यायको 52 मन्त्र वेद भन्छ, एक दिन समय आएछि ब्रह्मा विष्णु महेश्वर पनि आफ्नो कारणमा गएर लीन हुन्छन्, खतम हुन्छन्, तर वेद खतम हुँदैन। यो हो ज्ञान, सर्वोच्च ज्ञान, उत्कृष्ट ज्ञान। पाश्चात्य दार्शनिकहरूले पनि स्वीकार गरे, विद्वानहरूले पनि, खोजकर्ता वैज्ञानिकहरूले पनि। तमाम उदाहरण मैले यहाँ प्रस्तुत गरे। अक्सफोर्ड युनिभर्सिटी का चान्सलर लर्ड कर्जन, इमर्सन अमेरिका का लियो टल्स्टॉय, रसिया का, जर्मन में धेरै वेदमाथि रिसर्च भयो, शोपेनहावर, प्रोफेसर विल्सन, मैक्स मूलर, विंटर रिज आदि सबको उदाहरण द्वारा मैले यहाँ सिद्ध गरे। ती पनि मान्दछन् वेद नै जेठो ज्ञान हो, सर्वश्रेष्ठ हो, उसै द्वारा अन्य ज्ञान प्रारम्भ भए, सुरु भए। जस्तै तपाईँहरूको बिचमा झगडा भयो, बाउ काका बाउमा, भाइ भाइमा झगडा भयो, के को झगडा? वंशावलीलाई लिएर। को जेठो हो त? जो हजुरबाउ छन् जिउँदै भने हजुरबाउलाई गएर सोधेसी, हजुरबाउले जे बताउँछन् त्यही त सत्य हो। हजुरबाउ त एउटै हुन्, त वेद हजुरबाउ हो सबको। खालि वेद यति हो, उनीहरू भन्छन् 5000 वर्ष पुरानो हो, तर सबभन्दा पुरानो हो, त्योभन्दा पुरानो कुनै ज्ञान छैन संसारमा, यो मान्छन् 5000 वर्ष पुरानो। हामी भन्छौँ यो सनातन हो, नित्य हो, दुवै कुरा सत्य हो। कसरी सत्य हो? मैले हिजो दुवै कुरा सिद्ध गरेँ, त्यसैले यसमा झगडा गर्नु पर्दैन। यानि कि निष्कर्ष, यो वेद मूल ज्ञान हो, सब चिजको उद्गम स्थल वेद नै हो, र यो वेद कसैले बनाएन, न मनुष्यले बनायो, न संत महात्माले बनाए, न स्वयं भगवानले बनाए, कसैले बनाएनन्। न पौरुषे यत्व तत्कर्तुः पुरुषस्याभापात्, अर्थात कुनै पुरुष द्वारा निर्माण नहुनु नै वेद सदा रहनुको प्रमाण हो। त यो वेद कहाँबाट आउँछ, कसरी आयो? यो जिज्ञासामा मैले बताए कि ऋषि मुनिहरूले वेद लेखे होला नि, यो शङ्काको समाधानमा बताए। होइन, ऋषि मुनिहरू वेद द्रष्टा मात्र हुन्, कर्ता होइनन्। वेदलाई देख्न सकिन्छ, वेद मन्त्रलाई, तर ऋषिहरूले देख्छन्, हामी देख्दैनौँ। देख्नुको चार प्रकार छ, वाक वाणीको चार प्रकार मैले बताए, परा, पश्यन्ति, मध्यमा एवं बैखरी। बैखरीबाटै बारखरी